0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सरकारले मिटर ब्याज पीडितका समस्या समाधानका लागि विगतमा गठन भएका आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले मिटर ब्याज तथा अनुचित लेनदेन पीडितहरूको समस्या समाधानका लागि गठन भएको आयोगका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले विपद प्रतिकारीमा खट्ने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ। विपदको समयमा नागरिकको जीवधनको रक्षाका लागि कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल बढाउन विपद खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिनुभयो। त्यस्तै बैठकले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका तर्फबाट सहभागी भई पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कार र सम्मान प्रदान गर्ने, नेपाल वायुसेवा निगमको सञ्चालक समितिको कार्यकारी अध्यक्षमा महाप्रबन्धकको समेत कामकाज गर्ने गरी महेश्वर भक्त श्रेष्ठलाई जिम्मेवारी दिने, बियु बिजन पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने लगायतका निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभामा सांसदहरूले विपद जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान दिन र जनताको जीवधनको रक्षा गर्न सरकारसँग माग गर्नुभएको छ। सांसदहरूले अविरल वर्षाका कारण कालीकोट, जाजरकोट, कैलाली लगायतका जिल्ला बढी प्रभावित भएकाले पीडित पक्षलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले प्राकृतिक प्रकोपद्वारा उत्पन्न हुने विपद जोखिम न्यूनीकरणका पक्षमा सरकारले ल्याएको भनिएको कार्ययोजना प्रस्तुत गर्न पनि माग गर्नुभयो। सभामुख डोलप्रसाद आर्यले विपज्जन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सभामुख आर्यले अविरल वर्षासँगै बाढी पहिरो तथा डुबानका घटनाहरू बढेको भन्दै विपज्जन्य घटनामा परेकाहरूको राहत तथा उद्धारको व्यवस्था गर्न तथा सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण

लामो समयदेखिको आर्थिक अभाव, न्यायमा पहुँचको कमी र सामाजिक विकृति लगायतका मुख्य कारण रहेको उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी देशहित विपरीतको अभिव्यक्ति फिर्ता नलिएको भन्दै विरोध कायम राख्नुभयो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने जिम्मेवारी सरकारको भए पनि प्रधानमन्त्री शाहले नै नेपालले भारतको सीमा मिचेको भनी गलत अभिव्यक्ति दिएकाले उक्त अभिव्यक्ति फिर्ता लिई संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुहुन्थ्यो। राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले हिजो संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 को बजेटसँग सम्बन्धित 3 विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीति मुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती र सुधारका विषयमा भएको छलफल तथा संवाद कार्यक्रममा उहाँहरूले यस किसिमको साझा प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मुलुकको विभिन्न स्थानमा अविरल वर्षासँगै बाढी पहिरोका कारण 7 राजमार्ग अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार बिपी राजमार्ग अन्तर्गत काभ्रे प्लाञ्चोक, सिन्धुली, खुरकोट, नेपालथोक, कटुन्जेबेसी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। ललितपुरको बागमती गाउँपालिका 3 भट्टे डाँडा स्थित पाङदुर, टारकुचे र भालुखोलासहित 3 ठाउँमा अविरल वर्षाका कारण कान्ति लोकपथ सडक खण्डमा पहिरो गई बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। असार 23 गते इलामको इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा वर्षाका कारण सवारी साधन आवतजावत गर्न नसक्ने भएकाले उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। सालझण्डी ढोरपाटन सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। त्यस्तै मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। अरणीको राजमार्गमा करिब 15 मिटर सडक भाँसिएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। गृहमन्त्री सुदन गुरुङ र मिटर ब्याज पीडितहरू बीच बाराको निजगढमा पहिलो चरणको वार्ता सम्पन्न भएको छ। सरकारका तर्फबाट मिटर ब्याज पीडितहरूसँग वार्ता गर्न पुग्नुभएका गृहमन्त्री गुरुङले पीडितहरूले राखेका 6 मागका बारेमा पहिलो चरणको वार्ता गर्नुभएको हो। अब हुने दोस्रो चरणको वार्ताका लागि सरकार र आन्दोलनरत पक्ष दुवै आन्तरिक गृह कार्यमा जुटेको बताइएको छ। मिटर ब्याज विरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौँ हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुदन गुरुङ हिजो बिहान बाराको निजगढ पुग्नु भएको थियो। उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कृत्य कागज सम्बन्धी मुद्दामा तत्कालीन संविधान सभाका 3 सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाडौँको निर्णयलाई सदर गरेको छ। न्यायाधीश द्वय खड्गबहादुर केसी र गोपाल प्रसाद बास्तोलाको संयुक्त इजलासले असार 23 गते संविधान सभा सदस्यहरू गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिवपूजन राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो। नेपाली कङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टिकोण निर्माण गर्न सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा अघि बढाउन संसदीय दललाई आग्रह गर्ने निर्णय गरेको छ। पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा असार 25 र 26 गतेको बैठकले सुकुम्बासी समस्या समाधान गर्न साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरेको थियो। त्यस सम्बन्धी निर्णय हिजो सार्वजनिक गरिएको हो। उपसभापति शर्मा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख हुनुहुन्छ। विपदको समयमा नागरिकसँग पूर्व सूचना छिटो, भरपर्दो र प्रभावकारी ढंगले पुर्याउने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले विभिन्न सरकारवाला निकायसँग विपद आपतकालीन पूर्व सूचना तथा प्रारम्भिक चेतावनी प्रणालीको प्रभावकारिताबारे छलफल गरेको छ। मन्त्रालयमा हिजो आयोजित छलफलमा विपदको पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सेल ब्रोडकास्ट जस्ता आधुनिक प्रविधिको कार्यान्वयन, नवीनतम प्रविधि, बजेट, जनशक्ति, कानुनी व्यवस्था तथा संस्थागत समन्वयको विषयमा विस्तृत विमर्श भएको हो। छलफलमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हाल सञ्चालनमा रहेको विपद पूर्व सूचना प्रणालीको अवस्थाबारे जानकारी

भन्नुहुँदै अहिलेको प्रणालीलाई अझै प्रभावकारी बनाउन दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई आवश्यक निर्देशन दिनुभयो। नेपाल आयल निगमले अबदेखि साबिकै 14.2 किलोग्राम ग्यास भरिएको सिलिन्डर बजारमा पठाउने भएको छ। इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले आजदेखि सिलिन्डरमा 14.2 किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। गण्डकी प्रदेशका 11 जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा दर्ज भएका छन्। पछिल्लो पटक यही असार 25 गते नवलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा घोषणा गरिएको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ। अब नागरिक एप मार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ। नागरिक एपमा रक्त सूचना पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्त सञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका छन्। यस सुविधा मार्फत देशभरका रक्त सञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौजदात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुल्ला प्रतिस्पर्धा मार्फत 5 सदस्य नियुक्त भएका छन्। नियुक्त हुने सदस्यमा खुम्बहादुर सुवेदी, सन्तोष पोखरेल, सृजना केसी, पेम्बा शेर्पा र डाक्टर सोभिता श्रेष्ठ ढकाल हुनुहुन्छ। पर्यटन ऐन र प्रचलित कानुनी व्यवस्था अनुसार गठन गरिएको बोर्ड सदस्य छनौट समितिले खुल्ला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कन गरी उहाँहरूलाई नियुक्त गरिएको हो। देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा मात्र रोपाई सम्पन्न भएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। र फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सस स्थित डालस स्टेडियममा भएको पहिलो सेमी फाइनल खेलमा स्पेनले फ्रान्सलाई 2-0 पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। स्पेनको जितमा मिकेल ओआयर जावाल र पेड्रो पोरोले गोल गरे। खेलको पहिलो गोल मिकेल ओरियाबालले गरेका थिए। उनले खेलको 22 मिनटमा पेनाल्टी मार्फत गोल गरेका हुन्। फ्रान्सका लुकास डिग्नेले लामिन एमाल विरुद्ध पाउल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो। त्यसपछि खेलको 58 मिनटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाएका थिए। बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र स्पेनले फ्रान्समाथि 2-0 जित हासिल गर्दै फाइनल यात्रा तय गरेको हो। 6 समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमेल सिन्हा। आज मिति 2083 साल असार 31 गते बुधबार, श्रावण शुक्ल पक्ष प्रतिपदा तिथि, तदनुसार जुलाई 15 सन् 2026, नेपाल सम्बत 1146। कार्यक्रम अखबारमा गोर्खापत्र राष्ट्रिय दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको समाचारलाई समयभन्दा पहिला समावेश गर्दैछौ। विश्वविद्यालयमा प्राज्ञिक सुधार गर्नुहोस् समाचार शीर्षक रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालयहरूलाई प्राज्ञिक सुधार, आर्थिक अनुशासन, शैक्षिक वातावरण र सुशासन स्थापनामा केन्द्रित हुन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा मंगलबार भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिनुभएको हो। छलफल उच्च शिक्षा क्षेत्रमा देखिएका वर्तमान अवस्था, चुनौती तथा सुधारका विषयमा केन्द्रित रहेको थियो। प्रधानमन्त्री शाहले संघीय राजधानी काठमाडौँमा मात्र केन्द्रित हुँदै आएको विश्वविद्यालयहरूको दीक्षान्त समारोह कन्भोकेसनलाई अबदेखि संघीयताको मर्म अनुरूप विकेन्द्रीकृत गर्दै साथै प्रदेशमा आयोजना गर्न पनि निर्देशन दिनुभयो। यसका लागि विशेष गरी तयारी थाल्न समेत उहाँले निर्देशन दिनुभएको छ। यसले हजारौं विद्यार्थी र अभिभावकलाई स्थानीय स्तरमै सहजता प्रदान गर्ने प्रधानमन्त्री कार्यालयको विश्वास रहेको छ। विश्वविद्यालयहरूमा वर्षौंदेखि थुप्रिएको बेरुजुको हिस्सालाई तत्काल घटाउँदै आर्थिक अनुशासन कायम गर्न, अनधिकृत रूपमा प्रयोग वा अतिक्रमण भइरहेका जग्गा र सरकारी रकम तत्काल फिर्तालाई व्यवस्थापन गर्न, क्याम्पसहरूमा सरसफाई कायम राख्न र विश्वविद्यालयका अतिक्रमित सम्पत्ति संरक्षणमा निर्मम बन्न पनि उहाँले निर्देशन दिनुभयो। छलफलमा उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीति मुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभयो। उपकुलपतिहरूले विश्वविद्यालयको प्राज्ञिक वातावरण बिग्रन नदिन, विद्यार्थी युनियन लगायत राजनीतिक गतिविधि गर्न नदिने संकल्प पनि गर्नुभयो। प्राध्यापक, कर्मचारी एवं विद्यार्थीलाई दलीय राजनीतिबाट अलग राखी विशुद्ध रचनात्मक, अनुशासनात्मक र प्राज्ञिक कार्यमा मात्र केन्द्रित गराउने उहाँहरूको सामूहिक प्रतिबद्धता रहेको छ। प्रशासनिक, आर्थिक र प्राज्ञिक क्षेत्रमा व्यापक सुधार, सुशासन, वित्तीय अनुशासन, बेरुजु फर्सेट एवं पारदर्शिता सुदृढ गर्ने प्रतिबद्धता पनि उपकुलपतिहरूले साझा रूपमा प्रस्तुत गर्नुभयो। छलफलमा शैक्षिक सत्रको नियमितताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयको अनुदान आयोग मार्फत स्वीकृत गराई पठाएको राष्ट्रिय शैक्षिक क्यालेन्डरलाई कडाईका साथ पालना गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। आफ्नो विश्वविद्यालय अनुकूलको शैक्षिक क्यालेन्डर तत्काल लागू गर्ने, भर्ना, पठन पाठन, परीक्षा सञ्चालन निर्धारित समयमै गर्ने र परीक्षा सम्पन्न भएको बढीमा एक महिनाभित्रै अनिवार्य रूपमा परीक्षा फल प्रकाशन गर्ने गरी कार्ययोजना अघि बढाइने प्रतिबद्धता व्यक्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। छलफलका क्रममा उपकुलपतिहरूले हाल नेपालका विश्वविद्यालयहरूले भोगिरहेका गम्भीर र साझा समस्याबारे प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनु भएको थियो। स्वीकृत दरबन्दी अनुसार आवश्यक मानवीय स्रोत साधन, जनशक्ति अभाव हुनु, विश्वविद्यालयहरूको स्वामित्वमा रहेका अरबौं मूल्यका जग्गा अतिक्रमणको चपेटामा पर्नु र ती सम्पत्तिको उचित व्यवस्थापन र संरक्षण हुन नसक्नु मुख्य साझा चुनौती रहेको उपकुलपतिहरूले गुनासो गर्नुभएको थियो। विश्वविद्यालयहरू बीच आवश्यक प्राज्ञिक एवं प्रशासनिक समन्वय नहुँदा समग्र प्रणाली डिजिटलाइजेसन हुन नसकेको, आधुनिक अनुसन्धान प्रविधि मैत्री, कक्षा कोठा, डिजिटल शिक्षण सिकाइ पद्धति र नव प्रवर्तन इनोभेसनको संस्कृति विकास हुन नसकेको विषयलाई समेत उपकुलपतिहरूले साझा समस्याका रूपमा प्रस्तुत गर्नुभएको थियो। खबर आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। नक्कली भुटानी शरणार्थी प्रकरणका 16 दोषीलाई सजाए, पूर्व मन्त्री रायमाझी सहित 9 जनालाई 4 वर्ष कैद, खाँडलाई 2 वर्ष, कसलाई कति सजाए, आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेका 16 दोषीलाई जिल्ला अदालत काठमाडौँले न्यूनतम 1 वर्षदेखि अधिकतम 4 वर्षसम्म सजाए
जनाए निर्धारण गरेको छ। पूर्व मन्त्री टोप बहादुर रायमाझी सहित 9 अभियुक्तलाई जनही 4 वर्ष कैद र 40,000 जरिवाना तोकेको छ भने अर्का पूर्व गृहमन्त्री बालकृष्ण खाँड सहित 2 जनाही 2 वर्ष कैद र 20,000 जरिवाना ठहराएको छ। बाँकी 5 अभियुक्तका हकमा पनि जनही 1 वर्ष कैद र 10,000 जरिवाना निर्धारण गरिएको छ। समाचारमा कुन व्यक्तिलाई कति कै सजाय र जरिवाना निर्धारण गरिएको भन्ने विषयलाई समेत उल्लेख गरिएको छ। टेकनारायण पाण्डे कैद 4 वर्ष, जरिवाना 40,000, बाँकी कैद भुक्तान अवधि 9 महिना रहेको छ। उहाँ पूर्व सचिव हुनुहुन्छ। त्यसै गरी टोप बहादुर रायमाझी कैद 4 वर्ष, जरिवाना 40,000, कैद बाँकी 9 महिना रहेको छ। त्यसै गरी बालकृष्ण खाँड नेपाली काङ्ग्रेसका नेता पूर्व गृहमन्त्री पनि हुनुहुन्छ। उहाँलाई 2 वर्ष कैद, 20,000 जरिवाना, कैद बाँकी कि 1 वर्ष 4 महिना। त्यसै गरी इन्द्रजित राई कैद 4 वर्ष, जरिवाना 40,000, कैद बाँकी 2 महिना 13 दिन उल्लेख रहेको छ। आङटावा शेर्पा कैद 4 वर्ष, जरिवाना 40,000, त्यसै गरी कैद बाँकी अब 3 वर्ष रहेको छ। केशव दुलाललाई पनि 4 वर्ष कैद, जरिवाना 40,000, त्यसै गरी कैद भुक्तान गर्न अवधि अब 8 महिना बाँकी रहेको छ। सानु भण्डारी कैद 4 वर्ष, जरिवाना 40,000, कैद बाँकी 8 महिना रहेको छ। 8 महिना अझै कैद भुक्तान गर्नुपर्ने छ। सन्देश शर्माको कैद 4 वर्ष, जरिवाना 40,000, कैद बाँकी 9 महिना। त्यसै गरी सागर राई कैद 4 वर्ष, जरिवाना 40, कैद बाँकी भुक्तान गर्नुपर्ने 8 महिना। त्यसै गरी अन्य प्रतिवादीहरूको हकमा पनि कैद सजायसहित जरिवाना निर्धारण गरिएको प्रसङ्गलाई आज नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। संसार गृहका गेटमा शङ्कास्पद रूपमा गाडी राख्नेलाई उन्मुक्तिको प्रयास। ट्राफिकले 500 चिट काटेर गाडी जिम्मा लगायो, प्रहरीले अनुसन्धान थालेन। नयाँ पत्रिका दैनिकमा खबर रहेको छ। संसार गृहका गेटमा शङ्कास्पद रूपमा गाडी राख्नेलाई उन्मुक्तिको प्रयास भएको छ। सोमबार बिहानदेखि कान्तिपुर हिमालय टेलिभिजन र अनलाइन खबरको कार्यालयका मूल गेट नै छेक्किने गरी शङ्कास्पद रूपमा राखिएका गाडी दिनभर ट्राफिक प्रहरीले नहटाइदिएपछि अपराह्न संचार गृह आफैले भाडामा क्रेन बोलाएर उठाउनु परेको थियो। त्यसपछि मात्रै ट्राफिकले गाडी धनी बोलाएर 500 चिट काटेर जिम्मा लगाएको थियो। तथापि ती गाडीहरू कसका थिए भन्ने विषयमा आवश्यक अनुसन्धान गरी कारवाहीको प्रक्रिया अगाडि नबढेको विषयलाई आज नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेल भन्नुहुन्छ, गाडी तेर्स्याउने खोजी भइरहेको छ। त्यसै गरी प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेले भन्नुहुन्छ, लोकल युनिटको काम हो। त्यसै गरी प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले भन्नुहुन्छ, हामी कहाँ फाइल नै आएको छैन। आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा यो खबर रहेको छ। साथै सर्वोच्च अदालतले निजी मिडियाले यसअघि पाउँदै आएको विज्ञापनलाई पुनः दिने गरी फैसला आदेश गरेको छ। रिट मार्फत यस किसिमको आदेश सर्वोच्च अदालतले जारी गरेको हो। आजको नयाँ पत्रिका दैनिकमा यो खबर प्रकाशित छ। आजको कान्तिपुर दैनिकले रासोपा सांसदले नै गर्न थाले सरकारको आलोचना शीर्षकमा खबर प्रकाशित गरेको छ। झण्डै 2/3 शक्तिशाली राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार 3.5 महिना अघि बढ्दै गर्दा प्रधानमन्त्री र उहाँका मन्त्रीहरूमाथि प्रश्न उठाउँदै स्वयं रासोपाकै सांसदहरूले सरकारको आलोचना गर्न थालेका छन्। प्रधानमन्त्री तथा मन्त्रीका कार्यशैली, सरकारका कदम, जनताका समस्यामाथि
सत्ता पक्षका सांसदले प्रतिनिधि सभा बैठक र संसदीय समितिमा आवाज उठाउन थालेका हुन्, जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भनेको भनाईलाई समेत कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। सुकुम्बासीको व्यवस्थापन बाचापत्र अनुसार भयो, अभिभावकीय राज्य यस्तै हुन्छ, राज्यको कमजोरी र अक्षमता उजागर भएको छ। क्रान्ति शिखा धिताल रासोपाका सचेतक हुनुहुन्छ, उहाँले प्रश्नवाचक शैलीमा सुकुम्बासीको बाचा पत्र अनुसार काम भयो भनी प्रश्न गर्नुभएको छ। त्यसै गरी अभिभावकीय भूमिकामा पनि उहाँले प्रश्न गर्नुभएको छ। त्यसै गरी प्रकाश चन्द्र परियार रासोपाका सचेतक हुनुहुन्छ, उहाँ पनि उहाँले हामी सत्तामा छौँ भन्दैमा कसैका स्वार्थहरू ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साँची हुन नपरोस् भन्नुभएको छ। त्यसै गरी हनहनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानको पीडा सुन्दा सरकारको मुटु किन दुख्दैन, यो भनाई रासोपाका सांसद करिश्मा कठरियाको हो। त्यसै गरी सुलभ खरेलको भनाई पनि रहेको छ, जेनजी अगुवा माजिद अन्सारीमाथि राज्यले गरेको बल प्रयोग गलत छ, गृहमन्त्री र प्रधानमन्त्रीले जवाब दिनुपर्छ भन्ने विषयलाई उहाँले उठान गर्नुभएको छ। त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद अफसाना बानुले पनि प्रश्न गर्नुभएको छ, सर्वसाधारणले सामान ल्याउँदा बरामद गर्ने तर तस्करले ओसार्ने लागु औषध नदेख्ने मौनतालाई जनताले चासोका साथ नियालिरहेको प्रसङ्ग रहेको छ, प्रधानमन्त्रीको मात्र गरिमा बचेर यो सरकार रहनेवाला छैन, हाम्रो सांसदको पनि गरिमा बाँच्नुपर्छ, सांसदको भूमिका यहाँ ढ्यापढ्याप पार्ने मात्र हो, जगदीश खरेल रासोपाका सांसद हुनुहुन्छ, रासोपा सांसदले नै गर्न थाले आलोचना। आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ र यसै पृष्ठमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको भनाइलाई उद्धृत गरिएको छ। उक्त उद्धृत गरिएको कुरालाई हामीले कार्यक्रम अखबारमा समावेश गर्यौं। मिटरब्याजी पीडितका छ माग, गृहमन्त्रीसँग छ घण्टा वार्ता तर जुटेन सहमति, समाधानका लागि गठन गरिएका तीन आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्री परिषदको निर्णय। मिटर ब्याज पीडितले आन्दोलनका लागि काठमाडौँतर्फ यात्रा थालेपछि सरकारले यसअघि गठन भएका सबै आयोगका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। जनकपुर धामबाट काठमाडौँसम्मको पैदल यात्रामा रहेका मिटर ब्याज पीडितसँगको मंगलबार 12 निजगढमा गृहमन्त्री सुदन गुरुङले छलफल गरे लगत्तै मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनको निर्णय लिएको हो। गृहमन्त्री सुदन गुरुङ पैदल यात्रामा रहेका मिटर ब्याज पीडितलाई भेट्न मंगलबार बिहानै 12 निजगढ पुग्नु भएको थियो। उहाँले दुई चरणमा गरेर पीडितसँग करिब 6 घण्टा छलफल गर्नुभएको थियो। फर्जी लिखत खारेज, मिटर ब्याज विरुद्ध शक्तिशाली विशेष ऐन निर्माण, मिटर ब्याज विरुद्ध न्यायाधिकरण गठन, सुदखोर सम्पत्ति छानबिन, पीडितको सम्पत्ति फिर्ता, न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चितता मुख्य माग रहेका छन्। मिटर ब्याज पीडितका यी मागहरूलाई सरकारले क्रमिक रूपमा पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ, जसका लागि विभिन्न समयमा विभिन्न आयोगबाट भएका छानबिन र ती छानबिन समितिहरूले दिएका प्रतिवेदन समेत सार्वजनिक र कार्यान्वयन गर्ने विषयमा समेत मन्त्री परिषद बैठकले निर्णय गरेको प्रसङ्ग आजको कान्तिपुर दैनिकमा रहेको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न #1415 #2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। अन्तर्राष्ट्रिय उडानको पर्खाइमा पोखरा र गौतम बुद्ध विमानस्थल, अपेक्षा बढी लाभ कम पोखरा विमानस्थलको प्रसङ्गलाई उल्लेख गरिएको छ। उडान नहुँदा खर्च धान्नै मुस्किल, गौतम बुद्ध विमानस्थलको प्रसङ्ग रहेको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको भन्दै पोखराले लामो समय सरकार गुहारी रह्यो। बारम्बारका माग र अनुरोधलाई पनि त्यो बेला सरकारले व्यवस्था गरेपछि 2069 भदौमा आन्दोलन घोषणा गर्दै रिले अनसन थालियो। विमानस्थल बनाउन दबाब दिने उद्देश्यका साथ 2069 भदौ 7 गतेबाट पोखराले रिले अनसन सुरु गर्यो। पोखराको पुरानो विमानस्थलको मूल गेट अगाडि झन्डै 3 महिना चलेको अनसन 2069 मक्सिर 2 गते तोडियो। 153 श्रृङ्खलामा अनसन तोडिएको अनसनमा राजनीतिक दल, पर्यटन क्षेत्र, साहित्य क्षेत्र, शिक्षा स्वास्थ्य सबैको साथ थियो। विमानस्थल निर्माणमा दबाब दिन पोखराले सिंहदरबार घेराउ मात्र गरेन, पोखराकै पुरानो विमानस्थलबाट हुने उडान र अवतरण समेत रोकिदियो। हवाई टिकट बिक्रीमा रोक लगाउने लगायतका सर्वत्र दबावमूलक कार्यक्रम समेत गरिएका थिए। तर लामो समयपछिको पर्खाइमा विमानस्थल निर्माण भए पनि अहिले उडान नहुँदा समस्या भएको छ। भैरवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल योजना अनुरूप सञ्चालनमा आएको भए अहिले अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवनहरू भरिभराउ हुन्थे। यात्रु आवागमनले विमानस्थल मात्र होइन भैरवा सहर नै गुलजार हुन्थ्यो। तर अवस्था अहिले पनि ठिक उल्टो छ। अन्तर्राष्ट्रिय उडानको पर्खाइमा पोखरा र गौतम बुद्ध विमानस्थल आजको नागरिक दैनिकमा यो खबर प्रकाशित छ। साथै नागरिक दैनिकको यसै पृष्ठमा अर्को समाचार रहेको छ, 60,000 कर्मचारी हटाउन प्रस्ताव, समाचार शीर्षक रहेको छ। सरकारले संघ प्रदेश र स्थानीय तह मातहतका विभिन्न मन्त्रालय, निकाय, आयोग र कार्यालयमा कार्यरत करिब 60,000 करार, अस्थायी तथा ज्यालादारी कर्मचारी हटाउने नीतिगत निर्णय गर्न प्रस्ताव तयार गरेको छ। स्रोतका अनुसार मन्त्री परिषद तथा प्रधानमन्त्रीको कार्यालयले उक्त प्रस्ताव तयार गरेको हो। प्रस्तावमा निर्णय गर्न प्रधानमन्त्री कार्यालयले केही दिन यता उच्च कर्मचारीहरूसँग छलफल तथा बैठक गरिरहेको छ। प्रधानमन्त्री कार्यालयले मंगलबार नै यसै विषयमा केन्द्रित रहेर बैठक गरेको थियो। बैठकमा कानून हेर्ने सचिव पुष्कर सापकोटा सहभागी हुनुहुन्थ्यो भने सहसचिवहरू सुमन दाहाल, बाबुराम भण्डारी, बलराम रिजाल, गोविन्द रिजाल, ढोलक बहादुर भण्डारी लगायत सहभागी हुनुहुन्थ्यो। 60,000 कर्मचारी हटाउन प्रस्ताव आजको नागरिक दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। समसामयिक विषयमा ध्यानाकर्षण। गोरखापत्र राष्ट्रिय दैनिकमा खबर रहेको छ, सञ्चार माध्यम, सार्वजनिक स्थल र राजनीतिज्ञका निवासमा अवरोध गर्ने गरी भएको सवारी साधन पार्किङ घटनाको छानबिन गर्न सांसदहरूले माग गर्नुभएको छ। प्रतिनिधि सभाको शून्य तथा विशेष समयमा सांसदहरूले उक्त छानबिनको माग गर्नुभएको हो। खबर आजको गोरखापत्र दैनिकमा रहेको छ। सम्भावित बाढीले सर्वसाधारण चिन्तित, गौर को प्रसङ्ग रहेको छ आजको गोरखापत्र दैनिकको भित्री पृष्ठमा। आर्थिक प्रसङ्गहरूमा कान्तिपुर दैनिकले 11 महिनामा 6% बढो कर्जा, पोहोर भन्दा 73.5 अर्ब कम खबर प्रकाशित गरेको छ। सुदूरपश्चिममा बजेट शून्यताको जोखिम आजको नयाँ पत्रिका दैनिकको अर्थ पृष्ठमा समाचार रहेको छ। आजदेखि बजारमा पूर्ण तौलको ग्यास सिलिन्डर शीर्षकमा आज नयाँ पत्रिका दैनिकले अर्थ पृष्ठमा खबर प्रकाशित गरेको छ। त्यसै गरी सार्वजनिक खरिदमा लो बिडिङको अन्त्य आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा यो खबर प्रकाशित छ। त्यसै गरी यसै प्रसङ्गलाई लो बिडिङलाई हटाएर अब औसत अङ्कको आधारमा ठेक्का, कारोबार दैनिकको अग्रपृष्ठमा यो प्रसङ्ग रहेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारु गर्नका लागि *1415 # डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। वर्षाका कारण देशका विभिन्न भागमा प्राकृतिक विपदका घटना भइरहेका छन्, जसबाट जनधनको क्षति भइरहेको छ, जसको विवरण आउने क्रम जारी छ। पूर्व सूचना, उद्धार, राहत एवं पुनस्थापनाका विषयमा आजको अन्तर सम्वादमा कुराकानी गर्नेछौँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला हामीसँग कुराकानीमा हुनुहुन्छ। कोइराला सर,
4: हजुर
3: स्वागत छ यहाँलाई।
4: ए हस्, धन्यवाद।
3: हजुर, अब जसरी हामीले पूर्व तयारीका कामहरू गरेका थियौँ र वर्षा हुनासाथ ती कामहरू ठ्याक्कै कार्यान्वयनमा आएका छन्, पछिल्लो अवस्था कस्तो छ? हामीले कसरी काम गरिरहेका छौँ?
4: यो मनसुन असार 5 गतेबाट भित्रिएको हो। त्यसमा हामी सबभन्दा पहिला चाहिँ अब माननीय मन्त्रीज्यूकै नेतृत्वमा हामी एउटा वृहत भेला मिटिङ, त्यो क्लस्टर लिड, को लिड, सरकार भेला, सम्बन्धित मन्त्रालय, विभाग सबैको ठुलो भेला गरेर अब पुरै तयारीमा सबैजना आफ्नो आफ्नो लेभलबाट जुट्ने है भनेर हामीले त्यो निर्णय गरेर एउटा प्रतिकार्य कार्ययोजना पनि जारी गरेका छौँ र सबै निकायले आफ्नो आफ्नो काम गरिरहनु भएको छ। हामी पनि त्यो समन्वय सहजीकरणहरू हामी गरिरहेछौँ। भनेपछि अहिले मनसुन चाहिँ त्यही हिसाबले हामीले सम्बोधन गरिरहेकै अवस्था छ।
3: हजुर, पछिल्लो विवरणहरू के छन्? कहाँ कहाँ खास गरी समस्या हामीले समाधान गऱ्यौँ, कहाँ कहाँ समस्या समाधान हुन सकेका छैनन्, अथवा अवस्था कस्तो छ? हाम्रो पूर्व तयारीका हिसाबले ठ्याक्कै चाहिँ घटनास्थलमा हाम्रो अवस्था कस्तो छ?
4: यो यस्तो छ, यो डेटा त हाम्रो त्यो विपद पोर्टल डिआरआर पोर्टलमा हामी बिहान बेलुका हरेक दिन अपडेट गरिरहेछौँ, कति के भयो, कुन ठाउँमा कति घटना घट्यो भनेर त्यो तथ्याङ्कहरू त त्यहाँबाट हेर्न सकिहालिन्छ। खालि मैले यहाँ अलिकति भन्ने के भने, यसपालिको मनसुनमा तीन प्रकारका भन्न प्रकोप अथवा विपदहरू देखिएका छन्। एउटा पहिरो, एउटा बाढी र अर्को चट्याङ, यो मेजर चाहिँ यो तिनवटा छन्। अहिले भनेको जन र धनको बढी क्षति हुने यो तिनवटा देखियो। अब त्यसमध्ये पनि पहिरो सबभन्दा धेरै, अनि चट्यान, अनि बाढी यस्तो खालको छ अहिले। भनेपछि अब पहिरो चाहिँ दुई किसिमको पहिरो देखिया छ। एउटा राजमार्गमा जाने पहिरो, जुन सवारी आगमनको हिसाबले महत्त्वपूर्ण हुन्छ, र अर्को पहिरो भनेको चाहिँ ग्रामीण क्षेत्र अथवा कुनै भन्न दूरदराज अब पहाडहरूतिर जाने पहिरो, दुई किसिमको पहिरो देखियो। अन्त अब हामीले यसरी देखिसकेपछि अब सम्बोधन गर्ने मान्छेले पनि त्यही हिसाबले सम्बोधन गर्नुपर्ने हुन्छ। अब त्यो राजमार्गको पहिरोको हकमा यो सडक विभागले एउटा सेतु एप भन्ने एउटा बनाएको छ, त्यो त्यसबाट हामीले सबै त्यो पहिरो खोलाउने त्यो डोजर अपरेटरहरूदेखि लिएर सुरक्षा निकाय दियो सबै त्यहाँ लगइन भएर बस्नुहुन्छ। अनि कहीँ पहिरो जाने बित्तिकै, खबर आउने बित्तिकै, त्यो एपमा हालिदिने बित्तिकै त्यो सिस्टम अटोमेटिक ट्रिगर भएर त्यो डोजर अपरेटरहरूलाई इन्जिनियर साहबहरूले त्यो आदेश गरेर त्यो खुलाउनु गइहाल्छ। अनि अब हामी यहाँ प्राधिकरणमा बसेर अब भन्न स्क्रिनमा हामी चाहिँ कुन ठाउँमा पहिरो गयो, कसरी डोजर जाँदैछ भनेर पनि त्योसम्मको हामी डेटाहरू हेर्छौँ। अनि पहिरो खुलाउनु चाहिँ उहाँहरू पुगिहाल्नुहुन्छ, त्यहाँ नजिकै लोकेसनमै छ त्यो टेन्टेटिभ। अब उही गइसकेपछि फेरि खोल्दै गयो, फेरि अब लेदो खस्दै जान्छ, त्यसले अलिकति टाइम चाहिँ फेरि खोल्ने बेलामा लाग्छ। अनि यो पहिरोको फेरि कस्तो हुँदो रहेछ भने, सडक पहिरो चाहिँ अब भनौँ न अब गाडी गइरहेको बेलामा राति पहिरो गयो भने त फेरि त्यो गाह्रो हुँदो रहेछ, त्यो जन र धनको क्षति भइहाल्दो रहेछ। भन्दा के अब केही समयलाई रातिको समयमा जुन दिन भारी वर्षा हुन्छ भन्ने पूर्वानुमान छ, त्यो दिन चाहिँ हामीले यो सवारी आगमन चाहिँ एक दिन होल्ड गरिदिनु, त्यहाँ त्यो दिन नगइदिनु भनेर हामीले अनुरोध गरेका छौँ। र त्यही अनुसार त्यहाँ सिडो साहबहरूले, सुरक्षा निकायहरूले व्यवस्थापन गर्नुभएको छ। भनेपछि यो राजमार्गको पहिरोको चाहिँ त्यो तरिकाले हामीले म्यानेज गरिरहेछौँ। भने त्यो ग्रामीण इलाकामा हुने जुन पहिरो हुन्छ, त्यो पहिरोको हकमा चाहिँ अब अलिकति परे भावनाले अब सुरक्षा निकायहरूलाई पनि कहिलेकाहीँ अलिक ढिलो खबर आइपुग्ने, त्यो जिल्ला सदरमुकामसम्म पनि खबर आउन टाइम लाग्ने पनि हुन्छ। त्यस कारणले त्यो पालिका तहमा र त्यहाँ विपद स्वयंसेवकहरूको हामीसँग अभिलेख छ, भन्दा पहिला समुदाय, विपद स्वयंसेवक र पालिका तहबाट रिस्पोन्ड गरेर उहाँले खबर गर्दा गर्दै हाम्रो सुरक्षा निकायहरू त्यहाँ मुभ भइहाल्नुहुन्छ। अब हामीले के पनि भनिरहेको छ भने सुरक्षा निकायहरूको त्यो जुन फोर्स छ त्यो ऱ्यापिड एक्सन फोर्स भनेर हामीले गठन गरेका थियौँ, करिब 26,000 हरेक जिल्लामा त्यसरी हुनुहुन्छ। अब त्यसमा चाहिँ हामीले के भनेको छ भने काहीँ कतै खबर आयो भने तपाईँहरूले काहीँ आदेश पनि लिइरहनु पर्दैन, मुभ भइहाल्ने र मुभ हुँदाहुँदै जानकारी गर्दा पनि हुन्छ भनेर यसरी सुरक्षा निकायहरूले लागिरहनु भएको छ ग्रामीण क्षेत्रमा। भनेपछि यही हिसाबले हामीले अब बाढीको हकमा पनि त्यही हो, अब कुन ठाउँमा बाढी आएको छ, बाढीमा चाहिँ त्यो रिभर वाच सिस्टम, रेन वाच सिस्टमहरू हाम्रो जल तथा मौसम विज्ञान विभागबाट हामीलाई त्यो रेगुलर आइरहेको हुन्छ, त्यो लाइट पनि आउँछ, अनि कुन ठाउँको पानीको लेभल कति बढ्यो भनेर त्यो हामी रातो पहेलो हरियो भनेर धर्को दिइरहेको हुन्छ, रातो भएपछि एलर्टको त्यो सिग्नल पनि बज्छ हामीलाई, अनि हामी चाहिँ सम्बन्धित जिल्लामा सिडिओ साहब अनि अरूहरू सबै त्यो सुरक्षा निकायले एलर्ट भएर ल है तपाईँको जिल्लामा पानी यसरी मान्छेहरू आउँदैछ भनेर हामी हाम्रो सिस्टमले खबर गरिदिइहाल्छ, अनि उहाँहरू त्यही हिसाबले अब माथिबाट पानी आउँदैछ भने उहाँहरू तयारी अवस्थामा ल बाढी आउँछ है भनेपछि अहिले अहिलेको जस्तै अब भनौँ न अब 5 गतेदेखिको अहिलेको यो महिनाको हेर्नुभयो भने अब पहिरोबाट कति 7 जतिको मृत्यु आइसक्यो भने बाढीबाट 3 आइरहेको छ अहिले। अनि त्यो बाढीको चाहिँ पूर्व सूचना यदि चाँडै जाने हुनाले कम्तीमा त्यो जनको क्षति चाहिँ अलिक घट्या छ बाढीमा, अब यसै तरिकाले हामीले गरिरहेको
3: छौँ। हजुर, अब यो अवस्थामा चाहिँ जस्तो भनौँ न हामी यहाँले अघि भनेको जस्तो जसरी सङ्घमा अथवा केन्द्रमा हामी नीतिहरू बनाउँछौँ र ती नीतिहरूलाई चाहिँ तल्लो तहसम्म हामी पुर्याउँछौँ, त्यसको कार्यान्वयनको अवस्था र समन्वय, किनभने अब अहिले 3 सरकार भएको हुनाले समन्वय पनि महत्त्वपूर्ण छ, यसको चाहिँ ठ्याक्कै अवस्था कार्यान्वयनको अवस्था चाहिँ कस्तो छ?
4: यसो छ, कारण चाहिँ हामीले यहाँ यो तरिकाले प्रतिकार कार्ययोजना बनाएका छौँ र प्रदेश सरकारले त्यो हामीले उहाँहरूलाई पठाएर उहाँहरूले पनि प्रदेश स्तरको कार्ययोजना बनाउनु भएको छ, भनेपछि उहाँहरूका पनि पिओसी भनेर स्थापना गर्नुभएको छ भनेको प्रोभिन्सियल इमर्जेन्सी अपरेसन सेन्टर, अनि पिओसीमा चाहिँ आफ्नो क्षेत्र आफ्नो प्रदेशभरिको सबैको विवरणहरू चाहिँ उहाँहरूले कलेक्सन गर्नुहुन्छ र जुन काम हामीले देशभरिको लागि यहाँ गर्छौँ त्यही काम पिओसीमा बसेर उहाँले आफ्नो प्रदेशभरिको लागि गर्नुहुन्छ र सुरक्षा निकाय कहाँ पुग्यो कहाँ पुगेन सिडो साहबहरूलाई कोअर्डिनेसन गर्ने फोन गर्ने अनि त्यो सुरक्षा निकायहरूलाई अनुगमन गर्ने कामहरू उहाँले प्रदेश तहबाट गरिरहनुहुन्छ। त्यसपछि अब भनौँ न अब प्रदेशमा त अझ झन् हाम्रो प्रदेश गोदाम घरहरू छ, त्यहाँ पाल त्रिपाल टेन्टहरू सबै त्यहीँ छ, अनि स्थानीय तहबाट समुदायबाट हामीलाई चाहिँ त्यो भन्न पहिरोमा उद्धार गरेपछि त्यो राहतको लागि हामीलाई टेन्टहरू चाहियो पाल त्रिपाल चाहियो भनेर भन्नुभयो भने अनि त्यो प्रदेशमै खबर गरेर प्रदेश गोदाम घरबाट त्यहीँबाट मुभ हुने सिस्टम बनाएको छ भनेपछि त्यो हिसाबले अलिकति अब स्थानीय तह त झन् एकदम पुरै इन्भल्भ भइ नै आयो, सिडिओ साहब त झन् अब रातिमै जतिखेर पनि एलर्ट बसेर फोन गरेर रिस्पोन्स गर्ने उहाँ त पुरै लागिरहनु भएको छ भने चाहिँ अहिले हाम्रो यसमा चाहिँ यो प्रदेश सरकारले पनि एक्टिभली उहाँहरूले चाहिँ यो समन्वय गर्ने सहजीकरण गर्ने कामहरू उहाँहरूले गरिरहनु भएको छ अहिले, भने चाहिँ हाम्रो समन्वय चाहिँ अहिले राम्रै छ। त्यस हिसाबले अहिलेको यो भनौँ यो महिनाको तथ्याङ्कले पनि त्यसलाई चाहिँ अलिअलि पुष्टि पनि गरिरहेछ।
3: हजुर हजुर, अब जस्तो हामी अन्तरसंवादमा छौँ, वर्षाका कारण देशका विभिन्न भागमा प्राकृतिक विपदका घटना भइरहेको सन्दर्भमा सरकारका तर्फबाट पूर्व सूचना उद्धार राहत र पुनस्थापनाका विषय कुराकानी गरिरहँदाखेरि जस्तो तराई मधेसमा पछिल्लो समयमा चाहिँ यी जमेका खाल्डाहरूमा बालबालिकाहरू चाहिँ डुबेर उनीहरूको मृत्यु हुने क्रम चाहिँ विगत वर्षदेखि नै यो निरन्तर जस्तो देखियो, यसमा सचेतना पुगेको देखिएन कि अथवा यसमा के भयो, के कारणले यी चाहिँ घटनाहरू बारम्बार दोहोरिरहेका छन्?
4: यो यसो हुन्छ, हामीले अब सचेतनाको हिसाबले हामीले सबै यसरी खाल्डाखुल्टी पुज्ने नाला सफा गर्ने नालाहरूलाई खुला ओपेली नछोड्ने, किनभने त्यो डुबान भएको बेलामा कुन ठाउँमा खाल्टो खुट्टा परेर तल जान्छ अनि कुन ठाउँमा चाहिँ सडकै छ भने पनि थाहा नहुने क्या, त्यो डुबानमा त सबै पानी देखिन्छ, भने हामीले अब सचेतना भन्ने एसएमएस भाइबर अब त्यो व्हाट्सएपदेखि सारा हाम्रो ग्रुपहरू अनि सोसियल मिडिया ट्विटर सबैमा हालेको छ, टिकटकहरू बनाएर सबैमा हामीले चाहिँ अरे भनेपछि एटलिस्ट कम्तीमा मोबाइलहरू हेर्ने चलाउने मान्छेहरूलाई त त्यो सचेत हुनुहुन्छ, तर अब ग्रामीण परिवेश सबैले नचलाउनु पनि सक्नुहुन्छ, त्यसले गर्दाखेरि हामीले त्यो सञ्चार माध्यमहरूबाट त्यो भन्न यो पिएसएहरू बनाउने अनि त्यसलाई अझ स्थानीय भाषामा बनाउने अनि हामीले यो लोकल सञ्चार माध्यमहरूलाई समन्वय गरेर यो बजाइदिनुहोस् है भनेर बजाउने अनि फेरि त्यो पालिका तहमा र स्वयंसेवकहरूलाई हामीले के भन्यो भने तपाईँहरूको महत्त्वपूर्ण काम भनेको चाहिँ एकदम अवेरनेस जगाउने है भन्ने हो। अझ तराईतिरको हकमा त के देखियो भने त्यो डुबानको बेलामा जब पानीले सबै डुब्छ त्यसलाई इनन्डेसन भन्ने हुन्छ, त्यो डुबानको बेलामा चाहिँ त्यो सर्पको दुलोहरूमा पनि पानी पसेर त्यो सर्पहरू चाहिँ अलिकति माथि ओभानो ठाउँमा आउँदो रहेछ नि त। अब ओभानो ठाउँमा त मान्छे बस्ने घरै भइहाल्यो भन्दाखेरि त्यो मान्छे र सर्पको इन्टरफेस चाहिँ अलिक बढ्ने कारणले त्यो अहिले तराईको डुबानमा चाहिँ सर्पदंशको घटना पनि बढेको छ क्या फेरि अहिले। भने यसरी यही हिसाबले अब हामीलाई जानकारीमा छ, हामीले सचेतना गरिरहेछौँ, अब सञ्चार माध्यमहरू प्रयोग भइरहेछ, मैले यति कुरा भने।
3: हामीसँग कुराकानी हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। अब जस्तो यी हामीले अवलम्बन गरिरहेका चाहिँ विभिन्न उपायहरूमध्येको एउटा उपाय राजमार्गमा सवारीका चालकहरूलाई चाहिँ पूर्व सूचना दिनेसँग सम्बन्धित पनि छ होइन, किनभने पछिल्ला वर्षहरूमा यदि हामीले हेर्ने हो भने त्यो एउटा प्रवृत्तिगत रूपमै देखिएको छ कि पहिरोले त्यसै गरी छेउछाउमा आएका बाढीले चाहिँ यातायातका साधनहरू डुबाएको बगाएको, अब यस वर्ष पनि ट्रकमा त्यस्ता घटनाहरू भयो, बसमा भएको मानवीय क्षति धेरै हुन्थ्यो होइन। अब यो चाहिँ यातायातका साधनमा चाहिँ चालकहरूलाई पूर्व तयारीका बारेमा जानकारी गराउने, सतर्कता गराउने, कतिपय अवस्थामा त प्रहरीले जिल्ला प्रशासनले त्यो काम गरिरहेको छ, यद्यपि त्यस्ता घटना दोहोरिरहेका छन्, यस्ता घटना न्यूनीकरण कसरी गर्ने, किनभने अब कुनै पनि बेला वर्षा लगत्तै बाढी आउन सक्ने भयो, कुनै पनि बेला पहिरो खस्न सक्ने
4: भयो। यसमा तिनवटा कुरा महत्त्वपूर्ण छ। एउटा चाहिँ पहिरो नै जाने जहाँ अवरुद्धै हुन्छ बाटो, पहिरोले अवरुद्ध गरिदिन्छ, त्यो एउटा पक्ष त्यो भयो। अर्को सडकको अवस्था कस्तो छ भन्ने भयो। अनि तेस्रो पक्ष भनेको त्यो चालकको सचेतना। यो तिनवटै पक्ष चाहिँ महत्त्वपूर्ण हुन्छ त्यो विपदको घटनामा। अब हामीले पहिरोको त मैले अघि भने त्यो सडक विभागले त्यो एप बनाएर व्यवस्थापन गर्नुभएको छ, अनि अब खाल्टाखुल्टीहरू चाहिँ उहाँहरूले अब आगामी दिनको योजनामा हामी सडकलाई राम्रो पार्ने भन्ने फेरि गर्ने त फेरि त्यो सडकले नै हो होइन, हामीले त्यस सबै समन्वय हामीले उहाँहरूलाई गर्ने हो। अनि अब यो चालकहरूको हकमा चाहिँ उहाँहरूलाई जुन सचेतनाको कुरा छ त्यो सचेतनाको लागि पनि अहिलेसम्म हामीले चाहिँ सुरक्षा निकायहरू नै भन्न सुरक्षाका अधिकारीहरूले उहाँहरूलाई यसो गरोस् यसो गरोस् भनेर उहाँहरूले भनिरहनु भएको छ। अब त्यसमा अर्को एउटा एकदमै महत्त्वपूर्ण कुरा चाहिँ कम्तीमा अगाडि पहिरो छ बाटो यस्तो छ भनेर उहाँहरूले गाडी लिएर जाँदैखेरि जस्तै अब कोही नागढुङ्गाबाट तल झर्ने बित्तिकै ल है फ्लानो यस्तो अगाडि दुईवटा पहिरो छ भनेर उहाँहरूलाई नागढुङ्गामै खबर आइदियो भने त उहाँहरू नगएर त्यहीँबाट फर्किनु पनि सक्नुहुन्थ्यो नि त। भनेपछि त्यसलाई चाहिँ त्यो रियल टाइम ब्रोडकास्ट भन्छ, त्यो सेल्फ ब्रोडकास्टिङ सिस्टम हो। अब त्यो चाहिँ अब हाम्रो यता भन्न सञ्चार मन्त्रालयले लिड गरेर उहाँहरूले चाहिँ हामीले राख्नु है भनेर एकदम धेरै पहिलेदेखि समन्वय छलफल पनि गरिरहेको हो। अब त्यो चाहिँ यसपालिको मनसुनमा फेरि अब सकिएन, यसपालिमा हाम्रो चाहिँ यो प्राविधिक क्षमतै पुगेन, अब हामी यसको लागि नयाँ नयाँ मेसिनहरू चाहिन्छ, हामी त्यो इन्स्टल गर्नेतिर हामी लाग्दैछौँ भनेर उहाँहरूले भन्नुभएको छ। भनेपछि त्यो भएदेखि त एकदमै राम्रो हुन्थ्यो, किनभने त्यो जाँदा जाँदै बाटोमै खबर आउँदाखेरि त मान्छे फर्किने पनि चान्स हुन्थ्यो, त नजाने चान्स हुन्थ्यो नि त। त्यो खालको त्यो रियल टाइम डेटा चाहिँ हामीसँग अहिले त्यो प्राविधिक भन्न सीमितताको कारणले गर्न सकेका छैन, उहाँहरू लागिरहनु भएको छ। तर हाम्रो हिसाबले चाहिँ जस्तै अब सुरक्षा निकाय परिचालन गर्ने अनि सडकका खाल्टाखुल्टीहरू बनाउनु भन्ने र पहिरोलाई सम्बोधन गर्ने यतिसम्मको काम चाहिँ अहिले भएको छ। अब आगामी दिनमा चाहिँ हामीले एकदमै गर्नुपर्ने भनेको चाहिँ त्यो सेल ब्रोडकास्टिङ र रियल टाइम सूचना दिने नै हो। हामीले त्यो काम चाहिँ अब गरिरहनु भएको छ, हामी पनि लागिरहेछौँ, अब कतिको गर्न सकिन्छ हेर्दै जाउँ त्यसलाई।
3: अब यो राजमार्ग सञ्चालनका सन्दर्भमा चाहिँ जहाँ जहाँ अवरोध हुने गरेको छ विगतमा भन्दा यसपालि अलिक छिटो राजमार्ग सञ्चालन गर्न सकिएको छ होइन, अब त्यसमा चाहिँ सुरक्षाकर्मीहरूको सहभागिताको सन्दर्भ पनि छ, यही बिचमा सरकारले उद्धारमा खटिने राहतमा खटिने सुरक्षाकर्मीको सुविधा बढाउने निर्णय पनि हिजो गर्यो, अब यसले यो खास गरी विपद व्यवस्थापनमा कस्तो भूमिका निर्वाह गर्छ?
4: यो सुरक्षाकर्मीको सुविधा भनेको चाहिँ यो कस्तो भने जुन सशस्त्रको गोताखोर टोली हुन्छ अब उहाँहरू त भन्न बाढी आएको बेलामा खोलामै हामफालेरै रेस्क्यु गर्नुपर्ने हुन्छ नि त। भन्दाखेरि अरू रेस्क्यु र त्यो रेस्क्युमा त टोटल्ली फरक भयो, किनभने बाढी आएको बेलामा खोलामै हामफाल्ने भन्ने कुरा त्यो चाहिँ फरक कुरा भयो। त्यसै गरी यो मौसम बिग्रेको बेलामा हिमालमै गएर हिउँबाटै रेस्क्यु गर्ने भन्ने कुरा पनि त फरक भयो। भनेपछि त्यो रेस्क्युका पनि धेरै मतलब गम्भीरता संवेदनशीलता हुन्छ। यो चाहिँ एकदमै यो पुरै नै जोखिम क्या, यो आफ्नो ज्यान चाहिँ जोखिमै हाल्ने हो यो यस्तो यस्तो रेस्क्युमा चाहिँ। त्यस कारणले अहिलेको भन्नुहोस् अब हामीले त्यो रेस्क्युमा खटिने सुरक्षा निकायहरूलाई अब थप प्रोत्साहन दिने अथवा बिमा गर्ने यस्ता कुराहरू चाहिँ गर्नुपर्छ। तर कम्तीमा सुरुवात चाहिँ यो हामी जोखिम मध्ये पनि अत्यधिक बढी जोखिमबाट जाउँ न भन्ने हिसाबले त्यो हिजोको निर्णय हो. अब त्यसै गरी अब यसबाट अलिकति मान्छेलाई अब केही प्रोत्साहन अथवा केही मोटिभेट ल मैले मेरो ज्यानै जोखिममा हाले पनि कम्तीमा राज्यले मलाई यतिसम्म त हेरेको छ भन्ने त हुन्छ नि भन्ने हिसाबले मोटिभेट गर्नलाई त्यस्तो खालको व्यवस्था गरे हो भने यसै गरी आगामी दिनमा हामीले चाहिँ अब अलिकति त्यो अलिक बढी गर्दै गयो भने अझ बढी मान्छे मोटिभेट भएर अझ रेस्क्युमा अलिक बढी लाग्ने पनि हुन्छ भन्ने हो.
3: हजुर, अब यो दक्षताको जुन कुरा छ नि, अघि पनि यहाँले साधन स्रोतसँग जोडिएको दक्षताको विषय ल्याउनु भएको थियो. अब यो गोताखोरहरूकै सन्दर्भमा या उद्धारकहरूमा चाहिँसँग आवश्यक सिप हुनु, आवश्यक प्रशिक्षण हुनु जुन एकदम आवश्यक मानिन्छ, त्यो सन्दर्भमा चाहिँ हाम्रा प्रयासहरू कस्ता छन्? हाम्रा कति चाहिँ उद्धारकर्ताहरू चाहिँ त्यो हिसाबले दक्ष छन्? कति गोताखोरहरू दक्ष छन्? उनीहरूको सङ्ख्या बढाउने सन्दर्भमा हाम्रा प्रयासहरू कसरी भइरहेको छ? उनीहरूको अझै क्षमता वृद्धि गर्ने सन्दर्भमा हाम्रा प्रयासहरू कसरी अघि बढिरहेको छ?
4: यसो छ, दक्षतामा त समस्या छैन किनभने हाम्रो तालिमहरू पर्याप्त छ, उहाँहरू दक्ष धेरै बनाइरहेछौँ. अझ भन्न त्यो सुरक्षा निकायका अरू मान्छेहरू पनि हामीले त्यो स्किल दक्षता चाहियो भनेर तालिममा दिनमा प्रेसर छ. त्यो दक्ष मान्छेमा समस्या छैन, तर हाम्रो समस्या भनेको चाहिँ त्यो दक्षलाई कसरी टिकाएर राख्ने भन्नेमा समस्या छ. जस्तै दक्ष भइसकेपछि त्यो उहाँहरूको चाहिँ धेरै ठुल्ठुलो अरू अरू ठाउँमा धेरै ठाउँमा अवसरहरू पनि हुँदो रहेछ. अनि दक्ष भएपछि जाने खालको टेन्डेन्सी चाहिँ हुन्छ भन्दाखेरि यो दक्षता हुने र दक्षता बढाउने कुरामा हाम्रो समस्या कम छ. दक्ष भइसकेका मान्छेलाई टिकाउनेमा समस्या छ अहिले. त्यस कारणले अलिकति यो प्रोत्साहनले पनि कम्तीमा अलिकति केहीसम्म यो टिकाउने काममा चाहिँ राहत दिन्छ कि भन्नेसम्म चाहिँ हो. त्यस कारण दक्ष चाहिँ अब गोताखोर पनि एकदम धेरै जसो तालिमहरू विदेशमा गएर पनि तालिम लिने त्यो एकदम दक्ष नै हुनुहुन्छ, उहाँहरू गरिरहनु पनि भएको छ होइन. तर त्यही हाम्रो चुनौती चाहिँ त्यस्तो खालको छ.
3: अब अलिकति प्रतिक्रियाहरूतर्फ जाउँ. संसदमा चाहिँ सांसदहरूले दिनहुँ जसो बोलिरहनु भएको छ, खास गरी विपदका घटनामा चाहिँ सरकारले जुन हिसाबले काम गर्नुपर्ने हो त्यो अलि पुगेन कि भन्ने खालको उहाँहरूको धारणा छ. सरकारका तर्फबाट हुनुपर्ने काम भएन भनिरहनु भएको छ. हुन त त्यो सरकारलाई दबाब दिनका लागि भइरहेको काममा सन्तुष्टि माने भने फेरि भोलि चाहिँ त्यसले सही नतिजा नदेला भनेर पनि होला होइन. यसका आयामहरू विभिन्न होलान्. यद्यपि जसरी आवाज उठिरहेको छ त्यो आवाजलाई सम्बोधन गर्ने निकायमध्येको एउटा निकाय यहाँहरूको निकाय पनि हो, कसरी ती आवाजहरूलाई कसरी सम्बोधन भइरहेको जस्तो ठान्नुहुन्छ यहाँ? होइन, हामीले त गरेकै छौँ त्यो, खासै त्यो त्यसरी चाहिँ टिप्पणी गरिहाल्नुपर्ने होइन किनभने हाम्रा प्रयासहरू भइरहेका छन् भन्ने हो कि, अथवा हाम्रा अपर्याप्ततामा उहाँहरूले बोल्नु भएको छ हामीलाई अझै गर्न सहज हुन्छ भन्ने हो कि?
4: होइन, यसो त अब हाम्रो त अपर्याप्तता त छ नि, किनभने भनौँ न अब त्यो राजमार्गमा जाने पहिरो अब यो वर्ष मात्रै पहिरो गएको होइन, पोहोर पनि त्यही ठाउँमा गयो, परार पनि त्यही ठाउँमा गयो, अब अर्को वर्ष भने फेरि त्यही ठाउँमा जान्छ होइन. भनेपछि त्यो अब हामी त भनौँ न यो गृह मन्त्रालय अहिले प्राधिकरणले त्यो पहिरोको भन्न कसरी खुलाउने, कसरी त्यसलाई पास गराउने, कसरी त्यसबाट जनधनको क्षति गर्ने भन्ने काम नै हामीले गरे हो. तर त्यो पहिरो जाने सच कुरा त्यसलाई चाहिँ भनौँ न यो मनसुन सकिएपछि जुन 9 महिनाको यो खाली पिरियड जस्तो हुन्छ नि त, त्यो बेलामा चाहिँ अत्यधिक अझै भन्न अब जसले पहिरो नियन्त्रण गर्ने हो उहाँहरूले चाहिँ त्यसलाई राम्रोसँग नियन्त्रण गरेर आगामी दिनमा चाहिँ पहिरो नै अर्को वर्ष गएन भने त यो रेस्क्यु यो पहिरोको कुरै आउँदैन थियो होइन. भनेपछि त्यो हाम्रो अपर्याप्तता त भयो. भनेको अर्थ के हो भने त्यो विपदको दुईटा पाटो हुन्छ, एउटा चाहिँ विपदको व्यवस्थापनको पाटो हुन्छ, अर्को विपदको जोखिम न्यूनीकरणको पाटो हुन्छ. दुईटा पाटो हुन्छ भने हाम्रो जोखिम न्यूनीकरणको पाटोमा अलिकति कम काम भएको कारणले त्यो व्यवस्थापनको पाटोमा चाहिँ बढी खट्नु परिरहेछ अहिले भन्दा आगामी दिनमा अब. अनि व्यवस्थापनको काममा हामी जति खटे पनि हाम्रो त खटाइको त्यो सीमितताले अब साधन स्रोतको सीमितता प्रविधिको सीमितताले गर्दाखेरि भने आदि त गर्नै सक्दैनौँ भन्दा त्यसै यसको राम्रो उपाय भनेको चाहिँ त्यो जोखिम न्यूनीकरणको पाटोमा सबै अरू जसले जसले जे गर्ने हो आफ्नो निकायले बढी काम गरिदिनु भयो भने त अनि यस्ता गुनासाहरू भनाइहरू त कम आउँथ्यो भन्ने कुरो त एकदम ठिक हो नि.
3: हजुर, अब क्षमताको कुरा गर्ने भने हामीले अब गत वर्षको एउटा उदाहरण लिन सक्छौँ. भारी वर्षा हुने भनेपछि हामीले 2 दिन सार्वजनिक बिदा घोषणा गर्नु पर्यो, त्यो भनेको हाम्रो व्यवस्थापनको या जोखिम न्यूनीकरणको हाम्रो क्षमताको कमी भनिएकै हो होइन. अब यद्यपि जनस्तरबाट चाहिँ अलि बढी अपेक्षा भएको हो कि, आशा बढी भएको हो कि, हाम्रो क्षमता भनौँ न अब घाँटी हेरेर आड निल्ने भन्ने जुन कुरा छ नि, हाम्रो क्षमता अनुसार हामीले काम गरिरहेको हो हो कि अथवा हाम्रो क्षमता अनुसार पनि हामीले काम गर्न नसकेको हो कि, अलिकति वास्तविकतामा अलि भित्र पसेर जवाब खोज्नुपर्ने भएको छ अहिले।
4: मैले भने क्षमता, साधन स्रोत र प्रविधिगत कुराहरू त्यहाँ भन्ने छ, तिनवटा कुरा मैले अघि दिन भने, त्यसको सीमितता त हामीसँग छ नै। अब यो भन्न मैले भने नि, अब जोखिम न्यूनीकरणको पाटोमा त्यो पहिरो नजाने गरी हामीले व्यवस्थापन गर्न यदि हामीले सकेको भएदेखि यो व्यवस्थापनको काम, अब पहिरो नियन्त्रण गर्नलाई त्यहाँ फेरि त्यो साधन स्रोतकै कुरा आउला, उहाँहरूको आफ्नो चाहिँ भन्न अब कतिको प्रविधि कति छ। फेरि अब यो पहिरो भनेको चाहिँ संसारको त्यो विकसित मुलुकहरूमा पनि धेरै खर्च गरेर धेरै गएर पहिरो नियन्त्रण गर्दा पनि फेरि अर्को ठाउँमा पहिरो आएको केसहरू पनि हामीसँग तन्नै छन् होइन भन्दाखेरि, तर हाम्रो फोकस भनेको के हो भने, अब आगामी दिनमा राज्यले चाहिँ विपद परेको बेलामा यसको व्यवस्थापनमा चाहिँ जसरी ध्यान दिन्छ, विपद नभएको बेलामा जोखिम न्यूनीकरणमा पनि त्यसै गरी हामी सबै मिलेर ध्यान दिन सक्ने हो भने यो आगामी दिनमा यो व्यवस्थापनकोमा चाहिँ अलिक सहजता हुन्थ्यो क्या।
3: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
4: धन्यवाद।
3: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। पछिल्लो समयमा वर्षाका कारण देशका विभिन्न भागमा प्राकृतिक विपदका घटनाहरू भइरहेका छन्, जनधनको क्षति पनि भइरहेको छ। सरकारले पूर्व सूचना, उद्धार, राहत एवं पुनस्थापनाका कार्यलाई अगाडि बढाएको जनाएको छ। यिनै विषयमा हामी अन्तरसंवादमा केन्द्रित थियौँ। प्राविधिक मित्र राजु थापा र शङ्कर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 7 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। विपद पूर्व तयारीको प्रभावकारी व्यवस्था गर्न सभामुख टोल प्रसाद अरियालद्वारा सरकारलाई ध्यान आकर्षण। जोखिम न्यूनीकरण तथा जनधनको रक्षामा सांसदहरूको जोड। मिटर ब्याज पीड़ितका समस्या समाधानका लागि विगतमा गठित आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने मन्त्री परिषद बैठकको निर्णय। देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न। अमेरिकी सेनाद्वारा इरानका विभिन्न सहरहरूमा व्यापक आक्रमण। र फिफा विश्वकप अन्तर्गत गैराती भएको खेलमा फ्रान्सलाई 2-0 गोलले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। सरकारले मिटर ब्याज पीड़ितका समस्या समाधानका लागि विगतमा गठन भएका आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले मिटर ब्याज तथा अनुचित लेनदेन पीड़ितहरूको समस्या समाधानका लागि गठन भएको आयोगका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले विपद प्रति कार्यमा खट्ने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। विपदको समयमा नागरिकको जीव धनको रक्षाका लागि कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल बढाउन विपद खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको मन्त्री पोखरेलले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका तर्फबाट सहभागी भई पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्ने, नेपाल वायुसेवा निगमको सञ्चालक समितिको कार्यकारी अध्यक्षमा महाप्रबन्धकको समेत कामकाज गर्ने गरी महेश्वर भक्त श्रेष्ठलाई जिम्मेवारी दिने, बिउ बिजन पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने लगायतका निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गृहमन्त्री सुधन गुरुङ र मिटर ब्याज पीड़ितहरू बीच बाराको निजगढमा हिजो पहिलो चरणको वार्ता भएको छ। सरकारको तर्फबाट मिटर ब्याज पीड़ितहरू

कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारीको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सभामुख अरियालले अविरल वर्षासँगै बाढी पहिरो तथा डुबानका घटनाहरू बढेको भन्दै विपदजन्य घटनामा परेकाहरूको राहत तथा उद्धारको व्यवस्था गर्न तथा सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउनु भएको हो। बैठकमा सांसदहरूले गणेश नेपालीको घटना र त्यसपछि राजधानी मा भएका घटनाहरू निकै गम्भीर भएको भन्दै आम सञ्चार माध्यम दलका नेताका घर र न्यू रोड लगायतका स्थानमा गाडी राखिएको विषयमा सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो। सांसदहरूले विस्थापित सुकुम्बासीहरू राखिएको किर्तिपुर स्थित होल्डिङ सेन्टरमा बाढी पसेको तथा उद्धारमा खटिएका व्यक्तिहरूमाथि दुर्व्यवहार समेत भएको भन्दै किर्तिपुरको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीको व्यवस्थापन छिटो गर्न माग राख्नुभयो। सांसदहरूले महँगीको प्रत्यक्ष मार गरिब श्रमिक वर्गमा परेको भन्दै महँगी कालो बजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दिनमा केन्द्रित हुन सुझाव दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले जनप्रतिनिधिको संसदमा उपस्थित भएर सांसदहरूले उठाएका जवाफ दिन माग गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाह हिजोको प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएको थियो। सांसदहरूले भदौ 23 र 24 घटनाका विषयमा मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गर्नुभयो। हिजोकै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकमा विद्यमान आर्थिक अवस्था र सामाजिक निराशालाई नीतिगत सुधारका माध्यमबाट सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। विधेयक प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको संविधानको मर्म र भावना अनुकूल नभएका तथा वर्तमान संघीय शासन संरचनामा असान्दर्भिक देखिएका कानूनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक रहेकाले विधेयक ल्याइएको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले हिजो संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित 3 विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीति मुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती र सुधारका विषयमा भएको छलफल तथा संवाद कार्यक्रममा उहाँहरूले यस किसिमको साझा प्रतिबद्धता व्यक्त गर्नुभएको हो। विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूको समग्र प्राज्ञिक वातावरण र व्यवस्थापकीय सुधारका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कृत्य कागज सम्बन्धी मुद्दामा तत्कालीन संविधान सभाका 3 सदस्यलाई दोषी ठहर हुने जिल्ला अदालत काठमाडौँको निर्णयलाई सदर गरेको छ। न्यायाधीश द्वय खड्कबहादुर केसी र गोपाल प्रसाद बास्तोलाको संयुक्त इजलासले यही असार 23 संविधान सभा सदस्यहरू गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिव पूजन राय यादवलाई दोषी ठहर हुने जिल्लाको निर्णय सदर गरेको हो। नेपाली काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टिकोण निर्माण गर्न सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा अघि बढाउन संसदीय दललाई आग्रह गर्ने निर्णय गरेको छ। पार्टीका उपसभापति विश्व प्रकाश शर्माको अध्यक्षतामा यही असार 25 र 26 बैठकले सुकुम्बासी समस्या समाधान गर्न साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरेको थियो। त्यस सम्बन्धी निर्णय
हिजो सार्वजनिक गरिएको हो। उपसभापति शर्मा केन्द्रीय

0: नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख हुनुहुन्छ। प्रतिष्ठानले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान व्यवस्थित ढंगले गर्ने सम्बन्धमा निर्वाचनको समयमा सबै राजनैतिक दलको अलग अलग रूपमा साझा प्रतिबद्धता व्यक्त गरेको स्मरण गरेको छ। विपदको समयमा नागरिकसम्म पूर्व सूचना छिटो भरपर्दो र प्रभावकारी ढंगले पुर्याउने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग विपद आपतकालीन पूर्व सूचना तथा प्रारम्भिक चेतावनी प्रणालीको प्रभावकारिताबारे छलफल गरेको छ। मन्त्रालयमा हिजो आयोजित छलफलमा विपदको पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सेल ब्रोडकास्ट जस्ता आधुनिक प्रविधिको कार्यान्वयन, नवीनतम प्रविधि, बजेट, जनशक्ति, कानूनी व्यवस्था तथा संस्थागत समन्वयका विषयमा विस्तृत विमर्श भएको हो। विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी निजी क्षेत्रले हेलिकप्टर, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ ऱ्याफ्टिङ एजेन्सीज नाराबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। वायुसेवा सञ्चालक संघ नेपाल संघको समझदारी अनुसार काठमाडौँ उपत्यकाभित्र उडान गर्नु परेमा निशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर उडान गर्नुपर्नेमा न्यूनतम सञ्चालन खर्चमा सेवा दिने समझदारी भएको छ। सर्वोच्च अदालतले निजी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय सारङ्गा सुवेदी र नृप ध्वज निरौलाको संयुक्त इजलासले 2082 चैत्र 18 गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय विरूद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज हुने ठहर गरेको छ। मध्य प्रदेशमा डिप बोरिङका योजनाहरू अलपत्र पर्दा किसानहरूलाई खेतीपाती गर्न समस्या भएको छ। मध्य प्रदेशमा हाल 49% जमिनमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ। सुरु गरिएका डिप बोरिङका योजनाहरू अलपत्र हुँदा खेतीका लागि आकाशे पानीको भर पर्नु पर्ने अवस्थाले किसान चिन्तित बनेका छन्। महोत्तरीबाट संवाददाता मञ्जित कुमार रामको रिपोर्ट।
1: खेतीपातीका लागि सबैभन्दा उत्तम रहेको मध्य प्रदेशमा 49% जग्गा मात्रै सिंचित रहेको छ। सरकारले सिंचाइ समस्या समाधान नगर्दा किसानलाई आकाशे पानीकै भर रहेको सोनमा गाउँपालिका 5 का किसान सुरेश यादव बताउनुहुन्छ। मधेसको अधिकांश जनसङ्ख्याको जीविकोपार्जनको मुख्य आधार कृषि हो, तर समयमा वर्षा नहुँदा सिंचाइ सुविधाको पहुँच सीमित हुँदा किसानको चिन्ता बढिरहेको छ। महोत्तरीको मनरा सिस्वा नगरपालिका 10 सखरीमा 95 लाख रुपियाँको लागतमा डिप बोरिङ जडान गरिएको छ, तर किसानले अझै त्योबाट सिँचाइ गर्न पाउन सकेको छैन। सखरी डिप ट्युबवेल जल उपभोक्ता समिति महोत्तरीका अध्यक्ष सञ्जय झा:
2: डिप बोरिङ पनि गरियो 650 फिटमा, पटक पटक पहल गर्दा पनि अहिलेसम्म अलपत्रमै देखिएको छ। 200 बिघा जग्गा आकाशे खेतीमै आधारित छ, त्यो सानो सानो बोरिङहरू सबै सुकेर गएको छ, गाउँको नदीमा पनि पानी देखिँदैन।
1: पछिल्लो 5 वर्षमा महोत्तरीमा 33 र धनुषामा 22 गरी 55 वटा डिप बोरिङ जडान गरिए पनि अधिकांश सञ्चालनमा आउन सकेको छैन। त्यस्तै महोत्तरीमा 43 र धनुषामा 123 गरी 216 वटा पावर ट्रिलर ट्युबवेल जडान गरिएको छ, जसमध्ये 110 वटा सञ्चालनमै आउन नसकेको भूमिगत जलस्रोत तथा सिंचाई विकास महोत्तरीका निमित्त कार्यालय प्रमुख अमलेश यादव बताउनुहुन्छ।
3: सरकारले बजेट विनियोजन गर्दाखेरि सुरुमा 20 लाख 25 लाख विनियोजन गर्ने, यो तरिकाले लगातार प्रदेश सरकारले विनियोजन गर्दै गयो भने पनि कम्तीमा 5 सालमा ट्युबवेल सञ्चालनमा आउँछ। तर विडम्बना के छन् भने, कि त एकैचोटि सबै बजेट व्यवस्थापन गरिदिनु पर्यो, एकैचोटिमा सञ्चालनमा जान्छ, प्रदेश सरकारले एकैचोटि बजेट दिन सकिएन भने त्यसको
1: मधेसमा खेतीयोग्य 3,81,898 हेक्टर जग्गा मध्ये 49% मात्रै सिंचित छ। सिंचाइ समस्या समाधानका लागि किसानलाई सेल ट्युबवेल वितरण गर्दै आइरहेको मध्य प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अजय गेवालीले बताउनुहुन्छ।
4: हामीले सेल ट्युबवेलको कार्यक्रम साल बसाली रूपमा गरिरहेका छौँ। यही वर्ष पनि सुक्खा परिसकेपछि हामीले सिंचाइको सेल ट्युबवेलको लागि सूचना जारी गर्यौँ, तर पछि पानी पर्यो अनि केही प्राविधिक कारणले गर्दा सकेको बेला चाहिँ हामीले त्यो कार्यक्रम सम्पन्न गर्न सकेनौँ, तर अहिले फेरिबाट सूचना जारी गरेर माग सङ्कलन गरेका छौँ। अहिले हरेक जिल्लामा हाम्रो सरदर 220-250 हाराहारीमा आवेदन परेको छ।
1: सरकारले डिप बोरिङमा ठुलो रकम खर्चेर बनाएका संरचना सञ्चालनमै नआउँदा किसानको खेत खेतमा पानी भन्ने नारा प्रदेश सरकारलाई गुज्याइरहेको छ। मन्जित कुमार राम, रेडियो नेपाल महोत्तरी।
0: देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। प्रदेशगत रूपमा सबैभन्दा बढी सुदूरपश्चिममा 87% रोपाई भएको छ, त्यसपछि गण्डकीमा 65%, कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57.1% रोपाई भएको छ, कोशीमा 32% र मधेसमा 32.7% मात्रै रोपाई भएको विभागले जनाएको छ। देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाई अझ बढ्ने विभागको अपेक्षा छ। बाढी पहिरो वा अन्य प्राकृतिक विपद नआएमा रोपाई अझै तीव्र हुने विभागले जनाएको छ। नेपाल आयल निगमले आजदेखि साबिककै 14.2 किलोग्राम ग्यास भरिएको सिलिन्डर बजारमा पठाउन निर्देशन दिएको छ। इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोडिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले आजदेखि सिलिन्डरमा 14.2 किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। गण्डकी प्रदेशका 11 जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा दर्ज भएका छन्। पछिल्लो पटक यही असार 25 गते नवलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा घोषणा गरिएको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ। केन्द्रका खोप अधिकृत एक नारायण लम्सालले छिट्टै गण्डकी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेश घोषणा गरिने बताउनुभयो। जन्मदेखि 23 महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको उहाँको भनाइ छ। अब नागरिक एप मार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ। नागरिक एपमा रक्त सूचना पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्त सञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका छन्। यस सुविधा मार्फत देशभरका रक्त सञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौज्दात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। काठमाडौँका विभिन्न स्थानबाट अनलाइन जुवा सट्टाबाजी खेलाउने तथा सामाजिक सञ्जाल मार्फत यसको प्रचार प्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले 4 पक्राउ गरेको छ। पक्राउ परेकामाथि 2 करोड रकम भन्दा बढीको अनलाइन सट्टेबाजी कारोबार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा रूपन्देहीका प्रत्युषमान सिंह, बाराका गौतम कुमार गुप्ता, पाँचथरका सबनम बानिया र पाल्पाका सुधन सुवेदी रहेका छन्। नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुल्ला प्रतिस्पर्धा मार्फत हिजो 5 सदस्य नियुक्त भएका छन्। नियुक्त हुने सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, सृजना केसी, पेम्बा शेर्पा र डाक्टर सुविता श्रेष्ठ ढकाल हुनुहुन्छ। बर्दियाको ठाकुरबाबा नगरपालिका बेथनीमा पर्यटकीय क्षेत्रलाई लक्षित गरी सामूहिक कुरिलो खेती सुरु गरिएको छ। कुरिलो खेतीका लागि जग्गा भाडा, प्राङ्गारिक मल र बिउ खरिद लगायतमा सम्वर्धन परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ भने 22 सामूहिक रूपमा यो खेती सुरु गरेका छन्। बर्दियाबाट संवाददाता यज्ञ प्रसाद सापकोटाको रिपोर्ट।
5: बर्दियामा कुरिलो खेती सुरु गरिएको छ। घरमा खानाका लागि 2-4 बोट लगाउँदै आएको कुरिलो अहिले बेतवनी कृषक समूहले व्यावसायिक रूपमा खेती गर्न थालेको छ। व्यावसायिक कुरिलो खेती बर्दियाका लागि नौलो हो। ठाकुरबाबा नगरपालिका वडा नम्बर 9 बेतवनीमा पर्यटकलाई लक्षित गरेर कुरिलो खेती सुरु गरिएको हो। कुरिलो खेतीका लागि 18 जग्गा वार्षिक 40,000 तिर्ने गरी भाडामा लिएर सुरु गरिएको बेतवनी कृषक समूहका अध्यक्ष रामु थारूले बताउनु भयो।
6: रोपेको चैतको 16 गते हो, माघको महिना वर्षदेखि उत्पादन लिने भन्ने प्लान गरेका छौँ।
5: कुरिलो एकपटक लगाएपछि धेरै वर्षसम्म तरकारी उत्पादन हुन्छ, यसको बजार र मूल्य राम्रो रहेको छ। बर्दिया जिल्लामा व्यावसायिक रूपमा कुरिलो खेती गरिएको यो पहिलो हो। कुरिलो खेती गर्ने स्थानको वरपर पर्यटकहरूका लागि होटेल तथा रिसोर्टहरू खोलिएका छन्। सो स्थानमा माग भएको कुरिलो देशको अन्य स्थानबाट ल्याउने गरिएको छ। केही समय अगाडिसम्म नाम पनि नसुनेको कुरिलो खेती अहिले गर्न लागेको सचिव रिता थारूले बताउनुभयो।
7: पहिला त कुरिलोको बारेमा केही पनि थाहा थिएन, हेर्दाखेरि युट्युबमा यताउता गर्दाखेरि देखियो अनि गर्न खोजेको, अब के हुन्छ पछि।
5: आफ्नै स्थानमा कुरिलो उत्पादन हुन लागेकोमा खुसी लागेको पर्यटन व्यवसायहरूले बताएका छन्। समूहका 22 जना नै कमजोर आर्थिक अवस्था र कृषि पेसा बाहेक अरू पेसा नभएकाले कुरिलो खेती सफल हुने विश्वास रहेको छ। कुरिलो खेतीका लागि सम्वर्धन परियोजनाले जग्गा भाडा, प्राङ्गारिक मल खरिद र बिउ खरिदका लागि आर्थिक र प्राविधिक सहयोग गरेको छ। यज्ञ प्रसाद सापकोटा, रेडियो नेपाल, बर्दिया।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इराकका विभिन्न सहरहरूमा व्यापक आक्रमण गरेको छ। हर्मुज जल क्षेत्र खुलाउने सहमति भए पनि इरानले विभिन्न शर्तसहित पुनः जलमार्ग बन्द गरेपछि दुई देशबीच तनाव चुलिएको हो। अमेरिकाले इरानी सहरहरू बुसेर, बन्दर अब्बास, महसर र अब्दानमा व्यापक हवाई आक्रमण गरेको छ। यसैबीच इरानले पनि कुवेत, बहराइन, जोर्डनमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेको जनाएको छ। युएईले आफ्ना दुईवटा राष्ट्रिय भण्डारण केन्द्रमा इरानले आक्रमण गरेको पुष्टि गरेको छ। युएईमा रहेका तेल भण्डारण केन्द्रहरूमा इरानले गरेको आक्रमणको कतारले निन्दा गरेको छ। पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा भारी वर्षाका कारण आवासीय घर भत्किँदा कम्तीमा 9 जनाको मृत्यु हुनुका साथै 14 जना घाइते भएका छन्। उद्धार अधिकारीहरूका अनुसार भारी वर्षाका कारण जिल्लाको लाची क्षेत्रको मालगिन क्षेत्रमा बाढी पस्दा 23 जना घरको भग्नावशेष मुनि फसेका थिए। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: नेपाल निर्माण व्यवसाय महासङ्घले सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधनले मुलुकको पूर्वाधार विकासलाई गति दिने विश्वास व्यक्त गरेको छ। महासङ्घले मंगलबार एक विज्ञप्ति जारी गरी संशोधित ऐनले सबैभन्दा कम मूल्यमा ठेक्का दिने लो बिडिङ प्रणालीको अन्त्य गर्नुले निर्माण क्षेत्रमा देखिएका अधिकांश समस्या समाधान हुने र पूर्वाधार विकासका कामले गति लिने अपेक्षा गरेको जनाएको छ। महासङ्घले स्रोत सुनिश्चित नगरी खरिद प्रक्रिया सुरु नगर्ने, जग्गा प्राप्ति, मुआब्जा, निर्माण स्थल र वातावरणीय प्रतिवेदन स्वीकृत भएपछि मात्रै बोल कबोल आह्वान गर्ने लगायतका व्यवस्था सकारात्मक भएको जनाएको छ। कार्य सम्पादन जमानत 5% सीमित गरिनु, कम्पनी एकीकृत भएपछि योग्यता गणना हुने व्यवस्था गरिनु, बोलपत्र पेश गर्ने समय बढ्नु तथा सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कार्यान्वयनलाई बाध्यकारी बनाउनुलाई महासङ्घले सकारात्मक रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ। चालु आर्थिक वर्षको 11 महिनाको अवधिमा नेपालमा करिब 21.20 अर्ब रुपियाँ बराबरको विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार 11 महिनाको अवधिमा 21.20 अर्ब रुपियाँ भन्दा बढी विप्रेषण आप्रवाह भएको छ। यो विप्रेषण आप्रवाह गत आर्थिक वर्षको तुलनामा 38.2% बढी भएको राष्ट्र बैङ्कले जनाएको छ। राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै करिब 2.04 अर्ब रुपियाँ रेमिटेन्स भित्रिएको छ। गत आर्थिक वर्षको जेठमा जम्मा 1.76 अर्ब रुपियाँ रेमिटेन्स भित्रिएको थियो। प्रतिकूल मौसमका कारण पोखरा जोमसोम हवाई सेवा भदौसम्मका लागि बन्द गरिएको छ। निरन्तरको वर्षाले भिजिबिलिटी कम हुँदा भदौको पहिलो सातासम्म यात्रुका लागि उडान स्थगित गरिएको जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलले बताउनुभयो। यस अवधिमा नियमित उडान नहुने भए पनि आवश्यकता अनुसार आपतकालीन र चार्टर उडान भने हुन सक्ने जोमसोम विमानस्थलले जनाएको छ।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार। फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई 2-0 पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। स्पेनको जितमा मिकेल योयार जाबाल र पेड्रो पोरोले गोल गरे। खेलको पहिलो गोल मिकेल ओयार्जा बालले गरेका थिए। उनले खेलको 22 मिनटमा पेनाल्टी मार्फत गोल गरेका हुन्। फ्रान्सका लुकास डिग्नेले लामिन यमाल विरुद्ध फाउल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो। त्यसपछि खेलको 58 मिनटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र स्पेनले फ्रान्समाथि 2-0 जित हासिल गर्दै फाइनल यात्रा तय गरेको हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको तथा हिमपातको सम्भावना रहेको छ। देशको पहाडी र तराई भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भाग र मधेस प्रदेश तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियस का बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:11 भयो भने सूर्यास्त भरे साँझ 7:07 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विपद पूर्व तयारीको प्रभावकारी व्यवस्था गर्न सभामुख डोल प्रसाद अरियालद्वारा सरकारलाई ध्यान आकर्षण। जोखिम न्यूनीकरण तथा जनधनको रक्षामा सांसदहरूको जोड। मिटर ब्याज पीड़ितका समस्या समाधानका लागि विगतमा गठित आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने मन्त्री परिषद बैठकको निर्णय। देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न। अमेरिकी सेनाद्वारा इरानका विभिन्न शहरहरूमा व्यापक आक्रमण। र फिफा विश्वकप अन्तर्गत गैराती भएको खेलमा फ्रान्सलाई 2-0 गोलले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
10: फोर्जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
11: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
12: राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
1: कार्यक्रम बुधबार बिहान 7 बजेको समाचार पछि प्रसारण हुन्छ।
0: आजको कार्यक्रम चालू आर्थिक वर्षको अन्तिम कार्यक्रम हो। आजको कार्यक्रममा हामीले चालू आर्थिक वर्षमा प्रसारित कार्यक्रमहरूको समीक्षा गर्न आयोजित कार्यक्रमलाई केन्द्रित गरेका छौं। गत बुधबार सिंहदरबार स्थित सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालको सभा हलमा कार्यक्रम कानूनका कुराको सार्वजनिक समीक्षा गरिएको छ। कार्यक्रममा सहभागीहरूले कार्यक्रम कानून बारे जानकारी गराउन निकै महत्वपूर्ण साबित भएको बताउनुहुँदै थप समय सापेक्ष र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ। समीक्षा कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारासोर ढुङ्गानाले आम नागरिकलाई कानूनका विषयमा सरल ढंगबाट जानकारी दिन कार्यक्रम कोसे ढुङ्गा साबित भएको बताउनुभयो।
2: यो वर्षको मूल्याङ्कन गर्दा मलाई लागेको, मैले सुनिरहन्छु कुर्सदारलाई, यसो त्यो क्लिक गरेर सुनिराखेको हुन्छु, मैले सुनेको छु, धेरै राम्रै छ। त्यो नराम्रो भन्नुपर्ने कुनै त्यस्तो कार्यक्रम आकस्मिक भए पनि कतिपय अवस्थामा राम्रै कार्यक्रमहरू भएको छन्, जनताले बुझ्ने गरी नै भएको छ। कानूनको जानकारीको लागि एउटा कोसे ढुङ्गा चाहिँ साबित भएको छ भन्ने मलाई लाग्छ। र अर्को विषय, अब अहिले कानून मन्त्रालयले नो योर ल मेक योर ओन ल भन्ने खालको थिमहरू ल्याएको छ, त्यसलाई हामीले अब कानून सुधार वर्ष भनेर घोषणा गर्दैछौँ। साउन 1 गतेदेखि 151 कानूनहरू चाहिँ हामी बनाउने तर्फमा छौँ। 151 कानूनहरू पनि थाहा पाउनु पर्यो, मान्छेले भइरहेका कानून पनि थाहा पाउनु पर्यो, त्यही कानूनहरूको बारेमा पनि थाहा पाउनु पर्यो। त्यस कारण यी कुराहरूलाई मध्यनजर गरेर हामी अब कार्यतालिका बनाऊ। त्यो 151 कानून बनाउने मात्रै होइन, भइरहेका कानूनहरूमा के के कमी कमजोरीहरू छन्, कहाँ के सुधार गर्नुपर्ने पक्षहरू छन्, त्यसको पनि अनुसन्धान अध्ययन गरेर पहिचान गर्नुपर्ने अवस्था छ। मध्यनजर राखेर आगामी वर्ष हामी त्यो गरौँला।
0: उहाँले कानूनका बारेमा नागरिकलाई जानकारी दिनु राज्यको दायित्व भएकोले सबैभन्दा धेरै नागरिकको पहुँचमा रेडियो नेपाल पुगेको हुनाले रेडियो नेपालबाट प्रसारित कार्यक्रम कानूनका कुरामा आधारभूत नागरिकले कानून बारे जान्ने गरी विषय चयन गर्नुपर्ने र सो दिशामा धेरै जसो सफलता प्राप्त भएको बताउनुभयो।
2: इग्नोरेन्स अफ ल इज नो एक्सक्युज भन्छौँ हामी। कानून सबैले जान्नको लागि जान्ने वातावरण पनि बनाउनु पर्छ र त्यसको वातावरण बनाउने दायित्व सरकारको पनि हो। पहिला के ठानिन्थ्यो भने जनताको इच्छा हो कानून, आफ्नो इच्छा त आफूलाई थाहा हुन्छ भन्ने खालको पनि एउटा कन्सेप्ट थियो। तर अहिले चाहिँ के भएको छ भने ग्लोबलाइजेसनले तपाईँ हामीले पनि थाहा नपाउने कानुन आएको हुन्छ कि पढ्नुपर्ने हुन्छ। त्यस कारणले कानुन चाहिँ सबैलाई जानकारी दिने दायित्व सरकारको भएको हुनाले कानुन मन्त्रालयलाई अलिकति थोरै भए पनि सरकारले सानो रूपमा भए पनि जानकारीको लागि जनता समक्ष कानुन लैजानको लागि केही व्यवस्था गरेको हुनाले त्यही व्यवस्था बमोजिम यो कार्यक्रम भएको हो। कानुनका कुरा कार्यक्रम चाहिँ करिब करिब समापनतिर हामी छौँ यो वर्षको आर्थिक वर्षको, र रेडियो नेपालबाटै यो गरेको हुनाले 2007 साल चैत 20 गते हो जस्तो लाग्छ होइन, यो रेडियो नेपाल हो भन्ने शब्द पहिलोचोटि नेपालीहरूको हाम्रो हजुरबुवाको पुस्ताको पालामा गुन्जेको, अहिले पनि यसको महत्त्व घटेको छैन। अहिले हामीले सार्वजनिक प्रसारण संस्था बनाएका छौँ र यसको महत्त्व अहिले घटेको छैन। त्यो महत्त्व नघटेर आम मानिसले सुन्ने भएको हुनाले हामीले कानुन मन्त्रालयले पनि रेडियो नेपाल मार्फतमै यो कार्यक्रम गरेको हो।
0: सचिव ढुङ्गानाले आगामी आर्थिक वर्षमा मन्त्रालयले 151 कानून निर्माणको तयारीमा रहेको भन्दै भइरहेका कानून र नयाँ बन्ने कानूनका विषयमा नागरिकलाई सुसूचित गराउन कार्यक्रम थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको समीक्षा गर्नुहुँदै सूचना तथा संचार मन्त्रालयका प्रवक्ता एवं सहसचिव उदय बहादुर राणा मगरले कानूनका कुरा कार्यक्रम जनस्तरमा प्रभावकारी भएको बताउँदै थप प्रभावकारी बनाउने गरी आगामी वर्षका विषयवस्तु छनौट गर्न आग्रह गर्नुभयो।
3: यो कार्यक्रम फललाई नै भएको हुनुपर्छ भन्ने लाग्छ। यहाँ धेरै सुझावहरू आएको छ, यो कार्यक्रमको इफेक्टिभनेस बढाउनको लागि समय बढाउनु पर्यो भन्ने कुरो पनि आएको छ। हामी कुनै पनि विषयको छलफलमा केन्द्रित हुँदै गर्दाखेरि हाम्रो दायराभित्रको विषयमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ। किनभने अब बजेट छैन, हामीलाई 1 घन्टा चलाउन मन लागेको थियो भनेर यसमा छलफलको औचित्य रहन्छ जस्तो लाग्दैन। आगामी दिनमा मन्त्रालयले बजेट बढाउने कुरामा चाहिँ उहाँहरू लाग्नुहुनेछ। यसको आवश्यकता जनतालाई यो कानुनी कुराको कन्भिन्सिङ गर्ने कुरा, जुन हामी एउटा डेमोक्रेसीमा चाहिँ आबद्ध छौँ, सम्बद्ध छौँ, साक्षी छौँ भने हामीले विधिको शासन र हामीले बनाएका कानुनहरूलाई जानकारी गराउने कुरामा चाहिँ मन्त्रालय प्रतिबद्ध छ नै। त्यो हिसाबले उहाँहरूले यो कार्यक्रमको वेटनेस बुझ्नु भएको छ र आगामी दिनमा पहल गर्नुहुनेछ। पब्लिकको एक्चुअल समस्याहरू, जस्तो मालपोतमा म पास गर्न गएको थिएँ, मलाई यी समस्या आयो भनेर उहाँहरूले आफ्नो समस्याहरू तपाईँहरूको यो कार्यक्रम मार्फत चाहिँ समाधान गर्न सक्ने ढङ्गले एउटा टाइम विनियोजन गरियो भने मलाई लाग्छ यो कार्यक्रमको एउटा इफेक्टिभनेस चाहिँ झन् बढ्छ जस्तो लाग्छ। पब्लिकको समस्यासँग डाइरेक्ट टच भउन सक्यो भने यसको फिडब्याक चाहिँ राम्रो आउन सक्छ भन्ने मलाई लाग्छ। र त्यसको अतिरिक्त तपाईँहरूले चलाउनु भएको कार्यक्रम विभिन्न विज्ञहरू ल्याएर गर्नुभएको छ, साँच्चै सराहनीय छ। तथापि अहिले यो कन्करेन्ट इस्युमा आबद्ध पनि हुनुभएको छ, यो कन्करेन्ट इस्युलाई नै टार्गेट गर्नुभएको छ, सबै पक्षलाई समेट्न सक्यो र अहिले विद्यमान समस्याहरूलाई केन्द्रित रहेर कार्यक्रम चलाउन सक्यो भने यसको प्रभावकारिता बढ्न सक्छ भन्ने मलाई लाग्छ।
0: उहाँले जुनसुकै दलले सरकार चलाउँदा पनि सामाजिक सञ्जालहरूमा सरकार विरुद्ध जनमत बनाउनु पर्छ भन्ने खालका भाष्य देखिएको भन्दै वास्तविक समाचार र सूचना प्रवाह गर्ने रेडियो नेपाल जस्ता सार्वजनिक सेवा प्रसारणको भूमिका भुइँ मान्छेको आवश्यकता र चाहना सम्बोधन गराउन सक्ने गरी थप प्रभावकारी हुनु पर्नेमा जोड दिनुभयो।
3: जुनसुकै सरकार आए पनि भोगिरहेको र अहिलेको वर्तमान सरकारले नै भोगिरहेको विषय चाहिँ के हो भने यो सोसियल मिडियामा चाहिँ एउटा एन्टी गभर्मेन्टको चाहिँ भाष्य बनाइएको छ, त्यो भाष्य चिर्नको लागि पनि हाम्रा कार्यक्रम चाहिँ बन्नुपर्छ भन्ने मलाई लाग्छ। हामी गभर्मेन्टको प्रतिनिधि र गभर्मेन्टको कार्यक्रम मार्फत पनि त्यो सोसियल मिडियामा आउने एन्टी गभर्मेन्टको जुन भाष्य छ त्यसलाई चिर्नको लागि चाहिँ कार्यक्रम जानुपर्छ भन्ने मलाई लाग्छ। आगामी आगामा पनि यहाँले अझ राम्रा र जनताको मन सुनेर भुइँ मान्छेका कुरा सुनिने गरी कार्यक्रमहरू राख्नुहुनेछ, पस्किनुहुनेछ, त्यसको लागि हार्दिक शुभकामना दिन चाहन्छु र विशेष गरी कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
0: कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुम बहादुर केसीले कानूनका कुरा कार्यक्रम विद्यमान कानून र त्यसका आयामहरू बारे जानकारी दिने उद्देश्यले सञ्चालनमा ल्याइएको र उद्देश्य अनुरूप कार्यक्रम अघि बढिरहेको जानकारी दिनुभयो।
4: विगत 7 वर्षको सन्दर्भमा जस्तो स्थानीय तहको कानून निर्माण प्रक्रिया, कानूनको हामी अध्ययन पनि गर्छौँ, त्यसको सन्दर्भमा आएका पृष्ठपोषण र हामीले यो कार्यक्रमबाट गरेको प्रभावले पनि होला त्यो सन्दर्भमा नै सुधार भएको चाहिँ हाम्रो पछिल्लो अध्ययनबाट देखिन्छ। भनेपछि यसको प्रभाव हो अथवा सबै हिसाबले गर्यो। हामी यसको अतिरिक्त हामी स्थानीय तह अथवा विद्यालय तहमा नि केही सिम्बोलिक रूपमा कार्यक्रम लिएर कानुन मन्त्रालय पनि जान्छौँ। त्यो कार्यक्रमको क्रममा पनि हामी यी सचेतनामूलक कार्यक्रम विषयहरू कुराहरू त्यहाँ राख्ने गर्छौँ। मूलत यो कार्यक्रम हामी जनताको दैनिक जीवनमा आवश्यक पर्ने कानुनको बारेमा जानकारी गराउने हो, ताकि कुनै पनि नागरिकलाई कुनै सेवा लिनु पर्यो, कुनै सेवा लिन कहाँ जाने, कसरी जाने भन्ने कुरा स्पष्टता होस्, सहज होस् भन्ने हिसाबको यसको मूल ध्येय हामी सुरु गर्दाको त्यो जस्तो लाग्छ। त्यस कारणले हामी एकदम दैनिक जीवनमा आवश्यक गर्ने मूलभूत कानुनलाई नै केन्द्रित गरेर हामी यो कार्यक्रमहरू उत्पादन र प्रसारणमा केन्द्रित गर्ने गरेका छौँ।
0: उहाँले विभिन्न स्तरबाट उठेका आवाज र दिइएका प्रतिक्रियाहरूलाई आगामी वर्षहरूमा कार्यक्रममा समेट्दै लैजाने बताउनुभयो।
4: त्यो जनताको अपेक्षा त्यो चाहनालाई पनि पूर्ति गर्न असम्भव छैन, सिम्बोलिक रूपमा हामी केही गर्न सक्छौँ जस्तो मलाई लाग्दछ। कानुनको प्रवर्धन, कानुनी व्यवस्थाको प्रवर्धन अथवा विभिन्न आवधिक प्रतिवेदनहरूले पनि मानव अधिकार लगायतका विषयमा कानुनको सचेतना जगाउने प्रवर्धन गरी पाठलाई गर्ने भूमिका कानुन मन्त्रालयलाई दिएको छ। त्यो भूमिका निर्वाह गर्नको लागि यो कार्यक्रमले एउटा हाम्रा यो सहयोग गरिरहेको छ, यसले महत्त्वपूर्ण भूमिका यो कार्यक्रमबाट निर्वाह भइरहेको छ।
0: कार्यक्रमको प्रारम्भिक वर्षदेखि नै योजना लगायतको प्रक्रियामा संलग्न रहँदै आउनुभएकी कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव अरूणा जोशीले नागरिकको दैनिक जीवनमा आवश्यक पर्ने कानूनका विषयमा जानकारी दिने उद्देश्यले सुरु गरिएको रेडियो कार्यक्रम कानूनका कुरा धेरै हदसम्म प्रभावकारी रहेको र आवश्यक सुधार गरेर अघि बढ्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भयो।
5: कानून मन्त्रालय चाहिँ सरकारी संयन्त्रहरू भित्र एउटा यस्तो संयन्त्र हो जसको पब्लिकसम्म एक्सेसै हुँदैन। हाम्रो सेवाग्राही भनेका सरकारका अन्य निकायहरू हो, त्यसले गर्दाखेरि हामीले गरेका काम कारवाहीहरू कस्ता छन्, के छन् भन्ने कुरा हामीले प्रत्यक्ष रूपमा सर्वसाधारणहरूसँग गएर अन्तर्क्रियाहरू गर्न एकदमै न्यून हुन्छ। त्यही भएर कानुनका विषयमा पनि सर्वसाधारणलाई चाहिँ जानकारी गराउने राज्यको दायित्व हामीसँग हुँदाहुँदै पनि हामीले आफै प्रत्यक्ष रूपमा सबै गर्न नसकेको हुनाले नै कानुन मन्त्रालयको भोइस बोलिदिने एउटा माध्यमको रूपमा र रेडियो नेपाललाई लामो समयदेखि हामीले त्यो भोइस कानुन मन्त्रालयको भोइसको रूपमा चाहिँ लिएका छौँ र यो कार्यक्रम त्यसकै रिजल्ट चाहिँ नतिजा चाहिँ हो। अब कानुनका कुरामा अघि यहाँहरूको छलफलमा धेरै कुराहरू आए, हामीले यी छलफलमा उठेका कुराहरूलाई पक्कै पनि आगामी वर्षहरूमा कसरी ती कुराहरूलाई मिलाएर लान सकिन्छ। यो कार्यक्रमको प्रमुख उद्देश्य भनेको चाहिँ कानुनमा भएका हामीसँग अहिले संघीय ऐन 356 ऐनमा भएका विषयहरू सर्वसाधारणले बुझ्ने सामान्य भाषामा लान सकिन्छ कि भन्ने उद्देश्यबाट चाहिँ यो कार्यक्रम सुरु भएको हो होइन। अघिदेखि म्याडमले सुरुमै भन्नुभएको थियो कानुनको अनभिज्ञता क्षम्याउँदैन, त्यही सिद्धान्तलाई आधार मानेर हामीले यो कानुनका विषयलाई सरलभन्दा सरल भाषामा तलसम्म पुर्याउँ र रेडियो नेपाल नै सबैभन्दा प्रभावकारी माध्यम हो, 93% नेपालीमा पहुँच पुगेको छ भने भन्ने हिसाबले पनि अगाडि बढ्या हो। तर अब आजको समयको आवश्यकता अनुसार यसलाई डिजिटल प्लेटफर्महरूमा पनि जोडौँ, सोसियल मिडियाहरूमा पनि कसरी जोड्न सकिन्छ त्यो कुरामा रेडियो नेपाल, कानुन मन्त्रालय, सञ्चार मन्त्रालयको सहयोग पक्कै रहनेछ। यहाँ उठेका सुझाव सल्लाहहरूलाई हामीले एकदमै हार्दिकताका साथ ग्रहण गरेका छौँ।
0: कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले राज्यले निर्माण गरेका कानूनका बारेमा नागरिकसम्म सहज रूपमा जानकारी पुर्याउन संचार माध्यमले पुलको रूपमा काम गर्ने र त्यसका लागि रेडियो नेपाल नै उत्तम विकल्प भएको बताउनुभयो। उहाँले आगामी दिनमा कार्यक्रमलाई थप समावेशी बनाउनुका साथै तल्लो तहका नागरिकसम्म पुगेर निर्माण गरिनुपर्ने तथा कार्यक्रमका विज्ञहरू पनि त्यसै अनुसार छनौट गर्नुपर्ने सुझाव दिनुभयो। रेडियो नेपाल समाचार महाशाखाका प्रमुख पवन प्याकुरेल र व्यापार महाशाखाका प्रमुख गोपाल थापाले कानूनको अज्ञानता अक्षम्य हुन्छ भन्ने जानकारी नागरिकसम्म पुर्याउने र राज्यले बनाएका कानूनबारे नागरिकलाई जानकारी दिने उद्देश्य अनुसार कार्यक्रम प्रसारण भइरहेको बताउनुभयो। कार्यक्रमका संयोजक सन्तोष रेग्मीले चालू आर्थिक वर्षमा प्रसारण भएका कार्यक्रम र विषयवस्तुबारे जानकारी गराउनु भएको थियो। संयोजक रेग्मीले चालू आर्थिक वर्षमा कानून निर्माण प्रक्रिया र रेडियो कार्यक्रम, बाल न्याय र बाल अदालत, महिला अधिकार र कानून, वैदेशिक रोजगार र कानून, भदौ 23 र 24 घटनापछि कैदी भागेको अवस्थामा कारागार कानून र प्यारोल व्यवस्था, भौतिक संरचनाहरूमाथि तोडफोड र आगजनीको कानूनी व्यवस्था र मिसिलको वैकल्पिक व्यवस्था, अल्पसंख्यक सन्थाल समुदायबाट पहिलो न्यायाधीश विश्वदीप बेस्राको प्रेरणादायी यात्रा, सामाजिक सञ्जाल र साइबर कानून, बाल अधिकार सम्बन्धी महासन्धि र कार्यान्वयन, महिलामाथि हुने हिंसा सम्बन्धी दिवस, अवस्था र कानूनी व्यवस्था, वैदेशिक रोजगार, अवस्था तथा जोखिम र कानूनी व्यवस्था, प्रदेश र स्थानीय तहको कानून निर्माण, संघसहित अन्तर सम्बन्ध, अनुगमन, निष्कर्ष र सुझाव, निर्वाचन आचार संहिता र यसका पक्ष, वाणिज्य कानूनको अवधारणा, अवस्था र सुधारको आवश्यकता, न्यायमा पहुँच र कानूनी सहायता, राष्ट्रिय समावेशी आयोग र कानूनी व्यवस्था, निर्वाचन कानून, नेपाल भारत पारस्परिक कानूनी सहायता, कानून किताब व्यवस्था समितिबारे जानकारी, सरकार गठन र संसद सञ्चालन कानून, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका बेलामा भएको कानूनी प्रगति, प्रदेश र स्थानीय तहमा कानून निर्माण प्रक्रिया, कानून अवस्था र कार्यान्वयन अवस्था, FATF को ग्रे लिस्ट र नेपाल विधायन ऐन जारी भएको एक वर्षको समीक्षा, नयाँ संसद आइसकेपछि विधेयक तयारी, अवधि छोट्याउने प्रक्रिया र सक्रियता, निजी अन्तर्राष्ट्रिय कानून अवधारणा, व्यवस्था र कार्यान्वयन, सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी कानून, काम कर्तव्य अधिकार र कार्यान्वयन, सरकारले ल्याएका पछिल्ला अध्यादेशहरू बारे सन्देश र व्यवस्था बारे, यौन हिंसा सम्बन्धी कानूनी व्यवस्था र तत्सम्बन्धी पछिल्लो प्रतिवेदन, बेपत्ता योद्धा स्मृति दिवस, कार्बन अवधारणा, उत्सर्जन, व्यापार र कानूनी व्यवस्था, विश्व वातावरण दिवस विद्यमान कानून संशोधन र कार्यान्वयन, कानून अधिकृत सम्मेलन, कानून आयोग, कानूनी व्यवस्था, पुनर्संरचना प्रयास, दलित आयोगका काम, कानूनी व्यवस्था, कार्यान्वयन अवस्था र आवश्यकता, संविधान संशोधनको बहस, विभिन्न मुलुकका अभ्यास, शासकीय स्वरूप र संरचना, कसुरजन्य कार्य र उपचार तथा कार्यक्रमको समीक्षा तथा मूल्याङ्कन लगायतका विषयमा कार्यक्रम उत्पादन गरिएको जानकारी दिनुभयो। उहाँले प्राप्त केही श्रोता प्रतिक्रिया पनि आफ्नो प्रस्तुतिमा समेट्नु भएको थियो।
6: कानूनका कार्यक्रमहरू चाहिँ धेरै राम्रो छन्, अझै त्योभन्दा पनि अझ राम्रो राम्रो भएर जाओस् त्यही नै हामी चाहन्छौँ। यो रेडियो नेपालले चाहिँ हामी सबैको लागि चाहिँ सेवा सुविधाको लागि राम्रो काम गरोस्। धन्यवाद।
7: मेरो सबिन बैलगुटी हो, जोस पहिलेदेखि सुनिने हो रेडियो नेपाल, अहिले पनि अब यसो भनौँ न रातिको बिचमा पनि निन्द्रा नलाग्दा पनि अहिले एउटा रेडियोबाट बन्द भयो भने अर्को फेरि अर्को फ्रिक्वेन्सीबाट चल्ने भएको कारणले चाहिँ कार्यक्रमहरू धेरै राम्रो लाग्छ, त्यसमा चाहिँ अब सुनिन्छ भनौँ न सकेसम्म। अहिले चाहिँ पहिला मोबाइलबाट नि सुनिन्छ, किनकि रेडियो नेपालको पहिलादेखि सुन्नी भएर हरेक कुराहरू त्यसमा मनै पर्छ भनौँ न। कानुनको कार्यक्रम झन् एकदम राम्रो, त्यसमा कुनै सत्य तथ्य एकदम मात्रै त्यो मात्रै आउँछ। अब त्यस्तो अब भनौँ न अरूले अब कुनै एफएमहरूले चाहिँ कुनै कुरो अब त्यो फेक कुनै समाचारहरू पनि बना हुनसक्छ होला होइन, तर रेडियो नेपालबाट त्यस्तो चाहिँ आउँदैन। तर त्यसमा चाहिँ रेडियो नेपालबाट सुनेको जुनसुकै कुरा पनि त्यसमा चाहिँ एकदम सत्यथै हुन्छ भन्ने चाहिँ हामीलाई चाहिँ त्यति विश्वास लाग्छ, त्यति नै हो।
8: बिहान बेलुका यसो सुन्छु, जाने बुझे तिमीहरू लेखर्कै पनि छैन सर, बिहान बेलुका यसो बसेर सुन्छु। अब लेख्नु पर्ने बेला धेरै छोरी पाएको आमाले गोठालो लहटिहाले लेख पढे, मेरो केही पनि छैन, आफ्नो नाम लेख्नु मलाई आउँदैन, केही छैन।
9: मैले पहिला पहिला चाहिँ अब होइन धेरै राम्रो लाग्यो, अहिले अब मोबाइलको सुन्न चाहिँ सुनेको थियो। यसमा विषय चाहिँ अलि राम्रो छ होइन, कानुनी सम्बन्धी छ यो, अब बालबालिका यो अब के अरे प्रहरी सम्बन्धी यो धेरै राम्रो कार्यक्रम छ, सबैले अब सुनिदिनु होला, त्यही हो मैले चाहिँ त्यही हो। अब
10: कानुनको कार्यक्रममा चाहिँ के कुराहरू कानुन बारेमा अझै बढी जानकारी दिए हुन्थ्यो रेडियो नेपालले जस्तो लाग्छ तपाईँलाई?
9: कानुन जस्तो अहिले भइरहेको नि जात जाति बालबालिका यो हिंसा यिनीहरूलाई अझै अझै धेरै उठायो भने चाहिँ झनै राम्रो होला जस्तो लाग्छ क्या मलाई चाहिँ।
0: समीक्षा कार्यक्रममा सूचना तथा संचार मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र रेडियो नेपालका प्रतिनिधिका साथै विभिन्न क्षेत्र सम्बद्ध एवं प्रतिनिधि श्रोताको पनि सहभागिता रहेको थियो।
1: कार्यक्रम कानुनका कुरा आजलाई यति नै, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा

0: ठुलो आगोको रापमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
4: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
3: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
4: रेडियो नेपालद्वारा जनहितका लागि।
5: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
6: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
5: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
6: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
5: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
7: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउँछौँ। सुनाउँदैछौँ सुमन कुमारको स्वर, गायक स्वयंको रचना र सङ्गीतमा रहेको यो स्वदेश गान।

हजुर, अहिले सुन्नुभयो रविन शर्माको स्वर गणेश रसिकको रचना र गणेश रसिककै संगीतमा रहेको स्वदेश गान। अब सुनाउँदैछौ जगदीश समालको स्वर, कमल मणि देवकोटाको रचना र गोविन्द आचार्यको संगीतमा रहेको स्वदेश गान। यो गीत पछाडि यहाँले 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766

महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगाहर्ज र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी फेरि कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसक्यौँ। आजको यो श्रृङ्खलामा आउनु स्वागत गर्छु प्राविधिक साथी राधिका ओझासँगै म चन्दा विष्ट। कार्यक्रम आजका नारीको आजको श्रृङ्खलामा हामी लैङ्गिक यौनिक अल्पसंख्यकको अधिकार र पहिचानको लागि अग्रसर अधिकार कर्मी साथै सामाजिक अभियन्ता डाक्टर मनिता नेवा खड्कीसँग भएको भेटवार्ता यहाँहरूमा सुनाउनेछौ। लैङ्गिक यौनिक अल्पसंख्यक क्वियर अन्तर्गत LGBTIQAP+ भित्र रहेको लैङ्गिकता र यौनिकताको विविधताको सवालमा केन्द्रित रहेर आजको यो भेटवार्ता हामी यहाँहरूमा सुनाउनेछौ। डाक्टर मनिता खड्गीलाई हामी पेसाले मेडिकल डाक्टरको रूपमा चिन्छौ र उहाँ हाल मनोविज्ञान विमर्शकर्ताको रूपमा पनि चिनिनुहुन्छ र लैङ्गिक यौनिक अल्पसंख्यक क्वियर अन्तर्गत LGBTIQAP+ भित्रको ए अर्थात् ए सेक्सुअल अयुनिक व्यक्तित्वको रूपमा हामी डाक्टर मनितालाई चिन्छौँ। नेपालको संविधानमा न्यायको हकमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको हक सुरक्षित गरिएको छ र पनि व्यवहारिक र सामाजिक रूपमा सामाजिक न्यायमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई कसरी हामीले लिएका छौँ यो असाध्यै संवेदनशील विषय पनि रहेको छ र पहिचान हुँदा र नहुँदाको अन्तर्द्वन्द्व र सङ्घर्षको विषय पनि आजको हाम्रो यो भेटवार्तामा जोडिएको छ। यी सबै कुरालाई यहाँहरूमा आज राख्नु अगाडि भने डाक्टर मनितालाई म आजका नारीको आजको यो श्रृङ्खलामा स्वागत गर्छु।
1: जुजलपा र नमस्ते। धन्यवाद धेरै नै हजुरले आज मलाई बोलाउनु भयो। मैले आफ्नो जिन्दगीमा भोगेको देखेको सिकेको पढेको जानेको सबै विषय एकै ठाउँमा ल्याएर भन्न पाएकोमा आफ्नो एक्टिभिस्टको रूपमा गरेको सङ्घर्षदेखि लिएर रमाइलो कुराहरू पनि आज भन्न पाउँछु भन्ने चाहिँ लागेको छ। थ्याङ्क यू सो मच, मलाई धन्यवाद छ बोलाउनु भएकोमा।
0: हजुर, हामीलाई पनि खुसी लागेको छ किनकि यो हाम्रो पनि एउटा सवाल हो र हाम्रो कर्तव्य र दायित्वभित्र हामीले समग्र सबैजनालाई समेट्नु पर्छ भन्ने पनि रहेको छ। हुन त हामीले महिला सवाल भनिराख्दाखेरि घर परिवार पुरुष त्यहाँ सबै कुराहरू जोडिँदै आउँछ तर यसबाहेक पनि वैज्ञानिक रूपमा र सामाजिक रूपमा महिला र पुरुष नभई लैङ्गिक र यौनिक विविधता प्रकृति र समाज यी दुवैमा भएको व्यक्तित्वहरूको सवालमा हामीले कति बोल्यौँ त कति आवाज उठायौँ त यसलाई पनि मनन गर्नुपर्ने समय भएको छ। आज डाक्टर मनिता हामीसँग हुनुहुन्छ। डाक्टर मनितालाई हामीले सशक्त एउटा अधिकार कर्मीको रूपमा पनि चिन्छौँ। हामी आज यो सबै विषयहरू जोड्नु अगाडि चाहिँ डाक्टर मनिताकै जीवनीलाई एकचोटि अहिलेसम्मको जीवन भोगाए र उहाँले महसुस गर्नुभएको कुरालाई बुझौँ न त।
1: म चाहिँ अब पेसामा मेडिकल डाक्टर भएँ। मैले मनोवैज्ञानिक विमर्शकर्ताको रूपमा पनि काम गर्दैछु तर गएको 5 वर्ष जति मैले सामाजिक परिवेशमा लैङ्गिकता र यौनिकताको विविधताको बारेमा धेरै नै सक्ने जति प्रयास गरेको छु। मान्छे भएर जन्मेपछि हामीले चाहिँ महिला या पुरुष भन्ने मात्रै दुईवटा हामीसँग हुन्छ र त्यो दुईवटा मध्ये आफू को हुँ भनेर भन्नुपर्छ या त्यस्तै बाँच्नुपर्छ भन्ने एउटा समाजमा छ भन्ने देखिन्छ। तर मैले मेडिकल डिग्री गरिसकेपछि पनि पढिसकेपछि पनि मैले जति देखेँ समाजमा र आफ्नो पढाइ लेखाइ सबै हेर्दै जाँदा आफ्नो जीवनलाई त्यसमा दाज्ने बेलामा चाहिँ मलाई कहिले पनि हुर्किने बेलामा सानैदेखि म छोरी भएर हुर्किए पनि म 12 वर्ष गर्ल्स स्कुलमा पढे पनि सबै केटीहरू भएको स्कुलमा पढे पनि म केटी हुँ भन्ने कुराको चाहिँ मलाई पूर्ण महसुस हुँदैन थियो। मलाई केटीहरूको सशक्तिकरण र न्याय र इक्वालिटीमा एकदमै धेरै अगाडि अग्रसर हुन मन हुन्थ्यो तर केटा र केटी बिचको भिन्नता जति गहिरो छ त्यो भिन्नता गहिरिनु हुँदैन, समानता हुन्छ, तर मलाई केटा हुनु छ भन्ने कहिले पनि लागेन। सो मलाई बलियो हुन, अगाडि बढ्न, केटा जस्तो भएपछि मात्र हुन्छु भन्ने नलाग्ने, तर म केटी मात्रै हुँ या केटी भन्दाखेरि मलाई मेरो बारेमा बोलेको जस्तो नहुने, मलाई चाहिँ म मान्छे मात्रै हो, मलाई मान्छे मात्रै भन्ने हुन्छ, केटा या केटी नभने हुन्छ, त्यसले के फरक पर्छ र भन्ने जस्तो मात्रै मनमा आउने। तर पनि मैले म चाहिँ एकदम एकदम प्राउड गर्ल हो भनेर गर्ल्स राइटको लागि होइन एकदमै अगाडि बढ्ने, तर मैले बिस्तारै पढाइपछि बल्ल कोभिडको टाइममा चाहिँ अलिकति समय पाउँदा आफ्नो बारेमा सोच्न पाउँदा चाहिँ मैले एकजना युट्युबर विदेशको उहाँले चाहिँ एउटा शब्द लिएको सुने, पहिला सुरु जेन्डरको भन्दा पनि लैङ्गिकताको भन्दा पनि यौनिकताको चाहिँ मैले थाहा पाएँ आफ्नो बारेमा चाहिँ। सो यौनिकताको अन्तर्गत भन्नुपर्दा चाहिँ अब सबैलाई थाहा हुँदैन लैङ्गिकता र यौनिकता एउटै हो भने जस्तो लाग्छ, तर लैङ्गिकता भनेको चाहिँ आफू पुरुष हुँ कि महिला हुँ भन्ने लाग्ने आफ्नो भावनासँग जुडेको छ भने, लैङ्गिकता बाहेक यौनिकता भनेको चाहिँ आफूलाई आकर्षणको प्रति छ त, पुरुषप्रति छ कि महिलाप्रति छ कि दुवैप्रति छ कि कोहीप्रति छैन भन्ने चाहिँ यौनिकताको कुरा भयो। सो आफू को हुँ भन्ने लाग्ने पहिचानको कुरा भयो त्यो लैङ्गिकता, र आफूलाई को प्रति आकर्षण छ, कस्तो खालको आकर्षण छ भनेको चाहिँ यौनिकताको कुरा भयो होइन। सो मैले चाहिँ आफ्नो लैङ्गिकता भन्दा पहिला यौनिकताको बारेमा थाहा पाएँ, किनभने मैले युट्युब भिडियो हेरिरहँदा एकजना व्यक्तिले चाहिँ आफूले आफूलाई अयौनिक इङ्ग्लिसमा चाहिँ एसेक्सुअल भनेर भन्नुभएको थियो।
0: हजुर,
1: उहाँले चाहिँ म चाहिँ प्यान रोमान्टिक एसेक्सुअल हो भन्नुभयो। अब हामी म त अब काठमाडौँमा पढे हुर्केको होइन सेन्ट मेरिज जस्तो स्कुलमा पढेको मेडिकल पढेर डक्टर बनेको व्यक्ति, अब सोच्दाखेरि त मैले नै यो कुराहरू त केही पनि बुझेको सुनेको रहेनछु भन्ने मलाई अलिकति लाज भयो आफैसँग, कसैले भनेको होइन आफैलाई नै लाज भयो, किनभने एलजिबिटी एलजिबिटी मात्र सुनेको, एलजिबिटीमा एल भनेको लेस्बियन भनेको केटी भएर केटी मन पराउने व्यक्ति भन्ने मलाई थाहा थियो, जी भनेको गे भनेको केटा भएर केटा मन पराउने व्यक्ति भन्ने पनि सुनेको थिएँ, अनि ट्रान्स भनेको टी ट्रान्स भनेको चाहिँ केटीको जू लिएर जन्मे पनि म केटा हुँ भन्ने महसुस हुने व्यक्ति ट्रान्स म्यान, र केटाको जिउ लिएर जन्मे पनि म त केटी हुँ छोरी हुँ भन्ने लाग्ने ट्रान्स वुमन व्यक्ति भन्ने लागे सुनेको थिएँ, थाहा थियो मलाई। त्यस्तै एलजिबिटी बाहेक मलाई अरू कुनै पनि थाहा थिएन। सो त्यो तिनवटा चारवटा त म कहीँ पनि पढ्दिनँ थिएँ। सो मैले चाहिँ आफूले आफूलाई म एलजिबिटी समुदायको हुँ भनेर 29-30 वर्षको उमेरसम्म पनि मलाई थाहा थिएन, किनभने यो चारवटा शब्दमा त म कुनैमा पनि परिनँ। त्यो व्यक्तिले जब प्यान रोमान्टिक एसेक्सुअल भन्नुभयो म त लज्जित भएँ, के रहेछ यो भनेको भनेर भयो। किन लज्जित भएँ भन्दाखेरि त त्यसमा लज्जा लाग्नुपर्ने के कुरा थियो भन्दाखेरि चाहिँ त्यहाँ लिएको शब्द एसेक्सुअल भन्ने जुन शब्द थियो त्यो शब्दले जुन मेरो दिमागमा एउटा आइडिया बनायो त्यो चाहिँ मेरो आफ्नो पहिचानसँग जुडेको छ कि भन्ने मलाई लाग्यो। लज्जा चाहिँ मलाई किन भयो त भन्दा 30 वर्षको उमेरसम्म डक्टर बनिसक्दा पनि मलाई किन आफ्नो पहिचानको बारेमा पहिला खोज तलास गर्ने कुरा आएन त, मैले आफूले आफूलाई पहिला किन नियालेर हेरिनँ त, समाजमा महिला र पुरुष बाहेक र केटा भएर केटा केटी मन पराउनु पर्छ र केटी भएर केटा मन पराउनु पर्छ बाहेक
0: वातावरणले नै दियो।
1: हजुर हजुर, माया भनेको पनि यौनिक र रोमान्टिक आकर्षण दुवै हुनुपर्छ, प्रणयात्मिक आकर्षण हुनुपर्छ भन्ने जुन एउटा कन्सेप्ट छ जुन एउटा धारणा छ त्यो बाहिर किन मैले सोचिनँ त भन्ने चाहिँ मलाई प्रश्न आयो आफूलाई। अब उहाँले भन्नुभयो प्यान रोमान्टिक भनेको कस्तो भनेर भन्नुभयो, उहाँले भनेको सर्व प्रणयात्मिक हो प्यान रोमान्टिक भनेको चाहिँ प्रणयात्मिक या रोमान्टिक आकर्षण चाहिँ उहाँलाई जुन खालको व्यक्तिसँग पनि केटा होस् केटी होस् आफूले आफूलाई जो भन्ने खालको व्यक्ति भए पनि व्यक्तित्व देखेर आकर्षण हुने ना कि उहाँको लिङ्ग के हो भनेर आकर्षण हुने हुँदो रहेछ उहाँलाई। त्यो पनि एकदमै मेल खायो मलाई आफ्नो जस्तो, किनभने भावनासँग सोचाइ विचारसँग होइन त्यो देखेर चाहिँ रोमान्टिक आकर्षण हुने भनेर उहाँले भन्नुभयो आफ्नो। म त एकछिन छक्क परे, ए हे यस्तो त मेरो बारेमा पो भने हो कि जस्तो पो लाग्यो। त्यसपछिको शब्द उहाँले बुझाउनु भयो एसेक्सुअल भनेको अयौनिक, उहाँले के भन्नुभयो यौनिक आकर्षण चाहिँ उहाँलाई कुनै लिङ्गको व्यक्तिसँग पनि हुँदैन र भएको छैन भन्नुभयो। उहाँ पनि 30-35 वर्षकै व्यक्ति होइन, जिन्दगीमा हेरेको भोगेको सबै आफूले आफूलाई निहालेको व्यक्ति, उहाँले सब यो दुईवटा शब्द भन्नुभयो। म त जिल्लै परे होइन, मलाई त्यो कुनै द्वन्द्व कन्फ्युजन म को हुँ कस्तो हुँ भन्ने आफ्नो पहिचानको बारेमा सानो उमेरमा द्वन्द्व भएन, तर मैले आफूलाई चिनेको नै 30 वर्ष पुगेर भनेपछि द्वन्द्व कहाँ रह्यो त भन्दा मैले कस्तो जिन्दगी बिताएँ त म हुर्किने क्रममा, मैले त आफू आफू भएर पनि बाँचेको रहेनछु, किनभने समाजले त मलाई आफू फरक फरक हुन सकिन्छ, महिला र पुरुषको दुईवटा बाकस भन्दा टाढा पनि रहन सकिन्छ, र केटा या केटीलाई माया गर्ने यौनिक र प्रणयात्मिक रोमान्टिक र सेक्सुअल दुईटै आकर्षण बिना या एउटा हुन्छ एउटा हुँदैन भन्ने अप्सन पनि हुन्छ भन्ने त कहिले सुनाएको सिकाएको थिएन। र यो कुराबाट सुरु भयो मेरो क्वियर एक्टिभिस्टको जर्नी।
0: यहीँनिर मैले रोकेँ है डाक्टर मनितालाई, कस्तो हुन्छ भने अब तिमी छोरी भएर जन्मेपछि छोरी जस्तै भएर बाँच्थ्यौ न त के भयो त भन्ने हुन्छ नि त घर परिवार समाजको, तिमीलाई फेरि के भएर फेरि यो कुरालाई किन लिएर आउँछौ त भन्ने कुरा पनि हुन्छ, त्यसले कस्तो फरक पार्छ?
1: हजुर, सो अब म भाग्यमानी छु कुनै हिसाबले भनौँ भने मेरो परिवार मेरो हुर्काईमा चाहिँ मेरो बुवा पनि एकदमै धेरै इक्वालिटी र राइट्सको लागि लड्नु भएको। मेरो घर बसन्तपुर मरु,
0: हजुर, काठमाडौँको केन्द्र,
1: हजुर, सो काठमाडौँको केन्द्रमा 19 वडामा हुर्केको म, र मेरो बुवाले चाहिँ मानव भनेको सबै समान हुनुपर्छ, मानवभित्र पनि जात जाति हाम्रो यस्तो भिन्नता गरेको छ, जाति विभेद हुनु हुँदैन, नेवार भनेर नेवारभित्र पनि जुन एउटा विविधता छ त्यो विविधतालाई चाहिँ विविधताको रूपमा नलिकन होच्याई हेपाई गर्ने एउटा प्रवृत्ति छ हाम्रो सोसाइटीमा। त्यो कुरा विरुद्ध उहाँले आफ्नो वर्षौँ लगाउनु भएको र उहाँको छत्रछायामा हुर्की उहाँलाई देखी देखी म हुर्केको भएर मलाई त्यस्तो चाहिँ लैङ्गिक विविधतामा थियो तर त्यस्तो शोषण त्यस्तो थिएन भन्नुको अर्थ छोरी भएर छोरी जस्तो बस भन्ने कुरामा छोरी भनेको जस्तो पनि हुन्छ, छोरी भनेको बलियो र छोरा मान्छे जस्तो जस्तो सो मान्छे सोध्छ अगाडि बढ्ने केहीमा पनि निडर हुने भन्ने कुरा छोरा मान्छेमा मात्र सीमित नभए छोरी पनि यस्तो हुन्छ भन्ने भएको भएर मलाई छोरी भएर बस छोरा भएर बस त्यस्तोमा केही पनि कुरा आएन। मैले म गैर द्वैसङ्खिक हुँ, म छोरा पनि होइन छोरी पनि होइन भनेर त अझ अहिले बल्ल भन्न थालेको हो, मैले त त्यो कहिले भन्नु नै परेन,
0: कतिले त
1: थियो
0: छोरा पनि होइन छोरी पनि होइन पनि हुन्छ कसरी हुन्छ
1: यो प्रश्नको चाहिँ मैले कसरी भन्नु पर्यो त भन्दा मैले आफैलाई पनि म नारी म छोरी नै भनेर अगाडि बढेको व्यक्ति हो के, मैले आफूले आफूलाई म पुरुष म छोरा भनेर कहिले पनि लागेन। तर
0: मैले मनितालाई हेर्दा पनि होइन कानमा झुम्का छ, हातमा औठी छ, होइन पहिरन पनि छोरीको भनौँ न होइन त्यही छ, कपाल पनि लामो छ, तर त्यो पहिरनले होइन त्यो देखाउनुले मात्र पनि पहिचान त हुँदो रहेनछ।
1: हजुर सत्य, सो हामीले भन्नुपर्दा जेन्डर आइडेन्टिटी या पहिचान भन्छौँ, त्यस्तै जेन्डर आइडेन्टिटी बाहेक जेन्डर रोल्स र जेन्डर एक्सप्रेसन भन्ने कुरा हुन्छ। सो रोल भनेको के त भन्दा हामीलाई समाजले दिएको एउटा जिम्मा, छोरा भएर हुनुपर्ने जिम्मा, छोरी भएर हुनुपर्ने जिम्मा, त्यस्तै जेन्डर एक्सप्रेसन भन्छ। एक्सप्रेसन भनेको चाहिँ प्रवृत्ति, कस्तो देखाइन्छ त भनेको हावभाव, लुगा तपाईँले भन्नुभयो जस्तै अब झुम्का इयररिङ होइन, अब यो सबै चाहिँ एक्सप्रेसन हो, एक्सप्रेसन भनेको आइडेन्टिटी होइन। सो पहिचान एक थरी भए पनि आफूले देखाउने लगाउने लुगा बोली व्यवहार हेराइले हुन्छ नि त्यो चाहिँ फरक हुनसक्छ, किनभने लुगाले चाहिँ छोरा हो या छोरी हो भनेर पहिचान गर्छ भन्ने पहिलाको सोचाइ हो। पहिलाको सोचाइ अझ हेऱ्यो भने खास गरी हिल जुत्ता त अहिले भन्यो भने केटीहरूले लाउने महिलाहरूले लाउने भनिन्छ, तर यो बनेको बेलामा त खास हिल जुत्ता चाहिँ केटा मान्छेले लगाउनलाई बनेको रहेछ। त्यस्तै गरी हामीले हिस्ट्रीमा हेऱ्यौँ भने पिङ्क कलर त गुलाबी रङ त अहिले भन्यो भने केटीहरूको रङ छ्या कस्तो गर्ली लुगा लिदिनु भएको भनेर छोरा बच्चाहरूले भन्लान् आजकल। तर कुनै जमानामा हिस्ट्रीमा पाना पल्टाएर हामीले हेऱ्यौँ भने इतिहासमा पल्टायौँ भने गुलाबी रङ चाहिँ केटाहरूको लागि र निलो रङ चाहिँ केटीहरूको लागि भनेर थियो रहेछ। सो सयौँ वर्ष हजारौँ वर्ष अगाडि बढ्दा मान्छे भएर हामी जहिले पनि परिवर्तनशील नै छौँ, एउटा समयको विचार अर्को समयमा नमिल्ला, त्यस्तै छोरा र छोरी भनेको एउटा सीमित कुरा नभई छोरा र छोरी बाहेक पनि छोरा छोरी भन्दा पनि बच्चा भनेर हुन्छ। सो मेरो परिवारमा चाहिँ मलाई कहिले पनि छोरी भनेर बोलाउने भन्दा मचा भन्नुहुन्थ्यो क्या। मचा भनेको चाहिँ नेवारीमा बच्चा भनेको भयो। त्यो भएर मलाई कहिले फरक फिल भएन। केटी पनि हुन सक्छ, दुईटै नभएको पनि हुन सक्छ,
0: दुईटै भएको पनि हुन सक्छ।
1: हजुर। सो अब मैले चाहिँ आफूले आफूलाई गैर द्वै संख्यक व्यक्ति भनेर चाहिँ अहिले लास्ट 3-4 वर्षदेखि मात्र अगाडि बढेर भन्छु। कति ठाउँमा मलाई स्टिल मेरो परिवारको अब एज गएकोहरूले छोरी नै भन्नुहुन्छ, म त्यसमा नकार्दिनँ, केही पनि भन्दिनँ, किनभने जुन समाजमा उहाँ हुनुहुन्छ उहाँको मनसाय
0: हजुर
1: उहाँको बुझाइ त्यतिमा छ र म त्यसमा चाहिँ कोट्याएर उहाँलाई असहज बनाउने चाहिँ प्रयास गर्दिनँ। तर अहिलेको जमानाको भर्खरको बुझ्ने जो हुनुहुन्छ, यङ्स्टर्सहरू जो हुनुहुन्छ, युथ जो हुनुहुन्छ, मिडल एजको सम्म जो हुनुहुन्छ, उहाँहरूसँग चाहिँ म तर्क वितर्क भन्दा पनि मिलाएर मिल्ने व्यवहारमा भन्छु। म हेर्दा देख्दा तपाईँले छोरी भने पनि मैले लिएको एउटा रोल छोरीको भए तापनि म चाहिँ नारी या केटी भनेर आइडेन्टिफाई गर्दिनँ। मेरो जिउडाल होइन बायोलोजिकली प्राकृतिकली म छोरी मान्छे या फिर स्त्रीलिङ्गी हुँ। म पुलिङ्गी पनि होइन, म अन्तर्लिङ्गी पनि होइन, म स्त्रीलिङ्गी हुँ। तर यो भनेको चाहिँ हाम्रो प्रकृतिले दिएको जिउडालको बनोटको कुरा भयो। तर समाजमा त हामी हाम्रो लिङ्ग हाम्रो अङ्ग मात्र त होइन नि त, हामी त हाम्रो सोचाइ विचार व्यवहार हो नि त। हामीले हाम्रो जिउको पाटपूर्जा मात्र त हाम्रो पहिचान होइन नि त, हाम्रो त सोच विचारको अनुसार हाम्रो लैङ्गिक पहिचान चाहिँ पुरुष महिला या गैर द्वै संख्यक हुन्छ। र म चाहिँ स्त्रीलिङ्गी तर गैर द्वै संख्यक व्यक्ति परे।
0: यो अलिक जटिल छ है बुझ्नु,
1: शब्दहरू जटिल छ।
0: जसले हामीलाई सुनिराख्नु भएको छ सुनिराख्नुहोस्, अझै हामीसँग रहनको लागि हामी आग्रह गर्छौँ, किनकि यो चाहेर हुने कुराहरू होइन। तर तपाईँको हाम्रो घर परिवारमा त्यो सामना होइन, त्योलाई बुझ्नुपर्ने, त्यो आवश्यकतालाई मनन गर्नुपर्ने पनि हुन्छ। यो अहिलेको आवश्यकता हो, यो संवेदनशील विषय हो। र यहाँले भन्नुभयो नि अङ्ग छोरीको छ, पहिरन छोरीको छ, हेर्दा छोरी देखिन्छ, तर छोरी मात्र होइन, त्यो छोरीभित्र मात्र त्यो परिभाषामा गाँसियो भने त्यो अधुरो हुन्छ। यहाँको परिभाषामा मनिता छोरी हो भने पनि त्यो अधुरो भयो।
1: हजुर।
0: यो अनुभूति कसरी आयो, कसरी हुन्छ, यो पनि जिज्ञासा हुनसक्छ नि त, होइन?
1: हजुर। सो अब मैले भन्नु पर्दाखेरि चाहिँ यो मेरो लैङ्गिक पहिचानको कुरा भयो, यौनिक पहिचानको होइन है। सो लैङ्गिक पहिचानको कुरा गर्दा म स्त्रीलिङ्गी हुँ र म छोरी भनेर हुर्केँ, मेरो भनौँ न शारीरिक बनोट छोरीको नै छ, तर मेरो सोच विचार र मनबाट छोरी भनेको जस्तो हुनुपर्छ र छोरी भनेको जे हो भनिन्छ त्योसँग म आफूलाई गाँस्दा म चाहिँ त्यो हुँ भन्ने मलाई लाग्दैन,
0: पूर्णता त्यसले
1: दिँदैन। अब मैले आफूले आफूलाई बुझाउनु कसरी सकेँ त भन्दाखेरि मलाई जुन कुराले चाहिँ आफू छोरी हुँ भन्ने व्यवहारहरू देखाइन्छ, सोचाइहरू देखाइन्छ, त्यो कुराहरूसँग चाहिँ म कहिले पनि मेल नै खाएन भन्ने भयो। त्यसपछि मैले सोचेँ
0: यो विचारसँग मात्र सम्बन्धित छ, भावनासँग मात्र सम्बन्धित छ।
1: सो पहिचान भनेको चाहिँ विचार र भावनासँग नै सम्बन्धित हो। सो अब शारीरिक बनोटले चाहिँ हाम्रो लिङ्गको कुरा गर्छ, तर लैङ्गिक पहिचान भनेको चाहिँ जहिले पनि आइडेन्टिटी भनेको चाहिँ सधैँ हाम्रो मानसिकता हाम्रो भावनासँग जुडेको हुन्छ। सो अब कुनै एउटा व्यक्तिले हुर्किने क्रममा आफू यदि पुरुषकै जिउमा छ भने र पुरुषै जस्तो लाग्छ भने त उहाँले त आफ्नो लैङ्गिक पहिचानको बारेमा अरू खोज तलास
0: गर्नु
1: परेन, किनभने समाजले पनि त्यही बनाइदिएको छ। हजुर। त्यस्तै स्त्रीलिङ्गी भएर जन्मेको व्यक्ति स्त्रीलिङ्गी मात्र नभई महिला हुँ भन्ने हिसाबले, म छोरी मान्छे हुँ भन्ने हिसाबले समाजले जुन बनाइदिएको दायरा छ त्यसभित्र आफूलाई छोरी मान्छेको पनि एकै नासको त छैन नि, एउटै खालको त सबै हुँदैन नि त। तर त्यो परिभाषामा चाहिँ त्यो विविधताभित्र पनि पर्छु र आफूले आफूलाई कहिल्यै प्रश्नै गर्नु परेन, ए म त छोरी नै हो भन्ने आफूलाई लाग्यो भने त उहाँको लागि सहज भयो। तर यो दुईवटा बाकसभित्र नपर्ने कुनै पनि व्यक्ति हुन्छ, त्यो व्यक्ति पहिला बच्चा हो, होइन, एउटा बच्चा नै पछि व्यक्ति हुने हो र हामीले यो पहिचानहरूको कुरा गर्दाखेरि चाहिँ एलजिबिटी क्युआइपी प्लस एलजिबिटी एलजिबिटी भन्छौँ, तर त्यो चाहिँ कुनै अर्कै अब एलियन जस्तो कुनै अर्कै ग्रहबाट अर्कै संसारबाट आएको व्यक्ति हो र आज मात्रै उब्जेको हो जस्तो धारणा लाग्न सक्छ, तर त्यो व्यक्ति भनेको यही समाजको यही हाम्रो संसारको अभिन्न अङ्ग हुन् र उहाँहरू पहिला एलजिबिटी क्युआइपी व्यक्तिभन्दा अगाडि एलजिबिटी क्युआइपी प्लस बच्चा हुनुहुन्थ्यो भन्ने चाहिँ हामीले बुझ्न जरुरी छ. कुनै पनि एउटा बच्चाले कुनै पनि एउटा व्यक्तिले यदि आफू पुरुष हुँ र महिला हुँ भन्ने दुईटा बाक्साभित्र आफूलाई सहज रूपमा हेर्न सक्छ भने किन हेर्दैन त? नसक्ने भएर त त्यो कुरामा आफ्नो अनुभव समेटिएको जस्तो नलागेर त आफूले आफूलाई खोज तलास गरेर भन्छ कि म समेटिएको छुइनँ भनेर, होइन र किनभने एउटा समाजमा जुन एउटा गतिमा अगाडि बढेको छ त्यसको अगेन्स्टमा त्यसको विपरीत गतिमा लाग्न कसैलाई पनि सहज हुँदैन र आफ्नो जिन्दगी चाहे भन्दा बढी गाह्रो बनाउन कसैलाई पनि इच्छा हुँदैन. अब यो लिङ्गको कुरामा चाहिँ पुलिङ्गी स्त्रीलिङ्गी बाहेक अन्तर्लिङ्गी व्यक्ति पनि हुन्छ भनेर चाहिँ साइन्टिफिकली डक्टरहरू सबैलाई थाहा छ. भन्नुको अर्थ जिउको पाठ पूर्जाकै कुरा गर्ने हो भने पनि पुलिङ्गी पुलिङ्ग र स्त्रीलिङ्गको जुन शारीरिक बनोट छ त्यो बाहेक पनि मिसिएको या फिर फरक भएको क्रोमोजोमको कुरामा होस् या फिर जेनेटिक मेकअप होस् या हर्मोनको कुरामा होस् या शारीरिक बनोटको कुरामा होस् पनि छुट्टाउन नसकिने या फिर पुरुष या महिला भनेर भिन्नता राम्ररी नभएको अन्तर्लिङ्गी व्यक्तिहरूलाई इन्टरसेक्स व्यक्ति भनिन्छ, होइन? सब यो भनेको प्रकृतिले दिएको देन हो, यो भनेको कुनै अभिशाप होइन, यो भनेको कुनै अहिले आएर विदेशबाट ल्याएको शब्द चाहिँ होइन, प्रकृति. जस्तो कि तपाईँलाई म अब एक्जाम्पल दिउँ होइन, एउटा उदाहरणको रूपमा भनौँ भने हामी एउटा फुल हेर्छौँ, कति राम्रो फुल, सुगन्धित फुल, रङ हेर्छौँ, देउतालाई चढाउँछौँ, एकअर्कालाई माया साट्ने बेला दिन्छौँ. त्यो फुलमा पुरुषको अङ्ग पनि हुन्छ, महिलाको पनि अङ्ग हुन्छ. दुइटै अङ्गसँगै हुँदैमा के हामीले छि भनेर घृणा गर्छौँ त? गर्दैनौँ नि. कति राम्रो हो भनेर हामीले प्रकृतिको एउटा देन स्वीकार्छौँ. त मानवमा चाहिँ किन हामीले यस्तो भिन्नता गर्यौँ त? कुनै एउटा अन्तर्लिङ्गी व्यक्तिको पुलिङ्गी र स्त्रीलिङ्गी दुवैको छुट्टै नभइकन केही न केही धेरै थरी भिन्नता छ. अन्तर्लिङ्गी पनि एकै थरी हुँदैनन्, धेरै थरी भिन्नता हुन्छ. यो चाहिँ अब एज अ डक्टर पनि होइन मैले भन्नै पर्ने हो, मेरो दायित्व हो, किनभने हामीले समाजमा चाहिँ लुकाउने गर्छौँ के छोरा जन्मे कि छोरी भनिन्छ. अन्तर्लिङ्गी जन्मिन सक्छ र अन्तर्लिङ्गी भनेको पनि छोरा र छोरा छोरी जत्तिको नै माया लाग्ने र समाजमा दिन सक्ने र भ्याल्यु भएको एउटा महत्त्वपूर्ण व्यक्ति हो भन्ने चाहिँ हाम्रो समाजमा छैन, लुकाइन्छ, लाज हुन्छ भनेर. छोरा हो भनिदिन्छ कि छोरी हो भनिदिन्छ, तर अन्तर्लिङ्गी हो भनेर त सोचमा नै आउँदैन. त्यो चाहिँ लिङ्गको कुरा भयो. त्यस्तै लैङ्गिक पहिचानमा चाहिँ पुरुष या महिला भयो, टोयलेट पनि हेर्नुहोस् न, पुरुष या महिलाको लेखेको हुन्छ, तर गैर द्वैसङ्ख्यिक व्यक्ति हुनसक्छ या अन्तर्लिङ्गी व्यक्ति हुनसक्छ जसले पुरुष या महिलाको दुईटा बाकसभित्र सीमित नहुनसक्छ उहाँको भन्ने चाहिँ हाम्रो सोचाइमा आउँदैन. सो अब अहिले चाहिँ हामीले बिस्तारै एलजिबिटी भनेर कुनै अर्को ग्रहबाट आएको व्यक्तित्वहरू नभई हाम्रै मानवताभित्रको प्रकृतिले दिएको देन हो, विविधता हो भनेर चाहिँ मानवको पनि विविधता हामीले स्वीकार्न सक्छौँ भनेर चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ.
0: आज कार्यक्रम आजका नारी सुनिरहनु भएको छ भने आज हाम्रो विषयवस्तु लैङ्गिकता र यौनिकताको विविधताको सवाललाई आज हामीले समेटेका छौँ. यसमा पुलिङ्गी स्त्रीलिङ्गी र अन्तर्लिङ्गी, त्यो अन्तर्लिङ्गीमा पनि धेरै विविधता छ, त्यो विविधतालाई पनि हामीले बुझ्नु पर्छ किनकि त्यो विविधता पनि हाम्रै समाजको हाम्रै परिवारको हाम्रो मानवताको एउटा समूह हो भनेर हामीले स्वीकार्नु आजको आवश्यकता बनेको छ. त्यो आवश्यकता नबन्दा अथवा त्यो पहिचानलाई स्वीकार नगरिँदा कस्तो कस्तो खालको अप्ठ्यारोहरू आउँछ त भन्ने कुरा अन्तर्लिङ्गीहरू जुन त्यो विविधतामा रहनु भएको छ उहाँहरूले भोगिरहनु भएको छ, उहाँहरूको छुट्टै एउटा लडाइँ छ, सङ्घर्ष छ, उहाँहरूको त्यहाँ आँसु पनि छ, रोदन छ धेरै चाहिँ, होइन? यो आफ्नो पहिचानको एउटा खुसीसँगै फेरि अर्को एउटा सङ्घर्षको यात्रा सुरु हुन्छ नि.
1: हजुर, अब यसमा चाहिँ मलाई के भन्नु छ भन्दा यो सङ्घर्ष जुन छ अन्तर्लिङ्गी व्यक्तिहरूको गैर सङ्ख्यिक व्यक्तिहरूको गैर द्वैसङ्ख्यक व्यक्तिहरूको त्यस्तै लेस्बियन, गे, ट्रान्सजेन्डर, एसेक्सुअल, एरोमान्टिक, प्यानसेक्सुअल, प्यान रोमान्टिक भनेर जुन शब्दहरू छ हामीले अहिलेको लागि लैङ्गिक र यौनिक विविधता भएका व्यक्तिहरू भन्ने लिम होइन, यसभित्र सबै पढ्ने भयौँ हामी होइन, तर यसमा चाहिँ हामीले समाजले हेर्न साथ सधैँ सङ्घर्ष र स्ट्रगल देखिन्छ। सो भन्दाखेरि के सोचिन्छ त भन्दा विविध भएकोले सङ्घर्ष भएको भन्ने बुझिन्छ, तर विविधताले सङ्घर्ष ल्याएको होइन, समाजले त्यो विविधता स्वीकार नगरेकोले मात्रै सङ्घर्ष भएको हो। जस्तै कि मेरो परिवारमा म छोरा छोरी कस्तो छु, कस्तो व्यवहार गरेँ भन्ने हिसाबले मलाई फरक व्यवहार गर्नु भएन, त्यो कुरामा मलाई सङ्घर्ष भएन। त्यसै गरी म अयौनिक अप्रणायात्मक व्यक्ति, मलाई चाहिँ यौनिक आकर्षण कुनै पनि लैङ्गिकताप्रतिको व्यक्तिप्रति महसुस हुँदैन।
0: यो कतिले त पहिलोचोटि सुनिराख्नु भएको होला,
1: हजुर हजुर,
0: यो भित्र पनि यौन आकर्षण नभएको त्यो आवश्यकै नपर्ने व्यक्ति पनि हुनुहुन्छ भनेर पहिलोचोटि थाहा हुँदैछ होला,
1: हजुर। सो यौनिकता अयौनिकता भित्र पनि यो पनि छाता शब्द हो, एकदमै विविध छ। यसभित्र पनि कस्तो भनिन्छ त भन्दा यौनिक आकर्षण कि महसुस नहुने कि थोरै महसुस हुने, भन्नुको अर्थ जसरी कुनै एउटा व्यक्तिलाई कसैलाई देख्दा यौनिक आकर्षण महसुस हुन्छ र उहाँसँग सम्बन्ध गाँच्न पाए हुन्थ्यो, परिवार बनाउन पाए हुन्थ्यो भन्ने जस्तो एउटा आउला कसैलाई, कसैलाई परिवारसम्म नहोला तर यौनिक रूपमा म उहाँलाई हेर्छु र उहाँप्रति आकर्षित छु भन्ने होला। तर अयौनिक व्यक्तिहरूलाई चाहिँ कि त कोही कोहीलाई यौनिक आकर्षण महसुसै हुँदैन, कोही कोहीलाई थोरै यौनिक आकर्षण महसुस हुन्छ, तर त्यति हुँदैन कि उहाँलाई यौनिक क्रियाकलापै गर्नुपर्ने गरिकन चाहिँ आकर्षण हुँदैन। सो अब यो यौनिक आकर्षणभित्र पनि लिङ्गको फरक पनि हुन्छ। जस्तै कि अयौनिक व्यक्ति कसैलाई चाहिँ केटा भएर केटाप्रति यौनिक आकर्षण नहुनु, केटीप्रति यौनिक आकर्षण नहुनु, केटाकेटी कोहीसँग पनि यौनिक आकर्षण नहुनु, जस्तै कोही कोहीलाई चाहिँ थोरै आकर्षण हुन्छ, त्यो थोरै आकर्षण चाहिँ कसैलाई केटा भएर केटीप्रति नै हुन सक्यो, कसैलाई केटा भएर केटाप्रति नै हुन सक्यो, कसैलाई केटा भएर लिङ्ग नै फरक पर्दैन, व्यक्ति मन परेपछि आकर्षण महसुस गर्ने हुन सक्ने हुन्छ। सो यो भयो यौनिक आकर्षणको कुरा। त्यस्तै रोमान्टिक आकर्षणको पनि कुरा गरौँ न त, अप्रणायात्मिकता भन्ने पनि छाताभित्र म पढ्छु। सो अप्रणायात्मिक भनेको ए रोमान्टिक व्यक्ति भने चाहिँ कस्तो व्यक्ति हो त भन्ने लाग्ला, कतिजनाले त कहिले सुन्नै भएको थिएन होला,
0: सुनेकै छैन, हाम्रो लागि पनि यो नयाँ विषय हो, स्वीकार्नु पर्छ।
1: हजुर, मैले पनि आफू 30 वर्षको उमेर भइसकेपछि डक्टरी सकाइसकेपछि बल्ल सुनेको शब्द हो, तर म डक्टरी सकाएपछि 30 वर्षको उमेरमा अप्रणायात्मिक र अयौनिक भएको त होइन नि त, म त सानै छँदादेखि आफ्नो पर्सनालिटी आफूले चिनेदेखि, आफ्नो व्यक्तित्व आफूले चिनेदेखि नै यस्तो थिएँ, तर यो शब्द नै छ भन्ने थाहा नपाएपछि, यो शब्दले समेट्ने संसारमा समुदाय छ भन्ने थाहा नपाएपछि मैले आफूले आफूलाई कति चिने त हुर्किने बेला भन्ने कुरा आउँछ। थाहा किन भएन त भन्दा समाजमा यो वातावरणै छैन कि महिला पुरुष र महिलाले पुरुषलाई मन पराउने र पुरुषले महिलालाई मन पराउने र मन पराउने भनेको यौनिक र रोमान्टिक दुवै हुन्छ भन्ने एउटा कम्पलसरी धारणा छ। यसलाई चाहिँ
0: मन पराउनु भनेको यौनिकतासँगै लगेर
1: हजुर गाँसी दिएको छ नि त, माया भन्नु साथै सबैले कस्तो सोध्छन् त, तिमी मलाई माया गर्छौ भनेर सोध्ने बेला कसैले, त्यो माया भनेको रोमान्टिक माया होला, त्यसमा यौनिक आकर्षण पनि मिसिएको हुन्छ होला भनेर एउटा समाजले अलरेडी नै सोचिसकेको छ। यो कुराको चाहिँ शब्द छ, इङ्ग्लिसमा चाहिँ यसलाई एलो नर्मेटिभिटी भनिन्छ, त्यसलाई त नेपालीमा हामीले ट्रान्सलेट पनि गर्न सकेका छैनौँ। एलो नर्मेटिभिटी भनेको के त भन्दा कुनै पनि व्यक्तिले यौनिक आकर्षण महसुस गर्छ नै गर्छ भन्ने धारणा, मान्छे भएर जन्मेपछि यौनिक आकर्षण सब पहिला महसुस हुन्छ भन्ने धारणा,
0: गलत धारणा पनि भन्न सक्छौँ
1: हजुर। सो यो एलो नर्मेटिभिटी भनेको चाहिँ हाम्रो समाजको एउटा गलत धारणा, हामीले चाहिँ यसलाई परिवर्तन गर्नुपर्छ, किनभने चाहिँ युकेको एउटा स्टडीले पनि देखाएको छ, त्यस्तै हामीले कति स्टडी गर्नु नै पर्छ, रिसर्च गर्नु नै पर्छ, 1% समाजको चाहिँ अयौनिक हुँदो रहेछन् भन्ने एउटा रिसर्चले थाहा पाएको हो, त्यो चाहिँ धेरै पहिलाको रिसर्च हो।
0: यो नस्वीकार्दा विविधतामा रहेका जति पनि हुनुहुन्छ उहाँहरूको एउटा सङ्घर्ष त छँदैछ, उसको परिवारको पनि फेरि अर्को एउटा सङ्घर्ष छ।
1: हजुर, सो अब जुन यो समाजले एलो नर्मेटिभिटीले भन्छ कि सबै व्यक्तिलाई यौनिक आकर्षण हुनै पर्छ, त्यो गलत धारणाले गर्दा कुनै पनि एउटा अयौनिक व्यक्ति र उहाँको परिवारलाई धेरै नै इम्प्याक्ट पर्छ, किनभने त त्यो व्यक्तिले आफू खुलेर बाँच्न पाएन नि त, आफूलाई महसुसै नभएको यौनिक आकर्षणमा बाँधिनु पर्यो। सो यौनिक आकर्षणसँगै प्रणायात्मिक आकर्षण पनि धेरैसँगै जुडेको छ, जस्तै कि माया भनेको त यौन मात्र होइन नि त, के हो त माया भन्दाखेरि चाहिँ सबैले के भन्छ समाजले, माया भनेको रोमान्स र सेक्स भन्ने बुझ्छ। सो एलोनर्मेटिभिटी भन्ने एउटा अर्को गलत धारणा छ, एलोनर्मेटिभिटीले यौनिक आकर्षण हुन्छै हुन्छ भन्ने भने, जस्तै एमेटोनर्मेटिभिटीले चाहिँ के भन्छ त भन्दा, एउटा मनुष्य भएर जन्मेपछि हरेक मनुष्यको चरम सुख भनेको चाहिँ आफ्नो विपरीत लिङ्गको व्यक्तिलाई रोमान्टिकली माया गर्नु, दुईजना मिलेर बिहे गर्नु, र सबै सम्बन्धभन्दा सबसे ठुलो सम्बन्ध भनेको यो बिहे गरेको सम्बन्ध हो, र यो सम्बन्धबाट आएको बच्चा हुर्काउने, यो नै सबै चरम सुख हो मानव भएर बाँच्ने भन्छ। सो एमेटोनर्मेटिभिटीले चाहिँ के भन्छ त भन्दा, हरेक मनुष्य केटा हो भने केटीसँगै यौनिक र रोमान्टिक सम्बन्धमा बस्नुपर्छ, बिहा गर्नुपर्छ, बच्चा पाउनुपर्छ र हुर्काउनु पर्छ, र यो नै चरम सुख हो मान्छे भएर जन्मेपछि भन्ने एउटा धारणालाई चाहिँ एमेटोनर्मेटिभिटी भनिन्छ। यो शब्द हामीले पहिलो पटक सुने पनि धारणा त पहिलो पटक सुनेको पक्कै पनि होइन, हाम्रो समाजमा पनि त्यही सोचिन्छ, उमेर भइसक्यो खोइ बिहे गरेको, बिहे भन्ने बेला केटाले केटीलाई के भनिन्छ त भन्दा, केटा हो भने केटीसँगै बिहा गर्नुपर्छ मन पराउनु पर्छ, केटी हो भने केटा नै मन पराउनु पर्छ बिहा गर्नुपर्छ, र बिहा गरेर पुग्यो र बच्चा पनि जन्माउनै पर्छ र त्यही साइकल कन्टिन्यू गर्नुपर्छ, यो नगरेको व्यक्ति चाहिँ अबनर्मल हो कि, समस्या छ कि, रोग छ कि भनेर सोध्छ। यो धारणा चाहिँ एमेटोनर्मेटिभिटीले गर्दा आएको हामीमा, तर यदि कुनै व्यक्तिलाई रोमान्टिक आकर्षण महसुस हुँदैन या कम हुन्छ भने, के यो व्यक्तिले चाहिँ म समाजको पाटो होइन, म मनुष्य होइन भन्ने त, मानवता के यौन र रोमान्स मात्रै हो त, हामीले आमा बुवाप्रति गर्ने कृतज्ञता माया, हाम्रो देशप्रति गर्ने माया,
0: हाम्रो
1: एकअर्काप्रति गर्ने माया, दाजुभाइ दिदी बहिनी प्रति गर्ने माया, के यो मानवता होइन त? मानवता त
0: विविधतालाई हामीले आत्मसात गर्नु पर्यो, बुझ्नु पर्यो, यसलाई स्वीकार्नु पनि पर्यो। यो स्वीकार्दाखेरि परिवारका सदस्यलाई, स्वयं व्यक्तिलाई, सबै कुरालाई सहज हुने रहेछ भनेपछि यो असहज हामीले किन बनाइरहेको छौँ? यहाँ त मनोवैज्ञानिक विमर्शकर्ता पनि, मेडिकल डक्टर पनि होइन, यो विमर्शकर्ताको रूपमा, काउन्सिलरको रूपमा जुन भेट भइराखेको हुन्छ, यसले कस्तो कस्तो समस्याहरू आउँदो रहेछ भनेर पनि बुझिराख्नु भएको छ नि त। यो अन्तर्विविधतालाई हामीले नबुझिदिँदा, लैङ्गिकता र यौनिकताको सवालमा यो विविधतालाई नबुझिदिँदा कति समस्याहरू झेल्नुपर्छ त एउटा परिवारले, एउटा व्यक्तिले, मुख्य समस्या गाह्रो के हुने रहेछ?
1: हजुर, सो म अब सम्पूर्ण एलजिबिटिक्युआइपी प्लस समुदायभित्रको भिन्नता धेरै छ समग्रतामा भन्नुपर्दा, मैले चाहिँ अब कतिवटा भोगाइहरू चाहिँ देखिने हुन्छ भने, कतिवटा भोगाइ चाहिँ अदृश्य हुन्छन्। सो अयौनिक र अप्रणायात्मिकलाई त संसारमा भन्ने नै गरेको छ अदृश्य ओरिएन्टेसन भनेर, अदृश्य अभिमुखीकरण भनेर। किन त भन्दा, माइनोरिटी र अल्पसङ्ख्यक भित्र पनि यति अदृश्य हुन्छ कि त्यहाँ पनि आफूले आफूलाई भेट्टाउन गाह्रो। सो अब अल्पसङ्ख्यक व्यक्तिहरू भित्र पनि
0: सीमान्तकृत, अल्पसङ्ख्यक भित्र पनि त्यसको अदृश्य अन्तर्विविधता फेरि त्यो भित्र पनि छ।
1: हजुर, सो अब त्यो समुदायमा परेपछि चाहिँ कस्तो हुन्छ त भन्दा, आफू कुनै पनि समुदायभित्र कहीँ पनि नै बिलङ्गै गरेन, आफूलाई चाहिँ आफू जस्तो आफूलाई बुझ्ने कोही पनि नै कहीँ पनि भेटिएन जस्तो भएपछि चाहिँ, एउटा व्यक्तिले आफूले आफूलाई मन खुसी भएर बाँच्न धेरै नै गाह्रो हुन्छ, आफूले आफूलाई चिन्न धेरै नै गाह्रो हुन्छ। अब आफूले आफूलाई नचिनिकन अगाडि हाँसी खुसी भएर अरू जीवनको कुराहरूमा सङ्घर्ष गर्दा फरक त परिहाल्छ। तनाव कहाँ हुन्छ त भन्दा, मानसिक तनाव धेरै हुन्छ, किनभने एउटा कुनै पनि व्यक्तिको अधिकार हो, कुनै पनि एउटा बच्चाको अधिकार हो कि ऊ एकदमै राम्रोसँग स्वतन्त्रतापूर्वक आफ्नो मनको कुरा, आफ्नो विचारको कुरा, आफ्नो व्यवहार, आफ्नो शारीरिक बनोट सबै कुरामा पोख्त भएर हुर्किने, पढ्ने हेल्थको रूपमा सबै कुरा पाउने उसको अधिकार हो। तर कुनै पनि एउटा एलजिबिटिक्युआइपी प्लस ग्रुपभित्र भएको व्यक्तिले चाहिँ सम्पूर्ण रूपमा अन्तर्लिङ्गी भएर हुँदाखेरि हुन्छ भने शारीरिक रूपमा राम्रोसँग पाउँदैन, किनभने परिवार र समाजले त स्त्रीलिङ्गी र पुलिङ्गी मात्रै छ भन्ने देखिन्छ। अन्तर्लिङ्गी व्यक्तिलाई त हेल्थको रूपमा होस् या फिर समाजको रूपमा होस् कहिले पनि अगाडि राखेकै हुँदैन। त्यसै गरी भनौँ पारलिङ्गिक व्यक्तिहरू हुनुहुन्छ, ट्रान्सजेन्डर व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूको शारीरिक बनोट अनुसार छोरा नै हो, छोरी नै हो, केटा नै हो, केटी नै हो भनेर समाजले एउटा उहाँहरूलाई दबाब दिन्छ। तर आफ्नो मन र विचारबाट यदि आफू महिला र पुरुषै हुँ नभइकन महिलाको स्त्रीलिङ्गी भएर म पुरुष हुँ भन्ने लाग्छ भने त उहाँलाई कति द्वन्द्व होला, होइन? परिवारमा पनि कति द्वन्द्व होला, परिवारले नै नबुझ्ला। द्वन्द्व
0: एउटा त अन्तर्द्वन्द्व त छँदैछ, अन्तर सङ्घर्ष पनि छँदैछ, होइन? अब पारिवारिक सामाजिक होइन
1: यति धेरै बर्डन, जस्तो कि हामीले अहिले बुझ्न सक्छौँ सजिलै, भनिन्छ नि समाज त इक्वल छ, केटा मान्छे र केटी मान्छेलाई के छ र गाह्रो, तिमी पनि त्यही परिवारमा जन्मेको, ऊ पनि त्यही परिवारमा जन्मेको, भनिन्छ नि वैज्ञानिकहरू पनि कति छन् कति, तर महिला छैनन् भन्छन्। तर दिनमा घन्टा 24 भए पनि समाजमा महिला र पुरुषको पर्सन्टेज पपुलेसन एउटै भए पनि कतिवटा हर्डल्स या कतिवटा खाल्डोहरू यो पहिचानले गर्दा एउटा व्यक्तिको जिन्दगीमा आउँछ भन्ने त फरक हुन्छ नि त। समुदायले एउटा छोरा भएर जन्मेको केटा मान्छेलाई कतिको अगाडि बढाउँछ इतिहासमा हेर्दा, र छोरी भएर जन्मिँदा चाहिँ कतिवटा अल्झनहरू आयो त, कतिवटा बाधाहरू आयो त, अडचनहरू आयो त भन्ने त फरक छ नि। त्यस्तै अझ छोराछोरीमा त यस्तो छ भने लैङ्गिकता र यौनिकतामा अल्पसङ्ख्यक भएको व्यक्तिहरूको लागि त कति धेरै बाधा अडचन छ होला भनेर त कल्पना गर्न नै धेरै गाह्रो छ। सो अब मैले आफ्नो भोगाइको रूपमा धेरै भोगेँ भनेर म भन्दिनँ, किनभने मैले भन्दा धेरै भोग्नु भएको अहिले कतिजना होला, अहिले यो रेडियोमा पहिलो पटक आफ्नो बारेमा सुन्नुभएको यतिजना हुनुहुन्छ होला जसले मलाई किन त यौनिक आकर्षण भएन, म बिए गरेँ, मेरो बच्चा छ, होइन? कतिजना हुनुहुन्छ अब नाति पनाति पनि भइसक्या हुनसक्ला, तर आफूलाई यौन सबभन्दा जरुरी कुरा होइन जिन्दगीको भन्ने लाग्या कतिजना होला। कतिजनालाई ए यौनिक भनेको त प्राकृतिक हो, गर्ने हो नगर्ने हो, तर मनदेखि मलाई गर्नै पर्छ भन्ने चाहिँ लाग्दैन, मेरो जिउलाई चाहिँ मेरो शरीरलाई चाहिँ आकर्षण कमी भएको कारण उहाँको प्राकृतिक रूप नै त्यति हो, उहाँको लागि यौनिक आकर्षण महसुस नहुँदैमा उहाँको जीवनमा केही पनि कमी कमजोरी हुँदैन। तर उहाँले चाहिँ अहिले बल्ल थाहा पाइराख्नु भएको होला कि ए म त अयौनिक पो हुन सक्दो रहेछु त भनेर लाग्ला। सो कतिजनालाई त यौनले फरक नपर्ला, तर कतिजनालाई त आकर्षण नभएपछि इच्छा नहुन सक्छ नि त। इच्छा नभई नभई समाजले जरुरी छ भनेको कारण बिहे गर्नै कर लागेको, बच्चा पाउनै कर लागेको कतिजना हुनुहुन्छ होला। त्यो सोच्न गयौँ भने त यति आँखा भरिएर आउँछ कि यो जुनीभित्र मैले सबै नेपालमा, विश्वको त कुरै नगरौँ, नेपालभरिको अयौनिक व्यक्तिहरूले पनि आफूले आफूलाई पहिचान, आफ्नो पहिचानमा बाँच्न पाउने अधिकार पाउनुहुन्न भन्ने सत्य तथ्यको भार बोक्नु पर्दा बोल्न नै सकिँदैन। सबै माया चाहिँ समान हो, कसैलाई यौनिक या रोमान्टिक आकर्षण महसुस नहुँदैमा त्यो व्यक्ति कम भयो या रोगी भयो, समस्या भयो भनेर चाहिँ बुझ्न पर्दैन र हुँदैन। र सबैको जिन्दगीको खुसी बिहे र बच्चा नै हो भन्ने छैन। आफ्नो कलामा अगाडि बढ्नु, आफ्नो स्वास्थ्यको ख्याल राख्नु, आफ्नो समाजको ख्याल राख्नु, देशको मानवताको लागि अगाडि बढ्नु, अरू पनि आफ्नो साथीहरूलाई अगाडि राख्नु, बिहे गरेर बस्नुको सट्टा साथीहरूसँग परिवार बनाएर बस्न पनि सकिन्छ। परिवार भनेको जहिले आमा बुवा र बच्चा मात्र हुँदैन भन्ने चाहिँ धारणा अगाडि बढ्यो भने
0: जुन धारणा थियो, हामी हुन त परिवर्तन धेरै अप्नाइसकेको छौँ, मनलाई उदार बनाऊ र मायाले हरेक कुरालाई स्वीकारी दिउँ, यति भयो भने जीवन सहज हुन्छ। र जो म अलग हुँ, मेरो लागि यो समाजले स्थान दिएको छैन, स्वीकारेको छैन, त्यो एउटा मनमा गाह्रो लिएर बाँच्नु भएको छ, अन्तमा उहाँहरूलाई दिने सन्देश भन्नै पर्ने कुरा के हो जस्तो लाग्छ?
1: हजुर, सो अब यति धेरै कुरा भन्दा मनमा यति धेरै प्रश्नहरू आयो होला तपाईँहरूको, एउटा कुरा चाहिँ के आयो होला भन्दा यो अप्राकृतिक हो कि भन्ने पनि आयो होला, कसैलाई आयो होला यो धर्मको विपरीत पर्यो कि भन्ने आयो होला। तर म एउटा कुरा मात्रै तपाईँलाई भन्छु, म एउटा काठमाडौँको मुटुमा जन्मेर हुर्केको, एउटा हिन्दूबाट बौद्ध धर्ममा परिणत भएको परिवारमा हुर्केको, एउटा मेडिकल डक्टर भइसकेको व्यक्ति, एउटा मनोवैज्ञानिक सल्लाहकारको रूपमा डिग्री भइसकेको व्यक्ति भएर यो सबै मेरो एक्सपिरियन्स अनुसारबाट भन्छु, हाम्रो हिन्दू धर्ममा पनि महिला र पुरुष मात्र नभई अर्धनारेश्वर भनेर हामी पुज्छौँ, महिला र पुरुष दुवैको मिश्रण भनेर। देउतालाई हामी त्यो दृष्टिकोणमा हेर्न सक्छौँ भने मान्छेलाई किन स्वीकार्न सक्दैनौँ र? त्यस्तै बौद्ध धर्मको कुरा गर्ने हो भने आर्यावलोकितेश्वर, हाम्रो आर्यावलोकितेश्वर जसले संसारको हरेक प्राणीको उद्धार नभएसम्म आफू निर्वाण प्राप्त गर्दिन भनेर बस्नु भएको छ, सेतो मच्छिन्द्रनाथ। छोरालाई गर्ने कर्म पनि विधिपूर्वक गरिन्छ, छोरीलाई गर्ने कर्म पनि उहाँलाई विधिपूर्वक गरिन्छ। देउता नै छोरा र छोरी मात्रै हो भन्ने छैन, देउतालाई त दुवैको कर्म गरेर पूजिन्छ भने मान्छेलाई हामीले किन राम्रो दृष्टिकोणले हेर्न सक्दैनौँ त? मान्छेलाई चाहिँ किन छोराई हुनुपर्छ या छोरी हुनुपर्छ भन्ने हेरेको त हामीले समानताको नजरले हेर्न सक्नुपर्छ। प्रकृतिको कुरा गर्ने हो भने पनि यति धेरै चराचुरुङ्गी, फुल बिरुवा, जनावरहरू हुनुहुन्छ जो केटै मात्र हो भन्ने पनि छैन, केटी मात्रै हो भन्ने पनि छैन, स्त्री या पुरुष भन्ने छैन, मिश्रित धेरै छ, त्यो पनि विविधता हामी वाह वाह भनेर फोटो खिच्छौँ। त्यस्तै स्त्रीको लिङ्ग भएको जनावरले पनि स्त्रीको लिङ्ग भएकै जनावरसँग अलिकति सम्बन्ध बिताएको या पुरुषको लिङ्ग भएको जनावरले पनि पुरुषकै लिङ्ग भएको जनावरसँग जिन्दगी बिताउन खुसी गरेको र रिप्रोडक्सनको लागि मात्र, बच्चा पाउनको लागि मात्र स्त्री र पुरुष जनावरहरू सँगै बसेको पनि कतिवटा स्पिसिजमा छ। साइन्सले नै भन्छ, यो रिसर्चले नै भन्छ, यो मेरो धारणा होइन, आफैले खोजी नीति पनि गर्नु होला होइन। यति थरी छ, कतिवटा छ कि प्रकृतिमा यति विविधता छ, अब चाहिँ सबै समान छ र विविधतालाई अपनाउनु पर्छ, यसलाई गलत दृष्टिकोणले नहेरी सहज रूपमा आफ्नो घर, आफ्नो परिवार, आफूभित्र र आफ्नो समाज सबैले मानव अधिकार पाउनुपर्छ, लैङ्गिक र यौनिक विविधतालाई हामीले स्वीकार गरेर बहिष्कार नगरिकन, शोषण नगरिकन राम्रो नजरले हेरौँ भन्न चाहन्छु।
0: यो लैङ्गिकता र यौनिकताको विविधताको जुन अन्तर्सम्बन्ध छ, पहिचानको विषय छ, त्यो कुरालाई हामी माझ, हाम्रो आदरणीय श्रोतामाझ राखिदिनु भएकोमा, यो उपस्थिति र यो विचारको लागि डाक्टर मनितालाई रेडियो नेपाल परिवारकै तर्फबाट धेरै धेरै धन्यवाद।
1: धन्यवाद मलाई आज यहाँ बोलाउनु भयो, यति मौका दिनुभयो, धन्यवाद रेडियो नेपाललाई र हजुरलाई पनि।
0: आज कार्यक्रम आजका नारीको आजको श्रृङ्खलामा लैङ्गिक यौनिक अल्पसंख्यकको अधिकार र पहिचानको लागि अग्रसर अधिकार कर्मी साथै सामाजिक अभियन्ता डाक्टर मनिता नेवा खड्केसँग भएको भेटवार्ता, उहाँको अनुभवलाई र विचारलाई आज हामीले यहाँहरू माझ राख्यौं। कार्यक्रम सुनिरहनु भएको छ भने हाम्रो कार्यक्रम प्रतिको सल्लाह, सुझाव र प्रतिक्रियाको लागि हामीलाई इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारीसँगै आजको लागि कार्यक्रम आजका नारीबाट प्राविधिक साथी राधिका ओझालाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार, शुभ दिन।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अहिले बिहानको 9 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। मिटर ब्याज पीडितका समस्या समाधानका लागि विगतमा गठन भएका आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने सरकारको निर्णय। देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न भएको कृषि विभागको तथ्याङ्क। र इरानमाथि अमेरिकी आक्रमण जारी रहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। अब समाचार विस्तारमा। सरकारले मिटर ब्याज पीडितका समस्या समाधानका लागि विगतमा गठन भएका आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले मिटर ब्याज तथा अनुचित लेनदेन पीडितहरूको समस्या समाधानका लागि गठन भएको आयोगका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले विपद प्रति कार्यमा खट्ने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ। विपदको समयमा नागरिकको जीव धनको रक्षाका लागि कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल बढाउन विपद कोष तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले हिजो संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित 3 विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम, विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा हिजो जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालयलाई प्राज्ञिक सुधार, आर्थिक अनुशासन र शैक्षिक वातावरण स्थापनामा केन्द्रित हुन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिनुभएको हो। छलफल उच्च शिक्षा क्षेत्रमा देखिएका वर्तमान अवस्था, चुनौती तथा सुधारका विषयमा केन्द्रित थियो। प्रधानमन्त्री शाहले संघीय राजधानी काठमाडौँमा मात्र केन्द्रित हुँदै आएको विश्वविद्यालय दीक्षान्त समारोह कन्भोकेसनलाई अबदेखि संघीयताको मर्म अनुरूप विकेन्द्रीकृत गर्दै सातै प्रदेशमा आयोजना गर्न पनि निर्देशन दिनुभयो। यसका लागि विशेष तयारी थाल्न समेत उहाँले निर्देशन दिनुभएको छ। छलफलमा उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीति मुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभयो। अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम। विगतमा गठन भएका आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ। विगतका सरकारले गौरीबहादुर कार्की आयोग, तेजबहादुर कार्की आयोग, बाबुराम रेग्मी आयोग गठन गरेका थिए। मिटर ब्याज पीडितका समस्या विशेष गरी तराईका जिल्लामा भएपछि आयोग गठन गरेर छानबिन अगाडि बढाउने निर्णय भएको हो। गृहमन्त्री सुदन गुरुङले समेत मिटर ब्याज पीडितलाई भेटेर आयोगको प्रतिवेदन कार्यान्वयन गरेर जाने वाचा व्यक्त गर्नुभएको छ। नेपाली काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टिकोण निर्माण गर्न सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा अघि बढाउन संसदीय दललाई आग्रह गर्ने निर्णय गरेको छ। पार्टीका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा यही असार 25 र 26 बैठकले सुकुम्बासी समस्या समाधान गर्न साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने आवश्यकताको महसुस गरेको थियो। त्यस सम्बन्धी निर्णय हिजो सार्वजनिक गरिएको हो। उपसभापति शर्मा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख हुनुहुन्छ। प्रतिष्ठानले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान व्यवस्थित ढङ्ग

0: समझदारी पत्रमा हस्ताक्षर भएको हो। वायु सेवा सञ्चालक संघ नेपाल संघको समझदारी अनुसार काठमाडौँ उपत्यका भित्र उडान गर्नुपर्नेमा निशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर उडान गर्नुपर्ने परेमा न्यूनतम सञ्चालन खर्चमा सेवा दिने समझदारी कायम भएको छ। यसै गरी नेपाल ड्रोन सँगसँग समझदारी भएअनुसार विपदको समयमा ड्रोनको प्रयोग आवश्यक भएमा प्राधिकरणलाई निशुल्क रूपमा ड्रोन तथा तत्सम्बन्धी उपकरण उपलब्ध गराउनु पर्नेछ। नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सी नारासँगको समझदारी अनुसार विपदको समयमा राफ्ट को प्रयोग गर्न प्राधिकरणले आवश्यक देखेर माग गरेमा नाराले निशुल्क रूपमा राफ्ट र आवश्यक उपकरण उपलब्ध गराउनु पर्ने उल्लेख गरिएको छ। गण्डकी प्रदेशका 11 जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएका जिल्लाका रूपमा घोषणा भएका छन्। पछिल्लो पटक असार 25 नवलपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा घोषणा गरिएको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ। केन्द्रका खोप अधिकृत एक नारायण लम्सालले छिट्टै गण्डकी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेश घोषणा गरिने बताउनुभयो। काठमाडौँका विभिन्न स्थानबाट अनलाइन जुवा सट्टेबाजी खेलाउने तथा सामाजिक सञ्जाल मार्फत यसको प्रचार प्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले 4 पक्राउ गरेको छ। पक्राउ परेकामाथि 2 करोड भन्दा बढीको अनलाइन सट्टेबाजी कारोबार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा रूपन्देहीका प्रत्युष्मान सिंह, 12 गौतम कुमार गुप्ता, 5 सबनम बानिया र पाल्पाका सुधन सुवेदी रहेका छन्। प्रहरीका अनुसार काठमाडौँका विभिन्न स्थानमा अनलाइन सट्टेबाजी गराएको र श्रव्य दृश्य सामग्री बनाएर सामाजिक सञ्जालमा राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले माइतीघर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुल्ला प्रतिस्पर्धा मार्फत हिजो 5 सदस्य नियुक्त भएका छन्। नियुक्त हुने सदस्यमा खुम बहादुर सुवेदी, सन्तोष पोखरेल, सृजना केसी, पेम्बा शेर्पा र डाक्टर सोभिता श्रेष्ठ ढकाल हुनुहुन्छ। पर्यटन ऐन र प्रचलित कानुनी व्यवस्था अनुसार गठन गरिएको बोर्ड सदस्य छनौट समितिले खुल्ला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कन गरी उहाँहरूलाई नियुक्त गरिएको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङ स्थित 6 मेगावाटको क्षमताको रेले खोला जलविद्युत आयोजना बाढीका कारण बन्द भएको छ। आयोजनाको बाँध इन्टेकमा बाढी पसेर क्षति पुगेपछि असार 28 विद्युत उत्पादन रोकिएको आयोजनाले जनाएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा 6,82,000 हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिमा 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिका सैन्य आक्रमण आफूले पर्याप्त भएको घोषणा नगरेसम्म जारी रहने बताउनु भएको छ। उहाँले विद्युत केन्द्र र पुल लगायत पूर्वाधारमा पनि सम्भावित निशानामा पर्न सक्ने चेतावनी दिनुभएको छ। इरानी सञ्चार माध्यमका अनुसार देशका दक्षिणी सहर तथा हर्मुज जलमार्ग आसपासका टापुहरूमा विस्फोट भइरहेका छन्। अब खेल समाचार। फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 को फाइनलमा प्रवेश गरेको छ। अमेरिका

टेक्सास स्थित डल्लास स्टेडियममा भएको पहिलो सेमी फाइनल खेलमा स्पेनले फ्रान्सलाई 2-0 गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। स्पेनको जितमा मिकेल ओ यार जाबल र पेड्रो पोरोले गोल गरेका थिए। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही स्थान तथा लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशको पहाडी र तराई भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भाग र मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मिटर ब्याज पीडितका समस्या समाधानका लागि विगतमा गठन भएका आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने सरकारको निर्णय। देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न भएको कृषि विभागको तथ्याङ्क र इरानमाथि अमेरिकी आक्रमण जारी रहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क

नमस्ते कार्यक्रम विश्व परिवेशबाट विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np र www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ।

विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्: मह खाएरै गिनिज बुकमा नाम, पृथ्वीको दुर्लभ कछुवा, राइस कुकरसँग बिहे, चार दिनमै डिभोर्स, संसारकै लामो अजिङ्गर, विश्वकै महँगो प्वाँख र धेरै सुत्नु पनि हुन सक्छ स्वास्थ्यमा समस्या। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौँ एउटा रोचक प्रसङ्ग, मह खाएरै गिनिज बुकमा नाम। मह संसारभरिकै सबैभन्दा गुनिलो खाद्य पदार्थ मध्ये एक मानिन्छ, यो सबैलाई मनपर्छ। तर के तपाईँले एक मिनटमै झन्डै 1.5 किलो मह खान सक्नुहुन्छ? सुन्दामा सम्भव जस्तो लागे पनि महको बाक्लो बनावटका कारण यसरी भटाभट मह खान निकै कठिन हुन्छ र यो धेरै खानु स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ। यो न त पानी वा अन्य पेय पदार्थ पिउनु जस्तो सजिलो हुन्छ, न त ठोस खाना जस्तै गरेर खान सकिन्छ। तर एकजना जर्मन युवकले भने एक मिनटमै 1273 ग्राम मह खाएर गिनिज बुकमा नाम लेखाएका छन्। असामान्य खानपिन शैलीका लागि चर्चित जर्मन युवा आन्द्रे ओर्टोल्फले हालै एक मिनटमा सबैभन्दा धेरै मह खाने विश्व कीर्तिमान कायम गरेका छन्। जर्मनीको अग्सबर्गमा सम्पन्न कीर्तिमान प्रयासका क्रममा उनले 60 सेकेन्डमा 1273 ग्राम मह खाएर सके। यति धेरै मह एकै मिनटमा खाँदा शरीरमा चिनीको मात्रा अचानक बढ्ने भएकोले यसलाई निकै कठिन चुनौती मानिन्छ। अर्टोल्फको सफल प्रयासको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भइरहेको छ। भिडियोमा उनी ठूलो चम्चाको सहायताले बाल्टिन भरि रहेको मह तीव्र गतिमा खाइरहेको देखिन्छ। उनको गति यति तीव्र थियो कि अधिकांश मानिसले त्यसरी मह खान खोजे सास अड्किने वा निल्नै नसक्ने अवस्था आउन सक्थ्यो। यो उपलब्धिले अर्टोल्फको असाधारण गति, दृढ संकल्प र यस्ता अनौठा खानपिन प्रतिस्पर्धामा रहेको उनको अनुभवलाई उजागर गरेको छ। उनले यसअघि पनि विभिन्न अनौठा विश्व कीर्तिमानी चुनौतीहरू पूरा गर्दै आफ्नो नाम बनाइसकेका छन्। विश्व परिवेशमा अब राख्दैछौ अर्को एउटा रोचक प्रसङ्ग, पृथ्वीको दुर्लभ कछुवा। के कुनै जीव 194 वर्षसम्म बाँच्न सक्छ? सुन्दैमा अचम्म लाग्न सक्छ र पत्याउन पनि गाह्रो पर्छ। तर संसारमा एउटा यस्तो कछुवा छ जसले करिब 2 शताब्दी देखिसकेको छ। यस कछुवाको नाम जोनाथन हो। जोनाथनको उमेर 194 वर्ष पुगिसकेको छ। गिनिज वर्ल्ड रेकर्ड्सले हालै यसलाई आफ्नो सबैभन्दा प्रतिष्ठित सम्मानमध्ये एक गिनिज वर्ल्ड रेकर्ड्स आइकनको उपाधि प्रदान गरेको छ। जोनाथन कछुवा सेसेल्स जायन्ट टर्टोइज प्रजातिको कछुवा हो। यो दक्षिणी आन्ध्र महासागरमा रहेको सेन्ट हेलेन द्वीपमा बस्छ। गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार सन् 1882 यसलाई सेसेल्सबाट सेन्ट हेलेना ल्याइएको थियो। त्यस बेला यसको उमेर कम्तीमा 50 वर्षको थियो। सोही आधारमा वैज्ञानिकहरूले यो कछुवाको जन्म सन् 1832 भएको आकलन गरेका छन्। 2 शताब्दीको साक्षी जोनाथन यस संसारमा आउँदा संसारमा न त सवारी साधनहरू सर्वसाधारणका लागि उपलब्ध थिए, न त हवाई जहाजको व्यापक प्रयोग भएको थियो। त्यस बेला इन्टरनेटको अस्तित्व नै थिएन। यो कछुवाले औद्योगिक क्रान्ति, 2 विश्वयुद्ध, मानवको चन्द्र मा अवतरण र आधुनिक प्रविधिको विकाससम्मका अनेक ऐतिहासिक परिवर्तनहरूको समय गुजारेको छ। त्यसै कारणले जोनाथनलाई केवल एउटा कछुवा मात्र नभई इतिहासको जीवित साक्षीका रूपमा पनि हेरिन्छ। 194 वर्षसम्म बाँच्नु आफैमा चमत्कार हो। त्यसैले बुढ्यौलीको प्रभाव जोनाथनमा पनि परेको छ। यसको दृष्टिशक्ति लगभग हराइसकेको छ र सुँग्ने क्षमता पनि निकै कमजोर भएको छ। तर यसको हेरचाह गर्नेहरूका अनुसार यसले अझै नियमित रूपमा खाना खान्छ, घाम ताप्छ र आफ्ना साथी कछुवाहरूसँग सामान्य व्यवहार गर्दछ। विशेषज्ञहरूका अनुसार विशाल काय कछुवाहरूको सुस्त जीवनशैली, कम ऊर्जा खर्च गर्ने शरीर, बलियो प्रतिरक्षा प्रणाली तथा सुस्त मेटाबोलिजम नै तिनीहरूको दीर्घायुको मुख्य कारण मानिन्छ। सोही कारणले सेसेल्स र गालापागोस टापु जस्ता द्वीपका विशालकाय कछुवाहरू प्राय 100 वर्षभन्दा बढी बाँच्छन्। यद्यपि 194 वर्षसम्म जीवित रहनु भने अत्यन्तै दुर्लभ घटना मानिन्छ। विश्व परिवेशमा अब राख्दैछौ एउटा अनौठो प्रसङ्ग, राइस कुकरसँग बिहे, चार दिनमै डिभोर्स। आजभोलि मानिसहरू भाइरल हुनका लागि बिहे जस्तो पवित्र सम्बन्धलाई पनि जोसँग पनि गर्न थालेका छन्। बिहे भनेको 2 व्यक्तिबीचको पवित्र र सबैभन्दा नजिकको सम्बन्ध हो। तर कहिलेकाहीँ सामाजिक सञ्जालमा यस्ता अनौठा घटनाहरू पनि सार्वजनिक हुन्छन् जसले मानिसहरूलाई आश्चर्यचकित बनाउँछन्।
इन्डोनेसियामा भएको एउटा अनौठो बिहेको घटना सायद संसारकै पहिलो र अन्तिम बिहे हो भन्दा फरक नपर्ला। त्यहाँ एकजना युवकले कुनै युवतीसँग होइन राइस कुकरसँग बिहे गरे अनि ती युवक र राइस कुकर बीच बिहे भएको चार दिनमै सम्बन्ध विच्छेद भयो। राइस कुकरसँग बिहे गर्ने युवकको नाम इरुल अनाम थियो। अनामले राइस कुकरलाई बेहुली बनाएर बिहे गरेका तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। तस्विरमा उनी परम्परागत विवाहको पोसाकमा देखिएका थिए भने राइस कुकरलाई पनि बेहुली जै सजाइएको थियो। उनले मुस्लिम समाज अनुसार विधिपूर्वक निकाह गरी विवाह संस्कार सम्पन्न गरेका थिए। साथै राइस कुकरसँग बिहे गरेको कागजातमा हस्ताक्षर गरेको तस्विर समेत उनले सोसल मिडियामा पोस्ट गरेका थिए। विवाहका तस्विरहरू सोसल मिडियामा सेयर गर्दै उनले आफूले राइस कुकरलाई रोज्नुको कारण रमाइलो शैलीमा बताएका थिए। उनले भनेका थिए, राइस कुकर आज्ञाकारी छ, शान्त छ र सबैभन्दा महत्त्वपूर्ण कुरा यसले स्वादिष्ट खाना बनाउँछ। तर त्यो अनौठो विवाहको चार दिनपछि अनामले सोसल मिडियामा अर्को पोस्ट गरेर आफूले आफ्नी पत्नी राइस कुकरसँग सम्बन्ध विच्छेद गर्न लागेको घोषणा गरे। त्यस क्रममा उनले ठट्यौली शैलीमा सम्बन्ध विच्छेदको कारण पनि बताए। राइस कुकरले भात मात्रै पकाउन सक्ने तर अन्य परिकार बनाउन नसक्ने हुनाले आफ्नो सम्बन्ध लामो समय टिक्न नसकेको उनको भनाइ थियो। सन् 2021 त्यो घटनाले यति बेला सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। विवाह र सम्बन्ध विच्छेद दुवैका तस्विरहरू लाखौं मानिसले हेरेका थिए। केहीले यसलाई केवल मजाक र भाइरल हुन र मनोरञ्जनको माध्यम मानेका थिए भने केहीले सामाजिक सञ्जालमा लोकप्रियता कमाउने गलत प्रयासका रूपमा व्याख्या गरेका थिए। रेडियो नेपालमा यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक, अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौ एउटा मिठो गीतबाट।

0: यो मिठो साङ्गीतिक सौगातपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग। अबको प्रसङ्ग रोचक छ, संसारकै लामो अजिङ्गर। इन्डोनेसियाको सुलावेसी टापुमा फेला परेको 7.22 मिटर लामो अजिङ्गरले विश्वको सबैभन्दा लामो जङ्गली सर्पको रूपमा गिनिज बुकमा नाम लेखाएको छ। इन्डोनेसियाको सुलावेसी टापुमा हालै फेला परेको एउटा भीमकाय अजिङ्गरले विश्वभरका वन्यजन्तु विज्ञलाई चकित बनाएको छ। इन्डोनेसियाको मारोस क्षेत्रमा फेला परेको त्यो रेटिकुलेटेड जातको अजिङ्गरले विश्वको सबैभन्दा लामो अजिङ्गरको रूपमा गिनिज बुकमा नाम लेखाएको हो। गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार त्यो अजिङ्गरको लम्बाइ 7.22 मिटर रहेको छ। गिनिज बुकका अनुसार यो अजिङ्गर अहिलेसम्म फेला परेको सबैभन्दा लामो जङ्गली सर्प हो। गिनिज बुकले त्यो अजिङ्गरको भिडियो आफ्नो सोसल मिडियामा सार्वजनिक गरेको छ। त्यो पोथी अजिङ्गरलाई इबु ब्यारोन नामाकरण गरिएको छ। यसको अर्थ राजघराना वा उच्च कुलकी महिला भन्ने हुन्छ। विशेषज्ञहरूका अनुसार इबु ब्यारोनको लम्बाइ लगभग फुटबलको गोल पोस्टको पुरै चौडाइ बराबर छ। विज्ञहरूले त्यो अजिङ्गरको मापन गर्दा एनेस्थेसिया प्रयोग नगरिकनै गरेका थिए। यदि त्यसलाई लठ्याएर वा पूर्ण स्थिर अवस्थामा मापन गरिएको भए यसको लम्बाइ 7.9 मिटरसम्म पुग्न सक्थ्यो। मापनका बेला यसको तौल 96.5 केजी थियो, तर यसले हाल खासै खाना नखाएकोले भरपेट भोजन गरेपछि यसको तौल 100 किलोग्रामभन्दा बढी हुन सक्ने विज्ञहरूको अनुमान छ। त्यो अजिङ्गरको अध्ययन तथा मापन इन्डोनेसियाका अनुभवी सर्प विज्ञहरू सहभागी भएर गरेका थिए। यसको अभिलेखी कार्यमा फोटोग्राफर राडु फ्रेन्ट्युले सहयोग गरेका थिए। यी सम्पूर्ण विवरणहरू अनुसन्धानकर्ता जज बेकालोनी मार्फत सार्वजनिक गरिएका हुन्। स्थानीय स्तरमा अफवाह फैलिन थालेपछि अजिङ्गरको सुरक्षामा खतरा देखिएको थियो। त्यसैले टोली तत्काल घटनास्थलमा पुगेर सही मूल्याङ्कन गर्नुका साथै भिडबाट हुन सक्ने जोखिमबाट अजिङ्गरलाई सुरक्षित राख्न सफल भयो। हाल इबु बैरोनलाई मारोस काउन्टीमा संरक्षणवादीको निजी स्याङ्चुरीमा सुरक्षित रूपमा राखिएको छ। सामान्यतया यति ठूला सर्पहरू बस्ती नजिक देखिँदा खतरा ठानी तुरुन्तै मारिने प्रचलन छ। त्यसकारण यो उद्धार र संरक्षण प्रयासलाई विशेष महत्वका रूपमा हेरिएको छ। विशेषज्ञहरूका अनुसार वन क्षेत्र निरन्तर घट्दै जाँदा मानिस र वन्यजन्तु बीचको टकराव तीव्र हुँदै गएको छ। शिकार, अवैध व्यापार र वासस्थान नष्ट हुनुले ठूला अजिङ्गरहरू बस्ती नजिक देखिन थालेका छन्। डर र गलत बुझाइका कारण धेरै ठूला सर्पहरू दर्ता नै नभई मारिने वा हराउने गरेका छन्। यसअघि प्रमाणित गरिएको सबैभन्दा लामो जङ्गली रेटिकुलेटेड अजिङ्गरको लम्बाइ 6.95 मिटर थियो, जसलाई 1999 बोर्नियोमा पाइएको थियो। इबु ब्यारोनले अब त्यो रेकर्ड तोडेको छ। विज्ञहरूका अनुसार अझै पनि टाढाका दुर्गम जङ्गलहरूमा यसभन्दा ठूला अजिङ्गरहरू लुकेर बसिरहेका हुन सक्छन्। त्यसैले भविष्यमा इबु ब्यारोनको रेकर्ड तोडिन सक्छ। विश्व परिवेशमा अब राख्दैछौँ अर्को एउटा अनौठो प्रसङ्ग, विश्वकै महँगो प्वाँक। चराको शरीरबाट झरेको प्वाँकको मूल्य कति पर्ला? न्युजिल्यान्डमा चराको एउटा प्वाँख 40 लाख रुपियाँ भन्दा धेरै मूल्यमा बिक्री भएको छ। लोप भइसकेको हुइया नामक चराको एउटा दुर्लभ तथा संरक्षित प्वाँख 46,000 नेदरल्यान्ड डलरमा लिलाम भएको हो। त्यससँगै यो प्वाँख विश्वकै महँगो प्वाँख बनेको छ। न्युजिल्यान्डको रैथाने रहेको त्यो चरा 20औं शताब्दीको सुरुवातमै लोप भएको थियो। युरोपेलीहरू न्युजिल्यान्डमा आएर बस्न थाल्ने बेला नै दुर्लभ बन्दै गएको त्यो चराको प्वाँखका लागि त्यसको शिकार गर्ने चलन बढेसँगै अन्ततः चरा लोप भएको थियो। त्यो चराको प्वाँख संकलकहरूका माझ निकै मूल्यवान मानिन्छ। त्यसैले लोप भइसकेको हुइया चराको प्वाँख कीर्तिमानी मूल्यमा बिक्नु नौलो भएन। लिलामकर्ताले त्यो प्वाँख 3,000 डलरसम्ममा लिलाम हुन सक्ने अपेक्षा गरेका थिए, तर लिलाम बराबरमा त्यो प्वाँख 28,365 अमेरिकी डलर बराबरको मूल्यमा बिक्री भयो। न्युजिल्यान्डमा लोप भइसके पनि हुइया चरालाई निकै विशेष मानिन्छ र मानिसहरूले यसलाई विभिन्न कोणबाट व्याख्या गर्दछन्। न्युजिल्यान्डको माओरी आदिवासी समुदायले यो चराको प्वाँखलाई सांस्कृतिक तथा आध्यात्मिक रूपमा निकै महत्वपूर्ण मान्दछन्। आदिवासी समुदायका नाइकेले त्यो चराको प्वाँख शिरमा सिउरिन्छन्। रोचक त के छ भने विश्वकै सबैभन्दा महँगो यो प्वाँखको ओजन जम्मा 9 ग्राम मात्रै छ। त्यसैले यो सुनभन्दा कयौं गुणा महँगो चिज बनेको छ। विश्व परिवेशमा आजका लागि अन्तिम प्रसङ्ग राख्दैछौँ। यो स्वास्थ्य सम्बन्धी अनुसन्धानको प्रसङ्ग रहेको छ। धेरै सुत्नु पनि हुन सक्छ स्वास्थ्यमा समस्या। निद्राको आवश्यकता उमेर अनुसार फरक पर्छ। अझ यसमा कत्तिको गहिरो निद्रा पर्छ भन्ने कुराले समय निर्धारण हुने विज्ञहरू बताउँछन्। यदि हामी पूरा निद्रा सुत्छौँ भने शरीर ऊर्जावान हुने र स्वस्थ महसुस गर्न सक्छौँ। कम समय सुत्दा हामीलाई विभिन्न स्वास्थ्य समस्या हुने कुरा त हामीले धेरै सुनिरहेकै हुन्छौँ। निर्धारित समयभन्दा बढी सुत्दा चाहिँ के हुन्छ त? यसले हाम्रो स्वास्थ्यमा कुनै हानि पुर्याउँछ कि पुर्याउँदैन? धेरै सुत्दा मोटोपनको समस्याले सताउन सक्छ। धेरै सुत्दा शरीरको मेटाबोलिजम सुस्त हुन्छ, जसले तौल बढ्ने सम्भावना बढाउँछ। धेरै अध्ययनहरूले पत्ता लगाएका छन् कि दैनिक 9-10 घन्टाभन्दा बढी सुत्ने मानिसहरूलाई मोटोपनको जोखिम बढेको छ, जसकारण पाचन सम्बन्धी समस्या पनि हुन सक्छ। त्यसै गरी अत्यधिक सुत्दा मधुमेहको समस्या निम्तने सम्भावना पनि बढ्छ। जब हाम्रो शरीरले लामो समयसम्म कुनै शारीरिक गतिविधि गर्दैन तब शरीरमा ग्लुकोजको स्तर बढ्न थाल्छ। यति मात्र होइन, धेरै सुत्दा इन्सुलिनको संवेदनशीलतामा नकारात्मक असर पर्न सक्छ, जसले टाइप 2 मधुमेहको जोखिम बढाउन सक्छ। त्यसै गरी लामो समयसम्म सुत्दा ढाड दुख्ने, काँध र घाँटीको दुखाइ पनि निम्तिन सक्छ। धेरै बेर सुत्दा शरीरमा रक्त सञ्चार राम्रोसँग हुन पाउँदैन, जसकारण शरीर दुख्ने समस्या सुरु हुन्छ। यसै गरी धेरै सुत्दा डिप्रेसन हुने सम्भावना पनि बढ्छ। धेरै लामो सुत्ने व्यक्ति अल्छी र सुस्त हुन्छन्, जसकारण उनीहरूलाई कुनै काम गर्न मन लाग्दैन। यसबाहेक उनीहरू निकै एक्लो महसुस गर्छन् र यस अवस्थालाई निरन्तरता दिँदा व्यक्तिमा बिस्तारै डिप्रेसनको समस्या पनि निम्तिन सक्छ। त्यसै गरी लामो समय सुत्दा मुटु रोगको जोखिम बढ्छ। केही अध्ययन अनुसार 8 घन्टाभन्दा बढी सुत्ने मानिसमा हृदयघात र पक्षघातको जोखिम बढी हुन्छ। त्यसैले दिनमा 8 घन्टाभन्दा बढी सुत्नु हुँदैन।
1: अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू, जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौँ। तपाईँहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हवस् त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।
2: अटल

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेश प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सरकारले मिटर ब्याज पीडितका समस्या समाधानका लागि विगतमा गठन भएका आयोग र समितिका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले मिटर ब्याज तथा अनुचित लेनदेन पीडितहरूको समस्या समाधानका लागि गठन भएको आयोगका प्रतिवेदनहरू तत्काल कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले विपद प्रति कार्यमा खट्ने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ। विपदको समयमा नागरिकको जीव धनको रक्षाका लागि कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीको मनोबल बढाउन विपद खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको मन्त्री पोखरेलले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले हिजो संघीय संसदबाट पारित आर्थिक वर्ष 2083-84 बजेटसँग सम्बन्धित 3 विधेयक प्रमाणीकरण गर्नुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालयहरूलाई प्राज्ञिक सुधार, आर्थिक अनुशासन, शैक्षिक वातावरण र सुशासन स्थापनामा केन्द्रित हुन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिनुभएको हो। छलफलमा उच्च शिक्षा क्षेत्रमा देखिएका वर्तमान अवस्था, चुनौती तथा सुधारका विषयमा छलफल केन्द्रित भएको थियो। प्रधानमन्त्री शाहले संघीय राजधानी काठमाडौँमा मात्र केन्द्रित हुँदै आएको विश्वविद्यालयहरूको दीक्षान्त समारोहलाई अबदेखि संघीयताको मर्म अनुसार विकेन्द्रीकृत गर्दै सातै प्रदेशमा आयोजना गर्न पनि निर्देशन दिनुभएको थियो। नेपाली काङ्ग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टिकोण निर्माण गर्न सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा अघि बढाउन संसदीय दललाई आग्रह गरेको छ। पार्टीका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा यही असार 25 र 26 बैठकले सुकुम्बासी समस्या समाधान गर्न साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने आवश्यकताको महसुस गरेको थियो। त्यस सम्बन्धी निर्णय हिजो सार्वजनिक गरिएको हो। उपसभापति शर्मा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख हुनुहुन्छ। विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी निजी क्षेत्रले हेलिकप्टर, ड्रोन र ऱ्याफ्टिङ उपलब्ध गराउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायु सेवा सञ्चालक सङ्घ नेपाल, नेपाल ड्रोन सङ्घ र नेपाल एसोसिएसन अफ ऱ्याफ्टिङ एजेन्सी बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। वायु सेवा सञ्चालक सङ्घ नेपालसँगको समझदारी अनुसार काठमाडौँ उपत्यकाभित्र उडान गर्नु परेमा निशुल्क उपलब्ध गराउने र उपत्यका र उडान गर्नु परेमा न्यूनतम सञ्चालन खर्चमा सेवा दिने समझदारी भएको छ। गण्डकी प्रदेशका 11 जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएका छन्। पछिल्लो पटक यही असार 25 नवलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा घोषणा गरिएको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ। काठमाडौँका विभिन्न स्थानबाट अनलाइन जुवा, सट्टेबाजी खेलाउने तथा सामाजिक सञ्जाल मार्फत यसको प्रचार प्रसार गर्ने क्रममा संलग्न रहेको आरोपमा प्रहरीले हिजो 4 पक्राउ गरेको छ। नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुल्ला प्रतिस्पर्धा मार्फत खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, सिर्जना केसी, पेम्बा शेर्पा र डाक्टर सोभिता श्रेष्ठ सदस्यमा नियुक्त हुनुभएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारचाङ स्थित 6 MW क्षमताको रेले खोला जलविद्युत आयोजना बाढीका कारण 3 बन्द भएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। देशभर हालसम्म करिब

0: खेल समाचार। फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डल्लास स्टेडियममा भएको पहिलो सेमी फाइनल खेलमा स्पेनले फ्रान्सलाई 2-0 गोलले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

श्रोता सदाको बुधबार चाहिँ आजको बुधबार पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम लेखबेसीमा। आज पनि हामी करिब करिब 50 मिनटको समय यहाँहरूसँग रहनेछौँ। यहाँहरूका गीत सुन्नेछौँ, हाम्रा गीतहरू सुनाउनेछौँ र यहाँहरूका गीतलाई यहाँहरूको साथीसम्म पुर्याउने जमर्को पनि गर्नेछौँ। त त्यसको लागि यहाँले 82-07-21 र 82-07-36 फोन गर्न सक्नुहुन्छ। धेरै साथीहरूको गुनासो के छ भने धेरै साथीहरूले फोन गर्नुहुन्छ, रहर सबैलाई हुन्छ, तर कोही साथीहरूले लामो लामो गीत गाइदिनुहुन्छ, हामी कुर्दा कुर्दै कहिलेकाहीँ फोन डिस्कनेक्ट हुन्छ, रहर मनमै मार्नुपर्ने हुन्छ। त्यसले गर्दा साथीहरूले चाहिँ छोटो मिठो गीत गाइदिनु भयो भने सबैले पालो पाउँथ्यो कि भन्ने गुनासो धेरै साथीहरूले मलाई गर्नुभएको छ। पक्कै पनि साथीहरूले यसै गरिदिनु होला, धेरै लामो गीत नगाइदिनु होला, छोटो मिठो एक प्रस्तुति मात्र गरिदिनु होला भनेर यहाँलाई म आग्रह पनि गर्छु। अनि अब हामी कार्यक्रम लेखेपछिमा केही न केही जानकारीमूलक कुराकानीहरू राख्दै पनि आएका छौँ, सुनाउँदै आएका छौँ, सुन्दै पनि आएका छौँ र कति कुराहरू अब हामीले नसुनेका कुराहरू पनि यहाँसम्म पुगेका होलान्, कति हामीले पनि नजानेका होलान्, कति जानेका पनि कुराहरू, ती कुराहरूलाई यहाँसम्म पुर्याउने हामीले जमर्को पनि गरेका छौँ। र आज भने मैले यहाँहरूलाई अब यो मनसुन, अहिले बर्खा छ, पानी परिरहेछ, यो मनसुनमा विशेष गरी बालबालिकाहरू निकै बिरामी हुने गर्छन्, त यति बेला अब यो बालबालिकाको हेरचाह कसरी गर्ने? पक्कै पनि यति बेला अलि अन्योल पनि हुन्छ, होइन, ठ्याक्कै बच्चा एक्कासी बिरामी भइदियो भने के गर्ने, कसो गर्ने, होइन, आत्तिनु स्वाभाविक हो। त्यति बेला यो मनसुनमा चाहिँ अब विशेष गरी बढ्छ यो बढ्दो तापक्रम र आर्द्रताको कारण चाहिँ बालबालिकामा रोगको जोखिम बढी हुने हुँदा उनीहरूको विशेष हेरचाह तथा सरसफाइमा ध्यान दिनु चाहिँ जरुरी हुन्छ। त्यस्तै अब मनसुनको समयमा यो तापक्रममा हावामा परिवर्तन हुन्छ र आर्द्रता धेरै हुन्छ, जसले गर्दा रोग लाग्ने जोखिम पनि बढ्छ। त्यसैले यो मौसममा बालबालिका उचित हेरचाह निकै नै आवश्यक पर्छ, गर्नु पनि पर्छ। तपाईँ हामीले चाहिँ आफ्नो बच्चालाई कसरी अब सुरक्षित राख्ने, कसरी लुगा लगाउने, कस्तो खानेकुरा खुवाउने, बच्चा सुत्ने कोठा तथा बच्चाको सरसफाइमा कसरी ध्यान दिने भन्ने कुरा पनि हामीले बुझ्न जरुरी हुन्छ। त केही कुराहरूमा ध्यान पुर्याउन सके बच्चाहरूलाई मौसमी रोगहरूले सताउने जोखिममा कम गर्न सकिन्छ। त घरमा ओसिलोपन जम्माउन हामीले दिनु भएन, होइन, यति बेला, किनभने पानी परेको बेला ओसिलो हुन्छ र घरलाई सधैँ सुक्खा र सफा राख्नु पऱ्यो हामीले, बच्चाहरूको लागि भए पनि अब वृद्ध वृद्धहरूको लागि पनि यो आवश्यक हुन्छ र बच्चा रहने कोठामा पनि उचित भेन्टिलेसन हुनु पऱ्यो। हामी त के गर्छौँ, बच्चाहरू साना छन्, यसलाई ज्वरो आउँला, रुगा लाग्ला, खोकी लाग्ला भनेर 2-3 लुगा लाउँछौँ, हामी त्यो नगरौँ, कोठा अलिकति गरौँ, बच्चाहरूलाई हल्का लुगा लगाइदिउँ, होइन। त्यसरी अब आफ्नो बच्चाको शरीरलाई सफा राख्नुको लागि पनि समय समयमा नुहाइदिनु जरुरी हुन्छ। उसको अब सबै शरीर सफासँग, होइन, घाँटी शरीरका अन्य भागहरू राम्ररी सफा गरिदिने, उसको शरीरमा ओस जम्मा नहोस् भन्ने कुरा सुनिश्चित गर्नु पऱ्यो, हामीले सोच्नुपर्छ, बुझ्नुपर्छ। र छालामा दागहरू हुनबाट पनि रोक्न अब यतिखेर चाहिँ अब यो मोइस्चराइजर लगाइयो भने यसबाट पनि हामीले सुरक्षित राख्न सक्छौँ। त्यसै गरी अब बच्चालाई सफा

खेर मात्र पनि भएन, होइन मौसमअनुसार सही कपडा लगाइदिनु पनि अब उत्तिकै जरुरी हुन्छ। गर्मीको समयमा धेरै कपडा लगाइदिनु पनि हुँदैन। बच्चा आफै कपडा लगाउन सक्ने उमेरको छ भने उसलाई धेरै लुगा नलगाउन हामीले आग्रह पनि गर्नुपर्छ, भन्नुपर्छ। गर्मीमा बाक्लो लुगा लगाउँदा पसिनाले धेरै सताउँछ, होइन, जिउमा पसिना धेरै आइरहेको हुन्छ। बाक्लो लुगा लगाउँदा त्यसै आउँछ, गर्मीमा त्यसै पनि आइरहेको हुन्छ। त्यसले गर्दा पातलो र राम्रो हावा पास हुने कपडा लगाइदिने अब बच्चाहरूलाई, होइन, उनीहरूलाई पनि सिकाइदिने र बच्चालाई लामखुट्टेको टोकाइबाट पनि जोगाउनु, त्यतिखेर निकै लामखुट्टे लाग्ने पनि हुन्छ, होइन, यो पानी पर्छ, पानी जम्छ, त्यसबाट लाभाहरू निस्किन्छन् र लामखुट्टे निकै निस्किन्छन्, होइन, फुट्दैले गर्दा घर छेउछाउ पनि हामीले सफा राख्नु पऱ्यो, होइन, टुटे फुटेको कपडा काठ कुहिएका काठहरू घर छेउछाउमा राख्नु भएन, त्यसलाई चाहिँ अलिकति टाढै राखिदिनु पऱ्यो, होइन, त्यसले गर्दा त्यसबाट बच्न सकिन्छ। र बच्चा सुतेको बेला सकेसम्म चाहिँ हामीले झुल प्रयोग गरिदिने उनीहरूलाई, होइन, त्यसबाट लामखुट्टेबाट बच्नको लागि झुल प्रयोग गरिदियो भने अझ सुरक्षित हुन्छन् बच्चाहरू, होइन। अब यो बालबालिकालाई स्वस्थ समस्याहरूबाट जोगाउन गर्मी र वर्षाको समयमा चाहिँ सबभन्दा धेरै ध्यान दिनुपर्ने कुरा खानपान हो। फेरि यो वर्षाको समयमा हुने एउटा समस्या भनेको पानीको कमी हो। गर्मीमा धेरै पसिना जान्छ, होइन, शरीरमा पनि पसिना आउँछ, त्यो बाहिर खेर जान्छ, यसले शरीरमा चाहिँ पानीको कमी गराउँछ, डिहाइड्रेसन गराउन सक्छ। र बालबालिकालाई लगातार पानी र झोलिलो खानेकुरा चाहिँ हामीले खाने बानी बसाउनुपर्छ र सिकाउनु पनि पर्छ र खुवाइरहनु पनि पर्छ हामीले बच्चाहरूलाई चाहिँ। सकेसम्म अब बालबालिका रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र सङ्क्रमणको जोखिम उच्च हुने भएकोले खानपानमा विशेष ध्यान दिनु त पर्छ नै, त्यसमा पनि अब झाडा पखाला र हैजा, टाइफाइड आदिको जोखिम पनि यति बेला हुने गर्छ। यस्तो समस्याबाट बच्न हामीले उमालेर चिसो बनाएको पानी मात्र हामी पनि पिउने र बालबालिकाहरूलाई, वृद्ध वृद्धहरूलाई पनि पिउन दिनुपर्छ। यसो गर्दाखेरि जोखिमबाट अलिक टाढा रहन सकिन्छ। अझ यो समयमा चाहिँ अब खानेकुरा चाँडै बिग्रिने सम्भावना धेरै हुन्छ गर्मीले गर्दाखेरि, होइन, उच्च तापमान र ओसिलोपनले कीटाणु चाँडै फैलाउँछ र पकाएको खाना थोरै समयमै सड्न वा बिग्रन सक्छ। त्यहाँ त बालबालिकालाई सधैँ ताजा खाना खाएर खानेकुरा दिनु पर्यो र खानालाई सधैँ राम्रोसँग छोपेर राख्नु पनि जरुरी हुन्छ। गर्मीमा बालबालिकाको पाचन शक्ति केही कमजोर हुन्छ। बढी चिल्लो, पिरो र मसालेदार खानाले पेट बिगार्न सक्छ। यो समयमा पचाउन सजिलो हुने हल्का खानेकुरा उनीहरूलाई दिनु पर्यो। हामी पनि त्यही नै प्रयोग गर्नु भने अझ फाइदा हुन्छ। त रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकोले बालबालिकालाई छिट्टै भाइरस तथा ब्याक्टेरियाले आक्रमण गर्न सक्छ। साना बच्चालाई सकेसम्म भिडभाडमा जानबाट रोक्ने, नलैजाने उनीहरूलाई, होइन, आफूले पनि नलैजाने र बच्चाको स्वास्थ्य सुनिश्चित गर्न आमाले पनि आफ्नो ख्याल राख्नु जरुरी हुन्छ। बच्चा अधिकांश समय आमासँगै रहने भएकोले आमालाई स्वास्थ्य समस्या हुँदा यसले बच्चालाई पनि असर गर्न सक्छ। फ्लू तथा सङ्क्रामक रोगहरू आमालाई भएमा त्यो बच्चालाई छिट्टै सार्न सक्छ र आमाको दुधमा मात्रै निर्भर रहने नवजात शिशुलाई त झन् आमा स्वस्थ नहुँदा धेरै समस्या आउन सक्छ। त्यसले आमा स्वस्थ नभएको खण्डमा बच्चाहरूको हेरचाहमा समेत असर पर्ने हुन्छ। त्यस्तो विविध कारणले गर्दा बालबालिकाको राम्रो हेरचाहको लागि आमा पनि स्वस्थ रहनु अति नै आवश्यक छ। त्यसैले वर्षाको समयमा बच्चाको आमाले दूषित पानी तथा खानाको सेवनबाट बस्नुपर्छ र पिउनबाट पनि जोगिनुपर्छ। त यदि तपाईँहरूको बच्चालाई ज्वरो, खोकी वा दागहरू देखा परेको छ भने बालरोग विशेषज्ञसँग चाहिँ परामर्श लिनु राम्रो हुन्छ, होइन। एक्कासी अब त्यस्तो देखियो यो बेलामा भने आत्तिनुभन्दा पनि विशेषज्ञहरूसँग परामर्श लिएर यहाँले बच्चालाई केयर गर्नुभयो भने पक्कै पनि सुरक्षित राख्न सक्नुहुन्छ। यी कुराहरू त धेरै छन्, होइन, छोटो मैले कुरा गरेँ यहाँहरूलाई आज, होइन, मनसुनमा यो पानी पर्ने सिजनमा बालबालिकालाई चाहिँ हेरचाह कसरी गर्ने, के खुवाउने, कस्तो लुगा लगाउने, होइन, यो छोटो जानकारी मैले गराएँ यहाँलाई। अब भने यी कुरा त धेरै हुन्छन् जति गरिन सकिँदैन। धेरै साथीहरू फोनमा पनि कुरिरहनु भएको होला, हाम्रो गीत पनि बजाउनै बाँकी छ, गीत यहाँको सुन्न पनि बाँकी छ। म अब कार्यक्रमको यो छोटो जानकारी पछि अब राख्छु यो पहिलो गीत राजु परियार र लक्ष्मी कुमार शर्मा, निकै पुरानो मिठो भाका यहाँहरूको लागि। त्यसपछि म फेरि आउँछु 42 हेर्सा 23 र 42 हेर्सा 36 मा।

0: यो मिठो भाका थियो राजु परिवार लक्ष्मीको अवसरमा चरी भए आउँथे उडेर मिठो भाका यहाँहरूको लागि राखौँ। यस्तै भाकाहरू हामी अझै बाँकी नै छ नि, अर्काको भाका पनि सुन्न बाँकी नै छ। त्यतिखेर पनि कोही साथी आइसक्नु भएको छ, उहाँसम्म कुरा गरिहाल्छु। काँडाको हुनुहुन्छ, हेलो
1: नमस्कार सर। नमस्कार, म चितवन रामबहादुर खड्का।
0: चितवनबाट रामबहादुर खड्का जी, आराम हुनुहुन्छ?
1: आराम छ हजुर, रोपाइ सिद्धियो, बसिरहेको छ रेडियो
0: सुनेर। अब आराम होइन त अब?
1: हजुर, अब रेखदेख गर्ने,
0: रेखदेख गर्ने। अब अहिले त खासै रेखदेख पनि के छ र, अहिले त अब भर्खर रोपाइ सक्यो भने निस्केर पानी अब त्यति छैन होला, डुबाउने पानी छैन होला त धानलाई।
1: अस्ति पानी परेर चाहिँ राम्रैसँग पानी परेर जलमा आयो, पाँच सात दिनलाई ढुक्क छ, पानी ल्याउनु पर्दैन।
0: अब अहिले यसो हेर्ने बस्ने आनन्द, चिसो हावा खाने होइन त?
1: हजुर हजुर।
0: अरू के छ नयाँ, अरूमा के छ?
1: अब त्यति साह्रो गर्मी छैन पानी परेको कारणले, अब यसो हिजो भानुभक्त जयन्ती चाहिँ यसो काली केशमा गएर भानुभक्त सिलोक हाल्ने अलिकति आइरहेको छ के अरे।
0: अब त्यही आज त्यही सिलोक हाल्ने हो त?
1: हजुर त्यही हाल्ने हजुर।
0: ल हालौ नि त। ल
1: गाई भन्नु किलामा घाँस काट्नु, बिरामा ढुङ्ग्रै भरि तताउनु, कुनैमा जमाउनु, ठेकीमा राख्नु कचौरा भरि, काशी पुतालो भरकलो तर बुद्धि पस्तो, मो भानुभक्त भयाज यस्तो, काशी गोठालो दलिरी घरको घर बसी धन्देर कमायो, नाम रोस पछि पनि कुवा खनायो, एक दिन नारा सत्यलो पुगी गया, डोको गरौँ हित भनी, र म ताइके परे चरणमा खुसी गराया पनि। अब धेरै हुन्छ हजुर, साथी साथीमै बिदा भयो हजुर।
0: हस् हस् हजुर, छोटो मिठो प्रस्तुतिको लागि धेरै धन्यवाद, अहिले यहाँसँग छुट्टेँ।
1: हस् नमस्कार।
0: हस् नमस्कार, रामबहादुर खड्का चितवनबाट हुनुहुन्थ्यो। अर्को साथी फेरि आइसन भएको छ, हेलो।
2: नमस्ते, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ, धरान विष्णु पादुकाबाट।
2: हजुर, म एकदमै रोशन
0: ठुला हाँगराई। आराम हुनुहुन्छ रोशनजी?
2: राजन दाई, म एकदमै सन्चै आरामै छु भनौँ न।
0: अनि के छ अरू नयाँ नौलो, केमा व्यस्त हुनुहुन्छ आजभोलि?
2: व्यस्त त अब त्यही त खेतीपाती थियो, हिजो हिजो बरौतिर गएको थियो, अहिले भर्खर भर्खरै
0: आइपुग्यो,
2: अहिले धरानको बजार आइपुगिरहेको छु भनौँ न।
0: ए, के को लागि जानुभएको थियो?
2: त्यही खेतीपाती नै हो, अब यसो धानहरू रोप्नु पर्यो, त्यही भएर गएको थिएँ।
0: ए, अनि रोपाई सकेर आउनुभयो?
2: सकेर भन्दा पनि त्यहाँ यसो अरूलाई यसो होइन
0: सिकाउनु भन्न भन्न भन्न जानु पर्यो
2: गएको थिएँ
0: हजुर,
2: मिलाएर चाहिँ आएको छु।
0: मिलाएर आउनुभयो
2: हजुर,
0: ओके। अनि के छ आज, कस्तो गीत सुनाउनु आज?
2: राजन दाई, अब गीत त पूर्वतिरकै छु, एक टुक्रा सुनाउ न।
0: हुन्छ, पूर्वकै सुन्ने हो नि?
2: हुन्छ, म एक टुक्रा यसो पूर्वतिरको गीत सुनाउँछु नि।
0: ओके ओके, हस्
2: ल के गरौँ,
0: पूर्वतिर
2: भन्दा नि असर अब जान लाग्यो, सुजाङ डुक्पाको गाउँ है।
0: ए, हुन्छ हुन्छ,
2: असारे
0: महिना पानी परि रुझाउने।
2: हजुर, थोरै म त्यही गीत गुनगुनाउँछु ल राजन भाइ,
0: ओके,
2: किनकि अब असर छ त्यही भएर गुनगुनाउनु मन लाग्छ।
0: भोलि एक दिन बाँकी छ।
2: हजुर ल, सुनाउँछु ल भाइ।
0: हस्
2: असारे एकलो यो मेरो मन कसरी बुझाउने, अन्तिम है मै चाहे हुँदै भर नौडाँडा पारी छ कम्पनी सहर, बिचोलको बेलैमा बिछोडको मनै बरले चौडीको बोली, यति बेलामै त्यो

0: गरिदी हुन् कहिले हासे हुन् कहिले रुँदै हुन् मलाई नै सम्झेर मलाई नै सम्झेर
1: मिठो पुरानो भाकालाई स्मरण गराइदिनु त्यसलाई धेरै धन्यवाद रोशनजी अहिले यहाँसँग छुट्टी है त
0: हुन्छ
1: ओके भाइ रोशन ढोला अङ्ग्राई हुन्थ्यो धरान विष्णु पादुकाबाट अब अर्को साथी फेरि को हुनुहुन्छ हेलो
2: हेलो दाई नमस्ते
1: नमस्ते को बोल्नुभयो कताबाट
2: हजुर दाई म खेडा नगरपालिका जाजरकोटदेखि सीता विश्वकर्मा
1: जाजरकोटदेखि है
2: हजुर दाई
1: सीताजी सीताजी आराम हुनुहुन्छ धेरै पछि पो हामीलाई सम्झिनु भयो त होइन सबैको गुनासो त्यही छ है फोनै लाग्दैन हुन्छ फोन लाग्छ अलिकति प्रयास गर्नुपर्छ किनभने अब धेरै साथीहरूले अब थिचिरहेको हुन्छ होइन अब 77 जिल्लाबाट साथीहरूले गर्दाखेरि एक एकजनाले गर्दा नि 77 जनाले थिच्दा त कसको पालो लाग्ने कसकोमा थिचिने है चिठा जस्तो भएको छ यो
2: हजुर
1: अनि के छ सीताजी अनि जाजरकोटतिर कस्तो छ तातो चिसो कस्तो छ त्यो केमा व्यस्त हुनुहुन्छ आजभोलि
2: आज भोलि यस्तै हो दाई खेतीपाती गर्ने रोपाई त हाम्रोतिर हुन्न
1: त्यहाँ के कोदो मकै हजुर
2: कोदो रोपेर सकियो दाई मकै ढालेर सकियो रोपाई हुन्न हाम्रोतिर अलि लेकतिरै हो
1: ए लेकतिरै हो है भनेपछि कोदो मकै फापर पनि हुन्छ होला आलु
2: आलु पनि हुन्छ फापर पहिला हुन्छ दाई अब हुँदैन
1: है अहिले हुन्न अहिले कोदो मात्रै
2: हजुर दाई कोदो मकै अनि धान
1: धान चाहिँ कम हुने भयो त्यहाँ होइन
2: हजुर दाइ धान एकदमै कम हुन्छ
1: अनि के त्यहाँ खानाको लागि धान के पुग्छ त अनि त्यहाँको उत्पादनले कि ल्याउने किन्नै पर्छ
2: किन्नै पर्छ दाइ पुग्दैन
1: पुग्दैन है
2: हजुर
1: भनेपछि कोदो त पर्याप्त हुन्छ होला त्यहाँ
2: कोदो र मकै त एकदमै पर्याप्त हुन्छ दाइ तर धानको लागि चामल ल्याउनै पर्छ है धान त्यति पुग्दैन भन्नुपर्छ
1: ए धानलाई चाहिँ के अब त्यहाँको उत्पादन भएको कोदोहरू बेचेर ऊ गर्ने कि आफूलाई कोदो पनि आफूलाई राखेर चामल पनि छुट्टै किन्नुपर्ने त्यहाँ
2: चामल किन्नुपर्छ दाइ कोदो पनि आफ्नै लागि हो लगाउने कोदो र मकै आफ्नै लागि भइहाल्यो भने चाहिँ चामल किन्ने
1: चामल किन्नै पर्यो
2: हजुर दाइ
1: बढी लेक भएको कारणले उत्पादन नहुने होइन ओके अनि सीताजी के छ आज उतातिर के देउडै सुनाउने हो त जाँदैछ देउडा त बढी गाउँछ नि होइन तपाईँ नि गाउनुहुन्छ होला त होइन अब यो अब देउडा अब विशेष गरी अब यो भन्छ नि अब एउटा चाहिँ अब मेलापातमा गाउने एउटा चाहिँ गोठालो जाँदा एकदम दिक्क लाग्दा विरक्त लाग्दा डाँडामा यसो पुर्पुरमा हात राखेर एकदम लामो थाडी भाका गाउने भन्छ नि होइन
2: हजुर दाइ हाम्रो मम्मीहरूले ठाडी भाका त गाउनुहुन्छ त्यति मलाई आउँदैन अरू लोकगोरीहरू अलिअलि आउँछ
1: ए हुन्छ तपाईँलाई जुन आउँछ त्यही गाउनु न
2: ल ल
1: ओके ल
2: गरेको छोरी लायो छोरी तोरी सधैँ मेरो दिलको झुटो पतिको तिम्रो नामको कृपालिना गरेको छोरी गरेको छोरी
1: पति कसले कसले मन चोर्यो यसरी?
2: होइन
1: गीत मात्रै हो है, मन चोर्या त छैन नि, त्यस्तो नचोराउनु होला मन चाहिँ है अहिले नै. यति मिठो प्रस्तुति दिनुभयो यसको लागि यहाँलाई धेरै धन्यवाद सीताजी. हामीलाई सम्झँदै गर्नु होला, फोन गर्दै गर्नु होला, अहिले छुट्टी है त. हस् सीता विश्वकर्मा हुन्थ्यो जाँचरकोटदेखि, छोटो मिठो किसिमको विधा भइसन भाषा. अर्को साथी फेरि आउनु भएको छ, को हुनुहुन्छ? हेलो
3: हजुर, नमस्ते राजन सर. नमस्ते, नमस्कार.
1: नमस्ते, नमस्कार. कताबाट को बोल्नु भयो?
3: भक्तपुरबाट श्रीराम दाहाल.
1: हजुर,
3: श्रीराम दाहाल.
1: श्रीरामजी, हो श्रीरामजी, आराम हुन्छ श्रीरामजी?
3: म आराम छ सर. हजुरलाई कस्तो छ? भोलिभन्दा असार सकिन लाग्यो होइन,
1: सकिन लाग्यो,
3: रावणको शुभकामना है.
1: एकदम भाइ, मेरो त हाम्रो तर्फबाट पनि यहाँ सम्पूर्णलाई शुभकामना है त.
3: धन्यवाद.
1: भक्तपुरतिर सबै रोपाइँ त सकिसक्यो होला अब त, होइन?
3: अस्ति अस्तिको पानीले चाहिँ लगभग सकिनला भन्नुपर्छ, अलि चारतिरको त बाँकी थियो, अलि पानी नलाग्ने ठाउँमा. अब जो अब लगभग लगभग सकिँदैछ, सक्यो भन्नुपर्छ. अब
1: असार पनि सकिनला, अब साउनसम्म त भइहाल्छ रोपाइँ, होइन?
3: हजुर, रोपाइँ सकिनु भन्दा नि अब प्राय त अब खेती नै सकिने बेला
1: भइसक्यो, होइन? अनि अरू तपाईँको के छ, नयाँ नौले के छ, तपाईँ केमा व्यस्त हुनुहुन्छ?
3: ठिक छ सर, मेरो त एकदम राम्रो छ. अब रोपाइँ सिद्धियो भन्नु पर्यो, अस्ति असारको 6 गते नै रोपाइँ सकेको थियो.
1: अब अलिकति फुर्सदको क्षण, अब
3: जो एकचोटिको बुटाहरू पनि टिपिसक्यो, अरू भने आफ्नो घर
1: छ त सधैँ चलिरहने हो नि, होइन? चलाउनै पर्यो त्यो त. ओके
3: हजुर.
1: अनि आज के गीत सुनाउने त?
3: म एउटा गीत सुनाउँछु. अब हजुरहरूको सहकर्मी पनि हुनुहुन्थ्यो, अब प्राय त्यो नाम अहिले नयाँ साथीहरूले चिन्नुहुन्न होला पनि, होइन?
1: कसलाई भन्नु त?
3: राम विक्रम सेजापति हुनुहुन्थ्यो,
1: धेरै अगाडि हुनुहुन्थ्यो,
3: धेरै अगाडि हुनुहुन्थ्यो. हाम्रो वासुदेव मुनालसँग बाल कार्यक्रम पनि चलाउनुहुन्थ्यो, उहाँले गाएको गीत अब एउटा म सुनाउँछु.
1: ओके.
3: ए धान खायो गाईले धपायो मैले सुन माया, जौ खायो खसीले तिम्रो नाममा म चिठी दिउँला सुन माया, निरको मसीले धान खायो गाईले धपायो मैले सुन माया, जौ खायो खसीले तिम्रो

दिपी र दिपी आगो है बल्यो सुन माया गोबरे कुइटैमा जदि र माया नहुने रहेछ सुन माया मायालु दुइटैमा दिपी र दिपी आगो है बल्यो सुन माया गोबरे कुइटैमा जदि

0: छुन माया झुक छुन माया दुम्पा बिताराले उजेलो भएको छैन सुन माया जुन पापी ताराले
1: हजुर कुनै बेला यो निकै चर्चामा थियो गीत सबैको जनजीवनमा झुन्ड्यो गीत हो होइन
2: मजाले चलेको गीत हो यो गीत भएपछि मजाले ठुलो पालीमा रेडियो झुन्नाएर सुन्ने गर्थ्यौँ होइन
1: हो त हो त हो त त्यति बेलाका गीतहरूमा एउटा अर्थ पनि थियो त्यति बेला गीतहरू अब अहिलेको गीतहरूमा अलिकति अर्थविहीन गीतहरू
2: अहिलेको गीतहरूमा अब म्युजिक एउटा अब प्रवृत्तिले गर्दाखेरि सुन्नमा चाहिँ रमाइलो चाहिँ हुन्छ
1: तर अर्थ त्यसमा त्यति भेटिँदैन
2: त्यति भेटिँदैन नै भन्नुपर्छ किनभने अब अहिलेको भाकाहरू उताको अलिक छुटो यताको अलिक छुटो त्यसलाई जोड्यो अनि भाका बन्छ शब्दहरू पनि त्यसै गरी हुन्छ यो पुरानो भाका मलाई मन पर्छ
1: अब अहिले चाहिँ गीत व्यवसाय भयो क्या त्यसले गर्दाखेरि
2: एउटा गीत अब जस्तो हाम्रो रेडियो नेपालमा म अब 50 सालतिर आएर अब त्यहाँ चौतारीमा गीत पनि गाएको थिएँ होइन
1: हजुर हजुर
2: अब त्यतिखेर पनि चौतारीलाई पनि एक किसिमले कुन गीत गाउने एक त यसिनको लागि पनि कुन गीत गाउने कसरी गीत गाउने भन्ने कुरो परीक्षण गरेर त्यो कार्यक्रममा सहभागी हुन
1: पाइन्थ्यो हो
2: अब त्यो अरू कुरा अरू गीत कतिको अर्थपूर्ण छ भन्ने कुरो त जाँचबुझ गरेरै पास हुन्थ्यो होइन अब एउटा गीत गाउन पायो रेडियो नेपालमा गीत गाउन पायो
1: त हुन्थ्यो भन्ने
2: है अब अहिले चाहिँ अलिक समय परिवर्तन छ परिवर्तनको सदुपयोग साथीहरूले गर्नुभएको छ तर विचार गीतहरू बनाउँदा अलि सबैले राम्ररी बसेर सुन्न मिल्ने गरी बनाउनु योबाट पनि आग्रह गर्न चाहन्छु
1: धन्यवाद धन्यवाद श्रीरामजी यति मिठो प्रस्तुति पनि दिनुभयो छोटो जानकारी पनि गर्नु यसको लागि पनि अलिक धेरै धन्यवाद श्रीरामजी हामीलाई त्यो सम्झना गर्नु होला फोन गर्दै गर्नु अहिले छुट्टी है त
2: हस् नमस्ते
1: हस् नमस्ते श्रीराम दाहाल हुन्थ्यो भक्तपुरबाट अर्को साथी फेरि आइसक्नु भएको छ काँडाको हुनुहुन्छ हेलो
3: नमस्ते
1: नमस्कार सेवारो कताबाट को बोल्नु
3: भयो
1: अलिकति आवाज आएको छ नि के लिम्बू भन्नुभयो सन्ध्या सन्ध्या लिम्बू आराम हुन्छ सन्ध्याजी सन्ध्याजी अझै तपाईँको आवाज काटेर आइरहेछ क्या अलि काटिँदै काटिरहेको छ अलिक काट्यो भन्नुहोस् त अरू के छ सन्ध्याजी अनि 5 तारिकतिर के छ खबर खबर तपाईँ के छ केमा व्यस्त हुनुहुन्छ आज भोलि सब ठिकठाक छ ठिकै रहनु होला हामी पनि कामना गर्छौँ सधैँ होइन राम्रो कुशल मङ्गल रहनु होला होइन अनि आज के पूर्वेली गीत सुनाउने हो त तपाईँ तपाईँ बसेको ठाउँ अलिकति यताउति सर्नुहुन्छ कि त्यो सर्यो भने अलिकति राम्रो आउँछ कि आवाज अलिक राम्रो आइरहेन बुझि नै आएन तपाईँको अलिकति यताउति यसो चल्नु न यताउति सर्नु न ठाउँ सर्ने ठाउँ त होला त
3: हुन्छ
1: अब अहिले आयो त
3: हुन्छ दाइ सुरु गरे ल
1: ओके ल गरौँ ल

0: यति यति छोटो मिठो आयो, यति मिठो मिठो मिठो प्रस्तुति होइन,
1: आज
0: टक्कै लाग्यो, आज त कतै यताउति चिट्टा सिट्टा हाल्नु पनि पर्ला है तपाईँको त
1: है।
0: यति मिठो प्रस्तुति दिनुभयो सन्ध्याजी, यसको लागि धेरै धेरै धन्यवाद र यस्तो हामीलाई सम्झना गर्दै होला, यस्तो मिठा गीतहरू ल्याउँदै गर्नु होला अहिले छुट्ने है त। ओके बाबा, आए सन्ध्या लिम्बुन्थ्यो पाँच थरबाट, अर्को साथी फेरि को हुनुहुन्छ? हेलो,
2: गुड मर्निङ, नमस्ते दाइ।
0: गुड मर्निङ, नमस्ते। धरान धनकुटाबाट हो कि क्या?
2: होला,
0: धनकुटाबाट हो त?
2: हजुर।
0: सबिना हो?
2: हजुर दाइ।
0: सबिना राई
2: मगर,
0: ए सबिना मगर, सबिना आराम हुनुहुन्छ सबिनाजी?
2: अँ सन्चै छु दाइ, ठिकै छ।
0: के छ, खेतबारीमा काम गर्दै हुनुहुन्छ कि स्यास्या स्यास्या जस्तो छ?
2: होइन, यहाँ बारीबाट चाहिँ घरमा आएको।
0: ए त्यही त उकालो चढेर आउनु होला, त्यसलाई अलिकति स्यास्या आवाजमा अलिकति क्या के के के खेती गरेर आउनु, के रोपेर काटेर के गरेर आउनु?
2: घाँस काटेर आएको नि।
0: ए घाँस के वस्तुलाई?
2: वस्तु बाख्राहरूलाई।
0: ए वस्तु बाख्रा के पाल्नु भएको छ?
2: त्यस्तै बाख्रा वस्तुहरू, कुखुरा
0: बाख्रा
2: पालेको छैन।
0: ए बाख्रा भने वस्तु भने चाहिँ के, बाख्रा वस्तु भने चाहिँ के हो?
2: गाई वस्तु के अरे, गाई गाई गोरु भैँसीहरू अब
0: अनि एक्लैले त्यत्रो गाई बस्तु बाख्राहरूलाई घाँस पात कुँडो खुवाउन भ्याउनुहुन्छ अनि घरको काम पनि बारीको? ए अनि भ्याउनुहुन्छ सबै?
2: भ्याउनु पर्यो नि, थोरै थोरै पालेको छु नि त मैले के अरे गर्न सक्ने जति।
0: अनि
2: अब मौसमहरू चाहिँ एकदमै पानी चाहिँ बढी भइरहेछ दाइ, मान्छे चाहिँ अब सबैजना ठिकै छु होइन, देश परदेशमा भएको परिवार सबैजना सन्चै छौँ, अनि पानी चाहिँ बढी भएर दाइ धान रोप्नु जस्तो भइरहेछ, के गर्नु हाम्रोतिर
0: अब कुनै बेला पानी नपरेर पिर थियो होइन, पानी परेन पानी परेन पानी भएन खेती भएन भन्नुहुन्थ्यो सबैजनाले, त्यसो भन्थे होइन, अब अहिले पानी बढी भयो, अब के गर्ने पानीलाई? अब
2: अब के गर्नु, केही न केही अब भगवान्को हातमा छ, अनि मान्छेले भने त के गर्नु, अब उहाँले नै जे गर्नुहुन्छ, अब उहाँले दिनुभएको आशीर्वाद हामी खुसी भएर दिनुभयो नि, अब घाम दिनुभयो नि, अब खुसी मानेर बस्नु पर्यो,
0: त्यसलाई ग्रहण गर्नु पर्यो हामीले होइन।
2: हजुर।
0: ओके, अनि के आज कस्तो गीत सुन्नु, पुरै बेला गीत सुन्नु नि?
2: आज खोइ कस्तो सुनाउनु भइरहेछ, अब जस्तो भए पनि अब एक दुई लाइन सुनाउँछु
0: आफन्तको लागि।
2: आफन्तको लागि चाहिँ आज छैन होला,
0: ए छैन
2: जस्तो भयो नि दुई लाइन जति सुनाउँछु दाइ, काउन्ट दिनुहोस् न।
0: ओके, थ्री टू वान गो।
2: सुन्छ, पानी पर्यो बोले सिराइ गयो जन्म थाला बिरानो भइ गयो, जन्म थालो बिरानो भइ गयो, जन्म थाला बिरानो भइ गयो।
0: यति नै हो, जन्म थलो बिरानो भए धेरै भयो होला नि होइन?
2: म त अर्कै तरिकाले गाउँछु भनेर सुतिरहेको थिएँ कि, बिर्सेर नि बिचैमा अर्कै दाइ, आज यति नै गर्छु ल।
0: ओके ओके ओके, यस प्रस्तुतिको लागि यहाँलाई धेरै धन्यवाद सबिनाजी।
2: एउटा म्यासेज
0: छोड्छु,
2: हाम्रो प्रशान्त लकान्त्री भाइको चाहिँ जन्मदिन नजिकै आए जस्तो लागेको थियो, अनि अब साउन महिनामा होला जस्तो लागेको छ, अनि अब आउन लाग्यो भाइको जन्मदिन चाहिँ, अनि भाइलाई एकदमै जन्मदिन दिनको अग्रिम शुभकामना दिँदै सुस्वास्थ्य दीर्घायुको कामना गर्दै उहाँलाई एकदमै धेरै सम्झिरहेको छु बाबु, आफ्नो ख्याल गरेर बस्नु होला भन्दै छुट्टिन्छु ल। नमस्ते बाबा।
0: नमस्ते बाबा। सबिना मगर हुन्थ्यो धनकुटाबाट, छोटो मिठो गीत सँगै छुट्टिसक्नु भएको छ, अर्को साथी फेरि को हुनुहुन्छ आइसक्नु भएको छ, उहाँको नि गीत सुनिहालौँ, कुरा गरिहालौँ, काँडो को हुनुहुन्छ? हेलो।
3: हेलो,
0: हजुर नमस्कार।
3: हजुर नमस्कार।
0: को बोल्नु भयो, कताबाट?
3: हजुर बिर्सिनु भयो र,
0: बिर्सियो जस्तै लाग्यो त मलाई त
3: है,
0: आफै निन्द्रा
3: मकवानपुरबाट बोल्दैछु है, पुरानो साथी हो।
0: मकवानपुरबाट ठ्याक्कै बिर्सियो त मैले त नाम त
3: धेरै माया गर्नु हुँदो रहेछ भने थाहा भयो
0: है, धेरै माया गऱ्यो भने बिर्सिन्छ नि, थाहा छ नाम सोनु रेग्मीजी, अनि धेरै पछि फोन गर्नु भने त अब कति साथीलाई मनमा राखौँ मैले, कति साथीलाई मनमा राख्ने होइन, त्यो भएर पनि हो
3: क्या,
0: अब धेरै साथीहरू हुनुहुन्छ होइन, अनि सम्झना सबैको छ, सबैको माया पनि छ होइन, तर यो नाम राख्दा राख्दा राख्दा त्यो हार्ड डिस्कै भरिसक्यो क्या, नहट्ने भइसक्यो त्यो भएर भयो। अनि सुनजी के छ, अनि बिचमा धेरै हराउनु भयो, केमा व्यस्त रहनु भयो?
3: म व्यस्त त यस्तै घर यसै काममै व्यस्त थिएँ दाइ, अब फोन नै नलागेको कारणले चाहिँ हरा जस्तै भए, सुनेर चाहिँ म एकदम साथ दिइरहेको हुन्छु, अहिले पनि सुनिराखेकी छु। तर यतातिर पानी धेरै ठुलो पर्यो, हिजो अस्तिको दिनमा पानी धेरै ठुलो पर्यो, बारी पहिरो नि गएको छ हाम्रोतिर होइन, हजुर यस्तै यस्तै भइरहेको छ भन्नुपर्छ।
0: अब अहिले सबैतिर यस्तै छ, अब सबै अब बाहिर भित्रिने मान्छे, बाहिर जाने भित्र जाने मान्छेहरूले सचेत रहनु होला होइन, अहिले धेरै ठाउँमा बाटोहरू अब अवरुद्ध छ होइन, त्यसले गर्दा आफूले बुझेर मात्र बाहिर जाने अथवा बाहिरबाट भित्र आउँदा पनि आफूले अलिकति जानकारी लिएर मात्र हिँड्नु भने अझै उत्तम हुन्छ होइन। अनि खेतीपाती त सक्नुभयो होला होइन सुनजी त्यहाँतिर?
3: हजुर
0: खेतीपाती त सकिसक्यो होला होइन,
3: खेतीपाती अब त्यस्तो खासै अहिले छैन भनौँ, अब पन्दाहरू गर्ने काम थियो त्यो सक्यो, धनियाँहरू गर्ने काम थियो त्यो सकियो, अब मकै त झन् अस्ति नै सकेको
0: हो। मकवानपुरको तरकारी धेरै काठमाडौँ आउँछ भन्छन् होइन?
3: हजुर हजुर
0: कति तपाईँले पठाउनुहुन्छ काठमाडौँ?
3: होइन होइन, मैले नि पठाउन त अब अलिअलि पठाइन्छ, त्यहाँसम्म त नआइपुग्ला भन्छ है,
0: यहाँसम्म आइपुग्दैन है, अब हामीलाई चाहियो, अब हामीले यहीँको मान्छे हामीलाई पनि चाहियो भने पनि हामीलाई आइपुग्छ त
3: आइपुग्छ,
0: सस्तो होला नि त्यहाँ त, सस्तो होला नि होइन,
3: सस्तो भन्नाले दाइ खै अब त्यो बजार भाउ हेरेर हुन्छ दाइ, अब आज भोलि म बजार जान त पाएको छैन, तर पनि अब लानेहरूले बेच्नेहरूले चाहिँ यति उति भनेर भन्छन् भन्न त,
0: अब हामी त बेच्ने होइन नि त, खानलाई त अनि त्यो भाउ नपर्ला नि त,
3: सबैभन्दा ठुलो मायै हो, माया ममता, अनि पैसै चाहिन्छ भन्ने त छैन
0: होइन, यस्तो हो नि अब मेहनत जब गरिन्छ, त्यहाँ कृषि गरिन्छ, खर्च गरिन्छ, त्यसको त पैसा त चाहियो नि होइन, र त्यतिकै त भएन नि, त्यहाँ खर्च त लागेको हुन्छ नि
3: होइन, त्यो भनेको त छँदैछ दाइ, अब यसो माया ममताले पठाउनु र पैसा तिरेर खानुमा त फरक भइहाल्छ नि,
0: त्यो माया ममताले पठाएको त्यो त्यतिकै पनि मिठो हुन्छ क्या फेरि,
3: होइन
0: ओके। अब यस्तै हो कुराकानी, जति गरी लम्बिन्छ होइन सुनजी, खुसी लाग्यो धेरै पछि सम्झिनु भयो होइन, सम्झन त हाम्रो पनि छ, सम्झिरहेको छु मैले पनि, सम्झिरहेको छु सबै साथीहरूलाई
3: होइन,
0: तर धेरै साथीहरू भएर ठ्याक्क अब नाम कहिले काहीँ अब नआउन सक्छ होइन,
3: र पनि अब सबैको भोइस मिल्दोजुल्दो नै हुन्छ, धेरै मान्छेहरूको भोइस मिल्ने मिल्न जान्छ, त्यस कारणले पनि अलिकति नाम भन्नलाई अप्ठ्यारो हुन्छ नि त,
0: केही साथीहरू होइन, केही साथीहरूको चाहिँ अब याद पनि भइरहेको हुन्छ नामहरू होइन, नम्बरको र पनि सम्झना सधैँ छ, तपाईँले त्यो अन्यथा नसोच्नु होला, अब हो हामीलाई त बिर्सेछ, नसोच्नु होला, हामी सधैँ सम्झिरहन्छौँ, सधैँ मनमा मनमा हामी सबै साथीलाई मैले मनमै राखेको छु, सबै साथीहरूलाई होइन, जबसम्म मैले कार्यक्रम चलाइरहन्छु म यहाँ रहिरहन्छु, तबसम्म सबै साथीहरू मसँग भइरहन्छ, र म यहाँबाट नभए पनि मनमा चाहिँ सबै साथीहरू रहनुहुन्छ भने चाहिँ मैले एकदम अपेक्षा पनि राखेको छु,
3: अनि सुनजी मनैमा राख्नु ठुलो कुरो हो नि त, मनबाटै
0: हटाउनु भएन
3: भनेको बिर्स्यो भन्ने हुन्छ त, मनले सम्झिराखेपछि त त्यही ठुलो कुरो हो नि,
0: ओके सुनजी, अनि आज कस्तो गीत सुनाउनु सुनजीले?
3: आज खै कस्तो गीत गाउने होला, तयारी त खासै गरेर त आएको छैन,
0: धेरै अब धेरै लामो लामो गीत होइन, छोटो त हो नि,
3: छोटै हो, यसो असार गीत
0: एकदम गुनगुनाउँछ,
3: अब आयो भने आयो, आएन भने बिचमा यसो हजुरहरू साथ दिनु होला,
0: हस् हस् हस्।

किन भन्थे मोर के देखाउँछौ डाडा मारकैको नसोला हे सुखै सुख पाउला

0: अब यस्तो मुटु गाँठो पनि नपार्नुहोस् होइन, मुटु धुदा झुदा नपार्नुहोस्, पासो पनि नलाउनुहोस् होइन, हामी छौँ होइन, हामी पनि छौँ त, किन त्यस्तो मुटु गाँठो पार्नु पर्छ होइन, त्यस्तो अप्ठ्यारो पऱ्यो भने भन्नु होला होइन दाजु,
1: साह्रै
0: मिठो एकदम मिठो छ प्रस्तुति, मिठो छ शब्द पनि मिठो छ होइन, त्यति मिठो प्रस्तुति दिनुभयो सोनुजीको लागि यहाँलाई धेरै धेरै धन्यवाद, सम्झना गर्दै होला फोन गर्दै गर्नु ल अहिले छुट्ने त है त्यहाँसँग,
1: हस्
0: नमस्कार। सुनु रिग्मी मकवानपुरबाट हुन्थ्यो, छोटो मिठो गीतसँगै बिदा भइसक्नु भएको छ, अब हाम्रो पनि गीत सुनाउनु पालो भएको छ, गीत त आज हामी अलिकति अगाडि गइसकेका छौँ होइन, कुराकानी अलिकति बढी पनि भयो, गीत पनि अलिकति बढी होला, अब फेरि राख्छु म अभय ढुङ्गाना र साथीहरूको सहरमा रहेको मिठो भएको यहाँलाई, त्यसपछि फेरि म आउँछु 82.7 21 र 82.7 36

0: पूर्वेली कान्छीको झल्को धेरै भयो, यो मार्ने चोला मायासँग भेट होला नहोला, पक्कै होला, आशा गरौँ भेट हुन्छ नै, होइन हरेस खाइहाल्नु त पक्कै भन्ने थियो। मिठो प्रस्तुति अभय ढुङ्गाना र साथीहरूको स्वरमा थियो। गीत बजाउन बाँकी छ, कुरा गर्न अझै बाँकी छ, यहाँको गीत सुन्न बाँकी नै छ। गीत बिस्तारै यहाँलाई सुनाउँदै म यहाँसँग कुराकानी पनि गर्छु। हामी कार्यक्रम अगाडि अगाडि आइसकेका छौँ, त्यसैले कुराकानी पनि अगाडि बढाउँछौँ, गीत पनि सुनाउँदै जान्छौँ। यतिखेर कोही साथी आउनु भएको छ? हेलो
1: हेलो
0: हजुर नमस्ते, कताबाट को बोल्नु भयो? हेलो हजुर, तपाईँको रेडियो बजिरहेको छ कि पछाडि? हजुर हेलो, उहाँको फोन डिस्कनेक्ट भएको छ, दुईवटा आवाज आइरहेको थियो, मैले सायद पछाडि रेडियो बजाइरहनु भएको थियो। सबै साथीहरूलाई भन्छु पछाडि गीत रेडियो नजिक राखेर नसुन्नु होला, त्यसले गर्दा फिडब्याक बढी आउँछ, बुझिँदैन आवाज चाहिँ। यतिखेर अर्को साथी आउनु भएको छ, को हुनुहुन्छ? हेलो
2: नमस्ते राजनाथ, नमस्ते
0: नमस्ते नमस्ते, आराम हुनुहुन्छ?
2: आरामै सर, आराम, एकदम आराम।
0: अनि कताबाट? गागल फेदीबाट।
2: पक्कै पनि सर, पक्कै पनि
0: गागल फेदीबाट।
2: बालकुमार लामा।
0: बालकुमार लामा जी आराम हुनुहुन्छ?
2: आरामै सर, आरामै भन्नुपर्छ।
0: के छ नयाँ नौलो, अनि के छ गागल फेदतिर?
2: अब गागल फेदतिर त्यही हो सर, अब धानहरू रोपिसकेको अवस्था, त्यसै भन्नुपर्छ सर। अब
0: अब अहिले यतिखेर फुर्सदको समय छ अब चाहिँ?
2: हजुर सर, हजुर पक्कै पनि भन्नुपर्छ। अब अहिले तेह्र मन्दा मन्दा घाम लागिरहेको छ,
0: धान हेर्ने बस्ने होइन, त्यो हरियो धान हेर्ने।
2: अब त्यही मन्दा मन्दा घाम पनि अहिले बढिरहेछ, गर्मी गर्मी भइरहेछ भन्नुपर्छ है त है।
0: पक्कै त्यतिखेर अब गर्मीको सिजनै छ कि त, अब तैपनि अब अहिले दुई तिन दिन भयो पानी परिरहेको, त्यसले पनि शीतलता अलिकति प्रदान गरेकै छ नि होइन?
2: हजुर सर, हजुर पक्कै।
0: अनि के छ आज, कस्तो गीत सुनाउने त आज?
2: हुन्छ सर, म थोरै पुरानै भाका, अब साथीहरूले नि पुरानै भाकाहरू सुनाइरहनु भएको छ, र म चाहिँ बाँसुरीबाट सुनाइदिन्छु है सर, पुरानै भाका।
0: छोटो मिठो है त।
2: हस्
0: ओके ल हस्।

0: खेती गर्छ।
1: रेलै घुमेर जीवन बित्दैकै हो त?
0: पक्कै सर, पक्कै पनि।
1: अब यता त अब खेतबारी घुमेर गयो होला। धन्यवाद बालकुमार लामा हुनुहुन्थ्यो गगल फेदीबाट। अर्को साथी फेरि आइसक्नु भएको छ। हेलो हेलो हेलो
2: हेलो
1: हजुर नमस्कार।
2: हजुर नमस्कार दाइ,
1: को बोल्नु भयो कताबाट?
2: म उदयपुरबाट प्रदीप बान्दावा।
1: प्रदीपजी आराम हुनुहुन्छ?
2: हजुर आराम कुशल मङ्गल नै भन्नुपर्छ दाइ।
1: धेरै पछि फोन सम्झिनु भयो त हामीलाई।
2: हजुर लगभग एक वर्ष
1: भइसक्यो नि त। फोन लाग्दैन, कहिले आफ्नो व्यस्तता पनि हुन्छ, आफ्नो घरै काम हुन्छ, आफ्नो काम पनि लाग्नै पर्यो होइन? के छ उदयपुरतिर खबर खबर के छ तपाईँको? के छ
2: उदयपुरतिर? राम्रै छ दाइ, अब जेस खबर खबर, म बसेको आसपास ठिकै छ, म र मेरो परिवार पनि ठिकै छौँ, यस्तै छ, पानी परिरहेको छ दाइ।
1: कुशल मङ्गल रहनु होला, हाम्रो पनि कामना छ प्रदीपजी।
2: हजुर पक्कै पनि दाइ।
1: अनि के छ आज प्रिभिली भएकै सुनाउने त, के अरू गाना सुनाउने?
2: म थोरै अब गुनगुनाउने कोसिस चाहिँ गर्छु नि त दाइ।
1: हजुर हस् हस्
2: हुन्छ
1: ओके।

0: छोरीलाई दिउँला हजुरा, यति नै गर।
1: मिठो मिठो मिठो प्रस्तुति यसको लागि धेरै धन्यवाद र जी सम्झिदिनु भयो। अझ यस्तै सम्झना गरेर हामीलाई सम्झना गरेर फोन गर्दै गर्नु, अहिले छुट्टी है त। ओके बाबाई। प्रदीप भान्त हुन्थ्यो उदयपुरबाट, धेरै धन्यवाद उहाँलाई। जति साथीले फोन गर्नुभयो उहाँको कुरा धेरै धन्यवाद। जति साथीको फोन लागेन आज भ्याइएन, नरिसाउनु होला, अर्को साता फेरि यहाँसँग कुराकानी गर्छौँ, यहाँको गीत पनि सुन्नेछौँ। आज पनि अब हामी छुट्टिने बेला भइसकेको छ, अब जाँदा जाँदै विष्णु घत्री देवी घत्री र साथीहरूको सर्वको मिठो पुरानो भाका यहाँ समस्या छोड्दै कार्यक्रम लेगबेसीबाट प्राविधिक मित्र मोहम्मद आस्लो अनि म प्रस्तुत राजन क्षेत्री बिदा हुन्छु। 11 बजी अहिले समाचार सुन्नुहुनेछ, नेपाल सुन्दै गर्नुहोला।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय मानवाधिकार लगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेश हुँदैछन्। दिउँसो 1 बजे बस्ने बैठकमा राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन 2081 साउनदेखि 2082 असार मसान्तसम्म, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 र समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश हुने कार्यसूची रहेको छ। उक्त प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पेश गर्नुहुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1993 सम्बन्धी सन् 2014 को प्रोटोकल नम्बर 29 र अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। त्यसै गरी राष्ट्रिय सभाको आजै 1:15 बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले महान्यायाधी वक्ता कार्यालयको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ। नेपाली काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुम्बासी समस्या समाधानका लागि साझा दृष्टिकोण निर्माण गर्न सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा अघि बढाउन संसदीय दललाई आग्रह गर्ने निर्णय गरेको छ। पार्टीका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा यही असार 25 र 26 बैठकले सुकुम्बासी समस्या समाधान गर्न साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरेको थियो। त्यस सम्बन्धी निर्णय हिजो सार्वजनिक गरिएको हो। बागमती नदीको कटानले टौदह पूर्वका केही घर जोखिममा परेका छन्। किर्तिपुर नगरपालिका 6 स्थित टौदह उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्य स्थल मध्ये एक हो। बागमतीले विगत 2 वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि टौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेका टौदहका स्थानीयवासी मिलन खड्काले बताउनुभयो। बागमतीको पारिपट्टि ललितपुर महानगरपालिकाले पर्खाल लगाएपछि बागमतीले पश्चिम किनारमा मात्र एकहोरो कटान गरिरहेको उहाँले बताउनुभयो। यसका साथै पश्चिमतर्फ पनि किर्तिपुर नगरपालिका 4 स्थित दुध पोखरी क्षेत्रबाट बगेर आउने खहरे खोलाले कटान गर्दै लगेको छ। देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। गण्डकी प्रदेशका 11 जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा घोषणा भएका छन्। पछिल्लो पटक यही असार 25 गते नवलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा घोषणा गरिएको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ। केन्द्रका खोप अधिकृत एक नारायण लम्सालले छिट्टै गण्डकी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेश घोषणा गरिने बताउनुभयो। काठमाडौँका विभिन्न स्थानबाट अनलाइन जुवा सट्टाबाजी खेलाउने तथा सामाजिक सञ्जाल मार्फत यसको प्रचार प्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले 4 जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि 2 करोड भन्दा बढीको अनलाइन सट्टेबाजी कारोबार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा रूपन्देहीका प्रत्युष्मान सिंह, बाराका गौतम कुमार गुप्ता, पाँचथरका सबनम बानिया र पाल्पाका सुधन सुवेदी रहेका छन्। नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुल्ला प्रतिस्पर्धा मार्फत हिजो 5 जना सदस्य नियुक्त भएका छन्। नियुक्त हुने सदस्यहरूमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, सृजना केसी, पेम्बा शेर्पा र डाक्टर शोभिता श्रेष्ठ ढकाल हुनुहुन्छ। गोर्खा नगरपालिका 11 को सार्वजनिक जग्गामा सञ्चालित 12 किलो बजारमा बनेका संरचनालाई खाली गराइएको छ। नगरपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय तथा
ओखले पाखा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलपछि सार्वजनिक जग्गामा 20 वर्षदेखि सञ्चालनमा रहेको सो बजारका संरचनालाई हटाइएको हो। निरन्तरको सूचना र समन्वयपछि पसलवालाहरूले हिजो सो स्फूर्त रूपमा आफ्ना घर टहरा खाली गरेका हुन्। वन क्षेत्रभित्र रहेका 35 भन्दा धेरै घर टहरा यही असार 30 गतेभित्र खाली गर्न समय सीमा दिएर निरन्तर सचेत र सुसूचित गरेपछि पसल सञ्चालकहरूले त्यहाँका घर टहरा छाड्न तयार भएका डिभिजन वन कार्यालयले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नेर्च्याङ स्थित 6 मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजना बाढीका कारण बन्द भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिका

0: खेल समाचार। फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा भएको पहिलो सेमी फाइनल खेलमा स्पेनले फ्रान्सलाई 2-0 गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषणतर्फ विमला राई अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम बदलिदो जीवनशैलीको पुनः प्रसारण। 11:40 सुनाउनेछौँ केही लोकगीतहरू। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार। समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। दिउँसो 1 बजेको समय रहनेछ समाचारको। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीत साधना। दिउँसो 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, 4:30 र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ।

0: नमस्कार, रेडियो कार्यक्रम बदलिदो जीवनशैलीमा तपाईँलाई हार्दिक स्वागत छ। म खुमा ओली। रेडियो नेपालबाट बदलिदो जीवनशैली कार्यक्रम हरेक बुधबार दिउँसो 11 बजेको समाचारपछि करिब करिब आधा घन्टा प्रसारण हुन्छ। इन्टरनेट मार्फत कार्यक्रम बदलिदो जीवनशैली सुन्न रेडियो नेपालको वेबसाइट radionepal.gov.np र रेडियो नेपालको न्युज पोर्टल अनलाइन radionepal.gov.npमा जान सक्नुहुन्छ। प्रसारण भइसकेका कार्यक्रमहरू रेडियो नेपालको न्युज पोर्टलमा गएर तपाईँको फुर्सदमा कार्यक्रम आर्काइभबाट पनि जुनसुकै बेला सुन्न सक्नुहुन्छ। यो कार्यक्रममा हामी तपाईँ हाम्रै जीवनशैलीबारे कुराकानी गर्छौँ। हाम्रा चालचलन, आचरण, व्यवहार, रहनसहन, खानपान लगायतका विषयमा चर्चा गर्छौँ। कार्यक्रमको आजको अङ्कमा भने हामी सञ्चार माध्यमले हाम्रो जीवनशैलीमा पार्ने असर प्रभावका बारेमा चर्चा गर्नेछौँ। व्यवस्थित जीवनशैलीका लागि सञ्चार माध्यमको भूमिका कस्तो हुन्छ? के मिडियाले साँच्चै समाजलाई दिशानिर्देश गर्न सक्छ? सक्छ भने कसरी? यी र यस्तै विषयमा छलफल अनि कुराकानी गर्नेछौँ। त्यसका लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता पढाउँदै आउनुभएका डाक्टर श्रीराम पौडेल। यहाँलाई कार्यक्रममा स्वागत छ।
1: खुमाजी, धेरै धेरै धन्यवाद छ मलाई आमन्त्रण गर्नुभयो।
0: आरामै हुनुहुन्छ सर?
1: एकदमै ठिक छ।
0: आज हामी चाहिँ मिडियाले हाम्रो जीवनशैलीमा पार्ने असर प्रभावका बारेमा कुराकानी छलफल गर्छौँ। खासमा व्यवस्थित जीवनशैलीका लागि चाहिँ सञ्चार माध्यमको भूमिका कस्तो हुन्छ, मैले यहाँबाट सुरु गर्छु।
1: ठिक छ। सञ्चार माध्यम भन्ने बित्तिकै हामीले विभिन्न थरीका सञ्चार माध्यम हुन्छन्। तपाईँले यदि यो स्टुडियोमा बसेर हामी कुराकानी गरेको हो भने रेडियोको सन्दर्भमा सोध्नुभएको भन्ने बुझाइमा म आन्सर गर्छु। मूलत सबैजसो सञ्चार माध्यमहरूले न्यूनतम रूपमा 4 थरीको काम गरेकै हुनुपर्छ। एक, सूचना दिने। सूचना के को भन्दाखेरि तपाईँलाई के को आवश्यकता छ, तपाईँको रुचि अनुसार हुन्छ। मूलत हाम्रो यो कन्टिनेन्ट अनुसार, जियोग्राफी अनुसार, राष्ट्र अनुसार कुन सूचना दिने, आफ्नो जनतालाई के आवश्यकता छ भनेर निर्धारण हुन्छ। त्यसपछि शिक्षा, शिक्षाको कुरामा पनि कस्तो विषयमा दिने भन्ने कुरो रहन्छ। अनि त्यस पछाडि अभिप्रेरित गर्ने। अभिप्रेरित गर्ने भन्नेको अर्थ के हो भने सबैले गरिरहेका छन्, त्यो अलिकति

0: पोजिटिभिटी ल्याउने, सकारात्मक सोचको विकास गर्ने, अन्तिममा चाहिँ मनोरञ्जन हो। मनोरञ्जनका लागि चाहिँ त रेडियोको सन्दर्भमा गीत सङ्गीत ध्वनि भइहाल्छ नि, त्योदेखि बाहेक ड्रामा हुन्छ, अनि साहित्यका अन्य विधाहरू गीत कविता गजल, अब त्यसलाई चाहिँ सूचनात्मक पनि भन्न सकिन्छ, प्रेरणात्मक पनि भन्न सकिन्छ, त्यसका अनेक आयाम हुन्छन्। अब सोफार एज तपाईँले सोध्नु भएको कुरामा चाहिँ मिडियाले योभन्दा बढी के गर्छ भन्नुहुन्छ भने समाजमा भइरहेको परिवर्तन समय सँगसँगै समाज स्टाटिक रहन सक्दैन, त्यसलाई सर्भिलियन्स भनिन्छ। एउटा कोणबाट नेपालीमा बोल्दाखेरि निगरानी, निरन्तर निगरानी गरिरहेको हुन्छ। त्यो निरन्तर निगरानी पछाडि तपाईँले त्यसको प्रवृत्ति विश्लेषण गर्नुहुन्छ, ट्रेन्ड एनालिसिस भन्छौँ हामीले, होइन? जस्तो कपडाकै चेन्जिङ कस्तो छ त, तपाईँ मेरो हजुरबा पुस्ता हजुरआमा पुस्ताले कस्तो लाउनुहुन्थ्यो, अहिले पोसाक कहाँसम्म पुगेको छ, तपाईँभन्दा म भन्दा जुनियर पुस्ताले कस्तो लगाइरहेको छ, त्यो ट्रेन्ड एनालिसिसको एउटा भयो। दोस्रो चाहिँ तपाईँको रहन यताउता सारा कुरामा रहन्छ, अब जीवनशैलीलाई त्यसले रिफ्लेक्ट गरेको नै हुन्छ। हो, त्यसमा अब मिडियाले अतिरिक्त काम के गर्छ भन्नुहुन्छ भने सूचना मात्रै दिने होइन कि, त्यो सूचनाको व्याख्या गरिदिने काम पनि मिडियाको रहन्छ। हो, जब तपाईँले व्याख्या गरिदिनुहुन्छ, त्यसको व्याख्या गर्दाखेरि पक्ष विपक्ष राखिदिए पछाडि आलोचनात्मक टिप्पणी,
1: यसो भन्न मिल्छ। मिडियाले चाहिँ के समाजलाई दिशा निर्देश गर्छ?
0: गजबले नि, यो त समाजको ऐना नै भन्छौँ नि हामीले, मिडिया इज द मिरर अफ सोसाइटी भन्छौँ नि त। यो अहिले रेडियोको सन्दर्भमा पनि कतिपय कुराहरू तपाईँले मैले बोल्न सक्दैनौँ। छापामा डोर्याउँदाखेरि पुस्तक सबभन्दा पुरानो, त्यसपछि हामी न्युज पेपर अखबार भन्छौँ, त्यस पछाडि म्यागजिन भन्छौँ, पत्रिका अथवा खबर पत्रिका भनेर नेपालीमा अनुवाद गर्ने गरेका छौँ हामीले। अब इलेक्ट्रोनिक्समा रेडियो टिभी भइहाल्यो, त्यस पछाडि सिनेमा थियो, होइन? अहिले चाहिँ इन्टरनेटमा आधारित यस्तो आम सञ्चार माध्यमहरू भन्दा पर्सनल च्यानल पनि गइसक्यो, जसको इन्टरनेटको माध्यमबाट पहुँचको हिसाबबाट हेर्नुहुन्छ भने वर्ल्ड वाइड एक्सेस त हुने भयो, विश्वव्यापी पहुँच त हुने भयो। अब यसरी गर्दा सङ्गठित मिडिया र असङ्गठित मिडिया दुइटैको, असङ्गठित भनेको व्यक्तिगत रूपबाट दुईजना मात्रै मिल्यौँ भने पनि हामीले एउटा सेक्टरमा कन्टेन्ट दिन सक्छौँ। जस्तो अहिले इन्टरनेटमा आधारित माध्यमहरू आइसके पछाडि तपाईँले युट्युबमा गरिएका कतिपय क्रिएटिभ कन्टेन्टहरू र तपाईँले अडियोकै फर्मबाट हेर्नुहुन्छ भने पडकास्ट, बेसिकल्ली चाहिँ पडकास्ट गर्नेहरूले धेरै राम्रो कन्टेन्टहरू उत्पादन गरिरहेको छन् इन्डिभिजुअलले। त्यो चाहिँ फेरि फरक सेक्टरमा, रेडियो नेपाल जस्तोले अब यो देशको भूगोलको साराको रिफ्लेक्सन पर्नुपर्ने या धेरै भाषामा गर्नुपर्ने या धेरै थरीको गर्नुपर्ने, त्यो होइन कि म यो अब स्वास्थ्यको गर्छु भने स्वास्थ्यको मात्रै गर्यो, फेसनको गर्नेले फेसनको मात्रै गर्यो, मनोरञ्जनको हो भने गीतको पनि कुन जनराको मात्रै, के लोकगीत हो कि पुराना गीत हो कि सुगम सङ्गीत पो हो कि अथवा ज्याज हो कि, त्यहाँभित्रको नि त भेरिएसन रहन सक्छ नि त। हो, त्यस्तो चाहिँ यो अहिले इन्टरनेटमा आधारित भइसके पछाडिको आउन थालेको छ। तैपनि रेडियो नेपाल जस्तो संस्थागत सञ्चार माध्यमलाई हेर्ने हो भने यो राष्ट्रको एकीकृत अनुहारको रूपबाट रिफ्लेक्टेड हुन्छ। भले यस्ता कन्टेन्टहरू त्यति उत्ताउला पनि हुँदैनन्, मान्छेले फेरि उत्ताउलो लोकप्रियताको नाममा ज्यादा उत्ताउलोपन पनि रुचाउँछ फेरि सुन्नको लागि, त्यो चाहिँ त्यो पपुलर ट्युनिङ भनेको तपाईँले त्यसलाई व्याकरणको शुद्धता स्तरीयता र तपाईँले एउटा स्ट्यान्डर्डमा त गएको हुन्छ नि, त्यसबाट हेर्नुहुन्छ भने त त्यो बिलो द एभरेज अथवा एभरेज लाइन भन्दा तल नै रहेको हुन्छ नि, तर त्यस्तो कन्टेन्ट पनि त पपुलर हुन्छ। त्यो भाइरल भन्नुको अर्थ फेरि एउटा पोजिटिभिटीको भाइरलिटी भयो भने राम्रो
1: राम्रो राम्रो पक्ष
0: होइन। अब जसलाई चाहिँ प्रमोट गर्न नपर्ने कन्टेन्टहरू
1: आइरहेछ
0: मान्छेको चाहिँ त्यस्तोमा पनि त जाँदो रहेछ नि त एटेन्सन।
1: म त्यो कुरामा फेरि अलिक पछि आउँछु। जस्तो पारिवारिक सामाजिक चेतनाको प्रसारमा चाहिँ मिडियाको भूमिका के हुन्छ अनि विगतमा चाहिँ कस्तो थियो?
0: पारिवारिकबाट सुरु गरौँ है त, अनि सामाजिकतिर जाउँला। मिडिया भनेको जुन आम सञ्चार माध्यमको सूचना दिने, शिक्षा दिने, प्रेरित गर्ने, मनोरञ्जन गर्ने, राम्रो गरेकालाई फेरि सामाजिकीकरण प्लस अरू हामीले प्रमोसनको प्रोत्साहन दिने भन्ने पनि हुन्छ। यो सिकाउने भन्ने हिसाबबाट यसले एकैचोटि मासलाई पनि सिकाउँछ, एकैचोटि इन्डिभिजुअललाई पनि सिकाउँछ। अहिलेका माध्यमहरू ज्यादा मासको होइन, अहिले इन्डिभिजुअलको आइसकेको छ। इन्डिभिजुअल सम्बोधन गर्नुभयो भने धेरैजसो काउन्सिलरको रूपबाट माध्यमले काम गर्न सक्छ, पारिवारिक हिसाबबाट हेर्नुहुन्छ भने। दोस्रो, अब सुन्ने के हो भन्दाखेरि त तपाईँ हाम्रा चासोका विषय के हुन्, पारिवारिक रूपबाट के करेक्सन गर्छ भन्यो भने परिवारमा चाहिने के हुन्छ, एउटा वृद्ध उमेरकोलाई एउटा म्यानेज गर्नुपर्ने हुन्छ, एउटा नयाँकोलाई आउनुपर्ने हुन्छ, तिनीहरूको जीवनका उमेर समूहका विभिन्न खुड्किलाहरूमा होइन, बिलो त अहिलेको ल यसी भन्दा तलको बिलो त 10 क्लाससम्मकोलाई एक किसिमको होला, त्यसमा पनि फेरि पुरुष र महिलातर्फकोलाई त्यसको फेरि फिजिकल चेन्जेस प्लस उसलाई चाहिँ अरू प्रेरित गर्ने पर्सुएट गर्ने किसिमका कन्टेन्टहरू राख्नु होला। त्यस पछाडिको प्लस टू भन्छौँ जुन चाहिँ हामीले टिनेज भनेर भनिहाल्छौँ, किशोरावस्थाको कुरा गर्ने हो भने त्यसमा आउने चेन्जेसहरू, उसलाई काउन्सिलिङ गर्ने कुराहरू, राइट र रङका कुराहरू, उसको चाहिँ साइकोलोजिकल इमोसनका कुराहरूलाई सम्बोधन गर्ने प्रसङ्गहरू पनि हुन सक्ला। त्यसरी उसले चाहिँ एउटा काउन्सिल र टिचरको रूपबाट माध्यमले सर्भ गरिरहेको हुन्छ। अब यसो सोसाइटीमा हेर्नुहुन्छ भने विषयवस्तुको चासो पनि अलि फराकिलो हुन्छ।
1: जस्तो
0: तपाईँको इन्डिभिजुअल अघिको भनियो भने विषयगत रूपबाट हाम्रो गाउँको समस्या के भन्नेमा जान्छ, होइन, जस्तो एउटा मनाङको या तपाईँको दाङको, म स्याङ्जाको, होइन, दाङ र स्याङ्जाका कन्सर्नहरू फरक हुन सक्छन् नि त, होइन। त्यो चाहिँ हामीले दिएको कुरा पनि उसैको लवजबाट दिन सकियो भने ज्यादा प्रभावकारी हुन्छ भनिन्छ। कल्चरल पर्सपेक्टिभ पनि आउँछ। अब समाजलाई आउने हो भने अब समाजका राम्रा कुरा त प्रमोट गर्न पर्यो, अब कुन सेक्टरको राम्रो भन्ने कुरा होला, आर्थिक, राजनीतिक, सामाजिक, धार्मिक, यहाँ सारा कुराहरूबाट आउँछ, होइन, चेतनाको स्तरबाटै कुरा पनि आउन सक्दछ, होइन। तपाईँ हाम्रा सामाजिक कुसंस्कारका कुरालाई ठाडै यो एकदमै अवैध छ यहाँ उहाँ भनेर गर्न पनि सकिँदैन, ग्रेजुअल चेन्ज भइरहेको हुन्छ सोसाइटीमा, होइन। त्यो सोसाइटीलाई फेरि मिडिया कहिले काहीँ एकदमै इन्टरभेनिङ हस्तक्षेपकारी रूपबाट पनि आइरहेको हुन्छ। जस्तो हाम्रो फार वेस्टतर्फ, सुदूरपश्चिमतर्फकै हेरौँ भन्ने हो भने छाउगोठ भत्काउने अभियान नै ल्याउन पर्यो। कुन मिडियाले राम्रो छ भनिरहेछ र, तर सोसाइटीले त त्यसलाई ओन गर्यो, भत्काएकालाई पनि बनाएर बस्यो। मिडिया पनि त्यो सोसाइटी अनुसारको उसलाई, उसको चेतना स्तरलाई सम्बोधन गर्ने गरी उसले इन्टरनलाइज गर्ने, आत्मसात गर्ने तहबाट सन्देश पुर्याउन सकियो भने ज्यादा प्रभावकारी हुन्छ। अब यहाँनिर यस्ता फेरि सामाजिक विकृतिको कुरा गर्दाखेरि रेडियोबाट मात्रै भनेर पुग्दैन, कतिले सुन्छन् भन्ने कुरा आउँछ, सुनेकाले कतिको बुद्ध छन् भन्ने कुरा आउँछ, हो। यस्ता कुरामा चाहिँ फेरि इन्डिभिजुअल काउन्सिलिङ हुनसक्छ। इन्डिभिजुअल काउन्सिलिङमा पनि रेडियोबाट तपाईँ हामीले अहिले अन्तर्वार्ताको स्वरूपमा छौँ, कतिपय यही विषयवस्तुलाई तपाईँले ड्रामाटाइज गर्नुभयो भने त्यसको प्रभाव परिरहन्छ। तपाईँले स्पेसिफिक टु जेनरलाइज पनि गर्न सक्नुहुन्छ, कतिपय इस्युहरूलाई जेनरलाइज टु स्पेसिफिकमा ल्याउनु पर्ने पनि हुन सक्छ।
1: मिडियाको भूमिका जुन हामी कुरा गरिरहेछौँ नि, यसमा चाहिँ विगतमा चाहिँ कस्तो थियो?
0: विगतमा भनेको हामी केमा, अब मिडियाको नम्बर एकदमै लिमिट थियो, अब 1990 पछाडि मात्रै नै हो हामी केमा मिडियाको नम्बर, जति बेला उदारवादी नीति लिए पछाडि अहिले स्थानीय रेडियोहरू जुन चाहिँ हामीले हाम्रो बोलीचालीको भाषामा एफएम रेडियो भनौँ, होइन, एफएम रेडियो पनि सुरु गर्ने रेडियो नेपाललाई नै क्रेडिट जान्छ, 100 मेगाहर्जको रेडियो चाहिँ पहिलो रेडियो एफएम टेक्नोलोजी अन्तर्गत। अब अहिले रेडियोको प्रसार, आई मिन डिस्ट्रिब्युसन प्याटर्न हेर्नुहुन्छ भने 77 जिल्लामा पुगेको अवस्था छ, 77 जिल्लामा पुगेको अवस्था छ। त्यसले गरे पछाडि स्थानीय भाषा, संस्कृति र लवजलाई पिकअप गरेर रेडियो प्रसारित छ भन्ने नम्बरको हिसाबबाट हामी बुझ्छौँ, तर उसले कन्टेन्टमा विविधता कतिको दिएको छ त, उसको कन्टेन्टमाथि सधैँ क्वेसन छ। कन्टेन्ट प्रोडक्सन गर्नको लागि लगानी चाहिन्छ, कति लगानीमा रेडियो स्टेसनहरू अपरेट भएका छन् त रेडियोको हिसाबबाट। टेलिभिजनकोमा अहिले हामीले उपाध्याय त यो स्मार्टफोन सबैको हात हातमा पुगिसके पछाडि अलिकति कम भएको छ भन्ने एउटा जेनरल एजुम्सनको कुरा बोल्दैछु मैले, होइन, सबैले गर्दाखेरि त्यो रिसर्च बिनाको डेटा कति नै भन्नेवाला त मसँग त्यो आँकडा छैन, एउटा एजुम्सनमा तपाईँ पनि कन्भिन्स हुनुहुन्छ, किनभने मान्छे उहाँ टिभीका न्युज र बुलेटिन अथवा इन्टरभ्यू हेर्नुभन्दा उहाँ टिकटकका धैर्यताको बाँध अब मान्छेसँग छैन क्या, किनभन्दा उसको लागि विकल्प अहिले धेरै छ, पहिला सीमित थियो। रेडियो भनेको एउटै, टिभी भनेको एउटै, अखबारहरू भनियो भने नि सेन्ट्रली डोमिनेटेडवाला या रिजनल डोमिनेटेडवाला। अब त्यस पछाडि बाँकी रहेका माध्यमहरूको हामीले विश्लेषण गर्दाखेरि दुई थरी ढङ्गबाट छुट्याउनु पर्ने हुन्छ है। अहिले अर्को डाइमेन्सनबाट म बोल्न खोज्दैछु, न्युज मिडिया र नन न्युज मिडिया भनेर हामीले छुट्याउनु जरुरी छ। अहिले चाहिँ नन न्युज मिडियातर्फकोमा ज्यादा एटेन्सन देखिन्छ। नन न्युज भनेको जसले चाहिँ, न्युज भनेको पिरियडिक अपडेट दिने कुरा भयो, जसरी हामीले यहाँ आवरली न्युज बुलेटिन अपडेट गरिरहन्छौँ, नन न्युजमा हेर्नुहुन्छ भने त्यसको फेरि भेरिएसन धेरै हुन्छ। सेक्टरल रूपबाट तपाईँले सर्भ गर्न पाउनुहुन्छ, डकुमेन्ट्री वृत्त चित्रहरू तपाईँले त्यहाँ दिन सक्नुहुन्छ, फिचर स्टोरीहरू दिन सक्नुहुन्छ, त्यसको प्रस्तुतिकरण भन्ने पहिलाको भन्दा अहिले चेन्ज भएको छ, स्टोरी टेलिङ कथाको शैलीबाट दिँदाखेरि मान्छेले ज्यादा
1: हेर्ने
0: सुन्ने, अहिले चाहिँ अफलाइनमा पनि सुन्न सकिने गरी पडकास्ट पनि त्यत्तिकै लोकप्रिय बन्दैछ। त्यो हिसाबबाट जान्छ। मूल कुरो के हो भने कन्टेन्ट के दिएका छौँ भन्नेले नै गहन गर्छ। आवश्यकता परेको हिसाबबाट र उसलाई कुनै उपयोगी छ भने नै लिन्छ
1: समय सान्दर्भिक
0: हो त अनि एउटा समय सान्दर्भिक अपडेट हुन्छु म यो विषयमा यसरी भइरहेको छ भन्ने कुरा एउटा भयो दोस्रो चाहिँ तपाईँको आफ्नो सन्तुष्टिको लागि पनि कहिले काहीँ फेरि रेडियो किन अप्नाइन्छ भन्नुहुन्छ नि तपाईँ पढ्नुहुन्छ भने रेडियोको एउटा गजबको चरित्र के हो भने तपाईँले आई च्यानलबाट अर्को काम गरिरहनु भएको छ भने यो त एयर च्यानल हो यसले डिस्टर्ब गर्दैन सुन्दै गर्दै कि किचनमा बस्दा होस् या ड्राइभिङ गर्दाखेरि होस् या खेतीपातीमै गर्दा होस् अथवा गोठमै काम गर्दाखेरि किन नहोस् सुन्दै काम गर्दै हुन्छ नै अहिले चाहिँ त्यो हिसाबले चाहिँ अझै पनि यसको उपाध्यता लोकप्रियता घटेको त छैन तर यसको अहिले फेरि यो डिजिटल एजमा आइपुग्दाखेरि प्लेटफर्महरू फेरि सरेको छ है
1: त्यो अघि सकारात्मक र नकारात्मकको कुरा म यहाँनिर जोड्न चाहन्छु सञ्चार माध्यमको जुन बढोत्तरीसँगै जीवनशैली चाहिँ सकारात्मक तर्फ र नकारात्मकतर्फ पुग्न चाहिँ कसरी मिडियाले भूमिका खेलेका छन् जस्तो यस्ता कुराले चाहिँ आम मानिसको जीवनशैलीमा कसरी प्रभाव पारिरहेको छ अहिलेको अवस्थामा
0: अब यसको बेसिक बटम लाइन के हो भने कसको नजरको सकारात्मक र नकारात्मक है फेरि गजब त्यस्तो आउँछ कि जस्तो तपाईँले गीतबाटै उदाहरण पेश गरौँ न अब गीतमा ज्याज्वालातर्फ तपाईँ हामीले अलिकति भल्गारिटी आउने अश्लीलता आउनेवालालाई नै उनीहरूको यो विधामा त स्वीकार्य छ भनेर मान्छेले रुझाउँछन् तर त्यही कुरो रेडियो नेपालले त इन्टरटेन त गर्दैन गर्दैन नि यहाँ त होइन अब यसमा गर्दाखेरि जात लिङ्ग भाषा क्षेत्र या कुनै समुदायलाई या अहिले चाहिँ हेट स्पिच या डिसइन्फर्म गर्ने सम्मका कुरा समावेश भएका रहेछन् भने त्यसलाई चाहिँ त हामी प्रसारण त गर्दैनौँ कतिपय गीतहरू त पुरै ब्यान्ड छन् छैन जस्तो कतिपय स्कुलमै गर्ने तपाईँलाई एउटा हामी गण्डकी बेल्टमै परेको एउटा ब्यान्ड भएको गीत गरौँ न पिएन क्याम्पस आऊ बस मायालु गरौँ ट्याम्प पास भन्ने लोकगीत आउँदाखेरि ए त्यो क्याम्पसले अपोज गर्यो ट्याम्प पास हो भनेर हामीलाई गर्ने भन्ने होइन त्यस्तो गीतका प्रशस्त उदाहरणहरू छन् उखान टुक्का हेर्नुहोस् स्त्री दोषी छन् जात दोषी छन् भाषाकै हिसाबबाट पनि हामीले चाहिँ त डिस्करेज गर्नुपर्ने त्यस्ता हामीसँग भण्डार छ नि त छैन र अब त्यस पछाडि नै अझै अहिले नै हेर्नुहुन्छ भने धेरै डिबेट भइरहेको जस्तो अखबारी भाषामा तपाईँ र म बोल्दाखेरि सामान्य आदरार्थी भाषामा बोलिरहेको छौँ अहिले चाहिँ न्युज पेपर राइटिङ हेर्नुहुन्छ भने तपाईँ सेकेन्ड ल्याङ्ग्वेजमा गइरहेको छ तिमी सम्बोधनमा गइरहेको अगाडि बस्दाखेरि तिम्रो खबर के छ भन्ने टाइपबाट त हामी त यहाँ त बोल्दैनौँ होइन सामान्य आदरार्थी त हुनुपर्छ नि हो नेपाली भाषाको एउटा भाषिक पक्ष पनि छ पाँच ल्याडरको तहको हाम्रो भाषा छ हो यस्ता पक्षहरू भने पछाडि नकारात्मक पनि यहीँ निवेदन गरे यसको उदाहरण दिँदै अब सकारात्मक त के हो भन्नुहुन्छ भने कुनै पनि राष्ट्रको एउटा स्तरीकरण गरिएको हुन्छ जुनसुकै कुरालाई पनि यो यही नै हो भने बटम लाइन फेरि कानुनमा उल्लेख गरे झैँ गरे प्रष्ट नहुन सक्ला नहुन सक्ला क्या तर फेरि हेराइको दृष्टिकोणमा पनि भर पर्छ होइन कतिपयले मोडलिङको हिसाबबाट अलिकति न्यून वस्त्रधारी भएर प्रस्तुत हुनेलाई चाहिँ यत्तरी अश्लील भन्नुहुन्छ कि मोडलिङले यो अब जमाना अनुसार आएको भनेर एक्सेप्ट गर्ने भने पनि त्यो दृष्टिकोणमा भर पर्ने कुरा हो तर एउटा न्यूनतम आधारबिन्दु के हो भने स्तरीकरणमा त रहन्छ त्यो चाहिँ कन्टेम्पोररी समकालीन समाजले नै निर्धारण गरेको हुन्छ होइन कुनै जमाना थियो केही पनि नहुँदाखेरि यही रेडियो नेपालले प्रसारण गरेका गीतहरू अहिले आएर सेन्सर गरेर रोकिएका छन् त्यो समाजको चेतनाको स्तर पनि क्रमशः चेन्ज हुँदै आइरहेको छ
1: त्यो समाजको चेतनाको स्तर कति छ त्यो गीतबाट पनि त्यो गीत पनि एउटा उपज
0: त्यो त हो नि त्यो त समाज त्यो अब गीतलाई एउटा साहित्यको एउटा अंश या मनोरञ्जनको कुनै पोर्सनलाई मान्नुहुन्छ भने त्यो त तात्कालीन समाजको प्रतिबिम्बित नै त हो नि होइन अब त्यसको लोकप्रियता र अलोकप्रियता भनेको फेरि समाजले नै निर्धारण गर्दछ फेरि हरेक आएका सृजना गीतकै हिसाबबाट होस् अथवा अरू नै काव्यात्मक होस् या अरू जुनसुकै स्वरूपको सृजना होस् त्यसको लोकप्रियता त उसको अडियन्समा निर्भर रहन्छ
1: जस्तो यहाँनेरि मान्छेले मिडियामा आएका कुराहरू जति पनि आउँछन् तिनीहरू चाहिँ त्यहाँबाट मिडियाबाट राम्रा कुराहरू सकारात्मक कुराहरू मात्रै अनुसरण गर्छ ग्रहण गर्छ र बदलिन्छ भन्ने पनि हुँदैन जस्तो नेगेटिभ कुराहरू हामीले यही कुरा गरिरहेछौँ नकारात्मक कुराहरू चाहिँ अनुसरण पनि गरेको देखिन्छ के अहिलेको स्थिति
0: गजबले गर्छ नि त्यो सबभन्दा नकारात्मकताको अनुसरण भन्नुहुन्छ भने त त्यसको लागि चाहिँ यो भिडियो सहितको टेलिभिजन र सिनेमाले प्रभाव पार्छ भनिन्छ है सहलिया बोलीको लागि रेडियोले प्रभाव पार्छ भनिन्छ अखबारले भने फलानाले लेख्यो भन्दैमा सुख पाउँछन् त्यसबाट तपाईँ कहाँबाट प्रसारण भएको छ भने त त्यो कन्टेन्टको जिम्मा तपाईँले लिने कि नलिने त्यो सूचना त्यसलाई गरिएका आग्रह पूर्वाग्रह विचार हो अडियन्सले त आफूलाई चाहिएको लिन्छ नचाहिएको पनि लिन्छ है फेरि मिडियाले के गर्छ भन्नुहुन्छ भने अर्को यसमा चाहिँ मिडियाभित्रका कन्टेन्ट भनेको तपाईँले प्रड्युस गरेका मात्रै हुँदैनन्, अरूले समय लिएर दिएका कन्टेन्ट पनि हुन्छन्। यहाँबाट बस्ने हरेक धुनदेखि हरेक विज्ञापन पनि कन्टेन्ट हो। विज्ञापनलाई तपाईँले सेन्सर गर्नुहुन्छ कि हुन्न, तपाईँ कन्भिन्स भएर तपाईँले त्यो गर्नुभएको छ कि छैन, यो त एडभर्टोरियल कन्टेन्ट हो हुन्छ भनेर एडभर्टोरियल पनि जे पाते गर्न पाइन्छ र तपाईँले यो सिक्का राख्नुहोस् धनवर्षा हुनेछ भन्नेवाला त हामीले त ब्यान्ड पनि त गरिसक्यौँ नि, ल्याउनु त राम्रो पैसा दिएर गर्छ नि त, तर पैसा दियो भन्दैमा पनि त सबै कुरो दिँदैन नि त। रक्सी चुरोट ब्यान्ड भएको कुराहरूमा त यो अहिले विज्ञापन राम्रो आउँछ भनेर दिने बेला थियो कुनै 20 वर्ष अगाडि, अहिले टोटल ब्यान्ड गर्यो भने चाहिँ ब्यान्ड नि। त्यो त कतिपय कुराहरू त पोलिसीले पनि कन्टेन्टहरूलाई डिक्टेट गरे आउँछ। ल अहिल्यै अनुमति दिइएका कुराहरू जस्तो खाद्य अखाद्य पदार्थको परीक्षण गरेर हामीले दिएका छौँ, जनस्वास्थ्यमा अहित गर्ने कुराहरू हामी दिँदैनौँ भन्छौँ एडिटोरियल पोलिसीमा, तर तपाईँ हाम्रा स्टेसनबाट बजेका विज्ञापनका अंशहरू कुनै पनि उत्पादनका प्रमोसनल कन्टेन्टहरू हेर्ने हो भने के त्यो रिलायबिलिटी चेक गरेर हामी दिइरहेछौँ छैनौँ नि, भनेपछि त्यसमा हामी रेस्पोन्सिबल बन्ने कि नभन्ने गजबका कुराहरू यस्तोमा मिडियाबाटका कन्टेन्टमाथि पनि धेरै कोणबाट समीक्षा गर्न सकिन्छ।
1: अचेल चाहिँ इन्टरनेटबाट सञ्चार माध्यमहरू एकदम अनलाइन युट्युब हामी हेर्न सक्छौँ होइन, यस्ता सामाजिक सञ्जाल सहित यिनीबाट हुने सही गलत दुवैको सञ्चार उत्तिकै गरिरहेका छन् यिनीहरूले चाहिँ, यसले चाहिँ आम जीवनशैलीमा खराब प्रभाव पनि त पारेको होला।
0: हो, यतिको संस्थागत मिडियाले यो खराब हो एउटा राष्ट्रिय दृष्टिकोण सहितको कन्टेन्ट फिल्टर गरेर गेट किपिङ गरेर दिन्छ, समग्रमा संस्थागत मिडियाले नभएदेखि उसको मार्केट हुँदैन, त्यो चाहिँ सोसाइटीले नै उसलाई बहिष्कार गर्छ। अब दोस्रो तपाईँले राम्रो पक्ष के उठाउनु भयो भने इन्टरनेटमा आधारित विभिन्न प्लेटफर्महरूबाट आएका कन्टेन्टहरू त्यसको गेट किपिङ सेन्सर गर्नुपर्ने कुराहरू मिनिमम लेभलको सेन्सर नभइकन आउन थाले के हो, त्यसले चाहिँ एक किसिमको भाइरालिटी सहितको पपुल्यारिटी गेन गरेछ। कन्टेन्टको तपाईँले गुणस्तर हेर्नुहुन्छ भने एकदमै लो ग्रेडेड कन्टेन्टहरूले मार्केट लिएको छ भन्नुको अर्थ भाइरल बनेको छ, मान्छेको अडियन्सको इङ्गेजमेन्ट लो ग्रेडेड कन्टेन्टहरूमा ज्यादा देखिन्छ, नम्बर एक। नम्बर दुई, इन्टरनेटमा भन्ने बित्तिकै तपाईँले डिजिटल इक्विपमेन्टमा अथवा डिजिटल यो ब्रडकास्टिङ नै भनौँ त्यहाँभित्रकोमा पनि ट्रान्समिसनको कुरा गर्दाखेरि एल्गोरिदमले निकै नै प्रभाव पार्दछ। ओहो, तपाईँ त मैले यो गीतले त यतिजनाले हेरिरह रहेछन्, यो पपुलर कन्टेन्ट रहेछ भनेर तपाईँ हामी त्यसको एल्गोरिदमको आधारमा हो, त्यो एल्गोरिदम नै म्यानिपुलेटेड हुनसक्छ, तपाईँ र म सचेत हुँदाहुँदै पनि भ्रममा पर्न सक्छौँ। नम्बर दुई, अब त्यो एल्गोरिदमले क्रिएट गरेको अहिलेको सबभन्दा विश्वभर टाउको दुखाइको विषय के छ भने इको च्याम्बर निर्माण गरिदिन्छ। जस्तो तपाईँले अहिले सम्झाउनको लागि सबभन्दा बेस्ट एल्गोरिदम प्रयोग गरेको टिकटक छ प्लेटफर्मको हिसाबबाट, यसको मतलब त्यो माइक्रो ब्लगिङका अन्यत्र नगरिएको होइन, फेसबुकको कुरा गरौँ, फेसबुककै अब मेटा अन्तर्गतको इन्स्टाको कुरा गरौँ, या त्यसको थ्रेडको कुरा गरौँ, या अर्को एक्सको कुरा गरौँ, या गुगलको युट्युबकै कुरा गरौँ, उनीहरूले एल्गोरिदम मार्फत एक किसिमको इको च्याम्बर निर्माण गरेको छ। तपाईँले जुन कन्टेन्ट हेर्नुहुन्छ तपाईँलाई त्यही रुचि हो भन्दै भन्दै उसले
1: त्यस्तो
0: मात्रै फ्लो गराइदिन्छ, तपाईँलाई त्योभन्दा बाहिर जान दिँदैन। त्यो गरिसके पछाडि तपाईँको कन्भिक्सन लेभल नै त्यो इको च्याम्बर भनेको त्यो घेराबाट तपाईँ बाहिर जानै सक्नुहुन्न कि आउटर वर्ल्डमा। यो मूलत डेन्जर कहाँनिर हुन्छ भन्नुहुन्छ भने अतिवादका कन्टेन्टहरूमा हुन सक्दछ, अतिवादतर्फ। विश्वमा अतिवाद एउटा राजनीतिक प्रणालीलाई लिएर छ, धार्मिक चिन्तनलाई लिएर छ, त्यस पछाडि तपाईँ हाम्रो धर्मभित्रका पनि विभिन्न थरीको नेपालको सन्दर्भमा हेर्नुहुन्छ भने जात जातिकै हिसाबबाट। अब अहिलेको यो नयाँ प्रविधिले के ल्याइदियो भन्नुहुन्छ नि, तपाईँ र मैले पहिला भनेको साक्षर र निरक्षर भनेर छुट्याउँथ्यौँ, रेडियोको ट्युन गर्ने भने बिगारेर दियो भने त्यो राइट ठाउँमा लगाएर ट्युनिङ गर्न सक्दैन थियो भन्ने थियो। अहिले तपाईँले यहाँ मोबाइल एप्सको हेर्नुहोस्, एप्लिकेसनलाई हेरेर धेरैले त्यो युट्युब भन्ने लेखेको नजाने पनि बुढाबुढीहरू मैले देख्दछु, साइनमा गएर उनीहरूले जे क्लिक गर्छन् एउटा क्लिक गरेपछि अर्को आउँछ, उनीहरूको दिन काट्ने मेसो एक किसिमको सजिलो भएको छ। दोस्रोमा हेर्नुहुन्छ भने त्यही इको च्याम्बरमा परेर उनीहरू फेरि वान साइडेड पनि भइरहेको छ, आउन सक्दैन नि। अनि दोस्रो चाहिँ तपाईँ हाम्रो अहिले इन्फ्लुएन्सरहरूले फेरि तपाईँले यो पोलिटिकल मुभहरूमा देख्नुहुन्छ, इन्फ्लुएन्सरहरूले तपाईँलाई चाहिएको कन्टेन्टभन्दा उनीहरूको डेलिभरेटेड किन भन्दा त्यसको सर्भिस प्रोभाइडरहरूलाई इन्फ्लुएन्समा पारेर कहिलेकाहीँ स्पोन्सर कन्टेन्टहरू त्यस्तोले पनि पारेको छ। अब तेस्रो पक्ष फेरि यसमा डेन्जर के छ भन्नुहुन्छ भने यो एल्गोरिदमकैसँग कनेक्टेड छ. जस्तो तपाईँको दाङ जिल्लाको कुनै एउटा ल तुलसीपुर मानौँ फर इक्जाम्पल, त्यहाँको पपुलेसन 15-30 वर्ष उमेर समूहकोलाई मात्रै म फेसबुक मार्फत यो कन्टेन्ट पठाउँछु भनेदेखि सम्भव भयो क्या. तपाईँले पर्टिकुलर उमेर समूहलाई टार्गेट गर्न सक्नुभयो. उमेर समूह भन्ने बित्तिकै तपाईँले लैङ्गिक हिसाबबाट पनि महिलालाई मात्रै या तेस्रो लिङ्गलाई मात्रै या योलाई मात्रै भनेर मार्केटिङ र कुनै विचार इम्पोज गर्न पर्यो भने पनि त्योसम्मको डेन्जर साइड आउन थालिसकेका छ अहिले सोसियल मिडिया फराकिलो ढङ्गबाट हेर्नुहुन्छ भने. हो, यस्तोबाट कति लागेको छ भने तपाईँ हामीले भन्न सकेका छैनौँ. तपाईँ र म त यहाँ त मास कम्युनिकेसन अथवा मास मिडियाबाट बोलिरहेको छौँ. अलि राम्रो कन्टेन्ट, अलि जीवनोपयोगी भनेर अर्को काउन्सेलिङ नै हो.
1: सञ्चार माध्यमबाट हुने यस्ता नराम्रा कुराहरू, सोसियल मिडियाबाट हुने यस्ता नराम्रा कुराहरू आम मानिसको जीवनशैलीमा एकदमै नकारात्मक प्रभाव पारिरहेको हुन्छन्, यसलाई चाहिँ मानिसहरूलाई बचाउन सञ्चार माध्यमकै भूमिका चाहिँ कस्तो हुनुपर्छ त?
0: गर्ने त सञ्चार माध्यमले के हो भने सूचित गर्ने, शिक्षित गर्ने. सूचित गर्ने भनेको तपाईँले नयाँ अपडेटेड इन्फर्मेसन दिनुहुन्छ सूचनाभित्र. त्यसमा समाचार, विचार, बहस, यताउता कुराहरू रहन्छन् यस्तै अन्तर्वार्ता मार्फत, होइन विज्ञसँगको मात्रै हुँदैन, जानकारसँगको, अनुभवीसँगको, सङ्घर्ष गरेका मान्छेसँगको, हरेकसँगका त्यो ओपिनियनले नयाँपन थपिरहेको हुन्छ, तपाईँलाई केही न केही शिक्षा या सूचना दिइरहेको हुन्छ. अब शिक्षा भन्ने बित्तिकै के हुन्छ भने नि यो जुनसुकै उमेर समूहलाई पनि सिकाउनै पर्ने हुन्छ. कोर नलेज भनेको जसलाई पनि दिनुपर्छ कि. तपाईँले म कुन कुन पढेर कति पढाएको छौँ छोडिदिनुहोस् न. अब जान्नपर्ने कुरा के आइसक्यो अहिलेकोमा, रिस्क फ्याक्टर हामीले भन्यौँ, साइबर बुलिङवालातर्फ, इको च्याम्बरका कुराहरू, राम्रो राम्रो कन्टेन्टका कुराहरूमा उमेर समूह नपुगिकन तपाईँले जुनियर माइनर एजको छ भने एडल्ट कन्टेन्टमा गयो भने उसको दिमागै कहाँ पुग्न सक्छ, त्यसको पहुँचबाट नियन्त्रण गर्ने कुराहरू, डिभाइस टुल्सहरूको चाहिँ त्यो उमेर समूहलाई नदिने कुराहरू हुँदा हुँदै अहिले त डिजिटल एजमा आइसकेपछि डिजिटल डिटक्सको कुरा आइसक्यो. होइन, डिटक्स भनेको के भन्नुहुन्छ भने तपाईँ र म डिजिटल डिभाइसबाट टाढा रहने अभ्यास गर्नुपर्ने अवस्थामा आइसक्यो. मान्छेहरू यहाँ एउटा गरिरहेछ, अहिले सिङ्गल मान्छे छ, जस्तो तपाईँ र म सोसियल मिडियामा त कुनै न कुनै प्लेटफर्ममा त छौँ. तपाईँ कति रचनात्मक कुरामा इङ्गेज हुनु भएको छ कि अर्को समय अथवा टाइम पास भन्छौँ नि हामीले, समय मात्रै बिताउनको लागि गर्नुभएको छ, त्यो चाहिँ त फेरि तपाईँको उद्देश्यमूलक र अर्थपूर्ण सञ्चारमा इन्भल्भ हुँ. त्यस्ता कन्टेन्टहरू यी छन् भनेर प्रमोट गर्नुपर्छ. तर दुर्भाग्य के हुन्छ भने राम्रो कन्टेन्ट लिँदैन मान्छेले, खोजी खोजी दिनुपर्छ, या कहिले काहीँ अनौठो किसिमका कुराहरू पनि हुनसक्छन्. अनौठोपनका कुराले मान्छेलाई तानिरहेको हुन्छ, अनयुजुअल कुराले मान्छेलाई तानिरहेको हुन्छ. त्यही भएर अघि मैले सुरुमा भनेको थिएँ, व्याख्या गरिदिनुपर्छ. यहाँ तपाईँले सोध्नुभएकोमा जीवनशैलीबाट कसरी ल्याउने भन्दाखेरि, या यस्तो कुरामा आउँदाखेरि व्याख्या चाहिन्छ. यो राम्रो हो, यो नराम्रो हो, तपाईँले यो गर्नुभयो भने तपाईँलाई यो हुनसक्छ. त्यही भएर मिडियाले काउन्सिलरको पनि काम गर्ने बेला आइसकेको छ.
1: हस्, कुराकानीका लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद.
0: मलाई यहाँ आमन्त्रण गर्नुभयो, निकै नै खुसी लाग्यो. हस्, धन्यवाद.
1: तपाईँ सुन्दै हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता पढाउँदै आउनुभएका डाक्टर श्रीराम पौडेलसँग गरिएको कुराकानी. उहाँसँगको कुराकानी पछि अब भने हामी विज्ञका सुझाव सुन्नेछौँ. स्वतन्त्र पत्रकार एवं सञ्चार माध्यमका जानकार दीपक खनाललाई मिडियाले हाम्रो जीवनशैली व्यवस्थित गर्न सक्छ कि सक्दैन, अनि नेपालका मिडियाको अवस्था कस्तो छ, मिडियाले के गर्नुहुन्छ के गर्नु हुँदैन, अनि के गरिरहेका छन् भनेर सोधेकी छु. आज हाम्रो कार्यक्रममा हुनुहुन्छ दीपक खनाल, जो चाहिँ स्वतन्त्र पत्रकार पनि हुनुहुन्छ अनि सञ्चार माध्यम सम्बन्धी जानकार व्यक्ति हुनुहुन्छ. यहाँलाई रेडियो नेपालमा स्वागत छ. हजुर,
2: एकदम धन्यवाद.
1: हजुर, आरामै हुनुहुन्छ?
2: एकदम ठिक छ.
1: हजुर चाहिँ सञ्चार माध्यम सम्बन्धी लेखिरहेको पनि देखिरहन्छु मैले, स्वतन्त्र पत्रकार पनि भन्नुहुन्छ आफूलाई, होइन? पछिल्लो समय चाहिँ नेपालमा मिडियाको अवस्था चाहिँ कस्तो छ?
2: धन्यवाद. फेरि पनि म लेखि पनि रहन्छु विविध विषयमा, आम सञ्चार माध्यम पत्रकारहरूको विषयमा पनि. पछिल्लो चरणमा आम सञ्चार माध्यमका विषयहरूलाई उल्लेख गर्नुपर्दा, पहिलेको तुलनामा उल्लेख्य रूपमा आम सञ्चार माध्यमहरू बढेका छन्, बढेको देखिन्छ. सुरुमा पत्र पत्रिका भन्ने मात्रै हुन्थ्यो, त्यसलाई छापा माध्यमको रूपमा पनि चिनिन्छ. छापा माध्यमभित्र पनि विभिन्न प्रकारका माध्यम, साप्ताहिक, दैनिक, साप्ताहिक, अर्ध साप्ताहिक, फेरि पाक्षिक, द्वैमासिक हुँदै हुँदै त्रैमासिक र यो कतिपय वार्षिक, छ समय निस्केर वार्षिकलाई पनि अलिअलि हुन्छ, तर खबर पत्रिकाको रूपमा ती पत्रिकाहरू त्यति अस्तित्वमा रहेका हुँदैनन्. त्यसपछि आउँछ रेडियो नेपाल, जस्तै विभिन्न चाहिँ रेडियोहरू नेपालमा हेऱ्यो भने धेरै एफएम रेडियोहरू छन्, त्यो रेडियो भयो, त्यो पनि आम सञ्चारको एउटा माध्यम भयो. तर त्यसपछि नेपाल टेलिभिजन जस्तै विभिन्न टिभीहरू, टेलिभिजनहरू छन्, र खास गरी 70 को दशकदेखि, 2070 को दशकदेखि अनलाइन माध्यमहरू पनि एकदम अस्तित्वमा रहेका छन्। हुन त 60 दशकमा पनि अनलाइन केही अनलाइन माध्यम अस्तित्वमा आइसकेका थिए, तर पनि 70 दशकलाई चाहिँ अनलाइन माध्यमहरूको उर्वर समय मान्न सकिन्छ। र पछिल्लो चरणमा माने पनि नमाने पनि अथवा त्यसलाई हेर्ने आफ्नो तरिका दृष्टिकोण फरफर भए पनि त्यसका प्रभावहरू सकारात्मक नकारात्मक विभिन्न पाटाहरू रहे पनि युट्युब पनि एउटा माध्यमको रूपमा आएको छ। तथापि यो चाहिँ हामीले प्रश्न बुझ्नुपर्ने यो आम सञ्चार माध्यम कि यो सामाजिक अथवा सोसल मिडिया भन्नेमा चाहिँ अहिले दुविधा छ। हुन त यो चाहिँ दुविधा हुनुपर्ने कारण छैन, यो सोसल मिडिया नै हो। जसरी हामी फेसबुक ट्विटर जस्तै विभिन्न सोसल मिडिया कुरा गर्छौँ, यो पनि त्यस्तै सोसल मिडिया नै हो। र यसमा चाहिँ अरूभन्दा फरक के छ भने यसलाई पनि अब सञ्चार माध्यम मात्र होइन, यो माध्यमबाट चाहिँ पत्रकारिता तथा सञ्चार कर्म गर्नेहरूको क्रम बढेको र कतिपयले चाहिँ सञ्चार पत्रकारिता जस्तै यसलाई चाहिँ सञ्चार माध्यमको रूपमा प्रयोग गर्न थालेकाले पत्रकार र पत्रकारिता पनि भन्नुपर्छ, यसमा काम गर्नेलाई पत्रकार र काम यो यहाँबाट हुने कर्मलाई पत्रकारिता भन्नुपर्छ भन्ने पनि धारणाहरू विवादहरू भनौँ न बहसहरू यसमा चाहिँ सुरु भइसकेको छ। यसरी चाहिँ अहिलेसम्मको अवस्था माध्यम बढेका छन्। र समग्रमा यहाँले अघि भन्नुभयो जस्तै माध्यमहरूलाई हेर्दा जोड्दा चाहिँ के देखिन्छ भन्दाखेरि पत्रकारिताको मूल्य मान्यता जे हुनुपर्ने थियो अहिले चाहिँ विविध कारणले यो मूल्य मान्यता खस्कियो। जसरी चाहिँ पत्रकार भन्दा साथ आम मानिसले जनताले विश्वास गर्थे अहिले त्यो विश्वास चाहिँ गुमेको छ।
1: त्यो चाहिँ किन भन्ने देखिन्छ, त्यो गुमेको चाहिँ किन होला?
2: यसमा चाहिँ अहिले खास गरी हेर्दाखेरि पत्रकार भनेपछि सुरुका दिनमा हामीले 50 दशकमा जस्तो मेरै उदाहरण लिने हो भने पनि 53, 54, 55 पत्रकारितामा जोडिँदाखेरि त्यो समयमा जब गाउँमा गएपछि गाउँघरमा जाने सबै मानिसहरू चाहिँ आएर अगाडि आएर सोध्नुहुन्थ्यो, ओहो त उहाँ त पत्रकार, तपाईँ त पत्रकार,
1: पढे लेखेको
2: तपाईँलाई धेरै कुरा थाहा हुन्छ, के छ बाबु काठमाडौँको खबर अथवा अब के हुन्छ, राजनीति पार्टीहरू कसरी अगाडि बढाएको छन् भनेर त्यसरी झुमेर चौतारोमा अथवा भनौँ पसलहरूमा सोध्ने क्रम हुन्थ्यो। अनि आफ्नो कुरा राख्दाखेरि गौरव पनि लाग्थ्यो र उहाँले आफूले भनेको अथवा हामी जस्तै म जस्तै व्यक्तिले भनेको कुरालाई विश्वास गर्नुहुन्थ्यो, त्यो खालको विश्वास थियो। अहिले पनि यसको मतलब सबै विश्वास खस्कियो भन्न त खोजेको होइन, र अहिले चाहिँ विभिन्न यसका तत्त्वहरू प्रभावहरूले गर्दा चाहिँ यो विश्वास चाहिँ गुमेको छ। र यतिसम्म भनिन्छ कि स्वयं यतिसम्म कि अब स्वयं अरूका गुनासा हुने भए, आम मानिसको गुनासा हुने भए, यसका सरकारवालाका गुनासा हुने भए, अब त पत्रकारले नै पत्रकारको गुनासो गर्न थाल्यो, पत्रकार नै स्वयं नै हामी पछाडि पर्यौँ कि अथवा हाम्रो मिडिया एकदम चाहिँ गलत बाटोमा गयो कि हाम्रो विश्वसनीयता गुमेको लायो कि हाम्रो विश्वसनीयता गुम्यो अथवा हाम्रो अस्तित्व अथवा हामी हाम्रो इज्जत नै खस्किन थाल्यो, अब हामीलाई त पत्रकार भएर अगाडि बढ्न सम्बन्धित ठाउँमा गएर आफ्नो परिचय दिन पनि गाह्रो भन्ने अवस्था आइसकेको छ। यी गुनासाहरू चाहिँ यसरी बढेका छन्।
1: हुन्छ, यो विषयमा फेरि पनि जोडिउँला। खासमा मिडियाले चाहिँ हाम्रो जीवनशैलीमा चाहिँ प्रभाव पार्छ कि पार्दैन, यसको भूमिका कति हुन्छ?
2: एकदमै पार्दछ, एकदमै प्रभाव पार्छ। कुनै पनि सङ्घ संस्थाले गरेको गतिविधिलाई समाजमा लगिएन भने त्यसको कुनै प्रभाव के छ भने थाहा हुन्न। त्यसैले मैले भन्न जोड्न खोजेको चाहिँ त्यो कुराले चाहिँ कस्तो कुरा हामीले तयार पार्छौँ अथवा त्यो सामग्री कस्तो प्रस्तुत गर्छौँ मिडिया मार्फत अथवा पत्रकारले कसरी त्यो सामग्री प्रस्तुत गर्छ त्यसको आधारमा चाहिँ विषयवस्तुको आधारमा समाजमा एकदमै प्रभाव हुन्छ। यसका विभिन्न थ्योरी सिद्धान्तहरू पनि छन्, अहिले समय छैन त्यहाँभित्र अहिले हामी जान सक्दैनौँ।
1: यो सँगै जीवनशैलीलाई व्यवस्थित गर्न पनि मिडियाको रोल हुन्छ,
2: एकदमै हुन्छ। जस्तो कि म एउटा यस्तो उहाँको नाम त अहिले म नभनौँ, उहाँको स्वास्थ्य सम्बन्धी कुरा हो, एकजना यस्तो पत्रकार हुनुहुन्छ, उहाँ पत्रकारितामा आउनुको एउटा कथा छ। उहाँ कुनै एउटा प्राविधिक विषयमा चाहिँ विज्ञ हुँदै हुनुहुन्थ्यो, त्यही क्रममा उहाँलाई स्वास्थ्य समस्या आयो। स्वास्थ्य समस्या आएपछि उहाँले एक दिन पत्रिका पढ्नुभयो, राइजिङ नेपाल भन्ने पत्रिका पढ्नुभयो, त्यहाँ उहाँले सूचना देख्नुभयो र यो उहाँको यो मृगौला सम्बन्धी समस्या थियो। त्यो सूचना पाइसकेपछि उहाँले त्यो सूचना मार्फतबाट मेरो उपचार हुँदो रहेछ भन्ने उहाँले सूचना पाएपछि उहाँ त्यही सूचनाको माध्यम मार्फत उहाँको किडनीको चाहिँ ट्रान्सप्लान्ट र उहाँ अहिले पनि हुनुहुन्छ, उहाँ एकदम पत्रकारिता विज्ञको रूपमा सक्रिय हुनुहुन्छ। भन्नु खोजेको मैले यदि उहाँले त्यो सूचना पढ्नु हुन्थेन भने हुन त सूचना कुरा पढ्नु हुन्थेन भने उहाँको जीवन आज यतिका वर्ष उहाँको त्यो 50 दशक कुरा यतिका समस्या नरहन सक्थ्यो। भन्न खोजेको उहाँले आफ्नो जुन विषयमा विज्ञता हासिल गर्नु त्यो विषय नै छोडेर मोडेर पत्रकारिता आउनुभयो, भनेको त्यो एउटा सूचनाले यति प्रभाव पार्दो छ भने समाजमा
1: त्यो एउटा आफ्नो आफूले गरिरहेको क्षेत्रमा काम छोडेर त यो क्षेत्रमा आउनुभयो, अर्को उहाँको स्वास्थ्य पनि त
2: बच्यो
1: नि
2: होइन, त्यो स्वास्थ्य बचेर उहाँले चाहिँ उपचार त्यही सूचनाको माध्यममा जीवनै उहाँको अहिलेसम्म रहिरहेको भनेपछि अब यसको प्रभाव त एकदमै रहन्छ। र जीवनशैलीमा तपाईँले भन्दै हुनुहुन्थ्यो जीवनशैलीमा त हर क्षम जस्तो कोही मान्छेको अब सामान्य जाउँ न, अहिले त पत्रकारिताका विभिन्न विधाहरू छन् जोडेका छन्, स्वास्थ्यकै कुरा जोड्यौँ भने पनि स्वास्थ्य सम्बन्धी कुनै ज्ञान नभएको मानिसलाई हाम्रो जस्तो समाजमा त सामान्य दूरदराजमा अझै पनि हामी नुन र चिनी पानी खाउँ, साबुन पानीले हात धौँ, टोइलेट गइसकेपछि हात धौँ भन्छौँ नि, त्यो सूचना कहिले नसुनेको मान्छेलाई अथवा त्यो सम्बन्धमा समाचार कहिले नपढेको मान्छेलाई त्यो नै नयाँ हुन्छ र उसले त्यहाँबाट आफूलाई सुधार्न सक्छ। कतिपय मान्छेहरू थाहा नभएर अब गलत बाटो लागेका होलान्, होइन अब यो मादक पदार्थतिर लागेका होलान्, कोही अरू दुर्व्यवसानतिर लागेका होलान्, यदि त्यस्ता चाहिँ प्रभावकारी फिचरहरू त्यस्ताका समाचारहरू यदि चाहिँ उनीहरूले सुन्न पढ्न देख्न पाए भने पक्कै पनि उनीहरूको जीवन मोडिन्छ जस्तो लाग्छ। र कतिपय हामीले देखेका पनि छौँ दुबई जस्ता भनौँ न खाडी मुलुकमा कति दुःख गरेर फर्किएर नेपालमा खेती किसान तरकारी बाली होइन पशुपालन माछा पालन यस्ता यस्तामा लागेका दाजुभाइ दिदीबहिनीको कथा सुन्दा पनि मान्छेहरू बदलिएका छन् नि, त्यही एउटा स्टोरी उनको जीवन बदलिन्छ। यस्ता धेरै कथा र उदाहरणहरू छन्, ती सबै अहिले सम्झन र भन्न पनि समय हुँदैन, तर पक्कै पनि जीवनशैलीमा त छिन छिनमा दिन दिनमा नै प्रभाव पार्छ।
1: यो त भयो अघि तपाईँले दिएको एउटा उदाहरणको राम्रो पक्ष। यो सँगसँगै मैले कहाँ जोड्न चाहन्छु भने कतिपय नराम्रा कुराहरू पनि मान्छेहरूले अनुसरण गर्न सक्छन्, नराम्रो कुराहरू सिक्न सक्छन् यहीबाट। यसलाई चाहिँ पत्रकारहरूले अनि सञ्चार माध्यमहरूले चाहिँ के गर्न जरुरी छ, कसले के गर्ने?
2: बहुत राम्रो प्रसङ्गमा ल्याउनु भयो। कुनै पनि विषयका सकारात्मक पाटा त पक्कै पनि हुन्छ। हाम्रो समाजमा फेरि एउटा के भनाइ छ भने अथवा के छ प्रवृत्ति भने 99% सकारात्मक कुरा छ, 1% मात्रै नकारात्मक कुरा छ भने मान्छेले 99% कुरालाई बिर्सेर 1% मात्र त्यसको विचार धारणा त्यहाँ बनाउने त्यस्तो टेन्डेन्सी प्रवृत्ति अहिले पनि विद्यमान छ। कतै यो मानवीय स्वभावै हो कि? र अब आम सञ्चार माध्यमबाट त्यस्ता कुराहरू गयो भने त स्वयं जस्तो सामान्य उदाहरणको रूपमा समाजमा घटनाहरू हुन्छन्, आत्महत्याका हत्याका विभिन्न चोरीका डकैतीका होइन, यस्ता समाचारहरूलाई दिने तरिका जस्ताको जे छ त्यही ढङ्गबाट दियो भने मानिसमा के हुन्छ त्यसको नकारात्मक असर पर्छ। सकेसम्म त आत्महत्या यस्ता हत्याका समाचार दिनै हुन्न भन्ने पनि छ पत्रकारितामा, तर हाम्रो नेपालको पत्रकारिता दिनै राखेको छ होइन। अहिले त झन् हामीले युट्युबको कुरा गऱ्यौँ, यहाँ आउँदा अहिले युट्युबबाट ती भाइरलै भएर बाहिर आउँदाखेरि त्यसको असर चाहिँ मानिसमा एकदमै नकारात्मक पर्छ। कतिपयलाई भावुक बनाउला, कतिपयलाई भावुक मात्रै बनाउँदा त्यसको मानसिक मनोवैज्ञानिक रूपमै पनि त्यसको असर पर्छ। र अहिले डक्टरहरूले पनि भन्ने गर्नुभएको छ, हामी पढ्यौँ भने उहाँका विभिन्न विचारहरू लेखहरू भनेर आइरहेका हुन्छन्। डक्टरहरूले को भनेअनुसार यस्ता समाचारले चाहिँ मानिस अझ खास भने बाल बालिकाको मान मस्तिष्कमा चाहिँ अत्यन्तै नकारात्मक असर पुर्याउँछ भनेर उहाँले भन्ने गर्नुभएको छ। र यो समग्रमा के हो भने यस्ता घटनाहरूले सकारात्मक दियो भने सकारात्मक प्रभाव र नकारात्मक दियो भने नकारात्मक प्रभाव, अथवा सकारात्मक समाजलाई कसरी अगाडि बढाउने, समाजको विभेद कसरी हटाउने, सन्तुलन कसरी कायम गर्ने भन्ने कुराको यो दुइटै भूमिका चाहिँ आम सञ्चार र पत्रकारकै हुन्छ।
1: जस्तो यसमा त सोसल मिडियाको पनि ठुलो रोल हुन्छ
2: एकदम। अहिले त एक नम्बरमा त सबैभन्दा पहिला एकदमै सकारात्मक स्वयं पत्रकार नै सकारात्मक सोचबाट अगाडि बढ्नु पर्यो, किनकि पत्रकार भनेको विचार निर्माण गर्नको लागि प्लेटफर्म दिने व्यक्ति हो।
1: अहिले चाहिँ हाम्रो मिडियाहरूले चाहिँ के गरिरहेछन्?
2: वर्तमान अवस्थालाई हेऱ्यो भने अहिले त गणतन्त्र छ, लोकतान्त्रिक गणतन्त्र, यसको सुन्दरता स्वच्छन्दता बोल्ने स्वतन्त्रता यसको सुन्दर सौन्दर्य पक्ष आउँछ होइन, भने जस्तै यसमा स्वच्छन्दता बढी भयो कि भन्ने पनि देखिन्छ। भन्न खोजेको अलिकति अराजकता ऐन कानुन नियम संविधान भन्दा विपरीत ढङ्गले प्रस्तुत हुने त्यो पनि देखिन्छ। मैले जोड्न खोजेको लोकतान्त्रिक गणतन्त्रसँगै मानिसहरूमा बोल्ने सङ्घ संगठन खोल्ने अभिव्यक्ति दिने जति अधिकार खुलस्त रूपमा भयो नि त्यसका साथसाथै पत्रकारकै नाममा चाहिँ गुटबन्दी सुरु हुन थाल्यो। अहिले हामीले भने जस्तै एउटा पत्रकार त स्वच्छ सन्तुलित तटस्थ हुनुपर्ने हो नि, जस्तो उदाहरणको लागि एउटा डक्टर उसको विचार अनेक होला, एउटा अपरेसन थिएटरमा अथवा बिरामीको ओपिडीमा गइसकेपछि उसले त यो पार्टीको ऊ पार्टीको यो होइन क्षेत्रको यो लिङ्गको भनेर उसले चाहिँ व्यवहार गर्दैन, समग्रलाई चाहिँ एउटै व्यवहार गर्छ नि, आफ्नो भनेको व्यावसायिक आचार संहिताभित्र रहन्छ,
1: आफ्नो धर्म निभाउँछ,
2: धर्म निभाउँछ, नैतिकता निभाउँछ, आचार संहिताभित्र रहन्छ। म्याकलुहान भन्ने एउटा संसारविदले भन्नुभएको छ, उहाँले आजभन्दा धेरै वर्ष अगाडि नै अहिलेसम्मका हाम्रा यी सामाजिक सञ्जाल युट्युबका सन्दर्भ भन्न खोजे उहाँले चाहिँ मिडियम इज द मेसेज भन्नुहुन्छ, माध्यम नै के हो त सन्देश हो भनेर भन्नुहुन्छ। कन्टेन्टबाट मात्र होइन क्या, विषयवस्तु एउटा कुरा हो, त्यो आम सञ्चार माध्यम र त्यो पत्रकारको शैली कस्तो छ भन्ने कुराले पनि जीवनशैलीमा प्रभाव पर्छ, समाजमा प्रभाव। जस्तो उदाहरणलाई भूकम्प आएको बेलामा रेडियो नेपालले आम मानिसलाई चाहिँ आतंकित बनाए, कतिपय मिडियाले कतिपय हामीले भने जस्तै इभन भर्खर जन्मेका नयाँ माध्यमहरूले यति चाहिँ अब ठुलो भूकम्प आउँदैछ, अब यस्तो हुन्छ, सुहा हुन्छ, अब नेपालमा यति चाहिँ सबै मानिसहरू भन्यो, त्यो नेगेटिभ कुरा मात्रै, घरहरू भत्केका होइन, त्यहाँ धुवा उडेका, यस्ता यस्ता कुरा मान्छेहरू चिच्याएको कुरा मात्रै हालेका थियो। रेडियो नेपालले के गर्यो भने त्यो बेलामा हामी तपाईँहरूको साथमा छौँ, हामी तपाईँको साथी हो, तपाईँहरू निर्धक्क हुनुहोस्, हामी तपाईँहरूलाई गर्छौँ भनेर आत्मबल बढाउने काम गर्यो।
1: विश्वास पनि
2: विश्वास दिलाउँदै त्यो भनौँ न भड्किन लागेको आत्मबल गुम्न लागेको जनतालाई नागरिकलाई चाहिँ त्यसरी चाहिँ रेडियो नेपालले चाहिँ आफ्नो साथी सर हामी साथमा छौँ भनेर ल्याउँदा फेरि धेरै आत्मविश्वास बढेको थियो भन्नु भएको मानिसहरूको जीवनशैली आतंकी जीवनशैली चाहिँ भएर
1: एउटा संकटको अवस्था
2: संकटलाई पनि
1: सञ्चार माध्यमले कसरी
2: पार लगाउने स्थिति ल्याएको थियो रेडियो नेपाली पनि हो यसरी नै त्यो अवस्था चाहिँ ल्याउनलाई माध्यमबाट चाहिँ भूमिका हुनुपर्छ भन्न म चाहन्छु।
1: हस् कुराकानीका लागि समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद।
2: यहाँहरूलाई पनि धन्यवाद यो अवसरको लागि रेडियो नेपाल सम्पूर्ण परिवार सहित तपाईँ स्वयंलाई पनि।
1: तपाईँ सुन्दै हुनुहुन्थ्यो स्वतन्त्र पत्रकार एवं सञ्चार माध्यमका जानकार दीपक खनालका भनाई। कार्यक्रममा आज हामीले मिडियाले हाम्रो जीवनशैलीमा पार्ने असर प्रभाव अनि व्यवस्थित जीवनशैलीका लागि सञ्चार माध्यमको भूमिका कस्तो हुन्छ, के हामीले सञ्चार माध्यममा आएका सबै कुराहरूलाई अनुसरण गर्नुपर्छ या पर्दैन, हामीले अपनाउने जीवनशैलीमा सञ्चार माध्यमको भूमिका कस्तो हुन्छ, यिनै विषयमा छलफल अनि कुराकानी गर्यौं। हवस् त आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो कार्यक्रम कस्तो लागिरहेको छ कृपया हामीलाई सुझाव सल्लाह एवं प्रतिक्रिया दिन नभुल्नुहोला। त्यसका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद। प्राविधिक मित्र पराग पोखरेलसँगै खुमाउली बिदा हुन्छु। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।
3: झन्डु आयुर्वेद
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क

अहिले सुन्नुभयो लोकगीत सागर बुढा थोकीको स्वर तथा सङ्कलनमा. अब सुनाउँदैछौँ यो अर्को गीत बिमा कुमारी दुराको स्वरमा, सङ्कलन हो कृष्ण गुरुङको.

अब सुनाउँदैछु यो अर्को गीत, तीर्थ कुमारीको स्वरमा चन्द्रकला शाहको संकलन रहेको छ। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि मध्याह ठिक 12 बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सांसदहरूले पूँजी बजारमा साइबर सुरक्षाको सुदृढीकरण, वित्तीय साक्षरताको विस्तार र विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा सांसदहरूले आइपिओ निष्कासन सम्बन्धी विषयमा पारदर्शिता सुनिश्चित गर्न प्रभावकारी संयन्त्र विकास गरी अनियमितताप्रति शून्य सहनशीलताको नीति अपनाउनु पर्नेमा जोड दिनुभयो। नेपाल धितुपत्र बोर्डको आर्थिक वर्ष 2082-83 भएका मुख्य काम कारबाही लगायतका विषयमा भएको छलफलमा सांसदहरूले धितुपत्र बजारलाई वास्तविक अर्थतन्त्रसँग प्रभावकारी रूपमा जोड्नुपर्ने र बजारलाई सुदृढ बनाउँदै तरलताको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। सांसदहरूले काठमाडौँ केन्द्रित पूँजी बजारको पहुँचलाई विकेन्द्रीकरण गर्दै ग्रामीण क्षेत्रमा समेत लगानी सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्ने र उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन बढाउने उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो। बैठकमा नेपाल धितुपत्र बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्टले धितुपत्र निष्कासन सम्बन्धी प्रक्रिया र प्रतिस्पर्धी पूँजी बजार विकास गर्न अन्तर्राष्ट्रिय अभ्यास र मापदण्ड अनुसार नीतिगत सुधार र रणनीति तयार भइरहेको जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय मानवाधिकार लगायत 3 आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेश हुँदैछन्। दिउँसो 1 बजे बस्ने बैठकमा राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन 2081-82 र समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन

नमस्कार, कार्यक्रम म्युजिक एन्ड क्विजको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम म्युजिक एन्ड क्विजको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट, सहकर्मी विद्या र म रमेशको तर्फबाट हजुर, प्रत्येक बुधबार 12 बजेको समाचारपछि करिब 1 बजेसम्म कार्यक्रम म्युजिक एन्ड क्विज आउने गर्छ र आज पनि कार्यक्रम म्युजिक एन्ड क्विज लिएर उपस्थित भइसकेका छौँ। हामीलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ र रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। यसका साथै 98.100 र 103 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा हामी एउटा सामान्य ज्ञान सम्बन्धी प्रश्न सोध्ने गर्छौँ भने अर्को हामी गीतको अंश सुनाउँछौँ। तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। दुईवटै प्रश्नको सही उत्तर दिने मित्रलाई हामीसँग 6 गीतहरू रहेका हुन्छन् र ती गीतहरूमध्ये एउटा गीत रोजाइमा राख्न दिन्छौँ। कार्यक्रम म्युजिक एन्ड क्विजमा आज रहेका गीती झलकहरू यस प्रकार छन्।

हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीत झलकहरू थिए मेलिना राई र करण परियारको स्वर, त्यसै गरी सुमन केसी र रोजिना बस्नेतको स्वर। अर्को गीत थियो राजेश पाल राई र मिलना मात्रैको, त्यसै गरी कमल खनाल र पुणकला विशीको स्वर, आरके गुरुङ र अनु चौधरीको स्वर, गोविन्द पौडेल र शान्तिश्री परियारको स्वर। यी गीतहरू रोजाइमा राख्न सक्नुहुन्छ एउटा सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर र अर्को हामी गीतको अंश सुनाउँछौँ। तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। कार्यक्रम म्युजिक एन्ड क्विजका लागि दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन्, शून्य एक 42 11 721 र 42 11 736। कार्यक्रमको शुभारम्भ गर्दैछौँ पशुपति शर्मा र रमिला नेउपानीको स्वर, पशुपति शर्माको रचना र सङ्गीतबाट।

0: हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजको सुरुवात गरिसक्यौँ गीतबाट। पशुपति शर्मा र मिला नेउपानेको स्वरमा रहेको थियो भने शब्द सङ्कलन रहेको थियो पशुपति शर्माको। यहाँहरू भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने कार्यक्रम म्युजिक एन्ड क्विज सुन्दै हुनुहुन्छ रेडियो नेपालका साठवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट, र त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz अनलाइनमा radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर सुन्दै हुनुहुन्छ भने 01 42 11 7 21 7 36 को लाइन पनि खुला गरिसकेका छौँ। सदाजै आज पनि हामी तिनजना उपस्थित छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ लक्ष्मण विष्ट,
1: अनि म रमेश,
0: अनि म विद्या। यहाँहरू माझमा छौँ। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो, नमस्ते, म सुरज पन्त बौद्ध काठमाडौँबाट।
0: सुरजजी, के छ नि हालखबर?
2: सब ठिक छ हजुरको? के छ?
0: हाम्रो पनि एकदम ठिकठाक छ
2: हजुर। अलिक गर्मी बढेको छ यता काठमाडौँतिर।
1: सुरजजीसँग अन्त अन्ततिर कुराकानी हुन्थ्यो, आज त पहिलो पटकमै कुराकानी भयो कार्यक्रमको सुरुवातमा है।
2: आज अन्तिम बुधबार भएर होला पहिलो कलमै लाग्यो।
1: अनि नजिकै हुनुहुन्छ, के छ, आरामै हुनुहुन्छ सुरजजी?
2: आरामै छु हजुरलाई,
1: एकदमै हामी सन्चै छौँ। अनि अब प्रश्नतिर लागौँ त सुरजजी।
2: हुन्छ हुन्छ।
0: प्रश्न यस प्रकार रहेको छ, नेपाली भाषाको जग बसाल्ने आदिकवि भानुभक्त आचार्यको विक्रम सम्म 2083 कतियौँ जन्म जयन्ती मनाइयो?
2: हजुर, अप्सन भन्नु त।
0: चारवटा अप्सन रहेका छन्। अप्सन एमा रहेको छ 213, अप्सन बीमा रहेको छ 214, र अप्सन सीमा रहेको छ 215, र अप्सन डीमा रहेको छ 216।
2: 215 भने
1: मिलेन। हुन्छ, टेलिफोन गर्नुभयो सुरजजी, त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। सुरज पन्त आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा बौद्धबाट। फेरि पनि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ।
0: हेलो, नमस्कार हजुर।
1: हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ, रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ, र हाम्रा एफएम ब्यान्डहरू 98.1 MHz पनि सुनिरहनु भएको छ। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
0: हेलो
3: हेलो हजुर, नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: नमस्कार, नमस्कार विद्या चौधरीजी, नमस्कार। नमस्कार, व्यस्त पनि रहनु होला, स्वस्थ पनि रहनु होला। म हजुरकै घर जाने बाटो नजिकैको ओमडी साहबकोबाट आएँ त।
0: ओमडीजी, के छ नि हालखबर? म घर गएर आएँ नि,
3: त्यही त जानु हो थियो। मैले तपाईँलाई कौशल थानामा देखेको थिएँ कि।
0: कुन समयमा?
3: तपाईँको त्यही 4 बजेतिर भयो त।
0: बिहान कि बेलुका भन्नुहोस् त?
3: बेलुकाको के?
0: ए, त्यसो भए म होइन है, म त त्यो ठाउँमा चाहिँ रातिमा पुगेको थिएँ है, 2-3 बजे पुगिसकेको थिएँ। अरू कोही हुनसक्छ? मलाई रिता दिदीले नि भन्दै हुनुहुन्थ्यो।
3: हजुर हजुर, म झुक्किन नि सक्छु है त।
0: ओ मणिजीले देख्नु भएको रहेछ, तिमी नबोलेर हिँड्ने भन्दै हुनुहुन्थ्यो है।
3: होइन होइन, तपाईँ म नजिक त थिएन, म अलिक परैबाट मैले चाहिँ नि त्यस्तै लागेको थिएँ कि तपाईँको बोली सुनेर। अनि तपाईँहरू उतैको चौधरी भाषा नि बोल्नुभएको थियो कि, यताको चौधरी भाषा त मलाई नि आउँछ, अब तपाईँहरूको चौधरी भाषा अलिक फरक छ कि।
0: ए, म चाहिँ अब यसो यहाँ चाहिँ बोलिन्छ होइन, घरमा चाहिँ हामी फेरि नेपाली नै बोल्छौँ, कस्तो अचम्म छ कि हाम्रो घर फेरि।
3: हजुर हजुर हजुर, त्यो त अब यता पनि छोडे, हाम्रोतिर पनि छोडे, बोल्दैन। आजभोलि त म कहिले कहिले यसो गएँ भने म बोल्छु, अरे बोलिया तर बाबा कहाँ के भनेर, अरे
0: अहिले चाहिँ म मेरो चाहिँ एकदमै थारू भाषा एकदमै सुधार भइसकेको छैन, सिक्नु पनि पर्छ आफ्नो भाषा। हजुर, रेडियो नेपाल जोइन भएपछि धेरै नै मैले चाहिँ बोल्न सुरु गरेको छु।
3: हजुर, त्यो त त्यो हो, बोल्नु पनि पर्छ अलिअलि बेला बेलामा। यसो
0: म भन्दा अझ राम्रोसँग रमेश भट्ट सर पो बोल्नुहुन्छ त।
3: सुनिराखेको हुन्छु अलिपछि बोल्नुहुन्छ, तर म ट्राई गरेर हुन्छु, सिधीमिती फोनै लाग्दैन कि आज चाहिँ के भएर लाग्यो कि।
0: एकछिन, हजुरलाई बोल्न आउँछ होइन थारू भाषा?
3: अब यसो हो, तपाईँहरूको यताको चौधरी भाषा मिल्दैन कि, यताको तपाईँहरूको
1: दाङको फरक छ। हो, दाङको फरक छ। अनि लुम्बिनी भनौँ न, यता कपिल वस्तुतिर भयो, नवलपरासीतिर भयो, फरक छ। फेरि यो तराईतिर सर्लाहीतिरको फेरि फरक छ।
3: फरक छ, यो चितवनको तपाईँको पूर्वी चितवनसम्म, अनि यतापट्टि तपाईँको चोरमारासँग मिल्छ, फेरि बरघाटको चौधरीसँग मिल्दैन।
1: हजुर, हो हो, तर आफ्नो मातृभाषा चाहिँ
0: एकदमै सिक्नु पर्छ।
1: हुन्छ, अब प्रश्नतिर लागौँ है।
0: ओमणजी, प्रश्न यस प्रकार रहेको छ। नेपाली भाषाको जग बसाल्ने आदिकवि भानुभक्त आचार्यको विक्रम सम्वत 2083 सालमा कतियौं जन्म जयन्ती मनाइयो? तिनवटा अप्सन बाँकी छन् होइन, एउटा चाहिँ गइसकेको छ। अप्सन एमा रहेको छ 213, अनि अप्सन बीमा रहेको छ 214, र अप्सन डीमा रहेको छ 216।
3: मिलेन,
1: हुन्छ ओमणिजी, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छ र छुट्टी हो। ओमणि सापकोटा आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा नवलप्रासीबाट, र फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
0: हेलो, नमस्कार हजुर।
4: नमस्ते विद्या दिदी, अनि रमेश भट्ट सरलाई पनि
1: नमस्कार। नमस्कार, आरामै हुनुहुन्छ?
4: म एकदम ठिक छु, हजुरको कार्यक्रम सुन्दै यहाँ ड्युटी गरिरहेको छु।
1: लवली किराँत राई, मलेसिया।
4: हजुर, पक्कै पनि।
0: ठिक
4: छ, एकदम पानी पर्न सकेको छैन, दुई चार दिन भयो, कस्तो गर्मी गर्मी छ।
1: मलेसियामा एकनासकै हावा पानी हुन्छ है, त्यस्तो गर्मी, धेरै गर्मी अनि धेरै जाडो चाहिँ हुँदैन होला?
4: सेम हुन्छ प्राय, तर अलिकता पानी परेन भने चाहिँ हल्का गर्मी अलिकता बढ्छ, पानी अनि पानी परेपछि फेरि नर्मल नै हुन्छ फेरि।
1: त्यही त, मसँग पढ्ने केही साथीहरू छन् त्यतातिर, अनि उहाँसँग कुराकानी हुँदाखेरि लगभग पानी नपऱ्यो भने गर्मी र त्यस्तो जाडो, धेरै गर्मी, त्यस्तो जे होस् हाम्रोमा जस्तो हुन्छ त्यस्तो चाहिँ हुँदैन भनेर भन्नुहुन्थ्यो कि उहाँहरूले।
4: डिफेन्स छ, डिफेन्स नेपालको, अनि नेपालको यहाँको अलिकता, यहाँ चाहिँ प्रायः एकनाश हुन्छ होइन, तर अब सउदी कतारतिर, अब दुबईतिर, अब 52-54 डिग्रीमा पनि अब जस गर्मी हुन्छ, तापक्रम अब त्यति चाहिँ छैन यहाँ अब।
1: अनि सबैजना आरामै हुनुहुन्छ लवलीजी?
4: एकदम, यहाँ जति पनि हुनुहुन्छ, म्यानमार, भियतनाम, नेपाली अनि इन्डोनेसिया, सम्पूर्ण हाम्रो साथीहरू, एकदम कामनहरू चाहिँ एकदम आराम कुशल मङ्गल नै हुनुहुन्छ।
1: अनि के छ घरतिर? थोरै धेरै भएन घरतिर गएको बाटो भनौँ न, मलेसियातिर गएको, घरतिर कन्ट्याक्ट भइरहेको छ नि?
4: एकदम कन्ट्याक्ट भइरहेको हुन्छ, आज पनि काँक्रा बेच्दामा एकदम बेस्ता बेस्ता 8-10 हजारको बेचिसक्नु भएको छ वाइफले होइन।
1: तपाईँलाई चाहिँ जे होस् घरको याद आइरहेको छ, त्यो काँक्राहरू आँखामा घुमिरहेछन् है?
4: पक्कै पक्कै पनि, जस यता आउने बेलामा पनि अब मन नभई पनि आउनु, मन नलागि नलागि पनि मन भारी भएर जस विवश हुँदै जस फर्किनु पऱ्यो होइन, पक्कै पनि याद त छ।
1: हुन्छ, तपाईँले बाहिरबाट फोन गर्नुभएको छ, हामी बाहिरबाट फोन गर्ने साथीहरूलाई, घर परिवारलाई छोटो समय दिन्छौ।
4: मेरो पूजनी मम्मी पापालाई म यहाँ आरामै छु, मैले कल गर्नु पाएको छैन, मम्मी पापालाई एकदम म यहाँ ठिक छु भन्न चाहन्छु, सम्पूर्ण गाउँले वासीहरू प्लस मेरो प्यारीलाई, जस काँक्रा बेच्दै कार्यक्रम सुन्दै थिएन होला, उनलाई पनि एकदम
1: हामीलाई हाम्रो तर्फबाट पनि सम्झना छ, चाँडै काँक्रा राम्रो भावमा बिक्री हुन् है लवलीजी।
4: पक्कै पनि, पक्कै पनि।
1: अब त तपाईँलाई सजिलो पनि छ, दुईवटा अप्सन मात्रै बाँकी रहेका छन्।
0: प्रश्न यस प्रकार रहेको छ लवलीजी, नेपाली भाषाको जग बसाल्ने आदिकवि भानुभक्त आचार्यको विक्रम सम्वत 2083 सालमा कतियौं जन्म जयन्ती मनाइयो? अप्सन दुईवटा मात्रै बाँकी छन्, कस्तो। अप्सन एमा रहेको छ 213 जन्म जयन्ती मनाइयो, वा अप्सन बीमा रहेको छ 214। यो मध्ये एउटा
4: कस्तो 50-50 पर, हिजो अस्ति भर्खर मनाउनु चाहिँ होइन, तर म कन्फ्युज भयो,
0: यो चाहिँ असार 29 गते मनाइएको हो।
4: हजुर, यो चाहिँ 13 जस्तो लागेछ।
1: एकदमै सही उत्तर हो, तपाईँले सम्झना गरिराख्नु भएको रहेछ।
0: आदिकविको जन्म चाहिँ तनहुँमा भएको हो, उहाँ चाहिँ नेपाली भाषाको एकदमै होइन,
1: हामीले सानो छँदाखेरि उहाँका थुप्रै सृजनाहरू,
0: रामायणलाई विशेष गरेर एकदमै सरल भाषा नेपालीमा चाहिँ उहाँले चाहिँ अनुवाद गरिदिनु भयो।
1: हुन्छ, टाढाबाट हुनुहुन्छ, अब गीत सुनाउँछु एउटा, तपाईँलाई गीतको पनि सही भन्नुहुन्छ भन्ने आश लागिरहेछ है लवलीजी।
4: कोसिस गर्छु।

0: निकै चर्चामा रहेको गीत हो यो।
1: पक्कै पनि जस मलाई मनपर्ने जस सिङ्गर पनि हुनुहुन्छ उहाँ होइन, काठमाडौँ हेर्दा हेर्दै छुट्यो मलाई यो जस यो गीत सुन्दाखेरि म एकदम भावुक पनि हुन्छु होइन, नरेन्द्र प्यासी
0: एकदमै हुन्छ। कुन गीत रोजाइमा राख्नुहुन्छ?
1: मलाई जस यो दुई नम्बरको राखिदिन न है।
0: दुई नम्बरको गीत सुमन केसी र रोजिना बस्नेतको, देवेन्द्र खड्काको सरोज पोखरेलको। हुन्छ, सम्झिन सक्नुहुन्छ?
1: हुन्छ, फर्स्टमा रमेश भट्ट सरलाई अनि हाम्रो विद्या दिदी
0: लवलीजी
1: सुनिबस्नु, हजुर
0: हजुर हजुर,
1: अनि कार्यक्रम सुनिबस्नु भएको छ, माया गरेर म्युजिक क्विज कार्यक्रम सुनिबस्नु छ सम्पूर्णलाई, अनि विशेष हाम्रो साथीहरू सम्झौँ धनकुटातिर हरपल रोशनी, सानो सम्झना, प्रतिमा स्पर्शी हुनुहुन्छ, अस्मिता बान्तवा अनि रुबिना राई हुनुहुन्छ इलामतिर, एकदम धेरै मिस गरिरहेको छु, मोरङतिर दिलो सानो याम्पू पनि हुनुहुन्छ, थुप्रै थुप्रै साथीहरू हुन्छ, राजेश कुमार माझी पनि हुनुहुन्छ, हाम्रो वरुण चञ्चले पनि हुनुहुन्छ, थुप्रै साथी हुनुहुन्छ सम्पूर्णलाई, कोही कसैलाई बिर्सेको छैन भन्दै छुट्टिन्छु। नमस्ते, बाई बाई।
0: नमस्कार, हाम्रो टेलिफोन सम्पर्कमा लवली किरात राई आउनु भएको थियो मलेसियाबाट, उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सहित र गीतको पनि मिलाउनु भएको छ, रोजाइमा राख्नु भएको छ। सुमन केसी र रोजिना बस्नेतको स्वर दिपेन्द्र खड्काको, रचना हो सरोज पोखरेलको, सङ्गीत एकैछिन यार्का माझमा राख्दैछौँ, तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, लवली किरात राईको रोजाइमा राखेका थियौँ भर्खरै मात्र गीत सुमन केसी रोजिना बस्नेतको स्वरमा रहेको थियो भने दिपेन्द्र खड्काको गीत रचना रहेको थियो सरोज पोखरेलको सङ्गीतमा. यहाँहरू कार्यक्रम म्युजिक एन्ड क्विज सुन्दै हुनुहुन्छ रेडियो नेपालका साटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट र त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगाहर्जसँगै अनलाइनबाट पनि रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर सुन्दै हुनुहुन्छ. हामी तिनजना छौँ. प्रविधि संयोजनमा हुनुहुन्छ लक्ष्मण विष्ट
1: अनि म रमेश
0: अनि म विद्या छु. यहाँहरू माझमा 0142117211 र 736 को लाइन पनि हामीले खुला गरिसकेका छौँ. कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ. हेलो नमस्कार.
2: हेलो नमस्कार.
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म धनकुटाबाट कृति आम्फो.
0: कृतिजी, के छ नि धनकुटाको हालखबर?
2: धनकुटाको हालखबर एकदम ठिकै छ भन्नु पर्यो. शीतल शीतल छ. तपाईँ लगाएर रेडियो पालिन्छ नि छ त?
0: हाम्रो पनि एकदम ठिकठाक छ.
2: हजुर.
1: अनि नमस्ते झरनातिर कतिको मान्छेहरू आइरहेछन् कृतिजी?
2: नमस्ते झरना, यो पानी आएको बेलामा चाहिँ बन्द भइरहेको छ अनि पानी नआएको बेलामा चाहिँ हल्का आइरहेको छ.
0: अहिले चाहिँ यतिखेर एकदमै गइराख्नु भएको छ है? मेरो साथीहरू नि पुग्नु भयो नि त्यहाँ.
2: ए
0: हजुर, एकपटक चाहिँ आउनै पर्ने ठाउँ रहेछ भनेर भन्दै हुनुहुन्थ्यो.
2: हामी त्यहाँ यस्तो साग सब्जीहरू बिक्री गर्नु चाहिँ गइबस्छौँ होटेल होटेलमा चाहिँ.
1: नजिकको तीर्थ हेला चाहिँ गर्नु हुँदैन.
0: सुन्नुहोस् न कृतिजी, मेरो साथीहरू चाहिँ बाँकी जिल्लादेखि उहाँ पुग्नु त्यहाँ पुग्नु भयो कि. नमस्ते झरना.
2: हजुर, सबै ठाउँदेखि आउनुहुन्छ.
1: त्यही त बाहिरको मान्छे चाहिँ आउने न, नजिकको भनौँ न, जस्तो आफ्नो ठाउँ भएकोले जाउँला नि, अर्को दिन जाउँला नि भन्ने हुन्छ है.
0: म नजिकै उता नेपालगञ्ज अस्ति 15 दिन बसेन, तर बागेश्वरी मन्दिर नगएर आए त्यस्तै होला.
1: त्यस्तै हो. हुन्छ, अब कृतिजी अब प्रश्नतिर लागौँ है.
0: प्रश्न चाहिँ एकदमै सजिलो रहेको छ. विश्व अभिभावक दिवस कहिले मनाइन्छ बुझ्नुभयो? यो चाहिँ जुन महिनामै मनाइन्छ होइन, तारिक चाहिँ भन्नुपर्ने हुन्छ. तारिक चाहिँ अप्सन एमा रहेको छ 1 तारिक, अप्सन बीमा रहेको छ 2 तारिक, अप्सन तिनमा रहेको छ 3 तारिक, वा अप्सन डीमा रहेको छ 4 तारिक.
1: मिलेन. हुन्छ कृतिजी, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ. कृति आफू आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा धनकुटाबाट. अब 3 अप्सन बाँकी रहेका छन्. विश्व अभिभावक दिवस कहिले मनाइन्छ, 3 छन् अप्सन बाँकी, र कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ.
0: हेलो.
3: हजुर नमस्कार. गुड आफ्टरनुन. सेवानामा हजुर जुरै जानुभयो.
0: नमस्कार. नमस्कार एसपीजी, के छ नि हालखबर?
3: एकदम ठिकठाक छ. आराम कुशल मङ्गल हुनुहुन्छ. मौसमको बारेमा एकदम झिरहेको छ, पानी पर्दा जस्तो छ. हजुरहरू आराम होला? मौसम कस्तो छ?
1: यहाँ नि त्यस्तै छ. जियोस्, अहिले चाहिँ बादल लागिरहेछ, पानी परिरहेछ. जियोस्, दिनमा एकचोटि नभए पनि राति एकचोटि पानी परिरहेछ. काठमाडौँमा त भन्नै सकिन्न, यहाँ हामी पानी परेको छैन भन्छौँ. किर्तिपुरतिर
0: पानी पर्दिरहन्छ भने अबको केही समय चाहिँ पानी नपर्दै हुन्थ्यो है. घुम्न जाने भनेको पोस्टपोन होला जस्तो भइरहेछ के. धेरै ठाउँमा अहिले यो पानी, यो बर्खा सिजन भएर पनि होला पानी पर्ने स्वाभाविकै हो होइन. धेरै ठाउँमा के बाटोहरू चाहिँ पहिरो खसेर एकदमै बन्द छ होइन, अलपत्र हुनुहुन्छ के.
1: इलामतिर पनि अस्ति कता कता बाटो बन्द भएको समाचारहरू सुनिरहेका
3: थियौँ.
1: अहिले त अत्यावश्यक काम बाहेक बाहिर नहिँड्दा राम्रो है एसपीजी. अहिले चाहिँ काम जरुरी छ भने हिँड्ने, नभए पनि बाटोको जानकारी लिएर मात्रै यात्रा गर्दाखेरि एकदमै राम्रो. अब प्रश्नतिर लागौँ.
0: प्रश्न यस प्रकार रहेको छ, विश्व अभिभावक दिवस कहिले मनाइन्छ बुझ्नुभयो? प्रश्न 3 अप्सन बाँकी रहेका छन् हामीसँग. यो चाहिँ जुन महिनामा मनाइन्छ, तारिक मात्रै भन्नुपर्ने हुन्छ. अप्सन एमा रहेको छ 1 तारिक, अप्सन सीमा रहेको छ 3 तारिक, वा अप्सन डीमा रहेको छ 4 तारिक.
3: 4 तारिक.
1: मिलेन एसपी, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र सुटिन्छौँ एसपी राई आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा इलामबाट। अब दुईवटा अप्सन मात्रै बाँकी रहेका छन्। विश्व अभिभावक दिवस कहिले मनाइन्छ? दुईवटा अप्सन मात्रै बाँकी छन्। आउने मित्रलाई एकदमै सजिलो छ, कुनै मित्र आइसक्नु भएको छ।
0: हेलो,
2: हजुर,
0: नमस्कार,
2: म धन राम प्रसाद।
1: राम प्रसाद जीको आज फोन चाहिँ के भएको छ?
2: खोइ गरेन सर,
1: नेटवर्क चाहिँ कुनै बेला अलि दायाँ बायाँ गएर कुराकानी गर्दाखेरि हुन्छ कि? तपाईँको आवाज अलिक घटेर आइरहेछ।
0: हामी प्रश्नतर्फ नै लागौँ है त।
2: हजुर हजुर,
0: पहिला चाहिँ प्रश्नको जवाब दिने हो कि त्यसपछि बल्ल
1: गीत त गइसक्यो, अब तपाईँलाई नयाँ गीत
0: नयाँ गीत आउँछ। हजुर, होइन होइन, एक तारिक बाँकी छ र तिन
1: तारिक बाँकी छ।
2: एक
1: तारिक भन्नुहुन्छ? एकदमै सही उत्तर हो, विश्व अभिभावक दिवस
0: हरेक वर्ष चाहिँ
1: जुन एक तारिक मनाइन्छ। अब गीत हतार गर्नुभएको थियो, सुनाइहालौँ।

0: तपाईँले गीत सुन्दै हुनुहुन्छ, तपाईँलाई गीत सुनाइरहेका छौँ। एकदमै सही उत्तर हो, रूपक डोटेल। अब हामीसँग पाँचवटा गीतहरू रहेका छन्, कुन गीत रोजाइमा राख्नुहुन्छ? अब दुई नम्बरको बाँकी गएको छ, राजेश पाल राई, मिलन अमाते, कमल खनाल, पूर्णकला विशी, आरके गुरुङ, अनु चौधरी, गोविन्द पौडेल, शान्ति श्री परियार। शान्ति श्री परियार तपाईँको आवाज अलिक कटेर आइरहेछ, हुन्छ छोटकरीमा सम्झिन सक्नुहुन्छ?
1: ठिकै छ, नेपालमै कार्य तयार हुनुभयो पौडेलको आज जन आज असर हो के अरे जन्मदिनको प्रकट। अनि प्रमुख दिल विक्रम काठमाडौँ।
0: तपाईँको आवाज पुरै कटेर आइरहेछ, केही पनि बुझेको छैन रामप्रसादजी। हुन्छ, हाम्रो टेलिफोन सम्पर्कमा रामप्रसाद निरौला हुनुहुन्थ्यो धनकुटाबाट, उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्न र गीतको पनि सही मिलाउनु भएको छ। रोजाइमा राख्नु भएको छ गोविन्द पौडेल र शान्ति श्री फरियारको सुर, गोविन्द पौडेलको रचना र सङ्गीत हो। तपाईँ भने सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, भर्खरै मात्र हामीले गीत सुनायौँ
1: गोविन्द पौडेल र शान्तिश्री परियारको स्वर, गोविन्द पौडेलको रचना र सङ्गीत रहेको थियो। हामी कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ, रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ, हाम्रा एफएम ब्यान्डहरू 98.1 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ, साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। अझै केही सामान्य ज्ञान सम्बन्धी प्रश्नहरू रहेका छन् भने केही गीतका अंशहरू पनि रहेका छन्। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
0: हेलो,
2: हजुर नमस्कार।
0: नमस्कार नमस्कार नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: म कटारी नगरपालिका आठ उदयपुर सिरिसेबाट प्रेम प्रसाद भण्डारी बोले। हजुर
0: प्रेमजी,
2: हजुर
0: के छ उदयपुरको हालखबर?
2: पानी परो अहिले भन्नुपर्दा अलिअलि बिहान चाहिँ घाम लागेको थियो, अनि यस्तै छ भन्नु
1: जे पानी परिरहेको छ आजभोलि।
2: हजुर पानी परिरहेको छ।
1: अनि घरतिर के लगाउनु भएको छ आजभोलि? बारीतिर के लाउनु भएको छ प्रेमजी?
2: बारीतिर भनेको मैले बर्खे आलु लाएको थियो सागुनमै,
1: हजुर,
2: अनि त्यो बर्खे आलु चाहिँ बैशाखमै के गरी त्यो कलिलैमा बोट मरेर मसिना त्यो गुच्चा जस्ता दाना मात्रै भएको बेला बोट मरेर कामै लागेन।
1: त्यसको लागि उपचार गर्नु भएन? व्यावसायिक हिसाबले लाउनु भएको थियो कि घर खानालाई मात्रै?
2: व्यावसायिक रूपले गरेको तर त्यो कामै लागेन, त्यो मसिनो दाना भयो, त्यही बिक्रीलाई उपयुक्त भएन।
1: कहिले काहीँ माटोको पनि उपचार गर्नुपर्छ, यसो जेटीहरू र आफूले नजानेका कुराहरू एकचोटि प्राविधिकहरूलाई ल्याएर चाहिँ माटो पनि जाँच गराउनुपर्छ भनेर भन्छन् है। मैले थाहा पाएअनुसार प्रेमजी
2: त्यस्तो कहिले हुँदैन थियो, म यहाँ बसेको 15-16 भयो,
1: हजुर,
2: आलु कहिल्यै मर्दैन थियो त्यसरी।
1: कहिले काहीँ हुनसक्छ, रोगहरू आउन सक्छन्, त्यसो भए धेरै लगाउनु भएको थियो, त्यही यसपालि त्यति राम्रो भएन।
2: हजुर 2 क्विन्टल जति बिउ रोपेको,
1: ओहो 2 क्विन्टल
2: भने जस्तो भएन।
1: भएन धेरै हो नि 2 क्विन्टल भनेपछि। अरू वर्ष चाहिँ राम्रै फल्थ्यो है?
2: अरू वर्ष राम्रै फल्थ्यो।
1: हुन्छ, अब चाहिँ अलिकति कहिले काहीँ धेरै वर्ष भइसकेपछि माटोको पनि हेर्नुपर्छ रे, पोटासहरू के राखेर माटोको उपचार विधिहरू धेरै छन्, तीमध्ये केही गर्नुपर्छ होला, एकचोटि तपाईँले सल्लाह गर्दाखेरि राम्रो। अब प्रश्नतिर लागौँ है।
0: प्रेमजी प्रश्न चाहिँ यस प्रकार रहेको छ, नेपालकै पहिलो पोषण मैत्री गाउँपालिका घोषणा हुन सफल स्थानीय तह कुन हो भनेर प्रश्न रहेको छ। चारवटा अप्सन रहेका छन् हामीसँग, अप्सन एमा नेपालकै पहिलो पोषण मैत्री गाउँपालिका घोषणा हुन सफल स्थानीय तह कुन हो, बुझ्नुभयो है?
2: पोषण मन्त्री
0: गाउँपालिका होइन। हजुर हजुर हजुर। अप्सन एमा रहेको छ शहीद भूमि गाउँपालिका धनकुटा, अप्सन बीमा रहेको छ बडीघाट गाउँपालिका बागलुङ, अप्सन सीमा रहेको छ गोकर्णेश्वर नगरपालिका काठमाडौँ, वा अप्सन डीमा रहेको छ राजापुर नगरपालिका बर्दिया।
1: बीमा चाहिँ बागलुङ, सीमा चाहिँ काठमाडौँ, अनि डीमा चाहिँ बर्दिया।
2: हजुर डीमा बर्दिया। हजुर अप्सन एकै धनकुटा राख्नु पर्यो।
1: शहीद भूमि गाउँपालिका भन्नुहुन्छ, मिलेन। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। प्रेम प्रसाद भण्डारी आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा उदयपुरबाट, र फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अब 3 अप्सन बाँकी रहेका छन्।
0: हेलो हेलो,
3: हजुर नमस्ते।
0: नमस्ते,
3: म तारा शङ्कर।
1: तारा शङ्करजी आरामै हुनुहुन्छ?
3: एकदम आराम भन्दा नै रुगा मर्गीले सताएको छ हो। हजुर के गर्नु, हजुरहरूसँग बोल्न त फुलपाती राखेर तपसै गर्नु बेला भएछ सर, के गर्नु।
1: पाँचतिरको खबर सुनाउनुहोस्, के छ?
3: पाँचतिरको खबर एकदम गर्मी छ है, पुरा गर्मी गर्मी छ, त्यस्तै त्यस्तै छ, पानी चाहिँ आज परेको छैन, त्यस्तै छ भन्नुपर्छ है त।
1: अब पहिला त हामी स्वास्थ्य लाभको कामना गर्दछौँ, रुगाखोकी चाहिँ चाँडै निको होस् है तारा शङ्करजी।
3: हजुर पनि एकदम सेम फोटोकपी गरे है त सर।
1: अब 3 अप्सन रहेका छन्, नेपालकै पहिलो पोषण मैत्री पालिका घोषणा हुन सफल स्थानीय तह कुन हो, प्रश्न रहेको छ, पोषण मैत्री पालिका चाहिँ कुन हो स्थानीय तह चाहिँ? अब यसमा अप्सन रहेका छन् बडीगाड गाउँपालिका बागलुङ, गोकर्णेश्वर नगरपालिका काठमाडौँ, वा राजापुर नगरपालिका बर्दिया।
3: गोकर्णेश्वर भन्नुपर्छ है त,
1: किन काठमाडौँ भएको भएर भन्नुभएको हो क्या? सबै कुरा काठमाडौँमा हुन्छ भन्ने पनि छैन नि, हुन्छ मिलेन। टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छ र छुट्टिन्छौँ। तारा शङ्कर हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा पाँच थरबाट। अब छोटो एकजना मित्रसँग कुराकानी गर्नेछौँ, दुईवटा अप्सन मात्रै बाँकी रहेका छन् र यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
0: हेलो,
4: हेलो,
0: नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? अहिले कस्तो आयो? अनि कहाँबाट को बोल्दै हुनुहुन्छ नि?
4: कल्पना श्रेष्ठ बोलेको।
0: कल्पना श्रेष्ठ
1: कुन ठाउँबाट भन्नुभयो?
4: पुलचोक
1: ललित। ए, पुलचोक अस्ति पनि कुरा गर्ने
0: भएको थियो।
1: ए, जियोस, यो दोस्रो पटक कुराकानी भएको जस्तो लाग्दैछ।
0: अनि के छ नि हाल खबर कल्पनाजीको? हाम्रो पनि एकदमै ठिकठाक छ,
1: समय पनि थोरै छ। नेपालकै पहिलो पोषण मैत्री पालिका घोषणा हुन सफल स्थानीय तह कुन हो? पोषण मैत्री पालिका घोषणा हुन सफल पहिलो स्थानीय तह कुन हो? अप्सन रहेका छन् एउटा चाहिँ बडीगाड गाउँपालिका बागलुङ, अर्को राजापुर नगरपालिका बर्दिया। अप्सन बी बडीगाड गाउँपालिका भन्नुभएको हो, एकदमै सही उत्तर हो बागलुङ। र अब तपाईँलाई एउटा गीत सुनाउँछु।
0: बडीगाड गाउँपालिका चाहिँ होइन, सङ्घीय सरकारको पोषण मैत्री स्थानीय शासनको कार्यान्वयनमा चाहिँ सबै कुराहरू पुरा गरेर चाहिँ देशभरिकैमा चाहिँ पहिलो स्थानीय तह घोषित भएको छ। एकदमै राम्रो कुरा होइन।
1: थोरै गीत सुनाउँछु, समय कम छ है।
4: ओके,

0: कल्पनाजी,
1: हजुर,
0: माया गर्नेको चोखो माया पनि देखियो, कति माया गर्नुहुन्छ कतिलाई?
1: सम्पूर्णलाई माया गर्छु, माई फ्यामिली अनि हजुरसित अरूलाई माया गर्छु।
0: र अनि कसले गाउनु भएको यो गीत? एकदमै सही हो। अब हामीसँग गीतहरू रहेका छन् मिलिना राई, करण परियार, अनि त्यसै गरी राजेश पाल राई, मिलन अमात्य, कमल
1: मेलिना राईको सङ्ग प्ले गरिदिनु छ है।
0: हुन्छ, सम्झिन सक्नुहुन्छ?
1: सम्झिनु पर्दा हजुर, तपाईँलाई माया गर्ने अर्थ लगि।
0: ओके, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छ। हाम्रो टेलिफोन सम्पर्कमा कल्पना श्रेष्ठ आउनु भएको थियो फुलचोकबाट, उहाँले रोजाइमा राख्नु भएको छ मेलिना राई र करण परियारको स्वर, दीपक बरुणको रचना रहेको छ, हरि लम्सालको सङ्गीत हो। आजलाई कार्यक्रम म्युजिक एन्ड क्विजको निर्धारित समय सकिने लाग्यो। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म रमेश,
2: म विद्या,
0: अनि छुट्टिन्छौँ। एक बजे यहाँले सुन्नुहुनेछ समाचार, त्यसपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। एक बिचमा सङ्गीत साधना कार्यक्रम सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार, नमस्कार।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपाल

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सांसदहरूले पूँजी बजारमा साइबर सुरक्षाको सुदृढीकरण, वित्तीय साक्षरताको विस्तार र विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा सांसदहरूले आइपिओ निष्कासन सम्बन्धी विषयमा पारदर्शिता सुनिश्चित गर्न प्रभावकारी संयन्त्र विकास गरी अनियमितताप्रति शून्य सहनशीलताको नीति अपनाउनु पर्नेमा जोड दिनुभयो। नेपाल धितुपत्र बोर्डको आर्थिक वर्ष 2082-83 भएका मुख्य काम कारवाही लगायतका विषयमा भएको छलफलमा सांसदहरूले धितुपत्र बजारलाई वास्तविक अर्थतन्त्रसँग प्रभावकारी रूपमा जोड्नुपर्ने र बजारलाई सुदृढ बनाउँदै तरलताको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। सांसदहरूले काठमाडौँ केन्द्रित पूँजी बजारको पहुँचलाई विकेन्द्रीकरण गर्दै ग्रामीण क्षेत्रमा समेत लगानी सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्ने र उत्पादनमूलक क्षेत्रमा पूँजी परिचालन बढाउने उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय मानवाधिकार लगायत 3 आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेश हुँदैछन्। केही बेरमा बस्ने बैठकमा राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन 2081-82 र समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन 2081-82 पेश हुने कार्यसूची छ। उक्त प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पेश गर्नुहुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने हुनेछ। यसै गरी राष्ट्रिय सभाको आज 1:15 बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ। देशभर हालसम्म 50% धान रोपाई सम्पन्न भएको छ। कृषि विभाग अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। प्रदेशगत रूपमा सबैभन्दा बढी सुदूरपश्चिममा 87% रोपाई भएको छ। बागमती नदीको कटानले टौदह पूर्वका केही घर जोखिममा परेका छन्। किर्तिपुर नगरपालिका छ स्थित टौदह उपत्यकाको प्रमुख पर्यटकीय स्थल मध्ये एक हो। बागमतीले विगत 2 वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि टौदहको पूर्व र पश्चिमतर्फका बस्ती जोखिममा परेका हुन्। सोलुखुम्बुको सोथाङ गाउँपालिकाको वडा नम्बर 4 पहिरोले 4 घर विस्थापित भएका छन्। विस्थापित हुनेहरूमा थुम्बान राई, चार बहादुर राई, मन बहादुर राई र हैकम सिंह राईको परिवार रहेका छन्। गौरी शङ्कर हाइड्रो पावरले हुँगा खोलामा निर्माण कार्य गर्नाले पहिरो गएको पीडित हैकम सिंह राईले बताउनु भएको छ। पीडितहरूले आफूहरू विस्थापित भई छिमेकीहरूकोमा आश्रय लिनु परेकाले सहयोगको लागि आग्रह गर्नुभएको छ। सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले पीडितहरूको सहयोगको लागि आफूहरूले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सम्बद्ध निकायमा लेखी पठाएको र तत्कालको लागि पीडितहरूलाई त्रिपालको व्यवस्था गरिएको जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14 # डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिका सैन्य आक्रमण आफूले पर्याप्त भएको घोषणा नगरेसम्म जारी रहने बताउनु भएको छ। उहाँले विद्युत केन्द्र र पुल लगायत पूर्वाधार पनि सम्भावित निशानामा पर्न सक्ने चेतावनी दिनुभयो। इरानी संचार माध्यमका अनुसार देशका दक्षिणी सहर तथा हुर्मुज जलमार्गका आसपासका टापुहरूमा विस्फोट भइरहेका छन्। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्सले कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ। अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी पुनः लागू गरेको छ। अब खेलकुद। फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा भएको पहिलो सेमी फाइनल खेलमा स्पेनले फ्रान्सलाई 2-0 गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।
4: नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो
5: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि। अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
6: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बराल।
7: अनि म चित्रकला चौहान।
6: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरू बारे जानकारी प्रस्तुत गर्ने गर्दछौँ। आजको नवीन कृषि प्रविधि कार्यक्रममा हामी कोसे बालीहरूमा जीवाणुमल, झारपात र कोसे गवारो व्यवस्थापनका उपायहरू बारे चर्चा गर्नेछौ। आउनुहोस् कार्यक्रम सुरु गरौं। कोसे बाली दलहन बाली अन्तर्गत पर्ने महत्वपूर्ण बालीहरू हुन्। यी बालीका सुकेका दाना वा गेडागुडीलाई विशेष गरी दालका रूपमा प्रयोग गरिन्छ। दाल, भात, तरकारी नेपालीहरूको प्रमुख दैनिक आहारा भएकाले यी बालीको विशेष महत्व रहेको छ। कोसे बालीमा प्रशस्त मात्रामा प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन तथा खनिज तत्त्व पाइने भएकाले यसलाई पौष्टिक आहाराको मुख्य स्रोत मानिन्छ। कोसे बालीले मानव स्वास्थ्यमा मात्र नभई कृषि प्रणालीमा पनि महत्वपूर्ण योगदान पुर्याउँछ। यी बालीका जरामा रहेका राइजोबियम जीवाणुले वायुमण्डलीय नाइट्रोजन स्थिरीकरण गरी माटोको उर्वरा शक्ति बढाउन मद्दत गर्छन्। नेपाल

0: पनि महत्वपूर्ण भूमिका खेल्दछन्। साथै कोसी बाली खेती गर्दा वर्षायाम र हिउँदमा बाँझो रहने जमिनहरूको सदुपयोग हुने, कम खन्जो तथा कम रोपाई खर्च लाग्ने, सिंचाईको आवश्यकता नपर्ने र न्यून मात्रामा मलखाद प्रयोग हुने भएकाले उत्पादन लागत कम लाग्ने र बढी फाइदाजनक हुने गर्दछ। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोसी बालीहरू 2,58,300 हेक्टर क्षेत्रफलमा खेती गरिन्छ र कुल 2,76,520 टन रहेको छ। यस आधारमा कोसे बालीको औसत उत्पादकत्व 1,071 किलो प्रति हेक्टर रहेको देखिन्छ। छिमेकी देशहरू जस्तै भारत, बङ्गलादेश र पाकिस्तानको तुलनामा नेपालमा कोसे बालीको उत्पादन वा उत्पादकत्व केही मात्राले बढी देखिए तापनि देशमा वृद्धि गर्न सकिने उत्पादन र उत्पादकत्वको लाभ नेपाली कृषकहरूले लिन सकिराख्नु भएको देखिँदैन, जसले गर्दा नेपालले वर्षेनी कोसे बाली तथा दलहन जन्ने वस्तुहरूको आयातमा 15 अर्ब रुपियाँ भन्दा बढी खर्च गर्ने गरेको छ र अझ यसमा भटमासको आयातलाई जोड्ने हो भने करिब 1.5 खर्ब पुग्ने अनुमान गर्न सकिन्छ। नेपालमा कोसे बाली उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्न गुणस्तरीय तथा उन्नत बिउको उपलब्धताको सुनिश्चित गर्नुका साथै रोग तथा किरा व्यवस्थापन, झारपात तथा सिंचाई व्यवस्थापन, राइजोबियम तथा सन्तुलित मलखादको प्रयोग, जलवायु अनुकूल कृषि प्रविधिको विकास र विस्तार तथा अनुसन्धान एवं कृषि प्रसार सेवाको सुदृढीकरणमा विशेष जोड दिन आवश्यक छ। साथै किसान मैत्री नीति, बजार व्यवस्थापन र उत्पादनमुखी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनले कोसे बाली क्षेत्रको दिगो विकासमा टेवा पुर्याउनेछ। यी प्रयासहरूको समन्वित कार्यान्वयनबाट कोसे बालीको उत्पादन र उत्पादकत्वमा उल्लेखनीय वृद्धि भई आयात निर्भरतामा न्यूनीकरण, खाद्य तथा पोषण सुरक्षाको सुदृढीकरण, माटोको उर्वरा शक्ति संरक्षण तथा कृषकहरूको आय स्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ। राइजोबियम एक किसिमको फाइदाजनक ब्याक्टेरिया हो। यो दलहन बालीको जराभित्र पसि जरामा गाँठाहरू बनाउँदछ, जहाँ यसले वातावरणमा भएको नाइट्रोजनलाई बिरुवाले लिन सक्ने नाइट्रोजन तत्त्वमा परिणत गर्दछ। यस प्रक्रियालाई नाइट्रोजन स्थिरीकरण भनिन्छ। त्यसैले यसलाई कोसे बालीहरूमा जैविक मलको रूपमा प्रयोग गर्न सकिन्छ। साथै यसले बिउ अङ्कुरण र बिरुवाको वृद्धि विकासमा मद्दत पुर्याउँदछ। जरामा भएका गिर्खाहरू नाइट्रोजन जम्मा गर्ने हुन् कि होइनन् भनेर छुट्याउन यिनलाई चिमटेर हेर्दा नरम हुन्छन् र भित्र गुलाबी रङका हुन्छन्। कोसे बालीले कति नाइट्रोजन स्थिरीकरण गर्छ भन्ने कुरा बाली जात, माटोको उर्वरा शक्ति, माटोको पीएच मान, तापक्रम, चिस्यान, सूक्ष्म जीवाणुको संख्या आदिमा भर पर्ने गर्दछ। साधारणतया मुसुरोको 80-115, चनाको 80-105, भटमासको 60-170, सिमीको 40-85, बोडीको 75-350, मुङको 60-340, गहतको 40-55, केराउको 50-75 र अरहरको 168-280 किलो प्रति हेक्टरसम्म नाइट्रोजन स्थिरीकरण गर्ने क्षमता हुन्छ। कोसे बालीका जराले 100 किलो नाइट्रोजन स्थिरीकरण गर्नु भनेको करिब 217 किलो युरिया मल माटोमा मिसाउनु हो भन्ने बुझ्नुपर्छ। राइजोबियम जीवाणु मललाई प्रयोग गर्नु अघि उपयुक्त राइजोबियमका प्रजातिहरू छनौट गर्ने, जस्तै मुसुरो र केराउको लागि राइजोबियम लिगुमिनोसेरम, भटमासको लागि राइजोबियम जापोनिकम, चनाको लागि राइजोबियम सिसेरी, मुङ बोडीको लागि राइजोबियम मिसेलानीको छनौट गर्नुपर्दछ। बिउलाई उपचार गरेर छर्नको लागि 1 लिटर पानीमा 100 ग्राम चिनी वा सक्खर राखेर हल्का पकाउने र सेलाउन दिनुपर्छ। त्यसपछि यसमा राइजोबियम 50 ग्राम, बिउ 10 किलोलाई राम्रोसँग मिसाउने, तर मिसाउँदा प्रत्येक बिउमा राइजोबियम टाँसिएको हुनुपर्दछ। मिसाइसकेपछि बिउलाई छायामा सुक्न दिनुपर्दछ र त्यसपछि छर्नु पर्दछ। यदि विषादीले बिउको उपचार गरेको छ भने करिब 10-15 दिनपछि मात्र राइजोबियमले उपचार गर्नु पर्दछ। माटोमा प्रयोग गर्नका लागि 1 किलो राइजोबियम प्रति 100 किलो गोठेमल वा कुनै प्राङ्गारिक मलमा मिसाएर चिस्यान भएको खेतबारीमा छर्नु पर्दछ।
1: श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी कोसे बालीमा झारपात व्यवस्थापन कसरी गर्न सकिन्छ

0: छ त्यसको बारे चर्चा गर्न गइरहेका छौँ। धेरै जसो कोसेबालीको झारपात व्यवस्थापनको लागि प्रभावकारी समय छरेको वा रोपेको 20-40 दिनसम्मलाई मान्न सकिन्छ र झारपात व्यवस्थापन बिना यी बालीबाट उच्च उत्पादन लिन सम्भव देखिँदैन। झारपात व्यवस्थापन एउटा महत्वपूर्ण कार्य हो। वर्षायाममा देखा पर्ने प्रमुख झारपातहरूमा मोथे, दुम्बु, सामा, बन्सो, गन्दे, चरी अमिलो, पुनर्नवा, भृङ्गराज, कृष्णनील, भेडे कुरो, काने, पिरे झार, थुक झार, जलप्याउली, बनमारा जस्ता झारहरू पर्दछन् भने हिउँदमा देखा पर्नेमा सत्यानासी, गन्दे, दुम्बु, मोथे, बेथे, लुँडे, अक्ती, कुटिल कोसा, कालीगेडी, थाकल, सेतो बेहुली र हलहले जस्ता झारहरू पर्दछन्, जसको नियन्त्रण गर्न निकै गाह्रो हुने गर्दछ। हातले गोडाई गर्ने विधिले झारपात पूर्ण रूपमा हटाई बालीको वृद्धि र विकासका लागि अनुकूल वातावरण सिर्जना गर्ने भएकोले उत्पादन बढी भएको देखिन्छ। यसैले हातले गोडाई गर्ने विधि झारपात नियन्त्रणका लागि प्रभावकारी र विश्वसनीय उपाय भएको पाइन्छ। तर हातले गोडमेल गर्नु झन्झटिलो, धेरै समय लाग्ने तथा खर्चिलो हुने र झारपात गोड्नको लागि मानव श्रम शक्तिको अभाव भएकोले झारनाशक विषादीको प्रयोग पनि प्रभावकारी विकल्पका रूपमा लिन थालिएको छ। त्यसैले रासायनिक झारनाशक विषादीको सिफारिस गरिएको समय र मात्रामा सुरक्षित तरिकाले प्रयोग गरी झारपात नियन्त्रण गर्नु वैकल्पिक र व्यावहारिक उपायका रूपमा देखिन्छ। समग्रमा दलहन बालीहरूको खेतीबाट उच्च र दिगो उत्पादन लिनको लागि एकीकृत झार व्यवस्थापन विधि अपनाउनु आवश्यक देखिन्छ, जसमा उपलब्ध श्रम, लागत र वातावरणीय पक्षलाई ध्यानमा राखी हातले गोडाई, मेसिनको सहायताले गोडाई र रासायनिक झारनाशक विषादीको उपयुक्त संयोजन र प्रयोग सिफारिस गर्न सकिन्छ। दलहन खेतीमा मुख्यतया दुई प्रकारका झारनाशक विषादीहरूको प्रयोग गर्न सकिन्छ। झारनाशक विषादी प्रयोग गर्दा बाली उम्रनु अघि प्रयोग गरिने झारनाशक विषादी, बिउ रोपेको अर्को दिन प्रयोग गरी झारपात व्यवस्थापन गरिने विषादीहरू मुख्यत पेन्डिमिथालिन र मेट्रिब्युजिन हुन्। यी दुई विषादीहरू दलहन बाली रोपेको अर्को दिन वा बढीमा 72 घण्टा भित्र प्रयोग गर्नुपर्छ। विषादी प्रयोग गर्दा माटोमा पर्याप्त चिस्यान हुनु अनिवार्य हुन्छ। 1 हेक्टर क्षेत्रफलका लागि पेन्डिमिथालिन 30% इसी करिब 1.5 लिटर विषादी 500 लिटर पानीमा मिसाएर माटोमा छर्नु पर्दछ। त्यसै गरी मेट्रिब्युजिन 70% WP प्रयोग गर्दा 1 ग्राम प्रति लिटर पानीमा मिसाएर छर्नु पर्दछ। यी झारनाशक विषादी छर्दा जहाँ पाइला टेकिएको हुन्छ ती स्थानमा झार उम्रन सक्ने भएकोले सधैँ पछाडि छर्दै विषादी छर्नु पर्दछ। त्यसै गरी दलहन बालीमा झारनाशक विषादीहरूको प्रयोग गर्दा बाली उम्रिसकेपछि प्रयोग गरिने झारनाशक विषादी पनि फरक हुने गर्छन्। बाली उम्रेपछि प्रयोग गरिने झारनाशक विषादी विशेष गरी भटमास, मुङ, मास, बोडी आदिमा बाली रोपेको 20 दिनको हाराहारीमा वा झारपात 2-3 पाते भएको अवस्थामा सिधै बालीमा प्रयोग गर्न सकिन्छ। यस्ता विषादीहरू जस्तै इमाजी थाइपर 10% SL हो। यसको प्रयोगले प्रारम्भमा 4-5 दिनसम्म बालीमा हल्का असर देखिए पनि दीर्घकालीन रूपमा यसले झार नियन्त्रणमा प्रभावकारी भूमिका खेल्दछ। 1 हेक्टर क्षेत्रफलका लागि करिब 1 लिटर विषादी 500 लिटर पानीमा अर्थात् 2 ml प्रति लिटर पानीमा मिसाएर छर्नु पर्दछ। यस विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउनु पर्दछ, किनकि ढिलो प्रयोग गर्दा वा सिफारिस गरिएको मात्रा भन्दा बढी प्रयोग गरियो भने बालीमा नकारात्मक असर पर्न सक्दछ र अपेक्षित उत्पादन प्राप्त हुँदैन। श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी चना र अरहर कोसे बालीमा लाग्ने गवरो किराको व्यवस्थापन कसरी गर्न सकिन्छ त्यसको बारेमा चर्चा गर्न गइरहेका छौँ। कोसे गवारोले चना र अरहर दुवैमा असर गर्दछ। कोसे गवारोको कारण यी बालीहरूको उत्पादन र क्षेत्रफलमा ह्रास हुनुको मुख्य कारक तत्त्वको रूपमा रहेको छ। गवारोको अत्याधिक प्रकोपले 90-100% उत्पादनमा असर पुर्याउने गर्दछ र यसको नियन्त्रण गर्न किसानहरूलाई निकै गाह्रो परिरहेको छ। यो किराको वयस्क अवस्था 1 किसिमको पुतली हो। यो किराको वयस्क, फूल, लार्भा र प्युपा गरी 4 अवस्था हुन्छन्। पुतलीको शरीर गाढा खैरो रङको हुन्छ। पोथी पुतलीले बालीको कोपिला, फूल र कोसामा फूल पार्दछ। फूलबाट लार्भाहरू उत्पन्न भई कोसाहरू खान थाल्दछन्। गवारोले अरहर र चनाको कोपिला, फूल र कोसा खाएर क्षति गर्दछ। यदि फूल र कोसाहरू नपाएमा यिनीहरूले बिरुवाको पातको नरम भाग खान्छन् र नसाहरू मात्र बाँकी रहन्छ। कोसामा लार्भेहरूले ठूलो प्वाल बनाएर आधा शरीरभित्र पसाई कलिला र पाक्न लागेका दानाहरू सम्पूर्ण रूपले खान्छन्। कहिले काहीँ नोक्सान भएका दानाको केही भाग र बोक्रा भने बाँकी रहन्छ। गवारो किराले अधिकांश कीटनाशक विषादीहरूलाई सहन गर्न सक्नुको साथै यसको व्यवस्थापनको लागि अत्याधिक रासायनिक विषादीहरूको प्रयोगले मानव तथा वातावरणमा नकारात्मक असर पुर्याउने हुँदा सुरक्षित र समझदार रूपले यसको व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसैले यसको व्यवस्थापन तीन किसिमले गर्दा प्रभावकारी हुने गर्दछ। गवारो किरा व्यवस्थापनको लागि मिश्रित बाली लगाउनु पर्छ। मिश्रित बाली लगाउँदा चनासँगै पातलो गरेर तोरी वा धनियाँलाई मिसाएर लगाउनु पर्दछ। तोरीले कोसे गवारोको पुतलीलाई आवत जावतमा अप्ठ्यारो पार्दछ भने धनियाँको गन्ध यसलाई मन नपर्ने हुँदा यसको प्रकोप कम गर्न सकिन्छ। त्यसै गरी कोसे बाली लगाएको ठाउँमा चरा बस्ने ठाउँ बनाउनु पर्दछ। चराले गवारो र त्यसका पुतलीहरूलाई आहाराको रूपमा खाने हुँदा चना वा अरहर लगाएको क्षेत्रको ठाउँ ठाउँमा 4-5 प्रतिरोपणी चना वा अरहरको बोटको उचाइसँग मिल्ने गरी चराहरू बस्ने ठाउँहरू बनाउनु पर्दछ। त्यसै गरी मोहिनी पासोको प्रयोग पनि गर्नु उपयुक्त मानिन्छ। मोहिनी पासोले कोसे गवारोको भाले पुतलीहरूलाई आकर्षित गर्ने हुँदा यिनलाई पासोमा फसाएर नष्ट गर्न सकिन्छ। साथै चना वा अरहर लगाएको क्षेत्रमा कोसे गवारोको संख्या एकिन गर्न र बढी भएमा कीटनाशक विषादीको प्रयोग गर्न पनि यसको प्रयोग गर्नु पर्दछ। साधारणतया 2-3 प्रतिरोपणीका दरले मोहिनी पासोको प्रयोग गर्नु उपयुक्त मानिन्छ। गवारो किराको व्यवस्थापनको लागि विषादीको प्रयोग गर्नु पनि अनिवार्य हुन्छ। ब्यासिलस थ्युरिनजेन्सिस कुर्स्टाकी 2 प्रति लिटर वा न्युक्लियर पोलिहाइड्रोसिस भाइरस 0.5-1 ml प्रति लिटरको दरले पानीमा मिसाई घोल बनाएर बेलुकी पख बोट राम्रोसँग भिज्ने गरी छर्कनु पर्दछ। त्यसै गरी स्प्यानोस्याड 0.5 ml प्रति लिटर वा इमामेक्टिन बेन्जोएट 5 प्रति 16 पानीमा मिसाएर बोट भिज्ने गरी छर्दा पनि यसको नियन्त्रण गर्न सकिन्छ। कोसे बालीहरू नेपालको खाद्य तथा पोषण सुरक्षासँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण दलहन बालीहरू हुन्। यसले मानव आहारा प्रोटिन कार्बोहाइड्रेट भिटामिन तथा खनिज तत्वको आपूर्ति गर्नुको साथै माटोको उर्वरा शक्ति संरक्षणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्। नेपालमा कोसे बालीको उत्पादकत्व अपेक्षाकृत कम रहेको तथा दलहन जन्य वस्तुहरूको आयात निरन्तर बढिरहेको सन्दर्भमा उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उपायहरूको खोजी गर्न आवश्यक देखिन्छ। कोसे बाली उत्पादनमा प्रभाव पार्ने प्रमुख प्राविधिक पक्षहरू अन्तर्गत राइजोबियम जीवाणु मलको प्रयोग, झारपात व्यवस्थापन तथा कोसे गवारो व्यवस्थापनका उपायहरू अपनाउन अति आवश्यक छ। राइजोबियम जीवाणुले वायुमण्डलीय नाइट्रोजन स्थिरीकरण गरी बिरुवाको वृद्धि तथा माटोको उर्वरा शक्ति सुधारमा योगदान पुर्याउँदछ। त्यसै गरी एकीकृत झारपात व्यवस्थापन अन्तर्गत हातले गोडाई, यान्त्रिक विधि तथा उपयुक्त झारनाशक विषादीहरूको सुरक्षित प्रयोग प्रभावकारी उपायका रूपमा देखिएका छन्। कोसे गवारो व्यवस्थापनको लागि मिश्रित बाली प्रणाली विशेष गरी चनामा चराहरू बस्ने वासस्थानको व्यवस्था गर्ने मोहिनी पासो तथा जैविक एवं रासायनिक विषादीहरूको सन्तुलित प्रयोग अपनाउन आवश्यक छ। समग्रमा गुणस्तरीय बिउ, राइजोबियमको प्रयोग, प्रभावकारी झारपात तथा किरा व्यवस्थापन, किसान मैत्री नीति र बजार व्यवस्थापनको समन्वित कार्यान्वयनबाट कोसे बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि भई आयात निर्भरता न्यूनीकरण, खाद्य तथा पोषण सुरक्षा सुदृढीकरण तथा कृषकको आयस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ।
1: आज हामीले कोसे बालीहरूमा जीवाणु मल, झारपात र कोसे गवारो व्यवस्थापनका उपायहरू बारे चर्चा गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह एवं सुझाव भएमा तपाईँ हामीलाई हाम्रो टोल फ्री टेलिफोन नम्बर 1660195000 सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो इमेल ठेगाना info@aitc.gov.in NP लेखी पठाउन सक्नुहुनेछ। हवस् त आजलाई कार्यक्रम यति नै। अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, उर्लेका उराली, घाम पानी, रात प्रभात अनि तिता मिठा भोगाईहरूसँगै साधकहरूका जीवनलाई नजिकबाट नियाल्दा भेटिएको जीवनको सङ्गालो कार्यक्रम सङ्गीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारीको सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक हप्ता यसै समयमा प्रस्तुत हुँदै आइरहेको संगीत साधना कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्जका साथै www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालजयी, सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन अनुभव सँगै उहाँहरूकै स्वर, संगीत अनि रचनामा रहेका गीत संगीत सुन्दै आइरहनु भएको छ। गत हप्ताको कार्यक्रममा हामीले यसै कार्यक्रमको प्रथम भाग स्वरूप प्रतिष्ठित गायिका मथुरा प्रधान श्रेष्ठका जीवनका केही अंशलाई केलायौं भने आजको कार्यक्रममा पनि हामी प्रतिष्ठित गायिका मथुरा प्रधान श्रेष्ठका जीवनका बाँकी कुराहरू यहाँहरूलाई सुनाउनेछौ। साथमा मथुरा प्रधान श्रेष्ठकै स्वरमा रहेका गीत संगीतहरू पनि यहाँहरू समक्ष प्रस्तुत गर्दै जानेछौ। तर त्यो कुराकानी, त्यो प्रसंग यहाँहरूलाई सुनाउनु अगाडि एकैछिन कृष्ण हरि बरालको रचना, रत्नबहादुर खड्गीको संगीत अनि मथुरा प्रधान श्रेष्ठको स्वरमा रहेको यो गीत यहाँहरूलाई सुनाउँछौ। त्यसपछि कुराकानीको त्यो बाँकी अंश यहाँहरू समक्ष प्रस्तुत

0: पछिल्लो टाइम त यहाँले राम्रो राम्रो भजनहरू गाउनु भएको छ नि।
1: पहिले पनि गाएको हो मैले, तर जब म विदेशबाट फर्केर आएपछि अनि मैले रेगुलर भजन गाएँ। एक दुईवटा चाहिँ त्यो भजन चन्द्रकला दिदीको शब्दमा मैले गाएँ, अर्को बाहिर रेकर्डिङहरू गरेँ भूपेन्द्र रायमाझीजीको एरेन्जमेन्टमा सूर्यको भजनहरू गरेँ, होइन त्यो गरेँ। त्यसरी गर्दै गर्दै गएपछि यो सङ्गीतको भवसागरमा डुबेपछि फुत्किन मिल्दैन पनि, झनै त्यो जिन्दगीले भोगेको कुराहरूलाई सङ्गीतको माध्यमबाट आफ्नो स्वर दिएर उनी आउँदो रहेछ के।
0: चलचित्रका गीतहरू चाहिँ यहाँले त्यति गाउनु भएन?
1: मैले त्यो चलचित्रमा चाहिँ गाएको पनि छैन, म आफै पनि बाहिर भएँ। एउटा वारी पिपल छायामा पारिवारको मायामा भन्ने भूपाल राईको शब्द, उहाँको शब्दमा नरेन्द्र प्यासीको सङ्गीतमा मैले गाएको थिएँ। त्यो गीत चाहिँ एउटा सिरियलमा राख्ने भनेर मागिरहेको रहेछ म आफै विदेश। यो देश र विदेशको जुन अप्स एन्ड डाउन छ नि, त्यसले गर्दाखेरि अन एन्ड अफले गर्दाखेरि चाहिँ अलिकता मेरो कन्टिन्युटी त्यसमा भएन।
0: चलचित्रका गीतहरू गाउनु भएन, तर भजन र आधुनिक गीतहरू यहाँका प्रशस्त छन्।
1: अब लेटेस्ट मैले गर्दै गर्दै गर्दै जाँदाखेरि मैले नेवारी गीत पनि गाएको छु अन्जु पन्तसँग यहीँ रेडियोमा, अनि पछि बिस्तारी बिस्तारी गर्दै जाँदाखेरि मलाई प्रकाश साइमीजीले धेरै नै मलाई उठाउनु भएको भएर प्रकाशजी तपाईँको शब्दमा म एउटा रेकर्ड गर्छु भने, तर त्यो झनै निखारिएको निस्क्यो अरे, अरूले फिडब्याक दिन्छन् होइन। सुख त सपनै भयो हाँसे पनि नहाँसे पनि, दुःख त आफ्नै हो मासे पनि नमासे पनि भन्ने छ। मैले भिजुअल पनि गरेँ।

0: यसरी मैले दियो भने त म त मैले छोडेर गएँ भने पनि मान्छेहरूले त आउने पिँढीहरूले सुन्छन् नि त
1: बिल्कुलै
0: भन्ने हिसाबले मैले आफ्नो इच्छा कटौती कति गर्छु अनावश्यकमा म खर्च गर्दिनँ तर यस्तो पर्यो यस्तो भयो भने चाहिँ मलाई लोभै लाग्दैन क्या पैसाको त्यसैले भिजुअल पनि गरेँ मैले
1: यहाँले पुस्तकहरू पनि लेख्नु भएको छ होइन पुस्तकहरू पनि यहाँका प्रकाशित छन् होइन लेख्न यहाँलाई बढी मन लाग्ने हो कि गाउन बढी मन लाग्ने हो
0: यहाँलाई हरेक कुरामा इच्छा लाग्छ म त खेलाडी पनि हो नि
1: हजुर
0: म त धरानमा जिल्लामा सेकेन्ड अञ्चलमा चाहिँ अरू नै भए अञ्चलसम्म मैले खेलेँ होइन तर नेसनल चाहिँ भएन हरेक कुरा खेल्नु मन लाग्छ युनिभर्सिटीमा म त्यहाँ पनि सेकेन्ड भएँ ब्याडमिन्टनमा टेबल टेनिसमा त फर्स्टै भएँ भएँ म जुनै खेल पनि खेल्नु मन लाग्ने अचम्म सिलाइ बुनाइहरू पनि त्यत्तिकै गरेर स्वेटर पनि आफैले बुनेको कस्तो भावनात्मक के बढी सेन्टिमेन्टल क्या
1: अनि सिक्न जान्न
0: अब मेरो माहरू के भन्नुहुन्थ्यो भने छोरी भएपछि सबै कुरा जान्नुपर्छ पात घाँस्न जान्नुपर्छ बत्ती काट्न जान्नुपर्छ तिमीहरू पढेर मात्रै हुँदैन भोलि आमाले नसिकाएको जस्तो हुन्छ एक दिन अर्का घरमा जान्छौ त्यस्तो खालको संस्कार के अनि पातहरू घाँस्ने सबै आउँछ हामीलाई के गर्छौँ आफूलाई चाहिएको बेलामा सबै गर्छौँ
1: त्यति भएपछि अहिले आफूलाई दुःख भएन नि त कुनै कुरा गर्नु पर्यो भने नि अरूसँग निर्भर हुनु परेन आफैलाई सिकेर नराम्रो त होइन रहेछ हाम्रा पुराना कुराहरू नराम्रा त होइन रहेछ हाम्रा आमाहरूका शिक्षा त होइन
0: मैले भन्थे मा तपाईँले धेरै हामीलाई दुःख गर्न सिकाउनु भयो एक त बुवाको अभावमा आमाको दुःख देख्यौँ होइन तपाईँले धेरै दुःख गर्न सिकाउनु भयो हामीलाई अरूलाई खै कस्तो मस्ती गरेर हाई हुई गरेर हिँडिरहेछन् उनीहरूलाई पुगिरहेछ उनीहरूले जिन्दगी चलाइरहेछन् त भन्दाखेरि माले के भन्नुभयो भने हेर धानको भुस जहिले पनि अगाडि हुन्छ मान्छेको भुस जहिले पनि पछाडि हुन्छ जसले जानेको छैन भने ऊ जहिले पनि पछाडि हुन्छ उसले जान्दै जानेको छैन कसरी अगाडि बढ्छ तिमीहरू हरेक कुरामा अगाडि छौ हरेक कुरामा तिमीहरू राम्रो छ सबैले मान्छन् त्यसैले गर्दाखेरि दुःख नमान्नु त्यस्तो कुरालाई भन्नुभयो तर अब अहिलेको चाहिँ हामीले मिलाएर हिँड्नुपर्छ होइन धेरै कुराहरू छन्
1: यहाँको बुवासँगको त्यो सामिप्यता त नजिक त्यति धेरै हुनै पाएन नि
0: म चाहिँ यता पहाड पाँच थरमा जन्मेँ अनि मेरो बुवा चाहिँ उता मद्रासमा ट्रिटमेन्टको लागि जानुभएको रहेछ होइन ट्रिटमेन्ट जानुभएको रहेछ 4.5 महिना हुँदाखेरि छोरी जन्मियो भन्ने कुरा चाहिँ थाहा पाउनु भएछ होइन अनि उतै मद्रासमा बित्नु भएको मैले त देखेर के याद हुन्थ्यो र बुवाले नै मलाई देख्नु भएन ठिकै छ आफ्नो आफ्नो भाग भोग हो
1: महान आमा
0: आमा महान महान चित्र भनेर मैले किताबमा लेखेको छु जब माको मृत्यु भयो अनि उहाँपछि चाहिँ मैले झन किताब लेख्ने अटोट गरेँ क्या हिन्दू नारी भए र तिनवटा छोराछोरीको लागि उहाँले बलिदान दिनुभयो के त्यो पनि हाम्रो हिन्दू समाजमा त हामीले लेसन दिनुपर्छ नि त
1: फेरि त्यतिखेरको समयमा एकल महिलालाई हेर्ने दृष्टिकोण त पक्कै पनि सकारात्मक थियो
0: थाहा छ मलाई सबै कुरा थाहा छ सबै कुरा थाहा छ
1: हजुर गीतै गाउन पनि त त्यतिखेर त्यति सजिलो थियो र दिदी
0: कहाँ थियो त नि गीत गायो भने बिग्रिन्छ गाइने नर्तकी त्यस्तो भएकोले गर्दाखेरि मेरो माले त बुवा नभएको तिमीहरूलाई मैले यसरी कसरी गर्ने नगाऊ न नाच आफूलाई सङ्गीतको
1: फेरि यहाँलाई त नाच्नु पनि पर्ने
0: तर कुनै कुरा नराम्रो होइन बहिनी भएकै कुरा कुनै पनि नराम्रो तर त्यो कुरालाई चाहिँ कसरी युटिलाइज गर्छ र आफ्नो सीमाभित्र बसेर गर्नुपर्छ धेरै धेरै त्यस्तो नराम्रो कुराहरू पनि भएको छ तर मलाई चाहिँ कस्तो लाग्थ्यो भने कसैले मलाई एडभान्टेज लिन पनि सक्दैन थियो किनभने म एकदम सिरियस टाइपको होइन म त्यस्तो जिस्किने सिस्किने जान्दैन पनि थिएँ है जसले गर्दा आज म सफलै मान्छु आफूलाई
1: आफू भलो त जगत
0: भलो म कृष्णमान डङ्गोल बुवाले भन्नुभएको छ कति राम्रो परिवार मैले पहिलोचोटि देखेँ यस्तो लेडी गायिका र श्रीमान पनि यति भला आदमी यति ऊ छोराछोरी पनि मैले यो परिवार मैले देखेँ सबैको यस्तो छैन भन्नुभएको छ कृष्णमान डङ्गोल बुवाले आफू त आध्यात्मिक पनि फलो गरेको मान्छे हो
1: भनौँ न भगवान् प्रतिको भरोसा छ
0: भरोसा छ आस्था विश्वास छ
1: हजुर होइन यसरी नै जिन्दगीका चरणहरू कटिरहेका छन् पार गरिरहनु भएको छ अहिले सुखद परिवार छ होइन
0: अहिले ठिक छ, आफूले चाहेको कुरा, सुख भनेको के रहेछ भने आफूले चाहेको कुरा आफूले गर्न सक्यो आफ्नो इच्छा अनुसार, स्ट्रगल त गर्नु परिहाल्छ नि, दौडा दौड पैसा खर्च गर, तर त्यो नै मेरो लागि सुख छ अहिले मलाई, मलाई आत्मसन्तुष्टि छ।
1: थुप्रै पुरस्कारहरू पनि पाउनु भएको छ है हजुरले, धेरै पुरस्कारहरू पनि पाइसक्नु भएको छ, देश विदेश पनि गरिसक्नु भएको छ, गर्न बाँकी त अब खासै के होला र यति धेरै काममा सक्रिय हुनुहुन्छ, यति धेरै कामहरू गरिसक्नु भएको छ, त्यो सबै सक्रियताका लागि एउटा पारिवारिक माहौल, पारिवारिक सपोर्ट चाहिँ कतिको आवश्यकता रहेछ, के महसुस गर्नुभयो जिन्दगीलाई फर्केर हेर्दा?
0: अब यो किताबमा लेखेको छु मैले,
1: हगि
0: म विदेशबाट फर्केर आएँ 2047 सालमा नारायण गोपाल दाई बित्नु भएको बेलामा म धरान थिएँ। धरानमा धरान सांस्कृतिक संस्थानले मलाई 13 दिनको पुण्यतिथिमा बोलाउनु आयो। त्यतिखेर मेरो नन्दको बिहा थियो के, हाम्रो नेवारको फेरि कस्तो हुन्छ बिहा है, रोटी पोल्ने के कामहरू थुप्रै थियो, मलाई बोलाउनु आयो 4-5 जना, यसरी गाउनु पर्यो। ओहो, नारायण गोपाल दाईलाई अरू के गरेर हामीले श्रद्धाञ्जलि दिने, मलाई तर अलिक हिचकिच भयो। नन्दको बिहा छ भोलि, मेरो ससुरा बुवा अनन्त बहादुर श्रेष्ठ चाहिँ विद्याधनम सर्वधनम प्रधानम भन्ने टाइपको मान्छे, ससुरा उहाँ चाहिँ हेडमास्टर पनि हुनुभएको रहेछ कता कता, ऊ बालिका स्कुल खोल्दाखेरि नारीलाई पढाउनु पर्छ भनेर चामल डोर टु डोर बोक्दै हिँडेको मान्छे हुनुहुँदो रहेछ। उहाँले मलाई के भन्नु भने, तिमी जाऊ, त्यत्रो मान गरेर बोलाउनु आउनु भएको छ नारायण गोपालको श्रद्धाञ्जलीमा, घरको काम अरूले गर्दै गर्छ, त्यति भन्नुभएपछि मलाई सहज भयो।
1: त्यहाँभन्दा ठुलो पारिवारिक सपोर्ट के
0: भयो? अनि त्यसपछि त मेरो श्रीमानले, छोरा छोरीले, श्रीमान पनि सङ्गीत अनुरागी हुनुहुन्छ, प्रकाश साइमीजीले लेख्नु भएको छ, सङ्गीत अनुरागी कलाकारलाई चाहिँ यस्तो श्रीमान सबैले पाउन् र प्रतिभा मरेर नजाओस्। गोपालन सरले भन्नुभएको छ, मथुरा तिमीहरू एक दिन बिहा गर्नुपर्छ, तर तिमीहरूले चाहिँ यस्तो मान्छेलाई सँग बिहा गर्नु कि साहित्य सङ्गीतलाई बुझेर अनि तिमीहरूलाई सपोर्ट गर्ने मान्छेलाई बिहासँग मात्रै बिहा गर्नु, किनभने धेरै मेरो स्टुडेन्टहरू सितारवादीका थियो अरे, बिहापछि कुलीन घरानमा बिहा भयो, ससुराले त्यो के झ्याङ्राङ र झुङरुङ हो त्यसलाई जलाएर फ्याँकिदिए भनेपछि श्रीमान बोल्न नसक्ने, उसको प्रतिभा त्यत्तिकै मरेर गयो। यो गोपालन सरले नै भन्नुभएको कुरा हो, त्यो पनि मलाई प्रेरणा हुन्छ, अनि म त छोड्नु त कहिले पनि सकेन, त्यही अनुसार मलाई पारिवारिक माहौल र सपोर्ट चाहिँ पाएँ, यो मेरो अहोभाग्य हो।
1: एउटा नारीलाई परिवारको महत्त्व कति रहेछ भनेर त्यहाँ पनि झल्किन्छ, राम्रो परिवार भयो भने उसको भविष्य उज्जवल हुन्छ, त्यही परिवार चाहिँ होइन भनेर उसको प्रतिभा बुझ्ने भएन भनेदेखि त डुबेर पनि जान्छ।
0: तर यस्तो नि त बहिनी, त्यो चाहिँ कस्तो भने, हामीले पनि आफ्नो दायित्व गरेर हिँडेको हुन्छौँ नि त, घरको काम सकेर ककलाई के गर्नुपर्ने हो, होइन, बिहा व्रतवन इतिश्री गरेर अनि आफ्नो उसलाई समय दिएको हुन्छु,
1: त्यो मात्रै होइन एउटा विश्वास पनि कमाएको,
0: विश्वास एक्ज्याक्टली, म त आदर्शतालाई पछ्याउने मान्छे हो।
1: हजुर, एकचोटि झुट बोल्नु भयो भने त भोलिदेखि त्यो परिवारले पत्याउँदैन नि त,
0: होइन,
1: त्यसले गर्दा सबैभन्दा ठुलो कुरा त हजुरले त्यहाँ विश्वास परिवारलाई दिलाउन सक्नुभयो कि मथुराले बाहिर गएर पनि गलत काम गर्दैन, ऊ राम्रै काम गर्नका लागि गएको भन्ने विश्वास भयो।
0: एक्ज्याक्टली, बुझ्नु हो, बुझ्नु हो,
1: हजुर, त्यही भएर यहाँको जीवनलाई फर्केर हेर्नु परेन, सङ्गीतलाई ओझेलमा पार्नु परेन,
0: होइन, ओझेलमा पर्यो तर मेरो आफ्नो सबै गरेर अब म फेरि सक्रिय भएर हिँडिरहेको छु।
1: अहिले आएर फर्किरहनु भएको छ, उर्वर भइरहनु भएको छ, होइन, गीतहरू रेकर्डिङ भइरहेको छ।
0: अब यो स्वास्थ्यले साथ दिएसम्म, म आँखा बन्द नभएसम्म म यही साहित्य र सङ्गीतको क्षेत्रलाई जे छ म दिन प्रयास गर्छु।

0: समयमा त यहाँहरू राल्फा समूहमा पनि आबद्ध भएर काम गर्नुभयो है।
1: मलाई धरान हुँदाखेरि जेबी टोरे दाई, मन्जुल दाईहरू होइन आउनुहुन्थ्यो, गाउँ गाउँमा गीत गाउन लानुभयो, म पनि गएँ। गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, अस्ति श्याम टमोट दाईसँग भेट भयो, उहाँको रहेछ त्यो शब्द, म यति खुसी भएँ क्या, दाई हजुर त जिउँदो इतिहास, मैले त यो गीत कति ठाउँमा गाएको छु भन्दै यहीँ पनि पछि रायन दाईहरूसँग आयौँ। सुसन मास्केको नाम लिन्छु, ऊ र म चाहिँ हामीले यसरी गाएको, किनभने हामीलाई गरिब दुखीहरूको धेरै माया लाग्छ कि, धेरै माया गर्ने मन भएकोले गर्दाखेरि गयौँ गायौँ। तर पछि आएर चाहिँ रेडियो नै रहेछ एउटा फेरि माध्यम होइन, त्यसपछि चाहिँ म अनि रेडियोमा प्रवेश गरेको, किनभने रेडियोमा आएर गीत गायो भने राजादेखि रङसम्म मेरो गीत पुग्छ, मेरो गीतको शब्दहरू सन्देश पुग्छ भन्ने हिसाबले अनि म रेडियोमा छिरे।
0: हजुर, गिनी सोध्न मन लागेको कुरा अहिले मैले झट्ट सम्झेँ होइन, हामी भनौँ न गफ गफकै सिनेरियोमा कुराकानी गरिरहेछौँ। यहाँले गीतहरू गाउँदाखेरि चाहिँ गीतहरूको शब्द सङ्गीतहरू एकचोटि सुनेर छानेर मात्रै गाउनुहुन्छ कि ठिकै छ आज यो गीत गरौँ न भनेर कसैले भन्यो भने गर्नुहुन्छ कि गीतलाई प्राथमिकीकरण चाहिँ कसरी गर्नुहुन्छ?
1: मलाई अलिक सन्देशमूलक चाहिँ चाहिन्छ, सन्देशमूलक चाहिन्छ,
0: कथात्मक पाराको।
1: म प्रेम गर्छु, तिमी पनि मलाई प्रेम गर, यस्तो भयो भने केबाट हुन्छ? प्रेम भन्ने कुरा त भइहाल्छ नि आपस, होइन?
0: हजुर,
1: त्यसबाट चाहिँ के निचोड निस्किन्छ होइन, त्यस्तोमा चाहिँ म ध्यान दिन्छु, जुन पाए त्यही त गाउँदिन।
0: प्रेम भनेको त ध्रुव सत्य कुरा हो नि, जस्तै कोही राम्रो विचार भएको मान्छेसँग छ भने ओहो कस्तो राम्रो भनेर हामी प्रेम गर्छौँ होइन, त्यो त छँदैछ नि होइन, सबै हरेक कुरालाई प्रेमको नजरले हेर्न सकिन्छ। तर अब अलिकति साहित्यिक पाराको, सन्देशमूलक पाराको गीतहरूलाई चाहिँ बढी प्राथमिकता दिनुहुन्छ यहाँले होइन। अनि गीत राम्रो बनाउनका लागि हुनुपर्ने तत्त्व पनि यिनै चिजहरू हुन्।
1: अब मेन त शब्दहरू राम्रो, शब्दहरू राम्रो भएपछि सङ्गीत पनि त्यही अनुसार निस्किन्छ होइन। अब सङ्गीत निकाल्नेहरूले चाहिँ डिफ्रेन्ट वेबाट पनि निकाल्छन्
0: होइन,
1: तर त्यसलाई चाहिँ फिल गरेर, त्यो शब्द शब्दलाई केलाएर फिल गरेर अनि आफू डुबेर चाहिँ गायक गायिकाहरूले गाइदिनु पर्दो रहेछ। सङ्गीत मात्रै राम्रो निस्केर पनि नहुने रहेछ, त्यसलाई कतिको फिलिङ दिन सकिन्छ अहिले मलाई अनुभूति हुन्छ के। मैले साई सेन्टरमा गाएँ भने मलाई त कस्तो रुनु मन लाग्यो, यो त हजुरले गाउँदा भजन गाउँदाखेरि कस्तो डुबेर गाउनु भएको भन्छन्, त्यो शब्द शब्दले मलाई छुन्छ के, छुन्छ।
0: हुन त पारिवारिक जीवनकै कुराकानी नै भइरहेका छन्, तर पनि अब पारिवारिक जीवनको कुरा गर्नुपर्दा अहिले चाहिँ यहाँको अब भनौँ न
1: मेरो छोरा बुहारी दुईटा नाति अस्ट्रेलियामा छन्, राम्रो छ, जब राम्रो छ होइन, तर पनि अब देशको राजनीति स्थिति परिवर्तन भएको छ, आऊ तिमीहरू भन्छु म। मेन चाहिँ यो देशमा सिस्टम राम्रो हुनु पर्यो, कानुन राम्रो हुनु पर्यो, राम्रोलाई पुरस्कार र नराम्रोलाई कडा दण्ड दिएको खण्डमा यो देश परिवर्तन हुन्छ। बालेन शाहको प्रधानमन्त्रीसिपमा हामी धेरै आशावादी छौँ, म त राजनीति शास्त्रमा पढेको पढाएको हो होइन, त्यसैले गर्दा मैले केटाकेटीहरूलाई भन्छु, तर एकचोटि बाहिर गइसकेपछि चाहिँ प्राय फर्किनलाई चाहिँ गाह्रो हुँदो रहेछ।
0: हजुर,
1: हर सबैको अहिलेको समय नै परिवर्तन भयो क्या बहिनी, अब हामीले सोचेको जस्तो हुँदैन,
0: सबै घरको कहानी
1: भइसक्यो। छोरी ज्वाइँ युकेमा छन्, राम्रो काम गरिरहेछन्, राम्ररी बसेका छन्, म ह्याप्पी नै छु। अब कहिले अस्ट्रेलिया जान्छु, खुट्टाले साथ दिएछौँ, कहिले युके जान्छु र हामी खुसी नै छौँ, र मैले अहिले नेपालमा बसेर यस्तै ध्यान दिन सकेको छु।
0: हजुर, एकदमै राम्रो
1: आफ्नो देशमा।
0: यो जिज्ञासा चाहिँ मैले किन राखेको भने, यहाँको यो राम्रो प्रतिभा होइन, जस्तो यहाँको बुवाले मिठो मुरली बजाउनुहुन्थ्यो रे भनेर भन्नुभयो, त्यो पारिवारिक साधनाको कारण नै हजुरलाई त्यो खालको सङ्गीतको साधना आएको पनि हुनसक्छ, अथवा पूर्वी पहाडको त्यो सुन्दर हराभराले पनि त्यो प्रेरित गरेको हुनसक्छ, त्यस्तै यहाँको त्यो साधनाको प्रभाव चाहिँ यहाँको सन्तानमा परेको छ कि छैन?
1: धेरै परेको छ, धेरै राम्रो गाउँछन् मेरो छोरा र छोरीले। नेपाल आउँदाखेरि तिमीहरू रेकर्ड गर्ने हिसाबले आऊ है, रेकर्ड इज रेकर्ड, मेलवा देवीको कहिलेको रेकर्ड अहिले बज्छ नि होइन। मेरो एउटा म छुटाउँदिन यो कुनै अन्तर्वार्तामा पनि, मेरो मामली हजुरबा स्वर्गीय अडिमर्दन मास्के जलजले उहाँले हामीलाई सन्ध्याकालीन भएपछि भजन गाउन आऊ, ए बुढाबुढी हो ल सन्ध्याकालीन भयो भजन गाउन आयो भने शिव मन्दिर उहाँहरूले नै बनाउनु भएको, हार्मोनियम दुखी तबला मामाहरूसँग बसेर हामी भजन ताली पिटी पिटी गाउँथ्यौँ।
0: उतिखेर जलजला तेह्रथुममा,
1: तेह्रथुम हो, मामली हो मेरो, अनि हामी गएको बेलामा जहिले पनि भजन गाउने, त्यो भजनबाट मेरो सङ्गीतको बेस बनेको हो। त्यसपछि चाहिँ आधुनिक गीत, राष्ट्रिय गीत, लोकगीत यस्तै यस्तैहरू गाएर अनि अगाडि बढेको हो। र मेरो श्रीमान पनि एकदमै मिठो स्वर छ, दुःख त आफ्नै हो, मेल भोइसमा रेकर्ड गराउन भेनाजु भनेर कराइरहेछन्, उहाँले आँट गर्नुहुन्छ होला मेबी, होइन उहाँ नै सङ्गीत बुझ्ने अनुरागी के
0: सङ्गीतको अनुरागी,
1: अनि त्यसपछि मलाई सल्लाह दिनुहुन्छ तिमीले यो शब्दमा यसरी उच्चारण गर न यो शब्द, तर अब सबैले गाईकै हुनुपर्छ भन्ने त छैन नि त, होइन। अनि मेरो छोरा पनि यस्तो राम्रो गाइदिन्छ, छोरी त नेपालमा सानो परिमा फर्स्ट भएको, सुगारीका केसी बहिनीले दिजु मिस नेपाल हुनलाई सहयोग गरिदिनु होला भनेको, तर ऊ युके पढ्न गयो, उहाँ पनि उसले राम्रो काम गर्यो, नेपाली स्टुडेन्टको अध्यक्ष भएर नाटकहरू देखाएर सबै गीत सीत गाउने नाच्ने सबै गरिरहेछ, कोरियोग्राफर पो छ ऊ त,
0: कलाको प्रभाव परेछ,
1: बुहारी पनि गाउँछ, मेरो परिवार भजन गर्यो भने कोही अरूको चाहिँदैन, सबैले हाम्रो परिवारबाटै सम्पन्न हुन्छ, साई भजन लगायो भने, गृह भजन लगायो भने
0: सबैजना रमाइलो
1: छ।
0: हामी बिल्कुलै अन्तिममा छौँ दिदी, यहाँको परिवारका कुराहरू पनि हामीले गऱ्यौँ होइन, यो सङ्गीतमा लागेका मानिसहरूका कहिलेकाहीँ तलमाथि दुःख सुखका पलहरू आइरहन्छन् रे होइन, यहाँको जीवनमा कहिलेकाहीँ त्यस्तो खालको पल छ जुन पल चाहिँ यहाँलाई भुल्नै नसक्ने टाइपको त्यस्तो कुनै पल आएको छ, सम्झिनुहुन्छ आज?
1: म्युजिक इज अ डाइरेक्ट ट्रेनिङ अफ माइन्ड, मैले किताबमा पनि लेखेको छु, त्यो कस्तो हुँदो रहेछ भने मनराज भाइले कम्पोज गर्नुभयो होइन त्यो भजन, मेरो दिदीलाई डर नराम्रो रोग लागेर दिल्लीमा थियो, अपरेसन भइरहेको थियो, 15 घन्टाको अपरेसन, त्यो बेला यहाँ डेट पायो दिदी आउनुहोस् भन्नुभयो, मेरो स्वर त लाग्दै लाग्दैन, माथि हाई पिचमा जानै सक्दैन, यति दुखी भएर म फर्केँ घर, म आई कान फर्गेट क्या त्यो त्यो, अनि यहाँ चाहिँ मेरो सर्टिफिकेट बन्दै थियो, अनि भाइले अनि ठिकै छ भाइ म पनि अब बुढी भइसकेँ, म गाउनु नसक्ने नै भएको रहेछु है, ठिकै छ, तर मैले मनमा चाहिँ के भने मलाई यो यो कुराले चाहिँ मलाई माइन्ड स्ट्राइक भएको छ, मैले त्यसरी नत्र त म त गाउनु त गाउनु सक्ने मान्छे हो, मैले यु युकेमा पनि प्रोग्राम देखाउँथेँ, हङकङमा पनि प्रोग्राम देखाउँथेँ होइन, पछि सर्टिफिकेट लिन आउँदाखेरि चाहिँ अनि भाइ एकचोटि गरौँ त, अलिकता त्यो सेलाइसकेको थियो क्या त्यो प्रब्लम, अनि भाइ एकचोटि प्र्याक्टिस गरौँ त भनेर नि हार्मोनियम लिएर गर्दाखेरि त फेरि राम्रै गाएँ, भनेपछि म्युजिक इज डाइरेक्ट ट्रेनिङ अफ माइन्ड रहेछ, अनि त्यसपछि चाहिँ अँ दिदी भयो त ल अब रेकर्ड गरौँ, चन्द्रकला दिदीको शब्द, मनराज भाइको त्यो सङ्गीत कम्पोजिसन, जलमा थलमा आकाश पातल कुन नगरीमा छौ भगवान, आशक दियो बालेर बस्छु अब।

0: सुख पनि धेरै अनुभूति छ मलाई, सुखी खुसी भएको अनुभूति. अर्को कुरा चाहिँ म कलेजमा पढाउँथेँ, 2-3 पिरियड लिन्थेँ जाडोमा चिसोमा, अनि त्यो रगडिँदा रगडिँदा त मेरो ठेला उठेछ के घाँटीमा. अनि पुटपर्ती साईबाबाको जाने लु सेलेक्सन गर्ने हो अडिसन, ल आउनुहोस् भन्यो. म त रेडियोको गायिका तर भक्तिभाव त छ ममा, तर मेरो नोटेसन लागेन, मैले गाउन पाइनँ. मेरो दिदीले चाहिँ गाउनु पाउनु भयो, अनि मैले के भन्यो भने मनले गाउनु नपाए पनि मेरो दिदीले गाउनु पाउनु भयो, त्यहीँ गएर म ट्रिटमेन्ट पनि गर्छु भनेर म पुटपर्ति गएँ बुद्ध पूर्णिमामा.
1: हजुर हजुर
0: गएँ. ओ माई गड, म त यस्तो मतलब बाउको माया नपाएपछि म भगवान्तिर लागेँ. भगवान्लाई नै मैले आमा बुवा माता पिता सबै सम्झेको छु भने आज भगवान्कै ठाउँमा मैले यस्तो गर्ने, तर त्यो मेरो कन्डिसनले हो नि त. मैले 3 पिरियड 4 पिरियड लिनु पर्थ्यो, अब 45-45 मिनटको पिरियड हुन्थ्यो, त्यो गर्दा गर्दै त यहाँ ठेला उठेछ कि.
1: हजुर.
0: तर पछि गएर त्यहीँ गएर मलाई त्यहाँ हस्पिटलमा ऊ गरेँ, निको भयो, अनि थेरापीहरू गरेपछि फेरि म गाउन गरेँ. त्यो क्षण मलाई अति अति पीडादायी भएको छ.
1: हजुर हजुर, कहिले कहीँ का यस्ता नमेटिने पलहरू पनि हुन्छन् होइन.
0: म रोएको छु, धेरै रोएको छु.
1: तर पनि अब अहिले कति राम्रा राम्रा गीतहरू गाइराख्नु भएको छ त होइन, ती कुराहरू त सबै ओझेलमा परिहाले नि होइन. हजुर, अब हामी अब अन्तिम भन्दा भन्दै पनि निष्कर्ष अब चाहिँ पक्कै पनि अन्तिममा आइसकेका छौँ होइन दिदी. यतिका समय यो साहित्य सङ्गीतमा उर्वर हुनुभयो, किताब पनि लेख्नु भएको छ होइन, अहिले आत्मकथा पनि निकालिसक्नुभयो, बजारमा आएको छ, सबैले रुचाउनु भएको छ, गीतहरू पनि गाउनु भएको छ. पछिल्लो टाइममा यो भनौँ न प्रकाश आयमीले लेखेको गीत सबैले रुचाउनु भएको छ
0: होइन.
1: यसो जिन्दगीलाई फर्केर हेर्दा मैले के उपलब्धि हासिल गरेँ होला जस्तो लाग्छ यहाँलाई?
0: अब एकाडेमिकतिरबाट पनि मैले गरेको हो होइन, त्यो आफ्नै एउटा इज्जत पनि छ होइन. तर मैले जति सङ्गीतमा मैले देन दिएँ, भजनहरूमा जसले सुन्छन्, आधुनिक गीत सुन्छन्, राष्ट्रिय गीत सुन्छन्, म देशप्रेमी हो मान्छे होइन, मलाई देशको साह्रै माया लाग्छ. तर मैले जहाँ जान्छु नि मैले गाइदियो भने सबैबाट माया पाउँछु, त्यो नै मेरो सम्पत्ति हो. म अस्ट्रेलिया गएँ, यो किताब पनि बोकेर गएको थिएँ, साहित्य त्यो सम्मेलन पुरस्कार सम्मानित गर्ने, अनि म किताब बोकेर गएँ. अनि त्यो अस्ट्रेलिया जस्तो ठाउँमा भर्खर गइरहेको छु, अनि स्क्रिनमा मेरो यति ठुलो फोटो राखेर मेरो विषयमा सबै बोलिदिनु भयो. त्यो गर्दाखेरि मलाई अरू केही चाहिँदैन क्या, म सबैबाट माया पाएँ. गुमाउनु त धेरै कुराहरू गुमाएँ होला, आफूले सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन होइन, तर जे गरेको छु मलाई भगवान्ले प्रसिद्धता नपाए पनि म सर्भाइभ चाहिँ आनन्दित भएर सर्भाइभ गर्न सक्छु म.
1: हजुर, जीवनको सबैभन्दा ठुलो खुसी नै
0: खुसी हो मेरो.
1: सबै माझ मथुरा प्रधान श्रेष्ठ भनेर बाँच्न पाउनु भएको छ, यहाँभन्दा ठुलो उपलब्धि के हुन सक्छ?
0: छुट्टै प्रकारले मलाई हेरेका रहेछन्. प्रकाश आइमीजीले लेख्नुभयो, गायिकामा प्रथम गायिका हो जसले आत्मा कथा लेखेको प्रथम भनेर यत्रो ठुलो प्रोग्राममा बोलिदिनु भयो, त्यस्तै हो मेरो खुसी.
1: यहाँलाई धेरैले एकदमै बौद्धिक गायिकाको रूपमा
0: बौद्धिक गायिका भन्नुभएको छ. एकजना हाम्रो अहिले अमेरिकामा हुनुहुन्छ, गोवर्धन पूजारी हुनुहुन्छ, अहिले अमेरिकामा हुनुहुन्छ, उहाँले बौद्धिक गायिका मथुरा प्रधान लेख्नुभएछ.
1: हजुर, है कस्तो राम्रो. एकदमै खुसी लाग्यो दिदी. अब जाँदा जाँदै यहाँलाई एकदमै आफूले गाएका गीतहरू मध्ये पनि आफूलाई आहा भनेर लागेको गीत सायद त्यही प्रकाश आयमी सरले लेख्नुभएको गीत होला.
0: यसमा मेरो साह्रै मुड आएको छ क्या, मुड एकदमै. त्यो बेला तपाईँको त घाँटीमा सरस्वतीले नै बास गर्नुभयो क्या हो भनी भन्ने के.
1: हजुर हजुर, एकदमै फिलिङ्समा
0: गाएँ. अर्को मलाई यो अनिदो मेरो आँखालाई सोध तिम्रो यादमा कति रात छटपटाएँ भन्ने चाहिँ नवीन श्रेष्ठको शब्द, अनिल साईको सङ्गीत, यो पनि मैले भिजुअल गरेँ. अनि

0: यहाँको जिन्दगीका कथाभित्र छिरेर हामीले आज कुराकानी गऱ्यौँ। हामीलाई समय दिनुभयो, रेडियो नेपालमा आइदिनु भयो, आफ्ना जीवनका कथाहरू सुनाइदिनु भयो, सबैमा सेयर गरिदिनु भयो। हामी अनगिन्ती धन्यवाद भन्छौँ यहाँलाई।
1: हस्, थ्याङ्क यू सो मच बहिनी, म एकदमै आभारी छु। र मैले अलिकता यो सङ्गीत साधना जति पनि श्रोताहरूले सुनिराख्नु भएको छ होइन, यो कार्यक्रम रेडियो नेपालबाट प्रसारण हुने उहाँहरू सम्पूर्ण श्रोताहरू, साहित्य सङ्गीत प्रेमीहरू सम्पूर्णमा मेरो सप्रेम नमस्कार छ। जय गीत जय सङ्गीत भन्छु।
0: अहिले सुन्नुभयो प्रतिष्ठित गायिका मथुरा प्रधान श्रेष्ठका जीवनका कुरा। यो कार्यक्रमलाई हामीले दुई भागमा बाँडेका थियौँ। कार्यक्रमको पहिलो भाग गत हप्ताको कार्यक्रमभित्र प्रस्तुत गर्यौँ भने कार्यक्रमको दोस्रो भाग आजको कार्यक्रममा यहाँहरूले सुन्नुभयो। यहाँहरूलाई सङ्गीत साधना कार्यक्रम कस्तो लागिरहेको छ हामीलाई इमेल पठाउन नभुल्नुहोला। हौस् त, आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै कलाकारका सङ्गीत साधनाका कुरा लिएर आउने बाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पहल शुभ रहुन्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति, भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँले मिडियम एफ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ राधिका ओझा, उद्घोषणतर्फ विद्या चौधरी र विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमैहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ। करिब 3 बजेसम्म 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 नेपाल भाषामा कार्यक्रम जीवन दबु सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ।

अब सुनौ स्वदेश गान कोइली देवी, मीरा राणा, द्वारिकालाल जोशी र साथीहरूको स्वरमा, भैरवनाथ रिमालको रचना रहेको छ भने कोइली देवीको सङ्गीत। यो स्वदेश गानपछि यहाँहरूले समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम समय सङ्गीत कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सम्पूर्ण श्रोता मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ राधिका ओझा। हजुर, यो कार्यक्रम तपाईँमा आज आउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 खरिब 3 बजेसम्म। अनि मित्र, कार्यक्रम समय सङ्गीत एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस गर्छौँ। त्यसै क्रममा आज हामी कुन विषयसँग सम्बन्धित रहेर तपाईँलाई गीतहरू सुनाउँछौँ त? हजुर, तपाईँ यो गीत सुनेर अनुमान गर्दै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो कोसिस स्वरूप सुनाउँदैछु देव कुमार द्रविणको स्वरमा सजिएको यो गीत। गीत रचना पनि गायक स्वयंले नै गर्नुभएको हो भने सङ्गीत पनि देव कुमार द्रविणकै रहेको छ।

मित्र, मुखबाट निस्केको बोली गोली समान हुन्छ। जसरी एकपटक निस्केको गोली फर्केर आउँदैन, त्यसै गरी एकपटक मुखबाट निस्केको बोली पनि फर्केर आउँदैन। त्यसैले सोचेर बुझेर सम्झेर मात्रै बोल्ने गर्नुपर्छ। त मित्र, आजको कार्यक्रम समय सङ्गीतको यो श्रृङ्खलामा गीतकारले कसरी बोली वचनका बारेमा गीतहरू लेखेका छन्, त्यही वरपर रहेर तपाईँलाई मिठा मिठा गीत सुनाई यो समयमा भरपूर मनोरञ्जन गराउने कोसिस हामी गर्छौँ। त आउनुहोस्, यसै क्रममा अब म अर्को गीत सुनाउँछु। राजेश पाल राईको स्वरमा सजिएको गीत रचना राजुबाबु श्रेष्ठले गर्नुभएको हो भने सङ्गीत सुरेश अधिकारीको रहेको छ।

मित्र, बोलीले त हो मानिसलाई सम्झाउने अनि बिर्साउने, के कसो मिठो बोलीले मानिसलाई सम्झन बाध्य गराउँछ भने तितो कटु बोलीले मानिसलाई सम्झन पनि मन नलाग्ने बनाउँछ। त मित्र, नराम्रो कटु बोली वचनले नै सम्बन्धमा दरार ल्याउन पनि सक्छ। त्यसैले राम्रो बोली, मिठो बोली, सभ्य बोली सबैको प्रिय हुने हुँदा हामी सबैले मिठो बोली नै बोल्ने गर्नुपर्छ। त आउनुहोस् अब पनि म अर्को गीत सुनाउँछु, प्रमोद खरेल र रिता केसीको स्वरमा सजिएको गीत रचना तारा बहादुर डाङ्गीले गर्नुभएको हो भने सङ्गीत राजकुमार बगरको रहेको छ।

हजुर मित्र, दैनिक जीवनमा मानिसहरूले एकअर्कासँग कुरा गर्ने शैली, प्रयोग गर्ने शब्द, बोल्ने तरिका, स्थानीय भाषा भनेको बोली हो, होइन? हामी दैनिक जीवनमा परिवार, साथी, छिमेकी र विद्यालय अनि कार्यालयमा निरन्तर बोलीचाली प्रयोग गर्छौँ। बोलीचाली भनेको मानिसले सामान्य जीवनमा प्रयोग गर्ने सजिलो, सरल र अनौपचारिक भाषा हो। त मित्र, यो कुरा गर्ने क्रममा चाहिँ हामीले सबैसँग मिठो बोली बोल्ने गर्नुपर्छ, राम्रो अनि सभ्य बोली बोल्ने प्रयास गर्नुपर्छ। है मित्र, मिठो बोली नै सबैको चाहनामा पर्ने गर्छ। यदि हामी अरूको अगाडि राम्रो बन्न चाहन्छौँ भने हामीले चाहिँ आफ्नो बोलीलाई नै सुधार्नुपर्ने हुन्छ पहिला, है? साज सज्जा गरेर अरूको अगाडि राम्रो होइला भन्नुभन्दा पनि आफ्नो बोली राम्रो छ भने हामीलाई अरू कुनै साज सज्जा गर्नै पर्दैन। त्यसैले बोली चाहिँ राम्रो बनाउनै पर्छ। अनि मित्र, आफ्नो कुरा अरूले सुनिदियोस् भन्ने चाहना राख्ने मान्छेले अरूको पनि कुरा सुन्ने धैर्य राख्नुपर्छ, होइन? यस्तो लाग्छ त। आउनुहोस् अब भने यही बोलीचालीसँग सम्बन्धित रहेको अर्को गीत सुनाउँछु म। यो गीतमा दीपक लिम्बूको स्वर रहेको छ भने गीत रचना टेक तामाङले गर्नुभएको हो अनि सङ्गीत आलोक श्रीको।

हजुर सुनिरहनु भएको छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल अनि रेडियो नेपालको तरङ्ग मार्फत यति बेला तरङ्गित भइरहेको छ कार्यक्रम समय सङ्गीत. हजुर कार्यक्रम समय सङ्गीत तपाईँमा आउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म. अनि मित्र कार्यक्रम समय सङ्गीत एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने प्रयास गर्छौँ. त यसै क्रममा आज हामी कार्यक्रम समय सङ्गीतको यो श्रृङ्खलामा बोली वचनसँग सम्बन्धित रहेर गीतहरू सुनाइरहेका छौँ. त मित्र मुखबाट निस्केको बोली गोली समान हुन्छ भनेर भन्ने गरिन्छ होइन. जसरी एकपटक निस्केको गोली फर्केर आउँदैन त्यसै गरी एकपटक मुखबाट निस्केको बोली पनि फर्केर आउँदैन. त्यसैले सोचेर सम्झेर बुझेरै मात्र बोल्नुपर्छ. त आजको यो श्रृङ्खलामा गीतकारले कसरी बोली वचनका बारेमा गीतहरू लेखेका छन् भने त्यही वरपर रहेर तपाईँलाई बोली वचनसँग सम्बन्धित रहेका गीतहरू सुनाइरहेका छौँ यो समयमा. त आउनुहोस् यही क्रममा हामी अर्को गीत सुनाउँछौँ विश्वास पौडेलको स्वर शब्द अनि सङ्गीतमा रहेको.

हजुर, मिठो बोली, नम्र बोली, सभ्य बोली सबैको प्रिय हुन्छ। सबैको चाहना मिठो बोली नै सुन्ने हुन्छ। रुखो बोली कसैले पनि चाहँदैन, त्यसैले मित्र मिठो बोली नै बोल्नुपर्छ। हामीले अरूलाई दिएर पछिसम्म आफूलाई सम्झाउन सफल हुने भनेको कुरा बोली वचन नै हो। यदि बोली वचन मिठो भयो भने हामी अरूको हृदयमा टिकिरहन सफल हुन्छौँ। त्यसैले मित्र सत्य अनि मिठो बोली नै बोल्नुपर्छ। त आउनुहोस् अबको क्रममा उदय सोताङ र मनिला सोताङको स्वरमा रहेको यो गीत हामी सुनाउँछौँ। गीत रचना पुरन गिरीले गर्नुभएको हो भने सङ्गीत नारायण ओलीको रहेको छ।

मित्र आफूलाई सजाउनु छ, आफूलाई अरूको अगाडि राम्रो बनाउनु छ भने हामीले आफ्नो बोली नम्र मिठो बनाउनै पर्छ। तपाईँ हामीलाई थाहा नै छ, बोल्न पाए भन्दैमा थ्याच्छ नबोल्नु अनि बस्नु पाए भन्दैमा थ्याच्छ नबस्नु भन्ने उखान छ है। यो उखानबाट पनि पुष्टि हुन्छ, सोचेर सम्झेर बुझेर मात्रै बोल्नुपर्छ भन्ने कुरा होइन मित्र। त मानिसको जीवन दुई दिनको छ, यो छोटो जीवनमा हामीले सबैसँग मित्रवत व्यवहार गर्दै मिलिजुली निस्वार्थी भई बाँच्नुपर्छ। हामी कसैका लागि प्रेरणाको स्रोत बन्न सकेको खण्डमा हाम्रो जीवनले अवश्य पनि सार्थकता पाउनेछ भन्दै कार्यक्रम समय सङ्गीतबाट बिदा भएर जानुपर्ने बेला भइसकेको छ। आज जो जो मित्रले हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँको अमूल्य साथमा आएको लागि धेरै धेरै धन्यवाद भन्छु म। आज हामीले कार्यक्रम अवधिभर बोली वचनसँग सम्बन्धित रहेर गीतहरू सुनायौँ। आशा छ कार्यक्रमबाट तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिन सक्यौँ भन्ने। प्रतिक्रियाको लागि अनि तपाईँलाई कुनै विषयसँग सम्बन्धित गीत सुन्न मन लागेको छ यदि तपाईँ हामीलाई लेख्न चाहनुहुन्छ भने अवश्य पनि लेख्न सक्नुहुन्छ। त्यसको लागि इमेल आइडी रहेको छ fanbox2077@gmail.com। प्रविधि संयोजन गरिदिनु भएकोमा राधिका ओझालाई धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा मनिषा पोखरेलको स्वरमा सजिएको एउटा गीत सुनाउँदै बिदा हुन्छु। गीत रचना उत्तमलाल श्रेष्ठले गर्नुभएको हो भने सङ्गीत भूपाल मानसिंहको रहेको छ। अनि मित्रहरू जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न सक्नुहुन्छ। सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम समय सङ्गीतबाट म तपाईँकै साथी अनिता आचार्य बिदा भए। हौस् त नमस्कार।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा होटल व्यवसायीहरूसँग छलफल, मुलुकको पर्यटन प्रवर्धनमा द्रुत गतिमा काम भइरहेको प्रधानमन्त्रीको भनाई। सबैलाई विश्वासमा लिएर देशलाई समृद्धिको बाटोमा अघि बढाउन सरकारलाई प्रतिपक्षी सांसदहरूको सुझाव र इरान अर्को हप्तासम्म वार्तामा नफर्के उसका ऊर्जा केन्द्र र पुलहरू ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्धनमा द्रुत गतिमा काम सुरु भइसकेकोले होटल व्यवसायीहरूको चिन्ता अब अन्त्य हुने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज होटल सङ्घ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न प्रोत्साहित गर्नुभयो। प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानूनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीहरूलाई आग्रह गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको उपस्थिति रहेको सो छलफलमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन पूर्ण सक्षम रहेको जानकारी गराउनुभयो। हाल वार्षिक 12 लाख मात्र पर्यटक भित्रिरहेको उल्लेख गर्दै व्यवसायीहरूले पर्यटक आगमन बढेसँगै आन्तरिक रोजगारीमा अभूतपूर्व वृद्धि गर्ने र नेपाली युवाहरूलाई वैदेशिक रोजगारमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने बताउनुभयो। यसै गरी उहाँहरूले पोखरा र भैरहवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरी नेपाल एयरलाइन्सको सेवामा सुधार ल्याउन अनुरोध गर्नुभयो। उहाँहरूले होटल व्यवसाय प्रतिकूल कानून संशोधन तथा पुनरावलोकन गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गर्नुभयो। प्रतिनिधि सभाका सांसदहरूले देशमा पछिल्लो समय देखिएका समस्या, आत्मदाहका घटना, सुकुम्बासी व्यवस्थापन, किसानका समस्या समाधान लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सभाको आजको बैठकमा सांसदहरूले सुकुम्बासीको उचित व्यवस्थापन बिना बस्तीबाट हटाउँदा उत्पन्न परिस्थितिबारे जानकारी गराउँदै उनीहरूको वासस्थान, होल्डिङ सेन्टरमा रहेको खाना, पानी, शिक्षा, स्वास्थ्यको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभयो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सरकार सस्तो लोकप्रियता र प्रसारमुखी गतिविधि केन्द्रित बनेको आरोप लगाउँदै त्यस्ता गतिविधिले देश नबन्ने र दुर्घटनातर्फ जाने भन्दै समयमा नै सचिन र सबैलाई विश्वासमा लिएर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनु पर्ने बताउनुभयो। सांसदहरूले अविरल वर्षासँगै देशभर बाढी पहिरो र डुबानको समस्या बढेको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै विपदमा परेका नागरिकलाई उद्धार र राहतका लागि प्रभावकारी व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले अस्थायी करार र ज्यालादारी कर्मचारी रोजगारीको सुरक्षा माग गर्दै सिंहदरबारमा आन्दोलनरत रहेको भन्दै करिब 50,000 भन्दा बढी कर्मचारीलाई बेरोजगार बनाउने काम नगर्न र समस्या समाधान गर्न माग गर्नुभयो। वीर अस्पताल, गङ्गालाल अस्पताल र टिचिङ अस्पतालमा मेडिकल माफियाका कारण औषधि खरिदमा समस्या उत्पन्न भइरहेको भन्दै सांसदहरूले सेटिङका आधारमा फस्टाएको लुटतन्त्र रोक्न औषधिको टेन्डर प्रक्रिया सुधार गर्न माग गर्नुभयो। यसैबीच प्रतिपक्षी दलका सांसदहरूले आज पनि प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी देशहित विपरीतको अभिव्यक्ति भन्दै सच्याउन माग गर्दै विरोध गर्नुभयो। राष्ट्रिय सभाका सांसदहरूले राज्य शक्तिको आडमा केही सञ्चार गृह र नेपाली कङ्ग्रेसका सभापति गगन थापाको घरको गेटमा गाडी राख्नेमाथि छानबिन गरी कडा कारवाही गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विशेष समयमा नेपाली कङ्ग्रेसका सांसद कमला पन्तले वर्षा लागेसँगै बाढी पहिरो र डुबानको उच्च जोखिम बढ्दै गएको भए पनि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा नयाँ नेतृत्व दिन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले किसानहरूलाई तत्काल रासायनिक मल उपलब्ध गराउनुपर्ने, मिटर ब्याज पीडितको माग सम्बोधन गर्नुपर्ने, राज्य शक्तिको आडमा केही संचार गृहको गेटमा गाडी राख्नेमाथि छानबिन गरी कडा कारवाही गर्नुपर्ने भन्दै सरकार को ध्यान आकर्षण गराउनु भयो। राष्ट्रिय सभाको बैठकको विशेष समयमा सांसदहरूले बोल्ने क्रम अहिले पनि जारी छ। देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। देशका धेरै ठाउँमा पानी परिरहेकोले आगामी एक सातामा धान रोपाई बढ्ने विभागको अपेक्षा छ। बागमती नदीको कटानले टौदह पूर्वका केही घर जोखिममा परेका छन्। किर्तिपुर नगरपालिका 6 स्थित टौदह उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्य स्थल मध्येको एक हो। बागमतीले विगत 2 वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि टौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेको टौदहका स्थानीयवासी मिलन खड्काले बताउनुभयो। सोलुखुम्बुको सोताङ गाउँपालिकाको वडा नम्बर 4 पहिरोले 4 विस्थापित भएका छन्। विस्थापित हुनेहरूमा थुम्बवान राई, चारबहादुर राई, मनबहादुर राई र हैकम सिंह राईको परिवार रहेका छन्। गौरीशङ्कर हाइड्रो पावरले हुङ्गा खोलामा निर्माण कार्य गर्नाले पहिरो गएको पीडित हैकम सिंह राईले बताउनु भएको छ। पीडितहरूले आफूहरू विस्थापित भई छिमेकीहरूकोमा आश्रय लिनु परेकोले सहयोगका लागि आग्रह गर्नुभएको छ। सोताङ गाउँपालिकाका अध्यक्ष खेलराज बस्नेतले पीडितहरूको सहयोगका लागि आफूहरूले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सम्बद्ध निकायमा लेखी पठाएको र तत्कालका लागि पीडितहरूलाई त्रिपालहरूको व्यवस्था गरिएको बताउनुभयो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नार्च्याङस्थित 6 MW क्षमताको रेले खोला जलविद्युत आयोजना बाढीका कारण बन्द भएको छ। आयोजनाको बाँधमा बाढी पसेर क्षति पुगेपछि यही असार 28 विद्युत उत्पादन रोकिएको आयोजनाले जनाएको छ। सम्भावित विपदजन्य घटनाको न्यूनीकरणका लागि बागलुङका सरकारवाला एकजुट भएका छन्। मनसुन सक्रिय भएसँगै जिल्लाका नदी किनार पहाडी बस्ती तथा पहिरोको जोखिम भएको क्षेत्रमा क्षति हुन नदिन सरकारवालाहरू विपद व्यवस्थापनको तयारीमा जुटेका छन्। बागलुङबाट संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
1: विपदजन्य क्रियाकलापलाई रोक्नका लागि बागलुङका जनप्रतिनिधि, प्रहरी, प्रशासन, रेड क्रस लगायतका संघ संस्थाले व्यवस्थापनलाई चुस्त बनाएका छन्। विपदको जोखिम भएका क्षेत्रका नागरिकलाई सचेत गराउने तथा आवश्यक विपदजन्य सामग्रीलाई तयारी अवस्थामा राखेको बताउनुहुन्छ बागलुङको जैमिनी नगरपालिकाका नगर प्रमुख हरिहर शर्मा।
2: जुन क्षेत्रमा अलि बढी विपद हुन्छ त्यो क्षेत्रका बस्तीहरूलाई सचेत बनाउने काम पनि गरिरहेका छौँ। हामीले विपद प्रतिकारका निम्ति आवश्यक पर्ने मेन्टहरू पनि तयारी अवस्थामा राखिरहेका छौँ। नगरपालिकाले सबै वडामा जनप्रतिनिधिको तर्फबाट र त्यहाँका स्थानीय युवाहरूको तर्फबाट विपदका फोकल पर्सनहरू पनि बनाएर त्यसको सञ्जाल पनि निर्माण गरेका छौँ। कहीँ त्यस्तो विपद जान लागेको भए पनि समयमै सूचना प्राप्त गरेर त्यसलाई संयोजन गर्न सकियोस्, पूर्व तयारी गर्न सकियोस्, नागरिकलाई सुरक्षित राख्न सकियोस् भनेर
1: विपद आउनु अगाडि नै आफूहरू तयारी अवस्थामा रहेको र रेड क्रसका सबै उपशाखालाई आवश्यक सामग्री सहित तयार गरेको नेपाल रेड क्रस सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य बताउनुहुन्छ।
3: ठुलो वर्षा भयो भने बाढी आउन सक्छ, खोला नालाहरू बढेर पहिरो जान सक्छ, बस्तीहरूलाई बगाउन सक्छ। त्यसकारणले बेलामै सचेत रहनलाई हामीले विभिन्न उपशाखाहरू मार्फत सचेतना अभियान

0: 81 वडा मध्ये करिब 35 वडा विपदको उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
1: नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। सांसदहरूले पुँजी बजारमा साइबर सुरक्षाको सुदृढीकरण, वित्तीय साक्षरताको विस्तार र विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा सांसदहरूले आइपिओ निष्कासन सम्बन्धी विषयमा पारदर्शिता सुनिश्चित गर्न, प्रभावकारी संयन्त्र विकास गरी अनियमितताप्रति शून्य सहनशीलताको नीति अपनाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्टले धितोपत्र निष्कासन सम्बन्धी प्रक्रिया र प्रतिस्पर्धी पुँजी बजार विकास गर्न अन्तर्राष्ट्रिय अभ्यास र मापदण्ड अनुसार नीतिगत सुधार र रणनीति तयार भइरहेको जानकारी दिनुभयो। बैतडीको दशरथ चन्द नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। नगर क्षेत्रभित्रका किसानहरूले उत्पादन गरेको कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो। बैतडीबाट संवाददाता गोविन्द पन्त।
2: बैतडीको दशरथ चन्द नगरपालिकाले किसानहरूको माग अनुसार उनीहरूले भनेकै ठाउँमा एम्बुलेन्स जाने र सहुलियत भाडा दरमा कृषि उपजलाई बजारसम्म पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। बजारको दर रेट भन्दा 50% कम भाडा दर तोकेर कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताउनुहुन्छ कृषि शाखा अधिकृत दीपक कार्की।
3: आवश्यकता अनुसार जनताको 11 वडामा सञ्चालन उपलब्ध 12 महिना हुन्छ। किसानको आवश्यकता अनुसार सञ्चालन हुन्छ। यो मौसमी भन्दा पनि आवश्यकता अनुसार सधैँ।
2: नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएसँगै किसानहरूलाई आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन सहज भएको बताउनुहुन्छ स्थानीय दिनेश बहादुर सिनाल।
4: समयमा लाभान्वित हुने भयो। यसले ग्राहकहरूलाई चाहिँ सुविधा सम्पन्न अन्य सेवा सुविधा दिइरहेका जुन यातायात व्यवसायहरू थियो उहाँहरूको भन्दा चाहिँ भाडा दर पनि न्यून हुने भयो अनि जनताले पाउने सुविधाहरू पनि घरैले पनि पाउने।
2: सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको 12.5 लाख र नगरपालिकाको 12.5 लाख गरेर 25 लाखको लगानीमा कृषि एम्बुलेन्स खरिद गरिएको बताइएको छ। सूचना अधिकारी विनोद बहादुर चन्द।
5: तुरन्तको तुरन्तै ठाउँमा जानु सकिने भएको कारणले पनि यो एम्बुलेन्स आवश्यकता हो। खास गरी अब हामीले हालसालै प्रयोगमा यसलाई ल्याएका छौँ। अहिले पनि धेरै कृषकहरूलाई थाहा पनि छैन र अब यसलाई 11 वडामा चाहिँ कसरी पार गर्ने भन्ने कुरा छ। अहिले चाहिँ अब केही वडामा लागू भएको
2: कृषि उत्पादनको सहज बजारीकरण, ढुवानी खर्चमा कमी र किसानहरूको आमदानीमा वृद्धि गर्ने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गरिएको नगरपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
1: बैतडी संवाददाताको यो रिपोर्ट पछि अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्तासम्म इरान वार्तामा नफर्के उसका पुलहरू र ऊर्जा केन्द्रहरू ध्वस्त पार्ने धम्की दिनुभएको छ। दुई देशबीच एक अर्कामा जारी आक्रमण चौथो दिनमा प्रवेश गर्दा अमेरिकी टेलिभिजन फक्स न्युजलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति ट्रम्पले यस्तो धम्की दिनुभएको हो। यसअघि अप्रेलमा पनि राष्ट्रपति ट्रम्पले नागरिक ऊर्जा केन्द्र र पूर्वाधारहरूमा आक्रमण गर्ने चेतावनी दिनुभएको थियो। जेनिभा महासन्धिले भने नागरिक केन्द्रहरूमा मानवीय आधारमा आक्रमण गर्न नहुने बन्देश लगाएको छ। अब खेलकुद। फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सस स्थित डल्लास स्टेडियममा भएको पहिलो सेमी फाइनल खेलमा स्पेनले फ्रान्सलाई 0-2 पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा होटल व्यवसायीहरूसँग छलफल, मुलुकको पर्यटन प्रवर्धनमा द्रुत गतिमा काम भइरहेको प्रधानमन्त्रीको भनाइ। सबैलाई विश्वासमा लिएर देशलाई समृद्धिको बाटोमा अघि बढाउन सरकारलाई प्रतिपक्षी सांसदहरूको सुझाव र इरान अर्को हप्तासम्म वार्तामा नफर्के उसका ऊर्जा केन्द्र र पुलहरू ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाटै दनवारी भाषा समाचार सुन। नेपालक पर्यटन बढालारमा चार चारो काम सुरु भइसिदाल हकीको होटेल व्यवसाय लखे कर्ते आइल चिन्ता अब सिद्धलार भएको प्रधानमन्त्री बारेन्द्र चाहे बाजिरे लग। प्रधानमन्त्री तसो मन्त्री परिषद कार्यालयमा आज होटेल सङ्घ नेपाल हानक पदाधिकारी सँगै अख्ल विशेष छलफलमा प्रधानमन्त्री चाहे निजी ठाउँले राज्य बलियो साझेदारक रूपमा आगु बढ्याले हौसला दिल र छाट। प्रधानमन्त्री चाहे व्यवसायीले कानुन मान्ति आइल हकीको आफ्नै व्यावसायिक जिम्मेवारी पूरा गरेलाई चुट्ने तसो मजौला होटललाई पर्यटन विभागमा दर्ता गरेको करक घेरामा आनेलाई तसो सार्वजनिक निजी साझेदारी पिपिपी मोडेलमा करै पार्लर मिलेको करार कामबारे अध्ययन गरेलाई हानक पदाधिकारीले अनुरोध गरिरहेल। प्रतिनिधि सभाग सांसद लखे देशमा पाछलो समयमा देखन्जैल समस्या आफ्नै आगी लागेको मरलार घटना सुकुम्बासी व्यवस्थापन किसानक समस्या समाधान सहितक विषयमा सरकारक ध्यान तान्दिल र छाट। प्रतिनिधि सभाग आजको बैठकमा सांसद लखे सुकुम्बासी सय बस्ला ठाउँ होल्डिङ सेन्टरमा रहल खाइलार पिलार स्वास्थ्य तसु शिक्षाक समस्या चाँडो समाधान गर्ने सरकारक सँगै माग गरिरहेला। सांसद लखे लगातार परिधरल पानी सँगै देशैभरि बाढी पहिरा तसु डुबानक समस्या बढ्ल विषयमा सरकारक ध्यानका राति विपदमा पर्ल मानसले उद्धार तसु राहतक लागि सोलारी व्यवस्थापन गरेले अंश अस्थायी करार तसु ज्यालादारी कर्मचारी जागिर सुरक्षा माग गर्दै सिंहदरबारमा आन्दोलनमा रहल बास्ती करिब 50,000 भन्दा बढी कर्मचारीलाई बेरोजगार बनालार काम नै गरेले तसु समस्या समाधान गरेले माग गर्दर छ। यसनिके बैठकमा वीर अस्पताल गङ्गालाल अस्पताल तसो टिचिङ अस्पतालमा मेडिकल माफिया कारण औषधि किन्लारमा समस्या भइदल बास्ती सांसद लखे सेटिङमा आधारमा फस्टाल लुटतन्त्र रोकेले औषधि टेन्डर सिस्टम सुधार गरेलै माग गरिरहेला। यीमाझ प्रतिपक्षी दल सांसद लखे आज पनि प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाही संसदमा बाझल सीमाबारे कुरो सचिवालय माग गर्दै प्रधानमन्त्रीले सदनमै आएको देशमा निष्कल परिस्थिति तसु सांसद लखे उठाएर प्रश्नको उत्तर दिँदै रुलिङ गरेले सभामुखले अनुरोध गरिरहेला। प्रतिनिधि सभाग उपसभामुख रुबी कुमारी ठाकुरक नेतृत्वमा 5 सदस्यीय प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चिनक न्याङ्जी सहरमा हखलार 5 चीन सिजाङ सीमा पार अन्तर्राष्ट्रिय मिलेको काम करलार मञ्चमा सहभागी अखिल आज उठे जयरेली। संघीय संसद सचिवालय प्रवक्ता एकराम गिरिगन्सर आइलार साउन 1 गतेसम्म हखलार उसी कार्यक्रममा उपसभामुखे सम्बोधन करलार कार्यक्रम रचे। उछि वहीँ सिजाङक लिन्ची सहरमा कम्युनिस्ट पार्टी सचिव वाङ जुनजेङसँगै भेटवार्ता करलार कार्यक्रम रचिक भने उसे प्रतिनिधिमण्डल आइलार साउन 4 गते स्वदेश फर्कलार तालिका रचिक। सांसद लखे पुँजी बजारमा साइबर सुरक्षा सुदृढीकरण वित्तीय साक्षरता बढालार तसु विदेशी लगानी तानलार वातावरण बनालार बाजिरहेला। प्रतिनिधि सभाभित्र अर्थ समितिका आज बस्ल बैठकमा सांसद लखे आइपिओ निष्कासन बारे विषयमा स्पष्ट पक्का गरेले सोलारी संयन्त्र विकास गरेको एटेओटे कर्लमा सुन्न सहनशीलता नीति अपन्या पर्लानमा जोड दिइरहेला। नेपाल धितुपत्र बोर्ड आर्थिक वर्ष 2082-83 माहकल मुख्य काम कारवाही सहितक विषय माहकल छलफलमा सांसद लखे पत्र बजारलाई वास्तविक अर्थतन्त्रसँगै सोलारी रूपमा जोडै पर्ला तसु बजारलाई बलियो बनाती सही व्यवस्थापन गरे पर्ला बाजिरहेला। यसनिके प्रतिनिधि सभा उद्योग तसु वाणिज्य तसु श्रम अंश उपभोक्ता सहित समिति एलपी ग्यासमा अखलार कार्दो बजारी ग्यास नै पुग्ल समस्या रोकेलाई उद्योग वाणिज्य तसु आपूर्ति मन्त्रालय निर्देशन दिल र छ। सिंहदरबारमा आज बस्ल बैठकमा सभापति रहबर अन्सारी ग्यास सजिलैसो पाछुसम्म पाइलार व्यवस्थापनका लागि पाइप बढ्या पार्ला तसु प्रभावसहित अध्ययन तसु छानबिन गरेको 7 दिनभित्र समितिमा विवरण मिलादेलाई निर्देशन दिल र छ। सरकारी आइलार आर्थिक वर्ष 2083-84 बानालार कानुनक मस्यौदा सूची तसु कामक तालिका संघीय संसदमा पाठाल रचिक। कानुन न्याय तसु संसदीय मामिला मन्त्री सोभिता गौतमे आज सभामुख डोल प्रसाद अर्याल तसु राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाललाई छुट्टा छुट्टै भेटीको आइलार वर्ष बानालार कानुनक मस्यौदा सूची तसु कामक तालिका सुम्पल रहेस। विधेयक ऐन 2081 अनुसार कानुन मन्त्रालय आइलार वर्षमा सदनमा पुजालार विधेयकक सूची सहित वार्षिक विधायन कामक तालिका अनुसार ये असार मसान्तभित्र संघीय संसदमा पाठा सिद्धाल कानुनी व्यवस्था रचे। बागमती लरी कटाने तौदह पूर्वक किछु घर खतरामा परिरहेली। किर्तिपुर नगरपालिका 6 तौदह उपत्यका मुख्य पर्यटकीय ठाउँ रूपमा रहल बागमती लरी कर्ते बित्ल 2 वर्ष सो धार फेरिको पश्चिमी किनारा
माथि कटान करे थाल्नेछु। तौदहक पूर्व तसो दक्षिणक बस्ती खतरामा पर्ल। तौदहक स्थानीय वासी मिलन खड्कै जानकारी दिल रछात। यसनिके म्यागडिग अन्नपूर्ण गाउँपालिका 4 नारच्याङक 6 मेगावाट क्षमताको रेले खोला पानी बत्ती आयोजना बाढी कारण बन्द भइरहेक। आयोजनाको बादमा बाढी पोस्नेछु। यी असार 28 गते सो बत्ती निकाले रोकन्जैला आयोजने जनाल रछिक। प्रादेशिक राजधानी हेटौडाले पर्के हेटौडा बान्डालार योजना अनुसार विकास कलार भइरहेक। साइकल प्रदेश राजधानी हेटौडा मानस बुल्लार बाद लरी कछाड विकास तसु प्रादेशिक सांस्कृतिक गाउँ बान्याले बजेट छुट्टाल बागमती प्रदेशक आर्थिक मामिला तसु योजना मन्त्री प्रभात तामाङे बाजिरहेलक। उसनिके प्रदेशीय चक्रपथ गौरीटार रङ्गशाला आरोग्य केन्द्र तसु एकीकृत प्रदेश प्रशासकीय भवनलाई प्रदेश गौरवक आयोजनाको रूपमा आगु बढालार आर्थिक वर्ष 2083-84 बजेटमा उल्लेख गर्लरसिक। नेपाल पर्यटन बोर्डक सञ्चालक समितिमा खुल्ला घम्साघम्सी गरेको 5 जना सदस्य नियुक्त भएरेला। नियुक्त अखलमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, सृजना केसी, पेम्बा शेर्पा तसु डाक्टर सोभिता श्रेष्ठ ढकाल हो। देशभरिकबाटै पाइलट 1100 आवेदन मध्ये योग्यता अनुभव तसु पर्यटन ठाउँमा दिल योगदानक आधारमा छान्ल मन्त्रालय जनाल रछिक। यसनिके सहित 10 रसचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति तसु रजिस्ट्रार नियुक्त भइरहेला। विश्वविद्यालय सबै प्राध्यापक डाक्टर सुनिल कुमार जोशीलाई उपकुलपतिमा तसु डाक्टर भीम बहादुर चन्दलाई आज रजिस्ट्रारमा नियुक्त गर्ल हो। यसै आगु सिफारिस समितिक संयोजक प्राध्यापक डाक्टर जयराज अवस्थी, सहकुलपति शिक्षा तसु खेलकुद मन्त्री सस्मित पोखरेलकबाट योग्यता सहितक प्रतिवेदन विश्वविद्यालय सभामा बुझाल र लिग। कञ्चनपुरमा चालु आर्थिक वर्ष पाछलो 6 महिनामा मात्रै जिल्लामा 28 जनामा डेङ्गु लाग्ला पुष्टि भइरहेक। सुदूरपश्चिम प्रदेशक 9 जिल्लामध्ये सेबेभन्दा बढी कञ्चनपुरमै लाग्ला भेटानेछ। स्वास्थ्य निकाय लखे होसियारी अपन्याले तसु समुदाय तहमा रोकेले सोलारी पाइला चालेले अनुरोध गर्ल रछिक। स्वास्थ्य कार्यालय औलो निरीक्षक तसु किराग बाटेलाला रोगक सम्पर्क मानस फोकल पर्सन सिद्धराज भट्टक अनुसार जनवरीमा 5, फेब्रुअरीमा 6, मार्चमा 5, अप्रिलमा 7, मेमा 2 तसु जुनमा 3 जना गरेको 28 जनामा डेङ्गु लाग्ला पुष्टि हक्ल हो। सर्लाहीक बलरा नगरपालिका 1 हथियौलमा करन्ट लागेको 50 वर्ष किसान अरविन्द कुमार सिंह ज्यान जैरेलिक। बटैयामा कामाल खेतमा सिंचाइ गर्दै खनी जैल कानु राति करन्ट लागेको घटना आख्ल ठाउँमै ज्यान जैल पुलिसले जनारेलिक। लास पास पोस्टमार्टमक लागि प्रादेशिक अस्पताल मलङ्गवा पाठाल रछिक भने घटनाबारे थप छानबिन भइधरल पुलिसले जनाल रछिक। आजुलाई धनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोक गरिनु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

अहिले सुन्नुभयो गीत तामाङ भाषामा अम्बर बहादुर नेपालीको स्वर तथा सङ्कलनमा। अब सुनाउँदैछौँ यसै गरी विभिन्न भाषामा गीतहरू करिब चार बजेसम्म सुनौँ। यति बेला मैथिली भाषामा राकेश श्रीवास्तवको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा।

फेरि सुनायौ आरपी कुँवरको स्वर तथा संकलनमा यो अर्को गीत भोजपुरी भाषामा। अब सुनाउँदैछौ शेर्पा भाषामा, पूर्ण शेर्पाको स्वर तथा संकलन रहेको छ यस गीतमा।

सुनायो राईबान्त वा भाषामा यो अर्को गीत मोहन राईको स्वर तथा संकलनमा. अब सुनाउँदैछौ नेपाल भाषामा गोविन्द हिम्मतको स्वर तथा संकलन रहेको छ यस गीतमा.

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

अहिले सुनायो चामलिङ राई भाषामा आयो अर्को गीत चुडामणि चामलिङ राईको स्वर तथा सङ्कलनमा. अब सुनाउँदैछौँ हेल्मो भाषामा दावा दोर्जे लामा र साथीहरूको स्वर रहेको शेष गीतमा सङ्कलन हो कान्छा लामाको.

होलीलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ लिम्बू भाषामा मोहन आङ्बोको स्वर रहेको छ भने गीतमा सङ्कलन भीमबहादुर आङ्बोको। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले शेर्पा भाषामा समाचार सुन्न सक्नुहुनेछ। शेर्पा भाषामा समाचार सुनिसकेपछि नेपाल भाषामा कार्यक्रम जीवन दबु सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रबन्धनमा द्रुत गतिमा काम सुरु भइसकेकाले होटल व्यवसायहरूको चिन्ता अब अन्त्य हुने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज होटल सङ्घ नेपाल हानका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न प्रोत्साहित गर्नुभयो। प्रधानमन्त्री शाहले व्यवसायहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पुरा गर्न साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पिपिपी मोडलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीहरूलाई आग्रह गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको समेत उपस्थिति रहेको उक्त छलफलमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन पूर्ण सक्षम रहेको जानकारी गराउनुभयो। हाल वार्षिक 12 लाख मात्र पर्यटन भेटी रहेको उल्लेख गर्दै व्यवसायीहरूले पर्यटन आगमन बढेसँगै आन्तरिक रोजगारीमा अभूतपूर्व वृद्धि गर्ने र नेपाली युवाहरूलाई वैदेशिक रोजगारमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने बताउनुभयो। यसै गरी उहाँहरूले पोखरा र भैरहवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरी नेपाल एयरलाइन्सको सेवा सुधार ल्याउन अनुरोध गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मानसिक स्वास्थ्य सम्बन्धी नीति परिमार्जन, सुविधा सम्पन्न अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन तथा डिजिटल सेवा प्रवाहलाई प्राथमिकता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले आत्मदाह, आत्महत्या तथा डिप्रेसन लगायत समस्याको समाधानका लागि अविलम्ब मानसिक स्वास्थ्य सम्बन्धी नीति परिमार्जन गर्न सत्ता र प्रतिपक्षीय एकजुट हुनुपर्नेमा जोड दिनुभयो। श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बूले यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा समस्या आएकाले समस्याको यथाशीघ्र समाधान गर्न आग्रह गर्नुभयो। नेपाल कम्युनिस्ट पार्टी एमालेका रिङ्गला यादवले पनि सोही समस्या समाधानमा जोड दिँदै यातायात व्यवस्था विभाग र भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्थापन विभागका सर्भर तत्काल मर्मत गरी आधारभूत सार्वजनिक सेवा सुचारू गर्न माग गर्नुभयो। एमालेका राजेन्द्र कुमार राईले करार तथा अस्थायी सेवामा रहेका कर्मचारीका माग सम्बोधन गर्न आग्रह गर्नुभयो। राज्यसभाका सांसदहरूले राज्य शक्तिको आडमा के सञ्चार गृह र नेपाली काङ्ग्रेसका सभापति गगन थापाको घरको गेटमा गाडी रोक्ने राख्नेमाथि छानबिन गरी कडा कारवाही गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राज्यसभाको आजको बैठकको विशेष समयमा नेपाली काङ्ग्रेसकी सांसद कमला पन्तले वर्षा लागेसँगै बाढी पहिरो र डुबानको उच्च जोखिम बढ्दै गएका बेला विपद व्यवस्थापन गर्ने संस्थामा नयाँ नेतृत्व दिन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो। बैठकको विशेष समयमा नेपाली कम्युनिस्ट पार्टीका सांसद झक्कु प्रसाद सुवेदीले सञ्चार माध्यम अगाडि शङ्कास्पद रूपमा सवारी साधन तेर्स्याएर सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न खोजेको आरोप लगाउनुभयो। त्यसै गरी नेकपा एमालेकी सांसद रोशनी मेचले राष्ट्रपतिले निर्वाचन ताका वैदेशिक रोजगारीमा गएकाहरूलाई स्वदेश फर्काउने आश्वासन दिएको स्मरण गराउँदै गणेश नेपाली आत्मदाह प्रकरणले युवाहरूमा चरम निराशा छाएको बताउनुभयो। सरकारले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्दा गरिबीको रेखामुनि रहेका नागरिकहरूले उपचार नपाएर मर्नुपर्ने अवस्था आएको भन्दै सांसद मेचेले सरकारले बन्द गरेको स्वास्थ्य बिमा कार्यक्रम तत्काल सुरु गरी सर्वसाधारणलाई उपचारमा पहुँच पुर्याउन आग्रह गर्नुभयो। त्यस्तै जनता समाजवादी पार्टीका सांसद महन्त ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले दिएको आश्वासन पूरा नभएको निराशा पैदा भएर युवाहरू आत्महत्या रोज्न बाध्य हुनु परेको बताउनुभयो। बैठकमा सांसदहरू विष्णुकुमारी पुरा सैनी, सम्झना देवकोटा, जयन्ती देवी राई र वासुदेव घिमरेले श्रमिक, मजदुर, किसान र बेरोजगार युवाहरूमा दिन प्रतिदिन निराशा बढ्दै बढेको भन्दै सांसदहरूले अत्याधिक मूल्य वृद्धि तत्काल समायोजन गर्न सरकारले तत्परता देखाउनु पर्नेमा जोड दिनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रसभाको आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनु भयो। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रसभाको अर्को बैठक 2083 साल साउन 15 गते शुक्रबार अपराह सभा 1 बजे बस्नेछ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, वाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
3: *1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अस्ट्रेलियाले आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रयोग गर्न, मार्गदर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवश्यक कानुन बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बानिजले घोषणा गर्नुभएको छ। सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धी भाषणमा अल्बानिजले एआईमाथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हिततर्फ अघि बढाउने तरिका अप्नाउन सकिने बताउनुभयो। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपाल येन ग्रीष्मा शेर्पानी शेर्विकेकी साङ्ग्योर सेन्डोनाङ सिलोन बालेन्द्र साकी एम्बिटो छम यर्ग्य जब्ला हुर्था क्याने लाका गोचन वतुप तपकी सखाङ छोङ मेन्तिवे सेमदोखीको नेताङ मेतो सुङसुङ सिलोन तेजिन लोन छोक ल्याखुङला आरिङ्गेबी सखाङ छोकपी छोकफा हानिकी कुछप्तिवाताङ क्यान छुङ्गुप टुङ्गोला सिलोन साकी गिर्की सखुल्ला ग्यालखपकी खाक्सेन्बो चिने चिक्डेलुखी लाका केतो सुङ्क्वा टुङ्गुकी रिम्बला सिलोन साकी छोङमेन तिवला थिम लक्लेने क्यानी रङ्गी छोङ कितुब्ला सुङवा सिसी टिकपेताङ गिर्पु साखाङ तिवा टोछम विभागला दर्ता क्यानी ग्याठल दुतोप्ताङ सार्वजनिक गिर्की थुन्लाम पिपिपी मोडला किथोपु चिकडिल कोला लोपजुङ कितुब्ला हानकी कुछप्तिवला सुनाङ सुङ रिक्सुङ टोछम तेजिन नागरिक उड्डयन लोनपु खड्कराज पौडेलसँग छोक्सु गोतोप टोङ्गोला हानकी कुछप्तिवी एमबी साखाङ चोक जुक्टुनकी लो टेङमा बोमो शिवजु मितेवला सेवा तीर्थपु ख्यान्तोक नाङसुङ टुङ्गुला हानकी कार्यभाग चो छोकचो दिनेश तुलाधार टुङसे साजन साके मुङेर्फा युवराज श्रेष्ठ लागी छोकपी छोकमितिवा जय दिन श्रेष्ठ तङ अश्लेषा कार्की तेजेना हानकी टुङ्गी खाङ्की चो टेकबहादुर म छोकसुक ख्यान गोभिएन प्रतिनिधि सभाकी छोकमितिवी ग्यालखपला तिङसोकी तुछोला हुङथोङ काले फोकचेतोप नेताङ सुकुम्बासी टरिकताङ ससिङ मितिवी कालेतिवी कोला सुङला सुनाङ प्रतिनिधि सभाकी आरिङकी छोकदुला छोकमितिवी सुकुम्बासी तिवी देवदासा होल्डिङ सेन्टरला वतोप साफसमा छु लोपजुङ्गताङ छोतेनकी कालेतिवा तुछोलाङ मेता जोब्ला सुङला सुनाङ सुङ छोकमितिवी यर्वी तुछोला छेर्वा बङ्गी गेम्नी सोतकताङ टोकपी जोसालेन्सी हुङथोपु कालेतिवी कोलासँग सुङला सुनाङगिन रङजुङ कालेला खेलुप मितिवला सुङकेप्ताङ राहत कि टरी क्यान तेरुब्ला सुनाङ तुराङ क्याने छोकदुला छोकमितिवी अस्थायी करारताङ जलाधारी लचित पातिवी लाकी कोकप सुङकेप कितुब्ला सुवा जोकिन सिंहदरवाला गोकुलखी गोतोप सुङ्गिन लचित पामेर तोङ गप्चु सिनाङ लाकपाला लाकी तेमा तेन्तोङ गुफकोर्की कालेतिवा मेता जोब्लासङ सुङला सुनाङ सुङ तुग्राङ केने बिर मेनखाङ गङ्गालाल मेनखाङ दङ तिचिनु मेनखाङला थिम्की खप्तेला गल्नी मेडिकला लाका कितुप मेतिवी म्यानकी गोङ परुप नेताङ फरी वतोप तप्की सुकजाङ्ने कितुप

लाका किमा थोपो सुंगिन रंगजुमका लेटरिक तो छोला रंग चितोबला सुनाङ सोङ छोकदुला छोक मितिवी मिटर फ्यासकी कलेला स्वरूप मितिवी क्यो नुङमो जोगोताङ ङ्यामजुङ्गा मितिवी तदोग्ला खाक्सेनबो चिने सुङकी लाका कि गौ चिङे कोर्ना सुकी कोला सुङला सुनाङ क्वा प्रतिनिधि सभा जुकटुन तेजिन्न छोङडेल तङ श्रम तेजिन्न उपभोक्ता सुकपी एलपी ग्यासला हुङथोपु लाका नाकपो तङ ग्यास मेती हुङथोपु कालेतिवा युङम जबला जुकटुङ छोङडेल तेजिन्न आपूर्ति लोनखाङला निर्देशन बिनक्वा सिंहदरबार लारिङदेउ छोकदुला छोकचो रबर अन्सारीकी जोलुमो क्यान जुकथम्बला ग्यास टेक कितोप तन्दोक्ला पाइप तेमा जबताङ तिकोला लोपचुङ तेजिन्न ग्याम्सिप क्यानिङमा दिनाङला छोकपाला लोपचुङ खेगे रुबला निर्देशन तुरङ क्याने नोर छोक पी छोक दुला छोक मितिवी नोर कि सकुला साइबर सुङक्योप कि टरेक केतोप लोपचुङ तेरोपताङ छिकेला डोसुङ तोङगुब्ला सेमसुक फरुफ खोरियुक जफ कोला सुङला सुङलप नङ प्रतिनिधि सभा नङ्गी नोर छोक पी आरिङ देउ छोक दुला छोक मितिवी ट्याङबु क्यान आइपिओ थाक्छु क्यानी फेन्सेन्पो जब्ला सिचु जोगो कोला सुगेप नाङसोङ नेपाल दितो पत्र भोटकी पल्जोलो निताङ गेचुग्या निताङ गेचुग्या सुमला छुङ्गोब्लाका खाक्सेन्पो तिबी कोला छोकमी तिबी दितो पत्र फजाला पल्जोर सकुलताङ क्यान खाक्सेन्पो चिने थिगोताङ बजाला यर्ग्या जोने टरिकी गो सुङसोङ प्रतिनिधि सभाकी छोकचो सुनपा रुबी कुमारी गो छिला छोकमी मेरा अङ्गा ज्ञानक कि न्याङ्गुची सिरोप दासला थेङ अङ्गा कि ज्ञानक सिजाङ सन्साम जम्बुलिङ चिकडिल कि लारिमला छोकसुक कितुब्ला ज्ञानक फेमक्वा सङ्घीय टोछोक टुङ्गी खाङकी सुङसेपा एकराम गिरी कि सेतुप नाङसिन तहुङ्गुप साउनला कि गते चिक्से कोटे कितुब ल्यारिमला छोकसु सुनपा कि सुङ्लप नङ्गुप ल्यारिमसङ गोतुप सेनक्वा नेपाल पर्यटन बोर्डकी जिन्क्योपा छोकपाला छोकमी मेराङ्गा कोस्याक छुङ्क्वा कोस्याक छुङ्गु छोकमी तिवा खुम्बहादुर सुवेदी सन्तोष पोखरेल सृजना केसी पेम्बा शेर्पाताङ डाक्टर सोफिता श्रेष्ठ ढकाल यन्दो सेन्क्वा टोछम ऐनताङ तन्दा वतुप छिम्की टरिक नाङसिन जो बोर्डकी छोकमी थुतुब्ला जो छोकमी खुला आवेदन तेमा न्यौ निवेदन हानी खोङतिवाला कोस्याक ग्याउन बोर्डकी छोकमी कोसाकी तन्दोक्ला ग्याउखप्लङ्गी दासा तेरि तेमा मेरा तोङ चिकताङ सही चिकी आवेदन खेलुप नाङला मेरा ङला कोच्याक्याउन शहीद दशरथ चन्द छोतेन छेन्डिक जमुलिङ लोपचाकी उपकुलपतिताङ रजिस्टर कोच्याक छुङ्का जमुलिङ लोपचाकी सभाकी प्राध्यापक डाक्टर सुनिल कुमार जोशीला उपकुलपति कि कोसला तेजिन रजिस्टर कि कोसला डाक्टर भीमबहादुर चन्दला कोच्याक्याउन शेरखुम्बु जोङखी लिखुपिके यु छोकपाला नङ्ग्युर निङमा फलियुलो डोङ्गा सङ छोलिङ गोन्देकी सलुङ्गु लाका टुपा छुङ्क्वा यु छोकपी छोकचो मिना बसे ताङ काठमाडौँकी ग्याकर सुङछाप खाङकी ठुङ्गिक अजय कुमार सिंहकी पिर्मी चिकडिला आरिङ गोन्देकी सलुङ्गु छुङछाप खाङकी सेतोगेन ग्याकर सुङकी टेङ्गा करोड सुम्ताङ बुम शिवजुकी पल्जो रोक्रमला गोन्द्या जब लाका कोचो यन्न म्याग्दीकी अन्नपूर्ण यो छोकपा वडा आङजी नर्च्याङकी मेगावा छुकी रेले चाङबे छुलोक आयोजना श्वताकवानी नागलो सेन्क्वा आयोजनाकी इन्टेखला श्वताक सुसीमा क्योन फोकुताङ खन्नुने जुनरङ लोक जिन्क्योङखीमा थुपु छुलोक आयोजनाकी चो दार्शनिक काफ्लेकी ख्यान्तोक नाङसोङ टोकपाताङ श्वताकी जोसा लिन्सी बादसेगले पुलामसँग नागलो चो काफ्लेकी सुङसोङ हेटौडा उपमहानगरपालिका कि ता साउन लाकी गत चिग्ने सुन चाङबी नाङ्ने दो गिटिताङ पेमा थेन्दुप लाका क्याको सेन्क्वा उपमहानगरपालिका कि सार्वजनिक लेनी चु ख्याफेलकी सलागमो छुजो चिङ्गिने सुन यम्बा लेन ख्याफेल माक्यो सेकी तन्दोक्ला फार्म जुकटुन तेजिन कम्पनी तिवला चाङबी नाङ्ने घिटिताङ पेमा चिङ्गे चालक तिवा थेन्दुपताङ फारछुर केलुप लाका मिकितुब्ला सुङ्क्वा फ्रान्स खला गेमनी स्पेन फिफा विश्वकप नितङ निसु थुकी फाइनलला लेम्क्वा अमेरिका कि टेक्सास कि डालस स्टेडियमला दाङ नुब्ला सुजो चिङ्गेदाङ कमा सिब्जुला सिब्जु स्याङला छुङ्गोप सेर्मोला फ्रान्स खला गोलङ्गि गेमनी स्पेन फाइनलला लेपुएन तुग्राङ क्याने यारिङ नुब्ला सुजो चिङ्गेदाङ कमा सिब्जु स्याङला अर्जेन्टिना ताङ इङ्ल्यान्ड कि पला चेर्मो च्याप तुसो वतौएन सलाकी सन्छाम सोखुकी बलरा टुङ्खेर वडा आङचिक हतियौला करेने यम्ने ससिङ मिमेरा चिक नासगलक्वा हतियौकी सुरेन्द्र प्रसाद सिंहकी बटिया श्रृङ्खला लाका कितोब रिम्बला करेने यम्ने लोङ निसु मप्चुकी अर्फिन कुमार सिन्ह नासगलो सेनक्वा

आरिङ ग्यालखप्की दासा तेरेला नामङ्यौ जल तेजेन मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी शेतुनाक्सिन नारिङ कोशी बागमती तङ कन्टकी प्रदेशकी खाङ्री सखुल्की दासा ललला तङ लुम्बिनी कर्णाली तङ सुदूरपश्चिम प्रदेशकी खाङ्री सखुला थकडुक तङ छेर्वाग्यको नेताङ गोतोप सेनक्वा तुग्राङ केने आरिङ नुब्ला कोशी बागमती तङ कन्टकी प्रदेशकी खाङ्री सखुल तङ लुम्बिनी तङ कर्णाली तङ सुदूरपश्चिम प्रदेशकी दासा चिक चोङ्गी चोलासङ छेर्वा बङ्गेको नेताङ गोतोप महाशाखाकी सेतोपियन रेडियो नेपाल ने शेरवे सांग्योर डोफसोंग तुझिशेट।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: हजुर, निरामी भाजमेपी जोजोल्पाले निरामी भाजमेपी थौ रेडियो नेपाल या जीवन दबु ज्याजोसँग जी ज्याजो न्याकामी उपेश चिकमुनिहानी वेर्नले जित प्राविधिक रूपमा देवकी भण्डारी जित ग्वाली बियाचुना दिगुदु धासा निरामी भाजमेपी थौ छिगु झ्याने छम मार्शल आर्ट या गुरु सिहान अशोक कुमार श्रेष्ठ छिगु झ्याने याचना दिगुदु वेकत लस्कुस्निया
2: जजलबा।
1: हजुर, निराम भाजमेजपी वेका त लस्कु सियार नले निराम भाजमेजपी जीवन दबु ज्याजोसँग दक्ले नापा वेक यो परिचा चिसे मसिकानी बी छारा छु जीवन दबु ज्याजोसँग वेक्न यना दिगु थिति कथ या चोस्या बजुगु ज्याजो वेक्न हना दिगु हुनिए चिसे तो ज्याजोले वेक त बुना गुजुल तासे निराम भाजमेजपी वेक सिहान अशोक कुमार श्रेष्ठ वेक बनेपा नगरपालिका दश जनागल काभ्रे वेक चाहिँ असोज एक गते 2033 साले तीर्थ बहादुर ले मोहन कुमार हजुर मोहन कुमार श्रेष्ठ या कोख वेक व्याधिको खदास वेक जान प्रमिला मल्लले वेक या छमक्या छम भ्यादु निद या आशिष श्रेष्ठले चिद या अस्मि श्रेष्ठ निराम भाजमेजले बच्चाको गुवेको यो थन एकाडेमिक क्वालिफिकेसन अर्थ ध्याएको शैक्षिक योग्यता यो विशेष खल्याउ खदासा वेक्लन चाहिँ मास्टर्स डिग्री अर्थात् स्नातकोत्तर सौ सौ विद्या चाहिँ वेक्लन चाहिँ यनादिगु ल्यान्ड एडमिनिस्ट्रेसन अर्थ ध्याएको पनि भूमि सम्बन्धी
2: भूमि
1: प्रशासन हजुर भूमि प्रशासन अलि जियोग्राफी धाउको पनि भूगोल जुएजुल अलि वेकल चाहिँ जियो इन्फर्मेटिक्स वेकल चाहिँ इन्डिया यो ओपन युनिभर्सिटी पाखे चाहिँ वेकल चाहिँ जियो इन्फर्मेटिक्स धाउ पनि हो भूमि सम्बन्धी हे जो चाहिँ सूचना यो विशेष वेकल चाहिँ सो विद्या चाहिँ वेकल थगो विज्ञता वेकल हासिल किन दिगुदु धासा थोए विज्ञता यो अनुसार वेकल चाहिँ छम नापी विभाग या नापी अधिकृत न ख वेक ताई लिसँग नापी अधिकृत या भाला नेपाल सरकारले छ वेक हनिभम अधिकृत न ख निराम भाजमेजपी थोन छिङ्ने ह्या अलि निराम भाजमेजपी वेक नेपाली छगु लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक्ट 3-5L या वेक चाहिँ छ म चेयरपर्सन न ख
2: हजुर
1: रिजन चेयरपर्सन ऊ त्यो क्षेत्रीय प्रमुख न ख मलाई क्षेत्रीय प्रमुख न जुल अलि वेक चाहिँ सन 1999 केकुसिन कराते स्टाइलले चाहिँ वेकमा चाहिँ थको मार्शल आर्ट यो चाहिँ वेकमा प्रसिसन क्यादी लले वेकमा चाहिँ फर्स्ट डान क्यादी गुदु 2052 सालले फर्स्ट डान अथे वेक चाहिँ छम प्रशिक्षक रूपमा न वेकमा चाहिँ ज्याई इनादी गुदु धासा रेफ्री कथन वेकलाई चाहिँ ताई लिसाहे वेकलाई चाहिँ ज्याई नादी गुदु अथे वेकलाई चाहिँ त्यति कथा थन नेसनल फुल कन्ट्याक्ट कराते टुर्नामेन्ट वेकमा चाहिँ भाग या चाहिँ थन त्यति कथा चाहिँ थन मेडल न कयादिगु दु गथेकी थन मेडल यो खल्याउ खत आशा 2052 साले वेकमा चाहिँ नेगो किलो या गोल्ड मेडल अर्थात् वेक चाहिँ 50 किलो तौल समूहले चाहिँ वेकलाई चाहिँ अल नेपाल नेसनल वेट क्याटेगोरी फुल कन्ट्याक्ट कराटे टुर्नामेन्टले वेकलाई स्वर्ण अर्थात् लुङ त कर क्यादी रङ्गो दुधासा अथे काभ्रे जिल्ला या ओपन केकुसिन कराटेले न वेकलाई चाहिँ 2054 साले वेकलाई चाहिँ लु ट्याका दिल अथे टुबक कप हेर्न वेकलाई चाहिँ काभ्रे जिल्ला जुप्टी थोके चाहिँ वेकलाई चाहिँ लिउ लनादिगु अर्थात् हाउगु सिल्भर मेडल चाहिँ वेकल चाहिँ क्यादिगु दुधास अथे स्पेसल अवार्ड तका चाहिँ वेकल चाहिँ पेकगु विश्व बुटुकु साई ओ नेकु नेकोगु जापान बुटुकु साई 2012 क्युटो जापानी जुगली नै वेकल चाहिँ छगु कथन धेरै बेला मयासे वेकल चाहिँ चुनाइ वेकेट
2: सेकेन्ड पोजिसन
1: हजुर सेकेन्ड पोजिसन वेकल चाहिँ क्यादिगु स्पेसल अवार्ड तर धेरै बेला मयासे वेकल चाहिँ छगु काटा हजुर डेमोन्स्ट्रेसन चाहिँ वेकल क्यादिगु थाहा छ अथे सिनियर मास्टरले चाहिँ 2019 गोल्ड मेडल त्याका दिल अथे थाहा छ खुकोखु स्विस हल्फ अन्डर धका चाहिँ वेकल इन्टरनेसनल मार्सल आर्ट एसोसिएसन स्विजरल्यान्ड वेक त हनादी गुजुल जिना भाजमेर फि थन यक यक वेकल चाहिँ थै उपरि प्रशंसा पत्र न क्यादि गुदु गथे कि फर्स्ट एशिया कप ओपन फुल कन्ट्याक्ट गराते वेकल चाहिँ विशेष अना पाउन क्यादि गुजुल अले सन् 2020 वेक त चाहिँ प्रेसिडेन्ट अफ वर्ल्ड के कुसिन काय गराते अरुणाचल सेसन युवा सित जापान पाखे ठो वेक त हङ्गुजुल अथे कोविड टाइममा चाहिँ वेकमा बाङ्लाको जैना दिगो हुने चाहिँ कोविड स्टार 2020 पाएन वर्ल्ड बुक अफ रेकर्ड्स युके पाखेन वेकर चाहिँ हङ्गु जुल अथे भेटरन स्पोर्ट्स पर्सनालिटी अवार्ड त कान वेक या त चाहिँ एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड 2022 पाएन दुबई पाएन वेकलाई चाहिँ अवार्ड बिगो जुल निरा बाजमेज फे थुलिसले सिया जी नाच सिङ त ध्यान न वेक चाहिँ नेपाल केकुसिन सेसिन काइकान कराते संज्ञा वेक 2022-2012 निसे आतको चाहिँ वेक चाहिँ प्रेसिडेन्ट अर्थ आएको वेक नाय अध्यक्ष जुया चाहिँ जय नाच नदिगुरु धासा वेक ठाउँको नै चाहिँ विश्व केकुसिन काइ कराते संघ जापान या वेक चाहिँ ठाउँको नै चाहिँ हलिनियङ्क या नोकुनक उपाध्यक्ष उपाधिस जुया वेकमा ज्या नातिको दु यहाँ बाजमेज पनि चिकित्सा सिएसिल झिउ जीवन दबु ज्याजुल चाहिँ चिसे छम कासामी खेल कासामी रेफ्री अवार्ड टेका दिन ढङ्ग सिहान अशोक कुमार श्रेष्ठ चिकमिङ अनि हयाचना गुजुल यहाँ बाजमेज पनि थौ वेकलिसे थोया झिउ कासा जगत या विशेष नियनक नियागु जी अहिले यहाँ बाजमेज पनि वेक त चिसे लसको सिहार न सिहान अशोक कुमार श्रेष्ठ जो आ दक्ले नापाया अछि ध्या छु परिचय बा मान चित बुका दिल छु असोज एकते छि बुया दिल असोज कुमार श्रेष्ठ थंकुने चाहिँ सिहान अशोक कुमार श्रेष्ठ देखान छु नु परिचय दु थन सूर्य सिहान अशोक गयो पठाइ छि जुया दिगु ख छुक कारण चाहिँ थोप चाहिँ छि त बिउगु ख
2: ठो चाहिँ जस्तै झिउ नेपालले चाहिँ गरेछ सिहान ढालकिन ठु झिउ मिनिमम क्वालिफिकेसन चाहिँ 5 डान चाहिँ मिनिमम जुएमा झिउ मार्सला ठो फुल कन्ट्याक्ट गरादेखि
1: हजुर
2: अहिले ठो सिहान एउ टाइटल चाहिँ गरेर छ झी 5 डान के ढुङ्गानी चाहिँ झिसा चाहिँ पछि चाहिँ बालाको ज्याय पछि चाहिँ एक्सपिरियन्स होल्डर जुए ढुङ्गानी झिसा झिरा चाहिँ वर्ल्ड झिउ चाहिँ हेडक्वार्टरमा बिउ पनि ठो छौ चाहिँ तरौं टाइटले खागा नसा चाहिँ गरेर छ ठो 5 डान जुल भन्दैमा सिहान जुयु चाहिँ मखुगा ठो छौ टाइटल गा झिउ चाहिँ गरेर छ झिउ छौ मिसअन्डरस्ट्यान्डिङ छौ छुट छ झि 5 डान जुल कि सिहान ढेउ चलन झि नेपालले चाहिँ जिन खुवाउँछौ नि चाहिँ खास सिहान ढेउ 5 डान्सहरू मखु सिहान या मिनिमम क्वालिफिकेसन चाहिँ 5 डान ख तर 5 डान जुल भन्दैमा सिहान जुयु चाहिँ मखु ठो सिहान चाहिँ छौ टाइटल ख वो चाहिँ भन्छ एक्सपिरियन्स जुएर अनि सिनियर 5 डान जुए ढुङ्गानी चाहिँ बियु पनि छौ एक्सपिरियन्स जेरुङ्गानी बियु पनि छ अर्गनाइजेसन छ टाइटल गाठो
1: चाहिँ आतो सिहान यो धाबले चाहिँ थो जापानीज शब्द
2: जापानीज शब्द हो
1: हजुर आतो सिहान नापल छ दक्षिण एसियाको खले सिंह चाहिँ राज या पोम कराति पनि सिंह धेर सङ्ख कि छ
2: छौ लिडरसिप जस्तै 5 डान या चाहिँ सिनियर 5 डान एरा चाहिँ सिहान दिगा
1: हजुर आ छिल छ डान न जुया दिनुङ ल धाले सिहान 10 दान्तको जुइ गु पनि चलन दु धाले चाहिँ 5 दान मिनिमम क्वालिफिकेसन जुल सिहान जुइ त 10 दान जुन त छु धाइ यो छु पदवि दु
2: ठेका जस्तै गरे सा झिसन चाहिँ जस्तै 5 दान एता चाहिँ सिहान धिज ल चाहिँ एक्सपिरियन्स जुइ गानी छ अर्गनाइजेसन बिपरी टाइटल जुल अझ 5 दान जुइ गान लिपा न 6 दान 7 दान 8 दान 9 दान ठे चाहिँ छु चाहिँ लेभल छ बरेज युग ठो चाहिँ बरेज युग चाहिँ गरे सा एक्सपिरियन्स आधारले बरेज युग अथवा एक्सपिरियन्स या बेरेज टाइटल चाहिँ अर्गनाइजेसन चाहिँ भ्यू जस्तै सिहान 5 डान मिनिमम जु नि चाहिँ जिता चाहिँ सिहान बिल अलिपा चाहिँ जी 6 डान 7 डान जुन अनि जिम बालाउ छौ चाहिँ एक्सपिरियन्स यहाँ चाहिँ झिसन चाहिँ वो अर्गनाइजेसन एटा चाहिँ बच्चा चाहिँ चुयौ लेभल खे चाहिँ झिसन चाहिँ नेपालले चाहिँ छौ विकास बिस्तारी वर्ल्ड खेन झिउ चाहिँ पर्फर्मेन्स त बालागै हिसाबले चाहिँ वान के गरेछ झिता चाहिँ हान्सी ढेउ पद हान्सी बेफ जस्तै क्यो सु सोके ठो एको पर्द डुगा ठो चाहिँ जापानिज स्टेसन चाहिँ झिला चाहिँ मेन जापानिज चिफ स्टेसन जस्तै कान्छोर यो कान्छोर हेउ चाहिँ गरेछ चाहिँ झी चाहिँ जापानीमा मेन चिफ हेरा चाहिँ झिसन चाहिँ कान्छोर हेउ चलन दुगा ऊ चाहिँ झिउ टाइटल लेखा कान्छो
1: कान्छो कान्छो कान्छो योङ कान्छो कान्छो
2: मिले कान्छो चिफका
1: कान्छो
2: हजुर टाइटलका अझ यहाँ गणेशा झिसन चाहिँ सिनियर जेनरल कान्छो वन चाहिँ बियुपट्टि चाहिँ छ अर्गनाइजेसन हिसाबले अर्गनाइजेसनल डेभलपमेन्ट एक्सपिरियन्स अब गुली पर्फर्मेन्स वाला गुली पर्फर्मेन्स चाहिँ झिउ अर्गनाइजेसन झिउ चाहिँ वर्ल्ड लेभल अर्गनाइजेसन यता चाहिँ झिसन चाहिँ विकास हो विस्तार गुली अनौख वे हिसाबले चाहिँ इकोपिसन चाहिँ टाइटल बियुगा
1: हजुर
2: वे हिसाबले चाहिँ ठोस फाइभ दान मिनिमम जुनी चाहिँ जिता चाहिँ सिहान बिउगा
1: सिहान बिउ ध्याबले चाहिँ थो मार्शल आर्ट अलि थो कराते धाउके छुख र्या झिनामी भाजमेज पि यदि त्यो खेल कासामी पि सेनाचौँ दिगु जुगु जुल अलि मुसु पिसेन निनाचौँ देफु छु ध्या त्यो मार्शल आर्ट कराते धाप्ने छुख ठ्याक्कै धाइदिछ
2: ठो खास झिसन चाहिँ शब्दार्थ हिसाबै धेउ खसा चाहिँ ठो चाहिँ कराते कारा वो ते मिले जुआ कराते जुपटी खाठो ठोसिंग इम्प्टी हाट झू चाहिँ खाली लाटन चाहिँ खाली लाटे माला
1: गम्प्टी
2: ह्यान्ड वन
1: हजुर
2: उटा चाहिँ झिसन चाहिँ कराते रेउ ख तर खास ठो कराते रेउ चाहिँ झिउ चाहिँ सेल्फ डिफेन्स ख ठो चाहिँ खास मलाई झिउ चाहिँ गर्छ सेल्फ डिफेन्स झिउ चाहिँ सेल्फ डिफेन्स सिस्टम यता चाहिँ झिसन चाहिँ कराते रेउ थर्ड झिसन चाहिँ जस्तै सेल्फ डिफेन्स त्यो कराते ढाल कि सेल्फ डिफेन्स सिस्टम के भन्नु गर्छ चाहिँ सेल्फ डिफेन्स जे भन्नु छुट्टा नमखु भन्नु ठु छार छ झिउ वर्ल्ड खे चाहिँ ठो चाहिँ फुकसिन सिउ खा जुल झिउ नेपालले चाहिँ गरेर छ चाहिँ सेल्फ डिफेन्स जे छुट्टा अलिक कराते ढेउ छुट्टा ढेउ चाहिँ छौ कन्सेप्ट ढुका वो कन्सेप्ट चाहिँ वो गलत कन्सेप्टका छार छ झिउ झिसँग कराते मेटे वि सेल्फ डिफेन्स होला खा छार छ झिसन कराते धया चाहिँ कराते मेटामाटा चाहिँ एट्याक यो मुखु कि झिसन चाहिँ आत्मसुरक्षा धे नि आत्मसुरक्षा कला एटा चाहिँ डेभलप यो भए झिउ चाहिँ मार्सल आर्टै ज्यागा ए जुन चाहिँ झिसन कराते मेटेहरू सेल्फ डिफेन्सै यो खो सेल्फ डिफेन्स नापन नापन गरे साथी ठो कराते चाहिँ छौ मेडिटेसन नै ढेउ मेडिटेसन न
1: खार
2: छ झिसन चाहिँ छौ मेडिटेसन माइन्ड यता कन्सन्ट्रेसन यो ढुङ्गानी चाहिँ झिउ शारीरिक जग्गामा हो कि झिउ मानसिक नै विकास हुने चाहिँ ठो मार्सल आर्ट ठो कराते अब चाहिँ एकदम महत्त्वपूर्ण भूमिका चाहिँ टुका तर ए जुन कराते चाहिँ खास गर शब्दार्थ हिसाबै चाहिँ झिउ एम्प्टी ह्यान्ड एज ल तर ठुक्या चाहिँ मेन थ्योरी ढेमा छ ठु चाहिँ सेल्फ डिफेन्सका
1: ध्यानले ठुकै पनि उत्पत्ति विषय लिएर गठे कि बुद्ध धर्म नापन स्वाथ मार्शल आर्ट गन गन चाइना यो पनि इतिहासै स्वयंले चाहिँ आपराधिक गतिविधि याइपी मनुतेसँग ढाकुटेसँग चाहिँ अब बुद्धिज्म याइपी या त बुद्ध मार्गतिर चाहिँ आक्रमण यारङ्गा चाहिँ सेल्फ डिफेन्स रूपमा चाहिँ त्यो मार्शल आर्ट डेभलप छु धैपट्टि न झिसै गन गन निना सुख
2: ठो वै खजिन नाचाइरहेको कराते धेका ठन् सेल्फ डिफेन्स
1: लगा
2: अब पहिला पहिला गरेर छन् झिउ बुद्ध मार्गिटेसन चाहिँ ठाउँ चाहिँ बुद्ध धर्म यो प्रचार प्रसारै क्रममा चाहिँ झिउ पहिला पहिला चाहिँ जस्तै जंगल जंगल लौ चाहिँ विभिन्न देश चाहिलियो जुल
1: चाहिलियो
2: क्रमखे चाहिँ जस्तै झिउ चाहिँ बाघ भालु थेमा लगा जस्तै एनिमल टेसन चाहिँ जङ्गली जनावर टेसन एट्याक युजुल अरेसँग लुटेरा जेफ विभिन्न हिसाबले चाहिँ एट्याक जे फर्ड हे हिसाबले चाहिँ सेल्फ डिफेन्स यमा उक्याउलाई चाहिँ झु ठाउँ आत्मसुरक्षा यमा ऊ आत्मसुरक्षालाई चाहिँ ऊ आत्मसुरक्षा कला चाहिँ सेकेमा ढे हिसाबले चाहिँ ठु स्टार्टिङ जु चाहिँ मार्सल आर्ट स्टार्टिङ जु चाहिँ वही हिसाबेका तर ठु कराते चाहिँ सुरुखे चाहिँ झुठो शब्दार्थ हिसाबले चाहिँ झु चाहिँ जापान पिउपट्टि कराटेका यदि चाइनाखे चाहिँ ठुला कङफू ढे हिसाबले कङफू स्टार्ट जुज ल जस्तै ठङ्कने कुङफु यता उसु रे नि ऊ चाहिँ झिउ चाहिँ चाइना ओरिजिन जुल कराते ढाल कि जापान स्टार्ट जुन ओरिजिन जुल
1: ताइक्वान्डो
2: ताइक्वान्डो चाहिँ हाम्रो कोरिया
1: हजुर कोरिया
2: ठोसोङ्गु झिउ मार्सल आर्ट मेन जननी रहेको चाहिँ ठोसोङ्गु कन्ट्रीका चाइना कोरिया हो जापानका कराते ढाल कि जापान लगत ठ्याक्क सेडो मुखले कङफु ढाल कि उसु कङफु ढाल कि थोके चाइना जुल अहिले ताइक्वान्डो ढाल कि कोरिया
1: अहिले ठो फुक थो कास त झिउ नेपालले चाहिँ गुबले चाहिँ उहाँ होला
2: अठो गरेछ झिउ चाहिँ पहिला झिउ चाहिँ जस्तै 2045 हाङ झिउ चाहिँ जस्तो पञ्चायतीकाले चाहिँ त्यो मार्सल आर्ट सेल्फ डिफेन्स ठजौपट्टि अर्गनाइजेसन ढ्यौ ब्यान्ड झिसन चाहिँ ठो गभर्मेन्ट हिसाबले इलिगल गेम हिसाबले चाहिँ जुएचौँ अवस्थाके चाहिँ पहिला पहिला छिसन सुरु सुरुकै जिन सेकाउ बोले चाहिँ सुचको सुचको सेके मौ स्त्री खाँ जी मजा मजा जु बोले जुल असान गर्थे अबले चाहिँ सुचको सुचको सेके मौ अवस्था तर झिउ चाहिँ गरेछ ऊ कालखण्ड खेन अहिले लिपा चाहिँ 2039 सालकै चाहिँ झिसन चाहिँ दक्षिण मार्सल आर्ट चाहिँ दक्षिण स्टार्टिङ कराते झिउ चाहिँ क्युक्सिन कराते धको चाहिँ स्टार्ट जु गाटो मार्सल आर्ट डेभियन दय दुनी तर झिउ लिगली हिसाबै चाहिँ झिउ दर्ता जु हिसाबै चाहिँ 2039 साल चाहिँ झिउ चाहिँ पहिला चाहिँ क्युक्सिनियामा झिउ फाउन्डर गुरुडो जगत प्रसाद गौचर उहाँ गुरुवन चाहिँ सुरुखै चाहिँ झिउ चाहिँ नेपालले चाहिँ स्टार्टिङ हाउस लगाउँछ ऊ दर्ता ऊ अफिसियली छिडे अर्थात् अफिसियली औपचारिक रूपमा चाहिँ दर्ता जुल
1: हजुर
2: अनलिसिङ चाहिँ
1: ऊ नि होला अनौपचारिक रूपमा
2: ऊ नि भूमिगत
1: रूपमा
2: भूमि गर्न सिके ऊ सेल्फ डिफेन्स हिसाबले चाहिँ भूमि गर्न सिके ढेउ चाहिँ धेरै छ असानै ओपनली म यो चाहिँ अवस्था तर ऊ दर्ता जुए ढुङ्कानी चाहिँ मार्सल आर्ट स्टार्ट जुल ठाइमा लग औपचारिक हिसाबले
1: हजुर
2: 2039 साल
1: हजुर मार्सल आर्ट चाहिँ चल अहिले गति के आ कराते न विविध विधा दुध घा निन्कनी याना जस्तै या छि के कुसिङ चुल सितोरियो कराते छु कराते धाउँदो छु ध्यादि गो विधा दुथो कराते न छि नेपाले
2: अठो नेपाले ठो विधा त एको दु
1: हजुर
2: अठोटा चाहिँ नेपाली विधा त एको दु सान चिसन चाहिँ अयो लेटेस्ट हिसाबले चाहिँ सुङ्गु बिदाएर चाहिँ झिसन चाहिँ क्याटेगोराइज अफ छ्याएर छौ चाहिँ नन कन्ट्याक्ट जुल छौ चाहिँ फुल कन्ट्याक्ट जुल अठङ्क नै फुक मिक्स मिक्स मार्सल आर्ट हेर्न छौ छौ चाहिँ वर्ल्डकै चाहिँ पपुलर जे छौँ एजुनी चाहिँ गर्छ सितोरियो तेकोन्डो अथवा सोतोकान ठेबे चाहिँ जिउ बिचार चाहिँ नन कन्ट्याक्ट फुल कन्ट्याक्ट हो चाहिँ मिक्स मार्सल आर्ट ठेबे चाहिँ बेटर जुइ ठेन्सँग नन कन्ट्याक्ट अन्तर्गत जिउ सितोरियो सोतोकान होला वादेरियो ठो ठो ठो ग्रुप खेऊ नि अहिले फुल कन्ट्याक्ट हाल्यो नि जिउ थो क्यो क्वेसन गराँदै जुल होला जस्तै मुआई थाई जो भयो थाई बक्सिङ त ठजो ठजो चाहिँ जस्तै जिउ चाहिँ यो क्यो क्वेसन जिउ नकआउट गेम त गर्थे मलाई
1: हजुर हजुर
2: नकआउट गेम त ठो चाहिँ जिउ चाहिँ फुल कन्ट्याक्ट अन्तर्गत ला जिउ क्यो क्वेसन चाहिँ जिउ फुल कन्ट्याक्ट अन्तर्गत ला ठो चाहिँ
1: हजुर अच्छि सो विधा धाइदिल नि त्यो ठ्याक्कै स्पष्ट नादिस ल त्यो ठ्याक्कै धाइले नुनु जुल फुल कन्ट्याक्ट नन कन्ट्याक्ट अहिले मिक्स ठ्याक्कै उके यो शैली छ लायो शैली या त धेरैले याइबले यो पनि शैली छु
2: अठो नन कन्ट्याक्ट खे चाहिँ झिसन चाहिँ उकी चाहिँ गरे झिसन चाहिँ ठङ्गने चाहिँ बडी टच पोइन्ट सिस्टम खे मेटिजुल जस्तै एक नम्बर दुई नम्बर पोइन्ट आधारले चाहिँ नन कन्ट्याक्ट जुल हजुर फुल कन्ट्याक्ट हाल कि नकआउट सिस्टम जियो अब झिसन चाहिँ ठ्याक्क नकआउट या त कि ऊ पोइन्ट धेरै मन ट्याटको
1: अहिले
2: ठो मिक्स मार्सल आर्ट चाहिँ ठङ्कने साबाकी सिस्टम जस्तै जुनेन जिउ गोटलान जिउ ठो छुटे भयो मिक्स फुक मिक्स काट भयो चाहिँ ठो चाहिँ ठो ठेक्क सोएपले रुल चाहिँ मरो होला जिउ
1: जुडो नदुको
2: मिक्स मार्क्स ऊ चाहिँ भजिचा गरेछ ढङ्गले ब्लड यो प्रोफेसनल हिसाबले चाहिँ ऊ इन्टरनेसनल पिएछ हुन जिउ नेपाल ठजु कन्ट्री चाहिँ ऊ भजिचा जिउ बिचार चाहिँ ऊ विकास ठाकु
1: छिङ टाइप रेस्लिङ म डुटेल भाइ आदित्य चुचु मनु मुनु घापा जुया मुनु न मोर झाइ न गोले गोले चिसे
2: ठो रेस्लिङ ढेउ चाहिँ ठो चाहिँ डेमोन्स्ट्रेसन ख त्यो गेम मखु त्यो चाहिँ छ्यार फिल्म स्विचले गरौ खन्ने डेमोन्स्ट्रेसन तर झिटा सुई त निप्सी
1: जाउँला
2: तर ऊ चाहिँ गरेछ ऊ चाहिँ डेमोन्स्ट्रेसन ख तर मिक्स मार्सल आर्ट चाहिँ वे रेस्लिङ ठेन्डुए गर्दै मालाको ऊ क्या चाहिँ रियल पर्सन त्यही मालाको ठुला तर उकी चाहिँ फुकङ ठो ठो जिउ ठो मजु ढेउ रुल्स ढेबै मरला ढेर हेर्छु जि ठेक्क सुइबले न छिउ यहाँ गरेछ मार्सल आर्ट खे यहाँ ठेए जिउ ठेए मजु ढेउ चाहिँ छौ रुल्स दुने तर मिक्स मार्सल आर्ट खेल पछि खने मर्छु रुल्स छु रुल्स अनि झ्याउनै यो जिउपट्टि रुल्सका उकी चाहिँ गरेछ छिउ इन्टरनेसनल्ली अमि चाहिँ इन्सुरेन्स बाला अमि मेटिभले जस्तै ठिभयो खाँजी प्राइज मनी त एकदम हाई हाईजी एजुनी चाहिँ गरेछ ऊ भजिचा इन्टरनेसनल्ली चाहिँ ऊ हिसाबले चाहिँ फिर्जी तर छिउ छिउ ठजो पछि डेभलपिङ कन्ट्री खे जिउ साउथ एसियन कन्ट्री खे चाहिँ भजिचा ठो चाहिँ ठाकु स्टार्टिङ पासा पिसन चाहिँ स्टार्टिङ यो स्वेच हुन्छ डु
3: हजुर
2: सुरुवात जु ठेन्टुङ ख तर ऊ घटिचा गरेछ औपचारिक यहाँ औपचारिक रूपमा दर्ता जियु ख तर गरेछ ठो जस्तै
3: जस्तो कि छिन्त हेदल दिस गेम्स आर विथआउट रुल्स छिन्त हेदल ध्याबलेला मुनुसिटला या त घापाजुला
2: छुया
3: रुल ल देख माला नि
2: माला रुल ने देख माला अस रुल जुसा छुया छुरे र मनु सियु रे यहाँ ठो गेम मक टर्न है
3: हजुर अयाला
2: थ्वया गेम डेमिक मजले
3: मक्जुल हजुर
2: मखला एजनी ठजु पनि ठो चाहिँ गरेछ नेपालले चाहिँ ठागुको सर्भाइभ जे जीव बिजा हुन्छ
3: त्यसले पिनपिन चाहिँ थो
2: पिनपिनै इन्सुरेन्स देउदी अनि प्रोफेसनले जस्तै अमी अन्सुर छिउ चाहिँ स्पोर्ट्सको द्वारा कि अमी ज्याए स्पोर्ट्स दिने
3: हजुर
2: छिउ ठेन्डुङ फुकम भने टाइम पिआए भने झि चाहिँ स्पोर्ट्सकै भने ढेर ठेन्डुङ छिउ स्पोर्ट्स छन् चाहिँ छिउ चाहिँ गुजारा मजु ठ्याजुल नि त एजुनी पैसा ठाकु
3: हजुर थुए खलाबले चाहिँ त्यति कथा सितोरियो कराती विधाई तो खिसै खलाएर न जस्तै नेपाले न थिति कथा थो विधा त जन्मेजुवा छन् खान यहाँ छुचु विधा त जन्मेजुवा छ चिन नुको थ छिउ लागि सेसिन कैकान धापनीला नुए के कुसिङ जगत ह्यान यना चोपी मुन त्यता सोतो कान बुदो काइदो छुछु धापनी या चङ्गुदो छुछु जन्मेजु दो नेपाली जग ठ्याक्कै स्पेसली
2: ठेका अठो गरेसा छिउ चाहिँ छिउ क्युक्सिने खाले अब ठाउँ ठाउँ अर्गनाइजेसन ठाउँ ठाउँ रुल्स दे ठाउँ ठाउँ हिस्ट्री त जेफु तर गरेसा ठो झिउ क्युक्सिने हिस्ट्री हिसाबले खाले चाहिँ झिउ क्युक्सिने मेन जन्मदाता झिउ मासु तात्सु ओयामा छिउ जापान अर्गनाइजेसन फाउन्डरका क्युक्सिने फाउन्डर चाहिँ झिउ मासु तात्सु ओयामा जुनी चाहिँ ज मासु तात्सु ओयामा डेट जुल अब वो डेट जुए ढुङ्खानी वो क्युक्सिन चाहिँ छ हिसाबे जस्तै वर्ल्ड खेन टप टप डुनि सिनियर सिनियर टप मोस्ट गुरु
3: टम्सन
2: गरेछ ठाउँ ठाउँ हिसाबले चाहिँ ठो अर्गनाइजेसन फर्मेसन यहाँ मिलाउँछु जापानी
3: हजुर
2: अठो जापानी जग मयासी हो युरोप खेन यहाँ मिलाग
3: हजुर
2: एजुनी चाहिँ गरेछ अब सुझ्ला छ वो फुकन टुक्रे अर्गनाइजेसन नै टुक्रेर लग
3: हजुर
2: अहिले अर्गनाइजेसन टुक्रे जो चाहिँ ठो जापान अर्गनाइजेसन टुक्रे जो ढुङ्कानी चाहिँ ठो जापान अर्गनाइजेसन या चाहिँ प्रभाव झिउ वर्ल्ड खे परे जुनी चाहिँ नेपाली जग मुख ठो झिउ युरोप खेन रे जे चौँ झिउ अमेरिका आज ल युरोप छिउ एसिया जुल साउथ एसिया नै छिउ यहाँ डेभलपिङ कन्ट्री डर यहाँ एजुनी चाहिँ ठो ठो चाहिँ फ्रेगमेन्टेसन चाहिँ आन प्याउ जुनी चाहिँ झिउ नेपाल न राष्ट्रिय खेलकुद परिषदले दर्ता जु हिसाबले चाहिँ 21 चाहिँ संस्था डु त्यो फुल कन्ट्याक्ट हिसाबले अब ठो 21 बाहेक हनन् ठो थङ्कने सोसियल मिडिया त डु सोसियल मिडिया चाहिँ ठठए पहुँच खे चाहिँ अर्गनाइजेसन हफी नै एक डु
3: हजुर विषयले भटिताका झिसे खलाबेला यहाँ गुहे जी झिन्जिन पाँच मिनट न छौ साङ्गीतिक ज्याजो कथा न थो झिसे ज्याजो झ्याकाच्नु गुनि छप्पु मे तेत जी प्राधिक पास या त इना पेना तुम्ही ते मोठ्यो ठो शिवपुटी मेजोली सिटे धावली लक्ष्मी

0: हजुर निलाम खासमे रेडियो नेपाल जीवन दुबो ज्याजो न्याका चुनाव गुजलो जी ज्याजो न्याका मेसले झिगु थन जीवन दुबो ज्याजो सी सिहान अशोक कुमार श्रेष्ठ लिसे कराते या विशेष चिसे वेकलिसे खलबला इनाज गुजुल अले हाँग्न सकल सुस्या अशोक कुमार श्रेष्ठ जु छु ध्यादि छि विवादी खन लुना दिल अले चाहिँ थिथि कथम विदायु न खन लुना दिल छुख त वास्तव्य चाहिँ नेपालले चाहिँ थिति कथन त दुविधा त वो गए विवादी हुने ख या त विवाद निहे थो थिति कथन त विदा त वो हुने ख
1: ठो जीव विचारण चाहिँ ठो नो अर्गनाइजेसन त वे विवाद जु चाहिँ मखो
0: अच्छा
1: छोड्ने गरेसा जीव चाहिँ छो रुल्स त नि गभर्मेन्ट रुल्स सिस्टम त डु त्यो सिस्टम के भने कि विवाद चाहिँ जुइ मखो सारसा चिसन चाहिँ जस्तै खेलकुदकै खेलकुद सङ्घ चाहिँ राष्ट्रिय खेलकुद परिषद अन्तर्गत दर्ता जुइमा रहेको डु मखला असँग जस्तै सिडियो कार्यालय दर्ता जुइ विभिन्न ठाउँ दूर दर्ता जुइ
0: हजुर
1: अब दर्ता जुल किन छ लिगलाइज जुल तर गरे चाहिँ राष्ट्रिय खेलकुद परिषद चाहिँ मेन झिउ चाहिँ अभिभावक अर्गनाइजेसन खेलकुद झुक जुनी चाहिँ ठो चाहिँ राष्ट्रिय खेलकुद परिषद वन चाहिँ छौ चाहिँ जिम्मेवारी कायम आएको ठोकी राष्ट्रिय खेलकुद परिषद जस्तै ठिक झु ठो यो को चाहिँ झिउ ठो वर्ल्ड खे चाहिँ झिउ चाहिँ विभाजन जु अवस्थाकै झिउ नेपालले चाहिँ एक जुमा छौटौँ स्टाइलले चाहिँ मार्सल आर्ट दर्ता जुएमा अथवा चाहिँ दर्ता मजेमा अथवा चाहिँ दर्ता जुएमाउ छपुन फुक मिले जुवा ढेउ चाहिँ ठो भजिचा चाहिँ असान्दर्भिक
0: हजुर
1: ठो मिले मजी छारसा झिउ वर्ल्ड खे झिउ चाहिँ टुक्रा जुपट्टि जुलनी छारसा जिउ चाहिँ क्योकुसिन सेसिनियो हेडक्वार्टर छुट्टा दु उक्याउ चिफ छुट्टा दु
0: हजुर
1: अहिले जस्तै सो क्योकुसिन छुट्टा दु विभिन्न क्योक्सिन डुडु ओ क्योक्सिन जस्तै सिन क्योक्सिन छुट्टा चिफ डुडु एजुनी चाहिँ गरेछ ठो चाहिँ वर्ल्ड खे टुक्रा जु जु हुने चाहिँ झिसा ओ टुक्रा ठाँ एक जुमा ढेमे मिले मजु तर गेम म्यानेजमेन्ट एउटै चाहिँ छौ महत्वपूर्ण खन्जी जेफुगा ऊ चाहिँ गरेछ झिउ चाहिँ नेपाललाई हिसाबले चाहिँ ठिक छु विभिन्न जस्तै फुल कन्ट्याक्ट थो क्यो क्वेसन एक जस्तै 18-20 एउटा अर्गनाइजेसनकै चाहिँ डिभिजन जुड हो तर ऊ डिभिजन एउटा चाहिँ झिउ राष्ट्रिय खेलकुद परिषद त्यहाँ दर्ता जुड हो नि ऊ चाहिँ मोनिटरिङ एजहरू छ नेपाल फुलकन्ट्याङ महासङ्घ दुनि झिउ फेडरेसन ऊ फेडरेसनमा चाहिँ छ मोनिटरिङ एमा तर फेडरेसन ऊ मोनिटरिङ एमा तर ऊ क्या इनिसिएसन चाहिँ झिउ विचार अनठो फेडरेसन खानादेखि ठो हन विभागकै डु
0: हजुर
1: ढङ्ग नै गरेछ त राष्ट्रिय खेलकुद परिषद हुन चाहिँ पछि मान्यता मबियु अवस्था
0: महासङ्घ त मबियु
1: महासङ्घ त महासङ्घ त मबियु अवस्था महासङ्घ नहन राष्ट्रिय खेलकुद परिषद यता चाहिँ छौ मुद्दा टौ हिसाबे मुद्दा न टौ डु ठो पछि विवाद स्थिति डु उठा नेपालले न अब ऊ एज उज हुने चाहिँ झिउ विचार चाहिँ ठो तरङ खम हो जस्तै ठो महासङ्घ न गरेछ महासङ्घ ढेउ छु र राष्ट्रिय खेलकुद परिषद या छौ हाँगा बिगा खनि
0: हजुर
1: राष्ट्रिय खेलकुद परिषदमा चाहिँ कठ्याठै आएको चाहिँ छौ चाहिँ निर्देशन मिलन जे जिल्ला नि ऊ तर हो जस्तै राष्ट्रिय खेलकुद परिषद वन छु अर्गनाइजेसन स्वेमल रहेछ थौ परिषद खे दर्ता जु अर्गनाइजेसन एउटा स्वेमल राष्ट्रिय खेलकुद परिषद वन चाहिँ थौ दर्ता जु अर्गनाइजेसन एउटा मसुसिन चाहिँ जस्तै क्लबे रूपे थौ छौ टोल खे मेहु अर्गनाइजेसन डु मला छौ चाहिँ वडा खेत मेउ अर्गनाइजेसन डेफु नगरपालिका खेल मेउ अर्गनाइजेसन अब फुकु अर्गनाइजेसन यता चाहिँ छमसम चाहिँ सहमति खेवा सहमति हाँदी ठो चाहिँ महासङ्घ यता चाहिँ छमसम लागिरहे वे मिले मसले नि छ्यार्छ नेपाल खेलकुद महासङ्घ नेपाल फुल कन्ट्याक्ट गराते महासङ्घ न राष्ट्रिय खेलकुद परिषदले दर्ता जु परि महासङ्घ खनि त्यही नै झिसन चाहिँ राष्ट्रिय खेलकुद परिषद अन्तर्गत दर्ता जु अर्गनाइजेसन यता चाहिँ छौ ठिकाय चाहिँ राष्ट्रिय खेलकुद परिषदमा ठेया अर्थात् चाहिँ निर्वाचन यहाँ चाहिँ जिम्मा बेउ खला छौ छौ रुल्स चाहिँ दै नि वो रुल्स चाहिँ तय टाया चाहिँ छौ चाहिँ विवाद समाधान ये जौ छुटै हो अबबाट
0: विवाद समाधान
1: यो इन्टेन्सन देवान मेन
0: त्यहाँ त्यो खास विवाद चाहिँ छु
1: खास विवाद चाहिँ थो खास गरेर साथ हो अब नेपाल फुल कन्ट्याक्ट महासङ्घ चाहिँ विवाद छुरे उठेर ठो चाहिँ गरेछ नेपाल फुलकन्ट महासङ्घ या चाहिँ छौ जिउ विचार नेपाल फुलकन्ट महासङ्घमा चाहिँ गुपरी चाहिँ सङ्घ दर्ता यो चाहिँ रुल्स मरू नियमखे मरू अठा थाना गरेछ चाहिँ नेपाल फुलकन्ट महासङ्घ अन्तर्गत झि बोर्ड खे चोनि बिम पास पिङ गेर छ छौ चाहिँ विवादित अवस्थाकै ठे ए मिले मजु ठो ए ठे ए मिलेजु ठेउ छौ विवाद मिले जु मिले मजु यहाँ विवादै खनि असन्तुष्टि कार्यकारी
0: छिया छु विवाद हुए अछि महला ठ्याक्कै अछि मुरु धाइठेन्छिब्रे आ छु सङ दो सङ महासङ्घ दर्तजुयात्नी राष्ट्रिय खेलकुद परिषद दर्तजुई खली मान्यता क्या ख कि छु ख ध्याबेला महासङ्घ लिज ल बिचे बिचे चौपटी छु फेडरेसन जु ल छु खैपनि पुलिस तै याउपट्टि प्रोसेस हे छु अयोपनि वैधानिक तै प्रश्न ख या त नाय त्यही प्रश्न ख या त साधारण सबै वैधानिक ताइको प्रश्न ख छु ख या त विदेशी पनि छिकमूल थिति कथ विश्व कराते के किसिम कराते यो पनि छिक्मी मान्यता दुई कथ राष्ट्रिय खेलकुद परिषद छौ त वैधानिक त बिहा चौको दु अलि छिक्मी चाहिँ वर्ल्ड फेडरेसन चाहिँ छिक्मी वैधानिक त ख
1: नेपाल फुटबल घण्टा कराते महासङ्घ चाहिँ वर्ल्ड खन चाहिँ एफिलिएसन भ्यूपट्टि अर्गनाइजेसन म हो ठो चाहिँ राष्ट्रिय खेलकुद परिषद हो एफिलिएसन भ्यूपट्टिका राष्ट्रिय खेलकुद परिषद एफिलिएसन भ्यू जु नि चाहिँ न्याउन अर्गनाइजेसन त नु होला कि नुपट्टि अर्गनाइजेसन यता दर्ता चाहिँ स्टार्टिङ पोइन्ट हे राष्ट्रिय खेलकुद परिषद महासङ्घ महको राष्ट्रिय खेलकुद परिषदकै दर्ता जे ढुङ्गानी चाहिँ महासङ्घमा चाहिँ आबद्धता बियुगा आबद्धता ढे माग दर्ता ढे हो आबद्धता ढेउ चाहिँ
0: फरक
1: फरक छ नि मलाई तर झिउठो लिपायो हिस्ट्री लिपायो चाहिँ समयकै चाहिँ नेपाल फुलकन्ट्याङ महासङ्घमा चाहिँ दर्ता मजु अर्गनाइजेसनहरूलाई चाहिँ आबद्धता बिलागेर दर्ता हिसाबले अझ गर्नु आबद्धता जग ढाय मिले मजले कि दर्ता यहाँ मिल दर्ता यहाँ मिले मजु नै छ्यार्छ दर्ता यो अथोरिटी जिम्मा विधान वन चाहिँ महासङ्घ एउटा बिउ मर्ने मलाई एजुनी चाहिँ डुने चौपिन पास पिने चाहिँ छौ मिले मजु छौ विवाद स्थितिको प्यान अर्ग विवाद स्थिति प्यान घानी राष्ट्रिय खेलकुद परिषदकै वही हिसाबले चाहिँ राष्ट्रिय खेलकुद परिषद छौ चाहिँ अभिभावक जु हिसाबले चाहिँ ऊ विवाद मिले हिसाबकै चाहिँ वने मऊ तर राष्ट्रिय खेलकुद परिषद चाहिँ गर्छ विवाद मिले म हो कि स्वेजन हो
0: राजनीतिकरण जुल
1: अब राजनीतिकरण ढेउला एउटा छोरा छोरी छु शब्द बिउ हो मलाई अच्छा होइन राष्ट्रिय खेलकुद परिषद छौ छु पोलिसी सङ्घ घटे सङ्घ घटे
0: घटे
1: घटे जस्तै दुई तिन सय एउटा सङ्घ डटे अब चाहिँ गरेछ लगभग लगभग जिन्जेनाउ चाहिँ साठी बैसठीवटा सङ्घ चाहिँ घटे यहाँ साठीवटा छिङ्गल टु डिजिट खे ठेङ्गल रे मलाई अब टु डिजिट खे ठेङ्ग उपलब्धि छुले
0: अनुगमन यहाँ म फुकार्न
1: अनुगमन यहाँ चाहिँ घेउवटा चाहिँ भन्छ बालाकै ढेउ मफु कि सङ्घ घटे नि अफु म छु ख छुटे अनुगमन ये मफु ढेउला अब छु हिसाब हो ठो एकको सङ्घ त डुट दल डट ठो एकको अर्गनाइजेसन छ रजिस्टर जुल ऊ यहाँ मखु नि झिउ गभर्मेन्ट अर्गनाइजेसन यहाँ एकको सङ्घ द घटे ढे मखु नि ठोटा चाहिँ व्यवस्थापन यहाँ यो ढेग बन्यो चाहिँ छ तराउ खाने राष्ट्रिय खेलकुद परिषद अठङ्गनी अनग गरेछ राष्ट्रिय खेलकुद परिषद अठो एनएम न अठो खेलकुद एनएम न घिउ प्याउँ रे भएपछि जिउ बिजान पछि अल्मल अल्मल ठेन्छु छार अठो प्रदेश प्रदेश किन छुट्टा डेर्नु प्रदेश किन प्रदेश हो राष्ट्रिय खेलकुद परिषद छ कोर्डिनेसन उसले बालाउ
0: नेपाली विडम्बनै सङ्गीत उयो रङ्गा प्रदेश स्तरीय पनि राजकीय स्वरूप आदि इत्यादि पनि थिए चाहिँ भुटिन्छ याफ्याचुङ स्थितिमा
1: भजी भजी ठाकुर जस्तै प्रदेश स्तरीय जस्तै प्रदेश स्तरीय खेलकुद ढग चाहिँ प्रदेश प्रदेशमा यहाँ नचाउँ तर राष्ट्रिय खेलकुद परिषद डु गेमेटा एमाल नि अरे यहीमा हो सुसुदु थौ नजिक जेफ अथवा चाहिँ लिस्टिङ अखेन छुङ छौ चाहिँ अब्जर्भेसन जेफ हो लिस्टिङ अनुसार चाहिँ जस्तै जस्तै बागमती प्रदेश चाहिँ खेलकुदकै चाहिँ नेपाल फुलकन्ट्याक कराते दोयमहरूका अब छ्यामहरू मसु हो मलाई अब बिहारे खाओ सङ्घको डोटे हो खाएँ मखनि यहाँ खेलाडी टेटा चाहिँ छौ प्लेटफर्म बेमाला नि यहाँ अब झिसा सङ्घ यहाँ खुवायौँ भने खेलाडी प्लेटफर्म यहाँ खाँगा अब ठो भजी जहाँ मिले मजियो जो अवस्था चाहिँ डु तर जिउ बिचार ठो नेपाल फुलकन्ट्याङ महासङ्घ अब चाहिँ विवाद हिसाब चाहिँ राष्ट्रिय खेलकुद परिषद चाहे जस्ता चाहिँ ठो एक हप्ताभित्र चाहिँ समाधान जेपुग
0: तिन चार वर्ष छिन ध्यादिए फेसबुक संस्था छिन्चुहाचौँ धाइदिल फेसबुक मार्फत न सङ्घ संस्था दर्त जाचौँ डु
1: ठेक अठङ्कनी गर्छ सोसियल मिडिया ठुलो सोसियल मिडिया यहाँ चाहिँ वर्ल्डले चि रहन्थेन जिरङ छु सम्पर्क न्यामा न्यामा सिकेन डेफु अठो गठे सार झिउ चाहिँ अठङ्ग जिङ कराटे जसमा मे म मेटो म छ म चाहिँ कराटे ड्रेस त आयो फेसबुक ठेक्क फिजे आएर कि पिनिया बिसन सुसी ठोया खेलाडी ख
2: हजुर
1: ठोया गुरु खोटा चाहिँ यु संस्था चाहिँ नेपालले चाहिँ इस्टाब्लिस खान चाहिँ जिताना पालैला ढेउ भएन कन्सेप्ट जी होइन बिजनेस हिसाबले नभए चाहिँ उँडो वर्ल्ड थिएन जस्तै जापानी हिसाबले चाहिँ भजिसा कमे खण्डु तर युरोपियन हिसाबले चाहिँ गरेर चाहिँ अछौ संस्था चाहिँ नेपालले चाहिँ इस्टाब्लिसको लागि चाहिँ ठुली ठुली डलरमा चिसै डलर स्विजरल्यान्ड पिने
2: हजुर
1: उम्टा यहाँ ढिमाडो सघा त होइन अम चाहिँ अर्गनाइजेसन क छौ नामै अर्गनाइजेसन अब खेलाडी खलामुखु गुली बाल्नमा खेलाडी ख मेटामा खलामुखु ऊ अर्गनाइजेसन चले फलामुखु ऊ एउटा डोजो गुली एउटा डु खेलाडी गुली डु ऊ सर ऊ किन्न सरकार मरू
2: त्यहाँले चाहिँ विश्व खेल जगत योपट्टि त्यो प्रतिबिम्ब कथा चाहिँ नेपाले न त्यो नकारात्मक रूपमा लान त्यहाँबाट चाहिँ जति के त्यति कथा सङ्घ संस्था चाहिँ इन्टरनेसनल संस्था जाइन चाहिँ प्या हुँदै चाय हुँदै ठ्याँ
1: ठु क्याउन छ इन्फ्लुएन्स जेफ
2: हजुर त्यहाँबाट चाहिँ छि ताइलीसँग त या कचे जना छि चाहिँ थो कराते या त चाहिँ यहाँ ढ्याका दिया चुनाएको दिगो गुल्तको छि त ग्वाली जुवा चुङ्गो दु नेपाल सरकार विशेष त
1: औ अठो चाहिँ गरेर सा झिउ चाहिँ नाचाइरहेन ठो राष्ट्रिय खेलकुद परिषद हिसाबले चाहिँ ठो झिउ क्योक्सिन कराँदे झिउ अर्गनाइजेसन नेपालको त फुकङ खया समग्र फुल कन्ट्याक्ट ए भजिजा गरेर छुरे हो सोमहरू
2: सोमहरू
1: झिउ अर्गनाइजेसन जग्गा हो फुकङ अर्गनाइजेसन चाहिँ राष्ट्रिय खेलकुद परिषद उसले चाहिँ प्रायोरिटी खेटाउ चाहिँ मरुवा अठो चाहिँ ठाउँ ठाउँ हिसाबे
2: जस्तै फुटबल क्रिकेट त ठाउँले भलिबल त नजुवाछौँ उसले चाहिँ कराते त तर हिस्ट्रीलाई कराँतेलाई योको नेपाल त मसिका चङ जो गोल्ड मेडल छिए गुली मसी गोल्ड मेडल ट्याका दिङला भविष्य चाहिँ छुदुले आछु नेपालले थो कराते कासमिट भविष्य गुल्तक बाला
1: ठिक जस्तै ठो जिउ विचारमा चाहिँ ठो भविष्यको लागि भविष्य बालाकै लागि चाहिँ ठो गभर्मेन्ट वो इनिसिएसन मबी लगिन्छ जिमको
2: जिमको
1: गभर्मेन्ट वो गभर्मेन्ट वो चाहिँ छौ चाहिँ प्रोटेक्सन ए माग ठुटा बरु ठिक छु छौ रुल्स डेट आयो गे एक्टिभ जिउ ख पेसिफ ख गो अर्गनाइजेसन चाहिँ गरेछ नाम जग्गा अर्गनाइजेसन दुसा उठा हटेमाल ऊ छौ मोनिटरिङ बालाको यो वासा चाहिँ जिउ तर गभर्मेन्टमा इनिसिएसन मयाटकि चाहिँ ठो चाहिँ जिउ विचारमा भजिसा खेलाडीले भविष्य चाहिँ उयो खाने खयाङ नेपाली कन्टेस्टै हिसाबले चाहिँ भलिबल बनाउँदै भलिबल खेलाडी त विदेशमा चाउँदो
2: हजुर
1: फुटबल बनाउँदै फुटबल खेलाडी त विदेशमा चाउँदो ओके पलायन जे चाउँदो नेपाली खेलकुदले चाहिँ भजिसा ठाकुर चाहिँ ठाकुर
2: कराते पाएन यो साफ च्याम्पियन गोल्ड मेडलिस्ट छौ पत्रिका बुनु उख्नु फुन्दै चाहिँ चोमा दाजु नाचा ढ्याउ वेकल चाहिँ छेउ ज्यान होइन वेकलो अन कराते यो पनि नछि याना दिल त्यहाँबाट चाहिँ कम्प्याक्ट यो पनि जुइक मुजु नेपाली जस्तै अब बक्सिङ खेलाडी माइक टेन्सन चाहिँ आफ्टर 17 or 18 इयर्स ढङ्गा वेकल चाहिँ हाक्न रिङ्गे चाहिँ वेया दिल ढेगा भ्य मिङ्गे पनि समाचार होला नेपाली न यो पनि छुदो योपट्टि
1: जिउ विचार नेपाली सम्भव मरू
2: छार
1: छ ठो जस्तै माइक टेसनलाई कमब्याक न ढिलो लागि यो कमब्याक जिउ खाने
2: हजुर
1: मखला छिउको सम्भावना नेपालको चाहिँ मखला छिउले छिउ चाहिँ गरेर सा फुकन ज्या सिरेर खाने चाहिँ गेम मेरेमा रह्यो कन्सेप्ट हुँदा
2: हजुर
1: छिउ गभर्मेन्टको चाहिँ भेटमाटा चाहिँ छिउ भेटमाटा चाहिँ फ्युचर बने जिरहेको छौँ भिजन मरुगा
2: हजुर
1: मिसन नम्बरहरू भिजन नम्बरका एजु जुने चाहिँ खेलाडे चाहिँ गरिसा नेपालले चाहिँ सर्वाभिजित एकै ठाकुर
2: हजुर आज नाम बाजमे चाहिँ वेक ख सिहान अशोक कुमार श्रेष्ठ चाहिँ यी कचाइ रुङ्गु हुने नाम बाजमे वेक त जि मे पनि लास्ट छेउ चाहिँ नि सत्य जि जिन म छि धायामा पनि छु दस धाइदिस एक मिनट चाहिँ झिके एक मिनटै मुन्ट
1: जस ढेमो पनि झिउ चाहिँ मार्सलाडे एकै डु झिउ कमी कमी जोट न एक डु अर्गनाइजेसन त डु गभर्मेन्ट एरा ध्यान थमन छुए फोटहरू चाहिँ झिसन खेलको लिएर छु योगदान बिहारहरू महत्त्वपूर्ण लगे जुठेन छौँ मलाई एजुने चाहिँ जुन चाहिँ क्वेसन सेसन चाहिँ खेलकुद जगमाको चाहिँ छौ सामाजिक सेवामा लगेजुम लगेजुमा रहेको चाहिँ खेला टेरा वे हिसाबले छौ चाहिँ लिडरसिपमा छौँ हजुर चाहिँ फुकुसिना धन्यवादै बेमा लग ठो दियोस् दुई शब्द टाइप जुन मौका बिना रेडियो नेपाललाई धेरै एक एक चाहिँ शुभ
2: यको शुभ्यातु अशोक कुमार श्रेष्ठ मुङ्गो ए नापी अधिकृत जुयान नापी ज्या टोटा चाहिँ रेड नेपाल त मायना छि थन्छायत कासवी विशेष चिन्जिन चित चाहिँ मुङ्गो खलापला चाहिँ छि भुटिकले यको शुभ्यातु हजुर निना बाजमित छु यी कोच्याङ्गु हुने मेगो ज्याजोले हाक्नु मेमे व्यक्तित्व जुना जी ज्याजो हेक्नु उपेश सिक्किम हुने वेगो बचाउ विषय थौत ब्या शुभ्या
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
4: नेपालको समावेशी आवाज
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्प रत्न वज्राचार्य, उद्घोषक हामी मनुका कुँवर अनि म गणेश थापा। यस बेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रबन्धनमा द्रुत गतिमा काम सुरु भइसकेकाले होटल व्यवसायहरूको चिन्ता अब अन्त्य हुने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज होटल सङ्घ नेपाल हानका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न प्रोत्साहित गर्नुभयो। प्रधानमन्त्री शाहले व्यवसायहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पुरा गर्न साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पिपिपी मोडलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीहरूलाई आग्रह गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको समेत उपस्थिति रहेको उक्त छलफलमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन पूर्ण सक्षम रहेको जानकारी गराउनुभयो। हाल वार्षिक 12 लाख मात्र पर्यटक भित्रिरहेको उल्लेख गर्दै व्यवसायहरूले पर्यटक आगमन बढेसँगै आन्तरिक रोजगारीमा अभूतपूर्व वृद्धि गर्ने र नेपाली युवाहरूलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने बताउनुभयो। यसै गरी उहाँहरूले पोखरा र भैरहवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरी नेपाल एयरलाइन्सको सेवामा सुधार ल्याउन अनुरोध गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय मानवाधिकार आयोगसहित 3 वटा आयोगका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन 2081-82 र समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्नुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले, राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाउनुभयो। यसअघि बैठकमा सांसदहरूले देशमा पछिल्लो समय देखिएका समस्या, आत्मदाहका घटना, सुकुम्बासी व्यवस्थापन, किसानका समस्या समाधान लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सभाको आजको बैठकमा सांसदहरूले सुकुम्बासीको उचित व्यवस्थापन बिना बस्तीबाट हटाउँदा उत्पन्न परिस्थितिबारे जानकारी गराउँदै उनीहरूको बासस्थान, होल्डिङ सेन्टरमा रहेको खाना, पानी, शिक्षा, स्वास्थ्यको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभयो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधि केन्द्रित बनेको आरोप लगाउँदै यस्ता गतिविधिले देश नबन्ने र दुर्घटनातर्फ जाने भन्दै समयमा नै सच्चिन र सबैलाई विश्वासमा लिएर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनु पर्ने बताउनुभयो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले 166 विधेयकलाई प्राथमिकताका आधारमा सरकारले संसदमा दर्ता गर्ने कानुनहरूको मस्यौदाको सूची र कार्यतालिका सङ्घीय संसदमा पठाइसकेको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी कानुन मन्त्री गौतमले आर्थिक वर्ष 2083-84 लागि सङ्घीय संसदमा पेश गरिने 97 नयाँ र 69 संशोधन गर्ने विधेयकको सङ्ख्या कायम गरिएको जानकारी गराउनुभयो। उहाँले प्रचलित कानुनको सुधार तथा थप नयाँ कानुन निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाउन प्रचलित ऐनको खारेजी संशोधन संहिताकरण र एकीकरण गर्ने तथा नयाँ बनाउनु पर्ने विधेयकको पहिचान गर्न मन्त्रालयले आगामी आर्थिक वर्षलाई कानुन निर्माण तथा सुधारमा वर्षका रूपमा घोषणा गरेको बताउनुभयो। मन्त्री गौतमले प्रचलित कानुनहरूको सुधार तथा पुनरावलोकनका लागि उच्चस्तरीय कानुन सुधार समिति गठन गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो। मन्त्री गौतमले सङ्घीय संसदमा पठाइएका सूची अनुसार विधेयकहरू तर्जुमाको अवस्था यकिन गर्न विधेयक अनुगमन प्रणाली सञ्चालनमा ल्याइने तयारी गरिएको जानकारी गराउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। युक्रेनमा आज भएको रुसी आक्रमणका कारण 6 जनाको मृत्यु हुनका साथै कम्तीमा 20 जना घाइते भएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार आक्रमणकारीले कालो सागरको बन्दरगाह सहर ओडेसा र रुसको सीमा नजिकैको उत्तर पूर्वी सहर सुमीका औद्योगिक तथा चिकित्सा सुविधाहरूलाई लक्षित गरेको थियो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई केही बेर सुनाउँदैछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोरी गीतहरू। पहिलो गीत सुनाउँछौँ तेजस रेग्मी र विष्णु माझीको स्वर, तेजस रेग्मीको शब्द सङ्कलनमा।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।

अहिले हामीले भर्खरै सुनायौँ विक्रम परियार र सुमित्रा तामाङको स्वर, नहकुल ढकाल र बसन्त थापाको शब्द सङ्कलनमा रहेको लोकदोरी गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोरी गीतहरू। लोकदोरी गीतहरू सुनाउने क्रमको अन्तिम गीत सुनाउँदैछौँ खेम सेन्चुरी र सुमन थापा मगरको स्वर, नेत्र अर्याल र खेम सेन्चुरीको शब्द सङ्कलनमा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

0: विकासका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हस्त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको 6 बज्नै लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। मध्य प्रदेशबाट मध्य प्रदेश सरकारद्वारा पेश गरिएको आगामी आर्थिक वर्ष 2083-84 बजेट सर्वसम्मतिले आज पारित गरेको छ। बजेटमा समावेश योजना छनौट, विनियोजन प्रक्रिया तथा केही शीर्षकमा देखिएको त्रुटिलाई लिएर विपक्षी दलहरूले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आए पनि विपक्षी दलहरूको बीचमा बजेट संशोधन सहितको विषयमा सहमति भएपछि पारित भएको हो। विपक्षीको विरोधको कारण बजेट पारित प्रक्रिया प्रभावित बनेपछि प्रदेश सभाले विवाद समाधानका लागि प्रदेश सभाबाट विभिन्न दलहरूको सहभागितामा 7 सदस्य विशेष कार्यदल गठन गरेको थियो। कार्यदलले बजेटको कमजोरी सुधार तथा योजना वितरणलाई थप व्यवस्थित बनाउन 10 बुन्दे सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। उक्त प्रतिवेदनका अधिकांश सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरेपछि सत्तापक्ष र विपक्षी दलबीच सहमति जुटेर बजेट पारित भएको हो। यसअघि बजेटमाथि उठेको विभिन्न प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री कृष्णप्रसाद यादवले विपक्षी दलहरूबाट उठेका सुझावहरू बजेटमा समावेश गरेर कार्यान्वयन गर्दै जाने बताउनुभयो। मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 आय व्यय सहितको बजेट गत असार 1 गते प्रदेश सभाको बैठकमा पेश गर्नुभएको थियो। नेपाली काङ्ग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी 4 मन्त्रीले आज राजीनामा दिनुभएको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा त्यागपत्र दिनुभएको नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सभाका नेता जीवन बहादुर शाहीले जानकारी दिनुभयो। 2-2 वर्ष आलोपालो सरकार चलाउने गरी सत्तारूढ दल नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच भएको सहमति अनुसार उहाँहरूले आज संयुक्त राजीनामा दिनुभएको हो। प्रादेशिक राजधानी हेटौडालाई बृहत्तर हेटौडा अवधारणा अनुरूप विकास गरिने भएको छ। साइकल प्रदेश राजधानी हेटौडा, पैदल यात्री सडक, नदी करिडोर विकास र प्रादेशिक सांस्कृतिक ग्राम निर्माणका लागि बजेट विनियोजन गरिएको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तमाङले बताउनुभयो। त्यसै गरी प्रदेशले चक्रपथ, गौरीटा, रङशाला, आरोग्य केन्द्र र एकीकृत प्रदेश प्रशासकीय भवनलाई प्रदेश गौरवको आयोजनाका रूपमा अगाडि बढाइने आर्थिक वर्ष 2083-84 बजेटमा उल्लेख गरिएको छ। कर्णाली प्रदेश सरकारले निर्देशनालयको नाम हेरफेर, खारेजी तथा तालिम केन्द्रहरू खारेज गरी कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट कार्य सम्पादन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा आज बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जानकारी दिनुभएको हो। यसअघि गत जेठ 28 गते बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले 6 निर्देशनालय र 3 केन्द्र पुनर्संरचना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। प्रवक्ता शाहका अनुसार उक्त बैठकले पूर्वाधार विकास निर्देशनालय, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी विकास निर्देशनालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र प्रदेश वन निर्देशनालय सुर्खेतका साथै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सुर्खेत, मानव संसाधन विकास केन्द्र सुर्खेत, कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्र सुर्खेतलाई खारेज गर्ने निर्णय भएको थियो। बैठकले कर्णाली प्रदेश अनुगमन तथा मूल्याङ्कन विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, व्यवस्थापन परीक्षण निर्देशिका 2083 स्वीकृत गर्ने, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मी कुमार विकलाई थप जिम्मेवारी सहित कामकाजमा

बढाउने, कर्णाली प्रदेश भ्यू भिजन नियमावली 2083 र सडक मरम्मत सम्भार निर्देशिका 2083 स्वीकृत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। जनकपुरधाम स्थित ऐतिहासिक विवाह मण्डप र जानकी मन्दिर परिसरमा रहेको सङ्ग्रहालय मङ्गलबारदेखि बन्द गरिएको छ। मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोले धनुषा जिल्ला प्रशासनसँग परामर्श नगरी दुवै स्थलमा निशुल्क प्रवेशको व्यवस्था गर्न निर्देशन दिएको भन्दै विरोध स्वरूप विवाह मण्डप तथा सङ्ग्रहालय बन्द गरिएको प्रशासनले जानकारी दिएको छ। विवाह मण्डप र सङ्ग्रहालय बन्द भएपछि अवलोकनका लागि पुगेका स्वदेशी तथा विदेशी पर्यटक एवं दर्शनार्थी प्रभावित भएको छन्। उक्त विषयमा मधेस प्रदेश सरकारको आधिकारिक धारणा सार्वजनिक भएको छैन। विवाह मण्डप तथा सङ्ग्रहालय प्रशासनले वार्ता र सहमतिको आधारमा समाधान नभए थप आन्दोलनको कार्यान्वयन सार्वजनिक गर्ने सङ्ग्रहालय प्रशासनले जनाएको छ। जानकी मन्दिरका महन्त राम तपेश्वर दासले विवाह मण्डप निर्माण सम्पन्न भएदेखि मन्दिर व्यवस्थापनका साथै कर्मचारीका सेवा सुविधाका लागि टिकट खर्चबाटै हुँदै आएकोले मन्त्री महतोले सबै टिकट नै उठाएर लगेपछि सङ्ग्रहालय बन्द गरिएको बताउनुभयो। जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ। सवारी ज्यान मुदामा दिक्तेल स्थित मुडे जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका 4 मातिमका पारुङका 23 वर्षीय निशान राईको मृत्यु भएको हो। कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो 6 महिनामा मात्रै जिल्लामा 28 जनामा डेङ्गु संक्रमण भएको पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका 9 जिल्लामध्ये सबैभन्दा बढी संक्रमित कञ्चनपुरमै भेटिएपछि स्वास्थ्य निकायहरूले सतर्कता अप्नाउन र समुदाय स्तरमा रोकथामका गतिविधिलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्। हेटौडा उपमहानगरपालिकाले आगामी साउन 1 गतेदेखि नजीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मोजात तथा खरिद बिक्रीको परिमाण सम्बन्धित पालिकामा बुझाउनुपर्ने कानुन व्यवस्था रहेको उल्लेख गरेको छ। त्यसै व्यवस्था अनुसार उपमहानगर क्षेत्रभित्र सञ्चालित क्रसर तथा बालुवा उद्योग आर्थिक वर्ष 2082-83 कारोबार विवरणसहितको अन्तिम मौजात प्रमाणित गरी आर्थिक वर्ष 2083-84 कारोबार प्रारम्भ गर्नुपर्ने भएको जनाउँदै उपमहानगरपालिकाले असार 32 गते राति 12 बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि फर्म उद्योग तथा कम्पनीबाट नदीजन्य पदार्थको बिक्री वितरण तथा ओसार पसार कार्य बन्द गर्न आग्रह गरेको छ। नरायणी नदीको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्ष 2082-83 नरायणी नदीमा 6.5 किलोमिटर तटबन्ध निर्माण गरिएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले यस वर्ष मात्रै नवलपरासी पर्दाघाट सुस्ता पूर्वमा 5.5 किलोमिटर तटबन्ध निर्माण गरेको जनाएको छ। कार्यालयका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नवलपरासी को नदीबाट उच्च जोखिम भएका नदी किनारका बस्ती संरक्षण गर्न यस वर्ष मात्रै विभिन्न स्थानमा गरी 6.5 किलोमिटर तटबन्ध निर्माण गरिएको हो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ करिब राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरपछि नै प्रस्तुत गर्नेछौँ बालबाटिका कार्यक्रम, त्यसपछि सुन्नुहुनेछ कृषि कार्यक्रम। साँझ 7 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ, अङ्ग्रेजीमा समाचार सुनिसकेपछि स्वरोजगार कार्यक्रम प्रस्तुत गर्नेछौँ। स्वरोजगार कार्यक्रमपछि यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकगीतहरू। करिब राति 9 बजेसम्म राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि स्थलगत रेडियो बस कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ, हिन्दी भाषाको समाचारपछि सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका पुराना आधुनिक गीतहरू। पुराना आधुनिक गीतपछि राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ, राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने नियमित कार्यक्रमहरू पुरा हुनेछन्। तर रात्रिकालीन प्रसारण भने हाम्रो राति 11 बजेको समाचारपछि पनि जारी नै रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: Ekes bonus pal. भरपूर मनोरंजन सहित मात्र रु 979 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: रोजगार मात्र होइन अब सुरक्षित रोजगार
2: कसरी
1: त्यसका लागि आवश्यक छ व्यावसायिक सिप।
3: सिप भयो भने पैसा पनि धेरै पाउँछ, राम्रो काम पनि पाउँछ र मान्छे सुरक्षित पनि हुन्छ। सिप सिक्यो भने या त आफैले स्वरोजगार बन्न सक्यो या विदेशमा जान सक्यो। पाइराखेको भन्दा धेरै राम्रो पैसा, धेरै राम्रो मान सम्मान र मर्यादामा रहन्छ। त्यस कारण यो सुरक्षित वैदेशिक रोजगार, आत्मनिर्भर हुने खालको स्वरोजगार, यो दुइटै कुरा फाइदा छ भन्ने कुरा बुझ्न जरुरी छ।
1: व्यावसायिक सिपबाट सुरक्षित रोजगार,
4: सुरक्षित रोजगार, सुरक्षित भविष्य।
5: उहाँहरूको अनुभव के रहन्छ भने सिप परीक्षण गरेर सर्टिफिकेट लग्यो भने त्यसको भ्यालु अलिकति फरक छ। रोजगारदाताले पनि एक तह माथिको हामीलाई सुविधाहरू दिने अथवा काम पनि अलिक सहज किसिमले गर्न सकिने वातावरण त्यहाँ सिर्जना हुन्छ।
2: व्यावसायिक सिप र सुरक्षित रोजगारीका लागि आधिकारिक सूचना एवं गतिविधि समेटिने रेडियो नेपाल र वैदेशिक रोजगार बोर्ड सचिवालयको साझा प्रस्तुति कार्यक्रम वैदेशिक रोजगारी
1: हरेक बिहिबार बिहान 7 बजेको समाचार पछि रेडियो नेपालमा।
2: सिप युक्त रोजगार आर्थिक समृद्धिको आधार।
6: त्यो बेला धन्न मैले बेलैमा थाहा पाएछु। जसले वास्तै नगरेर ख्याल ख्याल सम्झे तिनको अकालमै ज्यान गयो, धन पनि गयो। अलिअलि पानी त पर्याउने भने त्यत्रो क्षति भयो। उफ, त्यस्तो त कहिल्यै नहोस्।
2: मनसुनमा नसोचेको बाढी पहिरो, चट्याङ, डुबान जस्ता अनेक जोखिम हुन सक्छन्। तर सानो होसियारीले ठुलो क्षति कम गर्छ। समय छँदै मनसुनलाई बुझिराखौँ।
7: मनसुनमा हुन सक्ने विपदबारे चनाखो बनाउने प्रयासमा रेडियो नेपालबाट हरेक हप्ताको शुक्रबार बिहान 7:40 कार्यक्रम बुझौन।
1: बर्खाको बोली सुरक्षित भोली कार्यक्रम बुझौन।
8: वर्षा यामसँगै जंगल पाखा काठ काठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
9: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
8: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
9: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
8: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
10: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
11: नेपालको समावेशी आवाज।

0: नमस्कार नमस्कार नमस्कार। कार्यक्रम बाल बाटिकाको एउटा अर्को श्रृङ्खलामा यहाँहरूलाई धेरै धेरै स्वागत छ। म हुँ विद्या चौधरी। भाइ बहिनीहरू, यो कार्यक्रम हरेक बुधबार साँझ 6 बजेको समाचार पछि यसै समयमा रेडियो नेपालबाट प्रसारण हुने गरेको छ। आजको बाल बाटिकालाई हामीले जागृति बाल तथा युवा सरकार नेपाल र क्यानलनको सहयोगमा काठमाडौँमा गत साता आयोजना गरेको नेपालमा बाल पोषणको अवस्था, चुनौती र सरकारवालाको भूमिका विषयमा सञ्चालन गर्ने जमर्को कसेका छौँ। भाइ बहिनीहरूलाई पनि थाहा होला नि पोषण भनेको के हो भन्ने कुरा। पोषण भनेको त हाम्रो वृद्धि विकासका लागि नभई नहुने खाद्य वस्तुमा प्राप्त तत्त्व हो नि। शरीरलाई उचित मात्रामा पोषण तत्त्वको अभाव भएमा विभिन्न किसिमका रोगहरू लाग्ने सम्भावना धेरै हुन्छ। बजारमा पाइने झिलिमिली प्याकेटका खानेकुरा भन्दा हाम्रो गाउँघरमै पाइने खाद्य वस्तुहरूमा धेरै पोषक तत्त्व हुन्छ भन्ने कुरा तपाईँहरूलाई थाहा छ कि छैन नि। पोषक तत्त्वकै कारण विभिन्न नकारात्मक असरहरू शरीरमा देखिन्छ भन्ने कुरा पनि तपाईँहरूले बुझ्नुभएकै छ होला। यसकै सेरोफेरमा रहेर आज हामीले बाल बाटिका सञ्चालन गर्दैछौँ है त। जागृति बाल तथा युवा सरकार नेपाल क्यानालनले आयोजना गरेको राष्ट्रिय संवाद कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो डाक्टर किरण रूपा खेतीले।
1: तर सुधारका प्रयास पनि भएको छैन, हामीले एक्नोलेज पनि गर्नुपर्छ। यो पक्षलाई पनि मैले उजागर गर्ने कोसिस गर्छु र अहिलेको सरकारले एकदमै नयाँ ऊर्जाका साथ सयौँ उद्देश्य शासकीय सुधारका कार्यसूचीहरू ल्याएको छ। त्यसमा कसरी पोषणलाई हेर्न कोसिस गरेको छ भन्ने कुरा पनि छोटकरीमा राख्छु। तपाईँ हामी सबैको मेहनतले हामी अगाडि बढ्ने प्रण गर्दै यो कार्यक्रम मैले सुरु गर्छु। इट योर फुड एज यु मेडिसिन, अदरवाइज यु ह्याभ टु इट मेडिसिन एज यु फुड। तपाईँको तपाईँले खाने खाना चाहिँ औषधि हुनुपर्छ। यदि राम्ररी खानु भएन भने तपाईँको औषधि तपाईँको लागि खाना हुन्छ। When diet is wrong, medicine is of no use. When diet is correct, medicine is of no need. Health requires healthy food, definitely. हामीले जे पनि खान्छौँ शुद्ध खानु पऱ्यो। मैले आर्मीको पेट्रोल पम्पमा, पुलिसको पेट्रोल पम्पमा गएर पेट्रोल हाले जस्तै मैले पनि मेरो शरीर चलाउनको लागि चाहिने पेट्रोल चाहिँ गुणस्तरीय राम्रो हेल्दी खानुपर्ने आवश्यकता छ। पोषण भनेको शरीरको आवश्यकता अनुसार पोषक तत्त्वयुक्त पर्याप्त खानु हुनु हो। र कुपोषण भन्दाखेरि फेरि हामी के गर्छौँ भने पोषक तत्त्वको कमी र अधिकताका कारण सृजना हुने असामान्य अवस्था हो। यसमा पुर्को बनाउन सक्छ, जसलाई हामी अङ्ग्रेजीमा स्टन्टिङ भन्छौँ, खेलाउटेपन, जसलाई हामी अङ्ग्रेजीमा वेस्टिङ भन्छौँ, र मोटोपन, ओबेसिटी भन्छौँ, रक्त अल्पता।
0: बाल बालिकामा पोषणको कमीका कारण कुपोषित हुने गरेको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभएको थियो। राष्ट्रिय संवाद कार्यक्रममा थुप्रै व्यक्तिहरूको सहभागिता रहेको थियो। भाइ बहिनीहरू, यसै सन्दर्भमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको तर्फबाट राजमण्डलले आफ्नो भनाई यसरी राख्नु भएको थियो।
2: पोषण हामी सबैलाई थाहा छ, सजिलो छैन। पोषणको व्यवहार परिवर्तन गर्न एकदम गाह्रो छ। लगानी गर्नुपर्ने हुन्छ, बाल्यकालमा लगानी हामी गर्छौँ, अब डोनेसनमा डक्टर इन्जिनियर बनाऊ एडोलेसेन्ट र पछि पछिका उमेरमा, यो हामी सबैलाई थाहा छ। तर च्यालेन्ज चाहिँ इम्प्लिमेन्टेसनमा छ। नलेज छ, व्यवहारमा छैन। लगानी छ, लगानीको सही सदुपयोग छैन। त्यो चाहिँ क्रिटिकल अहिले देखिएको छ। त्यस कारण हामी आइन्जेको तर्फबाट हामी जस्तै मेटर्नलको लागि आइरन चक्कीको ठाउँमा हामी मल्टिपल माइक्रोन्युट्रिएन्ट सप्लिमेन्ट, जसलाई मल्टिभिटामिनको रूपमा बुझे हुन्छ, अब गर्भ अवस्थामा त्यो सुरु लुम्बीबाट गर्दैछौँ, त्यस्तै मधेसमा पनि युनिसेफको सहयोगबाट सुरु हुन जाँदैछ। त्यस्तै बाल पोषणको अवस्था सुधार गर्नमा पनि अघि हाम्रो शाखा प्रमुख सरले निकाल्नु आरइटिएफ लगायत F75A funded यस्ता यो आइमामको कार्यक्रमहरूमा पनि नेपाल सरकारले गरिराखेको क्षमता अभिवृद्धि, सप्लाई, प्रोक्योरमेन्ट, टाइमली म्यानेजमेन्टको उसमा कहीँ ग्याप छ भने हामी पार्टनर एआइएनको तर्फबाट हामी मेम्बर अर्गनाइजेसनहरूले त्यसमा कन्ट्रिब्युट गरिराखेका हौँ। नेपालमै पनि इभिडेन्सहरू जेनेरेट गर्छौँ र त्यसैको आधारमा आगामी योजनाहरू निर्माणमा सहयोग गरिराखेको अवस्था छ।
0: राष्ट्रिय बाल अधिकार परिषदबाट आउनुभएका व्यक्तित्व नमुना भुसालले राइट टु फुडका बारेमा आफ्नो भनाई यसरी राख्नु भएको थियो।
3: पोषण भन्ने बित्तिकै हामीले खाद्य सुरक्षा र राइट टु फुडको कुरालाई जोड्नु पर्ने हुन्छ। राइट टु फुड भन्दा बित्तिकै एक्सेसिबल हुनु पर्यो, एफोर्डेबल हुनु पर्यो र कल्चरली एक्सेप्टेबल हुनु पर्यो भन्ने विषय, त्यो तिनवटा विषयलाई हामीले जहिले पनि ह्युमन राइटसँग जोडेर बुझ्नुपर्ने हुन्छ। पेटभरि खाना पाइसकेपछि त्यसपछि बल्ल पठाउने कुरा हुन्छ, त्यसले गर्दाखेरि सँगसँगै के पेट भर्ने भन्ने विषयलाई पोषणसित जोडेर महत्त्वपूर्ण कुराहरू यहाँहरूले राख्नुभयो। म पोषणको विज्ञ पनि होइन, तर पनि हामीसँग समाजमै भइरहेका चिजहरूलाई एक्सेसिबल चिज छ त्यसलाई नै पोषणको हिसाबले कसरी प्रयोग गर्ने भन्ने बारेमा विद्यालय तहमा परिवार तहमा नै यो सचेतनाको अभियानका रूपमै लैजानुपर्छ। सस्तो चिज अफोर्डेबल आफ्नो समुदायमै हुने चिजहरूलाई पनि हामीले त्यसलाई बढी प्रयोग गर्नेतर्फ ध्यान जानुपर्छ भन्ने लाग्दछ।
0: बाल बालिकाका लागि पोषण अत्यन्त आवश्यक कुरा हो। सामाजिक सुरक्षा नागरिक समाज सञ्जालबाट आउनुभएका राजेन्द्र चौलागाईले पनि यो कुरालाई जोड दिँदै यसरी आफ्नो कुरा राख्नुभयो।
4: हामीले बाल बालिकाको एक पोषणसँग जोडिएर बाल बालिकामा लगानी गराउँ र विशेष त बाल पोषण भत्तालाई अहिले 532 1000 पुगेको छ। यसको लागि सरकारले विशेष त बाल बालिकाको लगानीको विषय र पोषणको लागि चाहिँ अहिलेको सरकार सकारात्मक छ, सरकारले काम गरिरहेको छ भन्ने कुराहरू हामीलाई पनि लागेको छ। तथापि मेरो एउटा दुईवटा यसमै पनि केही प्रश्नहरू पनि छन्। अहिले सरकारले सुरुवात गरेको छ 532 चाहिँ देशैभरिका 5 वर्षभरिका दलित बाल बालिकाको लागि प्रदान गर्ने भनेको छ। तथापि त्योभन्दा बाहेकको प्रश्न पनि छ, 25 जिल्लामा अहिले वितरण भइराखेको ती 25 जिल्ला छनौटको आधारहरू पनि छन् कि ती 25 जिल्लाका 5 वर्षभरिका बाल बालिका दलित बाहेकले चाहिँ त्यति नै पाइरहने हो त, किन विभेद गर्ने? त्यो जसले 1000 दलित बालबालिकालाई पाउँदै गर्दाखेरि अन्य बालबालिकाले 532 पाउनुहुन्छ, कृपया त्यतातिर पनि ठुलो अमाउन्ट जाने देखिँदैन, त्यो 532 चाहिँ अन्य बालबालिकाको लागि पनि प्रदान गर्नको लागि म यहाँहरूले पहल गर्नुहुनेछ भने एउटा अपेक्षा गरेँ। दोस्रो यही बाल पोषणकै विषय जोड्दै गर्दाखेरि बालबालिकाको अघि सदस्य देखाउँदै हुनुहुन्थ्यो, गर्भावस्थादेखि नै जब बालबालिकाको वृद्धि विकासको चरण कुराको कुरा गर्छौँ हामीले, धेरै वृद्धि विकास र मानसिक वृद्धिको कुराहरू गर्भावस्थामै हुने रहेछ। हुन्छ, अब हामीले यो 532 अथवा 1000 जन्मेपछि 5 वर्षसम्मको भनिरहेका छौँ, त्यसलाई किन गर्भावस्थादेखि नै सुरु नगर्ने? भन्दा आमाको स्वास्थ्य राम्रो भयो भने स्वस्थ बालक अथवा बाल बालिका अथवा बालबालिकाको जन्म हुन्छ भनिसकेपछि यो कुरालाई पोषण भत्तालाई बाल पोषण भत्ता बाललाई चाहिँ गर्भावस्थादेखि नै दिन सुरु गर्यो भने अझ यसले चाहिँ पोषण सुधारमा के सकारात्मक लक्षणहरू देखिन सक्छ भन्ने लाग्छ। त्यस कारणले जन्मेदेखि होइन, गर्भावस्थादेखि 5 वर्षसम्म चाहिँ बालबालिकाको बाल पोषणमा लगानी गरौँ भन्ने कुराहरू यहाँ बिचमा अनुरोध गर्न चाहन्छु, सुझाव पनि दिन चाहन्छु।
0: भाइ बहिनीहरू, पोषणको क्षेत्रमा देशभरका स्थानीय तहहरूका लागि प्रेरणाको स्रोत बनेको छ बागलुङ जिल्लाको बडीगाड गाउँपालिका। सङ्घीय कार्यविधि 2080 सबै सूचकाङ्क पुरा गरी बडीगाड गाउँपालिका विक्रम सम्बत 2083 असार 15 नेपालकै पहिलो पोषण मैत्री गाउँपालिका घोषणा भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेद्वारा उक्त घोषणा गरिएको हो। गाउँपालिकाका 10 वडा पूर्ण रूपमा पोषण मैत्री भएसँगै यो गौरवपूर्ण उपलब्धि हासिल भएको हो। पोषणको क्षेत्रमा देउचुली नगरपालिकाले एउटा राम्रो सुरुवात गरिरहेको छ। यो सुरुवात कसरी अगाडि बढेको छ त भन्ने कुरा देउचुली नगरपालिकाबाट आउनुभएका स्वास्थ्य शाखाका प्रमुख शिव पराजुलीले
5: एक महिनामा जान्छ। हामीले पोषणमा यस्तो खालको लगानीले कति फाइदा हुन्छ भन्ने कुरा पनि यो मैले सोच्नु खोजेको। विद्यालय दिवा खाजा कार्यक्रममा धेरै जसो विद्यालयहरूमा दिने जुन पोषणको खाजाको पैसा छ त्यो खाजाको पैसाले कति पनि पुग्दैन। अनि हामीले यसपल्ट त्रिचुरी नगरपालिकामा विद्यालयमा जाने बालबालिकाहरूमा स्क्रिनिङ गऱ्यौँ। स्क्रिनिङ गर्दाखेरिमा समुदायमा गरेको स्क्रिनिङ भन्दा विद्यालयमा गरिने त्यो जुन पोषणको लेखाजोखा छ त्यसमा चाहिँ बढी कुपोषित बालबालिकाहरू भइरहेको। भर्खरै रिसेन्ट हामीले जेपी 7 गरेछौँ गरेको तथ्याङ्कमा यो 23-86 जना सामान्य 15 जना कडा कुपोषण र 140 जना यो मध्यम शीघ्र कुपोषण देखेका बालबालिकाहरू भेटेका विद्यालयमा, जसमा 25-40 जनाको स्क्रिनिङ गर्दा भने सङ्ख्या स्तरमा स्क्रिनिङ गर्दाखेरि 979 जनाको स्क्रिनिङ गर्दा 71 जनामा मध्यम शीघ्र कुपोषण, 2 जनामा कडा शीघ्र कुपोषण र 26 जना सामान्य भेट्यो। समुदायमा भन्दा त विद्यालयमा अलिक अवस्था रहेछ नि त।
0: बालबालिका नै भविष्यका आधार हुन्। त्यसैले सानो उमेरमा नै यदि प्रशस्त मात्रामा पोषण पाउन सक्यो भने उनीहरूको भविष्य उज्जवल हुने कुरामा दुई मत छैन। यो कुरामा जोड दिनुभयो बाल अधिकारको क्षेत्र तथा किशोरी अभियन्ताका रूपमा रहनु भएकी शबनम सुनारले।
6: आज पनि धेरै बालबालिका बिहान पोषिलो खाना नखाई विद्यालय पुगिरहेका छन्। अर्कोतर्फ जङ्क फुड र प्रशोधित खानेकुराको बढ्दो प्रयोगले बाल बालिका र किशोर किशोरीको स्वास्थ्यमा नयाँ चुनौती थपिरहेको छ। कुपोषण भनेको अब केवल खाना नपाउनु मात्रै होइन, गलत पोषण पनि कुपोषण हो भन्ने कुरा हामीले बुझ्नु चाहिँ अत्यन्त जरुरत छ।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह समन्वय शाखाका प्रमुख प्रकाश पन्थीले स्थानीय तहहरूमा पोषणको अवस्थाका बारेमा जानकारी दिँदै भन्नुभयो।
7: बहुक्षेत्रीय पोषण योजनाको एउटा कम्पोनेन्टको रूपमा आएको बहुक्षेत्रीय पोषण कार्यक्रमलाई कार्यान्वयन गर्ने सिलसिलामा समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ र अहिले 753 स्थानीय तहमा बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयनमा छ र यसमा विशेष गरी 210 स्थानीय तहमा लक्षित कार्यक्रमको रूपमा छ भने बाँकी स्थानीय तहहरूमा नियमित कार्यक्रमको रूपमा कार्यान्वयनमा आएको छ र यही बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न 421 पालिकामा पोषण सहजकर्ता भनेर छुट्टै नियुक्ति गरेर यसलाई विशेष गरी प्राथमिकतै दिएर काम गर्ने गरी छुट्टै जनशक्तिको समेत व्यवस्था गरिएको छ र यसमा नेपाल सरकार र युरोपियन युनियन त्यो कार्यक्रमलाई सहयोग छ, सँगसँगै युनिसेफको पनि यसमा प्राविधिक सहायता रहेको छ।
0: जागृति बाल तथा युवा सरकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले नेपालमा बालबालिकाहरूको पोषणको अवस्था के कस्तो रहेको छ भन्ने विषयमा सरकारवालालाई ध्यानाकर्षण गराउने उद्देश्यले नै यो कार्यक्रमको आयोजना गरेको बताउनुभयो।
8: कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपालमा बालबालिकाको पोषणको वर्तमान अवस्था कस्तो छ, राज्यले गरेका हाम्रा लगानीहरू कतिको प्रभावकारी छन्, कतिको त्यो लगानी पुग्दो छ, के सुधार ल्याउन पर्छ, त्यसमा हाम्रो के भूमिका हुन्छ भन्ने विषयसँग सम्बन्धित र यो विषयमा पैरवी गर्ने र यो पोषणको विषय चाहिँ हामी सबैको छ। यसलाई अझै थप यो पोषणको विषयमा लगानी बढाउनको निम्ति सबै हामी जो जो जहाँ जहाँ छौँ, हाम्रो घर परिवार समुदाय, हाम्रो पार्लियामेन्ट हाउस, हाम्रो नागरिक सङ्घ संस्था, हाम्रा सञ्जालहरू अनि स्वयं हाम्रा बालबालिकाहरू, हाम्रा किशोर किशोरीहरू सबैले हामीले आफ्नो आफ्नो ठाउँबाट कसरी भूमिका निर्वाह गर्न सक्छौँ भन्ने विषयलाई स्थापित गर्न, यो विषयलाई अझै राम्रो बनाउन र राज्यलाई नागरिक समाजको काम राज्यलाई सँग साझेदारी पनि गर्ने हो। तपाईँहरूले भिडियोमा देख्नुभयो साझेदारी गरेको र यो भएन यो बढाउनु पर्छ भनेर खबरदारी पनि गर्ने हो।
0: बालबालिकाको वृद्धिमा पोषणको महत्त्वपूर्ण भूमिका हुन्छ। यस्ता किसिमका कार्यक्रमहरू बेला बेलामा हुने हो भने अभिभावकहरूले पनि आफ्ना बाल बालिकाहरूलाई के कस्ता पोषणयुक्त खानेकुराहरू खुवाउनु पर्छ भन्ने कुरा जानकारी पाउने थिए कि। आजको बाल बाटिका कार्यक्रममा हामीले जागृति बाल तथा युवा सरकार नेपालले क्यानलनको सहयोगमा काठमाडौँमा गत साता आयोजना गरेको नेपालमा बालपोषणको अवस्था चुनौती र सरकारवालाको भूमिका विषयमा राष्ट्रिय संवाद सेरोफेरोमा सञ्चालन गर्यौं। कार्यक्रम निर्माणमा सहयोग गर्नुहुने रीता तिमलसेना र प्रविधि संयोजनमा साथ दिनुहुने लक्षण विष्ट र सुलोचना बज्राचार्यलाई धेरै धेरै धन्यवाद। भोलिको सुन्दर भविष्यका लागि आजैबाट बाल बालिकाको पोषणमा ध्यान दिउँ। अर्को साता फेरि भेटौँला। तबसम्मका लागि म विद्या चौधरी बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।
9: जय हो।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
1: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश न्यौपाने। आजको कृषि संवादमा हामी जल तथा मौसम विज्ञान विभागले यो वर्ष अर्थात् यो बर्सातमा मौसमको कस्तो पूर्वानुमान गरेको छ, विभागले कृषक लक्षित गतिविधि के गर्दैछ, यो पटक खडेरी र बाढीको सम्भावना कस्तो छ र मौसमको प्रतिकूलताबाट किसानले बाली नाली बचाउने उपाय लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद सुजन सुवेदी। यहाँलाई कृषि संवादमा स्वागत छ।
2: हजुर, धन्यवाद, नमस्कार।
1: यो वर्ष अर्थात् यो बर्सातमा जल तथा मौसम विज्ञान विभागले मौसमको पूर्वानुमान कसरी गरेको छ, यहीँबाट सुरुवात गरौँ।
2: जुन, जुलाई, अगस्त, सेप्टेम्बर, यो चार महिनालाई हामी मनसुन सिजन भनेर भन्छौँ र जल तथा मौसम विज्ञान विभागले यो चार महिनामा कस्तो खालको मौसम हुन्छ त भनेर चाहिँ हामीहरूले चाहिँ पूर्वानुमान चाहिँ गरेका छौँ र जस अनुरूप यो मनसुन सिजनमा सर्द भन्दा वर्षाको मात्रा कम हुन सक्ने भनेर सम्भावना देखाएको छ भने अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै सरदर भन्दा माथि जान सक्ने सम्भावना छ भनेर देखाएको छ। तर त्यसो भन्दैमा सरदर भन्दा कम पानी पर्छ भन्ने सम्भावना भन्दैमा फेरि एक्सट्रिम इभेन्टहरू नहुने भन्ने चाहिँ होइन, ठुल्ठुला वर्षा नहुने भन्ने होइन, त्यो हुन सक्ने सम्भावना पनि छ र सँगसँगै खडेरीका सम्भावनाहरू पनि रहेका छन्।
1: यहाँहरूले जसरी मौसमको पूर्वानुमान गर्नुभएको छ, यहाँहरूले गर्ने मौसमको पूर्वानुमानले किसानलाई चाहिँ आफ्नो बाली नाली खेतबारी खेती किसानीमा कृषि कर्ममा सहयोग पुर्याउँछ, किनभने विभागले पूर्वानुमान गरिदिन्छ, त्यो पूर्वानुमान किसानलाई थाहा भयो भने किसानले आफ्नो चाहिने बाली नालीको चाहिँ त्यसको संरक्षणमा केही ध्यान दिन पाउँछ। यहाँहरूले चाहिँ यसरी कृषक लक्षित पूर्वानुमानहरू कार्यक्रमहरू के गर्नुहुन्छ?
2: जल तथा मौसम विज्ञान विभागले कृषिको लागि भनेर विभिन्न प्रकारका सर्भिसेसहरू प्रोभाइड गरिरहेको अवस्था छ। ती विविध सर्भिसहरूको कुरा गर्नुपर्दाखेरि जस्तो कि मौसम पूर्वानुमानकै पनि कुरा भयो, होइन, हामीले वेदर फोरकास्ट गर्दाखेरि सर्ट रेन्ज फोरकास्ट गर्छौँ जुन चाहिँ अब 24 घन्टा भ्यालिडिटीको पनि हुन्छ, 72 घन्टासम्म भ्यालिडिटी हुने गरी
1: भनेको यहाँहरूले 24 घन्टा भित्रको मौसमको पूर्वानुमान गरिदिनुहुन्छ।
2: गर्छौँ हामी
1: 72 घन्टा
2: हामी गर्छौँ, त्योभन्दा माथि 10 दिनसम्मको विशेष त 7 दिनसम्मको पनि हामीहरूले गरिरहेका हुन्छौँ, होइन। त्यस्तै अर्को भनेको सिजनल फोरकास्ट पनि गरेर हुन्छौँ, जुन अहिले मनसुनको भर्खर हामीले कुरा गऱ्यौँ त्यो पनि त एउटा सिजनल फोरकास्ट, 4 महिनाको फोरकास्ट हो नि त्यो, होइन,
1: भनेपछि
2: त्यो गरेर आउँछौँ। त्यस बाहेक पनि अब अरू भन्नुहुन्छ भने क्लाइमेट सर्भिसेसको कुराहरू हुन्छ, किनभने नेपालमा त विविध ठाउँहरूमा हाम्रा विविध स्टेसन्सहरू छन्, भनेपछि त्यहाँको चाहिँ औसत तापक्रम कति हुन्छ, औसत वर्षा कति हुन्छ भन्ने खालको पनि स्टडी हामीहरूले गर्छौँ। हामीहरूले बुलेटिन निकाल्छौँ, जस्तै 2025 चाहिँ हामीले स्टेट अफ क्लाइमेट रिपोर्ट 2025 भनेर हामीहरूले त्यो रिपोर्ट पनि निकाल्यौँ, भनेपछि त्यो पनि त कृषि क्षेत्रमा त त्यो रिपोर्टको पनि त त्यहाँ भएका इन्फर्मेसनको युज त हुन्छ नि, होइन। अब अर्को भनेको जस्तै अर्ली वार्निङका कुराहरू हुन्छ, अब अर्ली वार्निङ भन्ने बित्तिकै बाढीका कुराहरू आउँछन्, त्यसमा भनेपछि बाढी चाहिँ यतिसम्म चाहिँ पुगिसकेको छ भन्ने कुराहरू हामीले त्यो इन्फर्मेसन दिन्छौँ, वा बाढी यसरी आउन सक्दैछ, यो खोलामा आउन सक्दैछ भनेर दिन्छौँ हामीले। त्यसपछि हामीले ड्रटका कुराहरू गर्छौँ, त्यस्तै अब हिटवेभका कुराहरू छन्, तातो हावाका कुराहरू छन्, कोल्ड वेभका कुराहरू छन् भनेपछि हामीले ती इन्फर्मेसनहरू पनि दिएर आउँछौँ। त्यति मात्र होइन, कृषि क्षेत्रमा सबभन्दा महत्त्वपूर्ण भनेको त यो मौसमसँग सम्बन्धित तथ्याङ्कहरू पनि त हो नि।
1: मुख्य कुरा वर्षातको समयमा वर्षातबाट खेतीपाती कसरी
2: जोगाउने, होइन, भनेको तथ्याङ्कहरू पनि महत्त्वपूर्ण हुन्छ। भनेपछि त्यसको लागि तथ्याङ्कको लागि त स्टेसनहरू पनि त चाहियो नि त, भनेपछि एग्रो मेटियोलोजिकल स्टेसनहरू पनि हामीले चाहिँ कतिपय ठाउँमा अपग्रेड गर्दै जाने, कति ठाउँमा नयाँ बनाउँदै जाने, हामीले ती कामहरू पनि गरेर आउँछौँ। अर्को कुरो भनेको यो रिसर्चको लागि पनि त तथ्याङ्क चाहिन्छ, भनेपछि त्यो तथ्याङ्क कलेक्ट गर्ने, त्यसको भण्डारण गर्ने, एनालाइसिस गर्ने कामहरू गरेर आउँछौँ। र अब कुरो आउँछ पूर्वानुमानमा, कुरो आउँछ भने जस्तै हामीहरूले चाहिँ यो एग्रोमेट एडभाइजरीहरू गरेर आउँछौँ, हामीले चाहिँ विशेष त नार्कसँगको समन्वयमा हामीहरूले प्रत्येक हप्ता त यो एडभाइजरी चाहिँ प्रोभाइड गरेर आउँछौँ। हामीहरूले त्यो गर्दाखेरि कसरी गर्छौँ त भन्दा हरेक प्रोभिन्सलाई आधार मानेर हामीहरूले चाहिँ हिमाली रिजनमा कस्तो हुन्छ, त्यो प्रोभिन्सको पहाडी रिजनमा कस्तो हुन्छ, अनि त्यसपछि तराई सेक्टरमा कस्तो हुन्छ भनेर त्यस्तो खालको पूर्वानुमान पनि गरेर साताको सुरुमा कस्तो हुन्छ, मध्यमा कस्तो हुन्छ, अन्त्यमा कस्तो हुन्छ भनेर त्यस्तो खालको इन्फर्मेसन पनि हामीहरूले चाहिँ मौसमी इन्फर्मेसन चाहिँ जेनेरेट गर्छौँ र डार्कसँगको सहकार्यमा त्यही इन्फर्मेसनलाई हामी एग्रोमेट एडभाइजरीको रूपमा पनि प्रोभाइड गरेर आउँछ, यो एउटा पूर्वानुमानको कुरा भयो।
1: यो पटक हामी बर्सातको मध्यम समयमा छौँ, यो साताको, यो 10 दिनको, यो 20 दिनको, यो सिजनको मौसमको पूर्वानुमान कस्तो गरेको छ विभागले?
2: जस्तै अब अहिले भनेको यो मनसुन सिजन नै हो, किनभने जुन जुलाई अगस्त सेप्टेम्बर 4 महिना मनसुन सिजन नै हो होइन। भनेपछि यो मनसुन सिजन भएको हुनाले यसमा त वर्षा त हुने सम्भावना भनेर त हामीहरूले दिइरहेकै छौँ र सोही अनुरूप वर्षा पनि अहिले मनसुन सिजनमा भइरहेको पनि छ होइन। भनेपछि यो सिजन भनेकै 80% वर्षा हुने सिजन हो, त्यो भएको हुनाले यो सिजनमा वर्षा हुन्छ नै। तर कुरो कस्तो छ भने यो वर्षको चाहिँ एलनिनो इयर पनि भएको हुनाले त्यो एलनिनोको कारणले गर्दाखेरि पनि अहिलेको मनसुनमा चाहिँ सरदरभन्दा वर्षा कम हुन सक्ने सम्भावना छ भनेर भनिएको हो र यसले गर्दाखेरि ड्रट पनि हुन सक्ने सम्भावनाहरू रहन्छ,
1: सुक्खा
2: होइन। अनि त्यो भएको हुनाले हामीले त्यसलाई पनि मध्यनजर गरेर हाम्रो चाहिँ कृषिसँग सम्बन्धित कार्यहरू हामीले त्यसलाई पनि मध्यनजर गरेर गर्नुपर्छ। र सुरुवातमै मैले भनिसकेँ पानी कम पर्छ भन्नुको मतलब बाढी नै आउँदैन भन्ने होइन, एक्सट्रिम इभेन्ट हुँदैन भन्ने होइन, यो मनसुनमा पनि त्यसका सम्भावनाहरू चाहिँ रहन्छन्। र अर्को कुरो मैले जोड्न चाहेँ, जल तथा मौसम विज्ञान विभागले ड्रटकोमा पनि काम गरिरहेको छ खडेरीमा। हामीहरूले चाहिँ स्ट्यान्डर्डाइज्ड प्रेसिपिटेसन इन्डेक्स भनेर जुन एउटा ड्रट मोनिटरिङ इन्डेक्स छ त्यो इन्डेक्स पनि हामीहरूले चाहिँ निकाल्ने कामहरू गरिरहेका छौँ र जनवरी 2026 चाहिँ हामीले प्रत्येक महिनामा चाहिँ हामीहरूले चाहिँ महिनै पछि यो इन्डेक्स पनि निकालेर ड्रटलाई चाहिँ मोनिटरिङ गर्ने काम पनि गरिरहेको पनि म जानकारी गराउन चाहन्छु।
1: किसानहरूले वर्षातकै समयमा कतै बाढीको समस्या भोग्नुपर्छ, कतै खडेरीको समस्या भोग्नुपर्छ, कतै सुक्खाको समस्या भोग्नुपर्छ, यो वर्ष बाढी खडेरी सुक्खाको सम्भावना के छ?
2: नेपालमा पर्ने कुल वर्षा मध्ये मनसुन सिजनमा 80% वर्षा चाहिँ मनसुन सिजनमा हुने हो। मनसुन सिजनमा हुने भइसकेपछि जति वर्षा भइसकेपछि त खोला नालामा पनि त पानीहरू त बहाव त बढ्छ नि त होइन। बहाव बढ्ने भइसकेपछि डेफिनेटली पनि फ्लडको बाढीको सम्भावना पनि छ, पहिरोको सम्भावना पनि छ। र खडेरीको चाहिँ सम्भावना यो वर्ष अलिकति बढी किन भनेर भन्नुहुन्छ भने यो एलनिनोको कारणले गर्दाखेरि पनि यो पालि चाहिँ वर्षाको औसतभन्दा कम पर्ने हुनाले खडेरीको पनि सम्भावना छ भनेर हामीहरूले भनेका छौँ। र नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा हाम्रो डिफ्रेन्ट खालको जियोलोजी छ, टोपोग्राफी छ होइन, र कतिपय ठाउँमा लोकल टाइपको वेदरहरू पनि हुन्छ होइन। त्यो भएको हुनाले एउटा बुझ्नुपर्ने कुरो के छ भने खडेरी हुन्छ भनेर होल नेपालभरि समान प्रकृतिको खडेरी भन्ने पनि होइन, त्यसरी बुझ्नु हुँदैन। बाढी भनेर सबैतिर समान प्रकृतिले बाढी आउँछ भनेर पनि बुझ्नु भएन। डिफ्रेन्ट ठाउँमा डिफ्रेन्ट प्रकृतिका वेदर फिनोमिननहरू चाहिँ ह्यापन हुन सक्ने सम्भावना चाहिँ छ।
1: अब यहाँहरू यसरी मौसमको पूर्वानुमान गर्नुहुन्छ, हावापानीको पूर्वानुमान गर्नुहुन्छ, बाढी पहिरो खडेरी सुक्खाको पूर्वानुमान गर्नुहुन्छ, यो पूर्वानुमान खेतमा भएको बारीमा कृषि कर्ममा तल्लीन रहेको किसानले चाहिँ कसरी थाहा पाउने?
2: नेपालको कृषि प्रणाली भनेको मौसममा आधारित भयो, अलिकति रेनफेड टाइपको हुने भएको हुनाले अवश्य पनि हामीले पानीलाई धेरै नै फोकस गरेर कुरा गर्छौँ। तर पनि पानी मात्र होइन, अरू मौसमका अरू पनि विविध प्यारामिटरहरू छन् जसको चाहिँ बारे पनि कृषकले जानकारी चाहिँ लिनुपर्ने हुन्छ। जस्तो कि तापक्रमकै कुरो भयो, ह्युमिडिटीको कुरो छ, अनि हावाहुरीको कुरो छ, हिटवेभको कुराहरू छ, कोल्डवेभका कुराहरू छ होइन। र यी सबै जानकारीहरू कृषकसँग जति सक्दो राम्रोसँग इफेक्टिभली पुगोस् भनेर हामीले पनि विविध स्ट्राटेजीहरू अप्नाइरहेका चाहिँ हुन्छौँ।
1: जस्तो
2: कि सबभन्दा महत्त्वपूर्ण त यो कृषि मौसम बुलेटिन नै हो। र अर्को कुरो भनेको जस्तै कृषि वन तथा पर्यावरण मन्त्रालय भयो, नार्क भयो, डिएचएम भयो, हामी यस्तो समन्वयमा पनि विविध क्रियाकलापहरू गरिरहेका हुन्छौँ र जसको लक्ष्य भनेको अल्टिमेटली कृषक नै बेनिफिटेड हुनुहोस् भन्ने त्यो पनि हो। अब अर्को भनेको जस्तै स्थानीय निकायहरूले पनि कतिपय कामहरू कृषक लक्षित कार्यक्रमहरू सम्पन्न गरिरहनु भएको हुन्छ, त्यो अवस्थामा हामीहरू त्यस्तो कार्यक्रमहरूमा पनि सहभागी भइरहेको हुन्छौँ र कतिपय अवस्थामा त कृषकहरू सँग चाहिँ प्रत्यक्ष रूपमा उहाँहरूसँग समन्वय गरेर उहाँहरूसँग चाहिँ होइन फेस टु फेस भएर पनि हामीहरूले कति मौसम सम्बन्धी जानकारीहरू हामीहरूले उहाँहरूलाई दिइरहेका हुन्छौँ।
1: बढीभन्दा बढी किसानलाई, उपभोक्तालाई, बढीभन्दा बढी सर्वसाधारणलाई मौसमसँग सम्बन्धित पूर्व अनुमान जानकारी दिने चाहिने यहाँहरूको माध्यम कि
2: हामीहरूको जति पनि हामीहरूले प्रोडक्टहरू निकालेका हुन्छौँ, त्यस्तो जानकारीहरू निकालेका हुन्छौँ, त्यो हामीहरूले एकदम हाम्रो वेबसाइटमा अपडेट गरेर राखिरहेका हुन्छौँ एउटा कुरो। अर्को कुरो सामाजिक सञ्जालहरू जस्तै फेसबुक भन्नुहुन्छ, ट्विटर ट्विटर भयो होइन, इभन टिकटक भयो होइन, यस्तोमा पनि हाम्रो मौसम सम्बन्धी जानकारीहरू हामीहरूले चाहिँ प्रोभाइड गरिरहेका हुन्छौँ। त्यो भयो अर्को विविध अब माध्यमबाट इन्फर्मेसन छँदैछ होइन, जस्तै रेडियो, जस्तै आजकै यो संवाद कार्यक्रम भयो होइन, जस्तै यसमा पनि हामीहरूले चाहिँ विविध खालका हाम्रो मौसम सम्बन्धी जानकारीहरू चाहिँ प्रोभाइड गरिरहेका हुन्छौँ भनेपछि यो माध्यमबाट पनि गइरहेको हुन्छ। र अर्को भनेको के छ भने पब्लिकले जुनसुकै बेलामा पनि 1155 नम्बरमा फोन गरेर मौसमसँग सम्बन्धी जानकारी लिन सक्ने हुनुभयो के, भनेपछि त्यसबाट त तपाईँको इन्डिभिजुअल पनि
1: कृषकले आफ्नो खेतबारीमा कृषि कर्ममा सक्रिय भइरहेको बेलामा 1155 फोन गरेर मौसमसँग सम्बन्धी जानकारी लिन सक्ने भयो।
2: यो सुविधा युज गरेर पनि उहाँहरूले आफ्नो बाली नाली जोगाउन सक्नुहुन्छ र कृषिसँग सम्बन्धित अन्य विविध गतिविधिहरू चाहिँ गर्न सक्नुहुन्छ। र हामी पनि जसरी हुन्छ नयाँ नयाँ टेक्नोलोजी युज गरेर होइन, नयाँ नयाँ माध्यमहरू युज गरेर जति सक्दो धेरै प्रोडक्ट निकालेर जति सक्दो हाम्रो इन्फर्मेसन कृषक लगायत इच एन्ड एभ्री इन्डिभिजुअलले हाम्रो चाहिँ जानकारी लिनुहोस् र सोही अनुरूप आफ्नो क्रियाकलापहरू पनि गर्नुहोस् भन्ने चाहिँ हामीहरूको चाहना हो।
1: सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको वर्षातको समयमा वर्षातबाट अर्थात् वर्षात नभएका कारण खडेरी र बाढी पहिरो वा अन्य विभिन्न प्रकोपहरूबाट आफ्नो बाली नालीलाई जोगाउनका लागि, सुरक्षित गर्नका लागि वा उत्पादन वृद्धि गर्नका लागि जल तथा मौसम विज्ञान विभागले गर्ने जो पूर्वानुमान छ यसलाई किसानले कसरी उपयोग गर्ने उपायहरू के, बाली नाली जोग विभागको सूचना उपयोग गरेर आफ्नो बाली नाली कसरी जोगाउने।
2: उदाहरणको लागि हामीले के भन्यौँ, यो मनसुनमा सरदर भन्दा वर्षा चाहिँ कम हुने सम्भावना छ भनेर भनेका छौँ, हामीले सम्भावनाको कुरा गरेका छौँ होइन। फेरि हामीले एउटा कुरो के छ भने यति नै मात्राले पानी कम पर्छ भनेर हामीले भनेको चाहिँ होइन है। फेरि जस्तै मैले हामीले 45% चाहिँ पानी पर्ने सम्भावना चाहिँ कम छ है भनेर भनेको छौँ भने 45% वर्षा कम हुन्छ भनेको होइन कि सरदर भन्दा 45% सम्भावना चाहिँ पानी कम पर्ने छ है भनेर हामीले त्यसरी भनेका हौँ। भनेपछि यो इन्फर्मेसनलाई उहाँहरूले पनि ओहो ल पानी पर्ने सम्भावना त 45% कम रहेछ भनेपछि सम्भावना चाहिँ जे होस् छ है पानी पर्न सक्ने सम्भावना कम भनेर भनेपछि उहाँहरूले अब ड्रट टोलरेन्ट भेराइटिजका क्रपहरू चाहिँ रोपौँ अब योपालि किनभने सम्भावना त कम देखिया रहेछ नि त। अब जस्तै हामीले हावाहुरी चाहिँ आउने सम्भावना छ है भनेर कुरा गरेका छौँ भने अब हावाहुरीबाट त जोगाउनु पर्यो नि भनेपछि अब त्यसको विकल्प के हुनसक्छ त, एउटा सर्टेन हावाहुरीलाई रोक्ने प्रविधिहरू पनि त डेभलप त भएको छ नि त होइन। भनेपछि त्यो कामहरू गर्न सक्ने अब बर्खा हुँदैछ भनेर भनेपछि अब धान काट्ने समय भइरहेछ अब हामीले चाहिँ बर्खा हुँदैछ भनेर भनेपछि अब भोलि चाहिँ पानी पर्दैछ भनेर भनिरहेछौँ अब तपाईँले भोलि नै धान काट्नु भयो भने त त्यो त विनाश हुन्छ नि त।
1: भनेको किसान त अत्यन्त सचेत हुनु पर्यो,
2: सचेत हुनु पर्यो,
1: जानकारी
2: लिइरहनु पर्यो, लिइरहनु पर्छ किनभने अब धान काट्नुहुन्छ भने कि बर्खा सकिएपछि अनि त्यसपछि धान काट्नु पर्यो, अब होइन म पहिल्यै धान काट्छु भन्नुहुन्छ भने त्यो धान काटेर त्यसको चाहिँ भण्डारण चाहिँ राम्रोसँग गर्न सक्छु भन्ने भइसकेपछि अनि त्यसपछि काट्नु पर्यो भनेपछि रेगुलर रूपमा आफ्नो कुन चाहिँ कृषि कर्म पनि विविध भेराइटीहरू हुन्छ नि त होइन। भनेपछि त्यो अनुरूप जस्तै तपाईँले धान रोप्नु भएको छ कि आलु रोप्नु भएको छ कि गहुँ रोप्नु भएको छ कि होइन मकै रोप्नु भएको छ कि भनेपछि कुन चाहिँ बाली रोप्नु भएको छ र त्यो बाली अनुकूलको मौसमी गतिविधि भइरहेछ कि छैन वा प्रतिकूल भइरहेछ त्यसलाई पनि मध्यनजर गरेर कामहरू गर्नुपर्ने हो। अर्को कुरो भनेको जस्तै कहिलेकाहीँ पानी धेरै पर्छ भनेर हामीले पूर्वानुमान गर्छौँ भनेपछि त्यो पानी जमेर बिग्रिने खालको बाली नाली छ भने त अब त्यसलाई त ड्रेन गरेर हटाउनु पर्यो नि त होइन। भनेपछि ए ल पानी धेरै पर्दैछ मेरोमा चाहिँ पानी जम्नेवाला छ ए पानीलाई चाहिँ हामीले चाहिँ ड्रेन गरेर पाएनौँ भने हाम्रो बाली चाहिँ बिग्रिन सक्छ भनेर सोही अनुरूपको चाहिँ कामहरू पनि गर्नुपर्ने हुन्छ। भनेपछि कृषि कर्म गर्ने कृषकहरूले पनि हाम्रो मौसमसँग सम्बन्धी जानकारीहरू चाहिँ रेगुलर रूपमा त्यो अपडेट हुनै पर्छ, त्यो अनुरूप गतिविधिहरू पनि गर्नुपर्ने हुन्छ।
1: अन्तमा चाहिँ यहाँ जल तथा मौसम विज्ञान विभागको चाहिँ वरिष्ठ मौसमविद हुनुहुन्छ होइन, अहिले किसानहरू आफ्नो खेतीपातीमा सक्रिय छन् वर्षातको समयमा, कतिपय किसान धान खेतमै अब रोपाइमा पनि सक्रिय छन्, किसानलाई यहाँका सुझाव के छन् यस्तो बेलामा?
2: किसानले चाहिँ आफ्ना कृषि कार्यहरू गर्दाखेरि मौसमलाई एकदम ध्यान दिनु पर्यो र हामीहरूले चाहिँ जुन इस्यु गरेको जुन मौसम जानकारी र अरू कृषिसँग सम्बन्धित निकायहरूले पनि जुन जानकारीहरू प्रोभाइड गर्नुहुन्छ त्यसलाई चाहिँ एकदम ध्यान दिएर होइन त्यसको चाहिँ युज गर्नुपर्छ,
1: व्यवहारमा
2: कार्यान्वयन गर्नुपर्छ। अब अर्को कुरो के छ भने पानी कम पर्ने सम्भावना पनि हुन्छ, पानी बढी पर्ने सम्भावना पनि हुन्छ, बाढी आउँदाखेरि के गर्ने त हामीले भन्ने त्यो सोच पनि एउटा प्लानिङ गर्नुपर्छ, खडेरी हुँदैछ भन्ने जानकारी भइसकेपछि कमसेकम त्यो रिचार्ज पोन्डहरूको पनि होइन व्यवस्थापन अब जस्तै सर्टेन निकायले पनि गर्ने पनि हुनसक्छ वा व्यक्तिगत कृषकले पनि पोखरीहरू खनेर त्यसमा कमसेकम पानीहरूको चाहिँ जम्मा गर्ने व्यवस्था भयो भने त कमसेकम आफ्नो जुन कृषिहरू छ होइन त्यहाँ आवश्यकता पर्दाखेरि त्यसलाई पनि युज गर्न सक्ने अवस्था यो पनि हुन्छ होइन। अब हामीले हिटवेभ बुलेटिनहरू प्रोभाइड गरिरहेछौँ भने त्यो पनि हेर्ने कामहरू पनि गर्नुपर्ने हुन्छ। र अर्को महत्त्वपूर्ण कुरो के छ भने कृषकले कृषिलाई जोगाउने त छँदैछ, कृषि कर्म गर्दा गर्दै आफूलाई पनि जोगाउनु पर्छ कि, आफ्नो हेल्थलाई पनि ध्यान दिनुपर्छ। जस्तो कि अब यो हिटवे बुलेटिन जारी भयो, तातो हावा चाहिँ सुरु हुँदैछ है भनेर भनेका छौँ भने, अब दिउँसो एकदम चर्को घाममा त गएर काम गर्नु भएन नि, उहाँहरूले कि बिहान कि साँझ पख त्यसरी टाइमिङ मिलाएर पनि गर्नु पर्यो, अब प्रशस्त पानी पिउने कामहरू गर्नु पर्यो होइन। भनेपछि एउटा जानकारी नै लिनु पर्यो र त्यो जानकारीको सही सदुपयोग पनि गर्नु पर्यो र साथसाथै आफ्नो हेल्थलाई पनि ध्यान दिएर उहाँहरूले चाहिँ कृषि कर्म चाहिँ गर्नु पर्यो भनेर म चाहिँ कृषक ज्यूहरूलाई पनि त्यो चाहिँ भन्न चाहन्छु।
1: हस्, यहाँले कृषि संवादलाई आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराउनु भयो र यो जल तथा मौसमसँग सम्बन्धित पूर्वानुमान, किसानले ध्यान दिनुपर्ने कुराहरू र नेपालको समग्र मौसमका बारेमा केही महत्त्वपूर्ण कुराहरू जानकारी गराउनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
2: जल तथा मौसम विज्ञान विभागले पनि कृषि क्षेत्रको लागि चाहिँ के कस्ता कामहरू गरिरहेछ, के कस्ता गतिविधिहरू गरिरहेछ र भोलि हामीले चाहिँ के गर्दा अझ बढी राम्रो हुन्छ भन्ने खालको पनि जुन कुराहरू चाहिँ यहाँ यो जुन संवादमा गर्ने जुन अवसर दिनु हो त्यसको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद सुजन सुवेदी। आजलाई कृषि संवाद यति नै। कार्यक्रमबाट म नरेश नेउपानी आज्ञा चाहन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि घटना र विचार कार्यक्रम सुन्नुहुनेछ। यस बेला साँझको 7 बज्नै लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आगामी आर्थिक वर्षलाई कानून निर्माण र सुधार वर्षका रूपमा घोषणा। 166 विधेयकको सूची संघीय संसदमा पठाइसकेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमद्वारा जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा होटल व्यवसायीसँग छलफल। निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई। कर्णाली प्रदेशमा नेपाली काङ्ग्रेसबाट सहभागी 4 मन्त्रीद्वारा राजीनामा। सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेको समर्थन फिर्ता। आज रातिदेखि पर्सिसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना। अमेरिकाले आक्रमण जारी राखे। होर्मुज सहितका व्यापारिक मार्गहरू बन्द गर्ने इरानको चेतावनी। र फिफा विश्वकपको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्न आज राति अर्जेन्टिना र इङ्ल्यान्ड सेमी फाइनलमा भिड्दै।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले 166 विधेयकलाई प्राथमिकताका आधारमा सरकारले संसदमा दर्ता गर्ने कानूनहरूको मस्यौदाको सूची र कार्यतालिका संघीय संसदमा पठाइसकेको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी कानून मन्त्री गौतमले आगामी आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गरिने 97 नयाँ र 69 संशोधन गर्ने विधेयकको संख्या कायम गरिएको जानकारी गराउनुभयो। उहाँले प्रचलित कानूनको सुधार तथा थप नयाँ कानून निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाउन प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ बनाउनुपर्ने विधेयकको पहिचान गर्न मन्त्रालयले आगामी आर्थिक वर्षलाई कानून निर्माण तथा सुधार वर्षका रूपमा घोषणा गरेको बताउनुभयो। मन्त्री गौतमले प्रचलित कानूनहरूको सुधार तथा पुनरावलोकनका लागि उच्चस्तरीय कानून सुधार समिति गठन गर्ने तयारी भइरहेको जानकारी बैठकमा गराउनुभयो।
3: प्रचलित कानूनको सुधार तथा नयाँ कानून निर्माणलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ कानून बनाउनु पर्ने विधेयकको पहिचान गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आर्थिक वर्ष 2083-84 कानून सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गर्दछ। कार्यतालिकामा उल्लेख भएको भन्दा थप विधेयकहरू समेत पेश हुन सक्ने भएकाले कार्यतालिकामा समावेश गरेका विधेयक बाहेक अन्य कुनै विषयमा तत्काल विधेयकको मस्यौदा तर्जुमा गर्नुपर्ने अवस्था आएमा विधेयकको मस्यौदा तर्जुमा गरी संघीय संसदमा पेश गरिने तथा आवश्यकताका आधारमा विधेयकको प्राथमिकता समेत हेरफेर हुन सक्ने बेहोरा समेत अनुरोध गर्न चाहन्छु। कानून निर्माणको लागि सुझावहरू संकलन गरी सहभागितामूलक कानून निर्माण प्रक्रियालाई मूर्त रूप दिन कानून मन्त्रालयले नो योर ल मेक यु ओन ल भन्ने सुझाव पोर्टल सञ्चालन गरी आम नागरिक तथा सरकारवालाहरूबाट सुझावहरू संकलन गरिरहेको छ। प्राप्त सुझावहरूलाई अध्ययन, विश्लेषण तथा सरकारवालासँग छलफल गरी कानून संशोधन तथा नयाँ कानून निर्माण प्रक्रियामा समावेश गर्ने कार्य भइरहेको
0: कानून मन्त्री गौतमले संघीय संसदमा विधेयक निर्माण, छलफल र पारित गर्ने प्रक्रियालाई व्यवस्थित तथा अनुमान योग्य बनाई विधायकी काम कारवाही नियमित, सुचारू र समयमा नै सम्पन्न गर्न सभामुख संसदीय समितिका सभापति र सङ्घीय संसद सचिवालयलाई समेत आवश्यक समन्वय गर्न आग्रह गर्नुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन सम्बन्धी दुईवटा महासन्धिसँग सम्बद्ध प्रोटोकल अनुमोदन गरेको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 को प्रोटोकल नम्बर 29 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदन गरेको हो। यसअघि महासन्धिका प्रोटोकलमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै श्रम मन्त्री यादवले बाध्यकारी श्रमको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच तथा दोषीलाई प्रभावकारी कारवाहीका लागि महासन्धिले सदस्य राष्ट्रको दायित्वलाई थप स्पष्ट बनाएको बताउनुभयो। छलफलमा सांसदहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमसँग सम्बन्धित कानुनहरूलाई समयानुकूल र प्रभावकारी बनाएर श्रमिकको सुरक्षा र श्रमको उचित मूल्यको व्यवस्था गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय मानवाधिकार आयोगसहित 3 आयोगका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यवहार पढेर सुनाउनुभयो। यसअघि बैठकमा सांसदहरूले देशमा पछिल्लो समय देखिएका समस्या, आत्मदाहका घटना, सुकुम्बासी व्यवस्थापन, किसानका समस्या समाधान लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले अस्थायी करार र ज्यालादारी कर्मचारी रोजगारीको सुरक्षा माग गर्दै सिंहदरबारमा आन्दोलनरत रहेको भन्दै करिब 50,000 बढी कर्मचारीलाई बेरोजगार बनाउने काम नगर्न र समस्या समाधान गर्न माग गर्नुभयो। यसैबीच प्रतिपक्षी दलका सांसदहरूले आज पनि प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै विरोध गर्नुभयो। राष्ट्रिय सभाका सांसदहरूले राज्य शक्तिको आडमा केही सञ्चार गृह र नेपाली काङ्ग्रेसका सभापति गगन थापाको घरको गेटमा गाडी रोक्नेमाथि छानबिन गरी कडा कारवाही गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा नेपाली काङ्ग्रेसका सांसद कमला पन्तले वर्षा लागेसँगै बाढी, पहिरो र डुबानको उच्च जोखिम बढ्दै गएका बेला विपद व्यवस्थापन गर्ने संस्थामा नयाँ नेतृत्व दिन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो। बैठकको विशेष समयमा नेपाली कम्युनिस्ट पार्टीका सांसद झक्कु प्रसाद सुवेदीले सञ्चार माध्यम अगाडि शङ्कास्पद रूपमा सवारी साधन तेर्स्याएर सरकारले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न खोजेको आरोप लगाउनुभयो। नेकपा एमालेकी सांसद रोशनी मेचेले रासुपाले निर्वाचनताका वैदेशिक रोजगारीमा गएकाहरूलाई स्वदेश फर्काउने आश्वासन दिएको स्मरण गराउँदै गणेश नेपाली आत्मदाह प्रकरणले युवाहरूमा चरम निराशा छाएको बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले श्रमिक, मजदुर, किसान र बेरोजगार युवाहरूमा दिन प्रतिदिन निराशा बढेको भन्दै सांसदहरूले अत्याधिक मूल्य वृद्धि तत्काल समायोजन गर्न सरकारले तत्परता देखाउनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनुभयो। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्षको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक साउन 15 गते शुक्रबार दिउँसो 1:15 बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले देशको पर्यटन प्रवर्धनका निमित्त द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज होटल सङ्घ नेपाल हानका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गर्नुभयो। प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानूनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पिपिपी ढाँचामा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न आग्रह गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल समेत सहभागी हुनुभएको छलफलमा हानका पदाधिकारीहरूले मुलुकको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराउँदै सरकार समक्ष केही नीतिगत मागहरू प्रस्तुत गर्नुभएको थियो। नेकपा एमाले काङ्ग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ। धनगढीमा आज बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिनुभयो। यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले आजै एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, भूमि व्यवस्था, कृषि

0: तथा आवश्यक विपत्चन्ने सामग्रीलाई तयारी अवस्थामा राखेको बताउनुहुन्छ बागलुङको चैमुनी नगरपालिकाका नगर प्रमुख हरिहर शर्मा।
1: जुन क्षेत्रमा अलि बढी विपत हुन्छ त्यो क्षेत्रका बस्तीहरूलाई सचेत बनाउने काम पनि गरिरहेका छौँ। हामीले विपत प्रतिकारका निम्ति आवश्यक पर्ने इक्विपमेन्टहरू पनि तयारी अवस्थामा राखिरहेका छौँ। नगरपालिकाले सबै वडामा जनप्रतिनिधिको तर्फबाट र त्यहाँका स्थानीय युवाहरूको तर्फबाट विपदका फोकल पर्सनहरू पनि बनाएर त्यसको सञ्जाल पनि निर्माण गरेका छौँ। कहीँ त्यस्तो विपद जान लागेको भयो भने समयमै सूचना प्राप्त गरेर त्यसलाई संयोजन गर्न सकियोस्, पूर्व तयारी गर्न सकियोस्, नागरिकलाई सुरक्षित राख्न सकियोस् भने
0: विपद आउनु अगाडि नै आफूहरू तयारी अवस्थामा रहेको र रेडक्रसका सबै उपशाखालाई आवश्यक सामग्री सहित तयार गरेको नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य बताउनुहुन्छ।
2: ठुलो वर्षा भयो भने बाढी आउन सक्छ, खोला नालाहरू बढेर पहिरो जान सक्छ, बस्तीहरूलाई बगाउन सक्छ। त्यसकारणले बेलामै सचेत रहनलाई हामीले विभिन्न उपशाखाहरू मार्फत सचेतना अभियान सञ्चालन गरिरहेका छौँ।
0: विपदबाट नागरिकलाई बचाउन तथा सम्भावित जोखिमको न्यूनीकरणका लागि सम्पूर्ण तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणीन्द्र खड्काको भनाइ छ।
3: हामी सबै एकदम संवेदनशील छौँ यो विषय। समुदाय, आर्थिक, सामाजिक, मानवीय पक्ष सबैलाई यसले असर पुर्याउने चिज हो विपद भने। हामीले पूर्व तयारी गर्यो भने सम्भावित जोखिमलाई कम गर्न सकिन्छ र भइहालेको खण्डमा पनि त्यसको चाहिँ उद्धार गर्ने, राहतलाई समयमै व्यवस्थापन गर्ने, उद्धार पछिको अवस्थाको व्यवस्थापनका पाटाहरू चाहिँ सजिलो हुन्छ। केही पूर्व तयारी अभ्यासहरू पनि हामीले सञ्चालन गर्यौँ संयुक्त रूपमा।
0: वर्षासँगै यहाँका केही सडक अवरुद्ध हुनका साथै घरको पर्खाल भत्किएर एक बालकको ज्यान समेत गएको छ। 10 पालिका रहेको बागलुङका 85 ओडा मध्ये करिब 35 ओडा विपदको उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
4: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि पर्सिसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेकोले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो। सांसदहरूले पुँजी बजारमा साइबर सुरक्षाको सुदृढीकरण, वित्तीय साक्षरताको विस्तार र विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा सांसदहरूले आइपिओ निष्कासन सम्बन्धी विषयमा पारदर्शिता सुनिश्चित गर्न प्रभावकारी संयन्त्र विकास गरी अनियमितताप्रति शून्य सहनशीलताको नीति अपनाउनुपर्नेमा जोड दिनुभयो। नेपाल धितोपत्र बोर्डको आर्थिक वर्ष 2082-83 भएका मुख्य काम कार्यवाही लगायतका विषयमा भएको छलफलमा सांसदहरूले धितोपत्र बजारलाई वास्तविक अर्थतन्त्रसँग प्रभावकारी रूपमा जोड्नुपर्ने र बजारलाई सुदृढ बनाउँदै तरलताको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। सूचना तथा सञ्चार मन्त्रालयले मुलुकको सुरक्षा, शान्ति तथा व्यवस्था र मित्र राष्ट्रसँगको सुसम्बन्धमा असर पर्ने विषयवस्तु समावेश भएका चलचित्रलाई प्रदर्शन अनुमति नदिन चलचित्र विकास बोर्डलाई निर्देशन दिएको छ। मन्त्रालयले यही असार 26 गते चलचित्र विकास बोर्डलाई पत्राचार गर्दै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन 2026 दफा 8 अनुसार यस्ता विषयवस्तु भएका चलचित्रलाई चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति दिन नमिल्ने व्यवस्था रहेको स्मरण गराएको हो। बैतडीको दशरथ चन्द नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। नगर क्षेत्रभित्रका किसानहरूले उत्पादन गरेको कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
5: बैतडीको दशरथ चन्द नगरपालिकाले किसानहरूको माग अनुसार उनीहरूले भनेकै ठाउँमा एम्बुलेन्स जाने र सहुलियत भाडा दरमा कृषि उपजलाई बजारसम्म पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। बजारको दर रेट भन्दा 50% कम भाडा दर तोकेर कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताउनुहुन्छ कृषि शाखा अधिकृत दीपक कार्की।
6: आवश्यकता अनुसार दर्नपाको 11 वडामा सञ्चालन उपलब्ध, 12 महिना हुन्छ, किसानको आवश्यकता अनुसार सञ्चालन हुन्छ। यो मौसमी भन्दा पनि आवश्यकता अनुसार सधैँ पाइने
5: नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएसँगै किसानहरूलाई आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन सहज भएको बताउनुहुन्छ। स्थानीय दिनेश बहादुर सिनाल सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको 12.5 लाख र नगरपालिका

0: साढे बाह्र लाख गरेर 25 लाखको लगानीमा कृषि एम्बुलेन्स खरिद गरिएको बताइएको छ। सूचना अधिकारी विनोद बहादुर चन्द।
1: तुरन्तको तुरन्तै ठाउँमा जानु सकिने भएको कारणले पनि यो एम्बुलेन्स आवश्यकता हो। खास गरी अब हामीले हालसालै प्रयोगमा यसलाई ल्याएका छौँ, अहिले पनि धेरै कृषकहरूलाई थाहा पनि छैन र अब यसलाई 11 वडामा चाहिँ कसरी विस्तार गर्ने भन्ने कुरा छ। अहिले चाहिँ अब केही वडामा लागू भएको
0: कृषि उत्पादनको सहज बजारीकरण, ढुवानी खर्चमा कमी र किसानहरूको आमदानीमा वृद्धि गर्ने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गरिएको नगरपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
2: सरकारले काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका खम्बामा अव्यवस्थित तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठको उपस्थितिमा आज ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय अन्तरनिकाय बैठकले नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पानलाई एकीकृत कार्ययोजना बनाएर साउन दोस्रो साताभित्र पहिलो चरणमा उपत्यकाका 6 स्थानका प्रयोगविहीन तार हटाउन निर्देशन दिएको हो। साहित्यकार नगेन्द्रराज शर्माको 89 वर्षको उमेरमा निधन भएको छ। उहाँको काठमाडौँको गौरीनगरस्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो। अभिव्यक्ति, द्वैमासिक साप्ताहिक पत्रिकाका संस्थापक, सम्पादक एवं प्रकाशक, शर्माका महापुरुष र दिवास्वप्न उपन्यास तथा पिपलको बोटमुनि र एकान्तका आफन्तहरू कृति प्रकाशित छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि आक्रमण जारी राखे होर्मुज सहितका व्यापारिक मार्गहरू बन्द गर्ने इरानले चेतावनी दिएको छ। विगत केही दिनदेखि एक अर्कामा जारी आक्रमणका बीच आज बिहान इरानका विभिन्न क्षेत्रमा अमेरिकाले हवाई र ड्रोन आक्रमण गरेको अमेरिकाको केन्द्रीय सैन्य कमान्डले पुष्टि गरेसँगै इरानको पछिल्लो चेतावनी आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्तासम्म वार्तामा नफर्के इरानका पुल र ऊर्जा केन्द्रहरू ध्वस्त पार्ने धम्की दिनुभएको छ। आक्रमणका क्रममा ऊर्जा केन्द्रको बचाउ गर्दै आएको भए तापनि अन्तत ऊर्जा केन्द्रहरूमा नै आक्रमण गर्न परेको राष्ट्रपति ट्रम्पले एक टेलिभिजन अन्तर्वार्तामा उल्लेख गर्नुभएको छ। यसैबीच इरानी सेनाले अमेरिकालाई लक्षित गरी जोर्डन, कुवेत र बहराइनमा आक्रमण गरेको इरानको इस्लामिक रेभोल्युसनरी गार्डले जनाएको छ। युक्रेनमा आज भएको रुसी आक्रमणमा 6 जनाको मृत्यु हुनाको साथै कम्तीमा 20 जना घाइते भएका अधिकारीहरूले जनाएका छन्। अधिकारीहरूका अनुसार आक्रमणकारीहरूले कालो सागरको बन्दरगाह सहर ओडेसा र रुसको सीमा नजिकैको उत्तर पूर्वी सहर सुमीका औद्योगिक तथा चिकित्सा सुविधाहरूलाई लक्षित गरेका थिए। अब आर्थिक समाचार।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: धान रोप्ने मुख्य महिना असार सकिने लाग्दा देशभर करिब 50% मात्रै रोपाई सकिएको छ। यस वर्ष करिब 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान रहेकोमा हालसम्म 6,82,000 हेक्टर भन्दा बढी क्षेत्रफलमा रोपाई सकिएको कृषि विभागले जनाएको छ। यस वर्ष ढिलो गरी मनसुन सुरु भएका कारण रोपाई पनि ढिलो भएको हो। गत वर्ष यही अवधिमा करिब 60% रोपाई भएको विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो। हाल देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी साता रोपाई अझ बढ्ने उपमहानिर्देशक कोइरालाले बताउनुभयो। कृषि सूचना केन्द्रले देशभर मनसुनको अवस्था र सम्भावित जोखिमबाट सावधानी अपनाउन खाद्य बाली उत्पादक तथा पशुपालक किसानलाई आग्रह गरेको छ। केन्द्रले यस साता देशभर मनसुनी वायुको प्रभाव रहने भएकाले आफ्ना उत्पादनलाई सुरक्षित भण्डारण गर्न सुझाव दिएको हो। केन्द्रले अन्न बाली र तरकारीमा क्षति हुन नदिन खेतबारी, बगैंचा तथा पशुपन्छीका गोठखोर वरिपरि पानीको उचित निकासीको प्रबन्ध गर्न आग्रह गरेको छ। यस्तै बर्सातको समयमा पशु चौपायामा कुनै रोगको लक्षण देखा परे यथाशीघ्र पशु सेवा कार्यालयमा सम्पर्क गर्ने लगायतका सुझाव सहित 1,00,000 भन्दा बढी किसानलाई मोबाइल SMS मार्फत सन्देश पठाएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले बताउनुभयो। नेपाल धितोपत्र बोर्डले हाल नेपालमा हितग्राही डिम्याट खाताको संख्या 77,66,000 भन्दा बढी पुगेको जनाएको छ। बोर्डले सार्वजनिक गरेको नेपाल पुँजी बजार विकास मार्गचित्र 2083 आर्थिक वर्ष 2077-78 17,00,000 हाराहारी रहेको डिम्याट खाता बढेर कुल जनसङ्ख्याको 26% भन्दा बढीमा पुगेको उल्लेख छ। यस्तै आर्थिक वर्ष 2077-78 7,00,000 हाराहारी रहेको मेरो सेयर खाता बढेर चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा 67,37,000 भन्दा बढी पुगेको छ। विगत 5 वर्षको अवधिमा धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार गर्ने टिएमएस खाता खोल्नेको संख्या पनि करिब 35,000 बढेर 34,66,000 पुगेको बोर्डको प्रतिवेदनमा उल्लेख छ। कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बढी मालिकाको त्रिवेणी पाटन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। विगतमा जनै पूर्णिमाको अघिल्लो दिन पूजाका लागि मात्रै तीर्थयात्री तथा पर्यटक बढी मालिका पुग्ने गरे पनि अहिले अन्य समयमा पनि जान थालेका छन्। वर्षायाममा पाटन हराभरा देखिने भएकाले विभिन्न भागबाट आन्तरिक पर्यटक त्रिवेणी पाटन पुग्ने गरेको राजकोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताउनुभयो। समुद्री सतहबाट झण्डै 4,200 मिटरको उचाइमा रहेको त्रिवेणी पाटन घुम्नलाई वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
5: नेपाल एसिसी महिला यु19 प्रिमियर कपको सेमिफाइनलमा पुगेसँगै एसिया कपमा छनौट पनि भएको छ। मलेसियामा जारी प्रिमियर कपमा आज जापानलाई 9 विकेटको फराकिलो अन्तरमा हराउँदै नेपाल अन्तिम 4 पुगेको हो। जितको लागि 87 रनको सामान्य चुनौती नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। त्यसअघि टस जितेर जापानले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। विश्वभरमा जापानले सबै विकेट गुमाएर 86 रन मात्र बनाउन सक्यो। नेपाल सम्म चरणको 3 जित्दै सम्म विजेता बनेर क्वार्टर फाइनलमा पुगेको हो। अब नेपालले युएसँग सेमिफाइनल खेल्नेछ। इन्डोनेसिया र थाइल्यान्ड बीच अर्को सेमिफाइनल हुनेछ। यी 4 राष्ट्र यु19 एसिया कपमा छनौट भएका छन्। फिफा विश्वकपको दोस्रो सेमिफाइनल 2 पुराना प्रतिद्वन्दी इङ्ल्यान्ड र अर्जेन्टिना एलान्टा स्टेडियममा आम्ने सामने हुँदैछन्। खेल नेपाली समय अनुसार 12:45 सुरु हुनेछ। यो खेलको विजेताले फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। इङ्ल्यान्ड 60 वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ भने साबिक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ। मेस्सी प्रतियोगितामा लगातार प्रभावशाली प्रदर्शन गरिरहेका छन्। अर्जेन्टिनाका 7 अन्य खेलाडीले पनि गोल गरिसकेका छन् भने टोलीको रक्षापन्थी क्रिस्टियन रोमेरो र लिसान्द्रो मार्टिनको नेतृत्वमा मजबुत देखिएको छ। गोलकिपर एमिलियानो मार्टिज पनि उत्कृष्ट लयमा छन्। इङ्ल्यान्डका कप्तान ह्यारिकेन र बेलिकमले समान 6 गोल गरेका छन्। विश्वकप इतिहासमा एउटै टोलीका 2 खेलाडीले एउटै सेसनमा कम्तीमा 6 गोल गरेको यो पहिलो पटक हो। मार्क्स रासफोर्डले पनि 1 गोल गरेका छन् भने एन्थो गार्डेन र बुकाओ साकाले समान 3 असिस्ट दिएका छन्। अर्जेन्टिना विश्वकप इतिहासमा 6 पटक सेमिफाइनल खेल्दैछ। यसअघि खेलका 5 सेमिफाइनल जितेर फाइनल पुगेको अर्जेन्टिनाले यो कीर्तिमान कायम राख्ने लक्ष्यमा राखेको छ। विश्वकपमा यी 2 टोलीबीच 5 पटक भेट भएको छ। इङ्ल्यान्डले 3 र अर्जेन्टिनाले 2 खेल जितेको छ। यी 2 फुटबल महाशक्ति मध्ये विजेता टोलीले जुलाई 19 न्युयोर्क न्यू जर्सी स्टेडियममा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 30.1 मिलिमिटर। पोखराको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 2.1 मिलिमिटर। र दिपायलको अधिकतम 35.8 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षलाई कानून निर्माण र सुधार वर्षका रूपमा घोषणा। 166 विधेयकको सूची संघीय संसदमा पठाइसकेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमद्वारा जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा होटल व्यवसायीसँग छलफल, निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई। कर्णाली प्रदेशमा नेपाली काङ्ग्रेसबाट सहभागी चार मन्त्रीद्वारा राजीनामा, सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेको समर्थन फिर्ता। आज रातिदेखि पर्सिसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना। अमेरिकाले आक्रमण जारी राखे, होर्मुज सहितका व्यापारिक मार्गहरू बन्द गर्ने इरानको चेतावनी। र फिफा विश्वकपको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्न आज राति अर्जेन्टिना र इङ्ल्यान्ड सेमी फाइनलमा भिड्दै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: प्रतिनिधि सभाबाट 2 अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदन, सुकुम्बासी समस्या बारे विपक्षीको सार्वजनिक महत्त्वको प्रस्ताव, आगामी आर्थिक वर्षमा 166 वटा विधेयक संसदमा पेश गरिने,
2: पर्यटन प्रवर्धनमा सरकार द्रुत गतिमा अघि बढ्दै, होटल व्यवसायको चिन्ता अन्त्य हुने प्रधानमन्त्री शाहको उद्घोष, अत्यन्तै सकारात्मक छलफल भएको होटल संघको भनाई,
1: साथै प्रदेशमा एमाले सँगको सत्ता सहकार्य अन्त्य गर्ने काङ्ग्रेसको निष्कर्ष, माओवादीसँग नयाँ समीकरणको कसरत, बजेट र आलो पालो विवादले प्रदेश सरकारहरू संकटमा,
2: साउन 1 गतेदेखि फेरिँदै करका दर, तपाईँको खल्तीमा कस्तो पर्छ प्रभाव, 3 वर्ष यताकै न्यून बिन्दुमा चीनको आर्थिक वृद्धि, घरेलु माग र मध्य पूर्वको तनाव मुख्य कारण,
1: र फिफा विश्वकप 2026 एटलान्टामा 2.5 दशक पछिको ऐतिहासिक भिडन्त, मेसी र केन आमने सामने हुँदै।
0: कार्यक्रम सुरु गरौँ संसद बैठक सम्बन्धी प्रसङ्गबाट। संघीय संसदमा आज राजनीतिक र कानुनी हिसाबले महत्त्वपूर्ण गतिविधिहरू भएका छन्। प्रतिनिधि सभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइओलोका 2 महत्त्वपूर्ण महासन्धि र प्रोटोकलहरू सर्वसम्मतिले अनुमोदन गरेको छ। अर्कातर्फ वास्तविक भूमिहीन र सुकुम्बासीहरूको दिगो व्यवस्थापनको माग गर्दै विपक्षी दलहरूले सदनमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्। नेपालमा विदेशी पर्यटकको आगमन र होटल व्यवसायको क्षमता बीच ठूलो खाडल देखिएका बेला सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि द्रुत गतिमा काम सुरु भइसकेको दावी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले होटल व्यवसायहरूले भोग्दै आएका समस्या र चिन्ताहरू अब छिटै अन्त्य हुने ढाडस दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज होटल संघ नेपाल हानका पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न आग्रह गर्नुभयो। छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको समेत उपस्थिति रहेको थियो। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो विशेष रिपोर्ट।
1: छलफलका क्रममा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन पूर्ण रूपमा सक्षम रहेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो। तर हाल वार्षिक 12 लाखको हाराहारीमा मात्र पर्यटक भित्री रहेकाले होटल उद्योगहरू आफ्नो कुल क्षमताभन्दा निकै कम सञ्चालनमा भइरहेको उहाँहरूको गुनासो थियो। व्यवसायहरूका अनुसार यदि सरकारले पर्यटक आगमन बढाउन सकेमा आन्तरिक रोजगारीमा अभूतपूर्व वृद्धि हुने र नेपाली युवाहरूलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्न सक्नेछ। निजी क्षेत्रले लगानी गरिसकेको छ, अब सरकारले बजारीकरण र पूर्वाधारमा गति दिनुपर्छ, होटल संघ नेपाल हानले भनेको छ। व्यवसायहरूले नेपालमा आरोग्य पर्यटन अर्थात् वेलनेस टुरिज्म, गन्तव्य विवाह अर्थात् डेस्टिनेसन वेडिङ र क्रस बोर्डर पर्यटनको प्रचुर सम्भावना रहेको औल्याउँदै सरकार समक्ष केही ठोस नीतिगत मागहरू समेत राखेका छन्। बिजुली महसुलमा सहुलियत, होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योग सरह नै बिजुली महसुलमा छुट दिनुपर्ने व्यवसायीको माग छ। वातावरणीय मूल्याङ्कनमा परिमार्जन गर्नुपर्ने, साना तथा मझौला होटलहरूका लागि 25 बेडसम्मको संक्षिप्त वातावरणीय मूल्याङ्कन अध्ययन अव्यवहारिक भएकाले त्यसको सीमा 50 बेडसम्म कायम गरिनुपर्नेछ। विमानस्थलको पूर्ण सञ्चालन पनि व्यवसायीले आज प्रधानमन्त्रीसँगको भेटमा उठाएका छन्। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको सेवामा सुधार गर्दै पोखरा र भैरवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनु पर्ने व्यवसायहरूको माग थियो। कानून संशोधनको विषयलाई पनि व्यवसायहरूले प्रधानमन्त्री समक्ष छलफलमा राखेका थिए। वैदेशिक लगानी तथा प्राविधिक हस्तान्तरण ऐन 2075 अन्तर्गत ट्रेडमार्क प्रयोगको रोयल्टी रकम कुल बिक्री मूल्यको 5% सीमित गर्ने व्यवस्था हटाई आपसी समझदारीमा तय गर्न पाउनु पर्ने व्यवसायको माग थियो। प्रक्रियागत सहजता, डेस्टिनेसन वेडिङका लागि आउने विदेशी पर्यटकका लागि घर गहना ल्याउने प्रक्रिया सहज बनाइनु पर्ने र आरोग्य पर्यटनको प्रवर्धनका लागि फुल स्टोरी टेलिङ सहितको प्याकेज र विज्ञहरूको व्यवस्था हुनुपर्नेछ। प्रधानमन्त्री शाहले व्यवसायहरूका मागप्रति सकारात्मक संकेत गर्दै कानूनको पालना र करको दायरामा आउनुपर्ने कुरामा विशेष जोड दिनुभएको छ। उहाँले सार्वजनिक निजी साझेदार PPP मोडलमा गर्न सकिने सहकार्य बारे अध्ययन गर्न हानका पदाधिकारीहरूलाई आग्रह गर्नुभयो। साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा अनिवार्य दर्ता गरी करको दायरामा ल्याउन र व्यावसायिक जिम्मेवारी पूरा गर्न व्यवसायहरू प्रतिबद्ध हुनुपर्छ, प्रधानमन्त्री शाहको भनाइ थियो। छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन साक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्य समिति सदस्य द्वय जयदिन श्रेष्ठ र अश्लेषा कार्की तथा हानका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतको सहभागिता रहेको थियो। नीतिगत अडचन र सरकारी ढिला सुस्तीका कारण थला परेको पर्यटन क्षेत्रलाई प्रधानमन्त्री बालेन्द्र शाहको यो अग्रसरताले आगामी दिनमा नेपालको पर्यटन क्षेत्रले नयाँ उचाइ लिने र मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।
0: आज सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह र होटल व्यवसायीहरू बीच भएको यो छलफलले शिथिल बनेको पर्यटन क्षेत्रमा नयाँ आशा त जगाएको छ, तर व्यवसायीहरूका नीतिगत मागहरू र प्रधानमन्त्रीले दिनुभएको निर्देशन कसरी कार्यान्वयन होला नि त? यिनै विषयमा केन्द्रित रहेर हामीले सोही छलफलमा सहभागी हुनुभएका होटल संघ नेपाल हानका प्रमुख कार्यकारी अधिकृत टेक बहादुर महतसँग केही बेर अघि टेलिफोन सम्पर्क गरी आज प्रधानमन्त्रीसँग भएको छलफल के कस्ता विषय र एजेन्डाहरूमा केन्द्रित थियो भनेर सोधेका छौँ।
3: होटल उद्योगका विविध पक्षहरू र आयामहरूका बारेमा छलफल गर्यौँ। विशेषतः आजको छलफल हाम्रो पाश्चात्य उद्योगसँग सम्बन्धित विभिन्न कानुनी, नीतिगत र संरचनागत तथा सञ्चालनका अन्य पक्षहरूमा केन्द्रित रह्यो। विशेष गरेर हामीले लामो समयदेखि संशोधन र पुनरावलोकन नभएका पर्यटन तथा आतिथ्य उद्योगसँग हस्पिटालिटी इन्डस्ट्रीसँग सम्बन्धित कानुनहरूको पुनरावलोकन र संशोधनका लागि सामान्यज्यूसँग यो अनुरोध गरेका छौँ। त्यसै गरी दीर्घकालीन र दिगो पर्यटन नीतिका लागि समेत अबको रोड म्याप कसरी जान सक्छ, सार्वजनिक निजी साझेदारी मार्फत कसरी पर्यटनलाई अगाडि बढाउन सकिन्छ भन्ने विषय र विभिन्न समयमा आइपर्ने समस्याहरूका बिचमा पनि जीवन्त उद्योगको रूपमा रहेको हस्पिटालिटी र आतिथ्य उद्योगको सञ्चालनमा आइपर्ने अन्य विषयहरूको लागि सहजीकरणको लागि हामीले सामान्य जीव समक्ष हामीले भोगिआएका र हामीले सामना गरिरहेका विषयहरूको बारेमा घनीभूत र फलदायी रूपमा छलफल भयो।
1: नेपालका होटलहरू 40 लाख पर्यटन धान्न सक्ने क्षमताका छन्, तर 12 लाख मात्र अहिले पर्यटक आइरहेका छन् भन्ने जानकारी प्रधानमन्त्री समक्ष राख्नुभयो नि तपाईँहरूले। यो खाडल पूर्ण र पर्यटन क्षेत्रको चिन्ता हटाउन चाहिँ सरकारको तर्फबाट कस्तो प्रतिबद्धता प्राप्त गर्नुभयो?
3: यो होटल एसोसिएसन नेपाल र हामी सबै यो पर्यटन उद्योगले नै राखिरहेको विषय भयो। लामो समयदेखि हामीले हाम्रो वास्तविक पर्यटकको सङ्ख्या चाहिँ सङ्ख्यात्मक रूपमा वृद्धि हुन सकेको छैन, यद्यपि आन्तरिक रूपमा पनि बाह्य रूपमा पनि यो हस्पिटालिटी इन्डस्ट्रीमा ठुलो लगानी आइरहेको छ र आइसकेको छ। यसलाई सरकारको तर्फबाट अथवा सम्बन्धित निकायको तर्फबाट निजी क्षेत्रले गरेको यो ठुलो लगानीलाई संरक्षण गर्नको लागि विशेष नीतिगत व्यवस्था र प्राथमिकरणका अवयवहरू राख्नुपर्छ भन्ने विषयमा हामीले आफ्ना प्रश्नहरू सवालहरू पनि त्यहाँ उठायौँ। र विशेष गरेर अहिले हामी सबैलाई जगजाहिर छ, नेपालमा पर्यटनको यत्रो लामो समयको इतिहास भइसक्दा पनि हामीले गुणात्मक र सङ्ख्यात्मक रूपमा दुवैतर्फ हामीले उल्लेख्य प्रगति गर्न अलि सकेनौँ कि भन्ने हामीले आत्मसमीक्षा गर्नुपर्छ। र यो विषयमा हामी मुख्यतया नेपालको पर्यटन अलिकति यो सिजनमुखी पर्यटन भएको कारणले पनि केही पिक सिजनमा अलिकति हाम्रा होटलको अकुपेन्सी राम्रो हुने र अन्य समयमा हामीले ठुलो हाम्रो पुँजी व्यवस्थापनमा व्यवस्थापकीय पक्षहरूमै खर्च गर्नुपर्ने भएको हुनाले हामीलाई यो सिजनल टुरिज्मलाई पनि अलिकति चिर्ने खालका कार्यक्रमहरू भए उपयुक्त हुने।
1: अब होटललाई बिजुली महसुलमा सहुलियत र वातावरणीय मूल्याङ्कनको व्यवस्था परिमार्जन गर्ने यहाँहरूको माग पनि थियो, त्यसमा चाहिँ प्रधानमन्त्री र पर्यटन मन्त्रीको प्रतिक्रिया कस्तो पाउनुभयो?
3: यो ज्यादै महत्त्वपूर्ण विषय भयो। अब हामीले सुरुमै मैले निवेदन गरेँ, कानुन र होटल उद्योगसँग सम्बन्धित लामो समयदेखि पेन्डिङ रहेका कानुनका विषय, अन्य नियमावली र नीतिगत विषयहरू हामीले राख्यौँ। त्यसमध्ये एउटा ज्यादै महत्त्वपूर्ण विषय यो वातावरण संरक्षण ऐन र सो ऐन अन्तर्गतको वातावरण संरक्षण नियमावलीले व्यवस्था गरेको यो ब्रिफ इन्भाइरोमेन्टल स्टडिज, संक्षिप्त वातावरणीय अध्ययन, यो पछिल्लो समयमा आयो। यसको कारण विशेष गरेर साना र मझौला होटलहरूले लामो समयदेखि यो गर्न अव्यवहारिक भएको र नगरेको कारणले गर्दाखेरि सरकारलाई राजस्व पनि ठुलो सङ्ख्यामा गुमिरहेको र सरकारी संयन्त्रहरूमा उहाँहरूको अध्यावेदीकरण पनि नभएको देखिँदा कतिपय यस्ता कानुनहरू बन्दाखेरि अलिकति घनेको छलफल गरेर यसको भोलि इन्डस्ट्रीमा पर्ने प्रतिकूल अवस्थाको बारेमा छलफल गरेको भए हुने भन्ने आशयले हाम्रो प्रश्न हामीले राख्दा आफ्नो तिर मर्का राख्दाखेरि सामान्यज्यूले ज्यादै सकारात्मक रूपमा यस्ता विषयहरू जुन फास्ट ट्र्याकबाट गर्न सकिन्छ अनावश्यक व्यवसाय सञ्चालनका दौरानमा आइपर्ने सामान्य विषयहरू छन् त्यसले चाहिँ अन्य क्षेत्रलाई ठुलो प्रभाव पर्दैन भनेदेखि आम व्यवसायीको हितमा र पर्यटकको हितमा यस्ता कानुनहरूलाई अथवा नीति नियमहरूलाई तुरुन्त फास्ट ट्र्याकबाट सम्बोधन गर्नको लागि त्यहाँ उपस्थित हाम्रो ल्यान्ड मिनिस्ट्रीका माननीय मन्त्रीज्यू लगायत अन्य सम्बद्ध सबैलाई चाहिँ आग्रह पनि गर्नुभएको छ र मलाई आशा छ यस प्रकारको समन्वयज्यूको तत्काल सकारात्मक प्रतिक्रियाले चाहिँ हामीले लामो समयदेखि माग गरिएको यी विषयहरूलाई सम्बोधन गर्छ। यसै गरी अर्को हामीले लामो समयदेखि नै माग गरिरहेको विषय चाहिँ 24 घन्टा जीवन्त उद्योगको रूपमा रहेको हस्पिटालिटी इन्डस्ट्रीमा हामीले इलेक्ट्रिसिटी ट्यारिफ उत्पादनमूलक उद्योग अथवा त्यस्तै समूहको चाहिँ विशेष कन्सेसनल रेटमा माग गरिरहेको थियौँ। हामीले विशेष गरेर उत्पादनमूलक उद्योग सरहको कानुन संशोधन गरेर त्यो प्राप्त भए त्यो नै अति उत्तम हुने होइन भने पनि हाम्रो अवस्था हेरेर यसलाई चाहिँ यो विशेष आतिथ्य उद्योगको लागि बेग्लै महसुल दर निर्धारण भयो भनेदेखि ठुलो मात्रामा अहिले गइरहेको हाम्रो यो विद्युत शुल्क चाहिँ हामीले अन्य उपलब्धिमूलक शीर्षकहरूमा खर्च गरेर हस्पिटालिटी इन्डस्ट्रीको स्ट्यान्डर्ड अपग्रेड गर्न र यसले अन्य क्षेत्रहरूमा चाहिँ तुलनात्मक र प्रतिस्पर्धी लाभका क्षेत्रहरूमा खर्च गर्दाखेरि समग्रमा हस्पिटालिटी इन्डस्ट्री नै राम्रो हुन्छ भन्ने प्रश्न राखेपछि प्रधानमन्त्रीज्यूले केही यसमा अध्ययन गरेर अगाडि बढ्न सकिने खालको सङ्केत हामीले प्राप्त गरेका
1: छौँ। खास चासो चाहिँ उहाँले साना होटलहरूलाई करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदार पिपिपी मोडलमा काम गर्न जुन निर्देशन दिनुभएको छ नि यसमा चाहिँ अब तपाईँहरूले कसरी काम गर्नुहुन्छ के गर्नुहुन्छ?
3: विशेष गरेर हामी चाहन्छौँ देशमा समावेशी विकेन्द्रित प्रकारको पर्यटन सुशासन कायम होस् र यही अन्तर्गत हामीले सधैँ माग गरिरहेको विषय जुनसुकै तह तब्कामा भएका होटलहरू र आतिथ्य सेवा प्रदायक भए पनि उहाँहरूको दर्ता अनुगमन र त्यसलाई नियन्त्रण गर्नको लागि वान विन्डो पोलिसी अथवा एकल नियमन सेवा बिन्दु होस् भन्ने हाम्रो लामो समयको यो माग रहेको छ। यो क्रममा हामी यो पनि चाहन्छौँ कि अनौपचारिक रूपमा रहेका व्यवसायहरूलाई सबैले औपचारिकरण गरिदिनुपर्छ र यो होटल एसोसिएसन नेपाल स्वयंले सबै विशेष गरेर अनौपचारिक सेक्टरमा रहेका अथवा अन्य हामी अन्तर्गत दर्ता नभएकाहरूको हामीले नियमन अथवा करको दायरामा ल्याउन हामीलाई आधिकारिकता अथवा त्यो नियामकीय अधिकार हामीसँग रहँदैन। यद्यपि हामीले सम्बन्धित प्रदेश तह स्थानीय तह र सङ्घीय सरकारका विभिन्न नियामकका कार्य अधि क्षेत्रहरूसँग समन्वय गरेर उहाँहरूलाई पनि आफ्नो क्षेत्र क्षमता अनुसार उहाँहरूलाई पनि यो करको दायरामा अथवा नियमनकारी निकायको सुपरभिजनमा ल्याइदिनु भयो भने त्यसले सकारात्मक सन्देश दिन्छ र सबैको मनोबल उच्च राख्छ भन्ने हामीले यो विषय राख्यौँ। त्यसै गरी जहाँसम्म सार्वजनिक निजी साझेदारीको विषय छ, विश्वका विभिन्न क्षेत्रहरूमा प्रयोग भइसकेका यस्ता एयरपोर्ट सञ्चालनका देखि लिएर अथवा निजी क्षेत्रले अहिले केटर गरिरहेका अन्य विषयहरू पनि पर्यटन उद्योगसँग सम्बन्धित विषयहरूलाई निजी क्षेत्रको मनोबल उच्च भएमा निजी क्षेत्र यी कार्यहरूको बागडोर सम्हाल्न तयार हुन्छ भनेर हामीले आफ्ना धारणाहरू पनि राख्यौँ। यसमा सामान्य प्रधानमन्त्रीज्यूले तपाईँहरूले के कस्ता विषयहरूलाई सरकारसँग समन्वय गरेर अगाडि बढाउन सक्नुहुन्छ यसको बारेमा अलिकति अध्ययन अनुसन्धान गरेर हामीलाई यी विषयहरूको बारेमा जानकारी दिनुभयो भने पक्कै पनि सरकारी संयन्त्रले निजी क्षेत्रलाई प्रवर्धन गर्न र उहाँहरूलाई नै यसमा अगाडि सार्नको लागि हामी आवश्यक गृह कार्य गर्छौँ भन्ने जस्तो महत्त्वपूर्ण सन्देश प्रवाह गरिदिनु भएको छ र त्यो निर्देशन पनि प्राप्त भएको छ।
0: उहाँ हुनुहुन्थ्यो होटल सङ्घ नेपाल हानका प्रमुख कार्यकारी अधिकृत टेक बहादुर महत, सहकर्मी दिनेश लुटेलसँग कुराकानी गर्दै। मुलुकमा ऐन कानुन निर्माणको प्रक्रियालाई थप व्यवस्थित र योजनाबद्ध बनाउन सरकारले नयाँ कदम थालेको छ। विधायन ऐन 2081 व्यवस्था अनुसार आगामी आर्थिक वर्ष 2083-84 संघीय संसदमा पेश गरिने विधेयकहरूको वार्षिक विधायन कार्यतालिका संसदमा दर्ता गरिएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले आज सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर 166 विधेयकको मस्यौदा सूची र कार्यतालिका हस्तान्तरण गर्नुभएको हो। थप सामग्रीसहित सहकर्मी सुनिता पोखरेल।
2: अब संसदमा कुन विधेयक कहिले आउँछ र सरकारले कुन कानूनलाई बढी प्राथमिकतामा राखेको छ भन्ने कुरा पहिले स्पष्ट हुने भएको छ। कानून मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 लागि कुल 166 विधेयकहरूको मस्यौदा सूची र कार्यतालिका संघीय संसदलाई बुझाएको छ, जसमा 97 नयाँ विधेयक र 69 संशोधन विधेयक समावेश रहेका छन्। विधायन ऐन 2081 दफा 3 बमोजिम असार मसान्त भित्रै यसरी कार्यतालिका बुझाउनु पर्ने व्यवस्था अनुसार कानून मन्त्रालयले असार 24 र 25 गते सबै मन्त्रालयहरूसँग चरणबद्ध छलफल गरी यो सूचीलाई अन्तिम रूप दिएको हो। विधायन ऐन बमोजिम आगामी आर्थिक वर्षमा कति कानून बनाउने भनेर सरकारले एउटा तयारी गरेका छौँ, सबै मन्त्रालयसँग छलफल गरेर प्राथमिकता क्रम पनि निर्धारण गरेर संघीय संसदलाई बुझाएका छौँ। सुशासन, सहसेवा, प्रवाह र समृद्धिका लागि नीतिगत सुधार जरुरी रहेको तथ्यलाई सरकारले आत्मसात गरेको छ र यसमा संसदको पूर्ण साथ रहने अपेक्षा छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमको भनाई। सरकारले यी विधेयकहरूलाई आवश्यकता र संवेदनशीलताका आधारमा 3 प्राथमिकता क्रममा विभाजन गरेको छ। पहिलो प्राथमिकता 64 विधेयक, दोस्रो प्राथमिकता 45 विधेयक, तेस्रो प्राथमिकता 57 विधेयक। मन्त्रालयगत रूपमा हेर्ने हो भने सबैभन्दा बढी कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 17, पूर्वाधार विकास मन्त्रालयबाट 16 तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट 16 विधेयक पेश हुने तालिका रहेको छ। यो कार्यतालिका बाहेक पनि वर्षभरि कुनै आकस्मिक वा विशेष विषयमा कानून बनाउनु पर्ने अवस्था आएमा विधायन ऐनको दफा 3 को 5 बमोजिम स्पष्ट उद्देश्य र कारण खुलाएर थप विधेयक मस्यौदा संसदमा पेश गर्न सक्ने बाटो समेत खुला राखिएको छ। विगतमा संसदमा विधेयकहरू अलपत्र पर्ने, अन्तिम समयमा हतार हतार कानून पारित गरिने र कतिपय मन्त्रालयले तयारी बिना विधेयक ल्याउने परिपाटी रहेको थियो। सरकारको यो नयाँ एकीकृत कार्यतालिकाले संसदको समय व्यवस्थापनमा सहयोग पुर्याउने र नीतिगत सुधारमा गुणात्मक फर्क मार्ने विश्वास गरिएको छ।
0: केन्द्रमा पार्टी गठबन्धनको जोड घटाउ चलिरहँदा प्रदेश सरकारहरूमा त्यसको सिधा र तीव्र असर देखिन थालेको छ। आज एकै दिन सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएका नाटकीय राजनीतिक घटनाक्रमले प्रादेशिक राजनीतिलाई गर्माएको छ। सुदूरपश्चिममा बजेट विवाद उत्कर्षमा पुग्दा मुख्यमन्त्रीले सत्ता साझेदार दलका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् भने कर्णालीमा पूर्व सहमति अनुसार मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। यसै पृष्ठभूमिमा विपक्षी दलहरूले नयाँ समीकरणका लागि खुट्टा उचाल्न थालेका छन्। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो विशेष रिपोर्ट।
1: सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 बजेटलाई लिएर लामो समयदेखि चलिरहेको विवाद अन्तत मन्त्रीहरूको बर्खास्तीमा पुगेर टुङ्गिएको छ। मुख्यमन्त्री कमल बहादुर शाहले सत्ता साझेदार दल नेकपा एमालेका 3 मन्त्री र 1 राज्य मन्त्रीलाई पदबाट बर्खास्त गर्नुभएको छ। बजेट पारित गर्ने विषयमा काठमाडौँमा शीर्ष नेतृत्वसँग छलफल गरेर आज बुधबार मात्रै धनगढी फर्कनुभएका मुख्यमन्त्री शाहले सहमति जुट्न नसकेपछि एमालेका मन्त्रीहरूलाई हटाउने कठोर निर्णय लिनुभएको हो। यता नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो दलका मन्त्रीहरू बर्खास्त गरेपछि नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो। उक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। सुदूरपश्चिममा विवादका कारण मन्त्रीहरू निकालिँदा कर्णाली प्रदेशमा भने पूर्व सहमति अनुसार नेपाली काङ्ग्रेसका मन्त्रीहरूले सरकारबाट बाहिरिने निर्णय गरेका छन्। दुई दुई वर्ष आलोपालो सरकार चलाउने गरी सत्तारूढ दल नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच भएको सहमति अनुसार काङ्ग्रेसका 4 मन्त्रीले मुख्यमन्त्री समक्ष संयुक्त राजीनामा बुझाउनु भएको छ। नेपाली कङ्ग्रेस कर्णाली प्रदेश सभा दलका नेता जीवन बहादुर साईले सहमति कार्यान्वयनका लागि राजीनामा दिएको पुष्टि गर्नुभयो। यी दुवै प्रदेशमा विकसित भएका पछिल्ला घटनाक्रमसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी नेकपा तरङ्गित बनेको छ। काङ्ग्रेस मन्त्रीहरूको राजीनामा लगत्तै सुर्खेतमा नेकपा संसदीय दलको बैठक बसेको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था र सम्भावित नयाँ सत्ता समीकरणबारे छलफल भइरहेको नेता मङ्गल बहादुर शाहले जानकारी दिनुभयो। काङ्ग्रेस नेता जीवन बहादुर साईले पनि राजनीतिमा असम्भव भन्ने केही नहुने भन्दै नयाँ गठबन्धन बन्न सक्ने संकेत गर्नुभएको छ। सुदूरपश्चिममा एमाले मन्त्रीहरू बाहिरिएसँगै नेकपाले सरकार गठनमा चासो देखाएको छ। नेकपाका सांसद अक्कल रावलका अनुसार प्रदेश सभाको ठुलो दल हुनुको नाताले मुख्यमन्त्री पद र बजेट पुनर्लेखन गर्ने शर्तमा मात्र आफूहरूले नयाँ गठबन्धनलाई समर्थन गर्ने बताउनु भएको छ। हामीलाई सत्ताको लोभ छैन, तर प्रदेशको राजनीतिक स्थायित्व र जनमुखी बजेटका लागि आवश्यक परे सहकार्य गर्न तयार छौँ। जसले बजेट पुनर्लेखन र हाम्रो नेतृत्वमा सरकार गठनमा सहमति जनाउँछ उही दलसँग सहकार्य हुन सक्छ, सांसद रावलको भनाई। प्रदेशहरूमा देखिएको यो अस्थिरताले एकातिर आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा ठुलो अन्यल सिर्जना गरेको छ भने अर्कोतिर केन्द्रीय राजनीतिको छाया प्रदेशमा कति गहिरोसँग पर्छ भन्ने पुष्टि गरेको छ। सुदूरपश्चिम र कर्णालीका यी घटनाक्रमले आगामी दिनमा प्रदेश राजनीति कुन दिशामा जान्छ भन्ने कुरा अबका केही दिनमा हुने दलहरू बीचको आन्तरिक र अन्तर पार्टी गृह कार्यले तय गर्नेछ।
0: यसैबीच नेपाली काङ्ग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्षमा पुगेको छ। पार्टीभित्र एमालेसँगको समीकरण तोडेर नयाँ राजनीतिक विकल्प खोज्ने कसरत तीव्र पारिएको छ। स्रोतका अनुसार काङ्ग्रेसले अब सबै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने आन्तरिक तयारी थालेको छ।
1: लामो समयदेखिको उकुसमुकुस पछि नेपाली काङ्ग्रेस नेतृत्वले एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने निष्कर्ष निकालेको हो। यसका पछाडि मुख्य दुईवटा कारणहरू बाहिर आएका छन्। पहिलो, गत वर्षको जेएनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा दुई दल बीच मतभेद हुनु, र दोस्रो, प्रदेश सरकारहरूमा एमालेको एकलौटी व्यवहार प्रति काङ्ग्रेस चरम असन्तुष्ट बन्नु। प्रदेश सरकारहरूबाट मन्त्री फिर्ता बोलाउने तयारी सँगै काङ्ग्रेसले नयाँ रणनीतिका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद अघि बढाएको छ। दुई दल बीच समझदारी बने काङ्ग्रेस माओवादीसँग मिलेर प्रदेशमा नयाँ सरकार गठनतर्फ लाग्नेछ भने सहमति नजुटे केन्द्रमा जस्तै प्रदेशमा पनि प्रतिपक्षमा बस्ने रणनीति काङ्ग्रेसको छ। यसै सिलसिलामा हिजो मङ्गलबार नेपाली काङ्ग्रेसका सभापति गगन थापा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बीच गोप्य छलफल भएको छ, जहाँ केन्द्रको सम्भावित नयाँ समीकरण र प्रदेश सरकारहरूको भविष्यबारे विस्तृत कुराकानी भएको स्रोतले जनाएको छ। हामी एमालेसँगको यो उकुसमुकुसपूर्ण सहकार्यबाट मुक्त हुन चाहन्छौँ। एमालेसँगको सहकार्यबारे नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माको भनाई। काङ्ग्रेसले एमालेसँगको गठबन्धन तोड्ने वा नयाँ सत्ता समीकरण बनाउने विषयमा अहिलेसम्म कुनै औपचारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन, तर शीर्ष नेताहरू बीचको निरन्तर संवादले प्रदेशको राजनीतिले फेरि नयाँ मोड लिने निश्चित प्राय देखिएको छ।
0: आर्थिक वर्ष 2083-84 को सुरुवातसँगै आम नागरिकको दैनिक जीवन र खल्तीमा प्रत्यक्ष असर पार्ने नयाँ करका दरहरू लागू हुँदैछन्। संसदबाट पारित नयाँ आर्थिक ऐनका विभिन्न प्रावधानहरू साउन 1 गते अर्थात् पर्सि शुक्रबारदेखि पूर्ण रूपमा कार्यान्वयनमा आएसँगै केही क्षेत्रमा राहत र धेरैजसो दैनिक सेवाहरूमा महँगीको नयाँ लहर सुरु हुने देखिएको छ। अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका लागि मार्गदर्शन तयार गरिसकेको छ भने भन्सार तथा राजस्व कार्यालयहरूलाई मासिक लक्ष्य समेत पठाइएको छ। यो नयाँ व्यवस्थाले तपाईँको आमदानी र खर्चमा कस्तो फेरबदल ल्याउनेछ त?
2: यो वर्षको सबैभन्दा सकारात्मक परिवर्तन आयकरको स्ल्याबमा गरिएको छ। यसअघि 5 लाख रुपियाँसम्मको आमदानीमा मात्र 1% कर लाग्ने गरेकोमा अब त्यसको सीमा बढाएर 10 लाख रुपियाँ पुर्याइएको छ। यसले मध्यम आय भएका नागरिकलाई ठूलो राहत दिनेछ। आयकरमा राहत मिले पनि सर्वसाधारणले दैनिक रूपमा प्रयोग गर्ने सेवा र उपभोग्य वस्तुहरू भने साउन 1 गतेदेखि महँगो हुने भएका छन्। सरकारले विभिन्न शीर्षकमा नयाँ शुल्कहरू थप गरेको छ। निजी विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकले अब शिक्षा समता शुल्क बापत 3% थप रकम तिर्नुपर्नेछ। उदाहरणका लागि 10,000 रुपियाँ मासिक शुल्क बुझाउँदै आउनु भएको छ भने अब 10,300 रुपियाँ लाग्नेछ। यही नियम निजी अस्पतालको उपचार स्वास्थ्य समता शुल्कमा पनि लागू हुनेछ। पठाओ इन ड्राइभर जस्ता राइड सेयरिङ एप प्रयोग गर्दा अब 5% थप शुल्क लाग्नेछ। यसअघि 100 रुपियाँ लाग्ने यात्राको लागि अब 105 रुपियाँ तिर्नुपर्नेछ। सुन चाँदीका गहना खरिद गर्दा उपभोक्ताले अन्तिम मूल्यमा 0.5% थप शुल्क बुझाउनु पर्ने भएकाले गहनाको मूल्य पर्नेछ। मासिक 50 युनिट भन्दा बढी विद्युत खपत गर्ने ग्राहकका लागि 5% कर लगाइएको छ। सरकारले विलासी वस्तु र मनोरञ्जन क्षेत्रबाट बढी राजस्व उठाउने नीति लिएको छ। विलासिता शुल्क 5 तारे वा 100 भन्दा माथिका होटल, लग्जरी रिसोर्ट र विदेशबाट आयातित मदिरामा 2% विलासिता शुल्क थपिएको छ। क्यासिनो रोयल्टी, मिनी क्यासिनोहरूले तिर्नुपर्ने वार्षिक रोयल्टी रकम 7% वृद्धि गरी 1.5 करोडबाट 3 करोड रुपियाँ पुर्याइएको छ। नयाँ आर्थिक वर्षको यो कर नीतिले एकातिर जागिरे र मध्यम वर्गलाई आयकरमा केही बचाउने बाटो खोलेको छ भने अर्कोतिर शिक्षा, स्वास्थ्य, यातायात र ऊर्जा जस्ता आधारभूत आवश्यकतामा कर थपेर भान्सा र दैनिक खर्च खर्चिलो बनाइदिएको छ। साउन 1 गतेदेखि लागू हुने यी दरहरूले बजारमा कस्तो दीर्घकालीन प्रभाव पार्छन् त्यो भने हेर्न बाँकी नै रहेको छ।
0: कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनको आर्थिक वृद्धि दर 3 वर्ष यताकै न्यून बिन्दुमा झरेको छ। सन् 2026 दोस्रो चौमासिकमा चीनको अर्थतन्त्र 4.3% मात्र विस्तार भएको सरकारी तथ्याङ्कले देखाएको छ। यो सरकारले तय गरेको 4.5-5% वार्षिक लक्ष्यभन्दा कम हो। कृत्रिम बौद्धिकता अर्थात् एआई प्रविधिको मागका कारण निर्यात बलियो देखिए पनि आन्तरिक बजारको कमजोरी र मध्यपूर्वको तनाव चीनका लागि बाधक बनेका छन्। थप विवरण सहित प्रस्तुत छ यो रिपोर्ट।
2: चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार अप्रेलदेखि जुनसम्मको अवधिमा देखिएको यो सुस्तता सन् 2022 अन्त्य यताकै सबैभन्दा कम हो। सम्पत्ति क्षेत्रको पुरानो संकट र घरेलु उपभोक्ताले खर्च नगर्दा चिनिया अर्थतन्त्र अहिले निकै दबावमा छ। बाह्य रूपमा अमेरिका, इजरायल र इरान बीचको द्वन्द्वका कारण हर्मुज जलमार्गमा भएको व्यापारिक अवरोधले चीनको ऊर्जा आपूर्ति र ढुवानीमा नयाँ चुनौती थपिदिएको छ। तर यो निराशाजनक तस्विरका बीच केही सकारात्मक संकेत पनि छन्। एआई क्रान्तिका कारण विश्व बजारमा चिप र सेमिकन्डक्टरको माग वात्तै बढ्दा जुन महिनामा चीनको निर्यात 27% बढेको छ। यद्यपि विश्लेषकहरूका अनुसार यो वृद्धि परिमाणमा नभई बजारमा मेमोरी चिपको अभावका कारण मूल्य बढेर देखिएको हो। चीनको यो आर्थिक अवस्थालाई विश्लेषकहरू कसरी हेर्छन् त? इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका विश्लेषक यु सु भन्नुहुन्छ, कमजोर घरेलु माग नै अहिले चीनको सबैभन्दा ठूलो चुनौती हो। अब सरकारले उपभोग बढाउन, वित्तीय प्रोत्साहन, न्यूनतम पारिश्रमिक वृद्धि तथा श्रमिकको तलब बढाउने जस्ता उपायमा जोड दिनु आवश्यक छ। अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मे महिनाको बेजिङ भ्रमणपछि अमेरिका चीन सम्बन्ध केही स्थिरता देखिएको छ। तर चिप प्रविधि र व्यापार असन्तुलनलाई लिएर दुई देश बीचको शीत युद्ध अझै जारी छ। युरोपेली संघसँगको व्यापारिक विवाद पनि यथावत छ। तर पनि पहिलो त्रैमासिकको बलियो प्रदर्शनका कारण चीनले आफ्नो वार्षिक आर्थिक लक्ष्य भेटाउनेमा कतिपय विश्लेषकहरू अझै आशावादी छन्। चीनको आर्थिक सुस्थताले विश्व बजार र आपूर्ति श्रृङ्खलामा कस्तो असर पार्छ त्यो भने हेर्न बाँकी नै छ।
0: कार्यक्रमको अन्त्यमा फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। फिफा विश्वकप 2026 अब आफ्नो अन्तिम र सबैभन्दा रोमाञ्चक चरणमा पुगेको छ। पहिलो सेमिफाइनलमा फ्रान्सलाई पछि पार्दै स्पेन 16 वर्षपछि फाइनलमा प्रवेश गरिसकेको छ। आज राति एटलान्टाको स्टेडियममा हुने दोस्रो सेमिफाइनलले स्पेनको अन्तिम प्रतिद्वन्दीको टुङ्गो लगाउनेछ, जहाँ डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र बलियो दावेदार इङ्ल्यान्ड आमुने सामुने हुँदैछन्। थप विश्लेषण गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
1: यो खेल मैदानको लडाई मात्र होइन, विश्वकपको नकआउट चरणमा 28 वर्षपछि र समग्रमा 21 वर्षपछि यी दुई चिर परिचित प्रतिद्वन्दीहरू आमने सामने हुन लागेका हुन्। ऐतिहासिक र राजनीतिक तनावका कारण यो खेलका लागि एटलान्टामा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ भने टिकटको मूल्य पनि आकाशिएको छ। इङ्ल्यान्ड र अर्जेन्टिनाको प्रतिद्वन्दिता फुटबल मैदानमा मात्र सीमित छैन। सन् 1982 फकल्यान्ड युद्धदेखि यी दुई बीच शत्रुताको बिउ रोपिएको हो। यो युद्धको छाया सन् 1986 क्वार्टर फाइनलमा प्रष्ट देखियो, जहाँ डिएगो मेराडोनाले चर्चित ह्यान्ड अफ गड र गोल अफ द सेन्चुरी गर्दै इतिहास रचेका थिए। सन् 1998 टकरावले पनि आजको भिडन्तलाई सबैले कुरेर बसेका छन्। डेभिड बेकहामले पाएको रातो कार्ड र इङ्ल्यान्डको पेनाल्टी सुटआउटमा भएको हारले यो खेलको तिक्ततालाई थप उचाइमा पुर्याएको थियो। आजको खेलको मुख्य आकर्षण दुई फरक पुस्ताका स्टार खेलाडीहरू बीचको टक्कर हुनेछ। अर्जेन्टिनाका लियोनल मेसी, मेसीका लागि यो खेल विशेष छ किनकि आफ्नो 2 दशक लामो खेल जीवनमा उनले पहिलो पटक इङ्ल्यान्डको राष्ट्रिय टोली विरुद्ध खेल्दैछन्। मेसी यो विश्वकप प्रतियोगितामा 8 गोलका 7 गोल्डन बुटको दौडमा सबैभन्दा अगाडि छन्। अर्कोतिर जुड वेलिङ्गम र हेरिकेन, इङ्ल्यान्डका युवा स्टार वेलिङ्गम र कप्तान हेरिकेन उत्कृष्ट लयमा छन्, जसले प्रतियोगितामा 6-6 गोल गरिसकेका छन्। विशेष गरी वेलिङ्गम लगातार 2 नकआउट खेलमा 2 वा सोभन्दा बढी गोल गर्ने म्याराडोना पछिका पहिलो खेलाडी बनेका छन्। अब लागौ यी दुवै टोलीको सेमिफाइनलसम्मको यात्रातिर। यी दुवै टोलीका लागि यहाँसम्मको यात्रा सहज थिएन। पहिला लागौँ अर्जेन्टिनातिर। अर्जेन्टिनाले इजिप्ट विरुद्ध पुनरागमन जित निकाल्न र स्विजरल्यान्डलाई अतिरिक्त समयमा हराउन निकै सङ्घर्ष गर्नु परेको थियो। अर्कोतिर इङ्ल्यान्डले मेक्सिको विरुद्ध 10 खेलाडीमा सीमित बनेर खेल्नुपर्ने अवस्था र नर्वे विरुद्ध अतिरिक्त समयमा कडा मिहिनेत गरेपछि मात्र इङ्ल्यान्डले सेमी फाइनलको टिकट काटेको हो। ऐतिहासिक पृष्ठभूमि, राजनीतिक तनाव र मैदानभित्रको रणनीति जस्ता सबै तत्त्वले आजको खेललाई ग्रेटेस्ट अफ अल टाइम बनाउने निश्चित छ। के मेसीले अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनलमा पुर्याएर आफ्नो विरासत थप बलियो बनाउलान्, वा थोमस टुचेलको युवा इङ्ल्यान्ड टोली 60 वर्ष लामो ट्रफीको खडेरी तोड्ने दिशामा अघि बढ्ला? यसको छिनोफानो अबको केही घण्टामा एटलान्टाको मैदानले गर्ने नै छ।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइकेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
4: ओहो ला
5: ल ल ल ल मरे के हो?
4: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आ एम्बुलेन्स आ ल ल ल उठाउ त उठाउ ल ल ल लगिहालो लगिहालो यो।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि स्वरोजगार कार्यक्रम सुन्नुहुनेछ। यसबेला बेलुकीको 8 बज्नै लाग्यो, अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: सङ्कुवा सभा जिल्लाका युवराज गुरुङ रोजगारीका क्रममा लामो समयदेखि बेल्जियममा रहनुभयो। विगत 7 वर्ष अघिदेखि उहाँ नेपाल फर्किएर अहिले आफ्नै ठाउँमा मुना कृषि लिमिटेड सञ्चालन गरिरहनु भएको छ। विदेशमा लामो समय कृषिमा आबद्ध रहेका गुरुङले आफ्नै गाउँ ठाउँमा पनि सामाजिक उद्यमशीलतामा आधारित कृषि उद्यम सञ्चालन गर्न आवश्यकदेखि अरू साथीहरूको समेत सहभागितामा कृषिमा काम गरेको हामीसँगको कुराकानीमा उल्लेख गर्नुभएको छ। उहाँले सञ्चालन गरेको व्यवसायमा 50 जना भन्दा बढीले रोजगारी समेत पाउनु भएको छ र अरू धेरै साना ठूला किसानहरू संलग्न रहेको कुरा पनि उहाँले उल्लेख गर्नुभएको छ। आज स्वरोजगार कार्यक्रममा यिनै कृषि व्यवसायी युवराज गुरुङसँग सहकर्मी साथी बलराम कोइरालाले गर्नुभएको कुराकानी अब प्रस्तुत गर्दैछौ।
1: सुरुमा त म पढ्ने उद्देश्यले नै त्यहाँ गएको हो, त्यसपछि त्यहीँ बसियो र एउटा सामान्य रूपले आफ्नो जीविकोपार्जनको मेलोमेसो मिलिसकेपछि अब चाहिँ मैले नेपाल फर्किएर आफूले केही जानेको कुराहरू सिकेको कुराहरू चाहिँ आफ्नो देशलाई अलिकति दिनुपर्छ, गर्नुपर्छ, भूमिका निर्वाह गर्नुपर्छ भन्ने कोणबाट चाहिँ म विगत 6 वर्षदेखि 6-7 वर्ष भएछ सक्रिय रूपमा चाहिँ म यस कृषि क्षेत्रमा आबद्ध छु।
2: हजुर युवराज गुरुङज्यू, तपाईँले बेल्जियमबाट फर्केर मुना कृषि लिमिटेड सञ्चालन गर्नुभयो।
1: हजुर, विशेष त के भने म गैर आवासीय नेपाली सङ्घमा आबद्ध हुने क्रममा विश्वमा रहेका धेरै कृषिसँग सम्बन्धित साथीहरूसँग चिन्जान भयो, भेटघाट भयो र सबैले नेपालको कृषि प्रधान देशमा हामीले विकसित देशहरूमा सिकेका जानेका देखेका कुराहरूलाई कसरी नेपालमा त्यसलाई चाहिँ प्रयोग गर्न सकिन्छ, भित्र्याउन सकिन्छ भन्ने कोणबाट हामीले एउटा कृषि प्रवर्धन समिति भनेर बनायौँ र त्यसै मार्फतबाट साथीहरू जोडिएर अन्तत फेरि नेपालमै फर्किएर कर्म गर्नको लागि होमिनुपर्छ भन्ने कोणबाट म चाहिँ 2018 चाहिँ आइसकेपछि म अलिकति सक्रिय रूपले यसमा लागेको र म त्यसपछि म धेरै समय त्यहीँ बस्छु र कहिले काहीँ मात्रै जाने आउने गर्छु।
2: यो संस्था स्थापना कहिले गर्नुभयो, किन गर्नुभएको, यसको उद्देश्यहरू बताइदिनु न।
1: यो चाहिँ 2019 हामीले 2076 माघ महिनामा हामीले स्थापना गऱ्यौँ र यसमा चाहिँ के भने नेपालमा यति धेरै कृषि उपजहरू छ, यति धेरै खाद्य वस्तुहरू छ जो विश्व बजारमा हामीले देखेका हरेक प्रजातिहरू भेराइटीहरू चाहिँ नेपालमा पाउन सकिन्छ, त्यही पनि अत्यन्त गुणस्तरीय रूपमा पाउन सकिन्छ र यो चाहिँ यसलाई हामीले प्रवर्धन गर्न सकियो र विश्व बजारसम्म हामीले चिनाउन सकियो भने यसले पनि एउटा चाहिँ नेपालको समग्र विकासमा चाहिँ यसले चाहिँ टेवा पुर्याउन सक्छ र नेपालमा धेरै चाहिँ अधिकांश मानिसहरू चाहिँ कृषिमा सम्बन्धित भएको तर स्थानीय आफ्नो कृषि उपजहरूलाई उद्यमशीलता मार्फत त्यसको प्रवर्धन गर्न नसकिरहेको, नचाहिरहेको या त्यसमा चाहिँ त्यति मन नदिएको या त्यस सम्बन्धीमा चाहिँ सरकारले त्यस्तो किसिमको अलिकति उत्प्रेरित हुने खालको चाहिँ कार्यक्रमहरू नल्याएको र विश्व बजारसँग जोडिन नसकेको पाटोहरू चाहिँ यत्रतत्र देखिएको हुनाले पनि त्यसमा केही सुरुवातसम्म गर्न सकिन्छ कि मोटिभेटसम्म गर्न सकिन्छ कि भनेर हामीले निजी क्षेत्रबाटै भए पनि एउटा प्रयास गरौँ भन्ने कोणबाट चाहिँ हामीले गरेको। यसको मेन उद्देश्य भनेको नेपालको रैथाने कृषि उपज, स्थानीय उपजहरू त्यसलाई सङ्कलन, प्रशोधन र बजारीकरण गर्ने हो जस मार्फत स्थानीय स्रोत साधनको पनि भरमग्दुर त्यसको चाहिँ उपयोग गर्न सकियोस्, त्यसले बजार मूल्य पाउन सकियोस्, त्यो सँगसँगै त्यसले चाहिँ एउटा दिगो विकासमा, दिगो रोजगारमा चाहिँ त्यसले चाहिँ त्यहाँको स्थानीय चाहिँ रिसोर्सेसहरूलाई चाहिँ मोबिलाइज गर्नको लागि स्थानीय समुदाय, स्थानीय व्यक्तिहरूले चाहिँ त्यो एउटा रोजगार पनि सिर्जना गर्नु सकियोस् भन्ने कोणबाट चाहिँ हामी यो एउटा सामाजिक उद्यमशीलतामा आधारित व्यवसाय सुरु गरेका
2: योजना चाहिँ कसरी बनाउनु भयो?
1: होइन, म गाउँमै जन्मिएको, लामो समयसम्म गाउँमै बसेको हुनाले कृषि कर्मप्रति म आफै, मेरो परिवार, सबै गाउँ सबै म त्यसमा चाहिँ अभ्यस्त थिएँ र पछि बेल्जियम पुगिसकेपछि र विश्वका धेरै देशहरूमा पुग्दाखेरि त्यहाँको सुपर मार्केटहरूमा त्यहाँको चाहिँ कृषि उपजहरूको जुन हामीले देख्यौँ त्यो चाहिँ हामी सबै त्यो आफूले देखेको जानेको त्यसको बोट कस्तो हुन्छ, फल कस्तो हुन्छ, त्यसको स्वाद कस्तो हुन्छ, त्यसको चाहिँ फाइदा बेफाइदा के हुन्छ, ती सबैको चाहिँ जानकारी हामीलाई छ तर त्यो ती कुराहरू चाहिँ हाम्रो गाउँघरमा त्यतिकै खेर गइरहेको छ, त्यसलाई चाहिँ मूल्य पाइरहेको छैन, त्यसले महत्त्व पाइरहेको छैन भने यस्तो चिजहरूलाई हामीले विश्व बजारसम्म पुर्याउन सकियो भने एउटा त्यो पक्षले, अर्को पक्ष के हो भने हाम्रो नेपाली साथीहरू जहाँ जहाँ छन् त्यो समुदायहरूले सबैले जुन नेपालको स्वाद उहाँले लिएर जानुभएको छ, अहिले उहाँको पर्चेजिङ पावर पनि बढिसकेको छ, त्यहाँ चाहिँ स्थायी

0: प्राप्त गरिसकेको छ भने त्यही समुदायलाई मात्रै पनि नेपालको कृषि उपजहरूको चाहिँ एउटा बजारको एउटा लक्ष्य राख्ने हो भने पनि नेपालले चाहिँ राम्रोसँगले चाहिँ पैसा कमाउन सक्छ, मुनाफा प्राप्त गर्न सक्छ र त्यसले गाउँघरमा गाउँ बस्तीहरूमा चाहिँ स्वरोजगार चाहिँ आफै सिर्जना गर्न सक्छ भन्ने चाहिँ उद्देश्यबाट हामी चाहिँ मोटिभ भएर हामीले काम गरेका छौँ।
1: मुना कृषि लिमिटेड स्थापना गर्नुभयो होइन, एउटा समूह मिलेर गर्नुभयो, एक्लै त होइन
0: होइन,
1: यो व्यवसाय सञ्चालन गर्न लगानी चाहिँ कति गर्नुभयो तपाईँहरूले सुरुमा?
0: अब यसमा यो चाहिँ अब अलिकति हामीले सुरुमै पब्लिक लिमिटेड कम्पनीको रूपमा हामीले स्थापित गऱ्यौँ ताकि त्यसमा पारदर्शिता होस्, त्यसमा चाहिँ सामाजिक उत्तरदायित्वको कुराहरू होस्, त्यसमा नीतिगत रूपमा नेपालको तिनै तहका सरकारहरूसँग चाहिँ सहकार्य गर्न सकियोस् भन्ने ढङ्गले हामीले पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित गऱ्यौँ र सुरुमा हामी 65-64 संस्थापकबाट सुरु गरेको, अहिले हामी 250 बढी चाहिँ यसमा चाहिँ लगानीकर्ता पैसा लगानी गर्ने साथीहरू हुन्छन्। पैसाभन्दा पनि यसमा धेरै माया, यसमा बौद्धिक लगानी गर्ने साथीहरू हुनुहुन्छ जो विश्वका विभिन्न ठाउँहरूमा हुनुहुन्छ, त्यो सँगसँगै शुभेच्छुकहरू पनि हुन्छ। त्यसरी हामीले चाहिँ यो अहिले 20 करोड पुँजीको कम्पनी हामीले स्थापना गरेर अहिले हामी 5 वर्ष पुरा गरिसकेका छौँ। यद्यपि हामी सङ्घर्षकै क्रममा छौँ हामी, किनकि हामीले जुन चाहिँ सरकारको तहबाट गरिनुपर्ने कामहरू, सरकारको तहबाट दिनुपर्ने चाहिँ अब सिकाइहरू, सरकारको तहबाट गरिनुपर्ने खालको चाहिँ सामाजिक उत्तरदायित्वको कुराहरू चाहिँ हामी एउटा निजी क्षेत्रले गर्नु पर्दाखेरि त्यसमा धेरै चाहिँ अब चुनौतीहरू छन्। हाम्रो एकदमै लिमिटेड रिसोर्सेसबाट हामीले गर्न खोजेको कामहरू पनि गर्न सकेको छैनौँ। तैपनि हामीले विशेषतः स्थानीय सरकारहरूसँग चाहिँ हामीले कोलाबोरेट गरेर कामहरू गरिरहँदाखेरि केही भए पनि हामीले इक्जाम्पल सेट गर्न चाहिँ सकेका छौँ जस्तो लाग्छ। हामीसँग प्रत्यक्ष रोजगारमा 50 जति छन् भने अब हामी चाहिँ 5,000+ किसानहरूसँग हामी प्रत्यक्ष जोडिएका छौँ हामी, र नेपालको 68 जिल्लामा हामी चाहिँ जोडिएका छौँ। विशेष त हामीले स्थानीय सरकार, सहकारी र चाहिँ ठुला साना किसानहरू, त्यसमा पनि अझ साना किसानहरूलाई हामी जोड दिन्छौँ ताकि उनीहरूले चाहिँ हाम्रो मुना बजारबाट कसैले कुनै ग्राहकले 100 रुपियाँको सामान किन्यो भने 70-75 रुपियाँ चाहिँ त्यो गाउँ बस्तीसम्म पुग्न सकोस् भन्ने खालको हाम्रो चाहिँ अभिप्राय भएको हुनाले त्यसले एउटा उत्साह पनि ल्याउँछ र त्यसले चाहिँ यसमै पनि केही पनि आम्दानी पनि एउटा हुनसक्छ भन्ने, र त्योसँग जोडिएका चाहिँ धेरै साथीहरूले अहिले चाहिँ हामीसँग बजारमा यस्तो पनि बिक्री हुँदो रहेछ, यस्तो चिजहरू त हाम्रो गाउँहरूमा त्यत्तिकै खेर गइरहेको थियो, ओहो यसको त यति मूल्य पर्दो रहेछ, हामी यो गर्छौँ भन्ने ढङ्गले एउटा उत्साहित भएर आफैले आफूलाई आफ्नो खुट्टामा उभिन सक्ने पनि हामीले केही सानातिना उद्यमी साथीहरूलाई हामीले चाहिँ एउटा चाहिँ भनौँ न सफल बनाउन सकेका छौँ। यिनै कुराहरूले गर्दाखेरि हामी यसलाई अझै ठुलो स्केलमा जान सक्यो, अझै यसमा राम्रोसँगले लगानी गर्न सक्यो र नेपाल सरकारले नेपालको आफ्नो रिसोर्सेसलाई अप्टिमम युटिलाइज गर्नको लागि, अधिकतम उपयोग गर्नको लागि त्यो व्यवहारिक नीति कार्यक्रम बनाउनु पर्यो। त्यो सैद्धान्तिक कार्यक्रमले कृषिमा हुँदैन, विशेष त कृषि र वन पैदावारसँग जोडिएका कुराहरू यति धेरै महत्त्वपूर्ण चिन्हहरू छ जसलाई नेपाल सरकारको नीति कार्यक्रमले चिन्दैन, तर त्यस्ता कुराहरूको मूल्य छ, त्यसको चाहिँ प्रभाव छ, त्यसको चाहिँ विश्व बजार छ, र त्यस्तो चिजहरूमा चाहिँ हामीले चाहिँ नेपाल सरकारसँग पनि हामीले सहकार्य गरेर हामीले पनि एउटा प्रेसरहरू पनि क्रिएट गर्दै हामीले स्थानीय तहमै एउटा चाहिँ रोजगार पनि सिर्जना होस्, विशेष त उद्यमशीलता मार्फतबाट चाहिँ हुन सकोस् र आफ्नै खुट्टामा उभिन सकोस् भन्ने कोणबाट, र त्यो सँगसँगै हाम्रो व्यवसाय पनि सफल होस् भन्ने ढङ्गले हामी चाहिँ अहोरात्र खटेका छौँ।
1: हजुर, तपाईँहरू उत्पादनको क्षेत्रमा चाहिँ कसरी प्रवेश गर्नुहुन्छ, उत्पादनलाई चाहिँ तपाईँहरूसम्म ल्याउनको अवस्था चाहिँ के छ, त्यहाँ चाहिँ कसरी जोडिनु भएको?
0: हामी आफै उत्पादन गर्दैनौँ, किनभने उत्पादन गर्नको लागि हामीले मोडल फार्मिङ गर्ने हाम्रो योजना छ, तर यसको केही समयपछि मात्रै हामी गर्छौँ, आफ्नै ल्यान्ड भइसकेपछि मात्रै गर्छौँ। विशेष त हामी साना किसान अनि फार्मर्स ग्रुपहरू अनि सहकारीका के साथीहरूलाई चाहिँ हामीले चाहिँ उत्पादनको चाहिँ स्रोत मानेको छौँ हामीले, र हामी उहाँलाई के भनिरहेछौँ भने परापूर्वकालमा अर्थात् चाहिँ अहिले भइरहेको अवस्थामा उहाँले जुन ठाउँमा जे उत्पादन गरिरहेको छ त्यसको बजार मूल्य छ भने त्यसैलाई निरन्तरता दिनुहोस्, यदि त्यो छैन भने त्यसको ठाउँमा यो अन्य चिज चाहिँ अझ अलिक धेरै मूल्य पाउने चिजहरू चाहिँ लगाउनुहोस् भनेर हामी उहाँलाई चाहिँ उत्प्रेरित गर्छौँ। त्यसको लागि हामीले अनि कृषि ज्ञान केन्द्रसँग जोडिदिने हो कि अर्थात् के अरे राष्ट्रिय कृषि चाहिँ के अरे कार्यक्रमहरूसँग चाहिँ विभिन्न खालको निकायहरू, विभिन्न खालको दात्री संस्थाहरू, सरकारी गैर सरकारी संस्थाहरूसँग कसलाई जोड्दाखेरि त्यो किसानले चाहिँ प्रत्यक्ष उहाँ चाहिँ प्राविधिक रूपले पनि अब केही सहुलियतहरू पनि पाउन सक्छ र त्यसरी उत्पादन गरिएको चिजहरू चाहिँ हामीले बाहिर ग्यारेन्टी गरिदिन्छौँ भनेर हामी चाहिँ त्यो ढङ्गको एउटा मेकानिजममा हामीले चाहिँ कामहरू गरिरहेको छौँ।
1: हजुर, मुना कृषि लिमिटेड स्थापना गर्नुभयो, यो फर्म सञ्चालन गरिरहनु भएको छ, यो फर्म सञ्चालन गरिरहँदा स्थानीय सरकार अथवा प्रदेश सरकार अथवा सङ्घीय सरकारद्वारा चाहिँ तपाईँहरूले के चाहिँ गर्दै हुन्थ्यो जस्तो लाग्छ अथवा सहयोग केही लिनु भएको छ कि छैन, यसलाई सञ्चालन गर्दाका अप्ठ्यारोहरू चाहिँ के छन् नि?
0: अनि यसमा सबभन्दा मेन कुरो त नीतिगत रूपले नै हो। हामी के भन्छौँ भने जस्तो स्थानीय तहमा अहिले अब सिस्नोको राम्रो खालको बजार छ, मान्छेलाई सचेत पनि छन्, उपयोगमा नआउने हेला गरिएको बालीहरू धेरै छ जसलाई हामी अहिले सुपर फुड भनेर भन्छौँ, तर ती कुराहरू नीति तथा कार्यक्रममा त्यसलाई चाहिँ सरकारले प्रष्ट रूपले चिन्याउँदैन। एक ठाउँबाट अर्को ठाउँमा लैजानको लागि त्यहाँनिर प्रशासनिक झमेलाहरू, पुलिस प्रशासनबाट चाहिँ रोकहरू हुन्छ, त्यहाँनिर त्यहाँको चाहिँ स्थानीय मान्छेहरूले चाहिँ डिस्करेज गर्ने खालको कामहरू हुन्छ, त्यो कुराहरूमा सहजीकरण गरिदिनु पर्यो। अन्त त के हुन्छ भन्दाखेरि स्थानीय सरकारले चिनेको जानेको र बजारले माग गरेको कुरालाई प्रदेश सरकार या सङ्घीय सरकारले त्यसलाई सम्बोधन गरेर त्यो अनुसारको नीति तथा कार्यक्रम बनाइदियो भने आफ्नो भूगोलभित्र, आफ्नो देशभित्र, आफ्नो समुदायभित्र जे उत्पादित छ, जे क्षमता छ, त्यसलाई अधिकतम परिचालन गर्नको लागि त राज्यले नीति तथा कार्यक्रम बनाइदिनु पऱ्यो नि। हामी आफ्नो देशको जाँड रक्सीलाई हामी चाहिँ हेलाहोचो गर्छौँ, त्यही चिज हामी विदेशबाट हामी चाहिँ आयात गरेर हामी चाहिँ सबै पैसा हामी विदेशतिर पठाउँछौँ, यहाँ भइरहेको उहाँहरूसँगको विज्ञतालाई अहिले हामी त्यसलाई चाहिँ के गर्छौँ भन्दाखेरि त्यसलाई चाहिँ कानुनको दायराभित्र हामी ल्याउन सक्दैनौँ। त्यस्तै वनमा भएका विभिन्न किसिमका जडीबुटी जन्य चिजहरू छ जसलाई राज्यले चिन्दैन, तर त्यो चाहिँ हाम्रो चाहिँ आयुर्वेदमा चाहिँ परापूर्वकालदेखि त्यो प्रचलनमा आइरहेको चिजहरू छ, त्यसलाई रिकग्नाइज गरेर नीति कार्यक्रममा त्यसको कार्यविधिहरू बनाइदियो भने, त्यसलाई सहजीकरण गरिदियो भने त यसमा त तपाईँको त सबैलाई राम्रो राम्रो छ यसमा। त्यसो भएको हुनाले राज्य के हुनु पर्यो, उत्तरदायी कसरी भइदिनु पर्यो भन्दाखेरि स्थानीय तहमा त्यो भूगोलमा, त्यो ग्राउन्डमा, त्यो गाउँमा, त्यो खोल्सामा, त्यो त्यस्तो सिमसारमा जे जे कुराहरू उम्रन्छ, देखिन्छ, हुन्छ, त्यो चिजलाई व्यवसाय गर्नको लागि, त्यसलाई सजावट गर्नको लागि जहाँ जे हुन्छ त्यो त त्यो अनुसारको व्यवहारमा लागु हुने चाहिँ नियम तथा कानुन चाहिँ बनाइदिनु पर्यो। र मेन कुरो के हुनु, राज्य केमा चाहिँ सचेत हुनु पर्यो र त्यसमा चाहिँ तदारुक्त देखाउनु पर्यो भने आफ्नो भूगोलमा उत्पादन भएका सबै चिजहरू, आफ्नो राज्यको सिमानाभित्र भएका सबै चाहिँ मानिसहरू को चाहिँ इच्छा शक्ति, उहाँहरूको चाहना, उहाँहरूको क्षमतालाई सदुपयोग गर्ने एउटा नीति आउनु पर्थ्यो। त्यो अरूको भरमा, अरूले सिकाइदिएको भरमा, अरूले गर्न नपाइने, हामीले कर्णालीमा तपाईँको देवदारको चाहिँ रुख चाहिँ तपाईँको चाहिँ त्यहाँनिर सडेर गइरहेको छ, सुकेर गइरहेको छ, अनि हामी चाहिँ विदेशबाट चाहिँ काठहरू निर्यात गर्छौँ कि आयात गर्छौँ होइन, अनि हाम्रो त्यस्ता भने जुन आफूले नेग्लेक्टेड अन्डर युटिलाइज स्पेसिस भन्छ, नस प्रोडक्ट भनेर भन्छ, त्यस्ता कैयन चाहिँ त्यसमा चाहिँ बालीहरू छन् जसको अत्यन्तै महत्त्व छ, विश्व बजारमा महत्त्व छ, आफ्नै गाउँघरमा पनि महत्त्व छ, ती कुराहरू खान सिकाइँदैन, त्यसलाई उपयोग गर्न सिकाइँदैन, त्यसलाई प्रयोग गर्न सिकाइँदैन। भर्खर हिजो मात्रै मैले एउटा सानो स्टाटस पनि लेखेँ, तपाईँको अहिले चुत्रोको चाहिँ त्यो जरो उखेलेर त्यो त्यो रङको लागि चाहिँ कुन फ्याक्ट्रीले काटेर के माग्यो, अहिले गाउँघरमा सबै चाहिँ त्यो चुत्रोको चाहिँ त्यो त्यो वर्षौँ त्यो कति वर्ष पुरानो त्यो सबै चाहिँ फाँडेर सफा पार्न सकेको छैन। त्यसलाई यदि त्यसलाई हार्भेस्ट गर्ने भने पनि त्यसको जरा राखेर त्यसलाई फेरि उम्रने ठाउँ राखेर फेरि अर्को वर्ष त्यहाँ पलाउने राखेर त्यसरी गरियो भने या सुगुम्बाकै कुराहरू गरियो भने पनि त्यो सफा पार्ने ढङ्गले, ताकि अर्को पुस्ताले त्यो देख्नै नसक्ने ढङ्गले चाहिँ त्यसलाई चाहिँ के अरे चाहिँ पैसाको नाममा, पैसा कमाउनेको नाममा गरेको छ। यी सबै कुराहरू त सरकारको तहबाट चाहिँ नियन्त्रण भइदियो भने अनि सहज हुन्छ नि, अनि राम्रो हुन्छ नि। हामी यसैको एउटा चाहिँ एउटा प्रेसर क्रिएट गर्नको लागि पनि यो गैर आपसी नेपालीहरूको इनिसिएटबाट सुरु भएको एउटा कृषि भनेको सबैभन्दा पछाडि परेको, यसमा एकदमै कम नाफा हुने क्षेत्रमा पनि हामी चाहिँ एउटा सामाजिक उत्तरदायित्वसहित यसमा चाहिँ स्वरोजगार सिर्जना हुन्छ, उद्यमशीलता सिर्जना हुन्छ, स्थानीय स्रोत साधनको चाहिँ अधिकतम उपयोग हुन्छ, यसले पैसा आर्जन गर्न सक्छ, गाउँघरको पर्यावरणमा चाहिँ यसले चाहिँ एकदम पोजिटिभ असर पार्न सक्छ भन्ने कोणबाट चाहिँ हामी प्रयासरत छौँ।
2: भर्खर यहाँहरूले सुन्दै हुनुहुन्थ्यो सङ्कुवा सभाका युवराज गुरुङसँग सहकर्मी साथी बलराम कोइरालाले गर्नुभएको कुराकानी। स्वरोजगार कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा, सल्लाह र सुझाव छ भने हामीलाई पठाउन सक्नुहुन्छ। तपाईँले सञ्चालन गरेको व्यवसायको बारेमा हामीलाई जानकारी प्राप्त भयो भने कार्यक्रममा तपाईँको व्यवसायको बारेमा कुराकानी गर्नेछौ। त्यसका लागि हाम्रो इमेल टिप्नु छ त swarojgar2018@gmail.com। हवस् त, आजलाई स्वरोजगार कार्यक्रमको निर्धारित समय यही सकिएको छ। अर्को बुधबार तपाईँसँग पुनः भेट्ने बाचा सहित आजको कार्यक्रमबाट प्राविधिक साथी रमा वाग्ले सहित म टङ्क खनाल बिदा हुन्छु। नमस्कार।

0: kes būna spāv.
1: Visa papēna dīšķom, kēko mācā pītrēlā plīvom.
0: मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: तपाईँ रेडियो नेपालको केन्द्रीय प्रसारण सुन्दै हुनुहुन्छ। राति 11 बजेसम्मका नियमित कार्यक्रमहरूको साथमा हामी छौँ। यद्यपि रेडियो नेपालको प्रसारण भने यहाँले 24 घण्टा सुन्न सक्नुहुन्छ। राति 11 बजेको समाचारपछि निरन्तर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुन्छ। कार्यक्रम स्वरोजगारपछि अबको लागि भने हामी केही गीत सङ्गीतहरू समेट्दैछौँ। यस क्रममा आज यति बेला भने टप्पा गीतहरू सुनाउँदैछौँ। नेपाली लोक संस्कृतिमा टप्पा मुख्य गरी दाङ, सल्यान, रुकुम, रोल्पा, सुर्खेत तथा सुदूरपश्चिममा नाचिने अनि गाइने एक ऊर्जावान लोकनृत्य र गीतको विधा हो। मादलको छिटो छिटो तालमा खुट्टालाई भुइँमा टप टप गरेर विशिष्ट चालमा नाचिने टप्पा गीतको सुरुवात गरौँ। राजेन्द्र विक्रम शाही र शान्तिश्री परियारले गाउनु भएको टप्पा गीतबाट यसमा शब्द सृजना क्षितिज समर्पणको, लय राजु सुनामको।

र पागीत सुनाउने क्रममा शक्ति चन्दको स्वर अनि लय शब्द किरण बाबु पुनको सुनायो भर्खरै। पश्चिम नेपालको रैथाने पहिचान, पश्चिम क्षेत्रको क्षेत्री मगर र थारू समुदायमा बेग्लै रौनता छाउने टप्पा भाकाहरू सुनाउँदैछौँ हामी। टप्पा गीतहरूमा माया, प्रेम, सुख दुःख, मेलमिलाप, दाम्पत्य जीवनका भोगाईहरू विशेष समेटिने गरिन्छन्। यो क्रममा अबलाई लोकेन्द्र चन्दले गाउनु भएको गीत राख्दैछौँ टप्पा गीत। यसमा शब्द डम्बर चन्दको छ भने लय भद्र नकालको।

तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ। अहिले हामी टप्पा गीतहरू सुनाइरहेका छौँ। मेलापात, चाडपर्व, विवाह, विभिन्न उत्सवहरूमा सामूहिक रूपमा नाच्ने टप्पा गीत, मादलको खिरिलो तालमा छिटो छिटो गरी खुट्टाको विशिष्ट चाल सहित नाचिने टप्पा गीतहरू बजाइरहँदा तपाईँ पनि कतै मनमनै नाचिरहनु भएको त छैन। यो क्रममा अबको लागि घुमबहादुर डिसी र शारदा धिताले गाउनु भएको गीत, घुमबहादुर डिसी र देवा खत्रीको यसमा शब्द छ भने लय मधुबाबु थापाको।

विशेष गरी सुदूरपश्चिम र मध्यपश्चिममा चर्चित रहेको नेपाली लोकसङ्गीत र संस्कृतमा एउटा विशेष पहिचान बनाएको परम्परागत लोकगीत र लोकनृत्य विधा समेट्ने टप्पा गीतहरू सुनाउने क्रमको अन्तिममा जयदेव कोटा र सुनिता मल्ल ठकुरीले गाउनु भएको गीत छ। यसमा शब्द प्रेमदीप रामजालीको भने लय जयदेव कोटाको। गीतपछि ठिक राति 9 बजे समाचार सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोस् रेडियो।

नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। आगामी आर्थिक वर्षलाई कानुन निर्माण र सुधार वर्षका रूपमा घोषणा। 166 विधेयकको सूची सङ्घीय संसदमा पठाइसकेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमद्वारा जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा होटल व्यवसायीसँग छलफल। निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई। कर्णाली प्रदेशमा नेपाली काङ्ग्रेसबाट सहभागी 4 मन्त्रीद्वारा राजीनामा। सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेको समर्थन फिर्ता। आज रातिदेखि पर्सिसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना। अमेरिकाले आक्रमण जारी राखे। हुर्मुज सहितका व्यापारिक मार्गहरू बन्द गर्ने इरानको चेतावनी। र फिफा विश्वकपको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्न आज राति अर्जेन्टिना र इङ्ल्यान्ड सेमिफाइनलमा भिड्दै। समाचार अब विस्तारमा। सभामुख डोल प्रसाद अर्यालले संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकलाई आज सम्बोधन गर्नुहुँदै सभामुख अर्यालले जनता र संसद बीच विश्वास, संवाद र उत्तरदायित्व जोड्ने लोकतान्त्रिक सेतु सांसदहरू भएको उल्लेख गर्नुहुँदै जनताका आवाज, अपेक्षा लगायत संसदको निर्णय प्रक्रियासम्म पुर्याउने र जनतामाझ स्थापित गर्ने दायित्व नै जनप्रतिनिधिको सार भएको बताउनुभयो। सभामुख अर्यालले सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई आत्मसात गर्दै कानुन निर्माण एवं सार्वजनिक सेवा प्रवाह सम्बन्धी विषयलाई थप सुमधुर तुल्याउँदै 3 तहका जटिलता र अपेक्षाहरूलाई सङ्घीय तहसम्म जोड्ने नेतृत्वदायी भूमिका प्रतिनिधि सभाका सदस्यहरूले लिनुपर्ने बताउनुभयो। नयाँ गठन भएको प्रतिनिधि सभाको अधिवेशनमा सांसदहरूको भूमिका सक्रिय रहेको, आगामी बैठकहरूमा अझै बढी सक्रियताका साथ रहने अपेक्षा समेत सभामुख अर्यालले गर्नुभयो। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले 166 विधेयकलाई प्राथमिकताका आधारमा सरकारले संसदमा दर्ता गर्ने कानुनहरूको मस्यौदा सूची र कार्यतालिका सङ्घीय संसदमा पठाइसकेको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी कानुन मन्त्री गौतमले आगामी आर्थिक वर्ष 2083-84 लागि सङ्घीय संसदमा पेश गर्ने 97 नयाँ र 69 संशोधन गर्ने विधेयकको सङ्ख्या कायम गरिएको जानकारी गराउनुभयो। उहाँले प्रचलित कानुनको सुधार तथा थप नयाँ कानुन निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाउन प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ बनाउनु पर्ने विधेयकको पहिचान गर्न मन्त्रालयले आगामी आर्थिक वर्षलाई कानुन निर्माण तथा सुधार वर्षका रूपमा घोषणा गरेको बताउनुभयो। मन्त्री गौतमले प्रचलित कानुनहरूको सुधार तथा पुनरावलोकनका लागि उच्च स्तरीय कानुन सुधार समिति गठन गर्ने तयारी भइरहेको बैठकमा जानकारी पनि गराउनुभयो। मन्त्री गौतमले सङ्घीय संसदमा पठाइएका सूची अनुसार विधेयकहरू तर्जुमाको अवस्थामा यकिन गर्न विधेयक अनुगमन प्रणाली सञ्चालनमा ल्याइने तयारी गरिएको जानकारी पनि गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारिज गर्ने विधेयक 2083 सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारिज गर्ने विधेयक 2083 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिनुहुँदै कुनै हतार वा अध्ययन बिना विधेयक नल्याइएको भन्नुहुँदै अघिल्लो सरकारले नै अध्ययन गरी तयार गरेको प्रतिवेदनको मूल सुझावका आधारलाई ग्रहण गरी मूर्त रूप दिन विधेयक ल्याइएको बताउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सम्बन्धित 2 महासन्धिसँग सम्बद्ध प्रोटोकल अनुमोदन गरेको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 30 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 को नम्बर 81 अनुमोदन गरेको हो। यसअघि महासन्धिको प्रोटोकलमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै श्रम मन्त्री यादवले बाध्यकारी श्रमको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच तथा दोषीलाई प्रभावकारी कारवाहीका लागि महासन्धिले सदस्य राष्ट्रको दायित्वलाई थप स्पष्ट बनाएको बताउनुभयो। मन्त्री यादवले विशेष गरी वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षा, श्रम शोषणको रोकथाम, पीडितको उद्धार तथा पुनर्स्थापना, श्रम निरीक्षण प्रणालीको सुदृढीकरण र सम्बन्धित निकायबीच प्रभावकारी समन्वयमा जोड दिने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय मानवाधिकार आयोगसहित 3 आयोगका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन 2081-82 र समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्नुभएको हो। बैठकमा सभामुख डोल प्रसाद अर्यालले राष्ट्रपति पौडेलले विनियोजन विधेयक, राष्ट्रिय ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाउनु भएको थियो। यसअघि बैठकमा सांसदहरूले देशमा पछिल्लो समय देखिएको समस्या, आत्मदाहका घटना, सुगमवासी व्यवस्थापन, किसानका समस्या समाधान लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सभाको आजको बैठकमा सांसदहरूले सुखमवासीको उचित व्यवस्थापन बिना बस्तीबाट हटाउँदा उत्पन्न परिस्थितिबारे जानकारी गराउँदै उनीहरूको बासस्थान, होल्डिङ सेन्टरमा रहेका खाना, पानी, शिक्षा, स्वास्थ्यको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभयो। पछिल्लो समयमा मानसिक समस्या लगायतका कारण देशमा आत्महत्या, आत्मदाह जस्ता घटना बढेको भन्दै सांसदहरूले मानसिक स्वास्थ्य सम्बन्धी नीति परिमार्जनको खाँचो औल्याउँदै एक सशक्त मानसिक स्वास्थ्य परिषद गठन गर्न माग समेत गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक आगामी साउन 14 गते बिहिबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाका सांसदहरूले राजशक्तिको आडमा केही संचार गृह र नेपाली काङ्ग्रेसका सभापति गगन थापाको घरको गेटमा गाडी राख्नेमाथि छानबिन गरी कडा कारवाही गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा नेपाली काङ्ग्रेसकी सांसद कमला पन्तले वर्षा लागेसँगै बाढी पहिरो र डुबानका उच्च जोखिम बढ्दै गएका बेला विपद व्यवस्थापन गर्ने संस्थामा नयाँ नेतृत्व दिन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो। सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूले तिर्नुपर्ने सेवा शुल्क बढाउन खोजेको भन्दै सांसद पन्तले सबैतिर आतंक सिर्जना गर्नुभन्दा परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिनुभयो। यस्तै बैठकमा सांसदहरूले श्रमिक, मजदुर, किसान र बेरोजगार युवाहरूमा दिन प्रतिदिन निराशा बढेको भन्दै सांसदहरूले अत्याधिक मूल्य वृद्धि तत्काल समायोजन गर्न सरकारले तत्परता देखाउनु पर्नेमा जोड दिनुभयो। त्यसै गरी प्रधानमन्त्री बालेन शाहको तर्फबाट बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले महान्याधिवक्ता कार्यालयको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक आगामी साउन 15 गते शुक्रबार दिउँसो 1:15 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले देशको पर्यटन प्रवर्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज होटल सङ्घ नेपाल हानका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न आग्रह गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल समेत सहभागी उक्त छलफलमा हानका पदाधिकारीहरूले मुलुकको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराउनुहुँदै सरकार समक्ष केही नीतिगत मागहरू प्रस्तुत गर्नुभएको थियो। मधेस प्रदेश सभाले प्रदेश सरकारद्वारा पेश गरिएको आगामी आर्थिक वर्ष 2083-84 बजेट सर्वसम्मतले आज पारित गरेको छ। बैठकमा सभामुखले बजेट पारित गर्नका लागि प्रस्ताव पेश गरेपछि आगामी आर्थिक वर्ष 2083-84 बजेट सर्वसम्मतले पारित भएको हो। यसअघि बजेटमाथि उठेको विभिन्न प्रश्नको जवाब दिँदै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विपक्षी दलहरूबाट उठेका सुझावहरू बजेटमा समावेश गरेर कार्यान्वयन गर्दै जाने बताउनु भएको थियो। नेकपा एमाले काङ्ग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ। धनगढीमा आज बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले जानकारी दिनुभयो। यसअघि मुख्यमन्त्री कमल बहादुर शाहले आजै एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राजमन्त्री निर्मला साउदलाई पदमुक्त गर्नुभएको थियो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेल समक्ष नेपाली काङ्ग्रेसबाट सरकारमा सहभागी चारजना मन्त्रीले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ। मुख्यमन्त्री कणेल समक्ष आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले संयुक्त रूपमा आज राजीनामा दिनुभएको थियो। उहाँहरूको राजीनामापछि रिक्त मन्त्रालय मुख्यमन्त्री कणेलले आफू मातहत राख्नु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। केही बेर विज्ञापन र सन्देश।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *1415 हैश डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र आवश्यकता अनुसार सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम UNDP-सँगको विकास सहकार्यले अघि बढाउन चाहेको बताउनु भएको छ। नेपाल र UNDP बीच सहकार्य सुरु भएको 60 वार्षिक उत्सवको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले गरिबी निवारण, असमानता घटाउन, दिगो विकास, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा UNDP-ले पुर्याएको योगदानको सराहना गर्नुभयो। शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज भएको विश्वविद्यालय सभाको बैठकले प्राध्यापक डाक्टर सुनिल कुमार जोशीलाई उपकुलपतिमा तथा डाक्टर भीम बहादुर चन्दलाई रजिस्ट्रारमा नियुक्त गरेको हो। यसअघि आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर जोशी र रजिस्ट्रार डाक्टर चन्दलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि शुक्रबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

0: के इरानका पुल र ऊर्जा केन्द्रहरू ध्वस्त पार्ने धम्की समेत दिनुभएको छ। अब आर्थिक समाचार।
1: धान रोप्ने मुख्य महिना असार सकिने लाग्दा देशभर करिब 50% मात्रै रोपाई सकिएको छ। यस वर्ष करिब 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान रहेकोमा हालसम्म 6,82,000 हेक्टर भन्दा बढी क्षेत्रफलमा रोपाई सकिएको कृषि विभागले जनाएको छ। यस वर्ष ढिलो गरी मनसुन सुरु भएका कारण रोपाई पनि ढिलो भएको हो। गत वर्ष यही अवधिमा करिब 60% रोपाई भएको विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो। हाल देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी साता रोपाई अझ बढ्ने उपमहानिर्देशक कोइरालाले बताउनुभयो। कृषि सूचना केन्द्रले देशभर मनसुनको अवस्था र सम्भावित जोखिमबाट सावधानी अपनाउन खाद्य बाली उत्पादक तथा पशुपालक किसानलाई आग्रह गरेको छ। केन्द्रले यस साता देशभर मनसुनी वायुको प्रभाव रहने भएकाले आफ्ना उत्पादनलाई सुरक्षित भण्डारण गर्न सुझाव दिएको हो। केन्द्रले अन्न बाली र तरकारीमा क्षति हुन नदिन खेतबारी बगैंचा तथा पशु पन्छीका गोठखोर वरिपरि पानीको उचित निकासीको प्रबन्ध गर्न आग्रह गरेको छ। यस्तै बर्सातको समयमा पशु चौपायामा कुनै रोगको लक्षण देखा परे यथाशीघ्र पशु सेवा कार्यालयमा सम्पर्क गर्ने लगायतका सुझाव सहित 1,00,000 भन्दा बढी किसानलाई मोबाइल SMS मार्फत सन्देश पठाएको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले बताउनुभयो।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गान। अब खेल समाचार अजय बमबाट।
2: नेपाल ACC महिला U19 प्रिमियर कपको सेमिफाइनलमा पुगेसँगै एसिया कपमा छनौट पनि भएको छ। मलेसियामा जारी प्रिमियर कपमा आज जापानलाई 9 विकेटको फराकिलो अन्तरमा हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। जितको लागि 87 रनको सामान्य चुनौती नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। त्यसअघि टस जितेर जापानले पहिले ब्याटिङ गर्ने निर्णय गर्यो। विश्वभरमा जापानले सबै विकेट गुमाएर 86 रन मात्र बनाउन सक्यो। नेपाल सम्म चरणको 3 खेल जित्दै सम्म विजेता बनेर क्वार्टर फाइनलमा पुगेको हो। अब नेपालले USA सेमिफाइनल खेल्नेछ। इन्डोनेसिया र थाइल्यान्ड बीच अर्को सेमिफाइनल हुनेछ। यी चारै राष्ट्र U19 एसिया कपमा छनौट भएका छन्। फिफा विश्वकपको दोस्रो सेमिफाइनल 2 पुराना प्रतिद्वन्दी इङ्ल्यान्ड र अर्जेन्टिना एलान्टा स्टेडियममा आम्ने सामने हुँदैछन्। खेल नेपाली समय अनुसार 12:45 बजे सुरु हुनेछ। यो खेलको विजेताले फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। इङ्ल्यान्ड 60 वर्षपछि दोस्रो पटक विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ भने साबिक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ। मेस्सी प्रतियोगितामा लगातार प्रभावशाली प्रदर्शन गरिरहेका छन्। अर्जेन्टिनाका 7 अन्य खेलाडीले पनि गोल गरिसकेका छन् भने टोलीको रक्षापन्थी क्रिस्टियन रोमेरो र लिसान्द्रो मार्टिनको नेतृत्वमा मजबुत देखिएको छ। गोलकिपर एमिलियानो मार्टिज पनि उत्कृष्ट लयमा छन्। इङ्ल्यान्डका कप्तान ह्यारिकेन र बेलिकमले समान 6 गोल गरेका छन्। विश्वकप इतिहासमा एउटै टोलीका 2 खेलाडीले एउटै सेसनमा कम्तीमा 6 गोल गरेको यो पहिलो पटक हो। मार्क्स रासफोर्डले पनि 1 गोल गरेका छन् भने एन्थो गार्डेन र बुकाओ साकाले समान 3 असिस्ट दिएका छन्। अर्जेन्टिना विश्वकप इतिहासमा 6ौं पटक सेमिफाइनल खेल्दैछ। यसअघि खेलका 5ौं सेमिफाइनल जितेर फाइनल पुगेको अर्जेन्टिनाले यो कीर्तिमान कायम राख्ने लक्ष्यमा राखेको छ। विश्वकपमा यी 2 टोलीबीच 5 पटक भेट भएको छ। इङ्ल्यान्डले 3 र अर्जेन्टिनाले 2 खेल जितेको छ। यी 2 फुटबल महाशक्ति मध्ये विजेता टोलीले July 19 न्युयोर्क न्यू जर्सी स्टेडियममा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
0: अब मौसम। आज राति देशभर साधारणतया बादल लाग्नेछ भने हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपात तथा पहाडी र तराई भूभागको 1-2 स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षलाई कानून निर्माण र सुधार वर्षका रूपमा घोषणा। 166 विधेयकको सूची संघीय संसदमा पठाइसकेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमद्वारा जानकारी। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा होटल व्यवसायीसँग छलफल। निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई। कर्णाली प्रदेशमा नेपाली काङ्ग्रेसबाट सहभागी 4 मन्त्रीद्वारा राजीनामा। सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेको समर्थन फिर्ता। आज रातिदेखि पर्सिसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना। अमेरिकाले आक्रमण जारी राखे। हुर्मुज सहितका व्यापारिक मार्गहरू बन्द गर्ने इरानको चेतावनी र फिफा विश्वकपको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्न आज राति अर्जेन्टिना र

0: इङ्ल्यान्ड सेमी फाइनलमा भिड्दै। यसका साथै राति 9 बजेको समाचार सकियो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब सुन्नुहोस् लोकसेवा आयोगको सूचना। लोकसेवा आयोग केन्द्रीय कार्यालयहरूबाट विभिन्न सेवा समूह उपसमूहका विभिन्न श्रेणी तह र पदको लिखित परीक्षामा सम्मिलित उम्मेद्वारहरूमध्ये वर्णानुक्रम अनुसार लिखित परीक्षाको नतिजा प्रकाशन गरेकाले लिखित परीक्षामा सम्मिलित उम्मेद्वारहरूमध्ये सामूहिक परीक्षण र अन्तर्वार्ताका लागि छनौट भएका उम्मेद्वारहरूले पासपोर्ट साइजको फोटो 2 प्रति, आवश्यक न्यूनतम योग्यता 1 इन हुने सम्पूर्ण प्रमाणपत्र तथा आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र द्वितीय पाना 2 प्रति भरी यो प्रकाशन भएको मितिले 7 दिनभित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र अनाम नगरमा उक्त प्रमाणपत्रहरूको प्रतिलिपि उम्मेद्वार आफैले प्रमाणित गरी रुजु गराई आवश्यक कागजातहरू लिएर तोकिएको स्थान मिति र समयमा 1 घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा उपस्थित हुनुहुन यो सूचना प्रसारण गरिएको छ। साथै लोकसेवा आयोगले विभिन्न सेवा समूह उपसमूहका विभिन्न श्रेणी तह र पदको सिफारिस सम्बन्धी सूचनाहरू पनि प्रकाशन गरेको जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि मिति 2083 असार 31 गतेको गोरखापत्र साथै लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np लगन गरी हेर्न सक्नुहुनेछ। लोकसेवा आयोग। अब भने हामी स्थलगत बहस कार्यक्रमको पुनः प्रसारण राख्दैछौँ।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तरक्रिया स्थलगत रेडियो बहस।
3: स्थलगत रेडियो बहस।
4: नमस्कार। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले विभिन्न ठाउँमा गएर स्थलगत रेडियो बहसको आयोजना गर्दै आएकोमा आज हामी दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा आइपुगेका छौँ। हामी 2 जना छौँ, मनुका कुँवर र महु रिता तिमल सिन्हा, अनि हामीलाई टेक्निकल्ली रूपमा सहयोग गरिरहनु भएको छ सुदर्शन अरियाल भाइले। हामी 3 जना यहाँ उपस्थित भएका छौँ र सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले 7 प्रदेशका विभिन्न पालिकाहरूमा पुगेर स्थानीय विकास निर्माण त्यस्तै गरी कृषि पर्यटन सुशासन समृद्धि लगायतका जनजीविकाका सवालमा स्थलगत रेडियो बहस कार्यक्रम उत्पादन गरी हरेक शनिबार बिहान चाहिँ 10:10 प्रसारण गर्दै आएको छ र यो बहस चाहिँ नागरिक जनप्रतिनिधि सरोकारवालाहरू बीच स्थानीय विकास र समृद्धिका लागि भए गरेका कार्यक्रमहरूको विशेष विषयहरूमा नै केन्द्रित रहेर नागरिक मैत्री भइरहेको छ कि छैन ती विषयवस्तुहरू स्थानीय सरकारको प्रतिबद्धता र प्रयास नागरिक स्तरमा कसरी पुगिरहेको छ भन्ने विषयमा नै हामी केन्द्रित रहँदै यो कार्यक्रम सञ्चालन गर्दै आएका छौँ र यो हप्ता हामीले दोलखा जिल्लालाई रोजेका छौँ। दोलखा जिल्लाको 2 पालिकाहरूमध्ये हामीले चाहिँ अहिले भीमेश्वर नगरपालिकामा आएर यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ।
5: भीमेश्वर नगरपालिकाको सम्भावनाहरूलाई हेर्दा हामीले 2 भागमा यो बहस गर्दैछौँ। पहिलो भागमा कृषि स्वास्थ्य शिक्षा लगायतका विषयमा रहेर बहस गर्नेछौँ भने दोस्रो भागमा विशेष पर्यटन बहस हुनेछ।
4: आजको कार्यक्रममा हामीसँग भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्दर हुनुहुन्छ, त्यस्तै गरी उप प्रमुख कमला बस्नेतज्यू हुनुहुन्छ, त्यस्तै प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ, त्यस्तै योजना शाखा प्रमुख हुनुहुन्छ, आर्थिक विकास शाखाका प्रमुख हुनुहुन्छ लगायत थुप्रै यहाँ उपस्थित हुनुहुन्छ। त्यस्तै गरी विभिन्न संघ संस्थाबाट आउनुभएका प्रतिनिधिहरू पनि हुनुहुन्छ जस्तो लाग्छ। यहाँहरू सबैलाई स्थलगत रेडियो बहसमा धेरै स्वागत गर्न चाहन्छु।
5: पहिलो भागको बहस सुरुवात गर्दैछौँ।
6: हजुर, दोलखाको प्रशासनिक केन्द्र भीमेश्वर मन्दिरको धार्मिक महत्व भएको र सहरीकरण हुँदै गएको व्यापारिक सेवा क्षेत्र हो भीमेश्वर नगरपालिका। बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको सदरमुकाममा अवस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध एवं रमणीय नगरपालिका हो। यस नगरपालिकामा 9 वडाहरू रहेका छन्। आफ्नो मूर्तिमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको पूर्व सूचना दिने सहस्र अवतारका देवताको रूपमा परिचित भीमेश्वरको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको हो। यस नगरपालिकाको केन्द्र चरीकोट नेपालको राजधानी काठमाडौँबाट 133 किलोमिटर उत्तर पूर्वमा अवस्थित छ। भीमेश्वर नगरपालिकाको नारा छ, जैविक कृषि, पर्यटन र दिगो पूर्वाधार, शिक्षा, स्वास्थ्य र संस्कृतिले समृद्ध भीमेश्वर। यो नाराले कृषिका कुरा, पर्यटनका कुरा, पूर्वाधारको पनि दिगो पूर्वाधारका कुरा, त्यस्तै शिक्षा, स्वास्थ्य, संस्कृतिका कुरालाई जोडेको छ। सबै पूर्वाधारको समृद्धिले नै भीमेश्वर समृद्ध हुन्छ भने एउटा दूरदृष्टि बोकेको छ।
4: के यी प्राथमिकताहरूले लक्षित वर्गलाई लाभ दिएको छ त? अब सबैभन्दा पहिले त भीमेश्वर नगरपालिकामा कस्ता किसिमका कामहरू भइरहेको छ भन्ने विषयमा नै प्रमुख प्रशासकीय अधिकृतज्यूले प्रकाश पारिदिनुहुन्छ। प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ विष्णु प्रसाद सुवेदी।
7: सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालबाट स्थलगत बहस सन्दर्भमा यो कार्यक्रम सञ्चालन भइरहेको छ। यस नगरपालिकाले सञ्चालन गर्ने विभिन्न क्षेत्रमा सञ्चालन गर्ने कार्यक्रम, योजना, सेवा प्रवाह लगायतका विपद सम्बन्धी विभिन्न क्षेत्रका चाहिँ कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यस सन्दर्भमा कार्यक्रमहरू थुप्रै छन्, मैले यहाँ चाहिँ वर्णन गरेर साध्य छैन। हाम्रा योजना नि 400 बढी छन्। त्यसै गरी कार्यक्रमहरू पनि निकै नै छन्, शाखागत कार्यक्रमहरू पनि धेरै नै छन्। हामीसँग रहेको आर्थिक विकास को क्षेत्र, सामाजिक विकासको क्षेत्र, पूर्वाधारको क्षेत्र, त्यसै गरी विपदको क्षेत्र र अन्य क्षेत्र, सुशासनको क्षेत्र सन्दर्भमा यस नगरपालिकाले विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। त्यस सन्दर्भमा अहिलेको भौतिक तथा वित्तीय प्रगति हेर्ने हो भने 40-45% माथि नै छौँ जस्तो लाग्छ। सायद उस्तैमा हामी 50% पनि कटेका छौँ विभिन्न क्षेत्रमा, र योजना कार्यक्रमका सम्झौताहरू पनि हाम्रो करिब 60%भन्दा बढी भइसकेको छ। वित्तीय प्रगति पनि त्यही आधारमा भएको छ। केही योजनाहरू सम्झौता हुनहरू बाँकी छन्, कार्यक्रमहरू सम्झौता हुन बाँकी छन्, तर अधिकांश योजना कार्यक्रमहरू सम्झौता भइसकेका छन्। मेयर साहब, उपमेयरज्यू, कार्यपालिकाबाट, नगरसभाबाट विभिन्न विशेष कार्यक्रमहरू, भौतिक संरचनाहरूलाई अगाडि बढाउने, पर्यटनलाई अगाडि बढाउने, धार्मिक सांस्कृतिक पक्षलाई अगाडि बढाउने विभिन्न कार्यक्रमहरू छन्। जस्तो चाहिँ भौतिक पूर्वाधार सम्बन्धी चाहिँ यहाँ हाम्रो सामुदायिक हल, सिटी हल, त्यसै गरी टुन्डी खेलको चाहिँ संरचनाहरू निर्माण, त्यसै गरी पर्यटनका केही संरचना निर्माण भए सङ्ग्रहालय, यी चाहिँ मुख्य संरचनाहरू छन्। वडामा पनि वडागत संरचनाहरू चाहिँ निर्माण भएर सञ्चालन भइरहेका छन्। यस्ता खालका कार्यक्रमलाई मेयर साहब, कार्यपालिका, प्रमेयरज्यू लगायत सबैले चाहिँ यसलाई प्राथमिकता साथ अगाडि बढाइराख्नु भएको छ। त्यसमा चाहिँ प्रशासनिक तर्फबाट मैले नेतृत्व गरिरहेको छु, यसलाई चाहिँ अगाडि बढाइरहेको छु, प्रभावकारी रूपमा बढाइरहेको अवस्था छ। म ठ्याक्कै यति अङ्क, यति चाहिँ योजना भनेर भन्दाखेरि पनि अहिलेको परिस्थितिमा इन्धन आपूर्तिको समस्याले गर्दाखेरि केही योजनाहरू सञ्चालन गर्न कठिन छ भन्ने कुरा आइरहेको छ। मेटेरियलको अभाव, चाहिँ ढुङ्गानीको चाहिँ अभाव, ती चाहिँ गिटी, ढुङ्गा, बालुवा लगायतका चाहिँ आवश्यक पर्ने सामग्रीहरूको चाहिँ मूल्य वृद्धिका कारणले योजनाहरू, पूर्वाधार सम्बन्धी योजनाहरू सञ्चालन गर्न कठिनाइ भइरहेको अवस्था पनि छ, र केही योजनाहरू चाहिँ रोकिरहेको र रोक्ने सम्भावना रहेको पनि देखिन्छ। त्यसै गरी चाहिँ हामीले आर्थिक विकासका सन्दर्भमा आत्मनिर्भर र विपन्न जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छौँ। जनसङ्ख्याको क्षेत्रमा हेर्ने हो भने 3 सन्तानको लागि चाहिँ हामीले प्रोत्साहन सम्बन्धी कार्यक्रमहरू पनि ल्याइएको छ। यसै गरी अन्य केही प्रोत्साहन दिएकोहरूको लागि प्रोत्साहन गर्ने र अरू विशेष कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ। सुशासन सन्दर्भमा अहिले हामी अनलाइन सेवा प्रवाहलाई चाहिँ अगाडि बढाउने कि भन्ने चाहिँ अहिलेको परिप्रेक्ष्यमा चाहिँ त्यसमा छलफल पनि गरिरहेका छौँ। यहाँ भएको दरबन्दी, ओएनएम गर्ने लगायत यी सबै कामहरूलाई चाहिँ अगाडि बढाइरहेको, कार्य सम्पादन सूचकहरू चाहिँ तयार भइरहेको, हरेक योजना तथा कार्यक्रमहरू प्रचलित कानुन बमोजिम, सार्वजनिक खरिद ऐन र नियम बमोजिम, ई बिडिङबाट गर्ने व्यवस्था हामीले मिलाएका छौँ, र उपभोक्ता समितिबाट गर्ने योजनाहरू उपभोक्ता समितिबाट प्रभावकारी रूपमा त्यसलाई चाहिँ इस्टिमेट, मूल्याङ्कन र चाहिँ क्वालिटी, क्वान्टिटी, टाइम कस्ट, यी चारै कुराहरूलाई चाहिँ ध्यान दिएर हामीले अगाडि बढाइरहेका छौँ। त्यसै गरी चाहिँ शिक्षा, स्वास्थ्य, कृषि का कार्यक्रमहरू, शिक्षाको सन्दर्भमा पनि कार्यक्रमहरू अगाडि बढाइएको छ। तथापि केही दरबन्दी मिलान र समायोजन सम्बन्धी चाहिँ समस्याहरू हामीसँग यथावत नै छन् र त्यसलाई पनि अहिले सन्दर्भमा चाहिँ अगाडि बढाउने भन्ने आइरहेको छ। जनसङ्ख्याको कमीले गर्दा शिक्षाका भौतिक संरचना लगायत चाहिँ शिक्षामा चाहिँ केही पुनर्संरचना गर्नुपर्ने जस्तो पनि देखिया छ। नगरसभाले पारित गरेका र स्वीकृत गरेका योजना तथा कार्यक्रमलाई अधिकतम सफल बनाउन र अधिकतम प्रगति हासिल गर्नको लागि प्रशासनिक तर्फबाट मुख्य प्रशासकीय अधिकृतको तर्फबाट पूर्ण चाहिँ दोहोरो प्रयास हुनेछ, डबल प्रयास हुनेछ भन्ने जानकारी गराउन चाहन्छु। धन्यवाद।
4: कृषकलाई पर्ने विपदका तयारीका सम्बन्धमा र मनसुनमा हुन सक्ने प्राकृतिक विपदका सम्बन्धमा चाहिँ नगरपालिकाले के गर्दैछ यसको बारेमा चाहिँ म मेयर साहबबाटै के छ तयारी भन्ने विषयमा प्रश्न पारिदिन आग्रह गर्छु।
8: भीमेश्वर नगरपालिका 132.5 वर्ग किलोमिटरमा फैलिएको क्षेत्र र समुद्री सतह 882 मिटरदेखि करिब करिब 3600 मिटर उचाइसम्म फैलिएको 3 किसिमको वातावरण भएको नगरपालिका हो। यसको मुख्य अर्थतन्त्र कृषि नै हो र त्यो सँगसँगै हामीले प्राथमिकतामा दिएको पशुपालन हो र त्यसलाई हामी पर्यटनसँग जोड्न हामी प्रयत्नरत छौँ र पर्यटनका कामहरू हामीले धेरै नै गरिरहेका छौँ। तैपनि अवश्य पनि सत्य कुरा हो हामीले सबै नागरिकहरूलाई सन्तुष्ट बनाउन सकेको छैनौँ र हामी आफै पनि सन्तुष्ट छैनौँ। त्यति भन्दै गर्दाखेरि पनि विगतका तुलनामा मेरो अनुभवमा मेरो अहिले चाहिँ यो नगर प्रमुख कुर्सीमा बसेर भन्नुपर्दाखेरि विभिन्न खाले समस्याहरूबाट हाम्रा कृषिसँग सम्बन्धित नागरिकहरू कृषकहरू अप्ठ्यारो स्थितिमा भए तापनि अहिले अलिकति सहज ढङ्गले अगाडि बढेको छ भन्ने मलाई लाग्छ। बाँदरको समस्या छ, कृषिबाट हाम्रा कृषकहरू हाम्रा नागरिकहरू जीविकोपार्जन हुन सक्दैन कि भन्ने एउटा चिन्तामा हुनुहुन्छ। त्यसले गर्दाखेरि पनि हामी गम्भीर ढङ्गले चाहिँ लागि नै रहेका छौँ। अहिलेको समयमा बाहिरबाट आयात भएर उपभोग गर्ने चिजहरू अन्नहरू तरकारीहरू फलफुलहरू अन्डाहरू मासुहरू त्यसमा चाहिँ कमी आएको छ। अहिले हामी अहिले पनि यो चाहिँ यो मौसमी सिजन होइन, अहिले बेमौसमी सिजन हो तरकारीका सवालमा पनि हामी अहिले भीमेश्वर नगरपालिकाबाट सागहरू आलुहरू गुलबेडाहरू बाहिर निर्यात गर्दैछौँ, मासुहरू यहाँबाट निर्यात गर्दैछौँ। अन्नका सवालमा पनि विगतमा जति चाहिँ चामलहरू बाहिरबाट आउँथ्यो त्यसमा अहिले कमी आएको छ। त्यसले गर्दा पनि कृषिमा हाम्रा केही जग्गाहरू बाँझै रहे तापनि बाँदरले चाहिँ आतंक सिर्जना गरे पनि एक किसिमले बाँदरबाट कम क्षति हुने विषयहरूमा क्षेत्रहरूमा भीमेश्वर नगरपालिकाले प्रगति गरेको छ र गत वर्षको तथ्याङ्क विभागको तथ्याङ्क अनुसार हामी अहिले 1% चाहिँ कुखुराको अन्डा बाहिरबाट चाहिँ खान्छौँ र अन्य चाहिँ लगभग ढेरो पिठोको हिसाब किताबले भन्नुपर्दा तरकारीको हिसाब किताबले भन्नुपर्दाखेरि हामी कहिलेकाहीँ अलिअलि चाहिँ तरकारी बाहिरबाट आउँछ त यो साल आएको छैन, अन्नको सालमा केही आउला त त्यति अधिकतमा आउँदैन, तर मौसमको सिजनमा हामी यहाँबाट बाहिर चाहिँ निर्यात गर्छौँ। र पशुपालनको सवालमा अहिले गाई पालन फर्स्ट आएको छ, बाख्रा पालन फर्स्ट आएको छ, कुखुरा पालन फर्स्ट आएको छ, बुङ्गुर पालन फर्स्ट आएको छ। त्यसले गर्दाखेरि यी जातिसँग सम्बन्धित चाहिँ मासुहरू हामी बाहिर चाहिँ निर्यात जिउँदै अथवा चाहिँ मासुका रूपमा चाहिँ हामीले निर्यात गरेका छौँ। र जहाँसम्म कृषिसँग पर्यटनसँग जोड्ने भन्ने कुरो छ, मुख्य कुरा कृषि पेसाबाट मात्रै हाम्रा नागरिकहरूको सबै इच्छा आकाङ्क्षाहरू पूर्ति हुँदैनन्। त्यसलाई पशुपालनले पनि सपोर्ट गर्नुपर्छ, त्यसलाई पर्यटनले पनि सपोर्ट गर्नुपर्छ। त्यसले गर्दाखेरि हामी पर्यटनमा धेरै काम गरिरहेका छौँ। यो अघि रीताजीले भन्नुभयो, यो चाहिँ एक शिला तीन अवतार ब्रह्म विष्णु महेश्वरको चाहिँ एक नामबाट नामाङ्कन भएको भीमेश्वर नगरपालिका, प्रकृतिले धेरै चिजहरू उपहार दिएको अवस्था, यो ठाउँलाई हामी एउटा पर्यटकीय हबका रूपमा हामी विकास गर्दैछौँ। पर्यटनसँग सम्बन्धित धेरै हामीसँग चाहिँ चिजहरू छन्, त्यसलाई हामीले एक किसिमले प्रबन्धन गरेर त्यसलाई सौन्दर्यकरण गरेर अगाडि बढ्नका निमित्त हामी लागि परिरहेका छौँ। त्यही पनि अझ पर्याप्त भइसकेको छैन। त्यसले गर्दाखेरि यो हाम्रो ठाउँमा कृषि पशुपालन र पर्यटन सँगसँगै अगाडि बढ्नुपर्छ भन्ने मान्यता बोकेर हामी अगाडि बढेका छौँ। त्यसैमा हामी तल्लीन भएर काम गरिरहेका छौँ। यो हाम्रो धार्मिक चाहिँ दृष्टिकोणले पनि राजधानी उपत्यकालाई छोडेर धेरै मठ मन्दिर भएको जिल्ला हो, त्यसमा पनि भीमेश्वर नगरपालिका देवतै देवताको चाहिँ एउटा ऐतिहासिक स्थल हो। त्यहाँ चाहिँ धार्मिक पर्यटन र प्राकृतिक पर्यटन यहाँको चाहिँ महत्त्व चाहिँ यहाँको महत्त्वपूर्ण अङ्ग हो।
6: यससँगै फेरि पनि कृषिकै प्रसङ्ग अलिकति जोड्न मन लाग्यो, जस्तो दोलखाबाट सम्भावना भएका कुराहरू पनि गर्नुभयो। दोलखाले आलु निर्यात गर्न सक्छ, भीमेश्वर नगरपालिकाले विशेष तरकारीहरू विशेष गरेर निर्यात गर्न सक्छ, साग निर्यात पनि गरिरहेको छ, काउली। यससँगै अरू कृषिका सम्भावनाहरू के हुन सक्छन् भीमेश्वर नगरपालिकामा? नगरपालिकाले आगामी आर्थिक वर्षको लागि कृषिमा के कुरामा लगानी गरिदियोस्, के कुरालाई प्रवर्धन गरिदियोस्, यहाँहरूको केही सुझाव छ भने अहिले दिन सक्नुहुन्छ।
9: सबैलाई नमस्कार, म बालकृष्ण बस्नेत, भिनेपा 5 माकी। म नेपाल घरेलु तथा साना उद्योग महासङ्घ भीमेश्वर नगरको अध्यक्ष पनि हो र म आफ्नो प्राइभेट प्लस समूहको कृषि फर्मसँग पनि जोडिन्छु। अब अहिले कृषिमा अन्तर्गत कृषि शाखामा नगरपालिकाले छुट्याएको बजेट पनि न्यून भएको देखिन्छ। अब देश विकासको मूल मेरुदण्ड नै कृषि भनेर चाहिँ नारामा छ। अहिले कृषि चाहिँ यन्त्रीकरणतिर मोडिएको छ, हरेक कुरा कृषि यन्त्रीकरण छ। कृषि यन्त्रीकरणको लागि चाहिँ कृषि क्षेत्रमा कृषि फिल्डमा पुग्दा पुग्नको लागि पुर्याउनको लागि कृषि सडकको चाहिँ पूर्वाभाव छ, चाहे ट्र्याक्टर होस् चाहे थ्रेसर होस्। गुडाएर सडकबाट नभएको कारणले बोकेर बुलेटो बाटोबाट लाँदाखेरि चाहिँ त्यो 3-4 वर्ष टिक्ने चिज चाहिँ 5-6 महिना अथवा 1 वर्ष पनि नटिकेको अवस्था छ। कृषकहरूलाई चाहिँ ग्रेडिङ गर्दै जस्तो छ, होइन जीविकोपार्जन गर्ने मात्रै कृषक हो कि जीविकोपार्जन गरेर अलिकति थोरै मात्रै बेचेर अर्को घर चलाउने कृषक हो कि या बजारमा लगेर अलिक ठुलोसँग बेच्ने कृषक हो कि अथवा जिल्लाबाट बाहिर नै या चाहिँ आफ्नो उत्पादन लग्ने कृषक हो कि त्यसलाई क ग्रेडिङ गरेपछि ग्रेडिङ अनि नगरपालिकाले दिने सुविधा स्थानीय तहले दिने सुविधा राज्यले दिने सुविधा पनि ग्रेडिङ अनुसार फरक फरक हुन सक्दछ।
10: नमस्कार, म प्रेम सिंह लामा भिनपा 6। म पनि वास्तवमा एउटा कृषक नै हो, विगत वर्षदेखि कृषिमा नै निर्भर गरेर जीविकोपार्जन गरिरहेको छु। वास्तवमा मैले 2060 सालदेखि नै कृषि क्षेत्रमा लागेको हो। त्यहाँदेखि यहाँ अस्तिसम्म आइपुग्दाखेरि मेरो अनुभव चाहिँ के छ भने हामी जति मेहनत गर्छौँ, हामी नगरपालिका वडा कार्यालयबाट नि धेरै अनुदानहरू पाएका छौँ, यसमा पनि पाएर पनि काम गरिरहेकै हो। जसमा काम गर्दा गर्दै पनि कृषि क्षेत्र चाहिँ यस्तो क्षेत्र हो कि जहाँ अब 100% अनुदान दिँदा पनि 99 नै फ्लप जाने क्षेत्र रहेछ मेरो अनुभवबाट चाहिँ। किनभने हामी काम गर्छौँ, काम गर्दाखेरि कहिले मौसम अनुकूल भइदिने, कहिले रोग व्याधि लागिदिने, अनि त्यसले गर्दा चाहिँ हामी धेरै उछौँ। अब यसमा हाम्रो भन्ने बाटो पनि कसैले छैन, किनभने अब हामी आफैमा सन्तोष मान्नै पर्ने हो एकता। अर्को त के छ भने हामीले धेरै उत्पादन गर्यो तर सबैको उत्पादन हुन्छ त्यतिखेर लास्टमा गएर चाहिँ के हुन्छ भने त्यहाँ बिक्री गर्दाखेरि त्यसको मूल्य एकदम न्यून भइदिन्छ। जब उत्पादन कम भयो त्यतिखेर मूल्य बढ्ने, अनि उत्पादन बढी हुँदा चाहिँ मूल्य नआउने, अनि मूल्य नआएर कहिले काहीँ त अहिले यतिखेर चाहिँ हामीले यति अभाव छ कि अब हाम्रो यो पशु पन्छी बङ्गुर बेच्नु छ।
6: नगरपालिकाले बजार व्यवस्थापनको लागि बिक्रीको सुनिश्चितको लागि पनि कुनै प्रयास गरेको छ या उहाँको जस्तै गुनासो अरू कृषकमा पनि यो देखिरहन्छ? मेयर साहबबाटै प्रश्न पारिदिन आग्रह गर्छु।
8: अवश्य पनि तिमसिंहजीले भन्नुभएको विषय सही नै हो भन्ने मलाई लाग्छ। भूगोल तिनै किसिमको हावापानी पाइने भूगोल हो, नम्बर 1। नम्बर 2, हामीसँग थुप्रै जग्गाहरू भएका कृषकहरू छन्, थोरै उब्जनी हुन्छ त्यसमा आफूले चाहिँ नि उपभोग गरेर बाँकी चाहिँ नि स्थानीय बजारमा र बाहिर निर्यात गर्ने भन्ने सन्दर्भमा चाहिँ नि ठुला जुन यो सङ्घ संस्था सहकारीहरू मार्फत चाहिँ नि जुन चाहिँ नि कृषि व्यवसायहरू गर्नुभएको छ र चाहिँ जहाँ समूहहरू गठन भएका छन् ती समूहहरूले ती संस्थाहरूले चाहिँ बाहिर निर्यात गर्ने हो। जुन साना किसानहरू जुन साना कृषकहरू हुनुहुन्छ, थोरै व्यापार गर्ने बिजनेस गर्ने कृषकहरूलाई चाहिँ हाम्रो यहाँ हाट बजार व्यवस्था छ। अन्य दिन पनि हामीले उहाँहरूलाई जो चाहिँ ढोकामा साग बेचेर ल्याउनुहुन्छ, बोरामा आलु लिएर आउनुहुन्छ, केही गुलबिराहरू लिएर आउनुहुन्छ, तिनलाई पनि हामीले चाहिँ पूर्ण रूपमा सुरक्षित रूपमा व्यवस्थित गर्न सकेका त छैन। स्थायी रूपमा हाम्रा चाहिँ कृषिसँग सम्बन्धित भवनहरू हाम्रो बन्दै छन्, कति बनेका छन् त्यसमा फिनिसिङ भइसकेको अवस्था छैन। अहिले डिजिटल कृषि प्रणालीमा आधारित भवन पनि बन्दैछ। बिस्तार हामी ती किसिमका सुविधाहरू दिनलाई हामी आतुर नै छौँ। तैपनि अब देशको परिस्थिति, हाम्रो आफ्नो अवस्था विविध कारणले गर्दाखेरि भने जस्तो गर्न सकिया छैन।
11: कृषकहरूको कुरा सुन्दा अनि मेयर साहबको कुरा सुन्दा कृषिमा आबद्ध भएर रोजगारी गरिराख्नु भएको त थुप्रै देखियो, अन्य रोजगारको क्षेत्रहरू चाहिँ भीमेश्वर नगरपालिकामा के छ होला? अरू रोजगारीमा पनि आबद्ध हुनुहुन्छ भने तपाईँहरूले आफूले चाहिँ कस्तो किसिमको स्वरोजगार गरिराख्नु भएको छ त्यो पनि हामीले सुन्न नपाए एकदम राम्रो हुन्थ्यो।
12: नमस्कार, म एलिसा श्रेष्ठ, घर मेरो भीमेश्वर नगरपालिका नम दुई तिखतल। म चाहिँ यो नगरपालिकाबाट सञ्चालित लघु उद्यम कार्यक्रम मार्फत बाटेको धुप व्यवसाय हुँ। हामीले चाहिँ योभन्दा दुई तिन वर्ष अगाडि यहीँबाट सञ्चालन भएको कार्यक्रम मार्फत धुपको ट्रेनिङ तालिम लिएर अहिले हामीले नियमित रूपमा बाटेको धुप उत्पादन गरेका छौँ। पहिला हाम्रो भीमेश्वर मन्दिरमा धेरै जस्तो धुपहरू काठमाडौँबाट आउने गर्थ्यो, अहिले त्यो लगभग कम नै भइसकेका छ। र हाम्रो एउटा समूह पनि छ, हामीलाई भीमेश्वर नगरपालिकाले हाम्रो समूहलाई त्यो एउटा कच्चा पदार्थ उत्पादन गर्ने मिसिन पनि उपलब्ध गराउनु भएको छ। त्यसको लागि नगरपालिकाप्रति धेरै धेरै धन्यवाद। यो धुप व्यवसाय गर्न चाहिँ हामी अब घर छोडेर बाहिर जान नसक्ने महिलाहरूलाई चाहिँ एकदमै उपयोगी लाग्छ मलाई, किनभने हामी यो बिहान बेलुका थोरै बाँचेको समयमा पनि हामीले धुप उत्पादन गर्न सकिन्छ र यसमा लगानी पनि धेरै गर्नु पर्दैन। र यसमा हामीले जान्यौँ भने आफ्नो बारीमा भएको बाँझो कुँजो बारीमा फुलहरू लगाएर कपुरको बोटहरू लगाएर त्यो सबै सामानहरू आफैले उत्पादन पनि गर्न सकिन्छ। सबै पूर्ण रूपमा त नहोला, तर धेरै जसो चाहिँ उत्पादन गर्न सकिन्छ र हामीले गरिराखेका पनि छौँ। र अहिले पछिल्लो समयमा चाहिँ के भइरहेछ भने फेरि यो जुन जसले जे काम गर्यो सबैले त्यही काम गर्ने प्रचलन छ के। यो हामीले धुपको तालिम लिने बेलामा हामीलाई ट्रेनर ल्याउनलाई धेरै गाह्रो भयो भन्नुहुन्थ्यो कि हाम्रो यहाँ लघुदमको रेखा म्यामले। अहिले चाहिँ भन्ने हो भने घरै पछि जस्तो सबैसँग छ क्या धुप बनाउने प्रमाणपत्र। त्यही भएर अलि अहिले चाहिँ अलिक समस्या आएको छ, बजार व्यवस्थापनमा अलिक समस्या छ अहिले चाहिँ। अनि फेरि अब हामीले भन्दा अलिकति सस्तो कतैबाट सामान धुपहरू खरिद भयो भने यहाँको व्यवसायको धुप नकिन्ने सबै बाहिरबाट किन्ने पनि गर्छन् गर्न चाहिँ। अब पहिला भन्दा चाहिँ कम भयो, गाडीको गाडी धुप ल्याउँथ्यो, अहिले त्यो छैन भन्नुहुन्छ दोलखातिर पूजा पसलको व्यापारीहरूले। यो नगरपालिकाले लघु उद्यम सम्बन्धी धेरै नै तालिमहरू दिइराख्नु भएको छ।
11: यहाँले भन्नुभयो धुप बाँट्नेहरू अहिले धेरै हुनुभयो भनेर, तपाईँले चाहिँ अब नगरपालिकाबाट चाहिँ कस्तो किसिमको सहयोग अपेक्षा गर्नु भएको त? बजार व्यवस्थापन पनि नगरपालिकाबाटै भइदियो भने तपाईँहरूलाई सहज हुने हो कि, अथवा अरू केही कस्तो किसिमको अपेक्षा गर्नुभयो?
12: यो मेन त बजार व्यवस्थापन पनि समस्या हो, हामीले सबै सामानहरू उत्पादन गरेपछि जोडिने बजारमै हो। त्यही भएर बजार व्यवस्थापनमा पनि एकरूपता भएन, जस्तो प्रकारको धुप उत्पादन गर्दा पनि एउटै रेट हुन्छ क्या। अनि त्यही भएर क्वालिटीयुक्त धुप उत्पादन गर्ने हाम्रो समूहको चाहिँ योजना छ। त्यो गर्दा पनि हामीले उत्पादन गरेको धुप र अरू घर घरमा जो जसले बाँट्नुहुन्छ नि हाम्रो समूह बाहेक, त्यो धुपको एउटै रेट हुन्छ क्या। त्यही भएर अनि गुणस्तरीय सामान उत्पादन गरेर सस्तोमा बेच्नु पनि गाह्रो छ।
13: नमस्कार, मेरो नाम मिश्री तामाङ हो, भिनापा तिन चरियाङ। अहिले नगरपालिकाबाट जो हामी महिलाहरूलाई पनि चाहिँ महिला उद्यमी हुनको लागि चाहिँ धेरै सहायता पुगेको छ, त्यही खुसीको कुरा हो। किन भन्दाखेरि अब पहिला हामीलाई जतिसुकै आफूले गर्न नसकेको कुरा भनेर हामी चाहिँ एकदमै कृषिमा मात्र आबद्ध भएर जति खेती गरे पनि आफूलाई खाना पुग्ने गरी मात्र चाहिँ हामी चाहिँ निर्भर हुन्थ्यौँ भने, अहिले उद्यमी बनिसकेपछि चाहिँ हामीले के गर्न सक्छौँ त भन्दाखेरि चाहिँ थोरै लगानी गरेर पनि चाहिँ आफूले सिकेको सिपलाई प्रयोग गरेर हामीले आफूलाई चाहिँ आफ्नो जीविकोपार्जन गर्नको लागि चाहिँ एउटा माध्यम बनेको छ। त्यसको लागि पनि चाहिँ हामीले अहिले ट्रेनिङहरूमा पनि हामीले अचार बनाउने ट्रेनिङ हामीले लिएका छौँ, यो पनि एउटा महिला उद्यमीको लागि एकदमै आवश्यक कुरा नै हो होइन। अनि यसमा पनि चाहिँ म यहाँ पालिका हाम्रो नगरपालिकासँग चाहिँ के अनुरोध गर्न चाहन्छु भने, हामीले जति पनि हामीले चाहिँ अब अचारहरू चाहिँ निर्माण गर्न सक्यौँ भने अथवा हामीले अचार बनाएर चाहिँ बिक्री व्यवस्थापन गर्नको लागि चाहिँ अथवा नगरपालिकाबाटै एउटा कोसेली घर पनि छ नभएको होइन होइन, त्यसमा पनि चाहिँ हामीले बनाएको जति पनि उत्पादन गरेको अचारहरू छ होइन, हामीले चाहिँ उद्यमी बनेर सबैजना अब महिलाहरूले चाहिँ उद्यमी बनेर बनाएको चाहिँ अचारहरूको लागि चाहिँ अलिकति त्यसको लागि पनि बजार व्यवस्थापन चाहिँ राम्रो भइदिएको भए हुन्थ्यो। हामीले चाहिँ अब बिक्री गर्नको लागि अब उता काठमाडौँ पुर्याउनु पर्ने, कता पुर्याउनु पर्ने भन्दा पनि चाहिँ यहीँ नगरपालिकाभित्रमा चाहिँ यहीँ आफ्नो सदरमुकाममा एउटा त्यस्तो स्टोर भएकोमा चाहिँ धेरै खुसी लाग्थ्यो भन्ने कुरा मेरो चाहिँ एउटा गुनासो छ। अब त्यसमा पनि चाहिँ हाम्रो चाहिँ अब कोसेली घरमा त लान्छौँ होइन, कुनै बेला चाहिँ त्यहीँ भएको कुराहरू हुन्छ होइन, त्यही भएको कारणले हामीले उत्पादन गरेको कुराहरू पनि चाहिँ बेला बेलामा बिक्री वितरण हुन पाएन भने त्यो त फेरि चाहिँ बिग्रिने अवस्था सिर्जना हुन्छ। त्यही भएको कारणले त्यस्तो व्यवस्थापन अझ राम्रो भइदिएको भए हुन्थ्यो भन्ने चाहिँ मेरो गुनासो हो। धन्यवाद।
14: हजुर, यो गुनासोमा सम्बोधन पनि गरिदिइहाल्नुहुन्छ कि? मेयर साहबबाटै प्रश्न पारिदिन आग्रह गर्छु।
8: एलिसा बहिनीले धेरै महत्त्वपूर्ण कुरा राख्नु हो। करिब चाहिँ डेढ दुई वर्ष जति भयो होला उहाँले दुध उत्पादन गर्नुभएको। अस्ति म तिनवटामा गएको पनि थिएँ, त्यहाँ एकजना हाम्रो सुवेदी दाईले चाहिँ नि दुध उत्पादन गर्नुभएको छ। उहाँले चाहिँ प्रायः सबै यहीँकै चाहिँ चिजहरू उत्पादन राखेर दुध उत्पादन गर्नुभएको छ, धेरै खुसी लाग्यो। र उहाँ तपाईँहरूले बजार व्यवस्थाको चाहिँ नि व्यवस्थापन गरिदियोस् नगरपालिकाले भन्ने सोच राख्नु स्वाभाविक हो, किनभनेदेखि तपाईँहरूले गुनासो राख्ने नै हामीसँग हो। हामी अभिभावकत्वको रूपमा चाहिँ नि तपाईँहरूले निर्वाचित गरेर पठाउनु भएको छ, त्यसले गर्दाखेरि तपाईँहरूको गुनासो सुन्ने हाम्रो चाहिँ कर्तव्य पनि हो। हामीले उत्पादन धेरै चिजहरू उत्पादन गरेका छौँ, तर हामीसँग ब्रान्डिङ छैन, हामीले ब्रान्डिङ गर्न सकेका छैनौँ। अब यो तपाईँहरूको त सानो व्यवसाय हो, यसमा तपाईँको सानो लगानी हुन्छ, सानो लगानी भइसकेपछि तपाईँको त्यो चाहिँ बिग्रिँदाखेरि तपाईँको चाहिँ सकिन्छ। त्यसले गर्दाखेरि यो धुपको सवालमा, अचारको सवालमा अस्ति पनि मैले भनेको थिएँ, मैले हाम्रो आर्थिक विकास शाखाका प्रमुखलाई नयाँ जिल्ला मैले निर्देशन पनि दिइसकेको छु, पहिला दर्ता गर्नुहोस्, नीति नियम पुर्याउनुहोस्, त्यसपछि ब्रान्डिङ गर्नुहोस्। ब्रान्डिङ भीमेश्वर नगरपालिकाको उत्पादनै भनेर राख्नुपर्छ भन्ने छैन, तपाईँहरूको स्थानीय चाहिँ ठाउँको प्रसिद्ध नामहरू राख्नुहोस्। चम्पूजा राख्नुहोस्, मञ्जुश्री राख्नुहोस्, त्रिपुरा सुन्दरी राख्नुहोस्, महाकाल भगवती राख्नुहोस्, अथवा जलेश्वर राख्नुहोस् त कालिनसुकै राख्नुहोस् त सैलिङ साहब, त्यो नाम राखेर चाहिँ तपाईँ ब्रान्डिङ गर्नुहोस्। र चाहिँ त्यसको चाहिँ लोगो स्टिकर भीमेश्वर नगरपालिकाले नै बनाइदिने भन्ने किसिमको कुरो भइ नै राखेको छ। त्यसमा अलिकति तपाईँले चासो चाहिँ राख्नुपर्छ, बच्चा नरिकन आमाले दुध खुवाउँदिनँ यो तपाईँले बिर्सनुहुन्न, तपाईँहरूले हामीसँग झगडा गर्ने हो, तपाईँहरूले हामीसँग चाहिँ आफ्नो गुनासो सुनाउने हो, आफ्नो समस्या बताउने हो, त्यसपछि हाम्रो चाहिँ दिमागमा चाहिँ सचेत भनेदेखि हाम्रो दिमागमा चाहिँ हतपत्त चल्दैन। त्यसले गर्दाखेरि तपाईँले उत्पादन गरेका चिजहरूलाई ब्रान्डिङ गर्नका निम्ति स्टिकर भीमेश्वर नगरपालिकाले निर्माण गरिदिन्छ, त्यसपछि त्यो ब्रान्डिङ हुन्छ, ब्रान्डिङ भइसकेपछि अनि विज्ञापनमा जान्छ। अनि विज्ञापनमा रहेका हाम्रा चाहिँ जुन एफएमहरू छन् यी एफएममा यो चाहिँ तपाईँको चाहिँ किनौँ भने जुन विज्ञापन लाग्ने विज्ञापन शुल्क हो त्यो भीमेश्वर नगरपालिकाले त्यसको चाहिँ शुल्क भीमेश्वर नगरपालिकाले भुक्तानी गरेर भए पनि सहयोग गर्छ।
14: अचारको बारेमा पनि सम्बोधन गर्न पाए
8: हुन्छ, अचारको सन्दर्भमा पनि त्यही नै हो। हामीसँग अहिले सबैभन्दा धेरै उत्पादन हुने दोलखा जिल्लामा आलुको हारारी नभनौँ दोस्रोमा पर्छ होला किबी छ, तर त्यसको हामीले बाई प्रोडक्ट गर्न सकेका छैन। हामीसँग औद्योगिक ग्राम छ 92 रोपनी जग्गामा, हामीसँग औद्योगिक भवन छ, हामीसँग 50 मेट्रिक टनको चाहिँ कोल्ड चेम्बर छ, हामीसँग 3 फेज लाइनको एक्सिस छ, हामीसँग सडकको एक्सिस छ, हामीसँग पानीको एक्सिस छ, तर विविध कारणले केही समस्याका कारणले नगरसभाबाट कार्यविधि पनि बनाइसकेका छौँ, जुस बनाउने त्यसपछि चाहिँ वाइन बनाउने भएर नगरसभा पनि पास गरिसकेका छौँ। तर अहिलेको वातावरण के छ भनेदेखि निजी क्षेत्रले विश्वसयोग्य रूपमा चाहिँ अगाडि आउन सकेको छैन, राज्यले अथवा हामी पनि राज्य नै हौँ एउटा, हामीले भरोसायोग्य उहाँहरूलाई चाहिँ विश्वास दिलाउन सकेका छैनौँ। त्यस कारणले निजी क्षेत्र चाहिँ लगानी गर्न आतुर छैन, लगानी गर्न चाहिँ अलिकति मन्जुर छैन। जबसम्म निजी क्षेत्र चाहिँ लगानी गर्न चाहिँ तपाईँको चाहिँ आतुर हुँदैन, उसले मनसाय राख्दैन, तब देश विकास सम्भव छैन, पालिका विकास सम्भव छैन। त्यस कारणले उहाँहरूलाई लगानी गर्न गर्ने चाहिँ वातावरण हामी बनाउँदैछौँ। यहाँ चाहिँ तपाईँको अचार भनेको सानो चाहिँ ऊ हो, त्यसको पनि हामीले संरक्षण गर्नुपर्छ भनेदेखि हामीसँग अन्य कच्चा पदार्थहरू जस्तो साबुनको चाहिँ अस्ति तालिम चाहिँ लिनुभयो, हामीसँग साबुनको चाहिँ उद्योग त ठुलो छ, तर चाहिँ उहाँलाई त्यसलाई त हामीले लगानी गर्नु परेको छैन। तर साना हाम्रा महिला दिदीबहिनीहरू जसले पुरुषले 1000 रुपियाँ चाहिँ दिनमा कमायो भनेदेखि उसले चाहिँ खाएर अथवा डुलेर अथवा चाहिँ अन्य काममा चाहिँ सक्छ, तर महिला दिदीबहिनीहरूले 500 रुपियाँ मात्रै कमाइदिनु भयो भनेदेखि अथवा 300 रुपियाँ मात्रै कमाइदिनु भयो भनेदेखि उसले आफ्नो बालबच्चाको कापी कलमको व्यवस्थापन गर्छ, आफ्नो सासु ससुरा बाबुआमाको चाहिँ छिटामुलको व्यवस्था गर्छ, आफ्नो चाहिँ घर परिवारमा आइलाग्ने नाना खानाको उसले चाहिँ गजो टार्न सक्छ। त्यसले गर्दाखेरि पनि हामीले साना उद्यमीहरूलाई स्मल इज ब्युटिफुल भनेर हामीले चाहिँ साना उद्यमीहरूलाई हामीले प्रबन्ध गर्दै चाहिँ हामीले धेरै काम गरेका छौँ। कतिमा हामी सक्सेस भएका छौँ, कतिमा चाहिँ सक्सेस भएको छैनौँ। अन्य धेरै नै धुपको कुरा गर्नुभयो, अचारको कुरा गर्नुभयो, हामीसँग काठका सामग्री उत्पादन गर्ने हामीसँग चाहिँ मेन पावर पनि छ, बाँसका सामान उत्पादन गर्ने हाम्रा मेन पावर पनि छन्, धेरै उत्पादन गरेका छन्। तर हामीले यो चाहिँ सही हो कि यी सबै चिजहरूलाई हामीले चुस्त दुरुस्त रूपमा व्यवस्थापन गर्न सकिरहेको अवस्था छैन, तैपनि हामी निरन्तर मेहनत गरिरहेका छौँ, प्रयासरत छौँ।
6: नगर प्रमुखज्यूको यो कुरा पछि स्थानीय सरकार र स्थानीय वासीसँगको यो अन्तर्क्रिया गरिरहँदाखेरि केही गुनासोहरू भन्नुभयो उहाँहरूले, म अहिले प्रमुख प्रशासकीय अधिकृत ज्यूतर्फ लाग्न चाहन्छु। गुनासो सुन्ने प्रणाली यहाँ छ कि छैन, गुनासो सुनवाई हुन्छ कि हुँदैन, गुनासोको लागि भनेर प्रशासनले के व्यवस्था गरेको छ?
7: गुनासोको संस्थागत व्यवस्था छ नगरपालिकामा, र यसरी 9 तहको कर्मचारी हामीले गुनासो व्यवस्थापनको लागि गुनासो सुन्ने अधिकारीको रूपमा राखेका थियौँ, उहाँले रिटायरबाट जानुभएको छ। त्यसै गरी हामीले अहिले सिनियर कर्मचारीलाई तोकेका छौँ भनौँ न, मुख्य रूपमा तोकिसकेका छौँ। यो निरन्तर रूपमा सिनियर कर्मचारी अथवा कार्यालय प्रमुख वा सिनियर कर्मचारीबाट गर्ने व्यवस्था छ। आएका गुनासोहरूलाई गुनासो पेटिका पनि राखिएको छ र संस्थागत रहेकोले गुनासोलाई समाधान गर्ने पनि हामीले व्यवस्था छ। तथापि गुनासोहरू त्यति धेरै मात्रामा आएको देखिँदैन। त्यहाँ हामीले विभिन्न क्षेत्रमा आएका गुनासोहरूलाई तत्काल सम्बोधन गरेर तत्काल उहाँहरूलाई चाहिँ सोल्युसन दिएर प्रशासनिक कुराहरू चाहिँ कार्य प्रमुखबाट हुन्छ कि त्योभन्दा नीतिगत कुराहरू भए योजनाका कुराहरू मेयर साहब उपमेयरज्यू कार्यपालिकामा लगेर त्यो गुनासोको समाधान हुन्छ कि सबै चाहिँ उपाय हामी गरेका छौँ। शाखागत रूपमा पनि गुनासो व्यवस्थापनको चाहिँ आएका सानातिना चाहिँ गुनासोहरू चाहिँ तिनै निरूपण गर्ने पनि गर्नुभएको छ। न्यायिक समितिमा आएका गुनासाहरू चाहिँ उपमेयरज्यूको संयोजकमा हुने न्यायिक समितिमा र मेलमिलापकर्ताहरूले त्यो गुनासोको व्यवस्थापन गरिराख्नु भएको छ। यस तवरले चाहिँ संस्थागत रूपमा गुनासोको व्यवस्थापन भएको छ र तत्काल हामीले चाहिँ गुनासो भन्दा पनि त्यसलाई चाहिँ समाधान केही बाटोमा चाहिँ अगाडि बढाएका छौँ।
11: भीमेश्वर नगरपालिकामा हामीले घुमिरहँदा थुप्रै सामुदायिक विद्यालयहरू देख्यौँ। यी विद्यालयहरूमा चाहिँ कस्तो छ त पढाइको स्तर, त्यसको बारेमा पनि तपाईँहरू कतिको जानकार हुनुहुन्छ, त्यसको बारेमा शिक्षासँग नै सम्बन्धित कोही हुनुहुन्छ भने चाहिँ उहाँले नै हामीलाई केही जानकारी गराइदिनुहोस्, अनि गुनासोहरू कसैको केही छ भने पनि केही भनिदिनु होला।
15: सम्पूर्णमा नमस्कार, म जय बहादुर श्रेष्ठ भिनापा नौ खरडुङ्गाबाट पेसाले चाहिँ लामो समयदेखि शिक्षकको रूपमा काम गरिरहेको छु र अन्य व्यावसायिक रूपमा पनि। म चाहिँ भीमेश्वर नगरपालिकालाई चाहिँ शिक्षाको रूपमा चाहिँ विकासमा विद्यार्थी जोड्नुपर्छ भन्ने कुरा एउटा राख्न चाहन्छु। अहिले विकासमा विद्यार्थी संलग्न नभइसकेपछि न उसले सिक्यो न विकासै तीव्र रूपमा हुन सक्यो भन्ने लाग्छ। यति ठुलो जनसङ्ख्या चाहिँ विद्यार्थी हुँदो रहेछ, त्यसैले विकासमा विद्यार्थी भन्ने अभियान प्रोग्राम भीमेश्वर नगरपालिकाले सञ्चालनमा ल्याउनको लागि म अनुरोध गर्न चाहन्छु। भनेको यसको अर्थ चाहिँ काम गर्न लगाउनु भन्न खोजेको होइन, विद्यार्थीले नै विकासको काम गर्नुपर्छ। भर्खर मात्र माथि भ्यू टावरमा आक्रमण त्यो विद्यार्थीबाट भएको हुन्छ, यदि विद्यार्थीको संलग्नतामा भएको भए त्यो संरक्षण हुन्थ्यो कि भन्ने मेरो बुझाइ हो। त्यसैले विकासमा विद्यार्थी, एज अ प्रशासकको रूपमा खरडुङ्गमा एज अ प्रिन्सिपलको रूपमा पनि काम गरेँ, मैले के बुझेँ भन्दाखेरि विद्यार्थी कमजोर हुनुको पछाडि किताब पढेर मात्रै हो भन्ने लाग्यो मलाई। प्रोजेक्ट बेसिस काम दिने र त्यो चाहिँ एउटा अभियानको रूपमा चलायो भने शिक्षामा सुधार अर्को लेभलको हुन्छ भन्ने लाग्छ। विद्यार्थी जीवनमा चाहिँ यो खेलकुद चाहिँ यति खेल्ने समय रहेछ, त्यसैले प्रत्येक विद्यालयमा खेलकुदको लागि पर्याप्त वातावरण छैन भने नगरपालिकाले अथवा स्थानीय निकायले त्यहाँ चाहिँ ध्यान दिनुपर्ने रहेछ। मलाई लाग्छ 80-82 स्कुलमा 5-10 मावि स्कुलहरू बाहेक अरू विद्यालयमा खेलकुद मैदानै छ, भए पनि एसेम्ब्ली बस्ने मात्रै छ। अब त्यो पूर्वाधार कसरी सम्भव हुन्छ? अनि अर्को अभिभावक शिक्षा चाहिँ एकदम अभाव देखियो। 25% विद्यार्थीको जिम्मेवारी, 25% विद्यार्थीको, 25% स्थानीय निकाय, अनि अर्को 25% यो अभिभावकको जिम्मेवारी छ जस्तो लाग्छ। एउटा 100% A+ रिजल्ट निकाल्नको लागि चाहिँ अभिभावकको जिम्मेवारी 25% चाहिँ छ। त्यो कसरी दिने हो? विद्यार्थीको कुरा बुझ्न सक्ने अथवा विद्यार्थीले ढाँटेको छ भने बुवा आमाले यो मेरा छोराछोरीले चाहिँ हामीलाई चिट गरिरहेको छ है भन्ने कुरा थाहा नभएको अभिभावक बढी पाएँ मैले।
16: नमस्कार, सम्पूर्णलाई धन्यवाद यस कार्यक्रममा उपस्थिति हुने सम्पूर्णमा। म बहिरा व्यक्ति हो, केही सूचनाहरूको कमी छ, म कान सुन्दिनँ। यहाँनिर कामहरू गर्दाखेरि दोभाषीको व्यवस्था छैन नगरपालिकामा, सबै ठाउँमा दोभाषी पुगेको छैन। किन नगरपालिकाभित्र दोभाषी किन छैन? सञ्चारहरू गर्नलाई समस्या भएको छ, शिक्षाहरूको लागि ठाउँहरूमा दोभाषी छैन, दोभाषीको व्यवस्था हुनु पर्यो। धन्यवाद।
17: नमस्कार, म रामकृष्ण तामाङ, म नि लक्षित वर्गको कुरा र स्कुलको कुरोमा नै जोड्छु हजुर। हाम्रो अपाङ्गता क्षेत्रको हेरे भने म रामकृष्ण तामाङ, घर चाहिँ भीमेश्वर नगरपालिका वार्ड नम्बर 3 यही हो। सर्वप्रथम चाहिँ हाम्रो रेडियो नेपाललाई धेरै धेरै धन्यवाद हामीलाई यसरी बोल्नु पाएकोमा। अहिलेसम्म रेडियो नेपालमा बोल्नु पाएको थिएन। अनिखेर हाम्रो नगरपालिकाको प्रमुख, उपप्रमुख, हाकिम साहब, प्रशासकीय अधिकारी, सम्पूर्ण शाखा प्रमुखहरूज्यूलाई नमस्कार छ। हामीलाई चाहिँ अपाङ्गता क्षेत्रमा हाम्रो चाहिँ 555 अपाङ्ग छ यहाँ दोलखा जिल्लामा, भीमेश्वर नगरपालिकामा। भीमेश्वर नगरपालिकाको हाम्रो पहिलो त जिल्ला हुँदादेखि नै हामी सिभिआर कार्यक्रम गर्छौँ, त्यहाँबाट निरन्तर चाहिँ हाम्रो भीमेश्वर नगरपालिकाको बजेटबाट चाहिँ अपाङ्गता क्षेत्रमा काम गरिरहेको छौँ। अब सहायक सामग्रीहरू उपलब्धै भएको छ हाम्रो अपाङ्गताहरूलाई, यो 555 जनालाई। सिपमूलक तालिम पनि त्यति कमी छैन, नगरेको मात्रै हो, काम अपाङ्गताहरूले थुप्रै काम पाएको छ। एउटाले नै 5 पटकसम्म चाहिँ सिप सिकेको छ, तर निरन्तर चाहिँ उहाँ हाम्रो पहिलाको हाम्रो उहाँ नै टिचर गरेर सिकाइदिनु भएको धुप धुपको कामहरू हाम्रो अपाङ्गताले सम्पूर्णले सिक्यो होला जस्तो लाग्छ। गर्नु चाहिँ आज 8-10 जनाले चाहिँ साबुन तालिम पनि प्रत्येक गरिरहेको छ। अहिले पनि 2 नम्बर वडामा चलिरहेको छ, 4-5 लाखको सिगार के अरे साबुन डल्लो साबुन तालिम। त्यसबाट चाहिँ हाम्रो चाहिँ जिरीमा पनि गरिरहेको छ। अपाङ्गताले त्यति ऊ छैन, सहायक सामग्री पनि दिइराख्नु भएको छ। त्यसमध्येमा एउटा स्कुलकै कुरो आउँदाखेरि मेयर साहबलाई अस्ति पनि देखाइदियो, हाम्रो स्कुल अहिलेसम्म त्यो भैरव विद्यालय प्राथमिक भैरव विद्यालयको हावाहुरीले चाहिँ ऊहरू सिलिङहरू उडाइरहेको छ, त्यो पनि गरिदिनु भएको भए राम्रो हुन्थ्यो। केही बजेटहरू हामीले अफिसको कम्प्युटरहरू अलि क्षति भएको छ, अरू त के भन्नु छ, धेरै काम हाम्रो चाहिँ अपाङ्गता क्षेत्रमा त्यति असन्तुष्ट त छैन, काम गरिराख्नु भएको छ, दिनुभएको छ। हाम्रो चाहिँ सहायक सामग्री चाहिनु हो, यसपालि पनि 3 लाखको बजेटकोमा सहायक सामग्री ल्याउनु भन्नुभएको छ, र यहाँ हाकिम साहब मेयर साहब उपमेयर साहबले अनिखेरि त्यसरी काम गरिरहेको छ। हस्,
11: यहाँ थुप्रै युवाहरू पनि देखेको छु, युवाहरूको पनि केही गुनासो छ भने सबैजना मुसमुसो हाँसिराख्नु भएको छ, गुनासोहरू केही छ भने हामी गुनासो सुन्न चाहन्छौँ।
18: कुमार नेपाली, भिनपा 4-0। व्यवसाय चाहिँ 2 छ, एउटा कृषि पनि छ र एउटा बेकरी व्यवसाय पनि गर्छु म। नगरपालिकाले के गरिदिनु पर्यो भन्दा, जस्तो बिचौलिया जो किन्न आउँछ हामीसँग भुङ्गुर, र हामी नगरपालिकासँग जोडे पछाडि भनेको चाहिँ हामीले चाहिँ नगरपालिकालाई सोध्नु पर्यो, सर रेट कति छ, जस्तो नगरपालिकाको जुन कृषि प्राधिक अथवा कृषि शाखाहरूलाई चाहिँ हामीले सोध्नु, सर हामीले कति बेच्दा चाहिँ बङ्गुर बेच्दा हामीलाई 2 पैसा हुन्छ, र वेटको हिसाबमा चाहिँ एउटै तराजु भए पनि जस्तो अब हचुमा उठाइदिने, अनि यिनीहरूले मलाई के गर्यो भनेर मैले 18,000 मैले एउटा बङ्गुरको एउटा चाहिँ काटेर बेच्नु पर्यो भनेको 33,000 रुपियाँ उठ्यो बङ्गुरको, ला गाउँमा काट्दाखेरि भनेपछि उसले 18,000 मोलेको बङ्गुर 33,000 चाहिँ उठ्यो भनेपछि हामी त अनि त्यो त मार्नै पर्ने रहेछ, हाम्रो त केही नै हुने नै रहन्छ भनेर मैले घाटा खाएर मैले 16 बङ्गुर मैले 2-4 चाहिँ के अरे ब्याटलाई भनेर पालेको थिएँ, पाल्नै नसक्ने भएपछि अब दानै उत्पादन गर्न नसक्ने भएपछि दानै व्यवस्था नभएपछि मैले गोठै रित्याएर मैले सक्ने भनेपछि अब चाहिँ मैले नगरपालिकासँग जोडेको कुरा के भने, जस्तो मैले नगरपालिकाको मैले अनुदान खाएको छु भने उहाँहरूसँग डाटा छ मेरो होइन, कम्ती पनि दानाको व्यवस्थापन होस्, दाना चाहिँ जस्तो प्लेट दानै भए पनि जस्तो नगरपालिकाले त धेरै दाना ल्याउँदाखेरि त सस्तोमा पनि ल्याउन सक्नुहुन्छ, उहाँहरूले चाहिँ हाम्रो दानाको व्यवस्थापन गरिदिएदेखि अनि वेटको कुरामा जस्तो जोख्ने कुराहरू माध्यम यन्त्र अथवा कुनै कुराहरू चाहिँ व्यवस्थापन गरिदिएको हुन्थ्यो, नगरपालिकाले दिएको कुरा हामीलाई राम्रो छ, फेरि पनि हामीलाई सहज गरिदिनुहोस्, सहयोग गरिदिनुहोस्।
11: यो हाम्रो जुन एउटा रोजगारीका कुरा रोजगारीसँग जोडिएका कुराहरूको तथ्याङ्क नगरपालिकासँग छ कि छैन?
19: हस्, धन्यवाद। मेरो नाम डाक्टर निशान दाल, म चाहिँ भीमेश्वर नगरपालिका पशु विकास अधिकृत, र हामीसँग तथ्याङ्कको विषयमा कुरा गर्दाखेरि हामीले हरेक वर्ष दिने अनुदानका तथ्याङ्कहरू हामीसँग एकदम फर्मेटमा रेडी भएर रहेका हुन्छन्, तथ्याङ्क सबै छन् अनुदान ग्राही किसानहरूको, र त्योभन्दा बाहेक अलिक उच्च उत्पादन गर्ने किसानहरूको पनि हामीसँग तथ्याङ्क रहेको हुन्छ। जति पनि कृषि फर्महरू दर्ता हुन्छ त्यो दर्ता गरेका फर्महरूको अभिलेख पनि हामीसँग रहन्छ, त्यसै गरी कृषक समूहहरूको पनि अभिलेख हामीसँग छ, कृषि सहकारीहरू जति पनि हुनुहुन्छ त्यसमा पनि आबद्ध शेयर सदस्यहरूको सबैको पनि हामीसँग अभिलेख रहेको छ। र अहिले हाम्रो दाइले उठाएको कुरामा चाहिँ बिचौलियाको चाहिँ अलिकति प्रभाव बढी नै छ, यो चाहिँ स्वीकार्नै पर्छ। यसलाई चाहिँ हामीले नियन्त्रण गर्न एकदम प्रयत्न गर्दा गर्दै पनि नसकिरहेको अवस्था हो। ढुवानी गर्ने खर्च देखाउने, विशेष तपाईँको चाहिँ पास बनाउने खर्च देखाउने, यो चाहिँ उहाँहरूलाई एक खालको छाल्लो जस्तो पेस गरेर अनि रकम चाहिँ बढी असुलिएको चाहिँ पाइएको छ। त्यसै कारवाही गर्ने सम्बन्ध चाहिँ हामीले अलिक कडाइका साथ गर्न सकिरहेको नसकिरहेको अवस्था हो, र यसलाई चाहिँ अब केही गरी कुनै संयन्त्र बनाएर त्यसलाई चाहिँ हामीले नियमन गर्नुपर्ने अवस्था रहेको छ।
11: अब भने म उपप्रमुखज्यूतर्फ लाग्छु, भीमेश्वर नगरलाई हिंसामुक्त नगर बनाउनको लागि के कस्ता प्रयास भएका छन्, सचेतना पनि आवश्यक होला?
20: भीमेश्वर नगरपालिकालाई हिंसामुक्त नगर बनाउनका लागि हामीले केही प्रयासहरू गरेका छौँ। यो मुक्त त मुक्त भन्ने शब्द चाहिँ अलिक गाह्रो नै हुँदो रहेछ, न्यूनीकरण भन्नुपर्छ होला जस्तो लाग्छ मलाई। हामीले खास गरी महिलाहरूका क्षेत्रमा महिला हिंसा हिंसा थुप्रै किसिमका हिंसा हुन्छन्, त्यसमध्ये पनि विशेष हामीले चाहिँ बालबालिकामाथि हुने हिंसा र महिलामाथि हुने हिंसालाई अलि बढी जोड दिएका छौँ। समग्रमा लैङ्गिक हिंसा न्यूनीकरणका अभियानहरू सञ्चालन गरेका छौँ। त्यसो हुँदा चाहिँ महिलाहरूलाई सचेत गराउने सचेतीकरण कार्यक्रम, संविधानमा महिलामाथि गरिएका व्यवस्थाका विषयमा हामीले विभिन्न खालका तालिम गोष्ठी अवेरनेस प्रोग्रामहरू वडा स्तरबाट सञ्चालन गरेका छौँ र पालिका स्तरमा पनि सञ्चालन गरेका छौँ। त्यसै गरी विभिन्न विद्यालयहरूमा कलेजमा पनि हामीले यी अभियानहरू सञ्चालन गरेका छौँ। समग्रमा देशभरि मान्दै आएका यो 16 दिवसीय अभियान, त्यसै गरी 8 मार्च लगायतका कार्यक्रमहरू पनि सञ्चालन गरेका छौँ। विशेषत स्थानीय सरकारसँग अहिले न्यायिक समिति छ, न्यायिक समितिको संयोजक पनि म आफै भएको नाताले न्यायिक समितिमा मलाई हिंसा भयो भनेर आउनुहुने महिला पुरुष बाल बालिकाका सन्दर्भमा उहाँहरूले प्रक्रियागत रूपमा आउनुपर्छ, प्रक्रिया पुरा गरेर, र त्यो प्रक्रियामा आउँदा सबैभन्दा पहिला हामी चाहिँ दुवै पक्षलाई, पीडक र पीडित दुवैलाई बोलाएर छलफल गर्छौँ। पहिला घटनाको विषयमा जानकारी लिन्छौँ र ती घटना हुनका कारणहरू पत्ता लगाएर त्यसलाई चाहिँ यदि हामीले कानुनी कारवाही कस्तो खालको कानुनी कारवाही गर्नुपर्छ भन्ने सन्दर्भमा त्यसलाई प्रक्रियामा अगाडि लगेर कारवाही गरिएका कुराहरू पनि छन्। कतिपय घटनाहरू चाहिँ वृद्ध ज्येष्ठ नागरिक आमा बुवाहरू चाहिँ मलाई छोरा बुहारले खाना लाउन दिएनन्, पालन पोषण गरेनन्, हेरचाह गरेनन् भन्ने खालका घटनाहरू हामीसँग आएका छन्। अनि बुबा आमाले अंश दिनु भएन भनेर छोरा बुहारीहरू चाहिँ न्याय माग्न आएका घटनाहरू छन्। त्यसै गरी श्रीमानले चाहिँ मलाई ममाथि हिंसा गर्नुभयो भन्ने खालका घटनाहरू छन् भने बहुविवाहका घटनाहरू पनि हामीसँग छन्। र विशेषत बालबालिकाहरूसँग सम्बन्धित घटनाहरू चाहिँ धेरै यहाँ आउँदैनन्। ती घटनाहरू चाहिँ सिधै प्रहरी कार्यालयमा जाने भएको हुँदा हामी कहाँ आएका जति पनि यो हिंसाका कुरा, लैङ्गिक हिंसा र अन्य हिंसाका सन्दर्भमा हामीसँग आउँदा चाहिँ उहाँहरूलाई चाहिँ प्रक्रिया का न्यायिक समिति मार्फत प्रक्रियामा लिएर आएर ती घटनाहरूका विषयमा विशेष जानकारी लिने र त्यसलाई प्रक्रियामा कानुनी प्रक्रियामा अगाडि बढाएर यसलाई न्यूनीकरणका अभ्यासहरू गरिएका छन्। र सबैभन्दा पहिला चाहिँ हामीले रोग लाग्नुभन्दा रोग लाग्न नदिनु अथवा रोगको बाटो छेक्नु नै उत्तम हो भनेर हामीले विद्यालय कार्यक्रम, त्यसै गरी यो चाहिँ प्रहरीसँगको साझेदारी कार्यक्रम, त्यसै गरी अन्य सङ्घ संस्थाहरूसँग साझेदारी कार्यक्रमहरू पनि सञ्चालन गरेका छौँ, जसले गर्दा पछिल्लो अवधिमा भीमेश्वर नगरपालिकामा लैङ्गिक हिंसा र महिलामाथि हुने हिंसा, बालबालिकामाथि हुने हिंसा चाहिँ न्यूनीकरण भएको देखिन्छ। अहिलेसम्म प्रहरीकोमा देखिएका रेकर्डहरू, त्यसै गरी हामीसँग एउटा चाहिँ सेफ हाउस छ, त्यो सेफ हाउसमा देखिएका चाहिँ आएका चाहिँ उजुरीहरूका आधारमा समग्रमा हेर्दा, दोलखा जिल्लाभरिलाई हेर्दा भीमेश्वर नगरपालिकामा कम घटना घटेको चाहिँ आँकडाहरू छ, त्यसैले पनि न्यूनीकरणको अवस्थामा छ भन्ने लाग्छ मलाई।
0: आजको यो पहिलो भागको बहस भने यही टुङ्ग्याउँछौँ। प्राविधिक मित्र सुदर्शन अरियाल सहित हामी द्वय रीता तिमिल सिन्हा र म मनुका कुँवर विदा हुन्छौँ। नमस्कार।

साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, ओर्लेका ओराली, घाम पानी, रात प्रभात अनि तिता मिठा भोगाईहरूसँगै साधकहरूका जीवनलाई नजिकबाट नियाल्दा भेटिएको जीवनको सङ्गालो कार्यक्रम सङ्गीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारीको सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक हप्ता यसै समयमा प्रस्तुत हुँदै आइरहेको संगीत साधना कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 103 मेगाहर्जका साथै www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालजयी, सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन अनुभव सँगै उहाँहरूकै स्वर, संगीत अनि रचनामा रहेका गीत संगीत सुन्दै आइरहनु भएको छ। गत हप्ताको कार्यक्रममा हामीले यसै कार्यक्रमको प्रथम भाग स्वरूप प्रतिष्ठित गायिका मथुरा प्रधान श्रेष्ठका जीवनका केही अंशलाई केलायौं भने आजको कार्यक्रममा पनि हामी प्रतिष्ठित गायिका मथुरा प्रधान श्रेष्ठका जीवनका बाँकी कुराहरू यहाँहरूलाई सुनाउनेछौ। साथमा मथुरा प्रधान श्रेष्ठकै स्वरमा रहेका गीत संगीतहरू पनि यहाँहरू समक्ष प्रस्तुत गर्दै जाने

0: पछिल्लो टाइम त यहाँले राम्रो राम्रो भजनहरू गाउनु भएको छ नि।
1: पहिले पनि गाएको हो मैले, तर जब म विदेशबाट फर्केर आएपछि अनि मैले रेगुलर भजन गाएँ। एक दुईवटा चाहिँ त्यो भजन चन्द्रकला दिदीको शब्दमा मैले गाएँ, अर्को बाहिर रेकर्डिङहरू गरेँ भूपेन्द्र रायमाझीजीको एरेन्जमेन्टमा सूर्यको भजनहरू गरेँ, होइन त्यो गरेँ। त्यसरी गर्दै गर्दै गएपछि यो सङ्गीतको भवसागरमा डुबेपछि फुत्किन मिल्दैन पनि, झनै त्यो जिन्दगीले भोगेको कुराहरूलाई सङ्गीतको माध्यमबाट आफ्नो स्वर दिएर उनी आउँदो रहेछ के।
0: चलचित्रका गीतहरू चाहिँ यहाँले त्यति गाउनु भएन?
1: मैले त्यो चलचित्रमा चाहिँ गाएको पनि छैन, म आफै पनि बाहिर भएँ। एउटा वारी पिपल छायामा पारिवारको मायामा भन्ने भूपाल राईको शब्द, उहाँको शब्दमा नरेन्द्र प्यासीको सङ्गीतमा मैले गाएको थिएँ। त्यो गीत चाहिँ एउटा सिरियलमा राख्ने भनेर मागिराखेको रहेछ म आफै विदेश। यो देश र विदेशको जुन अप्स एन्ड डाउन छ नि, त्यसले गर्दाखेरि अन एन्ड अफले गर्दाखेरि चाहिँ अलिकति मेरो कन्टिन्युटी त्यसमा भएन।
0: चलचित्रका गीतहरू गाउनु भएन, तर भजन र आधुनिक गीतहरू यहाँका प्रशस्ती छन्।
1: अब लेटेस्ट मैले गर्दै गर्दै गर्दै जाँदाखेरि मैले नेवारी गीत पनि गाएको छु अन्जु पन्तसँग हिँ रेडियोमा, अनि पछि बिस्तारी बिस्तारी गर्दै जाँदाखेरि मलाई प्रकाश साइमीजीले धेरै नै मलाई उठाउनु भएको भएर प्रकाशजी तपाईँको शब्दमा म एउटा रेकर्ड गर्छु भने, तर त्यो झनै निखारी निस्क्यो अरे, अरूले फिडब्याक दिन्छन् होइन। सुख त सपनै भो हाँसे पनि नहाँसे पनि, दुःख त आफ्नै हो मासे पनि नमासे पनि भन्ने छ। मैले भिजुअल पनि गरेँ।

0: यसरी मैले दियो भने त म त मैले छोडेर गएँ भने पनि मान्छेहरूले त आउने पिँढीहरूले सुन्छन् नि त.
1: बिल्कुल
0: भन्ने हिसाबले मैले आफ्नो इच्छा कटौती कति गर्छु, अनावश्यकमा म खर्च गर्दिनँ, तर यस्तो पर्यो यस्तो भयो भने चाहिँ मलाई लोभै लाग्दैन क्या पैसाको. त्यसैले भिजुअल पनि गरेँ मैले.
1: यहाँले पुस्तकहरू पनि लेख्नु भएको छ होइन? पुस्तकहरू पनि यहाँका प्रकाशित छन् होइन? लेख्न यहाँलाई बढी मन लाग्ने हो कि गाउन बढी मन लाग्ने हो यहाँलाई?
0: हरेक कुरामा इच्छा लाग्छ. म त खेलाडी पनि हो नि.
1: हजुर.
0: म त धरानमा जिल्लामा सेकेन्ड, अञ्चलमा चाहिँ अरू नै भए. अञ्चलसम्म मैले खेलेँ होइन, तर नेसनल चाहिँ भएन. हरेक कुरा खेल्नु मन लाग्छ. युनिभर्सिटीमा म त्यहाँ पनि सेकेन्ड भएँ, ब्याडमिन्टनमा, टेबल टेनिसमा त फर्स्टै भएँ. म जुनै खेल पनि खेल्नु मन लाग्ने अचम्म. सिलाइ बुनाइहरू पनि त्यत्तिकै गरेर स्वेटर पनि आफैले बुनेको, कस्तो भावनात्मक के बढी सेन्टिमेन्टल क्या.
1: अनि सिक्न जान्न जान्न मन लाग्ने भनौँ न.
0: अब मेरो माहरू के भन्नुहुन्थ्यो भने छोरी भएपछि सबै कुरा जान्नुपर्छ, पात घाँस्न जान्नुपर्छ, बत्ती काट्न जान्नुपर्छ, तिमीहरू पढेर मात्रै हुँदैन, भोलि आमाले नसिकाएको जस्तो हुन्छ, एक दिन अर्का घरमा जान्छौ, त्यस्तो खालको संस्कार के. अनि पातहरू घाँस्ने सबै आउँछ हामीलाई, के गर्छौँ आफूलाई चाहिएको बेलामा सबै गर्छौँ.
1: त्यति भएपछि अहिले आफूलाई दुःख भएन नि त, कुनै कुरा गर्नु पर्यो भने नि अरूसँग निर्भर हुनु परेन, आफैलाई आउँछ.

0: होइन, सिकेर नराम्रो त होइन रहेछ, हाम्रा पुराना कुराहरू नराम्रा त होइन रहेछ, हाम्रा आमाहरूका शिक्षा त होइन।
1: मैले भन्थे, मा तपाईँले धेरै हामीलाई दुःख गर्न सिकाउनु भयो, एक त बुवाको अभावमा आमाको दुःख देख्यौँ होइन, तपाईँले धेरै दुःख गर्न सिकाउनु भयो हामीलाई, अरूलाई खै कस्तो मस्ती गरेर हाई हुई गरेर हिँडिरहेछन्, उनीहरूलाई पुगिरहेछ, उनीहरूले जिन्दगी चलाइरहेछन् त भन्दाखेरि माले के भन्नुभयो भने, हेर धानको भुस जहिले पनि अगाडि हुन्छ, मान्छेको भुस जहिले पनि पछाडि हुन्छ, जसले जानेको छैन भने ऊ जहिले पनि पछाडि हुन्छ, उसले जान्दै जानेको छैन कसरी अगाडि बढ्छ, तिमीहरू हरेक कुरामा अगाडि छौ, हरेक कुरामा तिमीहरू राम्रो छ, सबैले मान्छन्, त्यसैले गर्दाखेरि दुःख नमान्नु त्यस्तो कुरालाई भन्नुभयो। तर अब अहिलेको चाहिँ हामीले मिलाएर हिँड्नुपर्छ होइन, धेरै कुराहरू छन्।
0: यहाँको बुवासँगको त्यो सामिप्यता त नजिक त्यति धेरै हुनै पाएन नि।
1: म चाहिँ यता पहाड पाँच थरमा जन्मेँ,
0: हजुर,
1: अनि मेरो बुवा चाहिँ उता मद्रासमा ट्रिटमेन्टको लागि जानुभएको रहेछ होइन, ट्रिटमेन्ट जानुभएको रहेछ, 4.5 महिना हुँदाखेरि छोरी जन्मियो भन्ने कुरा चाहिँ थाहा पाउनु भएछ होइन, अनि उतै मद्रासमा बित्नु भएको। मैले त देखेर के याद हुन्थ्यो र, बुवाले नै मलाई देख्नु भएन,
0: हजुर,
1: ठिकै छ, आफ्नो आफ्नो भाग भोग हो।
0: महान आमा,
1: आमा महान महान चित्र भनेर मैले किताबमा लेखेको छु। जब माँको मृत्यु भयो अनि उहाँपछि चाहिँ मैले झन किताब लेख्ने अटोट गरेँ के, हिन्दू नारी भएर 3 छोराछोरीको लागि उहाँले बलिदान दिनुभयो के, त्यो पनि हाम्रो हिन्दू समाजमा त हामीले लेसन दिनुपर्छ नि त।
0: फेरि त्यतिखेरको समयमा एकल महिलालाई हेर्ने दृष्टिकोण त पक्कै पनि सकारात्मक
1: थाहा छ मलाई, सबै कुरा थाहा छ, सबै कुरा थाहा छ
0: हजुर। गीतै गाउन पनि त त्यतिखेर त्यति सजिलो थियो र दिदी,
1: कहाँ थियो त नि, गीत गाए पनि बिग्रिन्छ, गाइने नर्तकी त्यस्तो भएकोले गर्दाखेरि मेरो माले त बुवा नभएको तिमीहरूलाई मैले यसरी कसरी गर्ने, नगाऊ न नाच, आफूलाई सङ्गीतको
0: फेरि यहाँलाई त नाच्नु पनि पर्ने,
1: तर कुनै कुरा नराम्रो होइन बहिनी, भएकै कुरा कुनै पनि नराम्रो, तर त्यो कुरालाई चाहिँ कसरी युटिलाइज गर्छ र आफ्नो सीमाभित्र बसेर गर्नुपर्छ। धेरै धेरै त्यस्तो नराम्रो कुराहरू पनि भएको छ, तर मलाई चाहिँ कस्तो लाग्थ्यो भने कसैले मलाई एडभान्टेज लिन पनि सक्दैन थियो, किनभने म एकदम सिरियस टाइपको होइन, म त्यस्तो जिस्किने सिस्किने जान्दैन पनि थिएँ है, जसले गर्दा आज म सफलै मान्छु आफूलाई,
0: आफू भलो त जगत भलो,
1: जगत भलो। कृष्णमान डङ्गोल बुवाले भन्नुभएको छ, कति राम्रो परिवार, मैले पहिलोचोटि देखेँ यस्तो लेडी गायिका र श्रीमान पनि यति भला आदमी, यति ऊ छोराछोरी पनि, मैले यो परिवार मैले देखेँ, सबैको यस्तो छैन भन्नुभएको छ कृष्णमान डङ्गोल बुवाले। आफू त आध्यात्मिक पनि फलो गरेको मान्छे हो,
0: भनौँ न भगवान प्रतिको भरोसा छ,
1: भरोसा छ, आस्था विश्वास छ,
0: हजुर होइन। यसरी नै जिन्दगीका चरणहरू कटिरहेका छन्, पार गरिरहनु भएको छ, अहिले सुखद परिवार छ होइन,
1: अहिले ठिक छ। आफूले चाहेको कुरा, सुख भनेको के रहेछ भने आफूले चाहेको कुरा आफूले गर्न सक्यो आफ्नो इच्छा अनुसार, स्ट्रगल त गर्नु परिहाल्छ नि, दौडा दौड पैसा खर्च गर, तर त्यो नै मेरो लागि सुख छ अहिले, मलाई
0: हजुर,
1: मलाई आत्मसन्तुष्टि छ
0: हजुर। थुप्रै पुरस्कारहरू पनि पाउनु भएको छ हजुरले, धेरै पुरस्कारहरू पनि पाइसक्नु भएको छ, देश विदेश पनि गरिसक्नु भएको छ, गर्न बाँकी त अब खासै के होला र, यति धेरै काममा सक्रिय हुनुहुन्छ, यति धेरै कामहरू गरिसक्नु भएको छ, त्यो सबै सक्रियताका लागि एउटा पारिवारिक माहौल, पारिवारिक सपोर्ट चाहिँ कतिको आवश्यकता रहेछ, के महसुस गर्नुभयो जिन्दगीलाई फर्केर हेर्दा?
1: अब यो किताबमा लेखेको छु मैले,
0: हगि
1: म विदेशबाट फर्केर आएँ 2047 सालमा, नारायण गोपाल दाई बित्नु भएको बेलामा म धरान थिएँ, धरानमा धरान सांस्कृतिक संस्थानले मलाई 13 पुण्यतिथिमा बोलाउनु आयो। त्यतिखेर मेरो नन्दको बिहा थियो के, हाम्रो नेवारको फेरि कस्तो हुन्छ बिहा है, रोटी पोल्ने के कामहरू थुप्रै थियो, मलाई बोलाउनु आयो 4-5 यसरी गाउनु पर्यो। ओहो, नारायण गोपाल दाईलाई अरू के गरेर हामीले श्रद्धाञ्जली दिने, मलाई तर अलिक हिचकिच भयो, नन्दको बिहा छ भोलि, मेरो ससुरा बुवा अनन्त बहादुर श्रेष्ठ चाहिँ विद्याधनम सर्वधनम प्रधानम भन्ने टाइपको मान्छे ससुरा, उहाँ चाहिँ हेडमास्टर पनि हुनुभएको रहेछ कता कता, ऊ बालिका स्कुल खोल्दाखेरि नारीलाई पढाउनु पर्छ भनेर चामल डोर टु डोर बोक्दै हिँडेको मान्छे हुनुहुँदो रहेछ। उहाँले मलाई के भन्नु भने, तिमी जाऊ, त्यत्रो मान गरेर बोलाउनु आउनु भएको छ नारायण गोपालको श्रद्धाञ्जलीमा, घरको काम अरूले गर्दै गर्छ, त्यति भन्नुभयो पछि मलाई सहज भयो।
0: त्यहाँभन्दा ठुलो पारिवारिक सपोर्ट
1: के भयो? अनि त्यसपछि त मेरो श्रीमानले, छोराछोरीले, श्रीमान पनि सङ्गीत अनुरागी हुनुहुन्छ, प्रकाश साइमीजीले लेख्नु भएको छ सङ्गीत अनुरागी कलाकारलाई चाहिँ यस्तो श्रीमान सबैले पाउन् र प्रतिभा मरेर नजाओस्। गोपालन सरले भन्नुभएको छ, मथुरा तिमीहरू एक दिन बिहा गर्नुपर्छ, तर तिमीहरूले चाहिँ यस्तो मान्छेलाई सँग बिहा गर्नु कि साहित्य सङ्गीतलाई बुझेर अनि तिमीहरूलाई सपोर्ट गर्ने मान्छेलाई बिहासँग मात्रै बिहा गर्नु। किनभने धेरै मेरो स्टुडेन्टहरू सितारवादीका थियो अरे, बिहापछि कुलीन घरानमा बिहा भयो, ससुराले त्यो केक झ्याङ्राङ र झुङरुङ हो त्यसलाई जलाएर फ्याँक्दे भनेपछि श्रीमान बोल्न नसक्ने, उसको प्रतिभा त्यत्तिकै मरेर गयो। यो गोपालन सरले नै भन्नुभएको कुरा
0: हजुर हजुर,
1: त्यो पनि मलाई प्रेरणा हुन्छ अनि म त छोड्नु त कहिले पनि सकेन। त्यही अनुसार मलाई पारिवारिक माहौल र सपोर्ट चाहिँ पाएँ, यो मेरो अहोभाग्य हो।
0: एउटा नारीलाई परिवारको महत्त्व कति रहेछ भनेर त्यहाँ पनि झल्किन्छ। राम्रो परिवार भयो भने उसको भविष्य उज्जवल हुन्छ, त्यही परिवार चाहिँ होइन भनेर उसको प्रतिभा बुझ्ने भएन भनेदेखि त डुबेर पनि जान्छ।
1: तर यस्तो नि त बहिनी, त्यो चाहिँ कस्तो भने हामीले पनि आफ्नो दायित्व गरेर हिँडेको हुन्छौँ, घरको काम सकेर ककलाई के गर्नुपर्ने हो, होइन, बिहा व्रत भन्न इतिश्री गरेर अनि आफ्नो उसलाई समय दिएको हुन्छु।
0: त्यो मात्रै होइन, एउटा विश्वास पनि कमाएको,
1: विश्वास, एक्ज्याक्टली। म त आदर्शतालाई पछ्याउने मान्छे हो।
0: हजुर, एकचोटि झुट बोल्नु भयो भने त भोलिदेखि त्यो परिवारले पत्याउँदैन नि त,
1: होइन?
0: त्यसले गर्दा सबैभन्दा ठुलो कुरा त हजुरले त्यहाँ विश्वास परिवारलाई दिलाउन सक्नुभयो कि मथुराले बाहिर गएर पनि गलत काम गर्दैन, ऊ राम्रै काम गर्नका लागि गएको हो भन्ने विश्वास भयो।
1: एक्ज्याक्टली, बुझ्नुभयो, बुझ्नुभयो
0: हजुर। त्यही भएर यहाँको जीवनलाई फर्केर हेर्नु परेन, सङ्गीतलाई ओझेलमा पार्नु परेन,
1: होइन? ओझेलमा पर्यो तर मेरो आफ्नो गरेर अब म फेरि सक्रिय भएर
0: अहिले आएर फर्किराख्नु भएको छ, उर्वर भइराख्नु भएको छ, होइन? गीतहरू रेकर्डिङ
1: भइरहेछ। अब यो स्वास्थ्यले साथ दिएसम्म, म आँखा बन्द नभएसम्म म यही साहित्य र सङ्गीतको क्षेत्रलाई जे छ म दिन प्रयास गर्छु।

0: पछिल्लो समयमा त यहाँहरू राल्फा समूहमा पनि आबद्ध भएर काम गर्नुभयो है।
1: मलाई धरान हुँदाखेरि जेबी टोरे दाई, मन्जुल दाईहरू होइन आउनुहुन्थ्यो, गाउँ गाउँमा गीत गाउन लानुभयो, म पनि गएँ। गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ। अस्ति श्याम टमोट दाईसँग भेट भयो, उहाँको रहेछ त्यो शब्द, म यति खुसी भएँ क्या। दाई हजुर त जिउँदो इतिहास, मैले त यो गीत कति ठाउँमा गाएको छु भन्दै यहीँ पनि पछि रायन दाईहरूसँग आयौँ। सुसन मास्केको नाम लिन्छु, ऊ र म चाहिँ हामीले यसरी गाएको हो, किनभने हामीलाई गरिब दुखीहरूको धेरै माया लाग्छ कि, धेरै माया गर्ने मन भएकोले गर्दाखेरि गायौँ। तर पछि आएर चाहिँ रेडियो नै रहेछ एउटा फेरि माध्यम होइन, त्यसपछि चाहिँ म अनि रेडियोमा प्रवेश गरेको, किनभने रेडियोमा आएर गीत गायो भने राजादेखि रङसम्म मेरो गीत पुग्छ, मेरो गीतको शब्दहरू सन्देश पुग्छ भन्ने हिसाबले अनि म रेडियोमा छिरेँ।
0: हजुर, गिनी सोध्न मन लागेको कुरा अहिले मैले झट्ट सम्झेँ होइन, हामी भनौँ न गफ गफकै सिनेरियोमा कुराकानी गरिरहेछौँ। यहाँले गीतहरू गाउँदाखेरि चाहिँ गीतहरूको शब्द सङ्गीतहरू एकचोटि सुनेर छानेर मात्रै गाउनुहुन्छ कि ठिकै छ आज यो गीत गरौँ न भनेर कसैले भन्यो भने गर्नुहुन्छ कि गीतलाई प्राथमिकीकरण चाहिँ कसरी गर्नुहुन्छ?
1: मलाई अलिक सन्देशमूलक चाहिँ चाहिन्छ, सन्देशमूलक चाहिन्छ,
0: कथात्मक धाराको।
1: म प्रेम गर्छु, तिमी पनि मलाई प्रेम गर, यस्तो भयो भने केबाट चाहिँ हुन्छ? प्रेम भन्ने कुरा त भइहाल्छ नि आपस, होइन?
0: हजुर,
1: त्यसबाट चाहिँ के निचोड निस्किन्छ होइन, त्यस्तोमा चाहिँ म ध्यान दिन्छु, जुन पाए त्यही त गाउँदिन।
0: प्रेम भनेको त ध्रुव सत्य कुरा हो नि, जस्तै कोही राम्रो विचार भएको मान्छेसँग छ भने ओहो कस्तो राम्रो भनेर हामी प्रेम गर्छौँ होइन, त्यो त छँदैछ नि होइन, सबै हरेक कुरालाई प्रेमको नजरले हेर्न सकिन्छ। तर अब अलिकति साहित्यिक पाराको, सन्देशमूलक पाराको गीतहरूलाई चाहिँ बढी प्राथमिकता दिनुहुन्छ यहाँले होइन। अनि गीत राम्रो बनाउनका लागि हुनुपर्ने तत्त्व पनि यिनै चिजहरू हुन्।
1: अब मेन त शब्दहरू राम्रो, शब्दहरू राम्रो भएपछि सङ्गीत पनि त्यही अनुसार निस्किन्छ होइन। अब सङ्गीत निकाल्नेहरूले चाहिँ डिफ्रेन्ट वेबाट पनि निकाल्छन् होइन, तर त्यसलाई चाहिँ फिल गरेर, त्यो शब्द शब्दलाई केलाएर फिल गरेर अनि आफू डुबेर चाहिँ गायक गायिकाहरूले गाइदिनु पर्दो रहेछ। सङ्गीत मात्रै राम्रो निस्केर पनि नहुने रहेछ, त्यसलाई कतिको फिलिङ दिन सकिन्छ। अहिले मलाई अनुभूति हुन्छ के, मैले साई सेन्टरमा गाएँ भने मलाई त कस्तो रुनु मन लाग्यो, यो त हजुरले गाउँदा भजन गाउँदाखेरि कस्तो डुबेर गाउनु भएको भन्छन्, त्यो शब्द शब्दले मलाई छुन्छ के, छुन्छ।
0: हुन त पारिवारिक जीवनकै कुराकानी नै भइरहेका छन्, तर पनि अब पारिवारिक जीवनको कुरा गर्नुपर्दा अहिले चाहिँ यहाँको अब भनौँ न
1: मेरो छोरा बुहारी दुईवटा नाति अस्ट्रेलियामा छन्, राम्रो छ, जब राम्रो छ होइन, तर पनि अब देशको राजनीति स्थिति परिवर्तन भएको छ, आऊ तिमीहरू भन्छु म। मेन चाहिँ यो देशमा सिस्टम राम्रो हुनु पर्यो, कानुन राम्रो हुनु पर्यो, राम्रोलाई पुरस्कार र नराम्रोलाई कडा दण्ड दिएको खण्डमा यो देश परिवर्तन हुन्छ। बालेन शाहको प्रधानमन्त्रीसिपमा हामी धेरै आशावादी छौँ, म त राजनीति शास्त्रमा पढेको पढाएको हो होइन, त्यसैले गर्दा मैले केटाकेटीहरूलाई भन्छु, तर एकचोटि बाहिर गइसकेपछि चाहिँ प्राय फर्किनलाई चाहिँ गाह्रो हुँदो रहेछ।
0: हजुर,
1: सबैको अहिलेको समय नै परिवर्तन भयो क्या बहिनी, अब हामीले सोचेको जस्तो हुँदैन,
0: सबै घरको कहानी भइसक्यो,
1: भइसक्यो। छोरी ज्वाइँ युकेमा छन्, राम्रो काम गरिरहेछन्, राम्ररी बसेका छन्, म ह्याप्पी नै छु। अब कहिले अस्ट्रेलिया जान्छु, खुट्टाले साथ दिएछौँ, कहिले युके जान्छु र हामी खुसी नै छौँ, र मैले अहिले नेपालमा बसेर यस्तै ध्यान दिन सकेको छु।
0: हजुर, एकदमै राम्रो
1: आफ्नो देशमा।
0: यो जिज्ञासा चाहिँ मैले किन राखेको भने, यहाँको यो राम्रो प्रतिभा होइन, जस्तो यहाँको बुवाले मिठो मुरली बजाउनुहुन्थ्यो रे भनेर भन्नुभयो, त्यो पारिवारिक साधनाको कारण नै हजुरलाई त्यो खालको साधना आएको पनि हुनसक्छ, अथवा पूर्वी पहाडको त्यो सुन्दर हराभराले पनि त्यो प्रेरित गरेको हुनसक्छ, त्यस्तै यहाँको त्यो साधनाको प्रभाव चाहिँ यहाँको सन्तानमा परेको छ कि छैन?
1: धेरै परेको छ, धेरै राम्रो गाउँछन् मेरो छोरा र छोरीले। नेपाल नेपाल आउँदाखेरि तिमीहरू रेकर्ड गर्ने हिसाबले आऊ है, रेकर्ड इज रेकर्ड। मेलोवा देवीको कहिलेको रेकर्ड अहिले बज्छ नि होइन। मेरो एउटा म छुटाउँदिनँ यो कुनै अन्तर्वार्तामा पनि, मेरो मामली हजुरबा स्वर्गीय अडिमर्दन मास्के जलजले, उहाँले हामीलाई सन्ध्याकालीन भएपछि भजन गाउन आऊ, ए बुढाबुढी हो ल सन्ध्याकालीन भयो भजन गाउन आयो भने शिव मन्दिर उहाँहरूले नै बनाउनु भएको, हार्मोनियम दुखी तबला मामाहरूसँग बसेर हामी भजन ताली पिटी पिटी गाउँथ्यौँ।
0: उतिखेर जलजला तेह्रथुममा,
1: तेह्रथुम हो, मामली हो मेरो, अनि हामी गएको बेलामा जहिले पनि भजन गाउने, त्यो भजनबाट मेरो सङ्गीतको बेस बनेको हो। त्यसपछि चाहिँ आधुनिक गीत, राष्ट्रिय गीत, लोकगीत यस्तै यस्तैहरू गाएर अनि अगाडि बढेको हो। र मेरो श्रीमान पनि एकदमै मिठो स्वर छ, दुःख त आफ्नै हो, मेल भोइसमा रेकर्ड गराउन भेनाजु भनेर कराइरहेछन्, उहाँले आँट गर्नुहुन्छ होला मेबी, होइन उहाँ नै सङ्गीत बुझ्ने अनुरागी के
0: सङ्गीतको अनुरागी,
1: अनि त्यसपछि मलाई सल्लाह दिनुहुन्छ तिमीले यो शब्दमा यसरी उच्चारण गर न यो शब्द, तर अब सबैले गायिकै हुनुपर्छ भन्ने त छैन नि त, होइन। अनि मेरो छोरा पनि यस्तो राम्रो गाइदिन्छ, छोरी त नेपालमा सानो परिमा फर्स्ट भएको, सुगारीका केसी बहिनीले दिजु मिस नेपाल हुनलाई सहयोग गरिदिनु होला भनेको, तर ऊ युके पढ्न गयो, उहाँ पनि उसले राम्रो काम गर्यो, नेपाली स्टुडेन्टको अध्यक्ष भएर नाटकहरू देखाएर सबै गीत सीत गाउने नाच्ने सबै गरिरहेछ, कोरियोग्राफर पो छ ऊ त,
0: कलाको प्रभाव परेको
1: छ, बुहारी पनि गाउँछ, मेरो परिवार भजन गर्यो भने कोही अरूको चाहिँदैन, सबैले हाम्रो परिवारबाटै सम्पन्न हुन्छ, साई भजन लगायो भने, गृह भजन लगायो भने
0: सबैजना रमाइलो छ।
1: हामी
0: बिल्कुलै अन्तिममा छौँ दिदी, यहाँको परिवारका कुराहरू पनि हामीले गऱ्यौँ, होइन, यो सङ्गीतमा लागेका मानिसहरूका कहिलेकाहीँ तलमाथि दुःख सुखका पलहरू आइरहन्छन् रे, होइन, यहाँको जीवनमा कहिलेकाहीँ त्यस्तो खालको पल छ जुन पल चाहिँ यहाँलाई भुल्नै नसक्ने टाइपको त्यस्तो कुनै पल आएको छ, सम्झिनुहुन्छ आज?
1: म्युजिक इज अ डाइरेक्ट ट्रेनिङ अफ माइन्ड, मैले किताबमा पनि लेखेको छु, त्यो कस्तो हुँदो रहेछ भने मनराज भाइले कम्पोज गर्नुभयो होइन त्यो भजन, मेरो दिदीलाई डर नराम्रो रोग लागेर दिल्लीमा थियो, अपरेसन भइरहेको थियो, 15 घन्टाको अपरेसन, त्यो बेला यहाँ डेट पायो दिदी आउनुहोस् भन्नुभयो, मेरो स्वर त लाग्दै लाग्दैन, माथि हाई पिचमा जानै सक्दैन, यति दुखी भएर म फर्केँ घर, म आई कान फर्गेट क्या त्यो त्यो, अनि यहाँ चाहिँ मेरो सर्टिफिकेट बन्दै थियो, अनि भाइले अनि ठिकै छ भाइ म पनि अब बुढी भइसकेँ, म गाउनु नसक्ने नै भएको रहेछु है, ठिकै छ, तर मैले मनमा चाहिँ के भने मलाई यो यो कुराले चाहिँ मलाई माइन्ड स्ट्राइक भएको छ, मैले त्यसरी नत्र त म त गाउनु सक्ने मान्छे हो, मैले युकेमा पनि प्रोग्राम देखाउँथेँ, हङकङमा पनि प्रोग्राम देखाउँथेँ होइन, पछि सर्टिफिकेट लिन आउँदाखेरि चाहिँ अनि भाइ एकचोटि गरौँ त, अलिकता त्यो सेलाइसकेको थियो क्या त्यो प्रब्लम, अनि भाइ एकचोटि प्र्याक्टिस गरौँ त भनेर नि हार्मोनियम लिएर गर्दाखेरि त फेरि राम्रै गाएँ, भनेपछि म्युजिक इज डाइरेक्ट ट्रेनिङ अफ माइन्ड रहेछ, अनि त्यसपछि चाहिँ दिदी भयो त ल अब रेकर्ड गरौँ, चन्द्रकला दिदीको शब्द मनराज भाइको त्यो सङ्गीत कम्पोजिसन, जलमा थलमा आकाश पातल कुन नगरीमा छौ भगवान, आशक दियो बालेर बस्छु अब त दर्शन देऊ भगवान।

0: सुख पनि धेरै अनुभूति छ मलाई, सुखी खुसी भएको अनुभूति. अर्को कुरा चाहिँ म कलेजमा पढाउँथेँ, 2-3 पिरियड लिन्थेँ जाडोमा चिसोमा, अनि त्यो रगडिँदा रगडिँदा त मेरो ठेला उठेछ के घाँटीमा. अनि पुट्टपर्ति साई बाबाको जाने लु सेलेक्सन गर्ने हो अडिसन ल आउनुहोस् भन्यो. म त रेडियोको गायिका तर भक्तिभाव त छ ममा, तर मेरो नोटेसन लागेन, मैले गाउन पाइनँ. मेरो दिदीले चाहिँ गाउनु पाउनु भयो. अनि मैले के भने मैले गाउनु नपाए पनि मेरो दिदीले गाउनु पाउनु भयो, त्यहीँ गएर म ट्रिटमेन्ट पनि गर्छु भनेर म पुट्टपर्ति गएँ बुद्ध पूर्णिमामा.
1: हजुर हजुर
0: गएँ. ओ माई गड, म त यस्तो मतलब बाउको माया नपाएपछि म भगवान्तिर लागेँ. भगवान्लाई नै मैले आमा बुवा माता पिता सबै सम्झेको छु भने आज भगवान्कै ठाउँमा मैले यस्तो गर्ने, तर त्यो मेरो कन्डिसनले हो नि त. मैले 3 पिरियड 4 पिरियड लिनु पर्थ्यो, अब 45-45 मिनटको पिरियड हुन्थ्यो, त्यो गर्दा गर्दै त यहाँ ठेला उठेछ के.
1: हजुर.
0: तर पछि गएर त्यहीँ गएर मलाई त्यहाँ हस्पिटलमा ऊ गरेँ, निको भयो. अनि थेरापीहरू गरेपछि फेरि म गाउन गरेँ. त्यो क्षण मलाई अति अति पीडादायी भएको छ.
1: हजुर हजुर, कहिले कहीँका यस्ता नमेटिने पलहरू पनि हुन्छन् होइन.
0: म रोएको छु, धेरै रोएको छु.
1: तर पनि अब अहिले कति राम्रा राम्रा गीतहरू गाइराख्नु भएको छ त होइन, ती कुराहरू त सबै ओझेलमा परिहाले नि होइन. हजुर, अब हामी अब अन्तिम भन्दा भन्दै पनि निष्कर्ष अब चाहिँ पक्कै पनि अन्तिममा आइसकेका छौँ होइन. दिदी, यतिका समय यो साहित्य सङ्गीतमा उर्वर हुनुभयो, किताब पनि लेख्नु भएको छ होइन, अहिले आत्मकथा पनि निकालिसक्नुभयो, बजारमा आएको छ, सबैले रुचाउनु भएको छ, गीतहरू पनि गाउनु भएको छ. पछिल्लो टाइममा यो भनौँ न प्रकाश आयमीले लेखेको गीत सबैले रुचाउनु भएको छ होइन. यसो जिन्दगीलाई फर्केर हेर्दा मैले के उपलब्धि हासिल गरेँ होला जस्तो लाग्छ यहाँलाई?
0: अब एकाडेमिकतिरबाट पनि मैले गरेको हो होइन, त्यो आफ्नै एउटा इज्जत पनि छ होइन. तर मैले जति सङ्गीतमा मैले देन दिएँ, भजनहरूमा जसले सुन्छन्, आधुनिक गीत सुन्छन्, राष्ट्रिय गीत सुन्छन्, म देशप्रेमी हो मान्छे होइन, मलाई देशको साह्रै माया लाग्छ. तर मैले जहाँ जान्छु नि मैले गाइदियो भने सबैबाट माया पाउँछु, त्यो नै मेरो सम्पत्ति हो. म अस्ट्रेलिया गएँ, यो किताब पनि बोकेर गएको थिएँ साहित्य त्यो सम्मेलन पुरस्कार सम्मानित गर्ने, अनि म किताब बोकेर गएँ. अनि त्यो अस्ट्रेलिया जस्तो ठाउँमा भर्खर गइरहेछु, अनि स्क्रिनमा मेरो यति ठुलो फोटो राखेर मेरो विषयमा सबै बोलिदिनु भयो. त्यो गर्दाखेरि मलाई अरू केही चाहिँदैन क्या, म सबैबाट माया पाएँ. गुमाउनु त धेरै कुराहरू गुमाएँ होला, आफूले सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन होइन, तर जे गरेको छु मलाई भगवान्ले प्रसिद्धता नपाए पनि म सर्भाइभ चाहिँ आनन्दित भएर सर्भाइभ गर्न सक्छु म.
1: हजुर, जीवनको सबैभन्दा ठुलो खुसी नै
0: खुसी यही हो मेरो.
1: सबै माझ मथुरा प्रधान श्रेष्ठ भनेर बाँच्न पाउनु भएको छ, यहाँभन्दा ठुलो उपलब्धि के हुन सक्छ?
0: छुट्टै प्रकारले मलाई हेरेका रहेछन्. प्रकाश आइमीजीले लेख्नुभयो, गायिकामा प्रथम गायिका हो जसले आत्मा कथा लेखेको प्रथम भनेर यत्रो ठुलो प्रोग्राममा बोलिदिनु भयो. त्यस्तै हो मेरो खुसी.
1: हजुर, यहाँलाई धेरैले एकदमै बौद्धिक गायिकाको रूपमा पनि
0: बौद्धिक गायिका भन्नुभएको छ. एकजना हाम्रो अहिले अमेरिकामा हुनुहुन्छ, गोवर्धन पूजारी हुनुहुन्छ, अहिले अमेरिकामा हुनुहुन्छ, उहाँले बौद्धिक गायिका मथुरा प्रधान लेख्नुभएछ.
1: हजुर, है कस्तो राम्रो. एकदमै खुसी लाग्यो दिदी. अब जाँदा जाँदै यहाँलाई एकदमै आफूले गाएका गीतहरू मध्ये पनि आफूलाई आहा भनेर लागेको गीत सायद त्यही प्रकाश आयमी सरले लेख्नु भएको गीत होला.
0: यसमा मेरो साह्रै मुड आएको छ क्या, मुड एकदमै. त्यो बेला तपाईँको त घाँटीमा सरस्वतीले नै बास गर्नुभयो क्या हो भने भन्ने के.
1: हजुर हजुर, एकदमै फिलिङ्समा
0: गाएँ. अर्को मलाई यो अनिदो मेरो आँखालाई सोध तिम्रो यादमा कति रात छटपटाएँ भन्ने चाहिँ नवीन श्रेष्ठको शब्द, अनिल साईको सङ्गीत, यो पनि मैले भिजुअल गरेँ. अनिदो

0: यहाँको जिन्दगीका कथाभित्र छिरेर हामीले आज कुराकानी गऱ्यौँ। हामीलाई समय दिनुभयो, रेडियो नेपालमा आइदिनुभयो, आफ्ना जीवनका कथाहरू सुनाइदिनुभयो, सबैमा सेयर गरिदिनुभयो। हामी अनगिन्ती धन्यवाद भन्छौँ यहाँलाई।
1: हस्, थ्याङ्क यू सो मच बहिनी, म एकदमै आभारी छु। र मैले अलिकता यो सङ्गीत साधना जति पनि श्रोताहरूले सुनिराख्नु भएको छ होइन, यो कार्यक्रम रेडियो नेपालबाट प्रसारण हुने उहाँहरू सम्पूर्ण श्रोताहरू, साहित्य सङ्गीत प्रेमीहरू सम्पूर्णमा मेरो सप्रेम नमस्कार छ। जय गीत जय सङ्गीत भन्छु।
0: अहिले सुन्नुभयो प्रतिष्ठित गायिका मथुरा प्रधान श्रेष्ठका जीवनका कुरा। यो कार्यक्रमलाई हामीले दुई भागमा बाँडेका थियौँ। कार्यक्रमको पहिलो भाग गत हप्ताको कार्यक्रमभित्र प्रस्तुत गर्यौँ भने कार्यक्रमको दोस्रो भाग आजको कार्यक्रममा यहाँहरूले सुन्नुभयो। यहाँहरूलाई सङ्गीत साधना कार्यक्रम कस्तो लागिरहेको छ हामीलाई इमेल पठाउन नभुल्नुहोला। हौस् त, आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै कलाकारका सङ्गीत साधनाका कुरा लिएर आउने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पहल शुभ रहुन्।

0: झन्डो आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सभामुख डोलप्रसाद अर्यालले संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले जनता र संसदबीच विश्वास, संवाद र उत्तरदायित्व जोड्ने लोकतान्त्रिक सेतु सांसदहरू भएको उल्लेख गर्दै जनताका आवाज अपेक्षालाई संसदको निर्णय प्रक्रियासम्म पुर्याउने र जनतामाझ स्थापित गर्ने दायित्व नै जनप्रतिनिधिको सार भएको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले 166 विधेयकलाई प्राथमिकताका आधारमा सरकारले संसदमा दर्ता गर्ने कानूनहरूको मस्यौदाको सूची र कार्यतालिका संघीय संसदमा पठाइसकेको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी कानून मन्त्री गौतमले आगामी आर्थिक वर्ष 2083-84 लागि संघीय संसदमा पेश गरिने 97 नयाँ र 69 संशोधन गर्ने विधेयकको संख्या कायम गरिएको जानकारी गराउनुभयो। उहाँले प्रचलित कानूनको सुधार तथा थप नयाँ कानून निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाउन प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ बनाउनु पर्ने विधेयकको पहिचान गर्न मन्त्रालयले आगामी आर्थिक वर्षलाई कानून निर्माण तथा सुधार वर्षका रूपमा घोषणा गरेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कुनै हतार तथा अध्ययन बिना विधेयक नल्याइएको भन्दै त्यसले अघिल्लो सरकारले नै अध्ययन गरी तयार गरेको प्रतिवेदनको मूल सुझावका आधारलाई ग्रहण गरी मूर्त रूप दिन विधेयक ल्याइएको बताउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित 2 महासन्धिसँग सम्बद्ध प्रोटोकल अनुमोदन गरेको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदन गरेको हो। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोग सहित 3 आयोगका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन 2081-82 र समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्नुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक 2083 प्रमाणीकरण गर्नुभएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाउनुभयो। बैठकमा सांसदहरूले अस्थायी करार र ज्यालादारी कर्मचारीको रोजगारीको सुरक्षा माग गर्दै सिंहदरबारमा आन्दोलनरत रहेको भन्दै करिब 50,000 भन्दा बढी कर्मचारीलाई बेरोजगार बनाउने काम नगर्न र समस्या समाधान गर्न माग गर्नुभयो। राष्ट्रिय सभाका सांसदहरूले राज्य शक्तिको आडमा केही संचार गृह र नेपाली कंग्रेसका सभापति गगन थापाको घरको गेटमा गाडी राख्नेमाथि छानबिन गरी कडा कारवाही गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा नेपाली कंग्रेसकी सांसद कमला पन्तले वर्षा लागेसँगै बाढी पहिरो र डुबानको उच्च जोखिम बढ्दै गएका बेला विपद व्यवस्थापन गर्ने संस्थामा नयाँ नेतृत्व दिन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो। बैठकमा सांसदहरूले श्रमिक, मजदुर, किसान र बेरोजगार युवाहरूमा दिन प्रतिदिन निराशा बढेको भन्दै सांसदहरूले अत्यधिक मूल्यवृद्धि तत्काल समायोजन गर्न सरकारले तत्परता देखाउनु पर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरूलाई चिन्ता नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज होटल संघ नेपाल हानका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई बलियो आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध गर्नुभयो। र जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि शुक्रबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेकाले कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो। यस्तै भोलि बिहिबार र पर्सि शुक्रबार देशभर साधारणतया बादल लाग्ने, हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा, हिमपात तथा पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसका साथै राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
1: यससँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारणका कार्यक्रमहरू यही पूरा हुन्छ। अब प्रसारण कार्यालय खुमलटारबाट निरन्तर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। केन्द्रीय स्टुडियो सिंहदरबारबाट भने प्रविधि संयोजनतर्फ सुधीर मिश्र, सहयोगी केदार भट्ट अनि उद्घोषक मनुका कुँवर विदा हुन्छौँ। नमस्कार, शुभरात्रि।

जीवन रसका परिधिहरू, जटिलता र वचनहरू अनि उद्देश्यहरूमा निरन्तर लागिरहनु पर्ने निर्विघ्नता जीवनका यात्राहरूमा सरिक रहेका अनाम मान्छेहरू अनि उनीहरूले निर्माण गरेका सुख दुःखका श्रृङ्खलाहरू एउटा सजीव कलाकृति जस्तो प्रतीत हुन्छ। यात्रामा थुप्रै मान्छेहरू भेटिन्छन्। भेटेका धेरैहरू विस्मृतिका काला खाडलहरूमा समाहित हुन्छन्। भेटिएर जान्छन् उनीहरू, तर केही कम मान्छेहरू गहिरो छाप छोडेर जान्छन्। जीवनभर स्मृतिमा अमिट भनेर रहिरहन्छन्। गालोमा फरेर जीवनभर सँगै साथ निभाउँछ भन्नेहरू पनि टाढिन्छन् समयकालमा। आफ्ना बाचाहरूबाट मरिन्छन् उनीहरू, तर बाटो बदल्नेहरूको स्मरण कहिले पुरानो बन्दैन। उनीहरू सधैँ स्मृतिको पर्दामा सजीव बसिरहेका।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सअस्तित्वको लागि कार्यक्रम आजका नारी।

0: समानतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98 100 र 103 मेगाहर्ज र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज उपस्थित भइसकेका छौँ। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु, म चन्दा विष्ट। विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वहरूको जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषय उठान गर्ने क्रममै आजको हाम्रो विषय रहेको छ आर्थिक सशक्तिकरणमा महिला, र यो विषयमा कुराकानी गर्नको लागि आज हामीसँग हुनुहुन्छ प्रतिभा सुवेदी। उहाँलाई हामी सहकारी अभियन्ता भनेर पनि चिन्छौँ, लेखकको रूपमा पनि स्थापित हुनुहुन्छ, चर्चित हुनुहुन्छ, यसै गरी अधिकार कर्मीको रूपमा पनि हामी उहाँलाई चिन्छौँ। र नेपालका ग्रामीण महिलाहरू र विपन्नतामा रहेका महिलाहरूको आत्मनिर्भरताका लागि नारी चेतना केन्द्र नेपालको स्थापना गरी वैकल्पिक आर्थिक कारोबारको नमुना प्रस्तुत गर्न पनि उहाँ सफल हुनुहुन्छ। र यसै गरी उहाँको बारेमा भन्नुपर्दा नेपालका विभिन्न प्रदेशका जिल्लाहरूमा बचत ऋण समूह र नारी सहकारी महिला सहकारी संस्थाहरू गठन गरी स्थानीय स्रोत परिचालनमा महिलाहरूको क्षमता दक्षता विकास गर्नमा पनि उहाँको त्यत्तिकै योगदान छ। गरिबी नै नेपालको समस्या हो भने आर्थिक सशक्तिकरणका लागि परेर देशमा रहेका अझ भनौँ ग्रामीण क्षेत्रमा रहेका महिलाहरूलाई आत्मनिर्भरतातर्फ अग्रसर गराउने कार्यमा उहाँको ठूलो योगदान रहेको छ। यही कुरालाई मनन गर्दै आजको यो भेटवार्ता हामी गर्न लागेका छौँ। यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत गर्छु प्रतिभा म्याम।
1: हजुर, धन्यवाद।
0: कार्यक्रम सुरुवात गर्नुभन्दा अगाडि हामी सहकारीको एक सशक्त अभियन्ता लेखक अधिकार कर्मी प्रतिभा सुवेदीको जीवनीलाई आज सुन्न चाहन्छौँ। छोटो जीवनी अनुभवलाई हामी यहाँहरूमा आज राख्न लागेका छौँ।
1: नमस्कार, म प्रतिभा सुवेदी। मेरो जन्म काठमाडौँमा भएको हो। त्यही पनि हाम्रो समयमा चाहिँ नि बुवा आमाले छोरीहरू शिक्षिका नै हुनुपर्छ भन्ने धारणा राख्नुहुन्थ्यो, र बिए पास गरिसकेपछि वान इयर बिएड नै पढ्न पर्छ तिमीहरूले भनेर हामीले पढ्यौँ। अनि त्यसपछि चाहिँ मैले मलाई अर्थशास्त्रमा एमए पढ्न एकदमै मन थियो, र त्यो पुरा गरिसकेपछि फेरि पढेँ। जीवन त सङ्घर्षमय नै रह्यो, अर्थशास्त्रमा

0: अन्त यस्तो रहेछ कि ओहो, ग्रामीण महिलाहरूकै लागि चाहिँ कुनै एउटा आत्मनिर्भरता उन्मुख कार्यक्रमहरू गर्नु पर्यो भन्ने मनमा त लागिरहेको थियो, बाटो चाहिँ थाहा थिएन। प्रजातन्त्रको पुनर्स्थापना भयो 47 सालमा, सङ्घ संस्थाहरू पनि खोल्ने अवसर भयो, र त्योभन्दा अगाडि पनि म चान्नी जोशी दिदीसँग महिला विकासमा काम गर्थेँ र केही कामहरू सिकेको थिएँ। तर मैले चाहिँ नि यो संस्था दर्ता गरेर महिलाको आत्मनिर्भरता, महिलाको हातमा पैसा, एउटा गरिबी निवारणको काम गर्नुपर्छ भन्दा मैले संस्था दर्ता गर्नलाई 7 जना साथी पाउन मुस्किलले मलाई कसैले पनि पत्याए थिएन। तर बिस्तारै बिस्तारै गर्दै गर्दै गर्दै जाँदाखेरि आज चाहिँ नि महिला आत्मनिर्भरताको, गरिबी निवारणको, एउटा महिला सशक्तिकरणको नमुना नै स्थापना गर्न सकेकोमा आफूलाई पछाडि फर्केर हेर्दाखेरि लगातार गरिराख्यो भने चाहिँ जे पनि सम्भव हुने रहेछ जस्तो लाग्छ।
1: यो यात्राक्रमलाई जहिले जहिले फर्केर हेर्नुहुन्छ, कस्तो अनुभव हुन्छ?
0: त्यसले चाहिँ कहिलेकाहीँ त भावुक पनि बनाउँछ, तर त्यसले आत्मबल पनि विकास गर्छ। ओहो, हामी दुईजना मात्रै महिलाहरू पनि नेपालको जुनसुकै ठाउँबाट हामीलाई टेलिभिजनमा, यस्तै तपाईँहरूको रेडियो अन्तर्वार्तामा ग्रामीण महिलाको समूहहरूले देखेपछि, तपाईँहरू जस्तै नारी चेतनाको महिला जस्तै बलियो बनाइदिनुहोस् न हामीलाई भनेर टेलिफोन आउँथ्यो, अनि बोलायो भने जाने, डराउँदै नडराउने, नेपाल हेर्ने पनि इच्छा,
1: हजुर,
0: महिलाहरूसँगको एउटा सामिप्यता। अनि त्यति बेला भर्खर भर्खर जेन्डर एन्ड डेभलपमेन्ट भनेर कुराहरू आएको थियो, एउटा तालिम पनि थिएन, थाहा पनि थिएन। हामी चाहिँ आत्मविश्वासको विकास भनेर महिलाहरूलाई, महिला हुनुको पीडा, महिला हुँदाको आत्मसन्तुष्टि, समस्या के छ, कसरी बाहिर आउने, यो तालिमहरू गर्थ्यौँ। आखिरमा चाहिँ नि थ्योरी पछि पढेपछि, खोज्दै गएर पढेपछि जेन्डर एन्ड डेभलपमेन्ट रहेछ, ए यही नै रहेछ हामीले गरेका कुरा त भन्ने पनि भयो। अनि मैले हाम्रो जस्तो एउटा मिडिल लेभल वर्कर्सहरूलाई चाहिँ न नेपालीमा किताबहरू छ न केही छ, जेन्डर भने कि एउटा प्रबुद्ध वर्ग माथिल्लो हाई क्लास पढेका मान्छेले मात्रै ट्रेनिङ गरिरहेको थियो, पिरले मैले महिला पुरुषसम्म विकास भन्ने पुस्तक पनि लेखेँ कि यो सबैलाई चाहिँ थाहा होस्, यो के हो सशक्तिकरण, के हो महिला पुरुषसम्म विकास, कि खालि जार्गन जेन्डर एन्ड डेभलपमेन्ट इम्पावरमेन्ट मात्रै भनेर त आम महिलाले त बुझ्दैन नि। त्यसका लागि पनि मलाई लेखनमा पनि जति म समुदायमा जान्थेँ, जति महिलाका कथाहरू सुन्थेँ, आफूले जति जति हन्डर ठक्कर पायो, अब त्यो जहाँ गयो छक्क,
1: अहिले पनि ती ग्रामीण दिदी बहिनीहरू जो कृषि पेसामा लागिराख्नु भएको छ, जसले घरको दायित्व निर्वाह गर्दै वन घाँस दाउरा गर्दै आफ्नो परिवारलाई सम्पन्न गर्नलाई सक्षम हुनुहुन्छ, उहाँलाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ, त्यो स्तरसम्म कसरी पुर्याउन सकिन्छ भन्ने अनुभव चाहिँ जहिले पनि त्यो दिदी बहिनीहरूको कथा पनि याद आउँछ होला,
0: एकदम आउँछ। अनि फेरि अब कुनै एउटा बनी बनाऊ प्रेक्सिप्सन लिएर कुनै पनि समुदायमा गएर हुँदैन, त्यो समुदायकै मान्छेहरूसँग बसेर तिनै एउटा अवस्था विश्लेषण, उहाँहरूसँगैको अन्तर्क्रिया, अनि त्यसरी गर्दै गर्दै अवस्था विश्लेषण, अनि उहाँहरूसँगै के गर्ने त अब यो गाउँमा भनेर योजना बनाउने, सँगै सँगै सबै काम गर्दै गएपछि चाहिँ त्यसमा चाहिँ समुदायको एउटा आफ्नो ओनरसिप,
1: स्वामित्व।
0: अनि जबसम्म चाहिँ संस्थामा, कुनै पनि समुदायमा त्यो नेतृत्ववर्गले स्वामित्व लिँदैन, त्यहाँ स्वामित्व हुँदैन, त्यो सफल पनि हुँदैन, त्यो सिक्यौँ हामीले। यति काम अब नारी चेतना केन्द्र नेपाल अब 30 वर्षमा आइसक्यो, त्यो आउँदाखेरि हाम्रो सिकाइहरू चाहिँ नि पढेको महिलाहरू, नपढेको महिलाहरू, अब कतिजनाले आउनुहुन्थ्यो, मैले त पढाएको छैन दिदी, कसरी संस्था चलाउने, अनि इन्फर्मल समूहहरू हुन्थ्यो, अनि हामीले चाहिँ हामी दुवै थरीसँगै आयौँ भने चाहिँ नि सम्भव छ भन्थ्यौँ। अनि त्यसपछि अब बचत गर्यो, कहिले त लगानी गर्न पनि आउँदैन थियो महिलाहरूलाई, पैसाको लेनदेनमा त महिलाहरू त धेरै पछाडि थिए नि, बल्ल बल्ल एउटालाई लगानी गर्थे, अनि त्यसले केही कारण नत्र भनेदेखि त पैसै महिलाहरूसँग नभएर पैसा चाहियो भने घरको थाल अङ्खराहरू चाहिँ साहुका राख्नु परेको कथाहरू अहिले पनि भन्नुहुन्छ उहाँहरू, जबकि उहाँहरूको हातमा अहिले पैसा छ। त्यो पैसा कसरी भयो भन्दाखेरि एक दिनमा भएको होइन, बिस्तारै बिस्तारै पहिला समूह भयो। अब
1: महिलाहरूको आत्मनिर्भरतासँगै आर्थिक सशक्तिकरणको पाटो जोडिएको छ, र आर्थिक सशक्तिकरणको पाटोमा ग्रामीण महिलाहरूको कुरा आउँदा सधैँ प्रतिभा सुविधा नारी चेतना केन्द्र पनि जोडिन आउँछ नि, होइन म्याम? नारी चेतना केन्द्र स्थापना गर्नु, त्यसपछि आफैले त्यो आर्थिक सशक्तिकरणको लागि र महिला सवालका विविध पाटोलाई समेटेर पुस्तकै तयार गर्नु, र यहाँले भने जस्तै यो प्रसङ्गमा भन्नुभएको थियो यहाँले, महिला पुरुषसम्म विकास हामीले यहाँहरूले नै लेखेको

0: किताबहरूको पन्नाहरू पल्टाउँदै महिला सवालका विविध विषय र पाटोहरूलाई केलाउने मौका पनि पायौँ। यसको लागि त हामी सधैँ आभारी छौँ, धन्यवाद पनि यहाँलाई। विभिन्न पक्षमा नेपाली नारी यहाँको पुस्तक, यसै गरी नेपाली वुमन राइजिङ, महिला पुरुषसम्म विकास, यो चाहिँ नेपाली महिलाको अवस्था र आर्थिक सशक्तिकरणको पाटोलाई पल्टाउनुको लागि, बुझ्नको लागि यसले सहजीकरण गरिरहेको छ भन्ने हामीलाई लाग्छ पनि, होइन?
1: हजुर,
0: एउटा पाटो मात्र होइन, आफै सशक्त हुनु, आफै दोहोरो तेह्रो दायित्व निर्वाह गर्दै, आमाको, जीवन साथीको, छोरीको, बुहारीको भूमिका निर्वाह गर्दै, लेखकको रूपमा, अधिकार कर्मीको रूपमा, सहकारीको अभियन्ताको रूपमा यसरी अगाडि बढिरहँदाखेरि यो समयको तालमेल
2: सम्भव भयो भने, जस्तो पहिले लेख्न चाहिने म पढ्थेँ, मेरो हबी चाहिने पढ्ने, पढिसकेपछि म नोट गर्ने र कतै पनि गाउँमा गइसकेपछि पनि डायरी मेन्टेन गर्ने, स्टोरीहरू लिने, समुदायसँग, मानिसहरूको, महिलाहरूको, विशेष गरेर जीवनको दैनिकीसँग सम्बन्धित भएर नजिकैबाट हेर्दाखेरि मलाई लेख्ने प्रेरणा आयो। अब एउटा कुनै सुविधा छैन, एउटा सानो घर छ, ती चुलो छ, ती एक छेउमा बाख्रा पालिया छ, ती मान्छे बस्या छ, त्यो पनि मान्छे बाँचिरहेका छन्। अब एकदम किताबहरू, यो नेपाली वुमन राइजिङ संसारभरि गइसकेपछि म किनोट स्पिकर रूपमा, मुख्य वक्ताको रूपमा धेरै देश देखेँ। अब एक पटक क्यानाडा जाँदाखेरि यति हिउँ परेको, त्यो हिउँ महिनामा चाहिँ ढोका फेर्ने, गाडीको पाङ्राहरू नै फेर्ने, ओहो यो त धनी देश रहेछ, यस्तो चिसो भए पनि बाँच्दा रहेछन्, हामी कहाँ हिउँ पऱ्यो भने त के गर्ने होला भन्ठाने। अनि त्यसको एक दुई वर्षपछि म जुम्ला गएँ एउटा कार्यक्रममा, त्यस्तै महिलाहरूले तालिम गरिदिनु, हामीलाई बलियो बनाइदिनु भन्ने बेलामा त्यहाँ पनि हिउँ परेको छ। अब एउटा सानो घर छ, झ्याल पनि छैन, बत्ती पनि राति त्यो एउटा दाउराको ओसल्ला बाल्या छ, बिहान उठ्दाखेरि मुखभरि नाकभरि कालो भइसकेको छ, तिन महिना त राडी पाखी बुनेर नै मान्छेभित्र बस्या छ, अनि त्यहाँ पनि बाँच्या छ। खेतीको नाउँमा पनि आलु हुन्छ, अनि एउटा जौ हुन्छ, अनि तालिम गर्न गएको छ, महिलाहरूसँग कुरा गरिराख्या छ, घाम लाग्यो कि उनीहरू दौडेर जौ पिट्न जानुपर्छ कि नत्र भने हुँदै हुँदो रहेनछ। अब जस्तो परिस्थितिमा पनि मानिसहरूले चाहिँ आफूलाई बचाउन जाने आउँदो रहेछन्। यी कुराहरू पनि मैले अहिलेको किताब मेरो पहिचानमा चाहिँ मैले यो अनुभवहरू, मैले के देखेँ नेपालको गाउँ गाउँमा, विकसित देशमा मैले के देखेँ, र महिलाको आँखाबाट, बालिकाको आँखाबाट के हुनुपर्छ, र उनीहरूको एउटा आत्मनिर्भरताको लागि चाहिँ हामीले त एउटा बिन्दु जस्तो कार्यक्रम त नमुनाको रूपमा राख्यौँ। अब ती कार्यक्रमहरू चाहिँ नि अर्कोले पनि कपी गर्न सक्ने थोरै लागतमा, त्यस्तो विधि डोनरको छ्याल्ल ब्याल्ल पैसा भएको संस्था पनि होइन नारी चेतना केन्द्र, तर हाम्रो 14-15 ठाउँमा आफ्नै घर छ। हजुर, नारी चेतना केन्द्रमा पनि हामीले भोलन्टियरै गरेर आफ्नो भवन पनि बनाएछौँ, एउटा दिगो किसिमले।
0: अहिले चाहिँ यहाँको सङ्घर्ष होइन, यहाँको त्यो कुराहरू, दोहोरो तेह्रो दायित्व निर्वाह गरेर अगाडि बढ्दाखेरि सहज त पक्कै थिएन।
2: दिनभरि काममा गयो, अनि ट्राभल पनि त्यतिकै गर्यो, बसेर लेख्यो, ती पनि लेख्यो, अनि आएपछि चाहिँ मलाई चाहिँ लेख्नै पर्ने, मेरो अरू हबी सिनेमा हेर्ने यस्तो त्यस्तो केही पनि छैन, मेरो हबी भनेको चाहिँ लेख्नै पर्ने, त्यो चाहिँ एउटा हिँड्ने, कति जाँगर आएको जस्तो लाग्छ अहिले फर्केर।
0: हजुर हजुर, यही कुरालाई अहिले जोड्न चाहे, नारी चेतना केन्द्र यो ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरणको लागि एउटा आधारै बन्यो नि त, होइन?
1: हजुर,
0: यसबाट धेरै जुट्नु भयो। आज हामी आर्थिक सशक्तिकरणमा, महिला सवालमा केन्द्रित रहेर यो कुराकानी गरिरहेका छौँ। साँच्चै जुम्लाको विपन्नता हेर्दै र विकसित राष्ट्रका सम्पन्न सहरहरू डुल्दै गर्दाखेरि महिलाको आर्थिक अवस्था, आर्थिक सशक्तिकरणको लागि चाहिँ के गर्नुपर्ने रहेछ, साँच्चै के आवश्यकता रहेछ, के महसुस भयो?
2: मलाई के महसुस भयो भने, जब जस्तो अब हाम्रै परिवेशमा मूल समस्या भनेको चाहिँ गरिबीमा बस्नु परेकै हो भन्ने कुरा चाहिँ मलाई एकदम विश्वास छ। किन भन्दा गरिबीको धेरै अनुहार हुन्छ, जब गरिबी हुन्छ त्यहाँ छोराछोरी स्कुल जाँदैनन्, त्यहाँ राम्रो खाना हुँदैन, त्यहाँ स्वास्थ्य उपचार पाउँदैनन्, त्यसकारण समग्रमा चाहिँ यो गरिबी र अभावमा बस्नु हुँदैन। र आर्थिक उपायको लागि चाहिँ नि अब
0: खोजी चाहिँ हुनै पर्यो,
2: खोजी हुनै पर्यो भन्दाखेरि समूहमा बस्ने, आफू आफूले सकेको अलिअलि बचाउने, बचाउँदै जाँदाखेरि सम्भव हुँदो रहेछ। बचाएको पैसा चाहिँ एउटामा लगानी गर्ने, त्यसले बाख्रा नै किन नपालोस्। हिजो बाख्रा पाल्ने मान्छेहरू त आज त गाई भैँसी पालिरहेछन् नि, त्यो त बिस्तारै क्रमिक रूपमा त उनीहरूको बचत पनि बढ्दै गयो। अब तर बचतलाई चाहिँ अनौपचारिक रूपमा मात्रै राखिरहेर पनि हुँदो रहेनछ, किनभने के भन्थे ग्रामीण इलाकामा भने, दिदी यो त बचत सापट लग्या छ, मासु काटिसकेपछि किनेर लगेर पैसा नतिर्या जस्तो भयो, के गर्ने भनेपछि ओहो के गर्ने होला, यसलाई कसरी संस्थागत गर्ने होला त भनेर हामीले त्यति बेला 2048 सहकारी ऐन आयो। त्यसपछि महिलाको यो समूहहरूलाई चाहिँ 25 चाहिन्थ्यो, 25 उहाँहरूको नागरिकता पनि हुँदैन थियो, नाम पनि हुँदैन थियो, र नागरिकता त्यो महिलाहरूको बनाउनेदेखि गाविसमा गएर लिएर 25 भएर नारी चेतना सहकारीहरूमा दर्ता गर्न सुरु गऱ्यौँ। सबभन्दा पहिले चाहिँ काभ्रेमा गऱ्यौँ, त्यसपछि चितवनमा गऱ्यौँ, मकवानपुरमा गऱ्यौँ। त्यो आज ती संस्था चाहिँ हिजोको ए त्यो चोकमा बसेर कसैको पिँढीमा बसेर पैसा गनेको जस्तो होइन, अहिले त संस्था छ, नियम छ, नीति नियम छ।
0: कति नारी चेतना अन्तर्गत यहाँको अभियानमा आबद्ध रहेर यहाँको नेतृत्वमा त कति महिलाहरू आबद्ध भयो, कतिवटा सहकारी छ,
2: विभिन्न ठाउँमा गरेर 25-26 सहकारीहरू स्थापना भएका थिए। अहिले कोही चाहिँ आएक आपसमा आफू मर्ज पनि भएका छन्, कसैलाई चाहिने मर्जरको नाममा अर्काले लडाई फकाई गरेर लगेको कारण पनि छ।
0: अनि कति महिलाहरू
2: अहिले करिब 30,000 भन्दा माथि महिलाहरू सहकारी र समूहमा गरेर एउटा पार्टी पोलिटिक्स भन्दा माथि एउटा संगठित भएका छन्, र उनीहरूले चाहिँ त्यो आत्मनिर्भरता, गरिबी निवारणको कुरा भनेर पैसा मात्रै गर्ने कुरा होइन कि सामाजिक इस्युजहरूमा कसैले कुटै खायो, कसैलाई हिंसा भयो र एउटा कुसंस्कारबाट माथि आउन पनि एउटा सामूहिक बोली भयो नि, र समुदायमा आधारित सहकारीहरूमा चाहिने ती सबै समुदायका समस्याहरू, जलवायु परिवर्तनका कुराहरू, कसरी चाहिने दिगो विकासका कुराहरू, यी सबै कुराहरू साथसाथै गएका छन्।
0: राष्ट्रिय रेडियो राष्ट्रको संचार रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रम आजका नारी सुनाइरहेका छौँ, र कार्यक्रम आजका नारीमा महिला सवाललाई उठान गर्ने क्रममै र योगदान दिन सफल, सङ्घर्षसँगै सफलताको कथा कोर्न सफल महिला व्यक्तित्वहरूको जीवन अनुभव अनुभूति सुनाउने क्रममै आज हामीले आर्थिक सशक्तिकरणमा महिला विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ। सहकारीको सशक्त एक अभियन्ता, लेखक, अधिकार कर्मी, हामी अर्थशास्त्रीको रूपमा पनि चिन्छौँ प्रतिभा सुवेदीसँग, उहाँसँगको यो कुराकानीलाई फेरि पनि निरन्तरता दिँदैछौँ। यहाँले गाउँ गाउँमा गएर समुदाय स्तरमा रहेका हाम्रा आमा दिदीबहिनीहरूलाई समूहमा आबद्ध गर्दै बचत तथा ऋण सहकारीको जुन अवधारणा छ त्यसलाई अगाडि लाँदै गर्दा श्रम, रोजगार र उत्पादनमा विशेष यहाँहरूले आत्मनिर्भरतातर्फ डराउनको लागि यो आयाम लिनुभयो। सहकारी ब्याङ्क भएर होइन, समूहमा श्रम, रोजगार र उत्पादनसँग जोडिनुपर्छ भनेर यहाँहरूले सुरु गर्नुभएको थियो होइन। यसको मूल्य, यसको महत्त्व एउटा छुट्टै छ नि त, यो श्रम, रोजगार र उत्पादन सँगै सहकारी, महिला सशक्तिकरणमा सहकारी, आर्थिक सशक्तिकरणमा सहकारीलाई जोडेर यहाँहरूले जुन कार्य गर्नुभयो यसबारे के भन्न सकिन्छ यो ग्रामीण समुदायमा महिला समूहको शक्तिलाई?
2: अब जस्तो हाम्रो देशमा यो आर्थिक उदारीकरण नीति आएको त धेरै वर्ष भयो
0: हजुर,
2: र अब त्यसपछि असाध्यै धेरै विकास भएको क्षेत्र भनेको वित्तीय क्षेत्र, ब्याङ्कहरूको स्थापना, सञ्चार क्षेत्रहरू एकदमै मौलाए। तर पनि आम महिलाहरूका लागि, विपन्नहरूका लागि चाहिँ ब्याङ्कको सेवा नपुगिसकेको स्थितिमा यो समुदायमा बचत समूहहरू र सहकारीहरूको चाहिँ धेरै ठुलो महत्त्व छ, किनभने त्यो भनेको के हो भन्दाखेरि मूलधारमा भएका ब्याङ्कहरू, वित्तीय संस्थाहरूमा पहुँच नभएकाहरूको लागि चाहिने एउटा वैकल्पिक आर्थिक कारोबार गर्ने स्थान हो, र जसमा चाहिने त्यो उनीहरूको जुन बचतका पैसा हुन्, जुन उनीहरूको पैसा हो त्यसमा चाहिने ब्याङ्कमा चाहिने एउटा सञ्चालकहरूको हातमा हुन्छ र बोनस पनि सञ्चालकहरूका बिचमा बाँडिन्छन् भने, समूह र सहकारीमा चाहिने बोनस, फाइदा सबै निर्णयका हकदारहरू चाहिने त्यो समुदायकै सदस्यहरू हुन्छ, त्यसको एउटा एकदमै राम्रो पक्ष थियो।
0: नेतृत्व त नेतृत्व लिने क्षमताको पनि अभिवृद्धि भयो।
2: त्यो चाहिँ यस्तो, अब जस्तो अहिले हामीले तथ्याङ्क हेर्दाखेरि प्रारम्भिक सहकारीहरू करिब कृषि सहकारी समेत गर्दा 34,000 छन् र त्यसमा चाहिने 14,000 जति चाहिँ बचत ऋण सहकारी छन् र अन्य बहुद्देशीय सिपमूलक अरूहरू छन्, अनि
0: 4,000
2: चाहिँ नि महिलाहरूको मात्रै सहकार, महिलाहरू मात्रैले सञ्चालन गरेका सहकारीहरू छन्।
0: 4,000
2: त्यसमा चाहिँ निर्णयमा महिलाहरू छन्, नत्र भने पुरुष र महिला भएका संस्था सहकारीहरूमा चाहिँ सदस्य मेजोरिटी आदि महिलाहरू छन्, तर निर्णयमा चाहिँ नि एउटा कोषाध्यक्ष अथवा उपाध्यक्ष त्यस्तो मात्रै राखिदिया हुन्छ। तर अब महिलाहरूकोमा चाहिँ निर्णयमा महिलाहरू, महिलाहरूको सहकारीको साधारण सभामा चाहिँ मञ्चमा महिलाहरू धेरै नै देखिन्छन्, त्यो एउटा राम्रो छ। र यो सहकारी क्षेत्रमा चाहिँ नि महिलाहरूको सदस्यता धेरै नै छ, महिलाहरू सङ्गठित पनि भएका छन्, बाहिर आउन पनि सकेका छन्, आत्मनिर्भरतातिर पनि उन्मुख भएका छन्।
0: यी सँगै चुनौती पनि होला नि होइन? हजुर हजुर,
2: अब चुनौतीहरू एकदम धेरै छन्। जस्तो अब विभिन्न सरकारले व्यवस्था गरेका छ स्वरोजगार अथवा बजेटमै कति पैसाहरू छुट्याएको हुन्छ सहकारीलाई, एउटा 3 खम्बे अर्थनीति भनेर धेरै वर्षदेखि हाइलाइट गरिया छ, तर त्यो चाहिँ कहाँ जान्छ त त्यो छुट्याएको रकमहरू चाहिँ पहुँचवाला पार्टीगत हिसाबमा पुरुषका सहकारीहरूमा, त्यसमा चाहिँ महिलाहरूको सहकारीहरूमा चाहिँ ती अनुदानहरू एकदमै कम जान्छन्। उस्तै एकाले चाहिँ लिन सकेका छन्, धेरैले चाहिँ सकेका छैनन्। एउटा त्यतातिर चुनौती छ, अर्को चाहिँ कस्तो चुनौती छ भने अब महिलाहरू पनि अब हामीले काम गरेको सुरुमा त त्यत्रो सबैजना त शिक्षित छिएनन्, प्रौढ शिक्षा पनि सँगसँगै सञ्चालन गर्नु परेको थियो। अब कार्यकारिणी समिति एउटा हुन्छ, त्यो कार्यकारिणी समितिलाई नियमन गर्ने लेखा समिति हुन्छ, अब त्यो लेखा समितिकै महिलाहरू पनि त्यति दक्ष छैनन् कि कार्यकारिणी समितिलाई अनुगमन गर्न सकोस्। अब त्यो आउँदै आउँदै आउँदै गर्दा ती चुनौतीहरू बढ्दा बढ्दा बढ्दा देखिन थाल्या छ। र त्यति मात्रै होइन, अब जुन पहिला सहकारी भनेको एउटा विपन्न कालीगढ मजदुरहरूको लागि खोलिएको संस्था हो, अन्तर्राष्ट्रिय हिसाबमा यसको इतिहास यही छ, तर हामी कहाँ केही वर्ष यता चाहिँ कस्ता चुनौतीहरू थपिए भने सहकारी भनेको पनि ब्याङ्कहरू जस्तो सञ्चालन गर्न खोज्ने, अनि क्षेत्र पनि अब महिलाको त आवागमन पनि एउटा गाविस अहिले नगरपालिकै कत्रो एरिया उ गरेछ, एउटा नगरपालिकामा एउटा सहकारी हुँदासम्म त त्यो अफिसमा सधैँ आउने जाने हेर्ने गाह्रो छ भने अहिलेका ठुला भनिने सहकारीहरू चाहिँ नि एउटा जिल्ला, दुईटा जिल्ला, तिनटा जिल्ला कभर गरेको सहकारी, त्यो हुँदै होइन, त्यो हुनु हुने नै होइन।
0: अब यो चुनौतीको समाधानको पाटो खोज्नु खोजिराखेको होला होइन, समाधानको पाटो चाहिँ के हुन सक्छ यो चुनौतीलाई समाधान?
2: यो समाधानको पाटो जस्तो ऐन 48 आयो, 48 आइसकेपछि नियमावली 49 आयो, अनि त्यसपछि 67 सालतिरदेखि सहकारीमा समस्याहरू देखिन थाले, कहिले कोही भागे भने सुनिन थालियो, कहिले के सुनिन थालियो, त्यो समग्रमा त सबैलाई पर्छ नि त। अनि त्यो सुनिसकेपछि अर्को ऐन फेरि आयो, नियमावली फेरि आयो, तर यहाँ के भयो भने नियमनकारी निकाय जस्तो अब बोर्ड छ, महासङ्घ छ, रजिस्ट्रारको कार्यालय छ, तर ती ठुला भनिने सहकारीहरूलाई चाहिँ नियमन नै भएन। समस्याग्रस्त सहकारीहरू कहाँ धेरै छन् भने काठमाडौँमा, काठमाडौँमा धेरै सहकारीहरू घरै पिच्छे 4-5 साइनबोर्ड देख्नमा आउँछ, अब त्यस्तो त कुनै मर्ज हुनुपर्छ भने हुनु पर्यो, तर यहाँ के भइदियो भने ब्याङ्कहरूलाई सरकारले कि क्यापिटल पुँजी बढाऊ कि मर्ज हो भनेर नीति ल्यायो, सहकारीका अगुवाहरू पनि सबै सहकारी पनि मर्ज हुनुपर्छ, ठुलो हुनुपर्छ भन्ने कन्सेप्टमा गए, त्यो एकदम गलत, त्यो सुरुवात भयो।
0: हजुर, अब हामी यो आर्थिक सशक्तिकरणमा महिलाको कुरा आउँदाखेरि सहकारी जोडिएर आयो होइन, विषयगत हिसाबले, र यसमा यहाँले भने जस्तै अब 34,000 सहकारीमा विषयगत भनौँ न
2: 14,000 छन्, त्यसमै अहिले समस्या आएका छन्।
0: हजुर, यसमा चाहिँ विषयगत हाम्रो दिदी बहिनीहरूको सहकारीले एउटा उदाहरणीय कार्य पनि गरेर देखाएको छ, सबैभन्दा बढी पुरस्कृत हुनेमा महिलाद्वारै सञ्चालित सहकारीहरू पनि परिरहेका छन्, र यसरी हेर्दा साना किसान कृषि सहकारी, स्वावलम्बी सहकारी, महिलाहरूको विभिन्न आर्थिक पक्षसँग जोडेर महिलाहरूले नै सञ्चालन गरेको सहकारी पनि छ, जुन सहकारीले उदाहरणीय कार्य पनि गरिरहेको छ भनिन्छ होइन। यसमा चाहिँ यहाँले यो लामो समयसम्म उहाँहरूलाई नेतृत्वदायी भूमिकामा यहाँ रहँदा अथवा विभिन्न गाउँ गाउँमा पुगेर त्यो समुदाय स्तरमा ती दिदीबहिनीहरूको आर्थिक सशक्तिकरणलाई नजिकबाट हेर्नुभएको छ नि होइन। साँच्चै कसरी आर्थिक सशक्तिकरणको भूमिका निर्वाहमा होइन त्यो कसरी डोर्नु,
2: त्यो चाहिँ कसरी डोर्याउन सकियो भने तपाईँहरूको आवश्यकता नै के हो भन्यो भने उहाँहरूलाई दुई चार पैसा हातमा नहुने, अब माइती मावली गएको बेलामा टिका लगाएर पाएको पैसाले यसो हामीलाई चुरा धागो किन्नुपर्ने, हामीलाई त हातमा पैसै छैन भन्ने त एकदम आउने। अनि तपाईँहरूको हातमा चाहिँ कसरी पैसा हुन्छ त भन्दाखेरि तपाईँहरूसितै भएको पैसालाई कतै पनि दुरुपयोग गर्नु भएन, बरु चिया खान पनि खर्च नगरेर बचाउन सुरु गर्नु पर्यो भनेर सुरु गरे। अब म एउटा यहाँ उदाहरण दिन लायक बछौली नारी चेतना बचत तथा ऋण जहिले पनि पुरस्कृत भइरहेछ, आज त्यहाँ 32 करोडको परिचालन भइरहेछ, जबकि हिजो त्यहाँ बछौलीले रत्नगर नगरपालिकामा पर्छ,
0: हजुर
2: त्यहाँ छ र अहिले चितवनमा हो, र सबभन्दा नजिकै अब राम मन्दिर नारी चेतना कपनमा नै एउटा सफल महिलाहरूको सहकारी बुढा नीलकण्ठ नगरपालिकाले पनि सहयोग गरिरहेछ। अहिले चाहिँ महिलाको सहकारीहरूलाई जुन स्थानीय निकाय स्थापना भयो हामीले सुरु गर्यौँ, हामीले चाहिँ उहाँहरूलाई बाटो नै देखायौँ डोरायौँ। सहकारी भनेको स्वायत्त स्वतन्त्र संस्था हो, त्यहाँ आफै चल्ने मेकानिजम हुन्छ र त्यो एकाकी रूपमा चाहिँ त्यो सफल हुँदैन, त्यहाँ लगातार अन्तर्क्रिया, लगातार ट्रेनिङ, लगातार क्षमता विकासका कुराहरू हुँदै गयो भने चाहिँ नै हिजो 25 रुपियाँ हातमा नहुने महिलाहरू चाहिँ आज चाहिँ हामी 1 करोडको परिचालन भएको छ, मैले ऋण लिएर छोरीलाई पढाइरहेको छु। पहिले सहकारीका अगुवाहरूले शैक्षिक ऋण पनि लिन हुँदैन भन्थे, मैले किन हुँदैन ऋण, छोराछोरी पढाउनलाई पैसा ऋण लिनु हुँदैन, लिनुपर्छ, उत्पादक भएन अरे, आफूहरू चाहिँ ठुला सहकारी गरेर सबै घर जग्गामा लगानी गरेर डुबाइरहेछन्। महिला सहकारीलाई चाहिँ शिक्षामा खर्च गर्न पनि हुँदैन भन्थे, तर आज कति एक्जाम्पल छ कि मैले छोरीलाई पढाइरहेछु, मैले छोरालाई पढाइरहेछु, मेरो छोरी इन्जिनियर हुन आँटी मेरो छोरालाई डाक्टर पढाइरहेछु, अनि यस्तो धेरै धेरै कथाहरू चाहिँ हेर्नलाई चाहिँ 30 वर्ष लाग्दो रहेछ। अनि हामीले चाहिँ नि 5 वर्षसम्म स्थापना भए पहिले त बचत समूहलाई स्थापना गर्ने प्रविधि नै सिकाउनु पर्यो, सहकारी के हो, किन हो, सेयर के हो, त्यसको मालिक कसरी हुने हो, त्यो सबै सिकाएर 5 वर्षसम्म चाहिँ क्लोज उहाँहरूलाई हेर्दाखेरि उहाँहरू राम्ररी हिँड्न सक्नुहुँदो रहेछ।
0: महिलाहरू सहकारीसँग जोडेर महिलाहरूको आर्थिक पाटोलाई हेर्दाखेरि कृषि होइन पशुपालनसँग पनि जोडिएको देखियो नि त, उत्पादनमूलक कार्यसँगै उत्पादन रोजगार र श्रमसँग जोडेर हेरेको देख्यो। त्यो गाउँ गाउँमा समूहमा आबद्ध भएको हाम्रो दिदीबहिनीहरूको आर्थिक सशक्तिकरणमा कृषि पशुपालन होइन रोजगार कसरी
2: यसरी पहिला त धेरै चाहिँ कृषिमै लगानी हुन्थ्यो किनभने उयो हाम्रो जीवन पद्धति नै कृषि जस्तो भयो, बाँच्ने बाटो नै कृषि भयो। अनि त्यसपछि बिस्तारै गएर विभिन्न अब कसैले पसल खोल्नु भएको छ, कसैले माछा पोखरीहरू सञ्चालन गर्नुभएको छ, कसैले टेलरिङहरू गर्नुभएको छ, र अब यतिसम्म पनि गरेका छन् कि अहिले महिलाले चाहिँ नि कसैको जग्गा जसको जग्गा छैन उसले लिजमा जग्गा लिने, त्यो लिजमा खेती गर्ने, र त्यो खेती गरिसकेपछि उहाँहरूले घर घडेरी जोडेका कुराहरू पनि छन् भने अहिले चाहिँ वैदेशिक रोजगारीका लागि पनि उहाँहरूले लिइरहनु भएको छ ऋणहरू, हामीले नलिउँ भन्न सक्दैनौँ किनभने यस्तो हावा छ कि विदेश जाने वैदेशिक रोजगारमा आफ्नो छोराछोरीलाई पद श्रीमानलाई पठाइरहनु भएको छ। र कति ठाउँमा चाहिँ महिलाहरूले पहिला त महिलाहरू चाहिँ कृषिका सहयोगिनी मात्रै हुन् भनेर हेरिन्थे भने अहिले यो आर्थिक कारोबारमा महिला संलग्न भएपछि महिलालाई चाहिँ नि एउटा घरको कमाई पुरुषलाई पनि सहयोग भएको छ र पुरुषलाई पनि घर सञ्चालन गर्न सजिलो भएको छ भने महिलाहरू पनि सम्मानित पनि भएको छन्।
0: हजुर, यो आर्थिक सशक्तिकरणको पाटोमा महिलाहरूले जुन एउटा समूह मा आबद्ध हुनुहुन्छ होइन, आमा समूह, दिदीबहिनी समूह, स्वावलम्बी समूह, कृषि समूह हुँदै गर्दा त्यो समूहमा उहाँहरूको मुख्य उहाँहरू सशक्तिकरण हुने, आफ्नो समस्याहरू पुकाउने, जस्तो हिंसा न्यूनीकरण, रोकथाम हुने त्यो समूह मार्फत हुन्छ नि, अनि त्यो सबै कुरा भएपछि आर्थिक पाटो जोडिन्छ, आर्थिक पाटोले फेरि यता हिंसा न्यूनीकरण र रोकथाममा पनि जोड्छ, त्यो समूहमा आफ्नो दिदीबहिनीहरूले कसरी आफ्नो
2: यिनीहरू
0: कुरा फुकाउनु हुँदैन,
2: अन्तर सम्बन्ध पहिला त हामीसँगै पनि उहाँहरूले भन्नु थियो, जस्तो हामीले समुदायमै नै महिलाको भूमिका के, हामी कसरी प्रस्तुत हुने, हामीले पुरुषसँग झगडा गरेर मात्रै हामी सफल हुने होइन, हामी कसरी कोप गरेर जाने, र अब महिलाहरूले चाहिँ कति बाटोसँग गर्नुहुन्थ्यो भने पहिला त सेभिङ्स थोरै हुन्थ्यो, पाँचजना हुनुहुन्छ एउटा समूह भने पाँचजनाले ऋण लियो, दुईजनालाई लगानी गर्न दियो, त्यो सँगसँगै काम गर्दा गर्दै अहिले महिलाहरू यति मजाले पैसा उठाउनुहुन्छ अनि भ्रमण हिँड्नुहुन्छ एक ठाउँबाट अर्को ठाउँको सहकारी, त्यो आफ्नो आफ्नो समूह मात्रै अन्तर सम्बन्ध छैन कि विभिन्न ग्रुपसँग पनि एक अर्कासँग पनि सिकिरहनु भएको छ। अनि अब एउटा अर्को राम्रो पाटो चाहिँ महिलाहरू समूहमा आउने के रहेछ भने, अब ब्याङ्कमा त 50 वर्षभन्दा माथिलाई त लोन दिँदैन, समूह र सहकारीमा चाहिँ नि त्यो एजको उमेरको हदबन्दी पनि लागू हुँदो रहन्छ, जति वर्षकोले पनि बचत पनि राख्न पायो, ऋण पनि लिन पायो, अनि अनि पाएको सदस्यहरू पनि त्यत्तिकै हुनुहुन्छ, अनि उहाँहरूलाई चाहिँ भ्रमण धार्मिक स्थलहरूमा लैजाने कि, बालबालिकालाई भयो भने बालबालिका मुखी काम गर्ने बाल सदस्यहरू पनि त्यत्तिकै छन्, अनि वृद्ध वृद्धहरू पनि त्यत्तिकै सदस्य छन्,
0: उहाँहरूको जीवनमा चाहिँ आएको एउटा
2: परिवर्तनहरू चाहिँ त्यस्तो लाग्छ, उहाँहरूको आवागमन चाहिँ एकदम वृद्धि भएको छ।
0: आज आर्थिक सशक्तिकरणमा महिला विषयमा कुराकानी गरिरहँदाखेरि हिंसा न्यूनीकरणमा महिला नेतृत्वमा यो आर्थिक सशक्तिकरणको अन्तर सम्बन्ध चाहिँ कसरी रहेको हुन्छ?
2: यसको एकदम धेरै कुराहरू अन्तर सम्बन्धी छ। अहि मैले भने नि पैसा भयो भने बच्चाहरू स्कुल गए, भान्सामा राम्रो खाना पाक्यो, अब कृषिमा उन्नति भयो भने बजार बजार बेच्न गए, हातमा पैसा भयो, अनि त्यसपछि घरमा त्यसरी एउटा महिलाले चाहिँ हिजो एउटा सहयोगिनी मात्रै भएर बस्या महिलाले चाहिँ आर्थिक कारोबारै कति ठाउँमा त पुरुषहरूलाई महिलाले महिला मात्रै हुनुहुन्छ हामीहरूको नैचेतना सहकारीमा, अनि महिलाले ऋण लिने हुनुभयो, पुरुषले व्यवसाय आफ्नो श्रीमानलाई व्यवसाय गर्न पनि उहाँहरूले दिनुभएको छ भनेपछि अब त्यहाँ गरिबीमा चाहिँ धेरै झै झगडा आर्थिक विपन्न मा चाहिँ नि धेरै समस्याहरू त्यसरी अन्तर सम्बन्धी छ हरेक कुरा। पहिला हामीले काम गर्न निस्किँदाखेरि कहिलेकाहीँ हामी कस्तो हुन्थ्यौँ भने ओहो के भएका यो महिलाहरू, यिनीहरू चेलीबेटी बेचिखानको कुरा पनि यिनीहरू नै गर्छन्, बाढी पहिरोको कुरा पनि यिनीहरू नै गर्छन्, बचत ऋणको कुरा पनि यिनीहरू नै गर्छन्, एकदम स्पेसलाइज भएर एउटा विषयमा पो एउटा संस्थाले काम गर्ने भन्दा हो कि त भनेर अल्मलिन्थ्यौँ नि, अब त होइन, एकदम अन्तर सम्बन्ध छ। केले प्रमाणित गर्यो? बेजिङ सम्मेलनले विश्व चौथो विश्व महिला सम्मेलनसम्म आइपुग्दा किन 12 बुँदा अगाडि आए? किन भन्दा गरिबी पनि हट्नुपर्छ, शिक्षा पनि पाउनुपर्छ, शक्ति संरचनामा पनि महिलाहरू हुनुपर्छ, हरेक विषय चाहिँ नि एकदम एकअर्कामा अन्तर्निहित छ भन्ने कुरा प्रमाणितै भइसक्यो। अब त महिलाको मुद्दा के हो भनेर खोजिरहनै पर्दैन, पहिचान भइसक्यो,
0: भइसकेको छ। र यसरी हेर्दाखेरि कुनै पनि घरको हाम्रो दिदीबहिनीहरूको हिजोको अवस्था र आजको अवस्था, आर्थिक सशक्तिकरण हुने बित्तिकै उहाँहरूको जीवनमा आएको परिवर्तनलाई पनि यहाँले नजिकबाट देख्नु भएको छ नि, होइन? हिजो विभेदमा पर्नु भएको थियो भने आज अर्को आफू जस्तै दिदीबहिनी विभेदमा नपरुन् भन्ने ठाउँमा उहाँहरू हुनुहुन्छ, यस्तो धेरै अनुभवहरू उदाहरणहरू छन्
2: के रहेछ भने, महिलाले अब आफै भिडे 25-20 वर्ष लागेर आफ्नो हातमा कमाई गरे भने त्यो कमाइ सदुपयोग हुँदो रहेछ। अब अहिले अर्को एउटा समस्या आएको छ, पुरुषहरू वैदेशिक रोजगारमा गए, पैसा पठाए, श्रीमतीहरूसँग पैसा छ भने घर छोडेर सहरमा आए, छोराछोरी पढाउन बसे, अर्काले उनीहरूलाई एक्सप्लोइट गराएछ। तर जो महिलाले चाहिँ नि आफै आफ्नो मेहनतले आफ्नो खुट्टामा टेकेर कमाइराखेको छ, उसले चाहिँ त्यसरी त्यो मिसयुज पनि गर्दो रहेछ, पैसाको उसले त्यसको महत्त्व एकदम बुझ्या हुँदो रहेछ। मैले त्यो एउटा अन्तर पाएँ,
0: धेरै दिदी बहिनी
2: पहिला त म अहिले बछौली नारी चेतनाको एक्जाम्पल दिँदैछु, त्यहाँकै बहिनीहरू पनि विदेश गएका थिए, विदेश गए कतिजना गए, गएपछि नै होइन आफ्नै ठाउँमा काम गरे पनि हुने रहेछ, हामी किन विदेश आउने भनेर फर्केर व्यवसाय गरेका महिलाहरू पनि छन्। जब हातमा पैसा भएपछि उनीहरूले घर परिवारकै एउटा उन्नति हुँदो रहेछ, छोराछोरीहरू स्कुल गए, शिक्षामा पहुँच भयो, स्वास्थ्यमा पहुँच भयो, आफ्नै कुराहरू पनि गर्न सक्ने भए, नत्र त पहिला त अब समूह हुन्थ्यो, ब्याङ्कमा पैसा राख्न लानु भनेर भन्थ्यौँ हामीले, हातमा नराख्नु, एउटा भाउचर भर्न आउँदैन थियो, अनि ब्याङ्कको मान्छेहरूलाई भाउचर भर्न नआउनेले किन चाहिँ यहाँ पैसा राख्न आउनु पर्यो भन्थे ती महिलाहरूलाई, आज जुन सहकारीले 32 करोड चलाइरहेछ, आफैले गरिरहेछन् सबै, भन्दाखेरि तपाईँहरूले यहाँ किन जागिर खाएको, ल हाम्रो भाउचर भरिदिनुहोस् भन्ने महिलाहरू पनि छन्। अब एउटा सानो कुरा हो तर मान्छेको आत्मविश्वासमा विकास हुँदो रहेछ, आफैले गरेपछि आफैले सञ्चालन गरेपछि चाहिँ नि महिलाहरूको आत्मनिर्भरतातर्फ जाँदाखेरि चाहिँ परिवारको पनि विकास हुँदो रहेछ।
0: हजुर, पक्कै पनि एउटा सार्थक जीवन जिउनको लागि, आत्मनिर्भर जीवन जिउनको लागि, स्वावलम्बी हुनको लागि र विविध र हिंसाबाट स्वतन्त्र भएर बाँच्नको लागि, हिंसामा नपर्नको लागि पनि आर्थिक सशक्तिकरण एउटा सशक्त पाटो हो महिलाको, होइन? यही आधारमा भन्नुपर्दा पनि आज कार्यक्रम आजका नारी सुनिरहनु भएका हाम्रा दिदी बहिनीहरूलाई के सल्लाह के सुझाव दिन चाहनुहुन्छ?
2: जस्तो महिलाहरू अब मेजोरिटी महिलाको हामीले कुरा गर्नुपर्छ, अब थोरैले त मौका पढ्ने विश्वविद्यालयमा पढ्ने यो सबै पाएको छन्, धेरै महिलाले पाएको छैनन्, तर चाहिँ नि आफ्नो क्षेत्रबाट आफूले सकेको अर्थोपार्जन गर्ने काममा पनि लाग्नुपर्छ, व्यवसाय पनि गर्नुपर्छ, त्यसमा चुनौतीहरू आउँछन्, तर हिम्मत चाहिँ नहारिकन लागिरह्यो भने, धैर्यसँग लागिरह्यो भने चाहिँ सफलता पाउन सकिन्छ। तर आजको भोलि नै त्यसको प्रतिफल चाहिँ पाइँदैन, आजको भोलि नै सबै त खोजेर चाहिँ सम्भव हुँदैन।
0: हाम्रो दिदीबहिनीहरूलाई आर्थिक सशक्तिकरणमा अगाडि बढ्नको लागि आज कार्यक्रमबाट के सन्देश, सल्लाह, सुझाव दिन चाहनुहुन्छ? अर्थशास्त्रीको हिसाबले पनि होइन, सहकारी एउटा अभियन्ताको नाताले पनि।
2: मैले त अब जीवन नै महिला समूह, बचत समूहहरू, महिलाको आत्मनिर्भरताका लागि र महिलाका विविध सामाजिक कामहरूमा लगाएँ, र मैले के सिकेँ भन्दाखेरि आफूले आफ्नो ठाउँमा जे सकिन्छ त्यो व्यवसाय गर्ने, त्यो व्यवसायलाई चाहिँ नि आफ्नो नजिकको समूहबाट कहाँबाट हुन्छ कहाँबाट बचत पनि गर्ने, रेन्ट पनि लिने र त्यसलाई नै अगाडि बढाउँदै लैजाने। महिलाहरू चाहिँ जहाँ हुनुहुन्छ तपाईँहरू आफ्नो समूहमा आउनुहोस्, बचत गर्नुहोस्, र तपाईँको छेउछेउमा सहकारीहरू छन् अब ती आफ्नो सहकारीहरूलाई चाहिँ राम्रोसँग सञ्चालन गर्नुहोस् र व्यवसाय गरेर आफ्नै खुट्टामा टेकेको जस्तो चाहिँ केही पनि हुँदैन र आफूसँगै भएको जस्तो चाहिँ केही पनि हुँदैन र परेको बेलामा आत्मविश्वाससँग अगाडि बढ्न पनि सकिन्छ।
0: हजुर, हिंसामा नपर्नको लागि, हिंसा रहित जीवनको लागि, आत्मनिर्भर जीवनको लागि, स्वावलम्बी जीवनको लागि, सम्मानजनक जीवनको लागि पनि हामी आफै खट्नु परेको छ, हामी आफै लागि पढ्नु परेको छ, आफूसँगै आफ्ना सन्तानको भविष्यको लागि पनि, आर्थिक सशक्तिकरणमा सबल हुनको लागि हाम्रा दिदीबहिनीहरू अगाडि बढ्नै परेको छ, होइन?
2: हजुर,
0: आजको यो कुराकानी गर्दै गर्दा, आर्थिक सशक्तिकरणको कुरा गर्दै गर्दा, यो आर्थिक सशक्तिकरणमा नेपाली महिलाको अहिलेको अवस्था हेर्नुपर्दा चाहिँ यहाँको विश्लेषणमा, यहाँको विचारमा कसरी हामीले समीक्षा गर्न सक्छौँ?
2: मैले कसरी भने, एकातिर हामीले कम्युनिटी समुदायमा यी समूहहरू उजागर गर्दै गठन गर्दै काम गऱ्यौँ भने राष्ट्रिय लेभलमा सबै महिला सङ्घ संस्था अगाडि आएर महिलाहरूको पैतृक सम्पत्तिमा अधिकारका कुराहरू, जमिनमा महिलाका अधिकारका कुराहरू, विगतको तुलनामा महिलाहरू धेरै अगाडि आएका छन्। अब कति चाहिने विशेष प्रावधान राखेर पनि निजामती प्रहरी जताततै महिलाहरूको संलग्नता पनि बढेको छ र राजनीतिमा पनि एउटा प्रावधानका कारण नै सहभागिता राम्रो भएको छ। तर चाहिने जस्तो स्थानीय लेभलमा यति व्यापक महिलाहरू हुनुहुन्छ, तर उहाँहरूको दक्षता र क्षमता वृद्धि गर्यो भने उहाँहरूको सहभागिता प्रभावकारी हुन्छ। आर्थिक सशक्तिकरणको पाटो केही वर्ष यता आएर पहिलाको तुलनामा आशा लाग्दो छ, भएको उपलब्धिहरूलाई कायम राख्नु चाहिँ एकदम जरुरी देख्छु मैले।
0: आर्थिक सशक्तिकरणको पाटोमा आशा लाग्दो स्थिति छ भनौँ न, होइन?
2: हजुर,
0: आज कार्यक्रममा उपस्थित रहेर समय दिएर जुन विचार, जुन अनुभव हामी माझ, हाम्रा आदरणीय श्रोता माझ राखिदिनु भयो, यसको लागि प्रतिभा म्याम, यहाँलाई रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद।
2: हस् धन्यवाद।
0: आजका नारीको आजको श्रृङ्खलामा हामीले नेपालका ग्रामीण महिलाहरूको आत्मनिर्भरता र आर्थिक सशक्तिकरणको क्षेत्रमा योगदान पुर्याउँदै आउनु भएको र सहकारीको एक अभियन्ता, उहाँलाई हामी अर्थशास्त्रीको रूपमा पनि चिन्छौँ, लेखक, अधिकार कर्मी, नारी चेतना केन्द्रको संस्थापक साथै संस्थापक अध्यक्ष प्रतिभा सुवेदीसँग आर्थिक सशक्तिकरणमा महिला सवालमा केन्द्रित रहेर भएको यो कुराकानी, यो भेटवार्ता यहाँहरू माझ राख्यौँ। अर्को साता फेरि महिला सवालका विविध विषयलाई उठान गर्ने क्रममै अर्को कुनै नयाँ विषय यहाँहरूमा राख्नको लागि हामी उपस्थित हुने नै छौँ। आजको लागि भने कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट चन्दा विष्ट पनि विदा माग्छु। हाम्रो कार्यक्रम यहाँहरूले सुनिरहनु भएको छ भने कार्यक्रम प्रतिको सल्लाह सुझाव र प्रतिक्रियाको लागि हामीलाई यहाँले इमेलबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारीसँगै कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलाबाट विदा माग्छु। नमस्कार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 32 गते बिहिबार, असार शुक्ल पक्ष द्वितीय तिथि, तदनुसार जुलाई 16 तारिक सन् 2026, नेपाल सम्बत 1146, दिल्ला थ द्वितीय। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी राजु थापा, सहकर्मी शङ्कर भण्डारी अनि म रमा ढुङ्गाना। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्यादेव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमै प्रस्तुत गर्नेछौँ जीवन विज्ञान कार्यक्रम। त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम। 5:50 सुनाउनेछौँ संस्कृतमा समाचार। 6:00 नेपालीमा समाचार। 6:05 समय हो अखबार कार्यक्रमको। 6:30 सुन्नुहुनेछ अन्तरसंवाद कार्यक्रम। 7:00 सुनाउनेछौँ समाचार। समाचारपछि करिब 8:00 हामी यहाँलाई स्वदेश गान सुनाउनेछौँ। 8:00 सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। समाचारपछि 8:15 प्रसारण गर्नेछौँ सुशासन र समृद्धि कार्यक्रम। 8:45 करिब 9:00 हामी यहाँलाई जागरण गीत सुनाएर मनोरञ्जन गराउनेछौँ। 9:00 सुन्नुहुनेछ नेपालीमा समाचार। 9:10 नेपाल भाषामा समाचार। 9:20 प्रसारण गर्नेछौँ नागरिक शिक्षा कार्यक्रम। 10:00 सुन्नुहुनेछ समाचार। समाचारपछि लोकलहरी कार्यक्रम सुन्नुहुनेछ करिब 11:00। 11:00 सुन्नुहुनेछ समाचार। समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11:00 प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, नास्तिकता भनेको के हो? के कोही व्यक्ति नास्तिक हुन सक्छ? सिधा सिधा उत्तर छ, सक्छ किन नसक्छ। नास्तिक हुनु राम्रो हो कि होइन? नास्तिक हुनुभन्दा राम्रो अरू केही हुँदै होइन, किनभने नास्तिकताको अर्थ हुन्छ आफूले जे जानेको छैन, आफूले जे अनुभव गरेको छैन त्यसमाथि भरोसा नगर्नु, आफूले थाहा पाएको जानेको कुरामा भर गर्नु, आफूले थाहा नपाएको कुरामा भरोसा नगर्नु, अरूको लहाई लहाईमा नलाग्नु। भनिन्छ नि कसैले तेरो कान त कागले लग्यो भनिदियो, कागले कान लग्यो भनेर कागको पछाडि दौडिनु एउटा पक्ष हो, कानले काग लग्यो भनेर कागको पछाडि नदौडेर आफ्नो कान साम्नु अर्को पक्ष हो। जसले कसैले तेरो कान कागले लग्यो भनेर भन्यो भने कागको पछाडि दौड्दैन आफ्नो कान छाम्छ त्यो नास्तिक हो। नास्तिक हुनु नराम्रो होइन, नास्तिकताबाटै आस्तिकता सुरु हुन्छ। धर्मको पहिलो जग नै नास्तिकता हो, पहिल्यै मानेपछि त सकिहाल्यो नि। कसैले ईश्वर छ भनिदियो उसले पत्यायो, हो त नि है, भगवान् नभए यत्रो सृष्टि कसरी चल्छ, भगवान् त छ। अनि कसैले भन्यो भगवान् कस्तो छ भन्दा यस्तो छ, यो रूपमा छ, अलिअलि न होचो छ न अग्लो छ, ठिकैको छ, या भगवान् अलि अग्लो छ, धेरै होचो छैन, भगवान्को रूप यस्तो छ, अनुहार नाक मुख यस्तो यस्तो छ, भगवान्ले यस्तो यस्तो लुगा लगाउँछ, यो यो लुगा लगाउने खालको चाहिँ भगवान् हुन्छ, एउटा रूप बनाइदियो, अनि भगवान् त्यही रूपको मात्रै हो भनेर पत्यायो। अब पत्याइसक्यो उसले भगवान् यही हो भनेर मानिसकेपछि अब भगवान् खोज्ने आवश्यकतै परेन। नास्तिकता पहिलो तह हो, तर यहाँ खतरा छ। नास्तिक भयो, ईश्वर छैन भन्यो, मानिदियो, फेरि खोजी गरेन, त्यस्तो नास्तिकताले त्यसलाई फेरि उधोगतितिर लैजान्छ। आस्तिकताले पनि उधोगति लैजान्छ, किनभने मान्यो खोजेन, नास्तिकताले पनि बिगारिदिन्छ, किनभने छैन भन्यो मानिदियो। एउटा छ भन्नेलाई मान्ने, अर्को छैन भन्नेलाई मान्ने, दुइटै काम लाग्दैन, खोजी गर्नुपर्छ, पत्ता लगाउनुपर्छ। सत्य के हो यो त बुझ्नुपर्छ, ज्ञान के हो यो थाहा पाउनुपर्छ, त्यसको लागि खोजी गर्नुपर्छ। खोजी गर्नेहरूले पत्ता लगाए, ज्ञानीहरूले पत्ता लगाए ज्ञान के हो। र रमाइलो कुरा, ज्ञानीहरूले के भने भने ज्ञान कहिले जानेर जान्न नसक्नु अथवा ज्ञानी हुन सकिँदो रहेछ, थाहा पाएर पाउन सकिँदो रहेछ, अथाह रहेछ। यही अथाहलाई ईश्वर भनिँदो रहेछ। जसलाई थाहा पाएर पाइ नसक्नु अपार छ, पार पाइ नसक्नु विराट छ, त्यही विराटलाई ईश्वर भनिँदो रहेछ। खोजी गर्नेहरूले पत्ता लगाए र त्यसलाई पुरा पुरा जान्न सकिँदो रहेछ, त्यो पनि पत्ता लगाए। अब कसैले होइन किन जान्न नसक्नु भगवान्लाई, भगवान् भने यही सानो रूप त हो नि, यही मान्छे त हो नि, हामी हाम्रो जस्तै नाकमुख भएको, हामी जस्तै कसैको गर्भबाट जन्मियो, ठुलो भयो, बुढो भयो, फेरि त्यो पनि मर्यो, हामी जस्तै हो भगवान्। माने बस त्यसैमा अड्केर बस्यो, त्यो विराटलाई जान्नबाट वञ्चित भयो, त्यो सत्य जान्नबाट वञ्चित भयो। जसले खोजी गरेन, केही पनि छैन यहाँ, म मात्रै सर्वे सर्वा हुँ, मैले जे गर्यो त्यही हुन्छ, यहाँ ईश्वरको कुनै अस्तित्व छैन भन्यो, खोजी गरेन, त्यो पनि त्यत्तिकै छैन भनेर नास्तिकतामै जीवन गुमायो। हो कि होइन आफैले पत्ता लगाउनुपर्छ, अरूले लगाएर हुँदैन। हामी अलिकति पढे लेख्यौँ भने विद्वान ठान्छौँ आफूलाई, जान्ने भन् ठान्छौँ। के जान्ने खै, न बाहिरका विषयहरू सबै जानेर जान्न सकिन्छ, न आफूभित्रका विषय जानेर जान्न सकिन्छ। यो संसार अथाह छ। मलाई वेद पुराण उपनिषद् धर्मशास्त्रहरू सबको ज्ञान छ, कुरान पनि पढेँ, बाइबल पनि पढेँ, मैले नपढेको शास्त्र केही छैन। त्यसकारण म अत्यन्तै ज्ञानी छु, जान्ने छु। मानिस फुर्ती लगाउँछन्, तर के जान्ने हुनु खै, म किन जन्मेँ थाहा छ, म कसरी जन्मेँ होला, मेरा बाउ आमा यिनीहरू नै किन भए होलान्, अन्त किन जन्मिने होला, र मेरो जन्मिनुको मूल उद्देश्य के होला, के को लागि जन्मिएको होला म, थाहा छ। के विद्वान भन्नु खै, जसलाई आफ्नै विषयमा रत्तिभर थाहा छैन, अब उसले विद्वताको कुरा गरेर के गर्ने, जाने होला, पढ्यो होला, सारा धर्मशास्त्रको ज्ञान होला, सम्पूर्ण धर्मशास्त्रको ज्ञान भए पनि के गर्ने, आफ्नै विषयमा ज्ञान छैन, म किन आएँ थाहा छैन, आएर मैले गर्न योग्य काम के हो, के प्रयोजनको लागि म जन्मेको हुँ, र म जे प्रयोजनको लागि म जन्मेँ त्यो प्रयोजन पुरा गरिरहेको छु कि छैन, के पनि थाहा छैन, पुरै अन्धकारमा छ। हामी कुनै व्यक्तिलाई थाहा छैन म किन आएँ, किन जन्मिन्छ व्यक्ति र किन मर्छ, यो मर्नु र जन्मिनुको पछाडिको कारण के हो, के कारणले जन्मियो, के कारणले व्यक्ति मर्यो, केही पनि थाहा छैन। अब कसरी आफूलाई विद्वान भन्नु, कसरी ज्ञानी भन्नु, जुन व्यक्तिले अब खोजी गर्न थाल्यो यो कारण, त्यही व्यक्ति वास्तवमा आस्तिक व्यक्ति हो। एउटा भगवान्लाई मानेर बस्ने आस्तिक होइन, खोजी गर्ने चाहिँ आस्तिक हो। सत्यलाई जान्ने अभिप्सा, सत्यलाई जान्ने अभिलाषा, यसैले हामीलाई अगाडि बढाउँछ। सत्य के हो चिन्ने, ज्ञान के हो जान्ने, एउटा जानिने वस्तुहरू छन्, जान्ने विषयहरू छन्, अर्को जान्नेवाला छ। जसले जानिने विषयहरूमा ध्यान लगायो, जानिने विषयहरूमा खोज्न थाल्यो, त्यो भौतिक विज्ञान। जसले जान्नेवालालाई चाहिँ खोज्न थाल्यो, त्यो अध्यात्म विज्ञान, त्यो जीवन विज्ञान। जान्नेवालाको चाहिँ खोजी गर्ने स्पष्ट रूपमा दुईवटा क्षेत्र छ है। एउटा म छु, म थाहा पाउनेवाला, यो विषय पनि थाहा पाउन सक्छु, यो विषय नै थाहा पाउन सक्छु, उसलाई पनि जान्न सक्छु, उसलाई पनि जान्न सक्छु, जान्न सक्नेवाला म छु। म भइनँ भने के जान्नु नि, म छु त्यस कारण नै सबैलाई जान्दछु। एउटा म जान्नेवाला छु, थाहा पाउनेवाला छु, अर्को थाहा पाइने विषयहरू छन्। थाहा पाइने विषय धेरै जान्नु ज्ञानी व्यक्ति हुनु होइन, ज्ञानी त्यो हो जसले थाहा पाउनेवालालाई चाहिँ थाहा पायो, बाहिर गएर आफूतिर फर्क्यो, अब कसरी त्यो थाहा पाउनेवालामा जाने त म केही बाटोहरू बताउँछु जति सकिन्छ प्रयत्न गरौँ दुईवटा कुरा छ एउटा म छु अर्को मेरो छ म र मेरोमा फरक हुन्छ म अलग हुँ मेराहरू अलग हुन् मेरो देश मेरो पृथ्वी मेरो ब्रह्माण्ड यो सबै मेरो हुन्